0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 72
2: बुढा टोकेर मान लगाइसकेछ
3: बल्ल बल्ल सुते कि लत्ता लाग्ला है कुसुम अलि पर्छन्
2: छाउकर पनि अति सानो के यहाँ त बस्न नपरे पनि हुन्थ्यो नि
3: आफ्नो भाग्यमा भएको कुरा पनि गर्न नपरे हुन्थ्यो भनेर हुन्छ हातैमा भएको फुल उठाउन पनि कति समय लगाएको छिटो उठाउनु न अहिले फेरि नानी रुन्छे
4: होस् उठाउँदिन
3: कसले गरे हो र
4: हरिसले
3: फेरि हरिसकै हो अरे शिव उठाउनु न फोन बिचरा हरिस फोन गरेको गरेछ उठाउँदै नउठाउने पनि हुन्छ र भने
4: बोल्न मन लागेको छैन के बाउजू
3: अहिले बोल्न मन लागेको छैन भन्दै बस्नु भोलि पर्सि हरिस टाढा भयो भने रुँदै हिँड्न पर्ला है कुसुम मैले भन्दा छु
5: त्यो रुँदै चाहिँ हिँडिन्न है बाउजू यो कुसुम त्यति कमजोर पनि छैन
3: अहिले पर्या छैन र त्यस्तो भन्नुहुन्छ नि
5: खै बाउजू खालि भागो मात्रै भन्छ त्यो मेरो अप्ठ्यारो बुझ्नै खोज्दैन
3: आफै मात्रै चिन्ता छ उसले हरिसले भागौँ भनेर गलत गरे जस्तो चाहिँ लाग्दैन है मलाई
5: उसलाई पो भन्न सजिलो छ मेरो समस्या तपाईँले नि बुझ्नु भएको छ त
3: उसलाई पनि कम टेन्सन छ र तपाईँको बिहेको कुरा चल्या थाहा पाएपछि मसँग आएर कस्तो रोको थियो म कुसुम बिना त बाँच्न सक्दिनँ दिदी भन्दै थियो यस्तो माया गर्ने मान्छेलाई रुवाउनुहुन्न है कुसुम
5: बोजू पनि के भन्नुहुन्छ मैले कहाँ रुवा छु त हरिसलाई
3: अलि दिनमा तपाईँलाई घरबाट बिहे गरेर पठाइदिइहाल्छन् अनि थाहा पाउनुहुन्छ यसै उसै बिहा नै गर्नु छ भने आफूलाई माया गर्ने मान्छेसँग नै गर्ने नि आँट गर्नुहोस् है कुसुम नत्र मेरो जस्तै हालत होला
5: के
3: मैले तपाईँलाई भनेको थिएँ नि तपाईँको दाईसँग बिहे गर्नु अघि मेरो एकजना थियो भनेर उसले पनि मलाई भागेर बिहे गर्ने भनेर कति भनेको थियो मैले आँट्ने गर्न सकिनँ
5: हो र
3: पछि उसले घरबाट खोजा केटीसँगै बिहे गर्यो मैले तपाईँको दाईसँग त्यति एउटा आँट गर्न सके भए आज मेरो जिन्दगी अर्कै हुन्थ्यो तपाईँको त्यस्तो नहोस् भनेर भने हो कुसुम
5: खै बाउजू के गर्ने गर्ने मैले त सोच्नै सकेको छैन
3: धेरै सोच्न किन पर्यो आफूले मन पराएको लोग्ने होस् घरभरि छोराछोरी हुन् खाना लाउन सुख होस् त्यति भए के चाहियो टिकेटी मान्छेलाई
5: अनि नेता दाईसँग बिहा गरेर तपाईँ खुसी हुनुहुन्न बाउजू
3: खै खुसी भन्ने कि दुःखी भन्ने बाहिर हेर्दा सबै राम्रै छ एउटा छोरा जन्माउनु पाए मन पनि सुखी हुन्थ्यो कि हामी केटी मान्छेको काम कर्तव्य जे भने पनि पहिला रिजाएर उसको घर गरेर खानु नै हो कुसुम आफूलाई माया गर्ने मान्छे भयो भने आफूले भने अनुसार हुन्छ एकले अर्कोलाई सजिलोसँग बुझ्न सकिन्छ पहिला रिजाउन पनि सजिलो हुन्छ उफ तपाईँले फोन उठाउनु भएन भनेर हरिसले मलाई फोन गरे ल लिनु
5: ल मलाई किन दिनुभएको
3: यो फोन हरिसले मेरो लागि भन्दा पनि तपाईँको लागि गरे हो हरिसको फोन उठाएर आफ्नो खुसी खोज्ने कि मेरो जस्तै जिन्दगी बनाउने निर्णय तपाईँको हातमा छ है कुसुम
6: आज त नयाँ पेन्ट लगाइछस् त गिफ्ट दिए कि क्या हो कसैले
7: कहाँ गिफ्ट छ होइन मलाई गिफ्ट दिने को छ र
6: के छ यसो डिम्पलले दिए कि भनेर अचेल त भेटघाट पनि डह्रो गइरहेको रहेछ त
7: डह्रो त होइन हल्का फुल्का
6: अस्ति पनि डह्रो भएको रहेछ त होटेलमा घन्टा हानियो अरे त
7: त्यही किसनले भन्यो तपाईँलाई
6: तैँले भन्ने छाडिहालिस् क्या अरे
7: होइन मैले सेयर गरौँला भनेको थिएँ अलि मिलिरहेको थिएन कि
6: ए
7: आज त टिकटक छोड्नु भएकै छैन त दाइले के विशेष छ क्या हो
6: सनी हेर्छस्

0: तँलाई हेराउने एउटा भिडियो छ यहाँ, रुके अघि भर्खरै त देखाएको थियो त यार। आयो हेर त
1: के रहेछ र खै हेरौँ।
0: ला हेरी
1: कति न के होला भनेको त त्यही डिम्पलको टिकटक पो देखाउनुहुन्छ यार।
0: केटी त सही देखिन्छ नि होइन, चेस्ट हेर्नु चेस्ट हजुर
1: लिन आफै हेर्नु।
0: हुन त सबै लाइभ हेरिरहेको मान्छेलाई टिकटकमा हेर्न के मजा आउँथ्यो र होइन।
1: छेड्नुहोस् यस्तै कुरा, बरु हिजो तपाईँको टिकटक देखिरहेको थिएँ मैले।
0: कस्तो टिकटक देखिस् र? अचेल त खासै बनाएको छैन मैले।
1: खै त्यो माला टिका लगाएको थियो त एउटा,
0: ए त्यो बाउले चुनाव जिताए बेलाको यही भने अस्तैले होइन।
1: अँ यही हो। म त तपाईँलाई गाउँ गएको बेला सम्मान गरेछन् कि भन्ने लागिरहेको थियो भने।
0: होइन त्यस्तो, आफू त तँ जस्तो क्रिकेट खेलाडी पनि परिएन, के भनेर सम्मान गर्नु नि?
1: क्रिकेटको नभए पनि केटी पट्याउनमा त एक नम्बर खेलाडी हो नि तपाईँ त।
0: छोड्दै यस्तो कुरा, अनि तेरो क्रिकेट कस्तो भइरहेछ त? अर्को हप्ता टुर्नामेन्ट भने होइन?
1: ठिकै छ, यसपालिको टुर्नामेन्ट चाहिँ बब्बाल गर्ने हो।
0: गर्न परिहाल्यो नि, क्रिकेटको हिरोले अलिअलि नि गरेन भने कलेजको इज्जत कहाँ रहला र? तेरो हात चाहिँ अलिक ठिक ठाउँमा राख्यो हात, पलाउटा खाना आएको छ, पुरै पाइनभित्र हात हाल्दैछ। तेरो पाठ पूजामा समस्या छ क्या हो केटा? खुब कनाइरहेको छस् त अघिदेखि।
1: त्यस्तो होइन, पाइन नयाँ भएर हो कि, हल्का चिलाइरहेको छ।
0: जे भए पनि अलिक कन्ट्रोल गर्न यार, त पुरै भातै भित्रभित्र हाल्दैछस् त।
1: ल ल अब कन्ट्रोल गर्छु।
2: हजुरले चार परौठा दुई ठाउँमा तरकारी भन्नुभयो
0: हो त, राख त हात धुनु गइहाल त पहिला।
1: भर्खरै त सँगै धोएको होइन र?
0: चाह भने जा न, कनाको कनाइ गरिरहेछ। अनि
1: तपाईँ पनि के नियम निकाल्नुहुन्छ यार?
0: ए भाइ यो परौठा पनि दुईवटा भाँडामा बनाएर ल्याऊ त यार।
1: ल अब त भयो होला नि होइन?
0: अँ भयो, अब चाहिँ कोही कनाउने होइन नि त्यहाँ।
1: हुन्छ कि हुन्छ, कहीँ कनाउँदैन।
0: तर मलाई एउटा कुरा जान्नु मन लाग्यो।
1: के कुरा?
0: तेरो यो कनाउने तालले यसपालिको टुर्नामेन्ट जितिन्छ त? त्यसमा पनि आदर्शको टिम त्यस्तो मिलेको छ अहिले।
1: आदर्शलाई त पहिला पनि दुई पटक जित्यो नि।
0: पहिलाको कुरा नगर्न केटा, उनीहरूको अहिलेको म्याच हेरिरहेछस्? यसपालि मुस्किल छ।
1: साँच्चै हार्छौ त? बेट लाउने हो?
0: ल पाँच हजारको बेट भयो। ल हारिस भने नि छैन भन्न पाउनुहोस्, फेरि जहाँबाट भयो नि मलाई चाहियो।
1: ल डन ल।
3: यसै पालि मलाई जिताएर वडा अध्यक्ष पनि बनाउनु भयो, अनि यसै पालि जगन्नाथको मन्दिर बनाउने मेरो चाहना पनि पुरा गरिदिनु भयो। सबैलाई धन्यवाद छ है।
4: पालिकाको बजेट त गाउँ नगरको विकास निर्माणमा पो लाउने हो त लालुकाका।
5: अर्काको गाउँको बारेमा कति चासो हो यिनलाई? के भनेदेखि आफ्नो गाउँ साङ्गाडीमा के भइरहेछ थाहा पनि होला के?
4: अब जहाँ बसिन्छ त्यही आफ्नो गाउँ हो नि आन्टी, यहाँ पनि बोल्न पाइन्छ। म आएदेखि बजारको हालत उही छ, फोहोर उस्तै, सडक उस्तै, खानेपानी उस्तै, स्कुल उस्तै, स्वास्थ्य चौकी पनि उस्तै, तपाईँहरू मन्दिर माग्नुहुन्छ।
5: कुरा त हो है, यो पाँच वर्षमा केही विकास भएको छैन। शालिग चोक वरिपरिको 300 मिटर बाटो पिच हुँदैमा सारा माझकोटको विकास हुन्छ त?
6: मान्छे बिरामी हुँदा उपचार गर्ने गतिलो अस्पताल समेत छैन, खै त्यो त ध्यान। ढल नाली केही गतिलो छैन, कसको बजेटले बनाउने हो त्यो?
5: अँ आमा समूहलाई पनि चाहिन्छ है बजेट त, के भनेदेखि त्यो एउटा समूहको भवन बनाउने हो।
3: आमा समूहलाई चाहिन्छ भने बाउ समूहलाई पनि चाहिने होला होइन जगत?
4: अब कसलाई चाहिने नचाहिने भन्दा पनि यहाँ सबैले आआफ्नो आवश्यकताको कुरा गरेको हो, मुख्य कुरो वडाको बजेटले मात्रै यी सबै योजना बन्न सक्छ कि सक्दैन भन्ने हो।
3: ल वडा सचिवज्यू, उहाँले भनेका योजनाहरू सबै टिप्नुहोस् है।
7: होइन हेर्न होइन, यो बाउ समूह हाम्रो रिस गर्न खोल्या समूह हो।
5: खै दिदी
3: खस्या खुसुक नगरौँ त, सबैले यता सुन्नुहोस्, आमा समूह बाउ समूह भनेर मात्र बजेट पाइन्न, आफ्नो समूहले के काम गर्न बजेट खोजेको हो यो कुरा चाहिँ प्रष्ट हुनुपर्छ है।
5: त्यो त भनिहाल्छु नि, हाम्रो आमा समूहले बहुउद्देश्यीय सामुदायिक भवन बनाउनु खोजेका छ। के भनेदेखि 10 लाख त चाहिन्छ चाहिन्छ, बरु त्यो हुँदो नहुँदोको बाउ समूहलाई नदिए नि हुन्छ।
4: एउटा कुरा भनौँ वडा अध्यक्षज्यू,
3: खुरुक्कन लालु काका भने भइहाल्यो नि, के अध्यक्ष भनिरहने।
4: अब जनप्रतिनिधिको इज्जत गर्नु परेन त काका।
3: ल ल भन।
4: अब हेर्नुहोस् है, यहाँ धेरैको प्रतिनिधित्व छ, दलित, महिला, ज्येष्ठ नागरिक आदि आदि। अब यो बेलामा बालबालिका खै त, बजेट त उनीहरूको नाममा पनि आउँछ।
5: कस्तो कुरो गरेको होला, बाउ आमा आइसकेपछि केटाकेटी किन चाहियो?
8: फेरि केटाकेटीका लागि त स्कुलमै जान्छ नि बजेट त। गाउँमा केटाकेटीको लागि पालिकाबाट माग्नु पर्ने काम किन नै हुन्छ र?
4: किन हुँदैन? उनीहरूको क्षमता विकास, व्यक्तित्व विकास आदि कामको लागि बालबालिकाको यो क्लबहरू छ नि, यिनीहरूले कति धेरै काम गर्न सक्छन्।
3: त्यही त,
4: अब उनीहरूलाई पनि त सहभागी बनाएर तिमीहरूको नाममा आउने बजेट के गरौँ कसो गरौँ भनेर त सोध्नु पर्यो नि, होइन र?
6: अब टोल बेला अहिले भइरहेछ, अहिलेको अहिले तत्काल कताबाट बालबालिका खोज्नु, अर्को पटकदेखि बालबालिकालाई पनि समावेश गर्ने।
1: बरु भनौँ न त, बालबालिकाका लागि के हुन्छ त्यस्तो योजना?
4: एउटा योजना छ, बाउ समूह मार्फत बालबालिकाका निम्ति खेलौना बनाउने तालिम गर्न सकिन्छ।
8: के रे के रे, अब केटाकेटीको खेलौना बनाउनु, बाउ समूहलाई तालिम दिने, के सुन्न पर्छ है निमगञ्ज दिदीको?
5: हो भने पालिकाको बजेट खोला फाल्ने खेलो हो यो, के यस्तो नचाहिँदो कामको लागि पैसा खेर फाल्ने होइन। केटाकेटीकै नाममा बजेट आछ भने पनि अरू काममा लाए हुन्छ।
4: बालबालिकाको नाममा आएको बजेट एक रुपियाँ पनि दुरुपयोग गर्न पाइँदैन है। बरु बाउ समूहले बजेट नपाए नपाओस् केही छैन, उनीहरूको बजेट दुरुपयोग भयोस् त मात्रै कहाँ गएर के उजुरी दिनुपर्छ मैले जानेछु।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट सेतराज खनाल, बैतडीबाट दिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारै जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
12: हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 35।
2: मेला त बवाल हुँदो रहेछ है किसान।
3: यो विलासनगरको माघे मेला सधैँ यस्तै त हो नि दाई, हेर्नु त भिड।
2: त्यही हो न, चेलीहरू नि कति राम्री राम्री हुँदो रहेछ है हँ किसान।
3: ह्या विवेक दाई नि आँखा घुमाइहाल्ने हुने।
2: मेरो दोष होइन किसान, मेरो आँखाहरूको दोष। अनि किसान, यो सब स्टलमा खानेकुरा मात्र पाइने हो कि यसो जिउ तताउने कुरा नि पाइन्छ?
3: पाइन्छ पाइन्छ दाई, बिन्दास तरिकाले जति खाए नि भयो आज।
2: ल ल, अब के खुवाउँछ हेरौँ न। अनि उहाँ चाहिँ को त?
3: उहाँ मेरो दिदी हो, यो स्टल दिदीले नै चलाउनु भएको छ।
2: ए नमस्कार, म विवेक।
4: राम राम विवेक भाइ। अरे किसन, त्यही ढिक्री ओ टेप्री लानम गरेर हिस् नन्ले।
3: ए मै त बिस्सा डर्नु नन्ना हो का?
4: लाने परल जे, अब ग्राहक मङ्गी त का देवे।
3: ले ले मै लिएको आइटु।
2: के भयो किसन?
3: एकछिन बस्दै गर्नु है दाई, म घर गएर ढिक्री लिएर आउँछु।
2: ए ल छिटो आइज नि फेरि।
3: ल ल।
2: अनि तपाईँ नेपाली पनि बोल्नुहुन्छ कि थारू भाषा मात्रै?
4: नेपाली पनि बोल्छौ नि, थारू भाषा त आफू बोल्दा मात्रै हो।
2: आफूलाई फेरि थारू भाषा आउँदैन, जे भने नि गाली गरे जस्तो लाग्ने भने
4: किन गरे र त्यतिकै त? तपाईँ के नास्ता खाने हो?
2: के बनाउनु भएको छ र
4: के खानुहुन्छ र भन्नु त?
2: यसो थारू खाजा टेस्ट आनौ न, ढिक्री पनि छ होइन?
4: ढिक्री त थोरै छ, अरू पनि मिसाएर बनाइदिन्छु नि।
2: हुन्छ नि, यस्तो राम्रो मान्छेले बनाएको अरू पनि मिठै छ होला नि, ढिक्रीकै पछि किन लाग्नु पर्यो र?
4: खै मिठो त हुनुपर्ने हो, जरक जर पनि खानुहुन्छ।
2: के हो यो जुहार भने? त्यही जिउ तताउने
4: खानुहुन्छ?
2: टेस्ट हानौ न कस्तो हुँदो रहेछ। अनि हजुरको घर जाउँ भयो त?
4: हजुर के भन्नुभयो रे?
2: यसो घर जाउँ भयो कि भने के बिहा स्या भयो भनेर सोधेको।
4: छैन छैन, कहाँ यसले गर्छ बिहे?
2: अनि यस्तो राम्रो मान्छेले किन बिहे नगरेको त?
4: अब गरौला नि, यी लिनुहोस् नास्ता खानुहोस्। पहिले
2: नास्ता त निकै कडा होला जस्तो देखिन्छ त, यसमा पानी हाल्नुपर्छ?
4: अँ पर्दैन, त्यस्तै पिउने हो, आलुको अचार पनि छ त्यसैसँग खानुहोस् न।
2: आहा मिठो छ त, थारू गाउँमै ससुराली बनाउनु पर्छ क्या हो, यस्तो मिठो खान पाइँदो रहेछ।
4: हो र, थारू बथिङ्गा खोजिदिउँ त।
2: त्यो भने चाहिँ के हो फेरि?
4: थारू केटी के?
2: ए कडा रहेछ त, तपाईँ जस्तो राम्रो पायो भने त झ्याप्पै बिहे गर्ने हो, खोजिदिने हो त?
4: यस्तो राम्रो मान्छेको त पहिल्यै केटी होला नि, यहाँ के खोज्नुहुन्छ र? फेरि बाहुन छेत्रीको छोराले कहाँबाट थारू ल्यायो भनेर बाउले घरबाट लखेट्ला नि।
2: हाम्रोमा त्यस्तो हुँदैन, मेरो त बाउले नै इन्टरकास्ट बिहे गरेको, छोराको पनि भयो भने त गजबै भयो भने। खासमा तपाईँको नाम चाहिँ के हो?
4: सरला।
2: नाम त दामी रहेछ नि।
4: मनै परेर भन्नुभयो कि मन राख्न भन्नुभयो?
2: हेर्नु सरलाजी, तपाईँले मलाई चिन्नु नै भएको छैन, मलाई चाहिँ एकदम क्लियर खालको हो, जे लाग्छ त्यही भन्छु, जे भन्छु त्यही गर्छु। तपाईँ मलाई एकदम मन पर्यो सरलाजी।
4: मन परेको भए बिहे गर्नुहुन्छ त मसँग?

0: ओम पवित्र अपवित्र वा सर्वस्व पुण्यरी गाग छ हो सूची विनियोग
1: ए लालो काका मन्त्र त अलिक बुझ्ने गरी पढ्नुहोस् न के लरबर गर्नुभएको
0: नसिका मलाई खुरुक्क भने अनुसार गर ओम केशवाय नमः सबै दुवैले भन्नै जाने ओम केशवाय नमः नारायण नमः वासुदेवाय नमः ऋषिकेशाय नमः अब आत्मा अक्षता पुष्प जिनु केही द्रव्य पनि लिनु
1: टक्क लाएर द्रव्य बिना त पण्डितहरूले थुक पनि उछिट्याउनन् कि क्या है
0: पटक पटक मलाई जिस्काउने काम नगर त केटो दुई छोरा छोरीको बाउ अरे जे जे जता जता पकाउने हो पकाओ यता निवारण विधि पुरा गर्न दे ल यो गणेशलाई कलशलाई त्यसपछि यो हवन गर्ने ठाउँमा पूजा गर यो नवग्रह गर्ने ठाउँमा पनि अनि यो रक्षाबन्धन र कन्दनीको पनि पूजा गर
1: ए कन्दनी र रक्षाबन्धनको पनि पूजा हुने रहेछ यो चाहिँ मलाई थाहा थिएन
0: तँलाई धेरै कुरा थाहा छैन तर तिमीहरूले भुले पनि मैले भुल्न दिन्न कुरा गर्छ यो पनि यो त हाम्रो संस्कार हो संस्कार बुझिस
2: संस्कार आफ्नो ठाउँमा छ बच्चाको कम्मरमा र हातको नाडीमा धागो बान्नुको फाइदा पनि छ नि
1: के फाइदा छ र जगत दाइ
2: बच्चाको नियमित तौल बढ्यो कि बढेन उसको उचाइ बढ्यो कि बढेन भनेर नापजाँच गर्न पनि यो एकदम काम लाग्दो कुरा हो है
1: भनेपछि टक्क लाएर संस्कारमा पनि साइन्स लालु काका हत्तेरी निवारण गराउने पण्डितलाई त के काका भन्नु है ए गुरुजी अब के गरौँ होला गुरुजी
0: बढी नजिस्की ल यता ध्यान दे
1: ल ल
0: ओम पावो निष्ठा मयो भुव ताना उर्जे तस्या भय ल यो धागो नानीको हातमा र अर्को धागो चाहिँ कम्मरमा बाँधिदेऊ अनि निमकली भाउजू कता जानुभयो अघि एकैछिन देखा पर्नु भएको
1: भित्रै हुनुहुन्छ होला आमा ए आमा
0: ल म चटाउने चलन छ कि छैन तपाईँहरूकोमा
3: है मैले त बिर्सिसकेँ तपाईँले नै विचार गर्नुहोस्
0: ल यो दुनोमा मह छ भने ल्याइदिनुहोस् क्यारे नत्र यही चिनी चटाइदिनु शास्त्र अनुसार महले तृष्ण बुद्धिको बनाउँछ भनेर नुवारणका दिन चटाउने चलन छ के
2: ए लालु काका बच्चाले छ महिनासम्म आमाको दुधभन्दा अरू खुवाउनै पर्दैन नि कतिपय जङ्गली मह विषालु पनि हुनसक्छ यत्तिकै चटाइदिने
0: अब शास्त्रमा त्यस्तै छ मैले भने हो र
2: अब शास्त्रमा भए पनि नभए पनि त्यति कुरा त तपाईँले पनि विचार गर्नु पर्यो नि लालु काका
3: ए जगत बाबु अब नारायण गर्ने पण्डितलाई त आफ्नो काम गर्न दिनु नि
2: हेत्तेरी अन्टी पनि अब चित्त नबुझ्ने कुरा त सबैले प्रश्न गर्न पाउनु पर्यो नि
0: जगत बाबुलाई के गर्नुहुन्छ के गर्नुहुन्न सबै कुरा थाहा रहेछ यसो गरौँ नि त नारायण पनि तपाईँ नै गरिदिनुहोस् हुन्न
1: काका काका काका कहाँ उठाउनु हिँड्नु ल हेत्तेरी

0: अपुई के भयो मेरो बाबुलाई कसले
1: खै खै
0: सुसु गरेको हरिस ऊ त्यो टालोले त नानीले पिसा फेरि
2: के भयो मेरो भान्जीलाई
1: यो लात यो लुगा समाइदे त
0: इन्दु छिटो गरेर आइज न नानीलाई भोक लाग्यो जस्तो छ
3: आइहाले मितिनी आमा
0: जा अब एक बटुको ज्वानोको झोल खानालाई पनि कति बेर लाग्यो होला यसलाई
2: नलौ मेरो भान्जी भान्जी नरो
0: ए आउँदा बाटोमा गुद किन्ने भने त भुसुकै बिर्सेर मरेछु ल यो पैसा लिएर जा त एक पौले है
2: हस्
3: कहाँ जान लाग्यो हरिस
2: पसल एकैछिनमा आइहाल्छु दिदी
3: ज्वानाको झोल त खानै नपरे पनि हुने जस्तै लाग्छ भने
0: ल हेर न यसका कुरा सुत्केरी भएको बेलामा पनि ज्वानोको झोल नखाएर हुन्छ त यस्तो बेलामा त जतिसक्यो त्यति झोलिलो कुरा खानुपर्छ ल नानीलाई दुध चुका त यसलाई पनि भोक लाग्यो होला
3: खानुपर्छ भनेर मात्र हुन्छ र रुच्नु पनि पर्यो नि
0: आफू बच्चालाई राम्रो हुन्छ भनेपछि त जबरजस्ती भए पनि खानुपर्छ नि ज्वानाले फाइदा पनि गर्छ क्या दुध पनि आउँछ
3: खै मितिनी आमा मलाई त केही रुच्दैन भने किन होला
0: त्यही नखाएर त यस्तो भएको डेढ महिनाको सुत्केरीको ताल हेर यस्तो छ अरू बेला जस्तो होइन है इन्दु बच्चा पाएको जिउ पो हो त स्याहार गरेन भने त रोगी भइन्छ नि बाबै
3: खै सुत्केरीले अघि पछिको भन्दा धेरै खानुपर्छ भन्दा रहेछन् मलाई त खानुभन्दा सुत्न पाए हुने जस्तै लाग्छ छोरीले रातभरि सुत्न दिन्न
0: आराम पनि गर खाना पनि मिलाएर खा बच्चा पाउँदा त्यस्तो गाह्रो भएको तलाई
3: गाह्रोको त कुरै नगरौ
0: अप्सराले बेलैमा बोकेर स्वास्थ्य चौकी नलग्या भए झन्डै मर्या थिस्रे त्यत्रो रगत गएर बल्ल बल्ल बाँच्या झन् अङ्ग्रिन परेन भने
3: खै मितिनी आमा मलाई त केही गर्ने मन नै छैन किन होला
0: किन खुसी लागेको छैन र तलाई
3: खुसी नै लागेको छ छोरीको ठाउँमा छोरो भइदिएको भए अझ बढी खुसी लाग्थ्यो होला है
0: किन यस्तो कुरा गरे होला घरकाले केही भनेर
3: घरकाले त केही भनेका छैनन् मलाई नै कस्तो खल्लो लाग्यो छोरा भइदिएको भए ढुक्क हुन्थ्यो
0: त्यस्तो सोच्नुहुन्न है इन्दु पहिलो सन्तान छोरी हुनु भनेको त घरमा लक्ष्मीको बास हुनु हो छोरी पाएँ भनेर हो कि क्या हो सुत्केरी बस्न माइती पनि गइनस् त
3: होइन बुवाले त जाउँ कि जाउँ भन्नुभएको थियो मलाई नै जान मन लागेन आफ्नै आमा भइदिएको भए पो
0: अब म पनि तेरो मितवालाई भेट्न इन्डिया जानु छ नत्र मै लैजान्थेँ नानीलाई र तलाई
3: भो मितिनी आमा मलाई यहीँ ठिक छ ज्वाइँ आमाले सकेको गर्नुभएकै छ
2: आमा लाउनु
0: के ल्याएको हरिस तेरा लागि गुद किन्न पठाएको क्या ला त नानी बेलुका ज्वाइँलाई पकाएर खाना दिनु भन्
3: हुन्छ
2: अम्मै भान्दी लियाना किन लोको
0: अब बोक्न रहर त गर्यो यसले लडाउलास् नि फेरि बाबु
2: खै दिन त लडाउँदिन
0: ल कहाँ दुइटै हात तल राख्या भने यसरी बोक्नुहुन्न अर्को हात माथिबाट राख त
3: हरिसलाई बच्चा बोकेको कस्तो सुहाएको है मितिनी आमा
0: साँच्चै सुहायो त यसलाई बिहा गरिदिनु पर्छ कि क्या हो यसको
3: बिहा गरिदिने नै हो भने म केटी खोजौँ त
0: बो पर्दैन इन्दु तैँले केटी खोज्न बुहारी त मैले खोजेको हुनुपर्छ हरिसलाई बिहे गरिदिने केटी त म आफै खोज्छु नि
3: यदि उसैले खोजिसकेको रहेछ भने नि के गर्नुहुन्छ मितिनी आमा
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो इन्दु भर्खरै सुत्केरी भएकी छिन् उनले छोरा पाएकी छिन् कि छोरी? यसको सही उत्तर हो छोरी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत दार्चुलाबाट दीपक सिंह धामी, कैलालीबाट सीता भट्ट, अछामबाट कर्ण बुढा छेत्री र बैतडीबाट पुष्पा बलामी विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको? प्रश्न फेरि एकपटक, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 18
2: अन्जे गुआबो ढोड थप्त
3: ढोड पनि राम्रोसँग नबलेको आज टाट्नु बनाइसकेन दाई
2: अलिकति बाँकी छ हात छिराएर छिटो छिटो काम गर्नै सकेको छैन
3: आज त के को हतार मास्को जाने बस 11 बजेसम्म गइहाल्छ क्या रे
2: 9 बजेकै बस समात्न सके 2 बजेसम्म पुगिसकिन्छ अलिअलि बिहानी बैङ्कको काम गर्न भ्याइन्छ कि भनेर छिटो निस्किनु खोजा
3: सघा दाई यो खोले यतिको पातलो भए हुन्छ
2: है अझ बाक्लै छ अलिकति पानी थप 100 वटा बाख्रा पुर्याउनु पाए ढुक्क हुन्थ्यो भने
3: 100 वटा अनि त्यत्रो बाख्रो यो खोरमा अट्छ त
2: त्यही भएर त तल्लो बारीमा ठुलो खोर बनाउने भने त्यही भएर त ऋण लिन लाग्यो निकान्छे
3: अनि माग्ने बित्तिकै ऋण दिन्छ त दाई
2: कहाँ माग्ने बित्तिकै दिन्छ लामो प्रोसेस हुन्छ समय लाग्छ
3: दाई साँच्ची मलाई मास्करबाट किताब ल्याइदिनु है
2: पढ्न मन लगा न किताब त जति नै ल्याइदिइहाल्छु नि
3: अरू किताब भनेको होइन के कविताको यसपालि मदन पुरस्कार जित्ने राइटरको कविता बुक आएको छ अरे
2: खालि कविता मात्र पढेर हुन्छ मैले अस्ति ल्याइदिएको किताब पढिस् कि त्यतिकै थन्काइस्
3: त्यो किताब किन ल्याउनु भएको मैले पढ्दैन भनेको थिएँ क्या अरे त्यत्तिकै पैसा मात्र खेर फालेर
2: कुसुम पढाइको कुरा गरेको किन टोलाइहाल्छे
3: सुनिरहेको छु
2: छिटो छिटो काम सकेर त पनि ठिक पर्छ सँगै निस्किनुपर्छ
3: म पनि मास्कर जाने
2: हेर न यसको ताल स्कुल जानु पर्दैन स्कुल खुल्या कति भइसक्यो
3: सौगात दाई भोलिपल्ट पक्का जान्छु के आज कस्तो मलाई टाउको दुखिरहेछ
2: जहिले एउटा न एउटा बहाना बनाउँछेस् यस्तो तालले कसरी हुन्छ कुसुम
3: साँच्ची भोलिपल्ट जान्छु के दाई
2: जान्छेस् पढ्ने स्कुल जाने कुरा गर्यो कि तेरो अनुहार नै अँध्यारो हुन्छ तेरो मनमा के छ आकाङ्क्षी
3: खै दाई एक मनले पढ्नुपर्छ जस्तो पनि लागेको छ फेरि अर्को मनले पढ्नै मन लाग्दैन
2: किन त्यस्तो लाग्यो त
3: कक्षामै लास्ट भयो कि भनेर सबैले खिसी गर्छन् कि जस्तै लागेको छ त्यो सम्झ्यो भने त पढ्नै मन लाग्दैन
2: हिँड्ने मान्छे लड्छ त फेल भयो भनेर पढ्नै छोड्ने हो र अब राम्रोसँग पढ अरूले के भन्छन् भनेर आफ्नो भविष्य बिगार्ने हो त
3: सबैले राम्रो पढेन भनेर गाली मात्रै गर्छन् झन् मलाई त म पढ्नै सक्दिनँ जस्तो लाग्छ
2: त्यस्तो सोच्नुहुन्न कान्छी सबैले तिम्रै राम्रोको लागि भनेको अहिले राम्ररी पढिस् भने भोलि आफूले चाहेको बन्न सक्छस्
3: म के बन्छु होला र दाई मलाई केही त आउँदैन
2: धत त्यस्तो राम्रो कविता लेख्ने मान्छेले पनि यसो भन्ने हो राम्रो लेख्नलाई पहिला पढ्नु परेन अनि फेरि रेडियोमा बोल्न मन लाग्छ भनेर भने कि होइन अहिले नै देखि लत्त छाडिस् भने कसरी बोल्छस् रेडियोमा
3: रेडियोमा बोल्नु पर्न पर्छ र
2: किन पर्दैन पढे नै धेरै कुराहरू थाहा हुन्छ धेरै मान्छेको विचार बुझिन्छ अनि बोल्ने कुराहरू आउँछ हो कि होइन भन् त
3: त्यो त हो
2: त्यसैले भनेको हेर कुसुम तमाथि हामीलाई ठुलो भरोसा छ निराश त बनाउँदिनुहोस् नि
4: ओहो भित्र त कस्तो प्याक रहेछ है आयुष
5: यार यता बाहिरै बसाउ न उता कुर्सी खाली छ त तान न खुसबु के खाने अर्डर गर न
4: के खाने र त्यही अन्डा चना खाउनु हुन्छ
5: हुन्छ हुन्छ भन न
4: हेलो साउजी यता हेर्नु त यता बाहिर बाहिर हामीलाई 2 ठाउँ चना अन्डा है
5: यस्तो भिड छ कहिले आउला र हाम्रो नास्ता
4: यहाँ त यस्तै हो चिया पकाउन भनेर गयो भने पुरै गेम सकेर आउँदा नि पाकेको हुँदैन लास्टै स्लो सर्भिस अझै उतै हेर न सर्भिस विथ स्माइल रे फेरि अन्तै जाउँ भने ग्राउन्डको नजिकै चिया पसल भने यही मात्रै हो
5: त्यही त अर्को ठाउँ जाने पनि भएन फेरि एक त ब्रेक टाइममा आइया हुन्छ है
4: आयुष तिमीलाई थाहा छ कलेज स्तरीय म्याच हुने रहेछ त
5: यही महिनाको 3रो हप्तातिर हुन्छ होला सायद
4: तिमी नै खेल्ने हो नि
5: अँ
4: राम्रो प्र्याक्टिस गर है जित्नुपर्छ
5: है के हुन्छ प्रयास गरौँ क्या रे
4: के प्रयास भनिरा जित्ने हो अहिले होपलेस भएपछि पुगिन्छ त नेसनलसम्म
5: आफूले नगर स्तरीय खेल जित्यो भन्दैन सबैले जित्छन् र
4: त्यस्तो होइन क्या पहिल्यै जित्छु भनेर खेल्नु पर्यो नि, अब हार्छु भनेर खेलेपछि पनि कहीँ जितिन्छ त?
5: तर तिमीलाई चाहिँ मान्नै पर्छ यार, त्यस बेला एक्लै सबैलाई आउट गरे है?
4: गर्नु पर्यो नि, यत्रो प्र्याक्टिस गरेर एकपटक खेल्नु छ, किन डराउनु? मैले त दिएँ धनादन।
5: तिम्रो बोलिङलाई चाहिँ मान्नै पर्छ क्या, गजबको कन्फिडेन्स क्या तिम्रो बोलिङमा।
4: त्यही भएर त भनेको, कन्फिडेन्स भएर खेल भनेर।
5: खेल्ने त हो नि, तर अहिलेसम्म पनि बोलिङमा खेलाडी सिलेक्सनै भएन।
4: मा त सेलेक्सन भएर
5: भइग, तिम्रो बोलिङ त खेल्नै सकिन्न यार, फेसबुकको बोलिङ भने सबै कायल है।
4: तिम्रो त साथी थियो नि, के नाम थियो त्यसको?
5: को, त्यो मिलन?
4: मिलन पनि बोलिङमा राम्रो छ भने होइन तिमीले?
5: अरू भन्दा त ठिकै थियो, तर त्यो सिलेक्सनमै परेन सर।
4: ए हो, कसले भन्यो तिमीलाई?
5: दिपु गुरुले भन्नुभयो।
4: झन्डै तिमी पनि गएनछ उसैसँग।
5: मेरो त ब्याटिङ राम्रो भएर सिलेक्सन गरे अरे।
4: अब राम्रो गरेर देखाउनु पर्छ।
5: अहिलेसम्म यसैले टाइम दिइरहेको छ त, किन राम्रो गरौँ ला र?
4: तिम्रो टाइम कता छ भने सबै थाहा छ मलाई। अनि त्यो मिलनको ठाउँमा को आउने भयो त अब?
5: के भन्यो रे?
4: त्यो मिलनको ठाउँमा को सेलेक्ट भएछ भनेको?
5: त्यो त
4: आयुष। म जाउँ?
5: ल, किन नि फेरि? नास्ता आएकै छैन, कहाँ जाने?
4: तिमीलाई मसँग बोल्ने फुर्सद नै छैन, खालि मोबाइलमा झुन्डिरहेछ।
5: होइन, यहाँ एउटा कसको फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ, एक्सेप्ट गरेन भनेर मेसेज आइरहेछ क्या, त्यही भएर।
4: अब ज जसको रिक्वेस्ट आउँछ, चिने नचिनेको त्यहीसँग कुरा गरेर बस, अनि यसैमा हुन्छ प्रगति।
5: अब म्यासेज नै पठाएपछि त विचार गर्नु पर्यो नि।
4: जतिले रिक्वेस्ट पठाउँछन् सबैको पछाडि लागेर साध्य हुन्छ र?
5: ल ल ल, मैले डाटा नै बन्द गरेँ। ल अब भन।
4: मलाई यस्तो चाहिँ मन पर्दैन है, जहिले कुरा गर्न थाल्यो कि मोबाइलमा झुन्डेर मात्र गर्छ।
5: ल ल, सरी ल।
4: अनि कसको रिक्वेस्ट रहेछ त?
5: खै मलाई पनि थाहै छैन।
4: थाहा नपाइकन यसो गर्यो?
5: अब म्यासेज नै कति पठाइसक्यो, त्यही भएर एक्सेप्ट हान्दे।
4: त्यसो चिन्नु नजान्नुको मान्छेले रिक्वेस्ट पठायो भनेर एक्सेप्ट गर्छ त कसैले? यस्तो गर्दा के हुन्छ थाहा छ तिमीलाई?
5: जहाँ अब फेसबुकमा जोडिँदा के नै फरक पर्छ र हो? जीवनमा जोडिएको भए पो अर्को कुरा।
4: अहिले त्यस्तो भन्छौ, पछि अप्ठ्यारो पऱ्यो भने थाहा पाउँछौ। खोइ को मान्छे रहेछ हेरौँ त।
5: देखाउँदिन, यसलाई तिमीले चिने रहेछ र फेरि बिचकाइदियो भने?
4: खोइ देखाउन भने, फोटो मात्रै देखाउन।
5: हेर लो।
4: ए यो केटीलाई मैले मात्र होइन सबैले चिन्छन्, नाम पनि भनिदिऊ कि।

0: ल फेरि डी पछि यहाँ आउँदैन?
1: आउँछ।
0: अनि किन नलेखेको त?
1: नआएर
0: कति सम्झाउ के, हैरान नै भइसके म त। यसलाई मेटेर फेरि लेख।
1: मामु पेन्सिल बाच्यो।
0: के गरेर लेख्छौ? यसो लेख्दै गर।
1: मामु मेरो होमवर्क सक्यो।
0: सबै सक्यो?
1: सक्यो मामु, मेरो पगल कहाँ राखिदिनु? म दिनु त
0: उता कोठामा छ, जाऊ आफै हेर।
1: हस् मामु, म पनि पजल खेल्ने।
0: अनि होमवर्क चाहिँ कसले गर्छ? खुरुक्क पहिले होमवर्क सक्ने।
1: मामु
0: के भयो?
1: युएचलाई यता फर्काए के हुन्छ?
0: के हुनु नि, जे पाए त्यही हुन्छ। अघिदेखि भनिरहेको छु एज पछाडि फर्काएर लेख्ने भनेर, होइन तँलाई कतिचोटि सम्झाउँ जोइसी, फेरि के ठुस्केर बसे नि नलेखेर? अहिले थप्पड दिन्छु अनि।
1: बाबा मामुले गाली गर्नुभयो।
2: के भयो र गाली गरेर आउनु त?
0: के हुनु र, अघिदेखि लेख्न लगाएको, कहिले के कता फर्काएको छ, कहिले के कता फर्काएको छ, जति सिकाएर उल्टो लेख्न छोड्ने होइन?
2: अनि उल्दिन भनेर बच्चालाई गाली गरेर हुन्छ त?
0: के गर्ने हो, तिमी आफै गराऊ। उता मेरो दाल दडिसक्यो।
2: जोयसी यता आऊ त, अब बाबासँग पढ्ने है।
1: बाबा दिदीसँग खेल्न जाने नि।
2: एकछिन पढ्ने अनि जाने ल। लजु।
3: हजुर बाबा।
2: बहिनीको ब्लकको ब्याग ल्याइदेऊ त।
3: हुन्छ बाबा।
2: ल अब अस्तिको जस्तै नाच्दै पढ्ने है त। ल उठ त। A for apple, B for ball.
1: A for apple, B for ball.
2: C for cat, D for dog.
1: C for cat, D for dog.
3: ए बाबा बहिनीको ब्लक।
2: ल त्यहीँ राख। ल लजु तिमी पनि सँगै गाउने है। ल हामी कहाँ पुगेको थियो? ईमा। E for elephant, F for fish.
1: E for elephant, F for fish.
2: G for goat, H for hen.
1: G for goat, H for hen.
2: ल अब म तिमीहरूलाई हामीले पढेको शब्दहरूको ब्लक देखाउँछु है। यो के हो?
1: E for apple.
2: अनि यो?
1: B for ball.
2: Nice. ल अब म अर्को देखाउँछु है।
3: यो के हो?
2: हाम्रो घर वरिपरि घरिघरि के कराउँछ?
1: क्याट।
2: हो, सी फर क्याट। क्याट भनेको बिरालो। ल यो हेरेर सी लेख त।
3: ल लेख त।
1: सी फर क्याट।
2: शाबास। ल यो हेरेर डी पनि लेख त छोरी।
1: डी फर डग।
2: भेरी नाइस, मेरो छोरीले जानिहाले त।
1: बाबा म अब खेल्न जाऊ।
2: ल ओके, एकछिन खेल्ने अनि आएर यो सबै सक्ने है त।
1: हस् बाबा।
2: ल लजु लजु तिमी पनि जाऊ त, बहिनीसँग गएर खेल है।
3: हुन्छ बाबा। ल हिँड्न जाउँछु।
2: ललिता।
0: हजुर। अनि काम छ भन्थ्यौ त, चाँडै आयौ त।
2: मुडै चलेन, फेरि त्यहाँ उत्सव आएको थियो एकछिन, अनि कुरा गर्न लाग्यौँ।
0: के कुरा हो र?
2: त्यही रमाको बारेमा। यस्तै तालो भने त निकै गाह्रो हुने देखिरहेको छु मैले त रमालाई।
0: बहिनी के गर्ने हो र हामीले, केही भन्नुहुन्न उनीहरूलाई?
2: अब एउटै घरमा बसेपछि त त्यस्तो भनेर नि भएन नि, देखेको जानेको कुरा त भन्नु पर्यो नि।
0: अब उनीहरूलाई सुन्नु नै छैन भने किन बाटो हुनु? अरूको कुरामा चाहिने भन्दा बढी चासो दिएको मलाई चाहिँ मन परेको छैन है। आफ्नो प्रेसिजको नि ख्याल गर्ने गर। अनि कहाँ गयो जोइसी र लजु?
2: एकछिन खेल्न गएको छन्।
0: किन पठाएको त? अब पहिला त्यति होमवर्क सकाउन लगाएको भयो भने नि।
2: बच्चालाई पढ पढ मात्रै भनेर पनि हुन्न के ललिता, तिमी जस्तो मान्छेलाई नि भन्नुपर्छ र मैले।
0: ल ल हजुरलाई थाहा छ सबै कुरा, तिमीलाई जे ठिक लाग्छ त्यही गर भयो।
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 104
2: आयुष ल नाच्नु पर्यो के अब
3: ओए
2: आयुष अब जसले पार्टी दिएको छ उसैले नाच्दैन भनेर हुन्छ
3: ल ल ल नाच्छु ल यो गीत त अर्को गीत लगाइदिउ न यसमा त फुर्दै फुरेन
2: ल ल ल अर्को गीत बजाइदिउ न
1: ल ल गीत चेन्ज गीत चेन्ज
2: ल गाइस अब सुरु भयो है हाम्रो आयुषको भाइरल डान्स ल नाच्यो नाच्यो नाच्यो
1: ल ल ल ल
2: ल ल ल अब खुसबु पनि नाचिहाल्छ ल नाच्यो त
1: सही हो सही हो ल
2: ए आयुषलाई नाच्नै पुगेको छैन भने साथ दिउ न खुसबु
3: भयो भयो भयो पुग्यो मलाई अब
2: ल ल ल ल यहाँ कमेन्ट पनि खतरा खतरा आइरहेछ के आयुष र रोजिनाको डान्स हेर्ने भन्दैछ नि यहाँ साथीहरू
3: अहिले भइहाल्यो हो फेरि एकछिनमा नाचौला नि
2: अहिले साथीहरू थाक्नु भएको छ एकछिनपछि फेरि नाच्छौँ भन्ने कुरा भएको छ है खुसबु राष्ट्रिय खेलाडी भइसकेपछि हाम्रो साथीहरूलाई के भन्न चाहनुहुन्छ
1: आज म निकै खुसी छु मैले जुन कुराको लागि यत्रो मेहनत गरिरहेको थिएँ आज त्यो पाएको छु अहिले म राष्ट्रिय खेलाडी मात्र होइन महिला क्रिकेट कप्तान पनि पाएको छु र सबैजना साथीहरूलाई यही सन्देश दिन चाहन्छु कि जुनसुकै कुराको लागि पनि सफलता प्राप्त गर्नु छ भने लगातार मेहनत गर्नुपर्छ जति नै बाधा अडचन आए पनि पछि हट्नु चाहिँ हुन्न है
2: नाइस नाइस नाइस अनि हाम्रो रोजिना चाहिँ किन साइलेन्स हुनुहुन्छ तपाईँ पनि केही भन्न चाहनुहुन्छ कि
1: म पनि निकै खुसी छु अब अरू त केही पनि भन्नु छैन मलाई त
2: अब फेरि पनि खुसबुतिरै लाग्दैछु है म खुसबुलाई यो डान्स गर्न सजिलो कि विलासनगरको सिमेन्टको प्रचार भिडियो गर्न
1: यो दुवैवटा गर्न गाह्रो नै हो तर मन लगाएर गर्दा सजिलो पनि हो
2: धन्यवाद साथीहरू सबैको लाइक कमेन्ट बबाल आइरहेछ अब एकछिन ब्रेक लिउँ है
3: ए ल ल ल ल साथीहरू अर्को एउटा नयाँ कुराको पनि सूचना दिन्छु है
2: के कुरा भन्न
3: खुसबु र मैले नि विलासनगर डेरी उद्योगको अर्को एउटा टिभी एड पनि खेल्दैछौ सबैजनाले हेरेर प्रतिक्रिया दिनु पर्यो है
2: वाह नाइस ल बधाई छ तिमीहरूलाई अझै प्रगति गर्दै जानु है धेरै खुसी लाग्यो
3: अनि यो खुसीमा अझ खुसी थप्न म रोजिनाले यो गिफ्ट दिन चाहन्छु
2: के हो यो फेरि
1: के रहेछ खै खोल्दै रोजिना आयुषले के ल्याए रहेछ पुरै गातामा ऱ्यापिङ गरेर छ त त्यो अप्ठ्यारो हौ
3: बिस्तार खोल्नु है त
2: ओ यो त बर्थडे केक रहेछ यार
1: तेरो बर्थडे हो आज
4: ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर रोजिना
1: थ्याङ्क यू सबैजनालाई अनि स्पेसल थ्याङ्क्स चाहिँ आयुषलाई आज मेरो बर्थडे भने त मैले आफैले बिर्सिसकेको रहेछु तर आयुषले सम्झेर यति दुःख गरेकोमा धेरै धेरै थ्याङ्क यू तिमीलाई तिमीलाई त जति धन्यवाद दिनै पुग्दैन कि
2: एकछिन एकछिन एकछिन एउटा कुरा सोधौ अब रोजिनाको बर्थडे केक त खायौँ अब आयुष रोजिनाको बिहेको भोज चाहिँ कहिले खाने हामी
0: आमाका हातमा पैसै पैसा बहिनीका हातमा खेलाउना अनि दाईका हातमा चाहिँ किताब गजब छ नि त मिस
5: चित्र त गजब छ नि सर
0: सबभन्दा गजबको कुरा त यो चित्र बनाउने केटा जम्मा दुई कक्षामा पढ्छ
5: त्यही छुकछुकी केटा सन्देशले बनाएको भने होइन त यो चित्र
0: अन्त
5: त्यसले यतिको चित्र कसरी बनाउन सक्यो
0: कहाँ र मिस अहिले त सन्देशको स्वभाव अचम्मैसँग बदलिएको छ नि त्यस्तो अग्रेसिभ बच्चा अहिले ऊ जतिको समझदार कक्षामा कोही पनि छैन
5: हो र हुन त आफूले दुई कक्षालाई नपढाउने भएर पनि थाहा नभएको होला नत्र पहिला त त्यो केटो उल्कै उग्र हो साथीहरूलाई छोडुवा ढुङ्गाले आन्थ्यो अनि पढाइ पनि सुध्रेको छ कि उही चित्रसित्र बनाउने हो सर
0: कस्तो कुरा गर्नुहुन्छ मिस अब चित्रकला पनि पढाइकै एउटा पाटो त भने राम्रो भएको छ नि अहिले
5: हो थाहा छ सर
0: तर मिस चित्रकलामा फर्स्ट आउने विद्यार्थीप्रति तपाईँहरू जस्तो शिक्षकबाटै यस्तो हलुका टिप्पणी चाहिँ यसो आएन है घोकेर पढ्ने जहाँ जहाँ फर्स्ट आउने मात्रै विद्यार्थी राम्रो हुन् भन्ने त होइन नि
5: तपाईँको कुरा त मैले माने कि सर परबाट सहायक हेड सर आउँदै हुनुहुन्छ गाली नखुवाउनुहोस् अब
6: सर मिसहरू तपाईँहरूले चिन्नुहुन्छ उहाँहरूलाई यो चित्रकला प्रतियोगिताको प्रथम हुने सन्देश बाबुको बुवामा हुनुहुन्छ उहाँहरू
5: नमस्कार
0: खासमा सन्देश सुरुदेखि नै एकदमै राम्रो विद्यार्थी हो नि सर उसले कुनै दिन राम्रो गर्छ भन्ने विश्वास पनि थियो मलाई
5: मलाई पनि ठ्याम्मै यही लाग्यो आउँछ
7: नराजी भन्ने हो भने सर सुरु सुरुमा मलाई यस्तो फिटिक्कै लाग्थेन नि
5: ऊ चाहिँ असाध्य अस्थिर अनि हिंसक खालको बच्चा थियो, अनि उसलाई चाहिँ कसरी शान्त बनाएर राख्ने होला भनेर मलाई सबै चिन्ता हुन्थ्यो।
6: हो रमाजी, हामी पनि त्यही चिन्तामा हुन्थ्यौँ सुधै।
7: कृष्ण सरले एकपटक मलाई राम्रैसँग सम्झाएपछि र हाम्रो घरमा बस्ने जग्गा दाइको साथ सहयोगले पनि हामी सन्देशप्रति एकदम सिरियस भयौँ।
6: अनि अहिले कस्तो छ त घरमा उसको स्वभाव?
7: जिज्ञासु छ, ज्ञानी भएको छ, चञ्चल छ, तर पहिलाको जस्तो हिंसक भने छैन। टक्क लगाएर एकपटक सम्झाएपछि त्यो कुरालाई खुब राम्रोसँग विचार गर्नुभएको छ। आजकल
6: विद्यालयमा समेत उसको प्रस्तुति निकै राम्रो भएर गएको छ। म त अचल विद्यार्थीहरूमा आएको रूपान्तरणको उदाहरण उसैको कथा सुनाएर दिन्छु। हेर्नुहोस् त उहाँ कति खुसी भएर साथीहरूलाई मेडल देखाउँदै दे खेल्दैछ।
7: त्यही त
5: बोलाउँ सर,
7: मैले देखेँ।
6: बोलाउनु नि त एकछिन, उसले बनाएको चित्रबारे उसैको मुखबाट सुनौ।
5: उसले यस्तै चित्र पहिला पनि बनाएको थियो सर, खै उसको मनमा परिवारबारे के छाप्छ कुनै।
7: अघिल्लो चोटि बनाएको चित्रमा आमा हुनुहुन्थ्यो, बिरालो पनि थियो, तर म चाहिँ थिएन। यसपालि बनाएको चित्रमा म त छु, मेरो काँधमा कुखुरो समेत राख्न भ्याए छ केटोले। तर हजुरआमालाई भने आउट गर्दैछ यसपालि। हो त, मैले देखेँ नि बाबु, अघि बाबुले मेडल पाउँदै गर्दा बाबा मामुले ताली बजाएको होइन त, तिमीले देखेनौ?
6: सन्देश, तिमीलाई आफूले बनाएको चित्रमा के के छ भन्न आउँछ? ल भन त, के हो?
8: यो बाबा, यो मामु, यो बहिनी, यो म।
5: अनि बाबाको काठमा?
8: त्यो त बाबाले पालेको कडकनाथ कुखुरा हो नि।

0: कञ्चन खै त तनु अहिलेसम्म आइपुगेन।
1: आउँछु भन्दै थिए।
0: ए प्रोग्राम स्टार्ट भइसक्यो, त्यसलाई रेडी हुन पनि कति टाइम लाग्छ भने। तनुले त घरबाट रेडी भएर आउँछु भनेर भने कि होइन र गौरी?
1: होइन, किन होइन? हिजो म आउन ढिला हुन्छ भनेर डान्स गर्दा लगाउने लुगा त सँगै लगेकी थिए।
0: ए हो त है, मलाई त कस्तो बिर्सेको। के काम छ अरे तनुको?
1: खै सोद्धा भन्दिन। ऊ आइपुग्यो त। ओ कुसुम, प्रोग्राम कुन बेला सुरु भएको?
0: एकैछिन भयो। तनु त चाहिँ किन ढिला? कि
1: एउटा काम थियो।
0: के काम?
1: हरिशलाई बाई भनेर आएको।
0: हरिशलाई कहाँ गएर त्यो?
1: मैले तँलाई अस्ति नै भने होइन, हरिश पढ्नलाई इन्डिया जान लागेको छ भनेर।
0: ए अनि हरिशलाई त अहिले बाई भन्नै पर्छ त।
1: साथीलाई बाई भन्नु पर्दैन त।
0: ओहो, के हो केटी, मसक्क मस्किस छ। ल ल, यसो के हुँदैछ जस्तो छ।
1: के नचाहिने कुरा गरेर बसिरह होला। जाउँ बरु एकपल्ट डान्स प्र्याक्टिस गरौँ, मलाई त कस्तो डर लागिरहेछ।
0: के डराएर आउली यो कञ्चन, अब जस्तो हुन्छ हुन्छ नि।
1: बिग्रियो भने हाम्रो कुसुमलाई सम्मान गर्ने कार्यक्रमले खल्लो हुँदैन।
0: के भन्छे भन्छे, तिमीहरूले मेरो लागि डान्स गर्ने भनेर सोच्नु नै त्यो ठुलो कुरा हो, बुझिस्? छोड्दै बिग्रे पनि केही हुँदैन।
2: मुख्य कुरो कक्षा साथी बहिनी सुलोचना अवस्थीलाई राम्रो नृत्यका लागि धेरै धेरै धन्यवाद। तपाईँहरू सबैलाई अवगत नै छ, हाम्रो विद्यालयकी कक्षा दसकी छात्रा कुसुम लेखकले प्रदेश स्तरीय कविता प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गरी ₹50,000 पुरस्कार जित्न सफल भएकी छिन्। कुसुमले यो पुरस्कार जित्नु भनेको उनका लागि मात्र नभएर स्कुलकै लागि गर्वको कुरो हो। त्यसैले आज हामीले कुसुमलाई सम्मान गर्नका निमित्त यस कार्यक्रमको आयोजना गरेका छौँ। अब कुसुमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कुसुम, म अब कुसुमलाई स्टेजमा आउन अनुरोध गर्दछु। ताली। कुसुमलाई प्रमाणपत्र तथा दोसल्ला उडाई सम्मान गर्नका लागि आजका हाम्रा अतिथि चर्चित रेडियो स्टेशन हाम्रा आवाजका स्टेशन म्यानेजर श्री पदम भण्डारीज्यूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। एकछिन एकछिन, कुसुमलाई अब आफ्ना कुराहरू राख्नका लागि अनुरोध गर्दछु र साथै प्रथम स्थान हासिल गरेको कविताका केही अंश सुनाइदिनका लागि पनि अनुरोध गर्दछु।
3: धन्यवाद, सबैलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको माया र सपोर्टका कारण नै म आज यस ठाउँमा उभिन सफल भएको छु। आज मलाई एकदमै खुसी लागिरहेछ। मेरो यो सफलताको खुसीको श्रेय म मेरो दाई सौगात लेखकलाई दिन चाहन्छु। सौगात दाईले मेरो हरेक गल्तीलाई सच्याएर अगाडि बढ्नमा मलाई हौसला दिनुभयो। त्यस्तै मेरा बुवा आमा, डागी सर, मेरो साथीहरू गौरीका साथसाथै तनु, कञ्चन र मलाई साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु। अब कविता सुन्ने हो ल, सुनौँ है त। हिँड्दा हिँड्दै कहिले काहीँ गलत पर्छ बाटो, कदमले हिलो टेक्छ जिउमा लाग्छ माटो, चिप्लिन्छ लडिन्छ भए कति मान्नु, चिप्लिन्छ लडिन्छ भए कति मान्नु, फेरि उठी हिँड्नुपर्छ पखालेर टाटो।
4: गजब गजब गजब गजब गजब।
3: जानी नजानी कहिले काहीँ छनाइ पर्छ गलत, बिग्रन्छन् सबै कुरा भनाइ पर्छ गलत, हुन सक्छ गल्ती अनि भोग्नुपर्छ दुःख, हुन सक्छ गल्ती अनि भोग्नुपर्छ दुःख, पाठ सिक्नु त्यसबाट रोई बस्नु साथ।
2: धेरै धेरै धन्यवाद कुसुम। अब म हाम्रा आजका अतिथि श्री पदम भण्डारीज्यूलाई दुई शब्द राखिदिनका लागि अनुरोध गर्दछु। यसपछि गौरी, कञ्चन र तनुलाई नृत्यका लागि तयारी अवस्थामा बसिदिनका लागि पनि अनुरोध गर्दछु।
5: धन्यवाद डागी सर, आज मलाई तपाईँहरूको यस कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन पाउँदाखेरि एकदमै खुसी लागेको छ। आफ्नो अरू कुरा राख्नुभन्दा पहिला म कुसुम बहिनीलाई एउटा प्रस्ताव राख्न चाहन्छु। हाम्रो रेडियोमा आउने एउटा साहित्यिक कार्यक्रम सुर सुधाका निम्ति हामीलाई एकजना योग्य, राम्रो वाचनशैली भएको प्रस्तुताको आवश्यक छ। म तपाईँलाई उक्त कार्यक्रमको प्रस्तुताको रूपमा देख्न चाहन्छु। के तपाईँ हाम्रो प्रस्तावलाई स्वीकार्नुहुन्छ?
6: मेरो नाम राजेन्द्र विकराजन हो, एकजना डडेलधुरा हो। म भविष्यमा बाउ भयो भने म के गर्दै कि म एउटा रचना मार्फत म यो आफ्नो परिस्थिति देखाउन चाहन्छु। छोरा छोरीलाई बनाउने छु म एउटा असल साथी, छोरा छोरीलाई बनाउने छु म एउटा असल साथी। उनीहरूको कामको कदर गर्दै दुनियाँले भनौँ आहा कति जाति, बढुन अघि उनीहरू हाम्रा सल्लाह सुझाव अनुसार, पढुन अघि उनीहरू हाम्रा सल्लाह सुझाव अनुसार। छोरा छोरीको भावना बुझी उनीहरूको क्षमतालाई पुर्याउने छु सबै सबै माथि, छोरा छोरीलाई बनाउने छु म एउटा असल साथी।
5: गत हप्ता सोधिएको प्रश्न थियो, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? यसको सही उत्तर हो कानूनी अपराध हो। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डोल्पाबाट मनोज बोहरा, सोलुखुम्बुबाट पेम्बा पाखरिन तामाङ, धनकुटाबाट राधिका भण्डारी र भक्तपुरबाट आशिष बराम विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। साथै यसपटकको सुपर विजेता बन्नुभएको छ दैलेखबाट जङ्गा मगर, उहाँले आकर्षक स्मार्टफोन पाउनु भएको छ। हामी तपाईँलाई चाँडै सम्पर्क गर्नेछौ। धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन 2 104 तथा अन्तिम अङ्क हो यो। नाटकमा हामीले माझकोटका उत्सव बड्डाचोर की कुसुम तथा विलासनगरका आयुषको कथा मार्फत अभिभावक शिक्षा, बाल विवाह तथा किशोर किशोरीका यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई उठान गर्यौं। नाटकमा पात्रहरूको जीवनमा धेरै उतार चढ़ाव भएको त तपाईँले थाहा पाउनु नै भयो। उनीहरूको जीवन भोगाई, सोचाइ र व्यवहारमा परिवर्तन आए जस्तै नाटक सुनेर तपाईँको अथवा तपाईँको परिवार, गाउँठाउँ वा छरछिमेकमा पनि कोही कसैको जीवनमा यस्तै सकारात्मक परिवर्तन भएको देख्नु भएको छ भने हामीलाई भन्नुहोला। साथै नाटकका बारेमा तपाईँका सल्लाह, सुझाव, प्रतिक्रिया पठाउनु भएमा आगामी दिनमा यस्तै जीवन झल्काउने रेडियो नाटक लिएर हामी पुनः आउने नै छौं। यतिन्जेलसम्म धारावाहिक रेडियो नाटक रोपे गुनाफल सुन्नुभएको, नाटकमा सहभागी भई विजेता बन्नुभएको तपाईँलाई धेरै धेरै धन्यवाद। हामी महाविजेताको घोषणा चाँडै गर्नेछौ र यसै रेडियो तथा अन्य माध्यमबाट तपाईँलाई जानकारी गराउने नै छौ। अन्त्यमा यस नाटकका सम्पूर्ण कलाकार तथा नाटक उत्पादनमा सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै म अनन्त घिमिरे पनि बिदा चाहन्छु।

0: रुपे गुणाफल
1: अंक 101।
2: अह
3: के बुवा
2: उफ कस्तो पोल्यो नि मर्ने गरी
3: है तेरीका इ पानी खानु इ हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त
1: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा
1: परेन त
3: बुबा ल दाल फ्राई र परोठा खानु है त
2: अहिले खाउँला यहाँ जिब्रो पोलेर खपिन सक्नु भइरहेछ बरु ल यो मोमो खाऊ म सक्दिनँ अब
3: मम्मीले खानुहुन्छ
1: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या तिम्रा भाउ छोरी
3: हजुरलाई यो निकै मनपर्छ नि त
1: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त
2: घरको मात्र कति खानु कहिले काहीँ होटलमा खाना पाएन हुन्थ्यो भन्थ्यौ त अब आज के भयो खाऊ न दित मरुन्जेल
3: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई
1: हेर न हेर कति न फुर्ती लाग्यो आफैले ल्याए जस्तो छोरीले नल्याए भए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेको छ भनेर निकालेर आउन्थे
2: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको होइन त खुसबु
3: हो कि मम्मी खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको
1: ओहो ठुलै काम भएछ त अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन
3: एकैछिन चुप लाग्नु हेलो हजुर नमस्कार हजुर हजुर बोल्दैछु ए मैले गर्नुपर्ने ए हुन्छ हुन्छ हुन्छ ल्याइदिनु न है हेरौँला
2: ए के भयो खुसबु के हेर्ने कुरा गरे
3: छ नि बुवा त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन् अनि त्यसैको टिभी एड गर्ने रे त्यही भनेर एड एजेन्सीले फोन गरेको पैसा पनि राम्रै दिन्छु भनेको छ
2: देख्यौ त चम्पा हाम्रो छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है
1: यो टिभीएस भनेको चाहिँ के हो र
3: टिडिएस होइन कि मम्मी टेलिभिजनमा प्रचार आउँछ त हो त्यस्तै विज्ञापन बनाउने भने कि तर खोइ मलाई एक्टिङै गर्न आउँदैन कसरी पो गर्ने हो
1: ए हाम्रो छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भए होइन त
2: उनीहरूले सिकाइहाल्छन् नि डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि
3: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त बाबु पनि
2: जानिहालिन्छ नि यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छ उनी छोरी
1: गर्छौ गर्छौ छोरी
3: फेरि उनीहरूले नै गरे क्या हो ल्यान्डलाइनबाट फोन आइरहेछ फेरि केही भन्नलाई पो हो कि हेलो ए आयुष अँ भन्न त कुन हस्पिटलमा ल ल ल ल म आइहालेँ ल
2: होइन के भयो
3: खै के भयो आयुष पुरा रुन्चे स्वरमा बोलाइरहेछ हस्पिटल आऊ मात्रै भन्छ अरू केही भन्दैन
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा
1: राम राम राम
4: आदरणीय उपस्थित महानुभावहरू अब म हाम्रो यस ब्याङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनुहुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु धन्यवाद पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु
5: धन्यवाद मलाई धेरै भाषण गर्न त आउँदैन काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन् बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन् सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु अब महिलाले भात पकाउ

0: छोरा छोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
1: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
2: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापन प्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ, उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत तानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म स्टेजमा बोलाउन चाहन्छु। केही कुरा भन न जगत।
3: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्। बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने लालु काकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
4: अनि के भयो
5: त्यो त है, एकैछिनमा पसिना पसिना भयो भने।
4: अनि कस्तो होला त, कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
5: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो झुर।
6: चोरा कविता पो हो कि
5: होइन? चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
4: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने।
7: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
6: हो ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
5: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
6: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
5: कविताको बिच बिचमा पनि बजाए।
4: बजाइहाल्छ नि, हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
7: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ।
5: त्यहाँ पनि त्यस्तै भन्दै थिएँ नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
6: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरहन्थे।
5: हो र?
6: त बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेथे। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुवा पनि दङ्ग पढ्दै गफ गर्दै हुनुहुन्थ्यो।
5: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ, मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि।
8: ओहो, कत्रो ठुलो हाँसो हो,
9: निकै रमाइलो भयो जस्तो छ त।
7: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त।
8: रमाइलो पनि गर्नुपर्छ। अनि
4: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यस बेला आउने हो सौगात दाई, कस्तो भोक लागिसक्यो।
7: उसलाई चाहिँ फेरि खानकै हतार छ,
4: घडी हेर त 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त।
8: ल ल खाउँला, अप्सरा जाऊ त खाजा भनेर आऊ।
9: ल के खाने भन त, मिठो खाने के मिठो भन, गुलियो मिठो के
4: के
9: हलुवा हुन्छ,
4: हलुवा तरकारी भनौ त,
9: मलाई त जे भए पनि हुन्छ।
4: हुन्छ हुन्छ, ऊ हलुवा तरकारी नै भनौँ।
8: अप्सरा चिया पनि भन है।
4: ल ल
8: अनि एउटा गुड न्युज सुन्छौ
4: के दाई,
8: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
4: हो मैले त कस्तो सोध्नै बिर्सेको, अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
8: बल्ल बल्ल मनायौँ नि, पहिला त छिनिसके बिहे किन रोक्ने भनेर न्यु खोज्दै थिए, अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
4: ए हो र,
9: राम्रो भएछ।
4: ए अँ आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
9: ल कुसुमले भनिलान् र।
4: ए ल गफे गफमा भुसुक्कै बिर्सेछु मैले,
8: आफ्नै कुरा गर्नु थाल्यो होला कान्छी।
9: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो।
7: कस्तो क्लब?
8: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
4: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाई?
8: किन सक्दैनौ, मजाले सकिन्छ।
4: खै हाम्रो कुरा त कसैले खाँदैन,
9: त्यही त हाम्रो कुरा कसले मान्छ र?
8: एक दिन नखाला दुई दिन नखाला भनेको भने गरेपछि त मान्न कर लागिहाल्छन्।
9: त्यही त
8: हेर, तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौ।
4: दाई भन्न मात्रै सजिलो छ,
8: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
10: नमस्ते, म धनपुराबाट हरफल रोशनी रूपिकना फलको नियमित श्रोता। रूपिकना फल मान्नुपर्ने सायद कमै मात्र हुनुहुन्छ होला, अहिले जति पनि युवा साथी हुनुहुन्छ रूपिकना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ, अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ, एकदम राम्रो लाग्छ।
11: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसी चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौ। आज हामी नेकपा एमालेका चुनावी एजेण्डा के कस्ता छन् भन्ने विषयमा नै केन्द्रित हुनेछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज शुक्रबार, आज पनि निर्वाचनसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी छलफल गर्न आएका छौँ र आजको विषय चाहिँ छ चुनावी मुद्दा के कस्ता छन्, त्यसमा चाहिँ विशेष गरी नेकपा एमालेको। आजको विषयमा छलफल गर्नको लागि मसँग नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ। विशाल भट्टराईज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, अब हामी चुनावको अहिले चुनावको तयारीमा छौँ। अब करिब 58 दिन बाँकी छ, 2 महिनाभन्दा पनि कम बाँकी छ। छोटोमा भनिदिनु, अहिले नेकपा एमाले चुनावको तयारी कसरी गरिरहेको छ?
3: खास गरी निर्वाचन भन्ने बित्तिकै सम्बन्धित राजनीतिक पार्टीको एजेन्डा र उम्मेद्वार महत्वपूर्ण दुईटा पक्षहरू हुन्छन्। हामी नेकपा एमालेको अहिले तयारीको सिलसिलामा कमरेड ईश्वर पोखरेलको नेतृत्वमा विज्ञहरू सम्मिलित एउटा घोषणापत्र तयारी समिति बनेको छ र त्यो समितिले अनवरत रूपमा काम गरिरहेको छ र विभिन्न क्षेत्रका विज्ञहरू, जानकारहरू, अनुभवी व्यक्तित्वहरूसँग राय परामर्श लिने मात्रै होइन, आम रूपमा पब्लिकसँग पनि हामीले खुला रूपमा सुझावहरू आह्वान गरेका छौँ। आगामी दिनमा 5 वर्षका लागि नेकपा एमाले कस्तो नीतिहरू अख्तियार गर्नुपर्छ भन्ने कुरामा हामी सुझाव मागिरहेका छौँ र पार्टीभित्रका सम्पूर्ण विभागहरू, जिम्मेवार व्यक्तिहरू, तलका सबै कमिटीहरू सबैसँग सुझाव सङ्कलन गर्ने काम अहिले भइरहेको छ। दोस्रो पक्ष भनेको निर्वाचनको उम्मेद्वार पनि हो, किनभने हामी पहिलो हुने निर्वाचित हुने प्रणालीमा 60% सिट संख्या हाम्रो छ भने 40% समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था हामीले गरेका छौँ। यसलाई हामीले मिश्रित निर्वाचन प्रणाली भनेका छौँ। 60% सिटमा जब प्रत्यक्ष निर्वाचन हुने र जनताले प्रत्यक्ष निर्वाचित गर्ने भनेपछि स्वाभाविक रूपमा एजेन्डा सँगसँगै उम्मेद्वार पनि अगाडि आउनै पर्छ। उम्मेद्वारलाई हेरेर उम्मेद्वारको चरित्र, व्यवहार, काम, क्रियाकलाप, एजेन्डा र उसको व्यक्तित्व हेरेर पनि मतहरू प्रभावित हुन्छन्। त्यो उम्मेद्वार छनौटको काम पनि एक हिसाबले समानुपातिक तर्फको हामीले निर्वाचन आयोगमा बन्द सूची प्रस्तुत गरिसकेका छौँ भने प्रत्यक्ष तर्फको घनीभूत तयारीमा छौँ र छिटोभन्दा छिटो प्रत्यक्ष तर्फका उम्मेद्वारहरू पनि हामी तय गर्ने तयारीमा रहेका छौँ। अर्को सँगसँगै के हो भने निर्वाचन भन्ने बित्तिकै अब हाम्रो अहिलेको प्रणालीले सितिमिति कसैको पनि बहुमत नआउने हुनाले एक वा सोभन्दा बढी राजनीतिक पार्टीहरू मिलेर उठ्ने एउटा पहिलेदेखिको एउटा प्रचलन पनि छ। त्यसो भएको हुनाले चाहिँ कुन कुन राजनीतिक पार्टीहरूसँग हाम्रो विचार मिल्छ, एजेन्डा मिल्छ र चुनावमा सँगै जान सकिन्छ भन्ने कुराको खोजी पनि गरिरहेका छौँ। यस अर्थमा निर्वाचनको तयारीमा नेकपा एमाले घनीभूत रूपमै तयारीमा छ र अब यसमा एउटा जोडिएको पक्ष के हो त भने यस बेला चाहिँ हाम्रो पार्टी र गठबन्धनका बीचमा प्रतिस्पर्धा हुँदैछ। त्यो गठबन्धन 2078 सालको असार 28 गतेको सर्वोच्च अदालतको फैसलापछि निर्माण भएको गठबन्धन हो र त्यो गठबन्धनमा पाँचवटा राजनीतिक दलहरू देखिएर हुनुहुन्छ, घोषित रूपमै हुनुहुन्छ भने त्यस बाहेक पनि अरू एमालेसँग नमिलुन् भनेर अरूलाई पनि त्यसमा आबद्ध गर्न प्रयास उहाँहरू निरन्तर जारी राख्नु भएको छ। त्यस यस अर्थमा चाहिँ यदि हाम्रो पार्टीसँग पनि मिल्न कुनै चाहने राजनीतिक दलहरू आउनुभयो भने उहाँहरूसँग स्थानीय स्तरमा तालमेल गर्ने प्रयास पनि हामी गरिरहेका छौँ। यस अर्थमा चुनावका यी बहुआयामिक पाटामा एमाले लागिरहेको छ।
1: अघि यहाँले भन्नुभयो नि हामी घोषणा पत्रको अहिले निर्माणको क्रममा हुनुहुन्छ भन्नुभयो र यहाँ आगामी पाँच वर्षको लागि चाहिँ कस्ता नीति बनाउने, कस्ता एजेन्डाहरू तय गर्ने भनेर कुरा गरिरहनु भएको छ। हामी किन पाँच वर्षसम्म मात्रै सोध्छौँ? यो जस्तो चुनावभन्दा अगाडि आउने चाहिँ घोषणा पत्र बनाइन्छ अनि सोध्छौँ हामी पाँच वर्ष मात्रै, फेरि दीर्घकालीन अलि दिगो विकास दिगो चाहिँ रूपमा चाहिँ समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ, कसरी रूपान्तरण गर्न सकिन्छ भनेर चाहिँ हामी त्यो लेभलसम्म किन पुग्न सकिरहेका छैनौँ? नेकपा एमालेको मात्रै होइन,
3: एमालेको कुरा गर्ने हो भने हामीले दशौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले अख्तियार गर्नुपर्ने नीतिहरूको बारेमा हामीले व्यापक रूपमा छलफल गरेर प्रतिवेदन पनि पास गरेका छौँ। त्यसभन्दा अलि अगाडि हामीले भिजन नेपाल भनेर एउटा झन्डै 300 पृष्ठको बुक प्रकाशित गरेका छौँ। भिजन नेपालको मूलभूत भित्रको त्यसमा अन्तर्य के हो त भन्दाखेरि अब नेपालले अख्तियार गर्ने भिजन कस्तो हुन्छ, कसरी हामीले दीर्घकालीन रूपमा नेपालको विकास गर्न सम्भव छ भन्ने कुराको चाहिँ खोजी नीतिमा हामी लागेका छौँ। यस अर्थमा चाहिँ पाँच वर्षको घोषणा पत्र त पाँच वर्षै हुन्छ किनभने त्यसपछि आवधिक निर्वाचन पाँच वर्षमा हुन्छ। हाम्रो सरकार बन्यो भने हामी पाँच वर्षमा के गर्छौँ भन्ने कुरा त्यसमा उल्लेख हुन्छ, बुँदागत हुन्छ, राष्ट्रिय जीवनका सबै क्षेत्रलाई हामीले त्यसमा समेटेका हुन्छौँ। सँगसँगै कतिपय कुराहरू चाहिँ दीर्घकालीन पनि हुन्छन्, जस्तो कि हामीले 20 वर्षमा यति मेगावाट बिजुली उत्पादन गर्छौँ भनेर लेखेका हुन्छौँ, त्यसका लागि त पाँच वर्ष के गर्ने भन्ने कुरा हुन्छ। पाँच वर्ष पछिको पनि कतिपय त्यसमा प्लानिङहरू हुन्छ, जस्तो कुनै एउटा मेगा प्रोजेक्ट सुरु गर्नु पर्यो भने त्यो सम्भवतः पाँच वर्षमा पुर्याउन हामीलाई गाह्रो हुन्छ। जस्तो कि मानौ पूर्व पश्चिम रेल मार्गको कुरा गरौँ, रेलको कुरा केपी शर्मा ओलीले नै उठान गर्नुभयो नेपालको सन्दर्भमा र हामीले त्यसलाई अगाडि पनि बढायौँ, कतिपयले उडाउने पनि काम गरे, तर त्यो नभई नहुने अपरिहार्य र दुनियाँका हरेक देशहरूमा भइरहेकै कुरा हो। तर रेल मार्ग चाहिँ पाँच वर्षमा सम्भव छैन किनभने अरू राष्ट्रसँग जोड्ने रेल मार्ग पनि हाम्रो अन्तर्देशीय रेलमार्ग पनि अलिकति दीर्घकालीन प्रोजेक्ट नै हो। आन्तरिक रूपमा हाम्रो देशभित्रका सहरहरू र ग्रामीण भेगहरूलाई जोड्ने रेलमार्ग पनि अलिक दीर्घकालीन महत्वकै हुन्छ। एकछिनलाई मैले उदाहरण मात्रै भन्न खोजेको हो। यस अर्थमा चाहिँ दीर्घकालीन भिजन पनि हामी त्यसमा राख्छौँ र मूलत पाँच वर्षभित्र सरकार बनाएर हामी के गर्छौँ भन्ने कुरा चाहिँ हामी घोषणा पत्रमा समेटेका हुन्छौँ।
1: अब जस्तो कस्ता मुद्दा एजेन्डा चाहिँ लिएर जनतामा जाँदै हुनुहुन्छ, अलिकति विशेष के छन्, जस्तो भन्दा विशेष के छन्?
3: यसपल्ट अब घोषणा पत्र नआइकन मैले अगाडि नै भने पनि त्यति धेरै सान्दर्भिक नहोला किनभने घोषणा पत्र तयारी गर्ने एउटा समितिले घनीभूत रूपमा काम गरिरहेको छ, सबैको राय सुझाव पनि लिइरहेको छ। अलिकति त्यसको अन्तर्यमा नगइकन म बाहिर बाहिर अलिकति सर्फेसली म एक दुईवटा कुरा के भन्न चाहन्छु भने विशेषतः यो चुनावमा हामी जनताका बीचमा स्थायित्व र विकासको कुरा नै मेन एजेन्डाको रूपमा लान्छौँ किनभने हाम्रो मुलुक चाहिँ 2007 सालमा लामो राणा शासनबाट मुक्त चाहिँ भयो, तर त्यसपछि पनि नेपाललाई हामीले आधुनिकतातर्फ लान सकेनौँ। त्यस बेला नै करिब करिब चाहिँ विकासको बाटोमा लागेका छिमेकी राष्ट्रहरू र अरू देशहरू पनि राम्रैसँगले अग्रगतिको बाटोमा लागे, तर हामीले सही बाटो पक्रिन सकेनौँ र सात साल पछिका कयौं सरकारहरू पनि वर्ष दिन नकट्ने खालका सरकारहरू बने। 15 सालमा निर्वाचन भएरै आएको दुई तिहाईको सरकार पनि 18 महिनाभन्दा बढी टिक्न सकेन। त्यसपछि पञ्चायतकाल त्यस्तै रह्यो, बहुदल आइसकेपछि पनि कहिले पनि न संसदले पाँच वर्ष कार्यकाल पूरा गर्यो न सरकारको कोही प्रधानमन्त्री पाँच वर्ष हुन पाए। अहिलेसम्म नेपालमा पाँच वर्षको प्रधानमन्त्री देशले देख्नै पाएन। यो खालको जुन सुखद दुःखद अवस्था हो त्यो दुःखद अवस्थालाई हामीले अन्त्य गर्न खोजेका थियौँ। अघिल्लोचोटि पनि प्रयास गर्यौँ तर एक्लै बहुमत नआउने भएपछि एमाले पार्टनर खोज्यो, तर हामीले जे अपेक्षा गरेका थियौँ त्यो अनुरूपको पाँच वर्ष स्थायी सरकार हामीले दिन सकेनौँ, जसले गर्दा जनतामा एउटा नकारात्मक छाप परेको छ। यसपटक हामी जनतालाई के भन्छौँ भने हामी अब जोडजाड गरेर आएका छैनौँ, एक्लै आएका छौँ। हामीलाई अहिले बहुमत दिनुभयो भने हामीले 74 सालमा प्रारम्भ गरेका दीर्घकालीन विकासका जे योजनाहरू छन् जे सपनाहरू छन् त्यो सपना पुरा गर्न हामी लाग्छौँ भनेर हामी जनताका बिचमा एकपल्ट जान्छौँ र किन हामीले पार्टी एकतालाई जोगाउन सकेनौँ, किन हामीले स्थायित्व विकासको नारालाई व्यवहारमा रूपान्तरित गर्न सकेनौँ भन्ने कुरा, केही हाम्रा तर्फबाट भएका कमीहरू छन् भने त्यसलाई हामी आत्मालोचना पनि गर्छौँ, हामी सच्याउन पनि तयार छौँ। तर जनतालाई हामी के भन्छौँ भने दुनियाँको कुनै पनि राष्ट्रको इतिहास पढ्यो भने गठबन्धनबाट राष्ट्र निर्माण भएको रेकर्ड छैन, किनभने गठबन्धन आफैमा कुनै राजनीतिक विचार सिद्धान्तमा आधारित होइन, त्यो केवल फगत एउटा चाहिँ बहुमत आर्जन गर्नका लागि खडा गरिएको झुण्ड जस्तो मात्रै हो, त्योसँग दीर्घकालीन कार्यक्रम पनि हुँदैन, दीर्घकालीन महत्त्वका कुनै सपनाहरू पनि हुँदैनन्, किनभने उनीहरूको एउटै मकसद हुन्छ, त्यो भनेको आफू बहुमतमा पुग्ने केही मान्छेहरू मन्त्री प्रधानमन्त्री मिलेर खाने जस्तो हुन्छ। त्यसो भएको हुनाले चाहिँ खास पार्टीगत रूपमा यो चुनाव लड्ने त एमाले हो, त्यस कारणले गर्दा एमालेलाई मतदान गर्नुहोस् भनेर पनि हामी जनताका बिचमा आह्वान गर्छौँ। अब दीर्घकालीन महत्वका आयोजनाहरूको हकमा त मैले अघि भनिहालेँ, हामी लामो एउटा पिछडिएको अवस्थाबाट गुज्र्यौँ। यसपल्टको मूल एजेन्डा नेपालको के हुनुपर्छ भने हामी परनिर्भर अर्थतन्त्र र रेमिटान्सको भरमा देश चल्यो, हाम्रो आफ्नो राष्ट्रिय उत्पादन केही भएन, निर्यात गर्ने वस्तु असाध्यै कम छ, आयातमुखी अर्थतन्त्र भयो, सधैँ व्यापार घाटा बढ्यो, पुँजीगत खर्च राम्रोसँग हुन सकेन, यी चिजहरूलाई सच्याउनका लागि हाम्रा आन्तरिक कानुनी र अरू जति पनि कमजोरीहरू छन् त्यसलाई सच्याउनु पर्छ र सँगसँगै राष्ट्रिय उत्पादनलाई कसरी अब बढोत्तरी गर्ने, कसरी हामीले निर्यात गर्ने वस्तु देशभित्र उत्पादन गर्ने, हामीले त्यो गर्न सकेनौँ भने देश श्रीलङ्काको बाटोमा जाने खतरा छ, हामीसँग विदेशी मुद्रा सञ्चिति असाध्यै कम छ, जब शोधनान्तर घाटा यो रूपमा रहिरहन्छ भने देशले आर्थिक उन्नति प्राप्त गर्न सक्दैन, रोजगारीको सिर्जना हुन सक्दैन, राष्ट्रिय उत्पादन नहुने बित्तिकै स्वाभाविक छ हाम्रा सारा युवाहरू विदेशमा रोजगारीका लागि भौतारिनुपर्छ, यसले हाम्रो देश विकासको बाटोमा जाँदैन। त्यसको अनुभवको हुनाले पाखुरी भएका श्रम शक्ति भएका लगानी गर्न सक्ने हाम्रो त्यो युवा जनशक्तिलाई देशभित्र लगाउनका लागि हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउनु पर्यो, औद्योगिकरण गर्नु पर्यो, राष्ट्रिय पुँजीको विकास गर्नु पर्यो र देशभित्रका सबै उद्योग कल कारखानाहरूलाई हामीले प्रमोसन गर्नुपर्छ। त्यस कारणले एमाले यसपल्ट यी कार्यक्रमहरू सहित चाहिँ चुनावी मोर्चामा जान्छ।
1: अब यो एजेन्डा अथवा हामी घोषणा पत्रको कुरा यहाँले जोडिसक्नुभयो, प्रायः चाहिँ यो घोषणा पत्र आइसके पछाडि त्यस पछाडि चाहिँ त्यसका विषयमा टिका टिप्पणी चर्चा परिचर्चा हुने गर्छ, प्राय चाहिँ कस्तो हुन्छ भने यो कपी पेस्ट गरियो, यी मुद्दाहरू त हामीले यी विषयहरू त हामी पहिले पनि सुन्या हौँ पहिले पनि पढ्यौँ भन्ने चाहिँ चल भन्ने चाहिँ गरिन्छ, यो अवस्था चाहिँ फेरि पनि दोहोरिन सक्ने सम्भावना कति देख्नुहुन्छ यहाँले?
3: खास त के भने हाम्रो देशका मूलभूत समस्याको पहिचान गर्ने कुरामा सबैका साझा धारणा हुन सक्छन्, किनभने अघि मैले भने त्यसलाई किन दोहोऱ्याउनु पर्यो र हाम्रो देशका राष्ट्रिय समस्या चाहिँ के हुन् त भन्ने कुरामा सबैले पहिचान गरेका छन्, खुट्याएका छन्, खालि एउटै हो समस्या, त्यसको उपचार के हो, कसरी ती राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने र कसरी हामीले देशलाई भ्रष्टाचारबाट मुक्त गरेर अनियमितता अराजकतालाई रोकेर कसरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने भन्ने कुरा चाहिँ मेजर प्रश्न हो, अर्थात् हामीले डायग्नोसिस त गर्यौँ तर हामीले ट्रिटमेन्ट कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यस कारणले एमआरएले यसपल्ट प्याकेजमा समाधानका कुराहरू लिएर आउँछ,
1: खालि यस्तो पनि हुन सक्छ नि विचार
3: समाधानका उपायहरू लिएर आउने गरी हामी नयाँ ढङ्गले नै यसपल्ट घोषणा पत्र लिएर आउँछौँ।
1: यस्तो पनि हुनसक्छ जस्तो चाहिँ हामी एजेन्डाहरू चाहिँ नेतृत्वको बुझाइमा मात्रै अथवा पार्टीको विचारसँग विचार र पहिले गरेका अभ्यासका आधारमा तयार गरिन्छ, खोज अनुसन्धान गर्ने अलिकति जस्तो यहाँले भन्नुभयो नि डायग्नोस चाहिँ हुन्छ तर ट्रिटमेन्ट कसरी गर्ने भन्ने, जब त्यो खोज अनुसन्धान हुँदैन र ट्रिटमेन्टको लेभलमा कसरी जाने भन्ने बारेमा त्यति थाहा हुँदैन र मुद्दाको बारेमा मात्रै बढी थाहा हुन्छ भने अनि यो मुद्दा मात्रै बन्ने त्यसको ट्रिटमेन्ट नहुने भएको समस्या चाहिँ त्यो हो कि
3: हामी कहाँ चाहिँ नेकपा एमालेको एउटा महत्वपूर्ण नीति अनुसन्धान प्रतिष्ठान छ, हामी नीतिलाई कसरी अलिकति संस्थागत गर्न सक्छौँ सूत्रीकरण गर्न सक्छौँ भनेर हामीले एउटा बनाएका छौँ, पार्टीको त्यो महत्त्वपूर्ण विङ्सले लगातार काम पनि गरिरहेको छ, मैले भनिहालेँ भिजन नेपाल भनेर हामीले एउटा पुस्तक पनि एमालेको तर्फ हामीले प्रकाशन गरेका छौँ र त्यो पनि एक किसिमले सार्वजनिकै छ, हामी नीतिहरूमा अस्पष्ट छैनौँ, खालि कस्तो भयो भने हाम्रो देशको संरचना बदल्न चाहिँ नसकेकै यथार्थ हो, हाम्रो देशको संरचना नबदलिकन हुँदैन र राष्ट्रिय रूपमा हामीले जनता राष्ट्रिय जागरणको भावना सिर्जना गर्ने अठोट चाहिँ नेतृत्वले गर्न जरुरी छ। जस्तो कि यो देश मेरो हो, म आज जुन जिम्मेवारीमा छु, जे भूमिकामा छु, जुन कुर्सीमा छु, जुन ओहदामा छु, मैले त्यहीबाट राष्ट्र निर्माण गर्नुपर्छ। मेरो काम भनेको चाहिँ बाटोमा बिस्कुट खाँदै हिँड्ने र बिस्कुटको खोल चाहिँ सडकमा फालिदिने, अनि अस्ति नै मैले भोट हालेर जिताएको प्रतिनिधिले त्यो उठाउने काम चाहिँ उनले गरिहाल्छ नि भन्ने प्रकारको मानसिकता जनतामा रहनु हुँदैन। त्यो मत दिएको प्रतिनिधिले नीतिगत काम पनि गर्ला, अरू पनि गर्ला, तर यो देश मेरो हो र मैले बनाउनु पर्छ, मेरो काम फोहोर फ्याँक्ने होइन फोहोर उठाउने पनि हो भन्ने कुराको भावना चाहिँ हामीले विकास गर्न देशमा अझै सकेका छैनौँ। त्यो एउटा यसपल्ट हामीले निर्वाचनमा एजेन्डा लिएर जाँदा ध्यान दिनुपर्ने कुरा त्यसो हो। सिंहदरबारमा धेरैजनाको प्रधानमन्त्रीको फोटो टाँसिएको छ, तपाईँ हामी जान देख्न सक्छौँ, योजना आयोगमा पनि छ प्रधानमन्त्रीहरूको फोटो, अब मन्त्रालय पछि मन्त्री भएका मान्छेहरूका फोटोहरू हामी देख्न पाउँछौँ। तर मूल कुरा के रहेछ भने हामीले प्रशासनिक नेतृत्व खोजेको होइन, प्रशासन त जसले पनि चलाउन सक्ला, प्रधानमन्त्री प्रशासक मात्रै होइन, खालि चाहिँ उहाँले एडमिनिस्ट्रेटिभ काम गर्ने होइन, उहाँले प्रधानमन्त्रीले विकासको भिजन दिन सक्नुपर्छ भन्ने कुरा हो। हाम्रो प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भिजनका कुराहरू अलिकति गर्दा मान्छेहरूले अलिकति उडाउने काम गरे, यद्यपि त्यो आजै कारणले नहुन्थ्यो होला, तर भिजन त प्रधानमन्त्रीसँग हुनुपर्छ नि। र एउटा प्रधानमन्त्रीले बोलेका प्रत्येक मुद्दामा जनताको तहमा छलफल होस् न, घाँस काट्न गएका मान्छेहरूका बीचमा पनि प्रधानमन्त्रीले रेलको कुरा गरे नि सुन्नुभयो यो सम्भव छ कि छैन भनेर छलफल होस् न, पानी जहाजको कुरा गर्नुभयो यो सम्भव छ कि छैन भन्ने कुरा होस् न, पेट्रोलियम पाइपलाइनबाट हामी ल्याउने किन जनवरी ट्याङ्करबाट ल्याउने भन्ने कुरा, बहस गर्दा मान्छेले यस्ता हावा कुरा किन गरे होला, कहाँ पेट्रोलको पाइपलाइन बिछाएको सबै ठाउँमा सेक्युरिटी दिन सकिन्छ र त्यो त प्रज्वलनशील पदार्थ हो त्यो खतरा छ भन्नुभएको थियो। आखिरमा हामीले चाहिँ तपाईँको भारतबाट अम्लेखनसम्म त जोडेरै देखायौँ, अहिले फेरि त्यसलाई अझै नजिक हेटौँडासम्म ल्याउने प्रयत्न भइरहेको छ भनेपछि गर्दा नहुने कुरा त होइन रहेछ। झन्डै 3 अरब वर्षको त्यसबाट सुरक्षा बजेट चाहिँ हाम्रो खर्च चाहिँ जोगियो राष्ट्रको खर्च। त्यसै गरी सेटेलाइटको कुरा गर्दाखेरि मान्छेहरूले उडाए, हामीले आकाश किन्नु परिरहेको छ अरूसँग, हामीले आफ्नो सेटेलाइट कोसिस त गरियो, पहिलोपल्ट फ्रान्समा बनाएर त्यसलाई आकाशमा पठाउने काम गरियो, त्यसलाई अझै पनि हामीले व्यवस्थित गर्न सकेका छैनौँ। यी कुराहरू गर्दाखेरि मान्छेहरूले हास्य पात्रको रूपमा या हँसेलीको रूपमा उडाउने चिजको रूपमा होइन, वास्तवमा राष्ट्रलाई यी आवश्यक कुरा हुन है भनेर चाहिँ एउटा भिजनको रूपमा ग्रहण गर्नुपर्छ हामीले। त्यस कारणले गर्दा यसपल्ट एमाले ध्यान दिने भनेको के भने राष्ट्र निर्माणमा हाम्रा जे चुनौतीहरू छन् त्यो चुनौतीको सामना गरेर देश बनाउने बाटोमा जानु पर्यो। 40 लाख युवाहरू चाहिँ विदेशमा बसेर कसरी राष्ट्र निर्माण हुन सक्छ, यी कुराहरूमा वास्तवमा हामीले चाहिँ ध्यान दिनै पर्छ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारी सुन्दै गर्दाखेरि हामीलाई दुईजना सहभागीले फोन गर्नुभएको छ। पुष्कर थापा हुनुहुन्छ दैलेखबाट। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ।
4: नमस्कार, नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
4: अहिले नेकपा एमालेलाई कानून विपरीत संसद विघटन गर्यो भनेर आरोप भएको छ, यसलाई कसरी लिएर नेकपा एमाले जनताको अगाडि जाँदैछ र एमाले घोषणा पत्रमा अटाउने मुख्य एजेन्डाहरू
1: प्रश्नको लागि धन्यवाद पुष्कर थापाजी दैलेखबाट। त्यस्तै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी, नेपाल चौतारीमा स्वागत छ यहाँ।
5: नमस्कार दुवैजनालाई।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ।
5: मेरो प्रश्न आजको अतिथिजीलाई के छ भने यो राजनीतिकै नभएर यो फेसनको रूपमा मात्रै अगाडि बढ्यो, यो विकासी राजनीतिले गर्दाखेरि देशमा विकास पनि हुन सकेन, अनि राजनीतिको विशेषता के हो, त्यो विशेषता बारे यहाँले अलिकति प्रष्ट पारिदिनुहोस्, र जो सही इमान्दारी जो देशको लागि केही गर्छु आफ्नो ठाउँको लागि केही गर्छु भन्ने व्यक्ति रात दिन अरात खटिएर बसिएका छन् त्यस्ताले टिकट नपाउने, यो सुकिला मुकिला लुगा लगाए यसो रिबन काटे दुई चारवटा कुराहरू यसो बात गर्यो राजनीतिको अनि त्यस्ताले दुईवटा टिकट पाउनुको मुख्य अर्थ के हो, अनि यसले गर्दाखेरि स्वतन्त्र उम्मेदवारहरू भर्नुको कारण
1: तिलकजी तपाईँलाई प्रश्न, जस्तो अहिले प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ, हामी आज चुनावी मुद्दाका कुरा गरिरहेका छौँ, नेकपा एमाले कस्ता मुद्दा लिएर आइरहेको छ, कस्ता मुद्दा लिएर आउनुपर्छ नेकपा एमाले मात्रै नभएर जो जो चुनावमा जाँदै हुनुहुन्छ उहाँहरूले, तपाईँका सुझाव चाहिँ त्यस्तो हामीले अपेक्षा गरेका छौँ।
5: ए हस्, अब अब अब आउने आगामी चुनावमा लिएर गइसकेपछि कस्ता कस्ता मुद्दाहरू लिएर जनताको सामुन्ने ऊ पुग्छ र उसले कतिसम्म काम गर्न सक्छ त्यसको बारेमा भनिदिनु।
1: हस् धन्यवाद, प्रश्नलाई धन्यवाद पुष्कर थापा।
3: अगाडि पुष्करजीले भन्नुभएको कुरामा अलिकति मैले त्यो कानुनी के कुरा भन्नुभएको थियो अलिकति क्लियर भएन। म नेकपा एमालेलाई कानुनी रूपमा त्यस्तो खास समस्या केही पनि छैन। हामीले निर्वाचन आयोगमा पुरा गर्नुपर्ने प्रक्रियाहरू सबै पुरा गरेका छौँ र आन्तरिक व्यवस्थापनका हिसाबले नेकपा एमाले धेरै व्यवस्थित पार्टी हो। आन्तरिक रूपमा चाहे त्यो लेखा राख्ने कुरा होस्, चाहे सदस्यता अपडेट गर्ने कुरा होस्, हाम्रो कार्यालयमा गएर जो कोहीले हेर्न सक्नुहुन्छ अनलाइनबाट सदस्यता भर्न सक्नुहुन्छ। आजको विज्ञान र प्रविधिसँग एमालेलाई एट्याच गर्ने कुरामा त हामीले असाध्यै धेरै व्यवस्थित गर्ने प्रयत्न गरेका छौँ। जो कोही सदस्यले हाम्रो नेपाली नागरिकले हाम्रो पार्टीको सदस्यता भर्न सक्छ र हेरेर स्वीकृत गर्छ। कानुनी रूपमा वा यस्ता प्रविधिसँग सम्बन्धित कुरामा खास एमालेलाई समस्या छैन। अब जहाँसम्म एजेन्डाको कुरा भन्नुभयो, उम्मेद्वारको कुरा पनि गर्नुभयो, स्वाभाविक हो पार्टीलाई गम्भीर घाटा हुन्छ यदि हामीले उम्मेद्वार गलत छान्यौँ भने, जनताले रुचाएका मान्छे ल्याएनौँ भने स्वाभाविक रूपमा असर पर्छ। स्थानीय चुनावले केही चुनौतीहरू अवश्य पनि सिर्जना गरिदिएको छ राष्ट्रिय राजनीतिक पार्टीहरूलाई, किनभने पार्टीहरूले ठोस निर्णय गर्न, ठोस कार्यान्वयन गर्न र जनताको अपेक्षा पूरा गर्न सकेनन् भने पार्टीभन्दा बाहिरबाट पनि मान्छेहरूले विकल्प खोज्दा रहेछन् है भन्ने कुराको उदाहरण हामीले काठमाडौँ धरान लगायतका ठाउँबाट हेर्न सक्छौँ। यद्यपि संसदमा र स्थानीय तहमा अलिकति फरक पर्छ, किनभने संसदमा चाहिँ नीति बनाउने ठाउँ हो संसद भनेको, खास कार्यान्वयन गर्ने ठाउँ होइन, त्यो कार्यपालिकाले गर्छ तर कार्यपालिका निर्माण चाहिँ फेरि पनि संसदले नै गर्छ। तर स्थानीय तहमा चाहिँ हामीले कानुनी रूपमा कस्तो व्यवस्था गरेका छौँ स्थानीय सरकार सञ्चालन ऐनमा भने त्यहाँको प्रमुख भनेको चाहिँ त्यो प्रेसिडेन्सियल नै हुन्छ, अर्थात् सर्वाधिकार सम्पन्न हुन्छ स्थानीय तहको प्रमुख चाहिँ, यदि प्रमुख सहितको बहुमत भन्ने हामीले व्यवस्था गरेका छौँ। अर्थात् प्रमुख एकातिर भयो, अरू जम्मै एकातिर भयो भने पनि कार्यान्वयन चाहिँ प्रमुखको सहभागिता बेगर सम्भव छैन। त्यस कारणले गर्दा कतिपय प्रमुखहरू, मेयरहरूले चाहिँ, अध्यक्षहरूले चाहिँ ठोस रूपमा कार्यान्वयन गरेको देखिन्छ, तर संसद फेरि कार्यान्वयन गर्ने ठाउँ होइन। मैले चाहेँ भने मैले कुनै कार्यकारी निकायमा निर्णय गर्न सक्दिनँ, मेरो गोजीमा बोकेको कालो कलम कहिलेकाहीँ लेख्न काम लाग्छ तर रातो मसिन मेरो चल्दैन, अर्थात् निर्णय गर्ने ठाउँमा सांसद हुँदैन। त्यसकारण स्वतन्त्रहरूको यसमा खास अर्थ र भूमिका हुँदैन र जिताएर पनि केही हुँदैन, किनभने उहाँहरूको सरकार बन्दैन, प्रधानमन्त्री हुनुहुन्न, मन्त्री पार्टीले नभई स्वतन्त्रलाई बनाइदिँदैन, भनेपछि के आधारमा चाहिँ स्वतन्त्रले संसदमा गर्न सक्नुहुन्छ? र बोल्ने हो, बोल्ने कुरा त बाहिर बोलेको र भित्र बोलेको चाहिँ सबैले सुनेकै हुन्छन् मिडिया मार्फत। त्यसकारण म के आग्रह गर्न चाहन्छु भने उम्मेदवार चयन गर्दा पार्टीहरूले पार्टीभित्रका असल इमान्दार मान्छेहरू छान्नुपर्छ। राजनीतिमा तपाईँले भने जस्तो केही विसङ्गतिहरू देखिएका छन् अवश्य पनि, के भने यहाँभित्र कतिपय मान्छेहरूलाई के लाग्छ भने पैसा सर्वे सर्वा हो, शक्ति ठुलो कुरा हो, पैसा भयो भने जे पनि गर्न सकिन्छ भन्ने मानसिकता कतिपय नेतृत्वमा देखिन्छ। ठुला ठुला प्रोजेक्टहरूबाट पैसा जसरी पनि असुल गर्ने, ठेकेदारहरूबाट असुल गर्ने, अनि त्यो पैसा प्रयोग गरेर पार्टीको आन्तरिक जीवनमा पनि आफू बलियो हुने र निर्वाचन पनि त्यसको दुरुपयोग गर्ने खतराहरू र त्यो प्रवृत्ति नेपालमा जबरजस्त रूपमा देखिएकै छ, तपाईँ हामी सबैले देखेका छौँ। यो खालको चलखेल चाहिँ नेकपा एमाले गर्दैन, गर्नु हुँदै हुँदैन र यदा कदा त्यस्ता कुराहरू छन् भने त्यसलाई कम्प्लिटली हटाउनु पर्छ भन्ने पक्षमा म लामो समयदेखि आवाज उठाउँदै आएको मान्छे पनि हुँ। पार्टीभित्र पनि जोसँग पैसा छ त्यसले टिकट पाउने होइन, जो लोकप्रिय छ त्यसले टिकट पाउनुपर्छ र पैसाको शक्तिको दुरुपयोग गर्ने कुरा चाहिँ निर्वाचनका लागि हानिकारक हुन्छ। मतदाताले मन जितेर चुनाव जित्ने हो, पैसाले जित्ने होइन भन्ने मान्यता राख्दै आएको हुँ म, र पार्टीभित्र पनि त्यो आवाज मैले उठाएको छु र हाम्रो पार्टी पनि त्यो मान्यता राख्छ। हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी शर्मा ओली स्वयं पनि आफूसँग भएको सम्पत्ति उहाँले राष्ट्रियकरण गर्छु भनेर भन्नुभएको छ र राष्ट्रलाई दिन्छु भनेर ट्रस्ट निर्माण पनि गरिसक्नु भएको छ। उहाँलाई खास सन्तान पनि नभएको कारणले गर्दा पनि उहाँलाई कुनै सम्पत्तिको जरुरत पनि छैन, उहाँले त्यसमा कुनै रुचि पनि राख्नु भएको छैन। र एउटा कुरा के हो त भने आज हामीले एउटा चुनौतीको सामना गर्नु परिरहेको छ, त्यो के हो भने देशमा व्याप्त रहेको भ्रष्टाचार पनि देश निर्माणको एउटा बाधक हो। त्यो बाधा हटाउनका लागि नेतृत्व सफा र पारदर्शी हुन जरुरी छ। नेतृत्वको व्यवहारले गर्दाखेरि पनि तल तल मान्छेहरूले एकैपल्ट सिक्छन्, यो नराम्रो बानी चाहिँ मान्छेलाई सिक्न एकदम सजिलो हुन्छ। त्यसकारणले नेतृत्वले पारदर्शिता, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माणमा चाहिँ योगदान गर्नै पर्छ। गर्न सकिएन भने हरेक चाहिँ तपाईँको करोडौं खर्च गरेर चुनाव जित्ने अनि त्यसमा असुल गर्ने भइसकेपछि स्वाभाविक रूपमा जनप्रतिनिधि बिग्रिएपछि अरू सबै संस्कार बिग्रिन्छ। यो विषयमा बुलन्द आवाज उठाउने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ यसपल्ट। र उम्मेद्वार छान्दा पनि हामीले भोट माग्न जाँदा यो चाहिँ निरीह रहेछ, योसँग पैसा रहन्छ, यसले तेल हालिदिएन, यसले भात मासु खुवाएन, यसले चाहिँ गाडीमा मान्छे ओसारेन, यसले चाहिँ तडक भडक भड्किलो प्रचार गरेन, है यसले केही गर्न नसक्ने रहेछ, होइन, उसको विचार सुनेर उसका समग्र क्रियाकलाप हेरेर व्यवहार हेरेर मतदान गर्नुपर्छ भनेर पनि म मतदातालाई आह्वान गर्न चाहन्छु।
1: हामीसँग दुईजना सहभागी फेरि आइसक्नु भएको छ, गम्भीर अधिकारी हुनुहुन्छ दैलेखबाट, गम्भीरजी नेपाल चौतारीमा स्वागत छ।
6: धन्यवाद, नमस्कार, आदरणीय पाहुनालाई नमस्कार गर्न चाहन्छु।
1: हजुर, तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
6: मेरो मेरो मेरो क्वेसन रहेको छ, नेकपा एमाले धेरै आवाज त उठाइराख्नु भएको छ र कतिपय कार्यान्वयन लग्नु भएको छ, कतिपय लग्नु पनि भएको छैन, किनभने के भइरहेको छ भने अगाडि नै कुरा गरिरहनु भएको थियो, त्यो कुरालाई मैले जोडाउन चाहेँ। किनभने जब जो फटा गुन्डा दादागिरी हुन्छ त्यस अथवा जो धनी हुन्छ त्यस्ता मान्छेलाई उठाउने हामीले देखिरहेका छौँ र हाम्रो गाउँघरमा उठिराख्नु भएको छ र उहाँहरूले भ्रष्टाचार धेरै गर्नुभएको छ र के भइरहेको छ, आफ्नो मान्छेलाई छान्ने र आफ्नो मान्छेलाई भोट दिने गरिरहनु भएको छ र अलिकति के भनेपछि नेकपा एमाले चाहिँ अलिकति अपाङ्गता भएका व्यक्तिलाई चाहिँ जो दिनुभएको छ नदिनु भएको पनि भन्नु मिल्दैन, दिइराख्नु भएको छ र अपाङ्गता भएका व्यक्तिलाई चाहिँ अलिकति टिकट देखेका छैनौँ र टिकट पनि दिनुभएको छैन, यो किन होला भन्ने मेरो क्वेसन उत्तर दिनुहोला।
1: प्रश्नको लागि धन्यवाद, गम्भीर अधिकारी दैलेखबाट हुनुहुन्छ। त्यसै गरी सिद्धराज बिक हुनुहुन्छ डोटीबाट, सिद्धराजी नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
7: नमस्ते, धन्यवाद, आजको प्रमुख अतिथिलाई पनि नमस्कार भन्न चाहे।
1: हजुर, तपाईँ प्रश्न विचार के छ राखिदिनुहोस्।
7: हजुर, म के भन्न चाहेँ भने नेकपा एमाले ले होइन अबका दिनमा चुनावी आमसभामा जाँदा कस्तो एजेन्डा लिएर जाँदै हुनुहुन्छ र नेकपा एमाले कुनै नयाँ मुहारलाई पनि स्थान दिएको छ कि होइन, नेकपा एमाले विगतमा पुस पाँचपछि संसद विघटन गर्दा पनि त्यो जनताले त त्यो भुलेका छैन, त्यो पीरलाई भुलाएर अगाडि जाँदै हुनुहुन्छ कि त्यसै पीरलाई अझ त्यसै पीरलाई अझ जनताको टाउकोमा खेप्ने हुन् भन्न चाहे। हजुर
1: हस्, धन्यवाद तपाईँको प्रश्न विचारका लागि धन्यवाद विशालजी।
3: सिद्धराजी, गम्भीरजी दुइटैलाई म धन्यवाद दिन चाहन्छु प्रश्न राख्नुभयो। तपाईँहरूको प्रश्नमा केही समानताहरू पनि छन्, खुसी लाग्यो एमाले प्रति यतिविधि चासो राखिदिनु भयो। खास गरी नेकपा एमाले एउटा लामो इतिहास भएको पार्टी हो, यसले 74-75 वर्षको इतिहास चाहिँ कायम गरिसकेको पार्टी हो र यो पार्टीले वास्तवमा नेपालको सबै निर्वाचनहरूमा कि पहिलो कि दोस्रो हुँदै आएको छ, यसलाई आम जनता ले चाहिँ आशाको नजरले पनि हेरेका छन्। 2074 सालमा हामीले मुलुकको स्थायित्व र विकासका लागि जनताका बीचमा मत माग्न गयौं, तर एउटा पार्टीको बहुमत आउन मुस्किल हुने हुनाले हामीले एउटा भरपर्दो र विश्वासिलो एउटा शक्ति खोजौं न त पार्टनरको रूपमा भन्यौं र माओवादी केन्द्रसँग वार्ता र सम्वाद भयो, अन्तिम घडीमा गएर सहमति पनि भयो र हामीले जनतालाई हामी तालमेल गरेर आयौं, यसपछि हामी चाहिँ पार्टी एकता गर्छौं भनेर मत पनि माग्यौं र जनताले हामीलाई अनुमोदित पनि गरे। तर जब पार्टी एकता गर्ने बेला भयो, असाध्यै ठुलो सकसको सिर्जना भयो र हामीले छानेको पार्टनरले विश्वासिलो काम पनि गरेन, धेरै ठुलो भारी अल्पमतमा परेर केपी शर्मा ओलीले चाहिँ प्रधानमन्त्री हुने बेलामा पार्टी एकताको सम्झौता पनि गर्नुभयो आफू अल्पमतमा परेर, पछाडि के भयो भने एमालेभित्रको एउटा असन्तुष्ट पक्षसँग खेल्दै एमालेभित्रको अन्तर्विरोधमा खेलेर पार्टी र मुलुकै कब्जा गर्न केही मान्छेहरूले प्रयास गर्नुभयो, तपाईँहरूका बिचमा जग जाहेर छ, मैले नाम लिन चाहिँ त्यसो भइसकेपछि जब 74 सालको जनादेशको खण्डित हुने अवस्था सिर्जना भइसकेपछि केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो। विघटन आफैमा प्रिय कुरा होइन, त्यो मन परेर गरेको कुरा पनि होइन, त्यो राम्रो कुरा पनि होइन, तर कुरा के रह्यो भने जब 74 सालमा उहाँलाई 5 वर्षीय प्रधानमन्त्रीको रूपमा जनताले आशाले मतदान गरेका थिए, उहाँ देशका 165 मध्ये 150 क्षेत्रमा पुगेर भाषण गर्नुभयो, स्वयं प्रचण्ड माधव नेपालका क्षेत्रमा पनि उहाँ दुई दुईचोटि गएर उहाँले भोट मागिदिनु भयो, त्यस बेला चाहिँ भोट मागिदिनु भयो जब देशभरि चुनाव जितेर आइसकेपछि त उहाँको कारणले मात्रै कहाँ मत आएको हो र छोड्नु पर्यो नि प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि छोड्नु पर्यो नि भनेपछि चाहिँ स्वाभाविक रूपमा एमालेको रक्षा गर्न 74 सालको जनादेश र मतादेशको रक्षार्थ उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो र विघटन गर्दा संसद सदाका लागि अन्त्य गरेको वा संविधान सदाका लागि अन्त्य गरेको होइन, छ महिनाभित्र ताजा जनादेशमा चुनाव आउने गरी चुनाव गर्ने गरी गरेको थियो। त्यसकारण यसलाई प्रतिगमन भनेर कतिपयले भनिरहेका छन्। निर्वाचन आफैमा प्रतिगमन होइन, जनताका बीचमा जाने कुरा अग्रगमनै हो। अब स्वाभाविक रूपमा जनताको मनमा ठेस लागेको छ, किनभने हामीले स्थायित्वका लागि विकासका लागि 5 वर्ष प्रधानमन्त्रीका लागि दिएका थियौँ तर त्यो बीचमा खण्डित भयो, आफैले विघटन गरे, आफै पार्टी फुटे भन्ने जे जनताको गुनासो छ त्यो गुनासोप्रति पूर्ण रूपमा हामी सहमत छौँ। हामी अलिकति हाम्रो तर्फबाट कमीलाई आत्मालोचना पनि गर्छौँ, हाम्रो तर्फबाट कमजोरी भएको छ, आगामी दिनमा त्यो प्रकारको कमजोरी नदोहोऱ्याउने वचनबद्धता जनताका बीचमा व्यक्त गर्न पनि चाहन्छौँ। जहाँसम्म उम्मेद्वारको प्रसङ्ग हो, उम्मेद्वार छान्दाखेरि तपाईँले भने जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न प्रयास गर्नुपर्छ, त्यसमा हामीले पर्याप्त ध्यान दिएका छौँ। अपाङ्गहरूको हकमा संविधान निर्माण गर्दै गर्दाको मलाई झल्झली सम्झना आउँछ, उहाँहरूले हामीलाई समेटिएन भनेर म आफै पनि त्यो बेला संविधान सभाको सदस्य थिएँ, मलाई पनि भेटेर भन्नुभयो, अरूलाई पनि भन्नुभयो, अनि हामीले सबै ठाउँमा समावेशी जहाँ जहाँ हामीले प्रयोग गरेका छौँ शब्दहरू त्यहाँ सबै ठाउँमा अपाङ्गता भएका व्यक्तिहरू भन्दा हामीले चाहिँ थपेका पनि छौँ र हामीले त्यसलाई त्यो प्रतिनिधित्वको व्यवस्था पनि गरेका छौँ। आगामी दिनमा पनि त्यसमा हामी ध्यान दिन्छौँ। अब उम्मेद्वार छनौटमा केही विसङ्गतिहरू देखिए होलान्, अलिकति डन टाइपका पैसा भएका भनेर तपाईँले प्रयोग गर्नुभएको छ, एमाले सकेसम्म त्यस्तो प्रवृत्ति एमालेभित्र दोहोऱ्याउँदैन। म आफै पनि खोटाङमा लगातार चुनाव लडिरहेको छु, अब पार्टीले यदि चाहिँ पैसा हेरेर पार्टीले शक्ति हेरेर चुनावमा टिकट दिने हो भने मैले सुरुदेखि नै टिकट पाउँदिन थिएँ, तल्लो तहमै पनि पाउँदिन थियो होला, म एकदम आधारभूत तहबाट आएको मान्छे हो, तर कन्टिन्यू खोटाङमा मैले संसदको टिकट पाइरहेको छु। त्यो के हो त भने पार्टीको एउटा योगदानका कारणले पाएको हो, कुनै अरू चिज हेरेर मलाई पार्टीले दिएको होइन, यहाँहरूले बुझ्न पनि सक्नुहुन्छ। त्यसो भएको हुनाले सबै ठाउँमा त्यस्तो भएको छ पनि म भन्दिनँ र कहीँ कहीँ हुँदै भएन पनि म भन्दिनँ, कहीँ कहीँ त्यस्ता कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामीले सच्याउँदै जानुपर्छ। आम रूपमा नेकपा एमाले स्वच्छ छवि भएका, इमान्दार, भिजन भएका, राष्ट्र निर्माणको अठोट भएका र दायाँ बायाँ नगर्ने मान्छेहरू, इमान्दारीपूर्वक निष्ठापूर्वक जनताको काममा लाग्ने मान्छेहरूलाई नै छनौट गर्छ, त्यही भएर एमालेको संगठन बलियो पनि छ,
8: व्यक्ति होइन कि मुद्दा
3: आफूलाई बलियो पोजिसनमा उभ्याएका छौँ।
1: हजुर, व्यक्ति मात्रै होइन मुद्दा पनि बुझेको र मुद्दा बुझ्ने र मुद्दा बुझाउन सक्ने मान्छे पनि, व्यक्ति पनि उम्मेद्वारको लागि यहाँ कुरा गर्नुभयो। मसँग केही सहभागी आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। विष्णु सापकोटा हुनुहुन्छ चितवनबाट, विष्णुजी नेपाल चौतारीमा स्वागत छ। हेलो विष्णुजी।
9: हेलो
1: हजुर, तपाईँको प्रश्न विचार के छ विष्णुजी? विष्णु सापकोटा चितवनबाट हुनुहुन्छ।
9: मेरो प्रश्न विचार रहेको छ,
1: हजुर भन्नुहोस्।
9: अब आउने चुनावमा नेपाल एमाले जित्यो भने त्यसको मुख्य कामहरू के रहेका छन्?
1: हस्, प्रश्नको लागि धन्यवाद विष्णु सापकोटा चितवनबाट। त्यसै गरी ललितनाथ योगी हुनुहुन्छ सुर्खेतबाट, ललितजी नेपाल चौतारीमा स्वागत छ।
10: धन्यवाद सर,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई
10: हुनुहुन्छ, आजको अतिथि हाम्रो कमरेड विशाल भट्टराईजीलाई पनि।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् छोटोमा।
10: नेकपा एमालेमा 18-19 वर्ष लगानी गरेको व्यक्ति पनि हो म, यहाँभन्दा अगाडि यो नेकपा एमाले पनि थिएन, नेकपा माओवादी केन्द्र पनि थिएन, पार्टी एकता हो भने जनताले अब राष्ट्रमा विकास हुन्छ, अब समृद्धि आउँछ कि भन्ने आश जनताले मानेर हिजो बिहान 2/3 बहुमत लिएर पठाए, बिचमा 5 वर्ष प्रधानमन्त्री तपाईँ पनि हुनुहोस् भनेर केपी ओलीजीलाई पनि भने, पार्टी अध्यक्ष पनि तपाईँ हुनुहोस् भने, हाम्रा केपी बाले के प्रधानमन्त्री 5 वर्ष म चलाउन सक्दैन भनेर 2 पटक नै संसद विघटन गर्नुभयो कि, अझै पनि मानव उदाहरण लागि योचोटिको निर्वाचनमा पनि बहुमत आयो अरे, यदि बहुमत आएको खण्डमा
1: त्यो विश्वास देखिएन भन्ने आएको।
10: एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ, जो संसदीय दलको नेता, जो पार्टी अध्यक्ष छ, त्यही नै प्रधानमन्त्री हुने प्रावधान छ यो व्यवस्था।
1: प्रधानमन्त्री त हुनु होला विश्वास, उहाँले 5 वर्ष कार्यकाल पुरा गर्न सक्नुहुन्छ सक्नुहुन्न भन्ने यहाँको प्रश्न मुख्य रह्यो।
10: अझै पनि मानव गर्नुभयो भने 5 वर्ष प्रधानमन्त्री भएर चलाउन सक्नु नि जस्तो लाग्यो, अनि अर्को कुरा हाम्रो अस्मितजीलाई के भन्यो भने अब नेकपा एमालेमा अब पैसा नभएका व्यक्तिहरूलाई पनि टिकट दिन्छ भनिन्छ, यो कुरा सरासर झुटो। जोसँग पैसा छ जोसँग पैसा छैन त्यसको सिफारिस पार्टीले गर्दा गर्दै पनि त्यो मनोनित टिकट पाउँदैन। जसले मासु भात खुवाउन सकेन, जसले तेल हाल्न सकेन, जसले तडकबडक गर्न सकेन, जसले हजारौँ कार्यकर्ता पाल्न सकेन, त्यस्तोलाई टिकट पाउँदैन। यो निर्वाचनसँग जोडिँदाखेरि सबै प्रावधान

0: सँग जोडिँदाखेरि सबै प्रावधान मिलाएर के गर्नु पर्यो भनेपछि पार्टीले अब चुनाव हारे पनि हारौँला, बरु हामी चाहिँ कि मजदुर किसान पार्टी राष्ट्रिय जनमोर्चा पार्टी नै किन नहोस्, एकफेर हामी चुनावमा पैसा खर्चै नगर्दै नगरौँ भनेर एउटा अभ्यास मात्र गर्न सक्नुहुन्छ कि नहीं तपाईँ?
1: हस् हस् धन्यवाद, यहाँलाई धन्यवाद। त्यसै गरी अनमोल खत्री हुनुहुन्छ बागलुङबाट, अनमोलजी नेपाल चौतारीमा स्वागत छ।
2: हजुर नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस् न।
2: हाम्रो विशाल भटारे कमरेडलाई पनि मेरो नमस्कार।
3: नमस्कार,
2: यो मेरो प्रश्न के छ भन्दा जुन अहिले हाम्रो नेकपा एमाले जुन अहिले जुन 2079 को जुन अहिले संघ र प्रतिनिधि सभा प्रदेश सभाको चुनाव आउँदैछ होइन, जुन यसको जुन अब हाम्रो जुन घोषणा पत्रहरू पनि विभिन्न समयमा विभिन्नमा जुन घोषणा पत्रहरू गराइन्छ, तर त्यो घोषणा पत्र अनुसारको हाम्रो पार्टीले काम त्यो नेकपा एमाले काम गरेको पो खासै देखिँदैन होइन। अनि अर्को कुरा के छ भन्दा नेकपा एमाले एउटा सशस्त्र एउटा राष्ट्रियताको पार्टी पनि हो र राष्ट्र जोगाउने पार्टी पनि राष्ट्रवादी पार्टी पनि नेकपा एमाले देखिन्छ अहिलेको अवस्थामा, र नेकपा एमाले अबका एजेन्डाहरू के के छन् नेकपा एमालेको, अनि तपाईँहरू जुन घोषणा पत्रहरू ल्याउनुहुन्छ अब त्यो घोषणा पत्रहरू त्यो कागजमा मात्र सीमित नगरेर अब जनताको जीवन स्तरलाई उकास्ने तरिकाले तपाईँले काम गर्नु पर्यो, तपाईँको पार्टीहरूमा पनि अलि त्यो गुट उपगुटहरू छ भने त्यो गुट उपगुटलाई पनि हटाएर जाँदाको जनताको साथ पनि मिल्छ, त्यही नै मेरो प्रश्न।
1: हस् धन्यवाद अनुमोल खत्रीजी बागलुङबाट। त्यस्तै गरी कृष्णबहादुर खत्री हुनुहुन्छ जाजरकोटबाट, कृष्णजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
4: हजुर धन्यवाद नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ नेकपा एमाले प्रमुख सचेतक।
4: सर्वप्रथम नेकपा एमालेका सचेतक आदरणीय विशाल भट्टराई कामलाई अभिवादन पनि भन्न चाहे।
5: नमस्कार अभिवादन।
4: म चाहिँ एउटा दुर्गम बस्ती है कर्णालीको एकदमै विकट क्षेत्र जाजरकोटबाट बोलिरहेको छु अहिलेको अवस्थामा, जाजरकोट छ गाडा वडा नम्बर 6 है। र मेरो प्रश्न के हो भन्दाखेरि नेकपा एमालेमा ती अब नेकपा एमालेका कुनै पनि ती विधि विधान नीति नियमहरूमा अझ भनौँ ती ऐनहरूमा होइन अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ नै पार्टीमा स्थान दिने अथवा त्यो आरक्षणको व्यवस्था गर्ने अथवा गर्ने अथवा गरिएको छ भनौँ होइन, तर कुनै पनि कुराहरू हामीले दस्तावेजमा सीमित गर्दाखेरि त्यो त लागू त हुँदैन, व्यावहारिक त हुँदैन। यदि कुनै पनि व्यक्ति अहिले ल म गर्न सक्छु है मेरो त्यो किसिमको क्षमता छ भनेर तपाईँको अगाडि आउन चाह्यो भने नेकपा एमाले यसलाई कसरी लग्छ व्यवहारमा लागू गर्न र नीतिमा ल्याइदिन त एकदमै के अरे व्यवहारमा लागू गर्न र नीतिमा ल्याउनु त धेरै फरक कुरा हो, किनभने लागू गर्न जति सजिलो गाह्रो छ नीतिमा ल्याउन त्यति
1: नीति बनाउन जति सजिलो छ कार्यान्वयन गर्न त्यति गाह्रो छ भन्ने यहाँको प्रश्न रह्यो।
4: यसमा नेकपा एमाले के कसरी लाग्छ यो प्रश्नको जवाब।
1: धन्यवाद धन्यवाद कृष्णबहादुर खत्रीजी। उहाँकै प्रश्नमा जोड्दाखेरि जस्तो अपाङ्गताका कुरा आयो, मुद्दाका कुरा हामी छलफल गरिरहेका छौँ, जस्तो बालबालिकाका कुरा, महिलाका कुरा, सीमान्तकृत वर्गको कुरा, चाहिँ यस्ताका मुद्दाहरूको बारेमा समान सहभागिताका कुरा, समावेशिताका कुरा पनि सँगसँगै जोडिन्छन्। ती मुद्दा ती कुराहरूले नै मुद्दाहरूलाई अझ बलियो बनाउँछन्। यस्ता कुराहरू कसरी चाहिँ लिएर चाहिँ कसरी समेट्दै हुनुहुन्छ, कसरी घोषणापत्र कुरा पनि हाम्रा श्रोताहरूले गर्नुभएको छ। विशालजी अब समग्रमा हामी चारजनाको चाहिँ विचार पनि समय पनि कम छ, अब समग्रमा यहाँले राखिदिनु होला।
5: कृष्णजी तपाईँहरूलाई प्रश्नका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक दुईजनाको चाहिँ मैले अगाडि नै जवाब दिइसकेका कुराहरू नै करिब करिब चाहिँ जोडियो पार्टी एकता र त्यसले सिर्जना गरेका समस्याहरूको हकमा मैले एउटै एकै वाक्यमा के भन्छु भने खास गरी ललितजीले र अनमोलजीले भन्नुभएको थियो पार्टी बहुमत दियो भने पनि टिकाउँदैन कि भनेर भन्नुभएको थियो। त्यो बेला एकल हाम्रो बहुमत नभएको कारणले गर्दा र 74 जनादेश र मतादेशलाई कुल्चेर पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट पनि हटाउने र त्यसपछि अध्यक्षबाट पनि हटाउने भनेर उहाँहरू लाग्नुभयो बहुमत सिर्जना गरेर, र त्यो कस्तो थियो भन्दाखेरि त्रिपक्षीय गुटलाई बनाएर चाहिँ एउटा पार्टी एकता गर्नु पर्यो, दुईटा मिलेपछि त स्वाभाविक रूपमा केपीले अल्पमत परि नै हाल्नुभयो। त्यस्तो बेलामा चाहिँ उहाँले 5 प्रधानमन्त्री पनि भन्ने अहिले राजीनामा दिए भन्ने यहाँलाई याद होला, संसद विघटन पुस 5 भयो, त्यस दिन उहाँहरूले चाहिँ अविश्वासको प्रस्ताव लिएर चाहिँ जानुभएको थियो, संसदमा दर्ता गर्नुभएको थियो। त्यसकारणले सरकारै ढाल्ने र परिवर्तन गर्नतिर लागेपछि प्रतिनिधि सभा

0: पनि जस्तो अप्रिय कदम चाल्नु पर्यो। मैले अघि नै भनिहालेँ, यो राम्रो कुरा थिएन तर पनि बाध्यात्मक कदम थियो जसले गर्दा एमाले मुलुकमा एउटा जीवित पार्टीको रूपमा रह्यो र राष्ट्र तपाईँले भने जस्तो राष्ट्र निर्माणमा एमाले योगदान गर्न पायो। अन्यथा जबरजस्ती सत्ता कब्जा गर्न खोज्ने एउटा शक्तिले एमालेलाई बलात् आक्रमण गर्ने र त्यो पार्टी कब्जा गरेर देश कब्जा गर्ने जुन एउटा चाहिँ कलुषित मनसाय थियो त्यो मनसायलाई पराजित मात्रै गरेको हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु र केपिओलीले त्यो चाहेर मन लागेर गरेको होइन। दोस्रो कुरा चाहिँ के हो त भन्दाखेरि तपाईँले भन्नुभयो अपाङ्गता भएका व्यक्तिहरूको हकमा एकदमै जायज कुरा गर्नुभएको छ। मैले अघि पनि भने संविधानमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेर लाने कुरामा नेकपा एमालेको तर्फबाट मैले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेँ। हामी सबै लाग्यौँ र त्यो व्यवस्था पनि गर्यौँ र हामीले एक हिसाबले भन्दाखेरि त्यो प्रतिनिधित्व पनि गराउँदै आएका छौँ। हाम्रै प्रत्येक जिल्लादेखि माथिल्लो तहसम्मका केन्द्रीय कमिटी सम्बन्धमा सबै ठाउँमा हामीले कुनै न कुनै हिसाबले अपाङ्गताको प्रतिनिधित्व गराएका छौँ। हामीलाई राम्रो थाहा छ अपाङ्ग भएका व्यक्तिहरू हामीले सम्मान गर्नुपर्ने नागरिकहरू हो, हामी सबलाङ्गहरूले नै समेटेर लिएर जानुपर्छ र कुनै पनि प्रकारको हिंताबोध नहुने गरी कुनै पनि प्रकारको उहाँहरूलाई हामीले चाहिँ कुनै अपमान बोध कहिल्यै नहुने गरी एउटा सम्मानित राष्ट्रको नागरिकको रूपमा हामीले सम्मान गर्नुपर्छ। यो कुरामा हामी सिङ्गो नेकपा एमाले यसमा प्रतिबद्ध छ। हामीले विधानमा त्यो कुरा लेखेका छौँ, हाम्रो कार्यक्रममा स्पष्ट लेखेका छौँ। यसमा नेकपा एमालेको तर्फबाट कुनै तलमाथि हुँदैन र जहाँसम्म कस्ता एजेन्डा लिएर एमाले चुनावमा जान्छ मैले फेरि पनि सायद कुरा दोहोरिन्छ होला, यहाँले
1: समय पनि कम छ
0: पर्छ। मुख्य कुरा के हो त भन्दाखेरि हाम्रो देश निरन्तर व्यापार घाटामा छ, हाम्रो राष्ट्रिय उत्पादन केही पनि छैन, निर्यात गर्ने वस्तु छैन, खालि आयात मात्रै हामी गर्छौँ। हामीले 100 रुपियाँ खर्च गर्यौँ भने हामी चाहिँ तपाईँको झन्डै 9 रुपियाँको चाहिँ सामान बेच्छौँ भने 91 रुपियाँको सामान चाहिँ हामी किन्छौँ। यति ठुलो चाहिँ नि व्यापार घाटा भइसकेपछि त देश त उँभो लाग्दैन, जसले गर्दा हाम्रो राष्ट्रिय उत्पादन पनि हुँदैन, उद्योग छैन, कल कारखाना हुँदैन, जसले गर्दाखेरि एकातिर शोधनान्तर घाटा सधैँ भइरहने, हाम्रो ठुलो संख्यामा युवाहरू विदेशमा बस्नुपर्ने, उमेर भएका र पाखुरी बजाउन सक्ने युवाहरू विदेश पठाएर कसरी हामी देश बनाउन सक्छौँ। त्यसकारण हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउने, उद्योगहरू खोल्ने र हामीले जस्तै कि हामीले एउटा कपडा उद्योग खोलेर देशभित्र हामीले आफ्ना नागरिकहरू विशेष त राष्ट्र सेवामा लगाएकालाई मात्रै हामीले कपडा उपयोग गर्ने अवस्था बनाउँ त ठुलो मात्रामा चाहिँ नि हाम्रो कपडा आयात रोकिन्छ। त्यसै गरी खाद्यान्नमा हामी आत्मनिर्भर हौँ, हामीले धेरै तरकारी, चामल, अरू जम्मै उपभोग्य वस्तुहरू हामीले देशभित्र उत्पादन सबै नसके पनि केही गर्न सक्यौँ भने स्वाभाविक रूपमा राष्ट्र समृद्ध हुन्छ, रोजगारी पनि हामी सिर्जना गर्न सक्छौँ। यो विषयमा राष्ट्रले पर्याप्त ध्यान दिन सकेन। विगतमा हामीले केही कामहरू त थाल्यौँ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र देशभित्र युवाहरूलाई रोजगारी दिने प्रयास गर्यौँ, अरू थुप्रै कामहरू थाल्यौँ तर बीचमा सरकार ढल्यो, जसले गर्दाखेरि अहिले गठबन्धन आइसकेपछि ती सबै कामहरू चाहिँ एक किसिमले भन्दा बेपत्ता भएका छन्, हराएका छन्। अब यसपल्टको चुनाव त एउटा गठबन्धनका बीचमा एउटा एमालेको बीचमा हुँदैछ, पार्टीको रूपमा त एमाले चुनाव लड्दैछ, अर्को त गठबन्धन हो, त्यो पार्टी होइन। पार्टीहरू भेला भएको हो, त्यो एमाले हराउनु हो, उहाँहरूले भनिसक्नु भएको छ एक्लै लड्न सक्दैन भन्नुभएको छ, भनेपछि त्यो गठबन्धनसँग विचार छैन, दृष्टिकोण छैन, सिद्धान्त छैन, कार्यक्रम छैन, लक्ष्य छैन, गन्तव्य छैन, देश कसरी बनाउने भन्ने कुरा छैन, खालि भागभण्डाको राजनीति छ। त्यस कारणले नेकपा एमाले पार्टीको रूपमा एउटा बलियो शक्तिको रूपमा चुनाव लड्छ र घोषणा पत्र मार्फत जनतालाई, आम जनतालाई सहमत गराएर हामीले चाहिँ आगामी सरकार निर्माण गरेर 5 वर्षीय सरकार दिएर देशलाई हामी समृद्धिको विकासमा को बाटोमा लान्छौँ। यसमा एमाले बडा प्रष्ट छ, यसमा यहाँहरू कोही पनि अल्मलिनु पर्दैन, एमाले जनतालाई धोका दिँदै दिँदैन। उम्मेद्वार छनौटमा काहीँ कतै त्रुटि भएका छन् भने हामीले त्यसले चुनाव परिणामलाई पनि असर गर्यो, आगामी दिनमा एमालेलाई सच्याउनु पर्छ। मैले मेरो आफ्नो कार्यक्षेत्रको कुरा गर्नु

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 57।
2: अब रियानाले ज्योति मातालाई जी गर्ने है है
3: आमै त हाँसेको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्क हाँस्यो कि
4: आमै हाँसेको बाबा
2: गला खाइदिन्छु हस् हस् बाउजू पर्स भेटिएन घरमै छुटो होला के
5: घरबाट निस्कने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा को त्यो ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
5: रियानालाई पहिलोपल्ट मन्दिर दर्शन गराउन ल्याएको धुप प्रसाद किन्न पर्छ अनि पैसा चाहिएन त
2: घरमै छोडेको होला क्या बाउजू अनि यहाँ खोजेर भेट्छ त
5: हाले जस्तो लाग्छ कता परेछ
6: इन्दु दिदी
5: ओहो हरिस
6: हाई कुसुम
7: हाई
6: मन्दिर दर्शन गर्न आउनुभयो तपाईँहरू
5: अँ भान्जीलाई पास्ने गरेपछि एकपटक मन्दिर दर्शन गराउन ल्याउनु पर्छ भनेर दर्शन गर्न आएको के ल यही रहेछ त पैसा कुसुम यत्रो खोज्दा नि कस्तो नदेखा अनि तिमी चाहिँ के गर्न आएको यहाँ हरिस
6: आज क्याम्पसमा क्लास नै भएन घरकै छिटो जानु भनेर घुम्न आएको दिदी साथीहरू पसलमा चिया खाँदैछन् म चाहिँ यसो धर्म कर्म गरौँ भनेर
5: ओहो धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिसलाई हँ कुसुम
6: अनि कुसुम के छ तिम्रो हालको
2: त्यसलाई
5: अप्ठ्यारो भयो जस्तो छ खै म बोक्छु दिनु त मेरो ब्याग
2: ल्याइदिनु
5: आऊ बाबा आऊ मम्मीसँगै आऊ उ हरिस मामा मामा भने त
6: हेलो लियाना
2: इन्दु बाउ चाहिँ छिटो गरौँ न मलाई स्कुल जान ढिलो आउँछ
6: कुसुम तिमी मसँग रिसाएको हो
2: इन्दु बाउजू
6: बोल्न पनि गाह्रो मानेछ यार नरिसाउ न यार ल फेरि पनि सर्यो भयो
2: भयो हरिस मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन
6: त्यस्तो नभन नि कुसुम
2: बाउजू दर्शन गर्न जाऊँ न भने
5: होइन के हो दुईजनाको बोलचालै छैन जस्तो छ हरिस
6: म त बोलिरहेको छु नि दिदी कुसुमलाई भन्नु न वास्तै गरिदिनु
5: कस्तो केटाकेटी जस्तो के तिमीहरू एकअर्काको कुरा चित्त नबुझे भन्नु बोल्दै नबोलेर पनि हुन्छ त कुसुम
2: अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउजू हरिसले अजयसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँले अस्ति नै भनेको होइन
5: अनि
2: त्यही कुराले मलाई कम त अप्ठ्यारो परेछ स्कुलमा सबैले हरिससँग नाम जोडेर जिस्काउन थालिसके मलाई
5: आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को पिर एक न एक दिन सबैले थाहा पाउने कुरा त हो
2: थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिसले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ
6: ए ल्याङ नगर न यार मैले कसैलाई केही पनि भनेको छैन
2: खुब छैन होला गफ दिन्छ
5: अरे झगडा नगर्नु न एकअर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम
2: तपाईँ सानो कुरा भन्नुहुन्छ बाउजू मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो जो भेट्यो मेरै कुरा गरेर बस्या हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई
6: हे कुसुम आफूले आफूलाई सेलिब्रेटी जस्तो ठान्दै गयो नि तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र
2: भयो हरिस धेरै नबोल है तिमी बाउजू म घर जान्छु लिनु तपाईँको ब्याग
5: कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम
2: मलाई बस्नु छैन यहाँ
6: कुसुम कस्तो फेरि
5: कस्तो होला के यो हरिस कुसुम उल्टो रिसाएर गई जाऊ फकाएर ल्याऊ
6: जान्न मैले के गरेछ र ऊ आफै सानो सानो कुरामा रिसाउँछे दिदी पनि मलाई गाली गर्नुहुन्छ
5: हेर हरिस कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि

0: जुस त खाइयो तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के तमुलालाई पैसा तिर भनेको छ र?
0: भने पनि के गर्नु, आफूसँग सुकको छैन।
1: चुपलाग, म दिउँला नि, दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: टिम्पलले एउटा दामी गिफ्ट दिनु पर्यो दाई भन्दै थिइस् कि, त्यही किनेर 27 पैसा
0: कहाँ दिनु, बरु किन्दैन न दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने, त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभएर कस्तो हैरान छ, गिफ्ट किन्न त परकै कुरा।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, गरिस् भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा घर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त, तनाव भइरहेको होला, झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्छ। विवेक दाई, अर्को एक गिलास जुस पनि खाऊ जस्तो भयो हौ।
1: खान त मन दाई, अर्को एउटा पनि बनाइदिन् त। अनि तैँले त्यो अस्ति घरबाट पठाइदिएको 15,000 छ भन्दै थिइस् त, कहाँ लिस् त्यो पैसा?
0: त्यो पैसा त अन्त्य खर्च भयो।
1: कहाँ?
0: खासमा डिम्पलले साह्रै समस्या पऱ्यो, अलिकति पैसा देऊ न भने, अनि सबै पैसा उसैलाई सापटी दिएछु।
1: खुब राम्रो काम गरेछ अस्त, अब त्यो पैसाको आश नगरे हुन्छ केटा। बरु भन, अब के गर्छ अस्त?
0: अब अन्त पनि के माग्नु, सापटै त हो, 5,000 जति तपाईँले नै दिनु न त।
1: मसँग भाव भयो, यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि पनि दिइसक्थेँ नि।
0: तपाईँसँग आश थियो, यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ। आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास् हुँदैन।
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनाव। यार
1: त पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त? अलिअलि त आफूलाई पनि राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ 10,000 मिलाइदेऊ न भन्या भने गरी।
1: भित्रभित्रै लगानी त डर गरी जस्तो केटा, लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाई, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउन पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाई त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तमाथि नै शङ्का लाग्नु थाल्यो अर्को, यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तमा?
2: होइन, हेप्न पनि के साह्रो हेप्न थाल्यो है यी छिमेकी भनौँदाहरूले पनि, अर्काको घरमा उजेलै छिर्न नपाउने गरी घरै ठडाइदिने।
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो स्वर चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा, अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्र पत्र नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाएस यी माझकोटियाहरूलाई, तँलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा,
3: पैसा कमाउन तँलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 वटासम्म कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्यो न अब।
3: पैसा नसाइस टिकेट ट्यास ट्यास, कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त।
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70 हजार त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु?
4: त्यही त
2: त्यही त, अनि मलाई चाहिँ बाउला कुकुर टोक्यो हो र घाटाको काम गरौँ त।
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: ए होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने।
3: हो त नि, पालिकामा कुन्नी के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त, पालिकाको अनुदान लानेले लगिराखेकै छन्।
2: सुन्न त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने, तै पनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: है, फोन कता पर्छ फेरि?
3: इला, मेरै फोनबाट गर न।
4: अघि ऊ त्यहाँ खोट छेउमा राखे जे मान्थे, खै त अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो। ल
2: ए रमा, जाऊ त त्यो सन्देश कहाँ खोजेर ल्याऊ त।
5: ल ल, कुन कुनामा पो लुकेको छ त।
2: फोनै उठाएन नि त।
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर न, उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा।
4: कतिखेर फोन लगेर तल्लो कोठामा गएर गेम खेलिरहँदैछ।
2: ओए सन्देश, तैँ आइज गदा।
6: तपाईँले मलाई फिटै आउनुहुन्छ नि भने
2: तँलाई बिस्तारै माया गर्छु। यहाँ त
4: उच्च नान है, नान मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन, तँलाई एकछिन मौल नचलाइ मर्छस् त। तेरो पिँडुलाको मासु झारी राख्ने
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदै चण्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: कहिले चक्क गरेर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठाई गर्ने, मोबाइल त झन् देख्ने नहुने।
4: उच्चको रिस्तो देख्नु भएको छ नि।
1: होइन, बिहानै बिहानै छतमा भेला भएर के कुरो आयो?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या? ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
1: कस्तो मान्छे रहेछ,
4: जगत दाईले हेर्नु त, छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि। बाउ हुनु त त्यस्तो छ।
3: हिउ खेपेको मकै सप्रिन्छ, गोदाई खेपेको छोरो सप्रिन्छ। कुरो बुझिस्? तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन।
2: होइन, जगदाईले जे जे गरे मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ? जुन कुरामा पनि जगदाईले नै लडा जोड्न थालेछ त, जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ?
7: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
8: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणावली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN मा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 74
2: इला समात आफू चाहिँ मोबाइल खेलाएर बसेछ मलाई चाहिँ टिकट काट्न पठाउँछ टिकट काट्न नि मै जानुपर्छ होइन
3: यति पनि नगर्ने भए अन्त साथी अब के फाइदा भयो त साथीलाई यति हेल्प गर्नु पनि सक्दैन अनि पैसा खोइ त रिटर्न दिएनन्
2: कति छिटो पैसा भन्छ यी ल यहीँ छ तेरो पैसा 150 कार्डको लाग्यो बाँकी यहीँ छ ल हिसाब गर
3: पैसा भनेको यही हो नखोजेर के अन्त अहिले फेरि ब्लड चेक के चेक गर्न भन्ने
2: अनि म के खाइदिन्थेँ त
3: नरिसा न तैँले कति बिर्सिस् कि भनेर नि बरु अहिले पुगेन भने मलाई सापट्टि हाल्दै
2: ल ल हुन्छ बरु डाक्टर पो कहाँ गयो नआउने पो हो कि बरु नर्स चाहिँ यतै रहेछन्
3: फेरि चिलाउनु थाल्यो कुनै कुनै बेला त खप्नै नसकिने रहेछ यार
2: हे धेरै नकनाए न कनायो भने झनै चिलाउँछ क्या तैँले कनाएको देखेर मलाई नै शरीर चिलाउनु थालिसक्यो
3: नकनाएर के गर्नु त
2: ऊ त्यहाँ गएर नाच्न ठिक हुन्छ
3: जोक नगर न कहिले काहीँ त लास्टै चिलाउँछ भने तँ एकछिन बस्दै गर है म बाथरुम गएर यो चिलाएको जति सबै कनाएर आउँछु
2: तँ धेरै नकरा त ऊ त्यहाँ नर्सले हेरिरहेको छ कन्ट्रोल गर न
3: मलाई लास्टै चिलायो क्या तपाईँहरू चेक गर्न कति बेलाबाट सुरु हुन्छ बुझ्दै गर्न म एकैछिनमा आइहाल्छु
2: कस्तो रहेछ
4: तपाईँहरूले बिरामी कार्ड बनाउनु भएको छ
2: हजुर छ छ
4: दिनुहोस् न कार्ड चाहिँ जम्मा गरेर अगाडि राख्नुपर्छ
2: ए भइहाल्छ नि यी लिनुहोस्
4: थ्याङ्क यू ल अब डाक्टर आएपछि नाम बोलाउँछु अनि भित्र आउने है
2: ए ल ल अनि डाक्टर चाहिँ कति बेला आउनुहुन्छ होला
4: अब आइपुग्ने बेला भयो एकछिन बस्दै गर्नुहोस् न
2: खासमा मैले तपाईँलाई कहाँ देखा देखा जस्तो लाग्यो
4: देख्नुभयो होला कहाँ हो र घर तपाईँको
2: यहीँ विलासनगर हो अनि हजुरको
4: मेरो पनि यहीँ हो विलासनगरमै
2: ए विलासनगर कहाँ नि
4: कलेज पछाडि ड्राइभर टोल भन्ने थाहा छ
2: थाहा छ नि हाम्रो आफ्नो मान्छे पनि त्यहीँ बस्नुहुन्छ
3: के भयो किसान डक्टर आउनुभयो
2: छैन अब आउने रे
4: ल अब आइहाल्नुहुन्छ एकछिन वेट गर्नु ल
2: हस् हस् क्या यार तँलाई पनि ठिक्कै यही बेला आइपुग्नुपर्ने होइन
3: ल किन के भयो र
2: भर्खर इन्ट्रोडक्सन हुँदै थियो गइहाले नि
3: अब तैँले हस्पिटलमा पनि झापड खाने विचार गरेछस् होइन
2: किन झापड खाने
3: अनि हस्पिटलमा आएर नर्सलाई साइड हान्न थालेपछि बाँकी रहलास् त
5: बेलमती रोका बिरामीलाई भित्र ल्याउनुहोस् त डाक्टर सरिता आइपुग्नु भएको छ त्यसपछि आयुष बोरा आयुष तपाईँ आफ्नो लाइनमा बस्नुहोस् है
3: हस् सिस्टर ओए किसन
2: भन
3: यो नर्सले डक्टर सरिता भने कि शरद भने मैले त राम्रोसँग बुझिनँ नि
2: खै सरिता भने जस्तो सुनेको थिएँ अब जो भयो नि डक्टर भए भइहाल्यो नि
3: जा त कार्ड लिएर आइज
2: किन नि
3: घर जाम यार यहाँ हुँदैन अब
2: बोलाइसी क्या हो यहाँ पालो आइरहेको बेला किन घर जाम भन्छ फेरि जचाउनु पर्दैन
3: म चाहिँ जचाउँदिनँ तँलाई मन लागेछ भने तँ जचा
2: ओए ओए आयुष ए कहाँ गएको फेरि एकछिन ए पख्न भने
6: मलाई त यो फ्रक यति पनि मन परेन
7: मलाई पनि मन परेन दिदी
6: ल कस्तो राम्रो छ तिमीलाई मन परेन तिमीलाई मन पर्यो सन्देश लगाउँछौ त
7: दिदी सन्देशले फ्रक लगायो भने कस्तो देखेला है
6: फ्रक त केटीले पो लगाउँछ नि त बुद्धु कस्तो होला अनि यति राम्रो फ्रक किन मन परेन भनेको त मलाई पेन्ट लगाउनु मन थियो मामुले फ्रकलाई लिम्बो पो बना त
7: मलाई पनि पेन्ट मन पर्छ नि
6: मलाई त पेन्टै मन पर्दैन चेनले च्यापेर कस्तो
2: दुख्छ
8: लहेर लुगाको दोकान लगाएको यिनीहरूले किन फिजाएको सबै लुगा भुइँमा
6: बाबा सन्देशलाई पेन्ट मन पर्दैन रे फ्रक मन पर्छ रे उसलाई दिउँ यो लुगा
2: हो सन्देश
8: के रे झन् बस्तीपुर बजार गएको बेलामा कति राम्रो राम्रो फ्रक देखेर छोरीहरूले ल्याइदिएको त अरूलाई पो त्यो भन्छन् बा
6: आफूलाई पेन्ट लाउन मन थियो मलाई सोध्दै नसोधी फ्रक ल्याइदिनु अनि मलाई पनि बाबाले सोध्नुहुन्न मलाई त झन् बाबाले नयाँ लुगा पनि किनिदिनुहुन्न
8: अनि मामुले नि
6: मामुसँग त पैसा नै छैन
2: छोरीहरूलाई के लाउन मन छ भनेर एकपटक सोधेको भए हुन्थ्यो ललिता तिमीले
8: अब सबै कुरा यी केटाकेटीहरूलाई सोधिरहनु पर्छ र भने कस्तो कुरा गरेको के
2: पर्छ नि अस्ति त्यहाँ पालिकाको वडा भेलामा समेत बालबालिकालाई सहभागी नगराई उनीहरूको नाममा आउने बजेट बारे निर्णय गर्दै थिए
9: अब कम्तीमा तिमीहरूको इच्छा के छ भनेर पनि नसोध्ने, यो कस्तो खालको चलन होला यहाँ?
8: ओडा भेलाको कुरा सुनाएर मलाई छेड्न आन है तिमी। छोरीहरूले लगाउलान् भनेर आफूलाई राम्रो लागेको लुगा किनेर ल्याइदिएको त हो, फेरि हरेक कुरा यिनीहरूलाई सोध्नै पर्छ त भने
9: सोध्नु त पर्छ है ललिता। तिमीले पोहोर साल जोएसीको सिकाइमा समस्या भयो भनेर बस्तीपुरमा विशेष स्कुलमा हालौँ भनेर जिद्दी गरेको थियौ, उसले यहीँ पढ्छु भने र अहिले प्रुफ पनि गरेर देखाइन त।
8: अब अहिले आएर यसरी राम्रो गर्न सक्छु होला भन्ने नै लागेको थिएन नि त त्यो बेला।
9: अनि अहिले
8: तिमी घर बसेको काम लाग्यो नि त, तिम्रै मेहनत त हुन्यो सबै। कति आफ्नो तारिफ सुन्न खोजेको होला कि?
9: तारिफ सारिफ केही खोजेको होइन कि मैले, बच्चा बच्चीको चाहना बुझेर निर्णय लिए एकदम फाइदा हुन्छ है भन्ने कुरा बुझाउन खोजेको तिमीलाई। भन न के भो किन लुकेको, रात बिरात यतै बसेर हुन्छ? हिँड माथि छिटो।
8: अलि मायाले बोलाए पनि त हुँदो नि त उसो बाबु,
9: माया गरेर पच्ने खालको छ र यो भने? लेख्नु छैन, पढ्नु छैन, एकछिन घर बस्नु छैन, खालि सताउनु जन्मेको खानाको काल। हिँड छिटो माथि। हत्तेरिका उत्सव, तिम्रै छोरा त हो नि, यसरी अरूको अगाडि उसलाई तिमीले नै गाली गर्दा हप्काउँदा पिट्दा उसलाई कस्तो लाग्दो होला त कि?
10: भयो दाई भयो, धेरैजना नबन्नुहोस्, कहिले काहीँ त मलाई पनि मेरो काम आफै गर्न दिनुहोस् न।
8: लजु जोएसी तिमीहरू भित्र जाऊ त, भइगयो नि त जगत, कति अरूकै टेन्सन लिन्छौ के? उनका छोराछोरी हुन्, जेसुकै गरून्, छोडिदेऊ।
9: त्यस्तो होइन नि त ललिता, एउटै घरमा बसेका छौँ, छोराछोरीले एकअर्काको कुरा कति छिटो टिप्छन् देखेको छैन तिमीले?
10: ओए सन्देश, छिटो आइज भने सुनिनुहोस् तैँले, होइन कति बेर मलाई ढोकामा उभिएर सताउँछ सँग? आज त तेरो ढाड सर नखोज्दै कहाँ छाड्छु म?
9: ए जतिखेर पनि कुटेर पिटेर किन उसको हुर्मत काट्छौ? तिमीलाई सन्देश यस्तै गाह्रो भएको छ भने अबदेखि म पाल्ला बरु, हुँदैन?

0: कस्तो कस्तो चिच्चा कि कसरी चाहिँ बाँधनी सातो पुत्लो उडाइदिए
1: आफू त्यत्तिकै डराउँछ अन्त मैले पो सातो पुत्लो उडाएँ
0: अँ त्यही त हेर्न आफू चाहिँ यहाँ कालो बरको घमलाङ्गमा उडेर भुत जस्तो बनेर आउँछ अनि म त्यत्तिकै डराएँ अरे किन उडे कि तैँले यो बरको
1: अरूले नचिनोस् भनेर नि
0: ए
1: ला तेरो लुगाको पोका आफै राख
0: तपाईँ जा अब यति ब्याग्ल कति बेर लागेको
1: ढिलाइ भए पनि सामान ल्याइदिए भन्न झन्नै मम्मीले देखे अझ मम्मीले देखे भए मार्नुहुन्थ्यो नि
0: ला हो र मम्मी घरमै हुनुहुन्थ्यो हो
1: घरमा भन्छे आँगनमै हुनुहुन्थ्यो पल्ला घरको काकीसँग गफ गरेर बसिरहनु भएको थियो अब आऊ भने मम्मीले देख्ने भन्ने बि फेरि एकछिन बसो भने तैँले फोन गरे आए गरे मलाई यत्रो टेन्सन भएको थियो
0: अनि कसरी आइस् त
1: पहिला लुगाको पोको झ्यालबाट फाले अनि आफू चाहिँ बिस्तारै ढोकाबाट निस्किएर टाप
0: भाग्न त सिक्पाले रहेछ या
1: नकरा ला एउटा कुरा त मैले सुक्कै बिर्सेँ
0: के
1: तैँले भने भएर त्यो रातो कुर्ता धोएर राखिरहेको थिएँ हाल्दै बिर्सेछु
0: मलाई थाहा थियो कि तैँले यस्तै गर्छस् भनेर
1: थाहा भए अनि किन मलाई हिजै ल्याएर दिएको त सामान आफै ल्याउनु पर्दैन आज
0: यो लुगाको पोको बोकेर म घरबाट निस्किन अप्ठ्यारो हुँदैन कि क्या हो मलाई तर पनि चाहिने कुरा गर्नु
1: अनि अप्ठ्यारो हुने काम किन गर्नु पर्छ तँलाई
0: गौरी बुझ्दै बुझ्दिनँ के मैले त्यत्रो भने होइन तँलाई अहिले हरिसको कुरा मान्नु बाहेक मसित अर्को कुनै विकल्पै छैन के
1: किन किन छैन
0: घरबाट खोजेको त्यो बुढो केटोसित बिहा गर्नु म
1: होइन मैले त्यस्तो भन्न खोजेको होइन के तर हरिसँग भाग्नु अघि एकपटक फेरि सोचेर मात्र हेर भनेको के
0: मैले सोचिनँ होला त घरमा सधैँ हेर्न मेरै कारण एक के हुन्छ तँलाई के थाहा
1: खै अब तेरो समस्या तँलाई जति राम्रोसँग त मलाई थाहा हुँदैन र पनि एकपटक सोचेको छु मलाई त खै कस्तो कस्तो लागिरहेछ
0: हेर गौरी मैले धेरै सोचेर नै यो निर्णय गरेको मलाई यो गाउँमा बस्न गाह्रो लाग्न थालिसक्यो हेर्न कस्तो उकुस मुकुस हुन्छ
1: अनि तेरो स्कुल छुट्दैन त
0: अनि हामी कहाँ सधैँ विलासनगरमा बस्ने भनेछौँ र अलि पछि त आइहाल्छौँ नि स्कुल त कहाँ छोड्छौँ अह
1: के थाहा अब गएपछि
0: आउँछु क्या ओइ गौरी यो टी सर्ट र प्यान्ट लाउनु पर्ला है स्कुलको ड्रेसमा त के जानु
1: हुन्छ ओइ तँलाई एउटा कुरा सोधौँ
0: के भन्न
1: हरिसँग भागेपछि तँलाई सबै ठिक हुन्छ जस्तो लाग्छ ओइ के भयो
0: खै सोचा त त्यस्तै हो ओइ मलाई सिक्दै त यस्तो खुला ठाउँमा त्यत्तिकै के लुगा फेर्नु
1: यस्तो सुनसान ठाउँमा को आउँछ भने
0: ल आइहाल्यो भने अलि यता सर्त
1: ल ल छिटो गर
0: गौरी हरिसले मलाई एकदमै माया गर्छ आफूले माया गर्ने मान्छेसँग जिन्दगी बिताउन सजिलो हुन्छ भन्दा रहेछन् है
1: माया के थाहा आफ्नो त्यस्तो कोही छैन
0: त कसैले आफ्नो नजिक पर्ने दिँदैछन् कस्तो थाहा हुन्छ त अरूभन्दा नि हरिसँग सँगै बस्यौँ भने नि हामीले नराम्रो भन्ने मान्छेहरूको मुख थुनिन्छ कि बुझिस्
1: ए त्यसो भए त भन्नेको मुखहरू थुन्नलाई पो हरिसँग जानलाई कि
0: त्यति मात्रै होइन क्या लाठी उसले मलाई कति माया गर्छ अहिले त मेरो लागि जे पनि गर्न तयार हुन्छ भने भन् त उसले मलाई कति सुखमा राख्छ होला
1: खै होला त नि
0: मेरो सबै इच्छाहरू पुर्याइदिन्छ होला अस्ति हामीले हेरेर एउटा फिल्म थियो नि हो त्यस्तै क्या
1: अब काहीँ नपाएर फिल्म जस्तो पनि साँच्चीकै हुन्छ नि त
0: अनि नहुने भए देखाउँछ त
1: ए हो त्यसो भए त्यस्तै सिचुएसनमा फिल्ममा हिरो हिरोइनले दुःख पनि त पाउँछ नि त्यस्तै भयो भने
0: त्यस्तो त हुँदैन हरि चाहिँ मलाई दुःखमा राख्ला त
1: खै त्यो त उसलाई सोध्नुपर्छ हे लुगा फेरि सकिनुहोस् भने
0: भयो भयो भयो खै त हरिस आइपुगेन त ओए कति बज्यो
1: सात बजिसक्यो त हरिस कुन बेला आउँछु भनेको छु
0: खै 6:30 बजे त आउँछु भन्थ्यो आउँदै होला
1: त्यो आउनु त आउँछ नि मलाई त्यसको विश्वासै लाग्दैन है
0: आउँछ ओए बरु कहाँ आइपुग्यो एकचोटि फोन गर त
1: हरिसको त फोनै अफ पो रहेछ
0: ला हो र
1: कुसुम त चाहिँ यहाँ कुरेर बसेकी छेस हरिस आउँदै आएन भने चाहिँ के गर्छस् त
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? यसको सही उत्तर हो जनप्रतिनिधि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत इलामबाट समीमा लिङदेन, दैलेखबाट टीका शाही, बैतडीबाट नरेन्द्र चन्द र दाङबाट शिभविक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? प्रश्न फेरि एकपटक, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 60।
2: उत्तम दाई कस्तो हँसाउनु भयो, कुरा साँच्ची के हो कि हामीलाई हँसाउनलाई मात्र भन्नुभएको हो?
3: कस्तो नपत्याएको, साँच्चै हो भने नभएको कुरा भन्छु त।
4: उत्तम बाबुको कुरा नपत्याउनु है इन्दु, हँसाउनका लागि जे पनि भन्नुहुन्छ।
3: भरे गएर आफ्नो सासूआमालाई सोध त इन्दु, उत्तम दाईले यसो भन्नुभएको थियो हो कि नै भनेर।
2: त्यही त, उत्तम दाई सानो छँदा तपाईँको माटोको गाग्री फुटाएको रे, उल्टै लडेर आफैले लगाएको धोतीले मुख छोप्यारे, हो आमा भनेर सोध्ने नचाहिने कुरा।
4: यिनीहरूले त्यसो भनेर सोधी भने त गुरुदेवी काकीले भाटा लिएर लकेट्थिनु होला।
5: के हो तपाईँहरू त रहरै लाग्ने गरी हाँस्दै हुनुहुन्छ त।
3: ए सौगात, यसो पुरानो कुरा सम्झ नि।
5: ए म त ढिला भयो भनेर त गुर्दै आएको, भर्खर हामी पाँचजना मात्रै जम्मा भएछौँ त।
3: त्यही त भनेको, टाइम भन्दा आधा घन्टा ढिलो भइसक्यो, अझै आइपुग्दैन नि त।
2: मैले त झन् नानीलाई सुताएर आएको छु, छिटो छिटो गरेर जानुपर्ने, घरमा अरू कोही छैन।
5: अनि नानी उठ्यो भने त रोली नि त।
2: त्यही भने यहाँ समय लाग्ला जस्तो छ, म त जाउँ क्या रे।
5: आइसकेपछि काम नसकी के जानु हो भाउजू? कुसुम आज घरमै छ, नानी हेर भनेर कुसुमलाई फोन गर्नु न बरु।
2: ए हो त नि, यहाँ फेरि फोनको टावर नै राम्रो आउँदैन।
5: अनि आजको बेलामा वडाध्यक्ष आउने कुरो छ कि छैन?
3: छैन छैन, आज हामी मात्रै सल्लाह गरौँ, उहाँसँग पछि छुट्टै बसौँ।
2: नानी उठ्छ कि उता घर गएर बस्छ है?
5: अनि बाटो तल साना गाउँसम्मै लैजाने कुरो छ कि के छ दाई? म अस्तिको छलफलमा आउन पाइनँ।
3: कुरो त त्यस्तै छ, आजको छलफलबाट टुङ्गो लगाउन पाए हुने भनेको, खै यस बेलासम्म कोही आइपुग्दैनन्।
4: अरू नआए पनि टोपबहादुर दाई त आइपुग्नु पर्ने हो, बाटो बनाउन सबैभन्दा धेरै तिनै तात्या छन्।
5: म आउँदा तिनी आँगनमा बसेर नुहाउँदै थिए।
3: एकछिन कुरेर सँगै ल्याउनु पर्थ्यो नि, मान्छे कुरिरहेको देखेपछि अलि छिटो गर्थे कि।
5: बोलाइन मैले।
6: एउटा कुरा सोध्छु है सौगात बाबु।
5: के कुरा दुर्गा बाजु?
6: तपाईँको त्यो टोपबहादुरसँग झगडा परिहारे हो?
4: झगडा मात्रै हो र, मेरो बुढाले नछुट्याएको भए पिटापिट नै पर्थ्यो नि।
2: हाम्रो सौगात बाबु त्यत्तिकै झगडा गर्दै हिँड्ने मान्छे त होइन है। होइन त्यस्तो के पर्यो र सौगात बाबु?
5: पायो भनेर अर्काको छोरी चिल्लाई जे पायो त्यही भन्नुहुन्न क्या भाउजू? अब मेरै अघि कुसुमलाई तथा नाम भनेपछि म सहन सक्छु?
4: त्यस्तो नचाहिने कुरा केही गरेका थिएन है, भएकै कुरा गर्न नपाउने भन्ने छ र?
2: त्यस्तो के कुरा भयो र काकी?
4: आफ्नो छोरीलाई कुसुमसँग नहिँड भनेर गाली गर्दै थियो, त्यत्तिकै यो सौगातले कुरालाई ठुलो बनाएर।
5: तिनले कुसुमलाई के भने भनेर म अहिले तपाईँहरूको अगाडि भन्न सक्दिनँ, तिनले त्यस्तो कुरा भन्न पाउँछन्?
2: आफ्नै मान्छेले भन्ने बाटो त्यहाँ छ, कसैले अगाडि नै भन्छन्, कसैले पछाडि कुरा काट्छन्, सबैसँग झगडा गरेर हिँडेर साध्य लाग्छ।
6: त्यो चाहिँ हो है, कुसुम र मिश्रीको छोराको कान्नले गाउँ नै हल्लाएको छ।
5: हेर्नु, तपाईँहरूले सोचेको जस्तो कुसुमले केही नराम्रो गरेकी छैन, त्यही पनि मानिलिउँ ल, कुसुमले नराम्रै गरिरहे, अरूलाई के को टाउको दुखाइ?
2: सौगात बाबु तपाईँ चुप लाग्नु न।
3: त्यसो भनेर चाहिँ हुँदैन है सौगात, कुसुमको देखासेखि हाम्रा छोराछोरीले गर्यो भने नि, बिहा गरेर अर्का घर जानुपर्ने जात, आफ्नो ठाउँमा त बस्नु पर्यो नि, गति छाडेर हुन्छ?
5: ए बाबा, साथी साथी एकछिन सँगै बस्दैमा गति छाडे हुन्छ र भने?
4: भिए नगरी त्यसरी हिँडेपछि गति छाडे नभए के हुन्छ त?
5: तपाईँले त आफै देखे जस्तो कुरा गर्नुभयो त काकी।
3: त्यो हरिशले मेरो छोरालाई खुद बनाएर नभएको कुरा गर्यो त त्यसले।
5: हेर्नु, जसले जे भने पनि मेरो बहिनी गलत छैन भन्ने मलाई राम्रोसँग थाहा छ, कुरो बुझ्नुभयो नि?
2: तपाईँले माने पनि नमाने पनि कुसुमले गल्ती चाहिँ गरेकै हो है सौगात बाबु। सारा समाजले गलत माने कुरालाई गलत होइन भन्न मिल्छ? अब अरू कुरा होइन, उसैसँग बिहे गराइदिनु नै बुद्धिमानी देख्छु म त।
6: ला त रोजिना, पछाडिको सबै सिन देखिने गरेर खिच्दियो त।
7: के खिच्ने भन्छ बिन्तेले?
6: भिडियो खिच्दैन, टिकटक भिडियो बनाउने हो के? एकछिन ल, म गीत सिलेक्ट गर्छु।
7: ल ल छिटो गर, खुसबु अझै आइन, किन ढिला गरे होला त्यसले?
6: कसै कसैलाई लेख त दिला होली नि, आज त जुत्ती लगाएर त्यसको सेक्रेट पत्ता लगाउनुपर्छ है।
7: ल ल
6: ल ल, भेटियो यसैमा बनाइदियो त, त्यो आउँदा बेर त एउटा बनिहाल्छ नि।
7: ल कहिले, म खिचिदिन्छु,
6: टाइमर लगाइदे है पहिला।
7: ल ल ल रेडी है त।
6: ल ओके, ल स्टार्ट गर।
8: सुनसाने रातमा यो मेरो आत्मा जसक कभीको माया।
7: ल ल, आज मेरो पनि एउटा राम्रो टिकटक बनाइदेऊ त।
6: ए रोजिना,
7: भन किन?
6: आज खुसबुले टिकटक बनाउने रे, घाम कताबाट आएको छ हेर त।
7: कस्तो, किन मैले टिकटक बनाउनै नहुने हो र?
6: भइहाल्छ नि
7: रोजिना, तँ पनि आइज है।
6: सेल्फीबाट बनाऊ है सबै।
7: ल यसमा चाहिँ एकदम दामी इफेक्ट लगाएर बनाई बिन्ती।

0: ल ल भयो अब मोबाइलले। अनि बिन्ता, आज नयाँ वर्षको अवसरमा के पठाइदिस् त तेरो हिजोलाई?
1: हे, केही पठाएको छैन मैले, बरु एउटा नयाँ क्यान्डिडेटको म्यासेज आएको छ बिहानै।
0: ए हो र, के भनेर पठाएछ त? खै देखा त।
1: अरू के भन्ने हो र, नयाँ वर्षको सुरुवातसँगै हामीले नि हाम्रो मायाको सुरुवात गरौँ न है भनेर पठाएको थियो नि।
0: ए अनि सुरु गरिदियो नि त, के भएर?
1: हा, अहिले वेटिङमा छ, हेरौँ पछि कस्तो हुन्छ।
0: यस्तो नामै लुकाएर मेसेज गर्ने, लुकी लुकी फोन गर्नेहरूसँग पनि के माया गर्छौ केटी हो? त्यस्तासँग कसरी घर व्यवहार चल्ला तिमीहरूको?
1: माया भनेको यसको जस्तो हुनुपर्छ, लुकाएर पनि छैन, देखाए पनि छैन, होइन त रोजिना?
0: चुम्लाग। साँच्ची यो खुसबुलाई केटाले कसरी प्रपोज गरेपछि चाहिँ एक्सेप्ट गर्छ होला है?
1: सोध्न, यहीँ त हुनुहुन्छ नि हाम्रो जेन्टल लेडी।
0: भन् त खुसबु, तँलाई कसरी गरेको मनपर्छ?
2: के भन्छ यसले?
1: यसले एकदम नयाँ स्टाइलले गरेको मनपर्छ होला।
0: चुप्लाग,
2: बदमासहरू।
0: मेरो मतलब केटाले कसरी प्रपोज गरेपछि चाहिँ मनपर्छ भनेको के?
2: मलाई यो लभ सब म्यासेजको अहिले भाले लाग्दैन, मतलबै छैन।
0: ल थाहा पाइस त बिन्ता, खुसबुलाई यो म्यासेज गरेको मनै पर्दैन रहेछ नि है।
1: ए हो र, ल म एकैछिनमा फ्रेस भएर आइहालेँ है।
0: ल ल जा, अलि छिटै आइज है फेरि।
2: तिमीहरू मोबाइलमा पनि लभ यु भन्ने लभ लेटर पठाउने नगर न, समय आएपछि सबै कुरा आफै भइहाल्छ नि।
0: ऊ समय आए जस्तो छ है अब चाहिँ। खै हेरौँ त कसले पठाएको रहेछ।
2: के हेरौँ हो, त्यही एन्टिसीले पठाएको होला।
1: फेरि के पठायो एन्टिसीले? न्यु इयर गिफ्ट आयो कि क्या हो?
0: खुसबुलाई एन्टिसीले म्यासेज पठाएछ, के लेखा छ सुन्छिस?
1: सुना न के रहेछ।
0: ल सुनै त। तिम्रो पिछा गर्दा गर्दै एक वर्ष बित्यो, अब त नाइ नभन ल, यसै वर्षदेखि हाम्रो गहिरो माया बस्नेछ। नयाँ वर्षको शुभकामनासँगै मुटु भरिको माया छ है खुसबु, लभ यु धेरै।
1: वाह, क्या खतरा, मान्नुपर्छ यार यो मान्छेलाई, लास्टै माया गर्ने रहेछ नि।
0: के हो खुसबु, खतरा आयो त?
2: ए जस्तो सुकै आओस्, यो उमेरमा यस्ता कुराहरू आइरहन्छन्, तर म यस्ता कुराको पछि लाग्ने होला छैन। यो टाइम भनेको करियरमा फोकस हुने टाइम हो, तिमीहरू पनि ख्याल गरे केटी हो, पछि खुसबुले यसो भने कि थिए भनेर सम्झनु पर्ला।

0: के गरेको हेर्नु पर्दैन
1: के भयो किन के भयो
0: त्यहाँनिर छोरी सुतेकी छे कि हेर्दै नहेरी ठ्याच बस्दा च्यापी भने
1: ए हो र भन्नु पर्दैन त अनि थकाएको सुरमा थाहा नै पाइएन छ
0: भन्दा भन्दै थच्च बस्दिने आफू
1: अनि अनि के गर्न लागि छौ नि तिमी
0: लगाएको लुगा फुकालेपछि पट्याउने कसैको बानी नै छैन छरेर भद्रको पट्याएर राख्नु लागि
1: ए उसो भए सोध्छु है म त साह्रै थक लागेर छ आज
0: थकाइ त हामीलाई पनि लागेको छ नि उत्सव दिनभरि अफिसमा त्यसमाथि पनि घरमा आएर सबै काम गर्नु छ
1: अब छोरी नहुर्केरै जाइरहनु हतार भयो तिमीलाई के भनौ त म
0: कामको थकाइ र छोरी हुर्कने कुरा कसरी जोडेको के
1: जोडिन्छ नि घर आएपछि छोरीसँग बस्नै पर्यो आमाको गनगन गन्न बन्द गर्नु भए पनि घरको काम गर्नै पर्यो अनि थाकिहाल्छौ नि
0: के गर्ने त हामीसँग अरू उपाय पनि त छैन आमाले छोरी हुर्काइदिनुहुन्छ भन्ने ठानेको
1: त्यही त अब मेरो पनि यता कुखुराको खोर बनाउने काम आधैमा अड्किया छ उता ढावामा काम गर्ने केटो पनि हप्ता दिन भइसक्यो फर्किया छैन तनावै तनाव छ
0: हामी जस्ताको तनाव त मर्दाको दिनमा मात्र सकिन्छ
1: ए के मरेर सर्नेको कुरा गरे के तिमी पनि आमाले सरसहयोग गरिदिएदेखि कति सजिलो हुन्थ्यो गर्नुहुन्न के हार्नु
0: त्यही त आमाले गर्न सक्ने सहयोग भन्या नि केटाकेटी हेरिदिने र भान्साको काम गर्ने नै हो त्यही काम गर्न आमालाई मन पर्दैन अरू काम त उमेर घुँडाको दुखाइले पनि गर्न सक्नुहुन्न नि
1: छोड्दो कि अहिले थाकेको बेलामा यो लुगा सुगा पटाउने काम नगर त म भोलि पट्याइदिउँला नि
0: हेर न मुखले चाहिँ ठिक्क पार्छ जहिले गरे पनि आफैले गर्नुपर्छ
1: खै त अरू लुगा चाहिँ तिमी पट्याउ यो तन्ना सन्ना चाहिँ म पट्याइदिउँला नि त खै अहिले त सर त
0: सिङ्गान पुस्ने रुमाल त पट्याएको देखाएको छैन अहिलेसम्म के लुगा पट्याउँछ तिमी
1: कोसिस गर पनि नदिने त तिमी
0: होइन छोड्दो कि
1: उसो भए तिमी पनि छाड्दैन त यो लुगा पट्याउने काम बरु थक लायो भने होइन कि म जिउ मसाज गर्दै टक्क लाएर
0: हुन्छ
1: खै अहिले हो र रमा विदेश बस्दा कति कुरा देखियो कति टक्क लाएर कस्ता कस्ता चिटिक्क परेका बङ्गला कस्ता कस्ता चिल्ला चिल्ला गाडी मान्छेहरू पनि कति धनी
0: अनि
1: हामी यो जुनीमा त्यस्तो धनी हुन सकौँला त कहिले
0: सपना देख्न छोडिदियो कि धरती टेक्ने जरो नहुनेले आकाश सुन्ने सपना नदेखेकै राम्रो
1: रहर त लाग्छ नि रमा टक्क लाएर सपना त देख्न पाइयो नि पुरा होला नहोला त्यो अर्कै कुरा हो कि
0: खोइ छोरो त उच्च छोरीले चेपी जस्तो छ म सिरक मिलाइदिन्छु ल सुत्यो होला भनेको यो केटो त सिरक ओढेर गेम खेलेर पो बसेको रहेछ
1: के रे सुत्न छोडेर यस बेलासम्म गेम खेलेर बसेको छ
0: अँ त भने ओइ बाबु मोबाइल यता दे त
2: एकछिन खेला त अनि मैले ल र अब सुते म गुड नाइट
1: होइन यसलाई अब कसरी चाहिँ तलाउने होला रमा भन त
0: म के भनौँ तिमी आफै भन न
1: हेर रमा कि त यसलाई मोहन दाईकोमा राखेर पढाउनु पर्यो कि त मामाहरू पठाइदिइहाल्नु पर्यो
0: खोइ आफ्नै आँखा अगाडि त यस्तो तालछ अरूको भरमा छोड्दा झन् के हुने हो
1: केही न केही त गर्नै पर्यो रमा यो केटोलाई
0: खै के पो गर्ने हो स्कुलमा पनि आमाले गएर के भन्नुभयो कुनी कृष्ण सरले फोन गर्नुभएको थियो
1: मलाई नै फोन आएको थियो स्कुलबाट आमाले सन्देशलाई अर्को स्कुलमा हालिदिन्छु भनेर आउनु भएको रहेछ
0: स्कुल फेरेर मात्रै के हुन्छ र आफ्नै बच्चा यस्तो भएपछि
1: त्यही भएर अरू केही होइन राम कि यसलाई म कुटी कुटी गर्न तलाउँछु कि यसलाई म पाँच वर्ष कसैको मुख समेत देख्न नपाउने ठाउँमा पठाउँछु रातो दिन यसकी मात्र टेन्सन लिएर कति भन्नु सक्दिनँ म
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
4: गत हप्ता सोधेको प्रश्न थियो हाल नेपालमा कति तहको सरकार छ यसको सही उत्तर हो 3 तहको स सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
6: हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल अङ्क दुई
1: ओर्लिन के गरिरहेको
2: एकैछिन न दाई
1: कस्तो स्याल रहेछ छिर्छ
2: हे विवेक दाई पनि त्यति जाति विधि नभन्नु न हो गाँठे चित्तै दुख्छ नि
1: ओ साला आँखा देख्दैनस् साइकल चलाउन नजानेले किन चलाउनु रोकेर राखेको बाइक सिधै जोति नआउँछ यार मिलाएर दिनु जस्तो
2: त्यही त भने झन्डै मेरो मोबाइल भ्याइँदैन गाँठे खसेको भए त झिरिप पनि
1: कसैलाई चाहिँ मोबाइलकै चिन्ता छ फेरि
2: अनि हुँदैन त दाई बल्ल बल्ल बाउसँग घुर्की लाउँदा लाउँदा यस्तो महँगो मोबाइल किन्दैछन् गाँठे फुटा भए त मार्थे नि बुढाले धन्न
1: अनि हातमै चाहिँ के खानालाई ठाडो पारिराख्नु परेको थियो त
2: यसो आजको मुभमेन्ट खिचेर टिकटकमा हालौ भनेर गरेको हुँदै भएन हौ विवेक दाई दाई तपाईँ के खाने
1: एक सिलसे गुवा खाउँ भन्न पाइन्न होला मुला चटपट पसलमा के खाने भन्छ
2: दाई एक ठाउँ आलु नम्की र एक ठाउँ चटपटे बनाइन् त
3: हे भइहाल्छ नि
1: के हो
2: हेर्नु त यहाँको जिरो किलो चौकमा बनाएको ठिक त या बप्पाल देखेको गाडे
3: खुर्सानी कति राखिदिने हो
1: मलाई अलि बढी नै हालिदिनु अमिलो चाहिँ अलिक कम है
2: दाई मलाई त अमिलो अलि बढी है
3: हुन्छ हुन्छ
2: अनि अनि त्यो भिजाको काँचो मटर पनि है
3: भइहाल्छ नि
1: एउटा कुरा नै आयोस्
2: के कुरा विवेक दाई
1: टिकटकमा छ नि सबै कुरा त ठिकै हो तर एउटा कुरा त साह्रै कन्फ्युजिङ यार
2: के कुरा दाई
1: टिकटक बनाउनेहरू को तरुनी हो को बुढी हो छुट्याउने गाह्रो भन
2: कुरो त ठिकै हो विवेक दाईको
3: ए भाइ तपाईँहरूको भयो लिनु त
1: ला पैसा दे
2: लिन दाई चटपट
1: त पनि धेरै टिकटक टिकटक नभन् फेरि टिकटकमै लभ पर्ला र गर्लफ्रेन्ड चाहिँ 40-45 कि पर्लिने फेरि
2: ए दाई पनि त्यस्तो कहाँ हुन्छ बरु विवेक दाई तपाईँहरूमा एउटा भिडियो बनाउनु मन लागिरहेको थियो क्या कतै दाईलाई ट्याक्क देख्ने यतिकै मेरो लाइक पनि ठ्याक्क बढिहाल्छ कि
1: होस् अहिले पछि बनाउला
2: होइन दाई यो टिकटकका सुन्दरीहरू चाहिँ सुत्ने बेलामा हेरेर सुत्यो भने निधाउनै गाह्रो पर्ने हो नि गाठे
1: यो सहरको रङ्गिन दुनियाँमा पसिस् भने त नि भाइ त्यहाँदेखि के भन्थिस् होला सब कुरा भुलेर लिप्त हुन्थिस् होला यसैमा
2: त्यस्तो जातिविधि नहोला क्या दाई बा आमा आफू जन्मेको ठाउँ त बिर्सन कहाँ सकिन्छ र हो
1: अँ पहिला म पनि यस्तै सोच्थेँ हेलो खुसबु रोजिना
4: ए विवेक दाई तपाईँहरू पनि चटपटेमा
1: हामी चाहिँ आउन हुन्न थियो कि
4: यहाँ मैले त्यो सेन्समा भनेको होइन के दाई हामीलाई पनि अमिलो पिरो टक्क हालेर चटपटी बनाइदिनु त
3: भइहाल्छ नि
4: रुजिना एउटा राम्रो सेल्फी खिच त ल अलि यतापट्टि बस्न यता त घामले डढेर काली आउलिस् नि फेरि उसैलाई राम्रो देख्नुपर्छ फेरि काहीँ नभएको
1: यता त हामी पनि आउला नि त फेरि
4: आइ नि यसलाई एडिट गर्न पालिहाल्छ नि भइगयो त हामी दुईजनाको पनि खिच्न पाए त हुन्थ्यो
2: बसौ न त बसौ म खिच्दिउँला
4: होइन होइन पहिले एउटा सिङ्गल नै खिच आफ्नो स्पेसललाई पठाउनु चाहिएन त
1: ए त्यही भएर पो यस्तो राम्री भएर हिँडेका रहेछन् त
4: अब हुनेलाई चाहिएला नि आफ्नो त छँदा पनि छैन चाहिँदा पनि चाहिँदैन ल ल आइज अब आइस एउटा खिच्दियो त फोटो
2: ल ल अलिक उता सर त अलि उता भयो
1: म पनि खिच्नु पर्यो एउटा खुसबुसँग
4: पछि खिचौ
2: ल राम्रो है
3: नानी तपाईँहरूको चटपट भइसक्यो
4: हामीलाई चाहिँ झोलामा प्याक गरेर दिनु न हामी उतै लगेर खान्छौँ ओइ ला त पैसा
1: किन हो त्यस्तो हामीसँग बसेर खानै नहोला जस्तो
4: बसौला नि कुनै दिन फेरि उता साथीहरूले पनि कुरिरहेछ के ल धन्यवाद है दाई
1: धेरै साथी हुनेहरूलाई पनि गाह्रै हुने हो
2: ल त बिस्तारै जानु है रोजिना र खुसबु
1: होइन के साह्रो भाउ बढेको यी केटीहरूको बसेर खाऊ भन्दा पनि बटारिन्छन् त
2: तपाईँसँग डराउँछन् क्या दाई त्यो किसानलाई तपाईँले हेलमेट नै हेलमेटले हानेको देखाएको थियो कि यिनीहरूले
1: त्यो मुला मेरो गर्लफ्रेन्डलाई साइड हान्दा रहेछ भने त्यो दिन क्याम्पस सिप्न आएको भए त्यसलाई कसरी मिलाएर दिनु पर्थ्यो मलाई थाहा थियो
2: त्यतिले पुगेछ त त्यसलाई त, बेला बेला मसँग नि भटारै कुरा गर्थ्यो, ठिकै भयो। अब त कसैलाई त्यसरी हेर्ने हिम्मत गर्दैन होला दाइतेले त।
1: आइसकेछ त्यहाँ के भयो फेरि?
2: ला दाई, रुजनाहरूको स्कुटर पो छ त।
5: आको साला फेरि आउला नबिर्सने माया जाला, नबिर्सने माया जाला। रमा प्यारी आउन बसौँ सँगै, रमा प्यारी आउन बसौँ सँगै, रमा प्यारी आउन बसौँ सँगै।
4: के गरेको यस्तो छोड्दिउ न?
5: केही गरे छैन कि रमा, टक्क लाएर माया गरे।
4: तिम्रो सर्टमा काँटा आउँछौ कि, निकालिदेऊ न, हेर न, निकालिदेऊ छिटो।
5: अड्क्यो? कस्तो अड्केको त? यो काँटाले पनि मन जोड्न खोजिरहेछ क्या रामा। अब निकाल्नु र टक्क लाएर
4: खुरुक्क निकाल्नु न, आफूलाई यहाँ ढिला हुन लागिसक्यो। यो साडी त बल्ल बल्ल लगाएको थिएँ, अब फेरि लगाउनु पर्ने मैले भगवान्।
5: ल तिमी चिन्तै नल्याऊ न, किन चिन्ता लिएको, म लगाइदिई हाल्छु नि मिलाइ मिलाइ टक्क लाएर।
4: लौ कहाँबाट सिक्यो फेरि साडी लगाइदिनु, मलाई त शङ्का पो लाउनु थाल्यो।
5: शङ्काले त लङ्का हान्छ नि रमा, शङ्का नगर न। हेर माया गर्ने मान्छेले सबै कुरा सिक्नु त पर्छ नि। जा अब त्यति साडी लगाइदिनु, कुन ठुलो कुरा भएर।
4: छ्या के गरेको यो, दाया माया हेर्नु पर्दैन भने हेर न, ढोका पनि खुल्दैछ, कस्तो खालको मान्छे भने।
5: ए ढोका खुल्दैको छ, म लगाइहाल्छु नि टक्क लाएर। रमा आचिम्म गर न,
4: खोइ छोड न, कस्तो मान्छे कि। उत्सव सुन न।
5: हजुर भन न।
4: सन्देशलाई लिएर आमा कहाँ जानुभएको आज?
5: हेर न कुरा टारेको। हेर न सन्देश त मेरो छेउ पर्नै मान्दैन भने, अब अस्ति श्राद्धको दिन हेर न, टाउकोमा कसौडा अड्काएछ, मैले बिस्तारै निकालिदिएको थिएँ, आमा आमा भन्दै रुँदै गयो।
4: किन त्यस्तो गर्छ, आमासँग बुझ न एकचोटि, तिमी जहिले रिसाउँछौ होला अनि।
5: अब आमाले भने पो त, जा अब छोरो फकाउनु नजानेले के गरी खान्छस् भन्नुहुन्छ उल्टै।
4: यसो तिमी पनि घरमा बस्नु, छोरासँग खेल्नु, काममा सगाई पकाई गर्नु, अनि पो आमाले पनि तिम्रो कुरा सुन्नुहुन्छ। दिनभरि घुम्दैमा ठिक्क छ तिमीलाई।
5: घरमा पनि कति बस्नु, फेरि के गरेर बस्नु, अब बरु साथीभाइसँग यसो केही गर्न सकिन्छ कि भनेर सरसल्लाह त हुन्छ नि।
4: सरसल्लाह गरेर मात्रै बसेको कति महिना भइसक्यो भन त, खै अहिलेसम्म केही आइडिया बन्यो त?
5: बन्दै त छ नि, एउटा कुरा कति भनिरहेको तिमीले पनि।
4: ल हेर रिस त नाकको टुप्पोमै छ है।
5: अनि उठ्दैन त रिस, त्यसमा चाहिँ आज मलाई उसै त दिक्क लागिरहेछ।
4: के भयो र फेरि यत्रो बेर कुरा गर्दा केही भनेनौ?
5: खै के भनौँ, आमा मसँग ठुस्केर निस्किनु भएको छ कता।
4: मेरै कुराले त होला नि, जति गरे पनि नसक्ने भयो उत्सव। मैले तिमी आफै भन त, तिम्रो आमालाई खुसी पार्न मैले के गरौँ अब।
6: ए कान्छी, कान्छी।
7: हजुर।
6: तल आ त
7: एकछिन।
6: कति एकछिन एकछिन भनी थिएस, आइज छिटो। अँ भन्। इन्दुका घर मै पुर्याइदिए,
8: स्कुलको पाठ घोकिरहेको छु, सकेर जान्छु।
6: ए तिनीहरूका घरमा भात चाँडै खान्छन् क्या, गएर आएस चाँडै।
8: ऊ सौगा दाई आइपुग्नु भयो, दाईलाई भन्नु।
6: खुरुक्क आफै नगइकन,
8: दाई इन्दु बोजुको माल मै लगिदिनु रे, आमाले भन्नुभएको।
6: तेरा दाई काम गरेर थाकेर आया छ होइन त, कति अल्छी भाकी हो।
8: आमा पाठ घोक्दैछु कि।
6: घरमा जतिखेर घोक्या भन्छ, स्कुलमा के गर्छ, अर्काको बारीको आरू चोर्न हिँडेर त्यत्रो घाउ बनाएर आई।
5: ले ले कान्छी, एक बटुको मही खाऊ।
6: हुन्छ दाई, तपाईँ खाएर इन्दु बोजूकोमा पनि मै लगिदिनु है।
9: सक्दिन म।
8: कस्तो हुनुहुन्छ, लगिदिनु न।
9: आफै जान।
8: मेरो कविताको कार्यक्रम आइरहेछ कि, त्यही भएर भने हौ।
9: थकाइ लाग्छ मलाई त।
6: खुरुक्कन आफै लगाइकन दाईलाई के भन्छे?
8: ललिनु बटुको
6: मै हालेर दे न, सधैँ पढ्या भन्छे, रेडियो सुनेर बस्छे। छोरी मान्छे भएपछि यसो घरमा सगाई पगाई गर्नु भने छैन।
8: दाईले कविता सुनेर बसेस् भनेर गाली गर्नुहुन्छ र मलाई, तपाईँले जस्तो लिनु दाई मोही।
9: कवितामा जति मन पढ्नमा जाने भए हाम्रै कान्छी स्कुल फर्स्ट हुन्थ्यो होला।
8: नजिस्काउनु न दाई।
9: स्कुलमा सर मिसले त कविज्यू भन्छन् हाम्रै कान्छीलाई, होइन त कान्छी?
8: भयो क्या दाई।
9: ल कविज्यू, एउटा कविता जाओस् न त।
6: ल हेर, दाईसँग चलेर बस्नुभन्दा गया हुन्न। हाम्रा पालामा दाई भाइसँग डराउँथ्यौँ हामी, अहिलेका केटाकेटी।
10: प्रेम कुमारी आमा, मै पारिसक्नु भयो कि पार्न बाँकी हो?
6: पारिसक्या हो।
10: फसीको तरकारी पकाएको घाँटीबाट आफ्नो भातै छिर्दैन, त्यही भएर
6: यो कुसुमकन अघिदेखि लग्दै भने भन्या मान्ने भए पो।
8: इन्दु बाउजूकोमा त कति छिटो भात खाने के, हाम्रो त भात बचालेकै छैन।
10: ल मेरो कार्यक्रम त छुटि गयो।
9: तरकारी कान्छीले पकाएकी
6: हो? भात पाक्या नै।
10: काका काकी कहाँ जानु भयो र?
6: तल्लो खेतमा गया छन्।
10: काका त नगएको भए पनि हुने, त्यस्तो दम बढेको बेलामा उहाँसम्म
6: भन्या हो त। सुन्या कान लाउन्या भया पो, रातभरि खोकेको खोके छ, दमको रोगी चुरोट नखा भन्या टेर्दैन।
10: काकाले खोक्या, हाम्रो घरसम्म सुन्या थियो राति।
9: जति भने नि हाम्रो बाले आफ्नो पारा छोड्ने होइन।
6: रातभरि नसुत्या मान्छे।
9: आमा चामल भिजाएको छ है?
6: छ, उत्यो आरीमा हेर्न।
9: ए ल ल, त्यसो भए म भात बसाइहाल्छु नि।
10: सुसाई बाबु कति जाँगरिलो हो, स्वाइनी हुने केटी चाहिँ भाग्यमानी हुने भाइ।
6: तिमी पनि भाग्यमानी रहेछौ, नेत्र जस्तो सोझो मेहनती पोइ पाएछौ।
10: त्यो त हो आमा। अनि बरियात गर्ने बेला भयो है, अब त सौगात बाबुको
9: के को हतार इन्दु भाउजू, बिस्तारै गरौला नि।
10: अस्ति कान्छी माया दिदीको घरको पूजामा देखेको केटी राम्री लागेको थियो है सौगात बाबु, कि कुरा गर्न पठाउँ बाबामालाई?
9: भाउजू पनि
6: आज दही पनि धेरै थियो, मै पनि बाक्लो छ, खैले फोलो थापिन्दु मै हालिदिन्छु।
9: के भयो मेरो बालाई?
0: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 17।
2: घन्टी बजिसक्यो, अहिलेसम्म नास्ता आउँदैन यार, के पारा हो? ओ साउजी, साउजीले सुने पो,
3: किन आतिरहेको किसन? आज स्मार्ट सर एब्सेन्ट हुनुहुन्छ अरे, के बस एकछिन।
2: ए हो र, झुट बोल्या त होइन नि?
3: होइन हौ,
2: यो हो नि त कायदा।
3: तिमीले क्यारिकेचर चाहिँ गर्यौ, अब त्यो मिल्ने नमिल्ने चाहिँ आफ्नो ठाउँमा छ है, एकचोटि फेरि गर त।
2: नाइ भो, गर्दैन त्यसो भए। बुढोले आज सोध्ने भन्दै थियो, आनन्दै भयो, लास्टै कराउने थियो।
3: त्यही पनि तिमी अल्छीले कहिले चाहिँ पढाएको थियौ र, सधैँ त्यही त हो नि।
4: ए भाइ, नास्ता दुई ठाउँ भन्नुभयो होइन?
2: हो, राखौँ दाइ राखौँ।
4: ल,
2: अनि हाम्रो कक्षामा अलि ध्यान दिएर पढ्ने यहाँ तिमीहरू आयोस् त भने अरू कसले पढ्छ र? त्यो काइडे बुढाको होमवर्क।
3: साँच्चै आज आयुष कता गएछ? कक्षामा पनि देखेन त।
2: खै, अघि त्यही ग्राउन्डमा मोबाइल हेर्दै थियो, विवेकको भिडियो हेरिरह कि।
3: विवेकको भिडियो हेरे? कस्तो भिडियो भने तिमीले? विवेकको कुनै काँडा साँडा त छैन नि।
2: जे पायो त्यही, विवेकले खेला म्युजिक भिडियो भने।
3: ल हो र, त्यसो भिडियो पनि खेला भ्याएछ?
2: खेला छ त।
3: किन आएछ त?
2: अब त्यसमा विवेक कहाँ छ भन्ने नि थाहा हुन्न, अनुहारै देखिँदैन, र नि म हिरो हुँ भनेर गफ दिइरहेछ, मैले नि पत्याइदिइरहेको छु।
3: त्यस्तो हो, तिमीसँग छ देखाउनेहरू?
2: मेरोमा प्याक छैन, एकछिन है, म प्याक तान्छु।
4: के छ गाइस, खाजा खाँदै?
3: अँ, ठिकै, पैसा तिर्ने बेला आइपुगेछ, अब आजको पैसा चाहिँ तिमीलाई तिर्नुपर्छ।
4: भइहाल्छ नि साउजी।
5: जोर जोर,
4: खै मलाई पनि खाजा दिन त।
5: ए भइहाल्छ,
4: अनि साथीहरूको खाजा पनि मेरै खातामा है।
5: ए हो, ल ल ल,
4: त भयो नि होइन,
3: यति गरेस् त भइहाल्यो नि।
4: साथीहरूको लागि त ज्यान हाजिर छौ, चाहिँ खाजाको कुरा गर्छौ।
3: पहिला त तिमीलाई बधाई छ है विवेक।
4: बधाई त ठिक छ, तर हो चाहिँ के को यो बधाई?
2: तपाईँको म्युजिक भिडियो आइसकेछ नि दाई।
4: ए हो र,
2: या विवेक दाई पनि म्युजिक भिडियो आएको हिरोलाई पनि थाहा छैन यार।
4: ए हेरिसकिस्? कस्तो देखिएको छु त म? मलाई त पुरा एङ्गल एङ्गलबाट खिचिरहेको थियो यार।
2: दामी दाई, दामी देखिनु भएको छ।
3: खै अझै भएन, देखाउ न मलाई पनि।
2: ल भयो भयो भयो, पख है, खुल्दैछ।
4: हो यही हो, उपमाको पनि खतरा आ रहेछ है। किसान अलि साउन्ड बढा न।
2: ल
3: ए, यिनै हुनु उपमा, राम्रै रहेछ नि त।
2: हो है,
4: खै अलि अघि बढा न, आफ्नै हेरौँ न। एकछिन एकछिन, भक्त यता पनि हुनुपर्छ, म उताबाट आएर उपमाको हात समातेको, उसलाई उचालेर नचाहेको हुनुपर्ने हो त खै।
2: त्यस्तो पनि थियो र?
3: भिडियो त सकियो थाले त, तपाईँ कतिखेर आउने हो?
2: दाईलाई त मैले ड्रेसले चिनेको हो।
3: अँ, ज्याकेटबाट चाहिँ चिनिने रहेछ है।
4: अरू त्यो अङ्गालो मारेको, उचारे नचाहेको, सबै काटेछ यार। साला त्यो डिरेक्टरलाई भेटौँ न।
2: विवेक दाईको अर्को प्रस्तुति आउँछ होला नि यार, पुरै अनुहार देखिने गरी।
4: टेन्सन थप्छ यार, किन फोन गरेन भने त कुरा यस्तो पो रहेछ। खासमा मैले यो सुटिङै नगर्ने भनेको थिएँ यार।
3: अनि किन खेला त?
4: त्यो उपमाले भनेर मात्र हो, उसले रिक्वेस्ट नगरेको म गर्दै गर्दिनथेँ। भर्खर भर्खर बनेको गर्लफ्रेन्डले भन्दा नि के नाइ भन्नु भनेर गरिदिएको, साला पुरै भेडा दौडाएको जस्तो मात्र राखेछ यार।
2: गर्लफ्रेन्ड नै भइसक्यो हो र भने दाइ,
4: हो कि होइन भन्ने कुरा चाहिँ चाँडै थाहा पाउँछ तिमीहरूले नि।
6: ढोकानिर नराख त्यो टेबुल, अलि यता राख त। रमा, त्यो कुर्सीलाई पल्लो टेबलनिर राख त।
7: आमा, यो सिसावाला दरद चाहिँ कहाँनिर राख्ने होला?
6: दुईजनाले उचालेर यहाँ ल्याऊ न, मैले जानेछु कहाँ राख्ने भनेर।
7: रमा, यताउता यो दरदलाई उता लैजाउँ।
8: उसो भाइ, खै म पनि हेल्प गर्छु त खै।
7: होइन नि दाइ, हामी गरिहाल्छौँ नि, कहाँ दाइले दुःख।
8: ए के फरक पर्छ र, रमाजीलाई गाह्रो पनि होला, खै म यता उचालिन्छु।
6: बिस्तारै बिस्तारै, यहाँनिर राख, बिस्तारै राख। ए खुट्टा च्याम्ला, खुट्टा च्याम्ला। अब चाहिँ भयो ल, अचारका डिब्बाहरू च्याट्ट पारेर सजाउँदा यो दराज कति राम्रो देखिन्छ।

0: यसलाई के थाहा?
1: मैले त आमाले के गर्न लाउनु भएछ भनेको त कुरा त्यसो पो रहेछ।
0: अनि निमकली खत्रीको अचार भनेपछि मान्छेको मुखै रसाउँछ, टक्क खाएपछि तिनवटा रोटी खानेले पनि पाँचवटा खान्छन्, यता अचार बिक्छ उता रोटी।
2: आइडिया त गजब हो है निमकली आन्टी।
1: ल पछि राखे पनि हुन्छ नि, कहाँ अहिले राख्न थाल्नु भयो आमाले?
0: तिमीहरू आफ्नो काम गर्दै गर न, मलाई मेरो काम गर्न ल्याओ के। रमा, भान्साका सामान मिलाइसक्यो?
3: सकिन ल्यायो आमा।
0: ए ल राम्रो भएछ। ए उत्सव, यी शिशीहरूलाई दराजको माथि राख्छ, मलाई त्यहाँ भेट्न अलिक गाह्रो भयो।
1: हुन्छ आमा, बरु जगत आइलाई पो बोर भयो होला है, चाँडै होला भनेर सोचियो।
2: होइन होइन उत्सव भाइ, ठिक छ,
1: अब एकैछिन हुन्छ त, बरु यसो गीत सुन्दै गर्नु न बरु तपाईँ।
2: अरे साउन्ड बक्स त एकदम राम्रो ल्याएको रहेछ त।
1: टक्क लाएर विलासनगरबाट झिकाएको हो नि दाइ, राम्रो छ है।
2: साउन्ड क्वालिटी पनि एकदम राम्रो रहेछ त,
1: दाम पनि महँगै परेछ नि दाइ।
0: ए तेरी काम कत्रो ठुलो बनाएको के आवाज, कानै खाने गरी।
4: सबै तयारी भइसक्यो तिमीहरूको?
1: ए हुँदैछ लालु काका, यता सजिलो गरी कुर्सीमा बस्नु न।
4: ल ठिक छ, सबै सामान मिलाउँदा त गजब हो देखिएछ त।
0: के भनेदेखि पूजा चाहिँ कहाँनिर गर्ने हो लालु बाबु?
4: जतापट्टि गर्दा नि हुन्छ, अब त्यही हो, दिशा चाहिँ पूर्व फर्किनु पर्छ। सबै पूजाका सारजम त ल्याइसक्यो नि?
1: ल्याइसक्यौ, मैले त पात पनि टिपेर ल्याइसकेँ अघि नै।
4: दुना टपरा हो चाहिने, पात किन चाहियो र?
1: अब मैले ढावा खोल्यो भने म कान काटेर पातमा राख्छु भन्नुभयो नि त, त्यही भएर ल्याएको नि। त्यही भएर चाहिएला कि भनेर ल्याएको नि।
4: मैले त्यति नभनेको भए तैँले यो खोल्न आँटै गर्दिन थिइस्, त्यही भएर भनेको। तिमीहरूलाई के थाहा लालु जोशी कस्तो मान्छे हो भन्ने?
0: रमा, ए के भयो? ए उत्सव, हेर त यहाँ रमालाई के भयो? ल ल ल
1: रमा,
4: के भयो? के भयो फेरि?
1: आमा के गर्ने हो?
0: लालु बाबु, केही लागु भागु पो हो कि?
4: खै त्यो थालमा चामल हालेर ल्याऊ त, म हेर्छु।
1: लाउन लाउन जगतै, के गर्ने आमा?
4: छिटो गर्नुहोस् न,
1: नआत्यौ न खै। अरे खै त पानीको जग ल्याऊ त। लिनु खै, अरे
4: अलिअलि पानी लगाइदेऊ।
2: रमाजी रमाजी,
1: रमा रमा रमा, बोल न
2: रमाजी। अलि अलि हावा पास हुन दिनुपर्छ, बरु त्यो झ्यालहरू नि खोलिदेऊ त।
4: खोलिदेऊ खोलिदेऊ,
2: जाउ जाउ
1: ल।
0: लालु बाबु, चामल लिनु
4: खै,
0: अझै होस् फर्केन है।
2: उत्सव भाइ, रमाजीको हातलाई अलिकति माडा त तिम्रो
4: माथो
1: रमा रमा रमा,
2: नात्यौ न
1: रमा,
2: कानको धपडी धेरै भएको हुनसक्छ क्या?
0: त्यस्तो धपडी नै हुने गरी केही गरेकी छैन, पक्कै केही लागेकै हुनुपर्छ।
2: त्यस्तो होइन आन्टी, अरू बेला र अहिलेको अलिक फरक नै हुन्छ, त्यही भएर नै होला। बरु यहाँ राख्नुभन्दा त हस्पिटल नै लैजाउँ।
5: दिदी, अम्लो पिरो टक्क है?
6: हस् भइहाल्छ नि बहिनी,
5: पिरो चाहिँ अलिक धेरै हाले नि हुन्छ है दिदी।
7: पर्दैन बिहारे, म खान सक्दिनँ तल जाति पिरो। दिदी ठिक्क हाल्नु है।
6: ल ल,
5: मुखमा पानी नै आयो।
7: ल भन् त केटी, यत्रो दिनदेखि स्कुल किन नआएकी?
5: सन्चो नभएर के?
7: सन्चो छैन भन्थे, चटपटे खाँदै थिएँ, पत्याए तेरो कुरा मैले।
5: हो भने अहिले अलिक ठिक भयो
6: बहिनी, चटपटी लिनु त भयो।
7: खै दिदी दिनु त।
6: ल
7: ठिक्क, मिठो दिदी, मिठो छ मिठो।
6: ए मिठो भयो, मैले बनाएको चटपटी पो हो त,
7: हेर्दा मिठो होला जस्तो थियो।
6: ए हो, ल ल
7: दामी भएको छ है तर। ए राजी, तर एउटा कुरा थाहा छ?
5: के कुरा?
7: हरिश र तनुको बारेमा के
5: के?
7: ल तर थाहा छैन, स्कुलभरि तिनीहरूको लभ परिहाल्यो छ नि।
5: हो र, साँच्चै पर्या हो?
7: खै सबैले त्यसै भन्छन्, तिनीहरू पनि प्रायः जस्तो सँगै हुन्छ। कुसुम, ऊ त्यो पानीको बोतल दे त। ओए कुसुम, त लाइस त केटी, पिर पऱ्यो कि क्या हो?
5: ए जे पायो त्यही मलाई बाल।
7: साँच्चै मतलब छैन त तँलाई?
5: ल मात्र के, बिहा गरे पनि मतलब छैन मलाई, अझ बच्चै पाए पनि मतलब छैन मलाई।
7: नकरा सब थाहा छ है तँलाई।
8: साँच्ची भने भगवान् कसम।
7: पत्याए हजुर पत्याए, कसम नै खान पर्दैन कि।
8: एउटा पुरी एक्कासी
7: सुनाइहाल्छेस्?
8: अँ सुनाइ। कसम खानु वा खुवाउनु मर्जी तिम्रो।
7: वाह वाह।
8: कसम खानु वा खुवाउनु मर्जी तिम्रो।
7: यस।
8: मनलाई हँसाउनु वा रुवाउनु मर्जी तिम्रो। माया गर्छु भनी आउने धेरै हुन्छन्, माया गर्छु भनी आउने धेरै हुन्छन्, हात थाम्नु वा छुटाउनु मर्जी तिम्रो।
7: वाह वाह वाह वाह दम्मी। यस। लास्ट लाइन फेरि भन्दै एकचोटि।
8: हात थाम्नु वा छुटाउनु मर्जी तिम्रो।
7: आहा, तेरो कविता त साँच्चीकै राम्रो हुन्छ भने। ताली बजाउँथे कि तर हातमा चटपटी छ र मात्रै। म त फ्यान नै हो कि तेरो कविताको। एउटा कुरा सोध्छु है कुसुम।
8: के?
7: नराम्रो नमान्ने फेरि।
8: ल भन् त। ल,
7: यस्तो राम्रो कविता फुने दिमागमा पढाइ चाहिँ किन नघुसेको होला है?
8: खै, पाँच जबरजस्ती घोक्न नि सक्दिनँ। घोकिहाल्यो भने पनि त्यो सम्झिन नै सक्दिनँ भने।
7: तैँले भने जस्तै मलाई पनि कुनै कुनै पाठ पढ्न एकदम गाह्रो हुन्छ के। अनि म त लेख्दै पढ्छु अनि त्यसो गर्दाखेरि सम्झन पनि सजिलो हुँदो रहेछ।
8: आजभोलि त मलाई स्कुल जाउँ पढौँ जस्तो पनि लाग्दैन भने। खासमा पढाइको बारे कुरा नै गर्न मन लाग्दैन।
7: लौ, के भनेको तैँले? आठ कक्षामै मन मारेर हुन्छ? अनि यस्तो तालले मास्टरसम्मको पढाइ कसरी सक्ने?
8: तैबाट त्यति धेरै म त सक्दिनँ त्यति धेरै पढ्न, बुझिस्?
7: छि, मैले त्यस्तो नपढेको कविता कतै पनि देखेको छैन।
8: भविष्यमा देख्छेस् नि त।
7: हे, नजिस्किन कुसुम। इला, यो खाइहाल्यो लास्ट हो। दिदी, मैले यो यहाँ फाल्दै
6: हुन्छ? त्यही भाँडामा राखिदिनु न।
7: भोलिबाट स्कुल आइज है कुसुम।
6: खै, हेरौँ।
7: के को हेरौँ हो? अरू कुरा मलाई थाहा छैन, खुरुक्क भोलि स्कुल आउने।
6: त पनि
7: अरू कुरा गर्न।
8: साँच्ची, भैली खेलेको वनवास खान कहिले जाने?
7: जाउला नि कुनै दिन। तपाईँलाई कुरा नछल है कि घरमै लिन आऊ स्कुल जान।
6: पढ्दैन क्या? म जान्न स्कुल।
7: हेर न यसको पारा, अहिले नै पढाइ छोडेर तैँले के गर्ने सोचेकी छ कुसुम भन् त।
9: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता भन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रुपे गुना फल
1: अङ्क 93।
2: अब मुख्य समाचार।
3: पानी नपरे पनि दुःख, परे पनि दुःख, केही गर्दा पनि सुख छैन।
4: पानी पनि कति वर्षको वर्षै छ, यसपालिको जस्तो पानी पर्या त कहिले थाहा पाएको छैन मैले।
3: त्यही त,
4: अझ कति दिन पर्ने?
3: धन्न सौगा सकुशल घर आइपुग्यो।
4: 12 घन्टा हिँडेर आएको रे, खुट्टा दुख्यो भन्दै थियो। मैले तेल तताएर दिएको थिएँ
3: अघि, म पानी लिन जाँदा अगेना छेउमा बसेर तेल लगाउँदै थियो।
4: ए
3: प्रेम कुमारी, त टिभी हेर्ने हो?
4: हेर्दिन।
3: ल उसो भए,
4: समाचार नै नसके टिभी बन्द गर्नुभयो त।
3: निन्द्र लाग्यो, बत्ती निभाइदियो है।
4: पख्नु न, यति बत्ती त काटिसकौ।
5: तपाईँ सुतिसक्यो हो?
4: छैन छैन,
5: म त सुतिसक्नु भयो भन्ठाने आमा।
4: ए के ल्याएस तैँले झोलामा?
5: यसमा तपाईँको लागि एउटा कुरा छ, हेर्नु त।
4: आमा, फोन पो ल्याइदिएछ।
5: खै खै,
4: हेर न, निदाइसके मान्छे पनि उठ्यो त।
3: ओहो, यो त महेशकी बुढीलाई महेशले विदेशबाट ल्याइदिए जस्तै पो रहेछ त सौगात।
5: यसलाई स्मार्टफोन भन्छन्।
4: अनि कति पर्यो यसको?
5: 14-15 हजार पर्यो।
4: त्यत्रो पैसा किन हाले?
5: तपाईँले यस्तै फोन बोक्न रहर लाग्यो भने होइन।
4: कसले भन्यो तँलाई? मैले त भनेको छु जस्तो लाग्दैन।
5: तपाईँले नभने पनि म थाहा पाइहाल्छु नि।
4: बैङ्कको ऋण त्यत्रो छ, पैसा यसरी हुरेल दुरेल नगर्न बाबु, मलाई अहिले फोन नै चाहिएको थिएन।
5: किन पेर गरेर आमा, बैङ्कको ऋण त तिराउला नि। अब त तपाईँको छोराको व्यापार फैलिँदो छ, सबै कुरा बिस्तारै हुन्छ क्या।
3: अनि विलासनगरमा पनि खसी बोका पठाउने कुरा के भयो त सौगान?
5: कुरा मिल्यो भने पनि हुन्छ बुवा, अबको महिनादेखि पठाउने कुरा भएको छ।
3: ल गजबै भयो।
4: अनि यो गाउँको मात्रले पुग्छ त बाबु?
5: पल्ला गाउँमा पनि कुरा गरेका छौँ, पर्सितिर एकछिन निस्किनु पर्ला।
3: आमालाई त फोन ल्याइदिस्, अनि बाउलाई केही ल्याइदिनुहोस्।
5: पख्नु न बुवा, यसरी नै काम राम्रो हुँदै गयो भने तपाईँको पनि बड्डा चौरदेखि मास्कोटसम्म सारा हेलिकप्टरमा घुम्ने रहर पनि पुरा गरिदिन्छ तपाईँको छोराले।
3: लौ, मलाई हेलिकप्टरमा घुम्न मन लागेको छ भन्ने पनि थाहा छ तँलाई।
5: किन थाहा नहुनु, मलाई तपाईँहरूको रहर आवश्यकता सबै थाहा छ।
4: हेलिकप्टरमा घुमेपछि गाउँमा तेरो बाउको सानै कति बढ्ने होला।
3: छोराले यति भन्यो, मलाई हेलिकप्टरै नचढे पनि चढ्या सर भयो।
4: त्यो त हो है। साँच्ची सौगात, उत्तमले पर्सिको लागि एउटा खसी बनाएको थिए, के कस्तो हो भोलि गएर एकपटक भेट है।
5: किन चाहियो रे तिमीलाई?
4: खै, कञ्चनको टिका लाउने रे, अब पैसावाल मान्छे टिका टाढामा पनि खसी काट्न लाग्यो होला नि।
5: कञ्चनको? अनि त्यो कञ्चन त हाम्री कुसुमको उमेरकी होइन र आमा?
4: हो, अझ हाम्री कुसुम भन्दा 3 महिना कान्छी छ।
5: तिमीलाई त म खसी दिनै दिन्न।
4: के भन्छ यो?
5: खसी मात्र नदिने हो र, अझ म त कञ्चनको बिहे नै हुन दिन्न।
4: होइन, उत्तमले आफ्नो छोरीलाई बिहे गरेर दिउन् वा सधैँ माइतमा राखुन्, तँलाई के को टाउको दुखाइ? यसरी सबैको अघि छुचो हुनु पर्दैन है सौगात।
6: खुसबु, हेलो खुसबु, खुसबु गेट खोल न।
4: गेट खुल्दैछ, आइस भित्र आऊ।
6: यहाँ कुकुर पनि छ क्या?
4: बाँधेको छ कि कुकुर?
6: ए हो, ल ल,
4: नडराइकन आऊ है, आऊ बस। पानी पिउने हो?
6: ठिकै छ। अनि मम्मी है त?
4: मम्मी बाबाले सघाउन पसल जानुभएको।
6: ए
4: अनि ती कामले नै आएको थियो कि?
6: होइन होइन, खासै त्यस्तो त के होइन, त्यसै घुम्दै आएको। अनि तिमी त चामलकै लाउँदै पो रहेछौ त।
4: तर खासै आउँदैन आउन चाहिँ।
6: हो र,
4: काम चलाउ मात्रै।
6: त्यसरी होइन, खै देऊ त।
4: तिमीलाई आउँदो रहेछ राम्ररी।
6: गाउँमा हुँदा कहिले काहीँ केलाउँथे।
4: ए थाहा भयो थाहा भयो।
6: कस्तै दिक्क पारे है रे मान्छेले।
4: कसको फोन हो र, उठाउन।
6: खै किन उठाउने, दिक्क लागिरहेछ भने।
4: फोन उठाउन पनि के को दिक्क हो र, खै को हो देखाऊ त। रोहन दादा।
6: आज बिहानैबाट नन स्टप फोन गरिरहेछ।
4: किन र?
6: त्यही, मलाई भेट्न आएछ, नत्र टिमबाट निकालिदिन्छु भन्ने थर्काउँछ।
4: किन, तिमी अझै गएको छैनौ र?
6: त्यस्तोसँग खेल नगरेर के हेर्नु?
4: किन, के भयो र? तिमी अस्तिबाटै रोहनको कुरा गर्दा अर्कै कुरा गर्छौ, खास कुरा के हो भन त।
6: त्यस्तो पागलको के कुरा गर्नु, जति बेला नि फोन गरेर थर्काउँछ।
4: किन,
6: त्यस्तालाई के कारण चाहिन्छ र?
7: खासमा त्यसले खेल्न आएन अर्काको
6: खेल्न भन्दा पनि कुरा अर्कै छ।
7: कस्तो कुरा अर्को छ भन न, के कुरा हो?
6: त्यसले मलाई अर्कै व्यवहार गर्न खोज्छ कि खुसबु।
7: भन्नाले?
6: मलाई केटीलाई गर्ने जस्तो व्यवहार गर्छ। मैले उसलाई इग्नोर गर्न थालेँ अनि फोन गरेर हैरान पारेछ।
7: भन्नाले?
6: खासमा नि खुसबु, रोहनले मलाई प्राइभेटली भेट्न बोलाउने, अर्कै अर्कै व्यवहार गर्ने, मलाई नजिक हुन खोज्ने, छुन खोज्ने, हक गर्न खोज्ने, अर्कै गर्छ भने।
7: ए, कुरा यस्तो पो हो?
6: अस्ति तिमीले देखेको मेरो घाँटीको माग पनि त्यसकै काम हो।
7: ए, कुरा त्यस्तो पो हो? अनि मलाई पहिले नै थाहा किन नदिएको त?
6: यस्तो कुरा तिमीलाई कसरी भनौँ भन्ने लाग्यो, अनि मैले त राकेश गुरुलाई सबै कुरा भनिदिएँ।
7: गुरुलाई मात्र होइन, यस्तो कुरा त प्रहरीमा लिखित उजुरी दिनुपर्छ।
6: यस्तो कुरा प्रहरीकोमा के लैजानेर खोज्छु?
7: प्रहरीकोमा अहिले नगएर अनि रोहनले फेरि झन्तना दियो भने के गर्छ?
6: खै के गर्ने गर्ने यार, कहिले काहीँ त केटाहरू लगाएर राम धुला हान्नुपर्छ कि जस्तो नि लाग्छ।
7: यस्ता नचाहिँदो कुरा नगर आयुष, बरु मैले भनेको मान्छौ भने हामी आजै गएर पुलिसमा उजुरी गरौँ, जान्छौ नि होइन?

0: आहा, कति सुन्दर, कति कमल।
1: उच्च पनि बच्चा बच्ची राम्रोसँग निदाएका छैन, के गरेको होला।
0: ल, तिम्रो कपालको तारिफ गर्न पनि छोरा छोरी निदाउनु पर्छ त।
1: मैले बुझाएको छैन निको, खै यो हात उता लैजाउ न, मेरो गर्दन कस्तो अप्ठ्यारो भयो कि।
0: मालिस गर्दैन त उसो भए?
1: पर्दैन। हेत्तेरिका, के खन्दाङ कुन्दुङ पारेको होला।
0: उहिले उहिले खाट चुकेर टिस्टा भान्थ्यो, अचेल भाँडाकुँडा बजेर टिस्टा भइरहेछ।
1: चुप लाग तिमी, एक दिन धन्न त्यो खाटबाट खसिन म, याद छ
0: है? क्या शानदार मिचीवाला खाट थियो त्यो।
1: तिमीले गर्ने माया पनि शानदार थियो नि।
0: माया मात्र शानदार, मान्छे चाहिँ होइन।
1: मैले त्यस्तो भनेर हुन्छ, थाहा छ तिमीले विदेशबाट फर्केपछि फेन्सी पसल गर्ने भनेर तिमीले ठाउँ चाहर्दा खै कहाँबाट किनी ल्याइदिएको थियो नि त्यो साडी, आजसम्मकै सबैभन्दा मनपर्ने साडी हो नि।
0: ए हो र? अनि खोइ त त्यति धेरै लागेको देख्दिनँ त म।
1: छिटै फाटला भनेर सम्हालिराखेकी छु नि
0: है मेरो प्यारे रमा। भनेको भए त फेरि त्यस्तै अर्को ल्याइदिइहाल्थेँ म पनि।
1: मनभित्रको माया दिएको उपहार जस्तो कहाँ कर गरी गरी किनिदिएको उपहार हुन्छ
0: है। माया गर्नु खुब आफूलाई मात्र आउँछ भन्ठाने कि, मलाई पनि आउँछ नि, बुझ्यो?
1: म महिनावारी भएको बल्ल छ दिन त भयो, पिल्स पनि सकिया छु।
0: अनि
1: तिमीलाई अपरेसन गर भनेको मान्दैनौ, अर्को बच्चा बस्यो भने दुःख त मैले हो फेरि।
0: रमा, तिमीले जति दुःख पाउनु पर्ने पाइसक्यौ, अब एउटाले दुःख दिइरहने अर्कोले दुःख पाइरहने हुन्न यो घर, बुझ्यौ?
1: तिमी बेला न कुबेला क्रान्तिकारी भइहाल्छौ कि।
0: टक्क लाएर हुन पर्यो नि त अब।
1: उच्च पूर्णिकाको आँखाको अवस्था केही गरी अहिलेको भन्दा नराम्रो भयो भने अर्को बच्चा पाउने दबाब त दिन्नौ नि फेरि।
0: म तिम्रो शिरमा हात राखेर कसम खान्छु रमा, यो कुरामा म तिम्रो साथमा छु सधैँभरि, बुझ्यौ?
1: उच्च शिर भने यहाँ हो कि निधारमाथि, तिम्रो हात पनि
0: हो त नि है। म त
1: सिरियस कुरा गरिरहेको छु ऊ भने। अनि खै मैले सोधेको प्रश्नको उत्तर आएन नि।
0: आउँछ, आमासँग नि मेरो यस्तै यस्तै कुरामा राम्रैसँग परिरहेछ कि। यो विषयमा
1: बेकारमा किन झगडा गर्छौ कि तिमी आमासँग?
0: मैले आमासँग बित्थैमा झगडा किन गर्छु लाएर रमा? जुन कुरामा पनि तिमीहरूले मेरो कुरा टेर्दैनौ, तेरी सहानी यस्ती, तेरा छोरा छोरी यस्ता उस्ता भनेपछि अब रिस उठ्दैन मान्छेलाई?
1: भन्न देऊ न त, आमाले भन्दैमा हामी खराब हुने हो र? भन्नुहुन्छ भन्नुहुन्छ, एक दिन आफै थाक्नुहुन्छ।
0: म विदेशबाट फर्केको पनि कति भयो भन त, दिनहुँ जस्तो आमाका त्यस्तै थत्रा कुरा सुनेको सुनै सुनेको सुनै छु। कति कुरा मानियो पनि, अब जति माने पनि कहिल्यै गतिरो भएन त।
1: आमाको कुरा सम्झेर टाउको दुखाउने कि आँखा नदेख्ने समस्याले भोलि छोरीले दुःख नपाओस् भनेर हामीले के गर्न सक्छौँ त्यता सोच्ने भन त।
0: त्यसैको लागि त अस्ति बारदलीमा बाँस काटेर छोरी नलड्ने गरी बार बनाउँदै थिएँ, मेरो घरै भत्काउन आँटिस् भनेर करेन आमाले। अब हामीले छोरीको समस्या देखेर केही गर्न खोजे पनि आमा बिचमा भिलन भइहाल्नुहुन्छ, अनि के गर्नु भन त रमा?
1: अनि यही घरमा बसेर आमासँग रात दिन बाजेर छोराछोरीलाई राम्रो वातावरण दिन सकिहाला त उच्च। अझ सानीलाई त झन् विशेष ध्यान दिनुपर्छ हामीले।
0: अब सकेसम्म आमालाई मनाउने नै हो, फकाउने हो। आमा, तिम्रो छोरा म, मेरो छोरी पूर्णिका, पूर्णिकालाई सजिलो हुने गरी बस्ने ठाउँ बनाउन तपाईँलाई के गाह्रो हुन्छ भन्ने नै हो, बुझ्यो?
1: खै के गर्नु, यसको भाग्य नै कस्तो हो कस्तो है।
0: छोरीको भाग्यलाई दोष नदेऊ रमा, हामी ठुला बडा उसका अभिभावक भन्दाको खराब कर्मको दोष उसको भाग्यलाई दिनुहुन्न क्या?
1: यो कुरा आमाले मान्दिन पनि पर्यो नि।
0: मैले भन्दैछु नि त, आमाले मानेसम्म टक्क लाएर यही घरमै छोरीलाई आँखा कम देख्दा पनि सजिलोसँग भित्र भएर आउजाउ गर्न सक्ने ठाउँ बनाउने नै हो भनेर।
1: केही गरी मान्नु भएन भने?
0: रमा, बच्चाको सवालमा नि म अब न आमा भन्नेछु, न देवदेवी त न भगवान नै भन्नेछु। केही गर्दा पनि नसकिने जस्तो भयो भने आमासँगै बस्ने कि नबस्ने भनेर सोच्नु पनि सक्छु म। तर जे होस् रमा, मेरा बच्चाहरूले अब अरू दुःख भोग्नुपर्ने छैन।
2: नमस्कार, म दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट गङ्गी अधिकारी बोलिएको छु। मलाई रोपेको नाफल एकदम राम्रो लाग्छ, सधैँ सुन्ने गर्छु। कहिले काहीँ अब घरमा त्यस्तै घरायसी समस्या पर्यो भने अथवा अलिकति यो रेडियो भन्दा अलिक टाढा भयो भने ओहो मैले त आज ठुलो गल्ती गरेँ अथवा रोपेको गुना नसुन्दा त म के गर्न भुलेर के छुटाएँ भन्ने धेरै अचम्म लाग्छ। रोपेको गुना साथै भन्ने चाहिँ धेरै साथले मन पराउनुहुन्छ, धेरै राम्रो छ। रोपेको गुनाले चाहिँ शिक्षाको कुरा, स्वास्थ्य कुराहरू सिकाउने गर्छ, त्यो भएर चाहिँ एकदम खुसी लाग्छ। हामीले धेरै नाटकहरू सुन्छौँ तर पनि रोपेको गुना फल बराबर अरू नाटकहरू देखेको छैन। मैले अरूभन्दा धेरै रोपेको गुना फल एकदम राम्रो लाग्छ। नमस्कार।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार। आजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 67
2: ल ल ल ल ल फेरि उता भाग्यो छेका त्यताबाट नत्र भागिहाल्छ नि यी चल्लाहरू बोइलरको जस्ता बोधा हुनुहुन् कि यी कडकनाथका चल्लाहरू
3: छिक्या त छु नि
2: ल त यिनीहरूलाई खोरभित्र होलिहालौँ दौडेर हैरान पार्न आँटे त
4: ठाउँ नठा खै कसको रहर भन्याले उसै त साँगुरो छ त्यसमाथि कुखुराको हिलम कुखुराको सुली गनायो भनेर कोही झगडा गर्न आयो भने चाहिँ मलाई नसुनाउनु नि
2: टक्क लाएर दुनियाँले यसो भन्लान् उसो भन्लान् भनेर मैले के व्यवसाय नै नगरौँ त अब उसो भए
3: आफूलाई थाहा नै नभएको काममा ऋण काटी काटी हात हाल्दा भोलि डुब्ने पो हो कि यसो थाहा पाउने मेसो गरे हुने नि एउटै चल्लो मर्यो भने कति घाटा लाग्छ
2: कुखुरै जहिरे पानालाई के कुरो थाहा पाइरहनु पर्छ र अब योभन्दा पहिला पनि ल्याएको जति कुखुरा जस्ताको तस्तै हुर्काएको हो क्या अरे
4: त्यही त जो ढलेको सिनको उठाउँदैन उसैका सल्लाह ठुला सेठानी भएर कमरा हात लाएर कुरा नगर सगै लाग
3: अब सधैँ कुखुरा पाल्ने हो भने तालिम सालिम लिएर अलि खुल्ला ठाउँ भाडामा लिएर राम्रैसँग गरे भो बरु
2: पहन पहिला यो लटको लगानी अनुसार नाफा कति हुने रहेछ हेर्नु परेन अस्ति पो पालिकाले सित्तमा चल्ला दिएका थिए र लगभग सबै नाफा पो अब यसपालि त
4: यसपालि के भयो र फेरि
2: अलि ठुलो लगानीमा राम्रैसँग गरौँ भनेर ऋण निकाल्न खोज्दा तपाईँले घर धितो राख्ने दिनु भएन
4: घर धितोमा राखेर ऋण निकाल्न त म दिँदै दिन्न भोलि घरै उडाइदियो भने
2: उठ्छ त्यसै देख्नु भएको छैन र कुखुरामै लगानी गरेको भने
4: देखे देखे 70 चल्ला किन्न 1,00,000 रुपियाँ लाग्छ सुनको चरो हो र यो कौवा जस्तो कालो न कालो छ के भनेदेखि गफ चाहिँ 1,00,000,000
2: अनि महँगो छ नि त हुर्किएपछि एउटै 3,000 जतिमा बिक्छ यी चल्लाहरू मात्रै 12,000 रुपियाँका हुन्
4: अनि 12,000 चल्ला ल्याउन 1,00,000 ऋण के भनेदेखि त्यो पनि घर धितोमा राखी राखी ए
2: अनि खोर बिस्तारामा 30,000 दानाको लागि 30,000 गरेर 72,000 रुपियाँ यता कुखुरातिर लाग्यो अनि बाँकी 30,000 पुरानै तिरन्तारण थियो
3: यत्रो लगानी बाँच के गरी तलमाथि भए ऋणमाथि ऋण थपिएर झन् गाह्रो पो हुने हो कि
2: के खान्छ आँटीले के खान्छ डाँटीले किन डराउने
4: हो यो आँटी र ढाँटीको हुने काम चाहिँ आफ्नै थैली बोलियो हुँदा मात्रै गर्ने हो के भनेदेखि बाउ आमाले 10 नङ्ग्रा खियाएर जोडेको सम्पत्तिलाई जुवामा जस्तै दाउ थापेर गर्ने होइन बुझिस
2: आफ्नै आमाले पराए जस्तो कुरा गरेपछि के भन्नु र अरू
4: आफ्ना र पराएको कुरा हो र यो के भनेदेखि सधैँ अरूको भर परेर अरूका थाप्ला ऋण थपेर कहिले उभो लागिन्छ आफ्नो रहरको पेसा आफ्नै कमाइले गर्ने हो
2: आफै त गरेको छु नि धन्न ढावा थियो र त्यही धितो राखेर पैसा निकालियो
4: तँलाई मैले कतिचोटि भनिसकेँ यो घर तेरा बाउको एकमात्र चिनो हो भनेर कम्तीमा म बाँचुन्जेल त मलाई यही घर शान्तिको सास फेर्न दे म मरेपछि तैँले नै त हो नि खाने
2: अब फेरि पितृको कुरा गर्न लाग्नु भयो होइन सम्पत्ति भन्ने कुरा परेका बेला काम आएन भने के काम मरेपछि खाने तैँले नै हो भनेर के मैले तपाईँ नै मर्ने दिन कुरो बस्नु त अब
4: ठिक्क पाजी यो कुरो सुन्नु अघि मलाई किन काल आएन होला कान्छो छोरो भनेर अरू सबैलाई बिर्सेर तैसँग बसेको आज यही कुरो सुन्नलाई हो
2: ल हेर न फेरि न्यु खोजेर
4: अन्त मैले न्यु खोजेको अब हेर म मरेपछि पनि यो सम्पत्ति तैँले पाउँदैनस् बुझिस म नातिको नाउँमा गरिदिन्छु
5: उतै देखाउनु त दाई
6: यो
5: त्यो होइन के
6: कुन त यो
5: त्यही साडी भने के
6: यो चाहिँ हो
5: देखाउनु त
6: यो त झन् प्योर सिफन हो छाम्नु त कस्तो नरम छ
5: नरम रहेछ नरम त नरमै रहेछ तर खै पट्या ठाउँमा त राम्रै थियो खोलेपछि त कस्तो फुस्रो देखेँ है राम्रै छ त मलाई त राम्रो लाग्यो अह मलाई त चित्तै बुझेन
7: अरे यो मितिनीलाई चित्त बुझाउनु त कति गाह्रो भएको भने फसाले दाइलाई पनि दिक्क लागिसक्यो होला है
6: के दिक्क लाग्नु हाम्रो त काम यही हो साडी देखायो पट्यायो अब सुरु सुरुमा त अल्छी लाग्थ्यो अहिले त बानी भइसक्यो
5: यहाँ भएको साडीहरू त मलाई खासै राम्रो लागेन है अर्को पसलमा हेर्ने हो त मितिनीजी
7: हुन्छ नि त जाउँ त
6: तपाईँहरू एकछिन बस्नुहोस् न त म अरू डिजाइन पनि देखाउँछु हिजो भर्खर बुटिक पिसहरू झर्या छ म लिएर आइहाल्छु
5: कहाँबाट
6: गोदामबाट यहीँ नजिकै छ के ल म आएँ है
7: होइन कुर्ताहरू चाहिँ राम्रै लागेर किने हो कि मैले मन पराएको भएर हुन्छ भने हो मितिनी
5: राम्रो नै छ साँच्ची लुगा सिलाउने मान्छे आउँछ भन्थ्यो, खोइ अहिलेसम्म आएन त।
7: खाना खान गएको मान्छे एकछिन त लगाउँछ होला नि।
5: बरु विलासनगरमै बुटिकमा बनाउन दिनुपर्ने रहेछ है मितिनी, आफूले भने जस्तो त हुन्थ्यो।
7: अँ, तपाईँले उतैबाट किनेर ल्याएको भए मैले आफ्नो मितिनीको बिहेको कपडा छान्न पाउँथेँ। त्यही भएर त मैले तपाईँलाई उताबाट ल्याउन नदिएको।
5: कस्तो बाठो
7: बाठो हुनु परेन त, आफ्नो बिहेमा त्यस्तो केही पनि गर्नु पाइएन। मितिनीको बिहेमा रहर नमेटे कसको बिहेमा मेट्नु।
5: एउटा कुरा भन्यो मितिनी। के कुरा? तपाईँलाई त्यो अनन्तलाई सम्झेर रिस उठ्छ कि उठ्दैन?
7: छोड्दिन्न, ए बितिसकेको कुरा गरेर के काम?
5: बितिसकेको कुरा भनेर हुन्छ मितिनी? तपाईँको कति सपना तोडिया छ त्यसले भन्नु त। मेरो मितिनीलाई धरधर रुवाएको छ।
7: आफ्नो भाग्यमा जे छ त्यही हुने त हो मितिनीज्यू। मेरो भाग्यमा नेत्र जस्तो मान्छे लेखा रहेछ। ए छोडिदिनुहोस् न,
5: मलाई त त्यो दिन सम्झ्यो कि त्यसलाई सराप्न मन लाग्छ, त्यसलाई त कहिले राम्रो नहोस्। अरे फेरि सन्तोष दाईको ब्याग माएर ल्याएछ यो हरिशले, यसैले थुत्रो बनाइदिने भयो।
8: ए दिदी, थुत्रे ब्याग त होइन।
5: फेरि के सामान चाहियो रे आमालाई?
8: खै चार पाँचवटा छ, अघि भन्न बिर्सिनु भयो रे। लाउनु यसमा लेखेछ।
9: ए बहिनी, कसको लुगा राख्ने भने?
5: ए मेरो मेरो हरिश, ल यो लिस्ट तैर, म लुगाको नाप दिएर आउँछु है। मितिनी त्यो कुर्ता तान्नु त। ल म आइहालेँ है मितिनी।
7: हस् हुन्छ।
8: इन्दी दिदी, खोइ कुसुमलाई पनि ल्याउँछु भन्नु भएन, आएन?
7: अहँ आएन, प्रेम कुमारी काकीले आउन त दिनुभयो न।
8: क्या बोर भयो, म त झन् ससी दिदीलाई कुसुम चिनाइदिन्छु भनेर सोचेको थिएँ।
7: हेर न कुरा गरेको, मितिनीले कुसुमलाई नचिने जस्तो कति न। मितिनीलाई सबै थाहा छ तिमीहरूको बारेमा।
8: थाहा छ, त्यही पनि आफैले मेरो गर्लफ्रेन्ड भनेर चिनाउँदाको मजै बेग्लै नि, होइन?
7: आफ्नो गर्लफ्रेन्ड अर्काको हुन लाग्यो थाहा छैन
8: के?
7: कुसुमको बिहेको कुरा चल्या छ त थाहा छैन?
8: कसो?
7: खै त्यो त मलाई राम्रोसँग थाहा छैन, तर कुसुमको ठुलो मामाले खोज्यारे भनेर गाई गुई हल्ला सुनेको छु।
8: अनि कुसुमले बिहा गर्छ अरे त्यो केटासँग?
7: उसले गर्दिन भने पनि आमा बाबुले कर गरेपछि कसको के लाग्छ?
8: त्यस्तो कहाँ हुन्छ, कुसुमले मलाई धोका दिन पाउँछ र?
7: अब कुसुमका बाबाआमाले तिमीलाई खुट्टा धोएर आफ्नो छोरी दिँदैनन् क्यारे।
8: त्यसो भए के, कुसुमले मलाई छोडेर अर्कैसँग बिहे गर्छ त दिदी?
10: ओ किशन, ऊ त्यो टेबलमा बसौँ है हामी, यहाँ त फ्यानै चलेन यार, लास्टै गर्यौँ भयो।
11: ए भएको छाड्दे, यहीँ ठिक छ त।
10: तिमीहरूलाई त गर्मी नै नलाग्ने किन हो? हामी पहाडबाट आएकाहरूलाई त यहाँ गर्मी बेलामा साह्रै गाह्रो हुन्छ भने कि बेलुका बेलुका सधैँ गर्मी फाल्ने चिज चिरिप्प पार्छौ हँ?
11: हल्का त भइहाल्छ नि यार, तैँले नि पार्ने भए जाउँला के अरे एकछिनमा यो परौठा खाएर।
10: भयो भयो नजानी, बरु भोक चाहिँ लागिसक्यो आफूलाई, अहिलेसम्म परौठै ल्याइदिनु न त। खै आज तेरो परौठा वाली देखिन्न कि के हो?
11: ए के तेरो वाली भन्छस् है, तँ जस्तो चाहिँ होइन क्या मेरो।
10: के भन्छ
11: हेर्न नबुझे चाहिँ गरेको, गर्ने बेलामा आफूले मस्त मोज गरेर आउने अनि मलाई चाहिँ उडाउने।
10: उल्टो उल्टो नसोच न, मैले तैँलाई छटपटी भएको देखेर भनेको।
11: हुँदै नभएको मान्छेसँग किन छटपटिनु पऱ्यो र मैले?
10: अहिले नभने के भयो त, बजारतिर गएको अलि आइहाल्छ होला नि एकछिनमा।
11: आउँछे बजारबाट, त्यसले होटल छाडेर गएको उहिले हो।
10: ए हो र, अब हेरेर भयो नि चित्त बुझाउँथ्यो केटोले, त्यो पनि बाटै टुटेछ त, साँच्चै छोडेकै हो भने?
11: छोडिसक्यो भने नछोडेको भए भन्थ्यो त।
10: ए मलाई त थाहै थिएन, केही भन्दा नि भन्नुहोस्। त्यसले छोड्यो भन्ने थाहा पाएको भए आउने नै थिएन नि यहाँ।
11: आउने थिएन होइन, त्यही भएर आएको भन्न, त्यो यहीँ भएको भए त म नै आउने थिइनँ बरु।
10: किन?
11: छ एउटा कारण।
10: के कारण हो र, भन्न नमिल्ने हो?
11: भनौला नि पछि पछि।
10: जहिले त यस्तै गर्छस्, कुरा निकाल्छस् अनि सस्पेन्स राख्छस्।
11: मेरो त्योसँग लफडा परे हो के, त्यही हो कुरा।
10: किन लफडा गरिस् त, केटी त मायालु नै थियो त।
11: अब अनुहार मात्रै मायालु भएर भयो र, सबै कुरामा माया लाग्दो हुनु पऱ्यो नि।
10: अनुहार चाहिँ राम्रो अरू नराम्रो रहेछ, सबै कुरा हेरिसकिस् त।
11: त्यस्तो होइन भने कस्तो कुरा गर्छ?
10: अनि कस्तो हो त?
11: खास कुरो चाहिँ यस्तो हो हेर, केही दिन अगाडि चिया खाउँ भनेर म त्यही टेबलमा बसाएको थिएँ होइन? अनि त्यस दिन फेरि साहु बुढो बजार गएर छ, त्यसले चिया लिएर आई, अनि एकछिन बस न भनेको मेरो छेउमा बसिहाली होइन अनि मैले आज त केटीले राम्रै भाव दिए भनेर यसो एकछिन गफ गरे जस्तो गरे होइन
10: भन्न
11: अनि यसो यताउता मान्छे हेरेर गालामा चुप्प गरिदिएको त
10: के भयो अनि केटी ठाउँको ठाउँ ढलि क्या हो
11: डल्छे ठाउँको ठाउँ जुरुक्क उठेर गालामा झड्याम्मा झापट दिने
10: फेरि गालामा खाइस् तेरो त वर्ल्ड रेकर्ड नै हुने भयो कहिले जुत्ताले खाएको छ कहिले झापट खाएको छ
11: अझ तैँले चाहिँ त्यही टेबलमा गएर बस्नु भन्छस् यार
10: मलाई के थाहा त तेरो त्यो टेबलसँग यस्तो कनेक्सन होला भन्ने
11: ए आयुष
10: भन्न भन्
11: बरु यसो तेरि त्यो डिम्पलसँग कुरा गरेर उसको कोही साथी छन् भने मलाई मिलाइदे भन्न
10: मिलाउछे त्यसले त्यो आफै त हावा टाइपकी छ
11: किन र अस्ति त सँगै घुम्न जाने भन्थिस् त खुब मोज गरे होलास् नि होइन
10: गर्छ मोज बिहानभरि बाटोमा कुराएर आउँदै आइने यस्तासँग मोज हुन्छ
11: अब त बिहान 7 बजे भने 9 बजे गएर कुरै होलास् त
10: समयमै गएको फोकटमा 2-3 घन्टा कुराई मात्र
11: अनि फोन गरिनुहोस् त
10: त्यत्रो बेर फोनै नगरी बसे हुँला म
11: अनि
10: फोन पनि स्विच अफ थियो
11: ए त्यही भएर कुरेको कुरैमा परेछ होइन
10: पछि उसैले फोन गरेर हेर न आयुष अर्जेन्ट पर्यो सरी ल पछि कुनै टाइम मिलाउला आज भ्याउँदै नभ्याउने भयो भने अनि फर्के
11: केटी लास्टै बिजी भएर होला के आयुष अब बाहिर जान फुर्सद नभए रुममै लैजान आखिर रुममा पनि त एक्लै छस्
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
13: गत हप्ता सोधेको प्रश्न थियो तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ यसमा तपाईँहरूले कुसुम आयुष निमकली उत्सव हरीश सन्देश आदि नाम भनेर पठाउनु भएको छ उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भक्तपुरबाट ऋतु मोक्तान हुम्लाबाट सन्तोष शेर्पा दैलेखबाट निमिषा थापा र कैलालीबाट विक्रम कठरिया विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न रहेको छ नाटकमा सरलाले कसलाई झापड हानिन् प्रश्न फेरि एकपटक नाटकमा सरलाले कसलाई झापड हानिन्
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार
15: हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 46
2: कस्तो कटक्कै मन खाने बिरुवाको गीत नैन आँसु थाम्नै सकिनँ मैले त
3: ए निमगली दिदी सन्चै हुनुहुन्छ नि दिदी
2: तनलाई त सन्चै छ मन भने यस्तै त हो कहिले पुग्छ चङ्खेलीका लेख कहिले कर्णालीका छान् ए सन्देश के उभिरा बस् त यहाँ
3: हस् आमा जे होस् नाति बजेको सङ्गत बढ्या छ अझ
2: मेरो नातिले मलाई माया गर्छ मेरो बुढेसकालको सहारा यही त हो खा खा चाउचो नपोखेर खा त्यास अनि चकचक पनि नगर चकचक गरिस् भने फेरि अर्को चाउचो किन्दिन नि
3: गर्दिन आमा म उता खेल्छु नि है
2: खेल खेल धेरै उता दिलतिर चाहिँ नजानु नि लडिन्छ फेरि
3: हस् आमा
2: नैन ज्यान त खरलप्पै सुकेछ त तिम्रो के भनेदेखि यसो मिठो मसिनो खाने गर्दिनौ कि के हो
3: पाकेको खानकी पनि एक्लो घाँटीमा त नछिर्दो रहेछ दिदी
2: तिम्रा पोइ नेपाल फर्किन न अरे
3: मैले आङ खस्ने व्यथा लागेको कुरा पनि भनेकै हो अब आउँछु आउँछु भने पनि कति महिना भइसक्यो आउन्नन् खै
2: अनि छोराबुहारी नि छोराबुहारी उनीहरू गाउँ फर्किन्न रे
3: पहाडमा खनी खोस्टी गरेर खान गाह्रो भयो भनेर सहर सरेका के फर्किन्थे त नि
2: मेरो पनि त्यस्तै छ हेर के भनेदेखि बुढा खसेपछि अरू छोराछोरी सबै लाखापाखा लागे कान्छो छोरो भनेर यही उत्सवसँगै बसे पहिला पहिला तोलाको वचन खोलामा जान दिन्थेन अहिले त बोली साध्यै हुन्न मुख मुखै मुख मुखै
3: सबैका त्यस्तै रहेछन् कसको पो गतिलो छ र कली लागेको कि खै के भन्थे त्यही हो कि
2: के भनेदेखि छोराहरू स्वास्नीको फरियामा बेरिन थालेपछि बाउआमाबाट पराई हुँदै जाँदो रहेछन् नैन
3: अचेल फेरि झै झगडा पर्या हो र दिदी
2: उत्सवको रात दिन तिनै आमा छोरीको गुमुत हुँदैमा बित्न थाले छ छोरो भएर यसो किन गर्छस् भन्दा मसँग मुख मुखै लाग्छ
3: मेरो पनि त्यही भए त हो नि दिदी बिहे गरेको छ महिनामै स्वास्नीको कुरा सुनेर छोरो घर छोडेर उसैको पछि लाएर हिँड्यो धन्न उत्सव त तपाईँसँगै छ नि
2: सँगै छ भनेर पो क्या हार्नु के भनेदेखि स्वास्नीले के सिकाएकी छे कुन् घर धितोमा राखेर ब्याङ्काबाट ऋण निकालौँ भन्दै थियो अस्ति त
3: हो र अनि
2: न त्यसले स्वास्नीका कुरा सुन्न छोड्यो न मैले घर राखेर ऋण निकाल्न दिएँ
3: ठिक गर्नुभएछ दिदी अहिले मेरो छोरा बुहारी भनेर दियो पछि बेचबाज पारेर घरमा घाटको पार्दा रहेछ
2: यसको हजुरबाउले दुःख जेलो गरेर खाइ नखाइ जोडेको सम्पत्ति हो धन्न पछि बजार बढ्यो त्यो घर बनाउने बेला काठ र ढुङ्गा बोक्दा गएका ढाडका छालाको दाम अझै होला नि यतिकै दिन्छु
3: हो त नि दिदी दिनुहुन्न
2: पछि परानले छोड्ने बेलासम्म यसका हजुरबाले छोराहरूको भर छैन
3: त्यही दिदी
2: बुढेसकालमा दुःख पाउलिस् घर चाहिँ कसैलाई नदिएस् पछि बजार बढ्ला यो घरले पनि भाउ पाउँछ भन्या झल्झली सम्झन्छु
3: के गर्नुहुन्छ छोरा बुहारीको ध्यान यही सम्पत्तिमा हुने रहेछ हुन त पछि खाने पनि तिनीहरू नै हो
2: मेरो सम्पत्ति मेरो मर्जी के भनेदेखि खाए नि यी बरु यही नातिले खाला पछि दिन्छु तिनीहरूलाई खुब
3: तागत हुन्जेल त लड्नु होला दिदी अनि तागत सकिँदै गएपछि नि
2: अझै त ज्याना रगत तागत दुवै छ नि होइन के भनेदेखि तिनीहरूका अघि झुकुम लार म बरु तिनीहरूलाई नि घरबाट भूत लखेटेझै लखेट्छु
3: छोरा त आफ्नै हो नि त्यसमाथि कान्छो छोरो मायाको पोको
2: हुन त हो तर साह्रै जोइ टिङ्ग्री हुन थाल्यो त के गर्नु के भनेदेखि त्यसको बानी सुधार्न पनि मैले रमालाई घरबाट धपाउने जुक्ति निकालिसकेका छु बुझ्यौ

0: हे प्रभु, मेरो घर परिवार सबैको रक्षा गर्नुहोस्। हे भगवान्, जय माता रानी, जय त्रिपुरा सुन्दरी।
1: सौगातका त्यो आरी दिनु त
0: यो
1: अर्को सानो चाहिँ दिनु न, आज नुहाउने धेरै लागेको छैन क्या।
0: ल ल,
1: भगवतीले भनेको कुरा हुनै रहेछ भने के गर्ने होला बुढो।
0: अब तिनका कुरा पत्याएर पनि हुन्छ?
1: अस्ति पनि दुईजना बाटोमा गफ गर्दै थिए भन्दै हुनुहुन्थ्यो गुरुदेवी दिदी।
0: अब गफै गर्दैमा तिनीहरू बीच केही छ भन्ने हुन्छ र भने।
1: यो बुढोको कुरो सुनेर पनि पारो तात्छ भने हावा नचली पाप हल्लिन्छ।
0: हाम्रा सौगातले प्रगति गर्ला भन्ने रिसले नाम बिगार्न खोजेका पनि त हुन सक्छन् नि।
1: सौगातले महेशलाई आफ्नै मुखले भने अरे, महेशले बढी कुरा गर्ला त आफ्नै स्वाइनीसँग।
0: अब हेर, सौगातको ठगुर्नाको पसलमा जाने काम परिरहन्छ। कामले गए बेला अप्सरासँग गफ गफ भयो होला। एउटी केटीसँग गफ गर्दैमा त केही हुन्न है।
1: खै के हो के हो,
0: नौनी निकालिसकिएन?
1: सक्यो।
0: भात पस्किन त, भोक लागिसक्यो।
1: मलाई त खान पनि मन छैन। दिउँसो भगवतीले त्यो कुरा सुनाएपछि त टाउकै भारी भएको छ।
0: हेर प्रेम कुमारी, तनाव मात्र लिएर केही हुँदैन। अहिले सौगात आउँछ अनि कुरा गरौँला। ल भात पस्कि। अनि कान्छीले खाए?
1: खाइसकी। आज स्कुलको पाठ धेरै छ रे, कोठामा पाठ भोग्दै होली।
0: तरकारी के पकाएको त?
1: मस्यौरा र आलु।
0: अचार बनाउने?
1: खुर्सानी पोलिदिया छु।
0: सौगात पनि आयो त, त्यसलाई नि पस्के भयो। ल त पनि हात धोएर भात खान आइज सौगात।
2: म त एकछिनमा खाउँला, बरु एक बटुको मही दिनु न आमा, कस्तो खर भएको छ।
1: ल
2: अनुहार कस्तो अँध्यारो भएको छ आमा, सन्चो भएन?
1: खै सन्चो छ भन्नु कि छैन भन्नु, छोराछोरीले शिर ठाडो पारेर हिँड्न दिए पो
2: के भएर?
0: तेरा बारेमा गाउँभरि हल्ला चल्या छ।
2: मेरा बारेमा के हल्ला?
1: अप्सरालाई माया गर्छस् रे त तैँले, कुरा के हो?
2: कसले भने?
0: कसले भन्यो भन्दा पनि यो कुरा हो कि होइन भनेर हामी तेरै मुखबाट सुन्न चाहन्छौ।
2: अब मैले के भन्ने?
0: जे हो त्यही भन्ने। गाउँले बढी कुरा गरे हुन् कि हाम्रै मान्छेको बुद्धि बिग्रिया हो, हामीले पनि त थाहा पाउनु पर्यो।
2: अब कसैलाई मन पराउँदैमा बुद्धि बिग्रिया हुन्छ र बुवा?
0: ए यसको मतलब गाउँलेका कुरा सही हो, होइन त?
1: देख्नुभयो, मैले भगवतीले नभएको कुरा गरे होइन भने होइन तपाईँलाई।
0: ठुक्क मुर्दार, यही दिन देखाउनलाई तैँले आजसम्म बिहान नगरी बस्या होला होइन? अर्का कि स्वाइनीसँग नाम जोड्न अलिकति पनि लाज लागेन तँलाई?
2: अप्सरा अब आफ्नो श्रीमानसँग बस्दै बस्दिन भने हामीले एकअर्काले मन पराउँदा के गलत भएर गयो?
0: हेर सौगात, तँ मसँग यस्ता कुरा नगर। जे हुनु भइगयो, हामीलाई आफ्नो छोराको लागि त्यस्तै केटी चाहिँदैन, बुझिस्?
2: तपाईँले छोड भन्ने बित्तिकै छोड्न सक्ने हो र बुवा। म अप्सरालाई माया गर्छु र उसैसँग आफ्नो सम्पूर्ण जीवन बिताउने निर्णय गरिसकेको छु।

0: यो राजु फेरि रुन थाल्यो। ओ कसैले यसको गर्लफ्रेन्ड बोलाइदेऊ न, यो त रुँदा रुँदै मर्ने भयो यार।
1: अस्तिदेखि नै शिवरात्रिमा शिवजीको बुटी खाने भन्दै थियो, आज शिवजीको बुटी खाएपछि त आफ्नै बुटीलाई दुःख दिइरहेछ।
0: आज यसको बुट्टी भाँचिन्छ यार, यो त लास्टै गर्न थाल्यो त केटा।
2: घटुवा भन्ने चिज यस्तै, खाएको पनि थाहा नपाउने, लागेको पनि थाहा नपाउने, बुझ्यो नि त?
0: सम्झिँदै रुँदै गर्छ यार। ओ राजु, अलिअलि त त्यसले मालुलाई राख्दैन यार, कति एक्लो हुन्छ त।
2: ओए किसन, हे त त्यो गयो त।
0: ओए ओ राजु, पक म आउँदैछु है।
1: यसलाई धेरै खान नदे भनेको कसैले मानेनौ यहाँ त, मलाई नि त्यस्तै हुन लागिसक्यो यार।
2: के भयो तँलाई फेरि, कि तँ पनि रोजिनालाई सम्झेर रुन्छस् केटा?
1: त्यस्तो होइन क्या यार,
2: अब रोजिनाको यादले झम्म पाइरह होला तँलाई त।
1: के भन्नुभयो तपाईँले फेरि, होइन अहिले रोजिनालाई सम्झेर याद गरेर के पाउनु छ र?
2: पाउने जति त अस्ति भ्यालेन्टाइन डेमै पाइस होला नि।
1: के पाइन्थ्यो र, यसो हात छुँदा शरीरैभरि काँडा उठ्छन्।
2: कुरा बनाउँछन् होला, भित्रभित्रै कार्यक्रम सम्पन्न गरिसक्यो होला।
1: त्यत्रो मेरो आँटै कहाँ छ र?
2: ए आँटी नभएको पो। यहाँ त आयुष र रोजिनाले छरे डाँडाकी राखेनन् भन्ने हल्ला पो छ त केटा।
1: कसले चलाउँछ यार यस्तो हल्ला बेकारमा?
2: नभइकन त हल्ला पनि त चलेन होला नि, अब हावै नलागि पात त हल्लिँदैन क्या रे।
0: बल्ल गए यार।
2: अनि कहाँ लगेर छोडिस् त किसन त्यो राजुलाई?
0: कहाँ हुनु नि, त्यही त्यसकै घर अगाडि बसेको छु नि। पछि त्यसका भाउ कराउन थाले, म त भागिहालेँ नि।
2: ए आयुष, अघि के पो भन्दै थियौँ नि हामी?
1: छानु न यार दाइ नि कुरा,
2: भन्न भन् के हो।
0: कुन त्यो सहरे ठाँडाको
2: तैँले पनि थाहा पाए जस्तो केटा?
0: धेरै त थाहा छैन, अलिअलि मात्रै। त्यो होमस्टे कि के भन्या सुनेको थिएँ अलिअलि।
2: होमस्टे नै पुगिसकेको रहेछ त मान्छेहरू। के हो आयुष, मलाई ढाँटिस् कि क्या हो?
1: होइन यार दाइ, खासमा कुरा अर्कै छ के।
2: ए त्यो राजु फेरि आयो यार, जा ओ किशोर, जा त त्यसलाई पठाइदिए जा बाउ, जा यार, अहिले लफडा गर्छ त्यसले फेरि।
0: तेरी अब त यसलाई म घरभित्र हालेर आउँछु भने।
2: ल ल भित्रै पठाइदिए, लैजा बाउ लैजा। ल भन आयुष, खास कुरो के पो भन्दै थिइस्, ल भन् त अब।
1: तपाईँलाई किन झुट बोल्ने र दाइ, त्यस दिन रोजिनालाई होमस्टेमा बसौ भनेर चाहिँ भने आऊ मैले, तर रोजिनाले नो भनेपछि अरू केही भन्ने आँटै आएन। कुरो त्यही हो दाइ,
2: मलाई एकैपटकमा हुन्छ आइज भन्छ त नि, पहिलो पटकमा नआई भने पनि अर्को पटक चुप लागिहाल्छ नि। तर ट्राई गर्न छोड्न हुन्न के, मौनता नै स्वीकृति हो भन्ने कुरा थाहा छ नि तलाई।
3: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? यसको सही उत्तर हो 20 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बजाङबाट धर्मराज जोशी, खोटाङबाट युनिसा राई, बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज कार्ड जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? त प्रश्न पुनः एकपटक, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: महसुस गर्नु भएको छ कि छैन?
1: पहिला मेन्टेन गरियो नि त वेट, त्यसैले अहिले हल्का विक भएको हो के। अब डाइट पेले सबै ठिक हुन्छ,
0: तागत लाग्छ भनेर लोकल रक्सीलाई ज्वानोले झानेर खानु नै रहेछ।
1: अब त्यो एकजना साथीले खुकी सोच हुन्छ भनेर अनि तागत पनि लाग्छ भनेर सिकाएको आइडिया हो।
0: अनि लाग्यो त तागत?
1: के तागत लाग्नु, भमिट गरेर झन्डै मरिएन यार।
0: कस्तो भात मासु पनि रक्सीले नै पकाएर खानुपर्छ भन्ने सिकाएन त?
1: जोक नगर, तँलाई जति बेलै पिन झान्नुपर्छ होइन?
0: अनि मैले भने त कहिल्यै मान्नुहुन्न त।
1: तर के भनेको थिएछ?
0: मैले मेडिकल चेक गराउनु भने कहिलेदेखि हो भन्नु त?
1: त्यो चाहिँ भनेको थिएछ है, ठिकै हो।
0: अनि मैले भने समयमा चेक गराएको भए? अहिलेसम्म खोकी सोकी सबै निको भइसक्यो।
1: ल ल भयो, धेरै नसिका, अब आफ्नै स्टाइलमा गर्छु जे गरे नि।
0: मैले सिकाएको भन्दा पनि सुझाव मात्रै दिएको है, गर्ने नगर्ने त तपाईँको इच्छा।
1: मलाई वेट उठाउन सकेन भन्नेले आफूले चाहिँ कति उठाउँछ जस्तो?
0: तपाईँले अचेल उठाइदिन्छ त म नि उठाइदिन्छु हौ।
1: त रेगुलर आउनेले पनि त्यति मात्र उठाउँछस्?
0: म कहाँ रेगुलर आउँछु त नि, तपाईँ आउन छाडेछ त म पनि ब्रेक गरेको नि।
1: अनि अस्ति त रोहन दाईसँग जान्छु दिन दिनै भन्थिस् त।
0: ए त्यो त दुई चार दिन मात्रै गएको, पछि त्यस्तै परेर जानै छाडेको।
1: के त्यस्तै परेर, फेरि कसँग लफडा सफडा पो गरिस् क्या?
0: अरूसँग त के लफडा पर्नु र,
1: कोसँग पऱ्यो त?
0: अरू कोसँग हुन्थ्यो र? त्यही रोहनसँग परेको छ।
1: रोहनसँग रे, के गर्छ त्यो तोरीले? त्यो त तेरो एकदम मिल्ने साथी हो भन्थिस् त होइन?
0: के मिल्ने हुनु नि, मिले जस्तो गर्ने त सब त्यसका नाटक रहेछन्।
1: किन धुलाइ खान खोजे के हो त्यो मुलाले भन् त?
0: अब के भनौँ यार, त्यसको एउटा कुरा भयो पो भन्नु।
1: भन्न मुला, मसँग पनि भन्न अप्ठ्यारो मान्छस् तैँले।
0: त्यो अर्कै खालको छ के भन्ने बुझ्नु न।
1: कस्तो अर्कै खालको हो भन्?
0: त्यही यार, मलाई पुरै आफ्नो गर्लफ्रेन्ड जस्तो बनाउनु खोज्छ।
1: ए अनि तँलाई एकदम ब्युटी देखेर होला नि त?
0: ए जोक नगर न, यसले मलाई लास्टै तनाव गराएको छ यार।
1: किन
0: आफै बुझ्नु न, यसले मलाई के गर्नु खोजे होला, म नभाग्यो भए बर्बाद पार्थे त्यसले।
1: ए कुरा यस्तो पो मोला, बाहिर सोझो सिम्पल भए पनि भित्र त खत्तमै रहेछ नि त्यो मोला होइन?
0: अँ यार, पुरै साइको नि।
1: त पनि त्यस्तै रहेछस्, यसो जिमसिम गरे मान्छे मजाले घुमाएर एक दिनस् त्यसलाई।
0: भन्नुहुन्छ यार तपाईँ पनि कुरा गर्नुहुन्छ, के भन्ने भने टिमबाट निकालिदिन्छु भन्छ। कसैलाई भन्ने कि नभन्ने कि के गर्ने गर्ने, म त दिमागले काम गरिराखेन।
1: थैट, यस्तो कुरा पनि अरूलाई भन्छन् त? यस्तो कुराको कम्प्लेन गरिस् भने नि तेरो आफ्नै बेजत हुने हो। मैले भने मान्छस् भने नि त्यो कुरा त आफूसँगै राख, मसँग त भनिस् कसैसँग नभनिस् बुझिस्।

0: त मर नसकेको हैजाको तिउन
1: जाऊ त।
2: के भएर हुकेचिल बासी जसरी आन्द्रो चुट्ने गरी चिच्याएर कसलाई सराप्दैछ सह पार्दैमा बसेर?
0: कसैलाई पनि होइन।
2: लौ नानी, काको बाँस ल्याएर काटिस् तैले। के भनेदेखि माथि छता मकैका झुटेलाई सुकाउन राखेको बाँस त होइन यो?
0: टक्क ल्याएर यो बारदलीमा खेल्न आउँदा छोरी लल्ली भनेर बार लगाउन आँटेको यसैको?
2: ए अँ, तेरी छोरीले लल्ली भनेर काकादेखि किनेर ल्याएको बाँसको बलो चट चट काट्ने तैँले? के भनेदेखि भोलि तेरी छोरीलाई हिँड्न अप्ठ्यारो भयो हो भनेर भर्याङै भत्काउलास् उसो भयो तैँले, होइन?
0: अब गाह्रै हुने भयो भने त भर्याङ त के कोठे पनि भत्काउनु पर्ने हुन सक्ला नि त आमा।
2: ए अँ, त्यति सजिलो छ नि अर्काको खुन पसिना बगेको घरलाई जे पाए त्यही गर्नलाई? भुङ्रे खोलाबाट मरिमरि ढुङ्गा बोकेर ल्याएर बनाएको घर हो यो।
0: बित्थामा नरिसाउन न कि आमा, म तपाईँको छोरो पूर्णिका तपाईँकी नातिनी।
2: के भनेदेखि त मेरै छोरो, तेरी बुढी मेरै बुहारी हौ भने मेरा कुरा किन खान्नौ त तिमीहरू? हाँ,
0: त्यस्तो होइन कि आमा, अब तपाईँले पनि समय सुहाउँदो सल्लाह दिने, यी पनि मेरा छोरा बुहारी हुन् भनेर हाम्रो कुरा पनि खाइदिए के बिग्रिन्छ त? तपाईँ पनि हाम्रा पालामा यस्तो हाम्रो पालामा उस्तो भन्दै गरिदिनुहुन्छ त अनि?
2: अरू कुरा केही होइन, मलाई खालि त्यो जाबो भाडामा बस्नेले यसो गर्यो उसो गर्यो भनेर रातो दिन उसकै जपना गरेको फिटिक्कै मन पर्दैन।
0: होइन, कस्तो कुरा?

0: अब जगत दाईले अराको सिकाको राम्रो कुरालाई त राम्रै भन्नु पर्ला क्यारे
1: तँलाई मैले जन्माएको कि त्यो जगतियाको बुढाबुढीले म मरेपछि यो सम्पत्ति खाने त कि अरू कोही आमा भनेर दुई कौडीको मानमनितो राख्छौ भने के भनेदेखि मेरा कुरा खानै पर्छ तिमीहरूले अरू म केही जान्दिन
0: अनि तपाईँले पनि त कचकच कचकच गर्न छाड्नु पर्यो नि
1: के रे कचकच गरेर मैले स्वास्नी छोरा छोरीलाई धेरै नपुल पुल्या कज्याएर राख्न सि भनेको कचकच हुन्छ तँलाई
0: हरे अब जति बेला पनि मेरो गोरुको बारी टक्का भन्या छ बारी टक्का भन्या छ तपाईँको यही व्यवहारले नि आमा मोहन दाईले पनि घर छाडेर म यो ठाउँमा कहिल्यै फर्किन्न भनेर विलास नगर जानुभयो बुझ्नुभयो
1: अनि त पनि तेरो दाई जस्तै हुँदै गइरहेछस् होइन ऊ पनि स्वास्नीकै कुरा सुनेर टाढियो त पनि त्यस्तै भइसकिस् अब सानो छँदा लड्लान् कि मर्लान् कि भन्ने पिर ठुलो भएपछि चाहिँ मार्लान् कि भन्ने पिर जिन्दगी तिमीहरूकै पिरले बिताउनु पर्ने मैले अब
0: अब फेरि रुवावासी सुरु भए कुन दिन म पनि दाइले चाहिँ चटक्क यो गाउँ छोडेर चलिदिन्छु अनि कोसा रुने रुनु
1: रुन्न म किन रुने म जो जो जता जाने हो गए हुन्छ तिमीहरू कोही नभए पनि मलाई केही फरक पर्दैन जो जता गए पनि म मर्दिन बुझिस निमकली खत्रीले यो मासकोट एक्लै कज्याएर

0: अय्या
1: धेरै नै दुख कि क्या हो आमा?
0: अँ, ठाउँको फुट्ला जस्तो भइसक्यो।
1: तेल तताएर ठोक्दिउँ त?
0: खप्पी नसक्नु भएको छ, तेल ठोकेर के हुन्थ्यो खोइ?
1: औषधि नै खानुपर्ने हो कि?
0: औषधि भन्दा पनि यसो फुकफा गर्न पाए पो हुन्थ्यो भने। त्यो राजारामका बाउ विलासनगरबाट फर्केका छैनन् है?
1: पर्सितिर फर्कन्छन् भन्ने सुनेको थिएँ। अरे कस्तो दुःख दिएको होला, जस्तो बाउ उस्तै छोरी। आँगर
0: होइन, गाली गरेर बच्चाले खान्छ त, फकाएर खुवाउनु पर्छ।
1: फकाएर पनि के खान्थे? खाना खान त फिटिक्कै नमान्ने, यसलाई खुवाउन मात्र घन्टौँ छुट्याउन कसले सक्छ?
0: अब बच्चा त्यस्तै त हुने,
1: नखाने हो ल, नखाने भएन।
0: के केटाकेटी जस्तो होला यो इन्दु, बच्चाले खाना मानेन भनेर नखुवाएर हुन्छ? खुर्क फकाएर खुवा त।
1: होस् खान्न, यसले निन्द्रा लाग्यो जस्तो छ, बरु सुत्छे। खोइ मुखले यता चुठौँ।
0: त्यो नेत्री पनि यति बेलासम्म आएन है? त्यो भइदिएको भए रिठेकोमा भए पनि जा भन्न हुन्थ्यो। अलिअलि झारफुक त त्यो रिठेले पनि गर्थ्यो नि।
1: तपाईँको छोरो वा कता भट्टीतिर जाँड धोकेर बसिरह्यो होला।
0: ए इन्दु, जान त बरु तै भए पनि, त्यसलाई बोलाएर ल्या।
1: नानी सुत्न खोज्या छ, नानीलाई सुताएर जाउँला। अब
0: रात परिसक्यो, धेरै ढिला गर्यो भने त सुतिसक्ला नि त्यो।
1: सवारी भयो महाराज।
0: अरे रक्सी खाएर घर नआइज भन्यो होइन तँलाई? के सम्झाउनु बाबु भन् त?
2: धेरै खाएको होइन नि आमा, अलिकति मात्रै त खाएको।
1: त्यही त, भुइँमा खुट्टा टेक्न सकेका छैन, अलिअलि खाएको भन्न लाज पनि नलाग्ने।
2: बढ्दा बोल्छ,
0: टाउको दुखेर मर्नु भएको छ, तिमीहरू चाहिँ झगडा गरेर लडी मर।
2: ए आमा, मेरो प्यारी आमा, तपाईँलाई टाउको दुख्छ? आउनु न त, म मेचिदिन्छु। हुन्छ
0: दादा, छोरा आएर फुक्ने बोलाएर ल्याउँछ भनेको त।
1: अनि मैले लप्सीको माडा ल्याइदिनु भनेको थिएँ नि, ल्याइदिनु भयो?
2: माडा साडा
1: तिन दिन भइसक्यो लप्सीको माडा खान मन लाग्यो भने अब पेट पनि ल्याउन नसक्ने, यस्ता पनि लोग्ने रे।
0: होइन इन्दु, त के बाँकी, त्यो माडा साडा भोलि खायो हुन्न?
1: त्यति चाहिँ अब कुराको लागि पनि भोलि कि भोलि
2: भन्ने बित्तिकै सबैबाट पुर्याइदिनु पर्ने। कहिले यो गर भने आछ, कहिले त्यो गर भने आछ, बुढीको मान्छेकोमा।
0: त्यही त, त्यही बुढीको कुरा सुनेर आफ्नो मान्छेको अगाडि मेरो सम्म बेइज्जत गराइस्। अहिले ठुलो कुरा गरेर हुन्छ?
2: तेरो यही पानीले गर्दा मैले आज यस्तो दिन देख्न पर्छ, बुझिस? त्यो सौगाती त्यो त्यसले मलाई कामबाट निकाल्ने, त्यसको यत्रो हिम्मत
1: हो? नराम्रो जति त सबै मैले नै गरे त हो नि।
0: उसले गल्ती गरे कुरामा त गल्ती भयो भनेर मान्नु नि, तैँले गरेरै आज यो दिन देख्नु परेको। तेरो बुद्धि नबिग्रिया भए आज नेत्र यसरी बिग्रिएर हिँड्थ्यो?
1: त्यही त, भत्काउने बिगार्ने जति सबै मै त हो नि।
0: हेरिन्दु, घरलाई स्वर्ग बनाउने कि नर्क बनाउने भन्ने कुरा घरकी बुहारीको हातमा हुन्छ। आफूसँग जति छ उत्तिमै रमाउन सिक्नुपर्छ, बुझिस्? तँलाई सधैँ मिठो खानुपर्ने, जसले जस्तो लगायो त्यही लगाउनु पर्ने। तँलाई
1: लाउने खाने भनेकै उमेरमा त हो, सबैका पोइले जोइलाई भनेको पुर्याएरै राखेका हुन्छन्। जोइलाई सुखमा राख्नु पोइको कर्तव्य होइन?
0: भएसम्म त तँलाई नेत्रले सबै पुर्याएकै हो नि।
1: ऊ पुर्याए, त्यति चाहिँ अब 12,000 घर चलाउन त धौधौ हुन्थ्यो।
0: हेर इन्दु, आफ्नो कक्षा अनुसार चल्न जान्नुपर्छ, बुझिस्?
1: भन्नु र गर्नु फरक कुरा हो आमा। श्रीमानले मेरो आवश्यकता पुर्याउन सकेनन् भन्दैमा म दुःखमा बस्नुपर्ने भन्ने छ र?
0: त्यसो भए के, पहिले भनेको पुर्याउन सकेन भने त नेत्रलाई छोडेर जान्छेस?
3: नमस्कार, म असम जिल्ला तोरमाहाट गाउँपालिका वार्ड नम्बर 3 रतन बुढा। कार्यक्रम रुपे गुणाफल म निमित सुन्ने गर्छु, एकदम राम्रो छ, एकदम सन्देश मूलक कार्यक्रम छ। म मात्र होइन, घर परिवार अन्य टोल छिमेकलाई पनि मेलापा जाँदाखेरि, चौतारामा बस्दाखेरि, पानी ल्याउँदाखेरि, साथीभाइलाई कार्यक्रम रुते गुणाफल एकदम राम्रो छ भनेर मैले जानकारी गराउँछु। टाइम अलि छोटो भएको छ, टाइम अलि मिलाएर कार्यक्रम रुते गुणाफल ल्याउँदा राम्रो हुन्छ। धन्यवाद।
4: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसा नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 25।
2: ए निमगली दिदी, निमगली दिदी।
3: हजुर।
2: यतै आउनु न भने
3: के भनेदेखि तिमीहरू यता पो रहेछौ?
4: जाडा घामै प्यारो दिदी, त्यही भएर।
3: त्यो त हो। के भनेदेखि होइन, किन हो अलि यता सर न हिमा, होइन किन नुन खाएको कुखुरा चाहिँ निनाएर मुख बनाएको थियो त?
4: शरीरमा सन्चो छैन हौ दिदी,
2: यिनलाई बिसन्चो भएको नि धेरै हो त।
3: के भयो र? यसो जान्नेलाई देखाएको भए हुन्थ्यो त।
2: यिनलाई जान्नेलाई देखाउने भन्दा पनि अर्को समस्या भएको हो क्या। उनलाई मात्रै भन्दा नि यहाँको महिलाहरू धेरैको समस्या हो यो।
3: के पाठी घर खस्ने समस्या?
2: अँ, त्यही मैले नि डक्टरलाई देखाउन जाऊ भनेको माने होइन। अहिले त उपचार पनि हुन्छ अरे भने सुन्या हो।
4: अप्ठ्यारो लागेर नग कि, गाह्रै भयो, अब त जानु पर्ला।
2: जाऊ जाऊ बेलैमा, पछि झन् गाह्रो पार्ला।
3: अनि अरू कोही आउँदैनन् कि के हो त आज मिटिङ?
2: आउलान् नि बिस्तारी, सबै त्यही त हो नि, आफूलाई पैसा चाहिए मात्रै तातिन्छन् नत्र।
4: त्यो त हो। बरु निमकली दिदी, यसपालि चाहिँ मलाई पैसा चाहिन्छ है। मैले भन्न त अध्यक्षलाई पनि भनेको थिएँ।
3: अब उसलाई नै भनेको भए भइगयो नि त। के भनेदेखि मुख्य कुरा पैसा लानेहरूले फिर्ता गर्नु पर्यो।
2: सधैँ यो पैसा उठाउने लिने दिने मात्रै भोगे हाम्रो समूहमा। मलाई त चित्तै परिरहेको छैन क्या निमकली दिदी।
3: काम गर्न त खोज्या हो नि, एउटा सानो भए पनि भवन बनाऊ भनेको, कोही तातिँदैन। मैले त्यत्रो झगडा गरेँ त्यसको लागि, अरूलाई वास्तै छैन।
4: त्यो त अब हाम्रो हातभन्दा बाहिरको कुरा पनि भयो। अब पालिकाले बजेट नै छैन भनेपछि के गर्नु? पैसा उठाएर बनाउन सकिने कुरा भएन।
3: बजेट नहुने भन्ने कुरा हुन्छ र? त्यो त हामीलाई भनिदिएका हुन्, कमताका छन्, नबुझ्या हो र मैले?
4: अब छैन भनेपछि झगडा गरेर मात्रै भएन। बरु दिदी, पहिले जस्तो तालिमहरूको लागि चाहिँ पहल गर्नु पर्यो। फेरि अबको पालि चाहिँ म पनि तालिममा बस्छु।
3: हुन्छ, अहिले मिटिङमा कुरा निकाल न। अब पहिले तालिममा बस भनेर भनेकै हो, तिमीले चासो दिएनौ।
4: भन्नुभएको थियो भन्न त, अब त्यो बेला त्यस्तै भयो।
3: ए, मैले नि त्यही तालिम लिएरै धेर थोर अचारबाटै कमाएकी छु। सरलाले नि सिलाइ बुनाई तालिम लिएर त्यति राम्ररी टेलर चलाएकी थिए।
2: त्यो भन्दा नि मैले भनेको यसो कहिलेकाहीँ समूहबाट भ्रमण जाउँ, यसो रमाइलो गरौँ भन्न खोजेको। उता हाम्रो माइतमा आमा समूहबाट कहाँ कहाँ घुम्न जान्छ?
3: यस्ता कुरा त पहिले पनि उठ्यायो, कहीँ जाने भनेपछि सबै पछि अट्छन्।
2: खोइ कस्ता हुने यहाँका मान्छे त, साह्रै लोभी।
3: सबैले अरूलाई त्यस्तै देख्ने हो। के भनेदेखि आफूलाई पर्दा जोनी उस्तै हो।
2: किन रिसाउनु भा दिदी? मैले तपाईँलाई भने होइन नि।
3: अब कति भयो, मैले यसो एउटा नाचगानको कार्यक्रम गरौँ भनेको, कोही अघि सरेन।
2: हाम्रो दिदीमा नाचगानको रस अझै मर्या छैन है।
3: बुढी भयो र, नत्र निमकली खत्रीले के गर्थ्यो उमेरा, तिमीहरूलाई के थाहा?
4: बुढी भए पनि हाम्रो निमकली दिदीको तन्नेरीको भन्दा कमता जस छैन है।
2: त्यो त हो। दिदी मात्रै के, उत्सव पनि नाच नगाउन भनेपछि त दिदीकै बिडो थाम्ने खालको छ।
4: हो हुन त, तर आजकल उत्सव पहिला जस्तो रमाइलो नभएको कि जस्तो मान्छु है म त।
2: बुढी दुई जिउकी भा भएर हो कि त?
4: तिमी पनि जे कुरामा नै जिस्किन्छौ। निमकली दिदी, बुढाबुढीको ठुलै झगडा भएको हो र? रमा पनि अस्ति गुनासो गर्दै थिए मसँग।
3: त्यस्तो केही भएन, अब पहिले छोरालाई टुनामुना लगाएर जे भन्यो त्यही मान्ने बनाएकी थिए। के भनेदेखि अब अहिले उसको कुरा सुन्दैनन्, मैले जे भन्यो त्यही मान्छ, अनि नाना थरी कुरा गरी हिँड्छे नि।
2: त्यस्तो के गर्नु भयो र दिदी उत्सवलाई? हामीलाई पनि सिकाइदिनु नि, लौ न, आफ्नो छोरोलाई पनि त्यस्तै नगरी भएको छैन।

0: ए काकीलाई चामल केलाउनु कस्तो जाँगर लाग्यो?
1: 5-7 दिनलाई पुग्ने गरी चामल केलाएर राखेपछि पकाउने बेला सजिलो भयो नि त।
0: अनि काकालाई चाहिँ के भयो आज?
1: छिनछिनमा टोलाउनुहुन्छ। ए बुढा त कति तनाव लिरा भने?
2: तनाव हुँदैन त, हिजोदेखि छोरो घर नै आएको छैन।
0: सङ्गत बाबु कहाँ जानुभयो र?
2: खै त्यही तल पुष्पाको घरतिर गएर बस्या छ रे।
0: लौ म त माझकटतिर जानुभएको होला भन्ने सोचे। त्यही तल गएर बस्नु भने के काम परेर सौगात बाबुलाई?
1: के को कामले गएर बसे आउनु? आमा बाबुलाई घुर्की लगाएको नि, घर आउँदिन भनेर फोनसम्म पुष्पालाई गर्न लगाएको थियो।
0: किन नि?
1: हामीले कुसुमको बिहा गर्दिन लायौँ रे, बहिनीको बिहा नगरिदिने भनेर अडान लिएर बसेको छ।
2: त्यही त के गर्नु?
0: किन काकी, केटो चित्त बुझेन रे?
2: अब केटो के कस्तो छ भनेर सोधखोज गरे भए पो चित्त बुझ्ने नबुझ्ने हुन्छ भने? सोधखोज केही गरेको छैन, बिहा नगरिदिने भनेपछि नगरिदिने नगरिदिने, हाम्रो त केही कुरा सुन्ने नै होइन।
0: सौगात बाबुले पनि त्यस्तो भनेर त कहाँ भयो र? कि केटाको केही कुरो मन नपर्न पर्यो? चित्त नबुझेपछि पो दिन्न भन्न पनि सुहाउँछ त।
1: खालि बहिनीको बिहा गर्ने बेला भएको छैन भन्छ, कति सम्झाउ, दिक्कै लागिसक्यो।
0: कुसुम 15 वर्ष कि भइन होइन र काकी?
1: हो त, यही असारदेखि 15 लागेर आयो।
0: सौगात बाबुलाई बहिनी अझै सानै छे जस्तो लाग्यो कि क्या हो?
1: त्यही त भन्छ नि,
2: अब छोरीको जात एक दिन न एक दिन त बिहा गरेर पठाउनै छ। राम्रो घरबाट कुरा आएको बेला दिन पाए ढुक्क हुन्थ्यो भने।
1: अब त्यो सौगातले बिहा नगरिदिनु भन्दैमा हामीले आफ्नो कर्तव्य बिर्सिनु भएर?
0: त्यही त काकी,
1: हद गरे बिहा गरिदिए भनेर 1-2 महिना रिसाउला, बिस्तारै सबै ठिक हुँदै जान्छ। बहिनी खुसी भएको देखेपछि रिसाएर बस्ला र?
0: उमेर पुगेको बहिनीलाई बा आमाले बिहा गरेर पठाइदे भनेर रिसाउन त पाइएन है काकी। सौगात बाबुले जे सोचे पनि कुसुमको बिहा गर्ने उमेर चाहिँ भयो है।
1: किन नहुनु, त्यसको उमेरमा मैले मिरालाई पाइसकेका थिएँ।
2: इन्दो यहाँ हेर त, कोदालोको बिँड यतिको लामो पारे हुन्छ?
0: हुन्छ काका, अलिकति मसिनो बनाइदिनु है, मोटो भयो भने फेरि समाउने अप्ठ्यारो हुन्छ।
2: अब छोरी सानी छे भनेर बस्दा मिरा जसरी हिँड्दी भने के गर्नु? एउटी छोरीले समाजका अगाडि नाक काटेर गइहाले, अर्की पनि त्यस्तै भइदिए भने गाउँलेका अगाडि कसरी मुख देखाउनु?
0: त्यो चाहिँ हो है काका, सानाले ठुलाकै देखासिकी गर्ने त हुन्, त्यो उमेरका केटाकेटीको मनमा के छ भन्ने थाहा नै हुन्न।
1: त्यही भएर त मैले सौगातको बालाई कराएको कराइ छु त, सबै कुराले साथ दिए बेला आलटाल नगरौँ भनेर।
2: मैले कान्छीको बिहा नगर्ने भनेको छु र, घर व्यवहार सबै सम्हाल्ने छोराको कुरा सुनेको नसुने गर्न पनि त भएन।
1: चाहिने कुरा गरे भए पो सुन्नु, उमेर पुगेकी छोरीको बिहा गर्न नदिएर पाइन्छ?
0: बिहा गरेर अर्काको घर पठाउनु पर्ने जातलाई सधैँ आफैसँग राख्छु भनेर हुँदैन है काकी, बेलैमा व्यवहारमा पारिदिइहाल्नुपर्छ।
1: हो नि, अब हामीले कुसुम लेखापढी गरेर जागिर खाली भन्ने छैन, बरु बेलैमा व्यवहारिक बनाइदियो भने ढुक्कले बस्न त पाइन्छ।
0: छोरीको जातले लेखापढी गरेर जागिरै खाए पनि आखिर हुने केही होइन, अन्त्यमा गएर घर व्यवहार सम्हाल्नै पर्छ।
1: हो नि,
2: त्यसमाथि हाम्री कान्छी पढ्न मन पनि गर्दिन, अब त्यसलाई घरमै थन्काएर राख्नुभन्दा त?
0: त्यही त भन्दैछु नि मैले पनि, के थाहा पढ्न छोडे भने बुवा आमाले मेरो बिहे गरिदिन्छन् भन्ने सोचेर पो पढ्न नगकिन् कि, मलाई त त्यस्तै लाग्छ है काका काकी।
3: होइन यो चिसो मलाई मात्र हो कि तैँले पनि फिल गरिरहेछ स्यार? आयुष
4: मेरो त कुरै नगर, पुरै ग्रसित हो, यो चिसो भनेपछि सहनै सक्दिन
3: है। त झन् लास्टै भारे जस्तो यार, कि विवेक दाईको प्राण खान्छ जस्तो चिसो त नि केटा, धाइले खुकुरीले च्वाट्ट काटे जस्तो काट्छ बुझिस्?
4: यस्तोले चिसो काट्ने भए त म उहिले खाइदिन्थेँ दाई, अहिले पराठा र तात तातो सु खाएपछि आफै ठिक हुन्छ।
3: दाई 2 सेट परौठा भन्नुभयो होइन?
5: हो ती यही राखिदिनुहोस्।
3: हस्,
4: अनि सुप पनि भनेको थियो त, खै ल्याइदिनु भएन त?
5: हेर्नु न दाई, सुप त सकिएछ, यो जाडोमा सबैले सुपै माग्ने।
3: थै कस्तो आलु होटेल रहेछ यार, झन् यहाँ सुप खान पाइन्छ भनेर भन्दै आएको त झन्।
5: यो आलु होटल होइन क्या दाई, परौठा होटल हो, फेरि अर्कोचोटि आउँदा खाउँला नि।
3: कसो अचार पनि सकिएन छ, वाइफाईको पनि व्यवस्था छ, लेखेको मात्रै हो कि चल्छ पनि?
5: चल्छ दाई, जोइन गर्नु न भोजनालयमा।
3: अनि पासवर्ड?
5: त्यही छ, हेर्नु न।
4: ए पासवर्ड हेरेछ दाई, ए हो नि त, नो पासवर्ड, NOPASSWORD, यहाँ चाहिँ क्यापिटल है दाई।
3: ए खतरा पासवर्ड राखेछ त।
4: क्रिएटिभिटी नि दाई, पक्नु है, म नि जोइन गर्छु।
3: भयो दाई, भयो भयो।
4: यहाँको पराठा चाहिँ मिठो है विवेक दाई, काजु बदम हालेर बनाएको पराठा, तरकारीको झोल, ठेकीबाटै झिकेको दाई।
3: अह अरू सब ठिक छ? यो सुक्न भयो अलि राख्भो क्या।
4: ए यहाँ त विवेक दाई, भाउजूको टिकटक पनि रहेछ त।
3: को भाउजू भन्छ?
4: हेर्नु न आफै, कि चिन्नु भएन?
3: मुला उपमाको भिडियो देखाएर चिन्नु भएन भन्छ। उपमाको त म आँखाको परेला मात्रै देखेर नि चिन्छु, बुझिस्? भिडियो नचिन्ने कुरा हुन्छ?
4: साँच्ची तपाईँहरूको सेटिङ पनि दामी छ है, पुरै हिरो हिरोइन जस्तै।
3: मिलाउनु जानेपछि भइहाल्छ नि, तपाईँ पो बोल्नै सक्दैनौँ सर।
4: मलाई त के भएको के भएको दाई, आँटै आउँदैन भने। साँच्ची उपमा पनि तपाईँसँग यस्तै फिदा हो कि तपाईँ मात्रै?
3: किन, कुनै डाउट?
4: होइन, सोधे मात्र।
3: बिचरी पागल छे, तिमीलाई सास फेर्ने गाह्रो हुन्छ भन्न थालिसके
4: हो है। तर आज तपाईँहरूको खासै भेट भएको देख्दिनँ त,
3: मान्छे नै यहाँ छैन त।
4: कहाँ जानुभएछ त दाईलाई एक्लै छोडेर?
3: हिटौडा गएको छ सुटिङमा। बरु तेरो मुनुको के छ खबर, सुना न मलाई।
4: केही छैन, मलाई तपाईँको जस्तो कुराकानी मिलाउन आउँदैन।
3: ओहो, कुरा बनाउनु त खुब आउँछ है मुला घुसघुसे। बरु भन, डेटिङ गइस् कि गइनस्?
4: अहिलेसम्म फोन त गर्न मान्दैन, अझ डेटिङ भन्ने त सम्झिने पानी सम्किने मात्र हो दाई।
3: डेटिङ छैन, भेटघाट छैन, अनि त्यसले गर्छस् के त मुला मुनुसँग?
4: के गर्नु, त्यो गफ सफ गर्ने त हो नि।
3: सब त के गर्न पाउँथिस् र, गफ चाहिँ बाँकी नराखी गरिस् होला होइन? हाँसिस् त पुरै गिजै देखाएर, कुरो घत लाग्यो कि क्या हो?
4: घत लाग्ने कुरा गरिस् लागिहाल्छ नि दाई।
3: गफ मात्रै पनि के गर्छ स्यार, यसो कहिलेकाहीँ मनै हरर र हुने खालको फोटो पनि झिका न।
4: त्यो त पहिला यताबाट आफैले पठाउनु पऱ्यो रे, अनि बल्ल उताबाट हुन्छ रे।
3: वा रे वा, पुरै कुरा गरी भ्या रहेछस् त, अनि पठाइस् त।
4: छैन।
3: कस्तो फोटो चाहिँ मागेको रहेछ तेरो?
4: त्यस्तै अलि त्यस्तै त्यस्तै फोटो के दाई, बुझ्नु न।
3: केटी त खतरा भेटेको रहेछस् त, अनि पठाउनु पर्दैन त मुला?
4: यत्तिकै भनेको हो कि, फेरि पठाएपछि के सोच्ला?
3: हेर आयुष, केटीहरूले प्रायः यस्तै कुरा मन पराउँछ, नचिनेको मान्छेसँग त झन् एकदम सेफ फिल गर्छन्, बुझिस्? मैले भने मान्छस् भने उसले मागे भन्दा पनि अझै खतरा फोटो पठाइदिए, अनि पो कुरा अगाडि बढ्छ।
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? यसको सही उत्तर हो 4 पटक। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर, खोटाङबाट बबिता चामलिङ, सुनसरीबाट एडमन पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजयी हुनुभएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? प्रश्न फेरि एक पटक, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 91
2: हो। अनि त्यसपछि उनीहरूले डाडु र पन्युले भात खाएछन्।
3: डाडु र पन्युले भात खाएको रे।
2: त्यही त भने है, कस्तो होला डाडु र पन्युले भात खाँदा। अनि सन्देश, त पनि खान्छस् त?
3: नाइ, म त खादिन। अनि त्यसपछि के भयो भन्नु न।
2: पहिला तिमी मलाई अहिलेसम्मको कथा भन, अनि मात्र भन्छु क्या।
3: ल पक्नु है त। कुनै एउटा ठाउँमा विदेशी पाहुना आए, अनि पाहुनाले खाना खानु खोजे।
2: अनि अनि अनि के भयो?
3: अनि भात खाने बेलामा पाहुनाहरूले चम्चा मागे, किनकि उनीहरूले हातले खाना जानेकै थिएन।
2: हो, तर गाउँमा कुनै घरमा पनि चम्चा नै थिएन, किनकि गाउँमा चम्चाले खाने चलन नै थिएन।
3: नाइ नाइ, म आफै भने, म आफै भने कथा।
2: ल ल ल ल, भन भन भन।
1: कथा मात्रै सुनिरहने हो कि सुत्ने पनि हो? अनि यो चाहिँ उता आमासँग सुत्नु छोडेर यता किन आएको होला?
2: तिमी पनि अब जबरजस्ती सुत्न पठाएर पनि मान्छ त, होइन सन्देश?
3: म पनि बहिनीसँगै सुत्ने। बहिनीले मलाई कस्तो माया गरेर अँगालो मारे सुत्छ।
1: यति सानो पलङमा चार चारजना अट्नु पनि पर्यो नि।
2: ल अब नहटे, आजलाई भुइँमै ओछ्यान लगाइदेऊ न त। बाबर म भुइँमै सुत्छौ, तिमी आमा छोरी पलङमा सुत्नु, होइन त सन्देश? ए लौ, यो केटो त यहीँ पो निउदाउन थालेछ त। सन्देश हेर, यसै निदाछ यो केटो। कथा सुन्न पाए त्यसै त्यसै लट्ठ हुन्छ यो पनि।
1: अब तिमीसँग बस्न पाए, खेल्न पाए, सुत्न पाए, तिम्रो कुरा सुन्न पाए, कति खुसी हुन्छ कति। अघि पनि आमासँग सुत्न जान्न कि जान्न भनेर अड्डी कस्तै थियो।
2: अँ, मसँग पनि भन्दै थियो, हजुरआमा घुर घुर गरेर निधाउनुहुन्छ, मलाई कस्तो डर लाग्छ भन्दै थियो। आज जाऊ, भोलि अर्को पलङ ल्याएर बाबु र म त्यसमै सुतौँला भनेर पठाएको थिएँ। फेरि आएर ढोकामा लुकेर बसिरहेको रहेछ केटो।
1: ए हो र, बिचरा है।
2: हो त, मनी सुत्ने तरफ गर्दै थिएँ, कुनातिर खुसुर खुसुर खुसुर खुसुर गरेको छन् र हेरेको त सन्देश पो रहेछ। बिचरा कस्तो टिठलाक तनर बनाएर उभिरहेको, अनि बोलाएर कथा सुनाएको त टक्क लाएर मक्ख भइहाल्यो नि केटो।
1: सुरुदेखि नै बाउ छोरा बिच यस्तै मेलमिलाप भयो, कस्तो राम्रो हुँदो है।
2: अब त्यस्तो दुश्मनी नै के पो थियो र उसको र मेरो? त्यो त अब टक्क लाएर छोरो सुधार नजानिनस् भनेर मलाई उचाल्नेहरू आफ्नै थिए। उनीहरूका कुरा सुनेर बहकिनुसम्म बहकिएँ नि म।
1: भन्नेहरूले त जे पनि भन्छन् नि, विचार त आफै पुर्याउनु पर्ने हो नि।
2: गल्ती भयो नि तर मा, गल्ती भयो।
1: बाबुआमाको माया पाए छोरा छोरी कस्ता हुन्छन् भनेर जगत र ललिताको परिवारलाई देखेर पनि कहिले चेत फेरेन है।
2: त्यही त भने,
1: मायालु व्यवहारले मात्र कति फरक हुने रहेछ देख्यौ नि अहिले। त्यही भएर यो सबै देखेर म अब जागिर सागिर नखाने विचारमा पुगे। नत्र छोराछोरीले दुःख पाउँछन्, त्यसमा पनि छोरीले। आँखा नदेख्ने छोरी कसका जिम्मामा छोडेर जाने भन त?
2: के रे, तिमीले जागिर नगर्ने? म चाहिँ जागिर नगर भन्दिन रन, किनकि त्यो तिम्रो सपना हो। हेर, बरु बच्चा पछि त दुवैजना मिलेर हुर्काउला नि।
1: कसरी भ्याइन्छ उत्सव? तिम्रो ढावा कुखुरा गरेर दुई तिनवटा व्यवसाय छन्। आमालाई यो छोरी जन्मेदेखि नै मन पर्दैन, त्यसमाथि झन् यो आँखाको समस्या आइलाग्यो। मैले नगरे कसले गरिदिन्छ भन त तिमी?
2: छोराछोरी हुर्काउने जिम्मेवारी आमा एक्लैको मात्र पनि त होइन नि। बरु आलो पालो गरौँला, दुईवटा मध्ये एउटा काम छोड्दैला नि बरु म।
1: किन छोड्ने? बल्ल बल्ल राम्रो हुन थाले छ व्यवसाय। पैसा कति आवश्यक रहेछ भन्ने कुरा यत्रो थोक भोगेर पनि बुझा छैन र? तिमी व्यवसायमै ध्यान देऊ, छोराछोरीमै हुर्काउँछु भनी त राछु नि।
2: पैसा महत्त्वपूर्ण कुरा त हो र मा, तर सब थोक पनि त होइन रहेछ नि। अब छोराछोरी हाँसी खुसी हुर्काउन सके त्यही नै सबैभन्दा ठुलो सम्पत्ति हुने रहेछ। उसै पनि तिमीले धेरै गरिसकेकी छौ, तिमीले अब जागिर थाल, बच्चा पछि म हुर्काउला नि।

0: बड्डा चोरको पानी चाहिँ साह्रै मिठो
1: अनि मात्रै मिठो
0: अब त्योभन्दा मिठो कुरा त अहिलेसम्म चाख्न पाइएको छैन साँच्ची सौगात यहाँको लोकल एकदम मिठो हुन्छ भन्ने सुनेको थिएँ कि जाने हो आज
1: जान त हुन्थ्यो एक मात्रै आमा बुवाले थाहा पाउनु भयो भने त निको मान्नुहुन्न
0: आमा बुवालाई त बिटुलु भएको अहिलेसम्म थाहा छ कि छैन
1: कहाँ थाहा हुनु
0: ए त्यसो भए त चाख्न नै नपाइने भयो त
1: तपाईँ पिर नगर्नु न हिक्मत दाई म लुकाएर भए पनि एक बोतल पठाइदिउँला भएन
0: पक्का हो
1: अब म तपाईँसँग नहुने कुरा गर्छु त
0: मैले पनि घरमा लगेर लुकाएर खानुपर्ने हो खाएको थाहा पायो भने बुढी ठुसुको ठुसिन्छ क्या
1: त्यसो हो भने बाटोमै सकेर जानु दाई साँच्चै तल सन्त काकाकोमा पनि बोका छ भन्ने हुनुहुन्थ्यो एकपटक छिर्ने त दाई
0: एकछिन आराम गरेर जाउँ है दुई तिन घन्टा लगातार हिँडिसकियो
1: हुन्छ दाई गर्मी पनि धेरै छ
0: गर्मी अलि बढी भए पनि बड्डाचोर बडो रमाइलो ठाउँ रहेछ
1: सबैले त्यसै भन्छन् अनि सुनाउनुहोस् दाई वैवाहिक जीवन कसरी अगाडि बढ्दैछ
0: मजाले अगाडि बढ्दैछ हौ भाइ अरूको मात्र सुन्ने कि आफैले पनि अनुभव गर्ने सौगात
1: गरौँला नि बिस्तारै
0: अब पनि बिस्तारै भनेर भएन है सौगात कि म खोजौँ
1: भो दुःख नगरौँ
0: मलाई एउटा कुरा भन्छ सौगात
1: के दाई
0: तँलाई अझै अप्सरासँगै बिहे गर्छु भन्ने छ हो
1: अब आफूले माया गर्ने मान्छेसँग जिन्दगी बिताउन कसलाई मन लाग्दैन होला र दाई
0: एकपल्ट म कुरा गर्थ्यौँ त घरमा
1: अहिले होस् दाई अहिले मलाई मेरो काममा फोकस गर्नु छ बैङ्कको ऋण पनि तिर्नु छ बिहेको विषयमा पछि सोचौँला
0: त्यो पनि राम्रै हो टन्न पैसा कमाएर झ्याइ झ्याइ बाजा बजाएर बिहा गर्नुको मजै बेग्लै हुन्छ है सौगात
1: दाई पनि
0: साँच्ची तेरो अनुदानको पैसा आयो
1: आयो दाई त्यसैले गर्दा त अलिक सजिलो भएको छ दाई तपाईँलाई धन्यवाद है तपाईँले धेरै सहयोग गर्नुभएको छ नत्र नेत्र दाईले मलाई त डुबाइसकेका थिए
0: कस्तो खराब रहेछ नि तिनी
1: धन्न मलाई जनार्दन काकाले भन्नुभयो नत्र मैले त आँखा चिम्लेर विश्वास गरेको थिएँ तिनलाई जे भए पनि तपाईँले मलाई एकदम अप्ठ्यारो बेलामा सहयोग गर्नुभयो दाई तपाईँको यो गुण म कहिल्यै पनि बिर्सिन सक्दिनँ
0: ठिकै छ नि त माझकोटको फ्रेस हाउसमा राम्रा राम्रा खसी बोका पठाएर मेरो गुण तिर्नु नि त
1: दाई त्यो त तपाईँले भन्नै पर्दैन क्या
0: तँलाई मात्र होइन सौगात मलाई पनि यो काम राम्रो भइदियोस् भन्ने भएको छ पहिला जस्तो होइन मेरो पनि जिम्मेवारी थपिएको छ एउटा दिएको काम भए ढुक्क हुन्छ भन्ने छ अब काम गर्दै जाउँ कस्तो हुन्छ
1: यसै कामका लागि भनेर दिनरात खटिएका छौँ मलाई त राम्रै होला जस्तो लागेको छ दाई
0: आशावादी हुनु राम्रो कुरा हो भन्छन् तर यसपटक पनि तैँले सोचे जस्तो भएन भने के गर्छस् त सौगात
2: अनि आयुष इसे सरसँग भेट भयो त तिम्रो
3: छैन छैन सर क्लासमा जानु भएको रहेछ केही टाइम कुर्नुपर्ने हो त्यही भएर म त एकछिन क्यान्टिनतिर आइदिएको
2: ए अनि खासमा चाहिँ किन रहेछ इसे सरले भेट्न खोजेको तिमीलाई
3: खै त्यही प्र्याक्टिस कस्तो भइरहेछ अब गेम पनि आउनु थाल्यो भनेर हो कि अहिले भेटेपछि थाहा होला नि अनि तिम्रो पनि सर आउनु भएको छैन आज
2: सर त आउनु भएको छ आउन त तर खोइ किन क्लासमै जानु भएको छैन
3: ए अफिसमा के काम भएर हो कि
2: त्यस्तै केही होला अनि प्र्याक्टिस त त्यही त होला नि होइन घरमा बसी बसी
3: कहिले घर कहिले पर यस्तै भइरहेछ
2: भन्नाले
3: भन्नाले कहिले घरमा कहिले ग्राउन्डमा भने नि
2: ए अनि रोहनसँग ग्राउन्डमा जान थाल्यौ
3: घरमै आएर जान्छस् कि नाम काट्दै भन्न थाल्यो नगर के गर्नु
2: गएको त राम्रो त हो नि घरमै बसेर सिक्नुभन्दा जानेसँग सिकेको धेरै सिकिन्छ नि अहिले फेरि खेलाडीको सबै जिम्मा त्यसैलाई दिएको रहेछ क्लबले
3: त्यही भएर त हैरान भयो त
2: किन हैरान मान्छौ खुरुखुरु गएर प्र्याक्टिस गर्न छाडेर
3: त्यसको अनुहारै हेर्न मन लाग्दैन कसरी जानु खुरुखुरु प्र्याक्टिस गर्नु
2: किन
3: किन भन्ने अब त्यस्तै त हो नि सबै कुरा भनेर के साध्य लाग्ने रहेछ र
2: फेरि कुरा घुमाउन थाल्यो अचल तिमी खालि यस्तै कुरा गर्छौ खासमा तिमीलाई के भएको छ भन त
3: के भएको छ भन्नु के भएको छैन भन्नु
2: खै खै खै उता फर्क त ए थाहा पाएँ मैले पनि
3: के थाहा पाएँ भने के हो र
2: भइहाल्यो केही होइन
3: खुसबु के थाहा भयो भन त
2: केही होइन। हिजो अस्ति तिमी कहाँ गएको भन त?
3: हिजो अस्ति कहाँ जानु र? त्यो प्र्याक्टिसमा गयो अनि घरमै बसे, अन्त कहाँ जानु र?
2: हिजो घरमै थियौ तिमी, झुट बोल्छौ?
3: किन झुट बोल्नु त फेरि, कहीँ गएको त छैन।
2: अनि अस्ति चाहिँ?
3: अस्ति पनि त घरमै थिएँ नि। कुरो के हो भन त, तिमीले यसरी पुलिसले सोधेको चाहिँ किन सोधिराखोस् भयो?
2: सोध्न मन लागेर, तिमीले मलाई कति कुरा लुकाउँदो रहेछौ भनेर बुझ्नलाई सोधेको नि। अझै के लुकाएको छैन भनेर भन न।
3: त्यस्तो केही छैन भने
2: तिमीलाई त्यस्तो हुँदा पनि चेत खाएन है? अझै केटीकै चक्करमा घुमिरहेको छौ तिमी? तिमी त सङ्गत गर्न खालको मान्छे होइन त।
3: तिमीलाई जे इच्छा छ भन यार, तर मैले खासै त्यस्तो के गरेँ जस्तो त लाग्दैन।
2: त्यसमा त्यो घाँटीमा के हो भन त?
3: घाँटीमा
2: अझ थाहा नपाए जस्तो गर्छ।
3: लो के छ र?
2: तिमीले जे गरेको त्यसकै प्रमाण छ। पख इ थाहा पाए बोल, के हो यो?
3: ए यहाँ त साँच्चीकै डाम पो बसा रहेछ त।
2: बलबलेको डाम बस्नुपर्ने साँच्चीकैको बसा रहेछ होइन, घरै बसेर यस्तो पो हुँदो रहेछ त अझै।
3: जो यो तिमीले सोचे जस्तो होइन है खुसबु।
2: आफै भयो होला नि होइन, कुरा बनाउन त कति जानेको, अझ त्यस्तो होइन रे। कस्तो हो त
3: खुसबु यो?
2: के भयो, बोल्ती बन्द भयो कि गएको ठाउँ पनि थाहा पाएन?
3: कुरा नबुझी गाली नगर न खुसबु, मबाट केही भएको छैन।
2: तिमीबाट केही भएको होइन भने यो कसरी भयो त? आफै उडेर आएर चप्क्यो?
3: ए तिमी जे भन, यसमा मेरो केही दोष छैन।
2: उसमा एउटा कुरा भन त।
3: के?
2: तिम्रो परिवारमा सबैभन्दा धेरै कसको माया लाग्छ?
3: बहिनीको, मम्मीको, बाबाको, सबैको लाग्छ, किन र?
2: ल ठिक छ, यदि तिमीले यो सबै गरायो होइन भने, न त त्यसै मम्मीको कसम खाएर भन त मैले केही गरेको छैन भनेर सक्छौ?
3: मलाई विश्वास गर न खुसबु, मान्छे यहाँ कस्तो अप्ठ्यारोमा परिरहेछ, झन् त्यसमाथि तिमी तनाव थप्छौ यार।
4: नमस्ते, म कैलालीबाट अशोक चौधरी बोल्दैछु। रोपे गुना फल टिम, तपाईँलाई धेरै धेरै धन्यवाद, यस्तो राम्रो प्रोग्रामहरू ल्याउनु भएको छ। नाटक समाजलाई जनचेतना दिने खालको नाटक चाहिँ छ, मलाई एकदमै राम्रो लाग्यो र नाटकहरू म नछुटाइ सुन्ने गर्छु होइन। अहिलेसम्म सिजन वानदेखि सिजन टूसम्म एउटा पनि एपिसोड चाहिँ मैले छुटेको छैन सुन्न। सोसियल मिडियाहरूबाट चाहिँ मैले सुन्ने गर्छु, एफएममा सुन्न नपाएको अवस्थामा होइन। जगत ललिताको रोल चाहिँ मलाई एकदमै राम्रो लाग्छ उहाँहरूको, र आउँदो दिनमा पनि नाटकले एकदमै धेरै सफलता पाओस् यही भन्न चाहन्छु।
5: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले शुरू गरेको छ? यसको सही उत्तर हो रंगमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार आजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क सय।
2: मलाई न कसैको दया चाहिएछ न कसैको माया, लरक्क पारेर चिल्ला कुरा गर्न नआएया कोही पनि। सबैले छोडेर गए नि, बरु त्यो बिरालो छ मसँग, त्यही आउँछ लुटपुटिन्छ मसँग।
3: ज्यान कलर यस्तो भइसक्यो, घमण्ड भने अझै उस्तै छ यो बुढीमा। ए सन्देश बाबु, त्यो फलफुल ऊ त्यो टेबलमा लराख्थे त जा।
4: हस् हुन्छ। ए हजुरआमा, स्याउ खानु।
2: पर्या छैन तिमीहरूको फलफुल सलफुल, माया गरे जस्तो धेरै नाटक नगरे क्या।
4: स्याउ दिँदा पनि हजुरआमाले किन गाली गरे होला?
3: किन यति साह्रो अकड हुनु मन लागेको आमा तिमीलाई?
2: म छुट्टै यस्तै त, जीवनभर कसैसँग झुकेर गिरेर बस्न जानिन। के भनेदेखि यो उमेर आएर तिमीहरूले कज्याएर कजिन्छु र म मरे, बरु यही ओछ्यानैमा मरौला।
3: ल ल, मर्न त एकदम सबैले मर्नु पर्छ नि आमा, म पनि मर्ने नै हो, तर सबैको राम्रो भएर मर्ने कि छिछि दूर दूर खपेर मर्ने भन्ने कुरा मात्र हो आमा।
2: लु लु भो, धेरै नसिका मलाई।
5: उच्चो नानीले समात्यौ न, माथि काम गर्नै दिइन कि।
6: अब अब छोरी, यता आऊ यता आऊ, मामुलाई काम गर्न अप्ठ्यारो भरे क्या।
5: घरबाटी धुलो र फोहोर मात्र रहेछ, भान्सामा त झन् कति दिनदेखिका जुठा भाँडा समेत यत्तिकै छन्। म सफा गरेर आउँछु है उच्च।
2: छोडेर गएकाहरूलाई अचानक के को माया उर्लेर आयो नि, धेरै स्वाङ नरचाओ। के भनेदेखि बुढी जिम्दैछन् कि मरी भनेर हेर्न आएका हौला, देखिहाल्यो। अब जाऊ यहाँबाट तिमीहरू।
7: आमा पनि के भन्नुहुन्छ? हुन्छ,
3: उमेर छँदा पैसा छँदा हो कि आमा घमण्ड गरेको पनि सुहाउने। अब त सुहाउन न तपाईँलाई, त्यसमाथि रोगी ज्यान यस्तो मोटी ज्यान।
2: सानैदेखि दुखै खेपेर हुर्किएको ज्यान हो, बोलसम्म पनि तेरा बाले के भनेदेखि दिनुसम्म दुःख दिएकै हुन्, अहिले बुढेसकाला छोराहरूले दिँदैछौ। दुःखकै सिरक ओढेर दुःखकै सिरानीमा प्राण जाने लेखेको रहेछ त, के गर्नु।
3: आमा, आमालाई सन्चो छैन क्या?
4: हजुर आमा, हलिस खाने उता बट्टामा छ।
2: खान्न खान्न, त मेरो काले नाति, तँलाई कति माया गर्थे मैले, तँ पनि बिरानो भइस। तेरा बाउले सिकाएको होला नि होइन र, मेरो नजिक नपर भनेर।
4: बाबाले जस्तै त केही भन्नुभएको छैन।
3: केटाकेटीसँग जे पायो त्यही कुरा किन गर्नुहुन्छ कि आमा? म अझै भन्छु, छोरीको जन्मदिनका दिन जे भयो भयो, तपाईँले बिर्सिने हो भने म पनि बिर्सिन्छु आमा। अब नाति नातिना मेरै हुन् भन्नुहुन्छ भने तपाईँले दुःख पाउनै पर्दैन, होइन भन्नु त।
2: तैँले पटक पटक मलाई निचो देखाएर किन कुरा गर्छस्?
3: लाएर लाएर
2: के भनेदेखि त यहाँ मलाई यसै गरी खसालेर बोल्न आएको हो
3: कि भनेर? मैले
2: यसो गर्नुभयो भने, उसो मान्नुभयो भने, तेरो शर्त मानेर तँसँग बस्ने म तेरो दासी हुँ र?
3: लाएर लाएर,
2: तँलाई मसँग बस्न मन भएन, घर छोडेर गइसकिस्। मलाई तिमीहरूको आश भरोसा साथ सहयोग केही चाहिएको छैन, भनिसके त मैले, फेरि पटक पटक किन जिस्काएर आउँछौ तिमीहरू?
3: भयो नि त भयो आमा, अब आउँदा पनि आउँदैन कहिल्यै म।
2: तँलाई कसले आइदो भने छ रे? म एक्लै भयो नि खुसी छु यहाँ, तिमीहरू कोही चाहिएको छैन मलाई।
3: हेरौँला हेरौँला,
2: तिमीहरू म मरेपछि लास उठाउन पनि आउनु परेको छैन यहाँ।
8: सौगातका बुवा, ए सौगातका बुवा,
9: होइन किन गराउँछ यो?
8: तपाईँले मलाई पात गाँच्ने सिन्का चिरिदिन्छु भने होइन भने?
9: त्यो सिन्का चिर्न कति बेर लाग्छ र? अहिल्यै चिरिदिन्छु, खै कहाँ छ?
8: ऊ त्यो खोपामा छ। साँच्ची तपाईँले बहिनीहरूलाई श्राद्धको लागि निम्ता गर्नुभयो कि नै?
9: ला,
8: यो बुढोको त केही कुरामा पनि भर नहुने भयो।
9: होइन ए, कति कराउँथेस, बिहानै गरिसके
8: अनि किन ला भन्यो त?
9: कहिले काहीँ त हामीलाई पनि रमाइलो गर्न मन लाग्छ ए।
8: त्यही त, रमाइलो गर्ने उमेर छ अब।
9: होइन ए प्रेम कुमारी, त यसो उसो गर्यो उमेरमा किन आउँछेस भन् त, रमाइलो गर्न पनि उमेर चाहिन्छ र?
8: चाहिँदैन चाहिँदैन, काम गर्न परे मात्रै पो उमेर चाहिने, जिस्किन त जति बुढो भए पनि सकिहालिन्छ नि होइन?
9: शरीर पो बुढो भयो, मन त अझै 16 वर्षको जस्तै छ गाँठे।
8: अब फेरि तपाईँ सुरु नआउनु है, खु फुरुफुरु काम नगरेर छिटो गर्नु।
9: गर्दैछु त, लायो सिन्का यसले गाँस्दै गर।
8: यति पात गाँसिसकेर श्राद्धको किनमेल गर्न तल बजार जाउँ भने?
9: जाबो त्यति किनमेल गर्न पनि त्यति तल जानुपर्छ त? उत्तमको पसलमा पाइहालिन्छ नि सबै कुरा।
8: होस्, तिनीहरूको पसलमा त जाँदिन। सौगातले कञ्चनको बिहे हुन दिएन भनेर राम्रोसँग बोल्दा त बोल्दैनन् तिनीहरू।
9: अब के गर्छस् त, तेरो छोरो त्यस्तै छ। साना बिहे गर्यो भने दुःख पाइन्छ भन्दै हिँडेर सारा गाउँलेसँग दुश्मनी मोलिसक्यो।
8: खै, अर्का घरको कुरामा त बोल्न मिल्दैन भनेर कति सम्झाउँछ, जति भने पनि टेर्छ।
9: अरू कुरा जे भने पनि मान्छ, यही कुरामा चाहिँ अटेर भएर बस्छ। के हो के हो, होस् छोड दे, अब एउटै कुरा कति लिएर बस्नु, त्यसलाई जे मन लाग्छ त्यही गरोस्।
8: अँ, तपाईँलाई मुख लगाइदिए मात्र हुन्छ, गर्नुपर्ने सबै मैले हो, तपाईँले गर्ने होइन।
9: ए बाबा, के गरिनँ मैले, घर व्यवहारको सबै काममा तँलाई सघाएकै छु।
8: त्यसो भए पात तपाईँ गाँस्नु न त, म श्राद्धको किनमेल गरेर आउँछु, हुँदैन?
9: यस्तो टन्टलापुर घाममा के किनमेल गर्न जान्छेस्? भरे भरे शीतल फर्केसी जाँदा भइगयो त।
8: तपाईँले भने जस्तो हुन्छ, शीतल खोज्नु थाल्दा घरको काम बित्दैन। कुसुम भइदियो कि भए पनि त्यसलाई भात पका भनेर जानुहुन्छ, ऊ पनि खालि कवितै भनेर हिँडिरहन्छे।
9: अनि विलासनगरबाट कहिले आउँछन् रे तिनका दाजु बहिनी?
8: भोलि आउँछन् रे।
9: त्यसो गर्न त, भरे भात म पकाउँला, तँ किनमेल गर्न जानु हुन्न।
8: ओहो, आज त अचम्मै भयो त, बिहे गरेको यत्तिका वर्ष भयो, कहिले भात पकाउँछु भनेर भनेको सुनेको थिएन त।
9: किन छैन, आमा हुँदा हप्ताको एक दिन ठेक्कै थिएन र मेरो?
8: हो त है, भात पकाउन तम्सने भनेर स्वाइनी भित्राइसकेका छोरालाई लाठो लिएर लखाट हुन्थ्यो आमा।
9: कम त सताउँथिन् हाम्रो आमोई।
8: त्यही त।
9: ए प्रेम कुमारी, रेडियोको आवाज ठुलो पार पार, समाचार सुनौ।
7: नमस्कार, दिउँसो 2 बजेको हाइलाइट खबर। छोरी
8: तलाउँदै खप्पिस हो हाम्रो आमा।
9: ल भयो भयो, एकछिन अब समाचार सुन्न दे।
7: विगत 3 दिनदेखि हराइरहेको सङ्कटा देवीको सुनको मूर्ति मन्दिर छेउको जंगलमा भेटिएको छ। मूर्ति चोरी गर्नेको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जानकारी दिएको छ। आज भएको प्रदेश स्तरीय कविता प्रतियोगितामा सल्यानकोट गाउँपालिका 3 बड्डा चौरकी कुसुम लेखक विजयी भएकी छिन्।
9: ओइ प्रेम कुमारी,
7: यस प्रतिस्पर्धीलाई पछाडि
9: कतै यसले भनेको मान्छे हाम्रै कान्छी त होइन?
8: बड्डा चौरको कुसुम लेखक भनेको त हाम्रै कान्छी त हो नि, अरू को छ र?
9: त्यसो भए कान्छीले त्यत्रो प्रतियोगिता जिति त?
8: नजिते भए समाचारमा आउँथ्यो त।
9: ओहो, हाम्री कान्छीको नाम समाचारले नै लियो बाबा।
8: त्यही त।
9: हेर त प्रेम कुमारी मेरो छाती, कुसुमले आज सबैका अघि मेरो शिर नै ठाडो बनाइदिए।
10: आजका हाम्रा प्रमुख अतिथि राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का पनि यहाँ आइपुग्नु भएको छ। मलाई जोरदार तालीले स्वागत गरिदिन हार्दिक अनुरोध गर्दछु। सम्मान गर्दै स्वागत सहितको आफ्नो छोटो मन्तव्य राखिदिन यस क्याम्पसकी छात्रा हाम्रो क्रिकेट खेलाडी खुशबू खत्रीका बुवा मोहन खत्रीलाई हार्दिक अनुरोध गर्दछु।
11: यहाँ उपस्थित हुनुभएका सबैजनालाई नमस्कार। हामी आमा बुबाहरू जहिले पनि छोराछोरी भविष्यमा गएर यस्तो गरिदिए हुन्थ्यो उस्तो गरिदिए हुन्थ्यो भनेर सपना देखेका हुन्छौँ। अब मैले नै हेर्नुहोस् न, मेरो छोरीलाई धेरै पटक क्रिकेट खेल्नबाट रोकेका थिए, तर मेरी छोरी खुशबू आफ्नो इच्छा र अडानमा बसिरहिन्। तर आज मेरी छोरी ऊ पारस खड्कासँग एउटै मञ्चमा सँगै बसेको देख्दा म यति खुसी छु कि रुम्की हाँसौँ कि के गरौँ के नगरौँ जस्तो भइरहेछ। आज खुसबूले प्रमाणित गरेकी छिन् मैले त्यस दिन मेरी छोरीलाई क्रिकेट खेल्नबाट रोकेको भए आज मेरी छोरीले न यो अमूल्य अवसर पाउने थिइन् न मैले सम्मान पाउने थिइन्। आज यो बुढो भएको बाबुलाई सम्मान लिने अवसर दिलाइदेऊ खुशबू, तिमीलाई धेरै धेरै धन्यवाद। अनि यो सम्मान दिने यस क्याम्पस र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
10: बुवालाई धेरै धेरै धन्यवाद। अब भने म आजका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सफल कप्तान पारसीलाई आफ्नो भनाई राखिदिन हुन हार्दिक अनुरोध गर्दछु।
12: बाउको भाषणले छोयो जस्तो छ कि।
13: नमस्ते विलासनगर। आज यहाँ आएर तपाईँहरू समक्ष बोल्न पाउँदा मलाई पनि निकै खुसी लागेको छ। अघि मोहन बुवाले बोल्दै गर्दा मेरो आँखा पनि रसाएका थिए। हो, मलाई के लाग्छ भने गुड प्यारेन्टिङ त्यो हो जहाँ प्यारेन्ट्सले आफ्नो इच्छा चाहना र रहर अनुसार होइन कि आफ्नो छोराछोरीको क्षमता चाहना बुझेर त्यसै अनुसारको सिकाइ वातावरण बनाइदिन सक्नुपर्छ। उनीहरूको गाह्रो साह्रो अप्ठ्यारोमा सहजीकरण गरिदिनुपर्छ, साथी बन्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने कुनै खेल छोराले खेल्ने अनि कुनै खेल छोरीले खेल्ने भन्ने त्यस्तो कहीँ पनि हुँदैन। यो कुरा पनि हामी सबैले बुझ्न जरुरी छ। यस्ता कुरा भनेको समाजमा विभेद ल्याउने खालका कुरा हुन्। हामी सबैको चाहना यो छ कि हाम्रो समाज विभेद रहित बनोस्। मैले यहाँ युवा खेलाडीहरू जो मञ्चमा बसिरहनु भएको छ जस्तै आयुष भाइ अनि खुसबु बहिनीको खेलको बारेमा मैले पटक पटक सुनेको छु। उहाँहरू एकदम मेहनती हुनुहुन्छ र राम्रो क्रिकेट पनि खेल्नुहुन्छ। मलाई एकदम खुसी पनि लागेको छ कि उहाँहरू दुईजना विलासनगरबाट राष्ट्रिय खेलाडी छनौट क्याम्पमा पनि पर्नु भएको छ। म उहाँहरूलाई अल द बेस्ट भन्न चाहन्छु र अन्य युवा साथीहरूलाई पनि नेपाली क्रिकेटलाई माथि उठाउन लागि पर्नुहोस् र नेपाली क्रिकेटलाई माया गरिरहनुहोस् भन्न चाहन्छु। अन्त्यमा मलाई यहाँसम्म बोलाएर मेरा भनाइराख्ने मौका दिनुभएकोमा यस कार्यक्रमका आयोजकप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूसँग विदा माग्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच।
14: समयलाई पनि व्यवस्थापन गरेर हामी बीच महत्वपूर्ण कुरा राखेर जानुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब भने म यस कार्यक्रमलाई समापन गर्न तर्फ लाग्दैछु।
12: आज त हेर त आयुषसँग फोटो खिच्नेको पनि क्या भिड छ है।
15: ए के भो, ओइ त्यो आयुष स्टेजबाट तल झरे त।
12: ला के भो त्यसलाई, जाउँ हिँड चाँडो जाउँ।
16: मेरो नाम चाहिँ निशान थापा हो र मेरो घर दैलेख जिल्ला हो। रोकवे गुना फलको नियमित श्रोता हुँ र म चाहिँ कक्षा दसमा अध्ययनरत विद्यार्थी पनि हुँ। यो चाहिँ अभिभावक र बालबालिकामा आधारित रेडियो कार्यक्रम पनि हो र म गाउँघरका सबैलाई यो कार्यक्रम सुन्नको लागि पनि सल्लाह दिने गर्दछु। हामी जस्तो विद्यार्थीहरूको लागि र यो आफ्नोमा आएका केही समस्याहरू कसरी समाधान गर्ने, गलत साथीको सम्बन्ध गर्दा कस्तो हुन्छ, किशोर अवस्थामा कस्ता परिवर्तन देखिन्छन्, के गर्ने भन्ने एकदमै राम्रो कार्यक्रम रहेको छ।
17: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सयुत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 89।
2: हेलो हजुर आन्टी, ए ल ल म एकछिन आइहालेँ। अँ हुन्छ हुन्छ हजुर, राखिदिनु न। ए हस् हस् हुन्छ।
3: कसले फोन गरे रोजना?
2: घरबेटी आन्टीले, पानी पर्न थाल्यो, लुगा बाहिरेछन् कता हो भनेर।
3: उहाँलाई उठाइदिनु भन नि त, उठाइदिनु हुन्न र?
2: भन्दिनँ, अब त हामी पनि गइहाल्ने त होला नि, होइन र?
3: तिमी जति बेला पनि घर जान्छु जान्छु मात्र भन्छौ, आफूलाई यहाँ कति धेरै कुरा गर्नु छ।
2: कुरा त मलाई पनि गर्नु छ, धेरै कुरा गर्नु छ तिमीसँग।
3: भन नि त त्यसो भए, के कुरा गर्नु छ?
2: तिमी अचेल किन निराश देखिन्छौ पहिला त्यो भन त मलाई, के भएको छ तिमीलाई?
3: मलाई

0: त्यो त प्र्याक्टिसमा पनि आउँदैनौ त, कता गायब हो र?
1: यतै छु, कहाँ गायब हुनु र? ल जरुजिन हिँड,
0: कहाँ जानला? यहाँ तिमीसँग गेमको कति सिक्रेट कुरा गर्नु छ, एकछिन बस न।
2: उसो भए तपाईँहरू गफ गर्नु, म चाहिँ जान्छु।
0: हुन्छ, बाई बाई रोजिना। हाम्रो यहाँ यसो पर्सनल पनि छ, एकछिन टाइम लाग्न सक्छ है।
2: ल त म गए।
0: बाई बाई। अनि आयुष, के हो तिम्रो तरिका?
1: दाई मलाई अलि सम्झो थिएन त्यही भएर।
0: अनि कल ब्याक चाहिँ किन नगरेको त?
1: तपाईँको फोन आयो कि थाहा पाएन त?
0: अब त मेरो फोन आएको, मैले बोलाएको थाहै पाउँदैनौ तिमीले, पछि पछि मलाई पनि चिन्न छोड्छ होला है।
1: त्यस्तो होइन हो दाई।
0: कस्तो हो त? तिमी यस्तै गरी मसँग टाढा टाढा हुन थाले छौ होइन? यदि टाढा भयो भने पछि टुर्नामेन्टमा जाँदा मैले तिम्रो फाइलमा साइन गरेन भने।
1: लो अब बिरामी भएपछि के गरौँ त मलाई?
0: यसरी होटलमा घुम्दा केही हुँदैन, अनि प्र्याक्टिस गर्न आउँदा चाहिँ बिरामी हुन्छ होइन? खासमा तिमीलाई भएको चाहिँ के हो भन त?
1: केही भएको छैन, कहिले काहीँ त साथीहरूसँग घुमिन्छ नि।
0: हेर आयुष, लास्ट टाइम भन्दैछु, मलाई खेलाडी अनुशासित र मेहनती भएको मनपर्छ, घमण्डी भएको होइन। भोलिदेखि प्र्याक्टिस गर्न आउने, पछि फेरि मैले टिमबाट तिमीलाई निकाल्दा तिमीले पछताउनु पर्ला नि भनिदिएको छु मैले।
3: ए ल, टक्क लाएर यताबाट ठोक्ने, उताबाट तान्ने है त।
4: यो चाहिँ यताबाट घुसाउने, उताबाट तान्ने रहेछ, कुरो बुझिहाल्ने।
5: ओ हरि दादा काका, आफूले तान्ने र घुसाउने थाहा पाएँ भन्दैमा पछाडि बस्न छेक्दिने? अलिकति सर्नुहोस्, छेकियो क्या।
6: अब काठको र कपडाको खेलौना बनाउँदा सुरुमा विचार गर्नुपर्ने कुराहरू त मैले तपाईँहरूलाई भनिसकेँ नि, यसमा के अलमल छ त?
4: ए नानी, यस्ता खेलौना त बजारमा जति पनि पाइन्छन्, सस्तै दाममा पनि हुन्छन्। के अरे, पालिकाको बजेट यस्ता काममा लाएर के फाइदा होला?
6: हजुरको चासो ठिकै हो काका, तर बजारका खेलौनामा हानि गर्ने रसायनहरू हुन्छन्, तारका टुक्रा, खिया लाग्ने फलाम हुन्छन्, त्यस्ताले बच्चा बच्चीलाई निको गर्दैन।
3: त्यो त हामीले बनाउनमा पनि हुन सक्छ होइन र?
6: घरमै खेलौना बनाउँदा त हामीले यी सबै कुराहरूमा ख्याल गर्छौँ नि भिनाजु, आफ्ना छोराछोरीलाई खेल्न बनाइदिएको सामग्री त राम्रोसँग नै बनाइन्छ नि होइन र?
4: भोलि पर्सि लाठो लाएर स्कुल पठाउने केटाकेटीलाई अहिले खेलौना बनाएर पुल बुलाएर हुन्छ त?
3: बाल्यकालमा सिकेका, देखेका र सुनेका कुराले बच्चा बच्चीको दिमागमा पछिसम्म प्रभाव पार्छ के काका? त्यही भएर खेलौना खेल्दै केटाकेटीहरूले राम्रो कुरा सजिलै सिक्छन् भनेर बाउ र बाजेहरूलाई सिकाउन यो तालिम चलाएको।
5: ल ल ल ल, अब के बनाउने हो? बनाऊ, भातै मारेर त कहिले सिकिसक्नु हौ?
4: फेरि बनाउनु लाग्नु र? भोक भोक लाग्यो गाँठे, यसो मासु चिउरा चाहिँ बजाइहाल्न पाए हुन्थ्यो।
6: देख्नुभयो त जगत दाई, सिक्ने भन्दा पनि मासु चिउराको लोभले मान्छेहरू यस्ता तालिममा आउँछन्।
3: बढौँ बढौँ, अगाडि बढौँ, टक्क लाएर यस्ता कुरा हुँदै गर्छ हुँदै गर्छ, हामी अगाडि बढौँ न।
6: हजुर, अँ, बालबालिकाको लागि बजाउन सकिने खेलौनाहरू जस्तै छनछन बजाउने बाजा, गुड्ने हात्ती, पजल माछा, चारपाङ्रे गाडी, साङ्गीतिक बाजा, ज्ञान बक्स आदि चाहिँ काठबाट बनाउन सकिन्छ।
7: बनाउने सिप जानेर मात्र भएन, बनाउने सर सामान पनि त चाहिएला नि। के चाहिने हो?
6: काठको जुनसुकै खेलौना बनाउनु पनि कम्तीमा पनि यी यहाँ राखिएका सामानहरू चाहिन्छन्। हेर्नुहोस् त
4: के रहेछ खै खै,
5: यति सरसामान चाहिँ काठको खेलौना बनाउनेसँग सधैँ हुनु पर्यो होइन त म्याडम?
6: हो सर।
4: हैट, आफ्नै बुढाबुढी पनि के सर म्याडम खेल खेलिराखे होलान्।
7: यिनलाई अनेक खसखस लागिरहन्छ, मैले चिन्न थालेको 45 वर्ष भयो होला यिनको बानी।
3: अनि कपडाको खेलौना बनाउनु चाहिँ के सामान चाहिन्छ त सालिनी? ए म्याडम,
6: कपडा भन्दा पनि हामीसँग सुतीको धागो छ, सुती धागो वा कपडाबाट पनि धेरै खेलौना बनाउन सकिन्छ, जस्तै हरियो मकै, झुस्ले किरा, पायो बल, लुडो गेम सेट, बेबी बोय खेलौना जस्ता बनाउन सकिन्छ।
4: यसको लागि पनि सामान त 2 दर्जनै चाहिने होला।
6: चाहिन्छ
3: भनेपछि बनाएर बेच्न सके त नाफा पनि गतिले हुँदो हो नि होइन?
6: राम्रो राम्रो चिटिक्क परेको बनाएर दिने भए त मै किन्छु, राम्रो फिनिसिङ चाहिँ हुनुपर्छ है फेरि।
7: रङ्गमतीको कुरा एकदम ठिक हो, सके बनाएर अरूलाई पनि बेचेर कमाइ गरेको राम्रो, पालिकाले त्यही भएर पनि बजेट हाल्यो हो के?
3: बेच्नै नसके पनि कम्तीमा बच्चाहरूले आफ्नै अभिभावकहरूको हातबाट बनेको स्वस्थ खेलौना पाउँछन्, अब यसले त उनीहरूलाई सबैतिरबाट फाइदै फाइदा हुने भयो नि।

0: आनी बाबुहरू आफू वरिपरि भएको कुनै पनि कुराहरू बारे सिक्न, तिनको आकार, रङ, स्वाद र आवाज थाहा पाउन खोजिरहन्छन्। खेलौनाले त्यो कुरा थाहा पाउन मद्दत गर्छ।
1: खाजा आएन अझै? आफूलाई यहाँ कस्तो भोक लागिसक्यो।
2: आइसक्यो काका, अब खाने है त। ल यसो गरौँ न त, अब 15 मिनट खाजा ब्रेक लिउँ।
3: तालीमा बसेको राम्रै भइरहेछ।
4: त्यही त भन्दैछु, मैले यस्तो कुरा पहिले थाहा पाएको भए छोराछोरीलाई कति खेलौना बनाएर दिन्थे। उनीहरू कति धेरै रमाइ रमाइ खेल्थ्यो होला नै।
3: हो नि,
4: छोरो उहिलेदेखि मसँग पक्कै पनि नजिक हुन्थ्यो होला।
3: अवश्य हुन्थ्यो नि,
4: रमाइ रमाइ खेल्थ्यो होला। छोरो पनि मसँग कहिले टाढा हुन्थेन होला है।
5: बौजी बौजी, मेरो खुट्टामै पर्यो। त्यो वाको गाई चाहिँ अलि उल्टा कुनातिर जानुपर्छ नि। कुसुम नानी उठे जस्तो छ, त्यसलाई झोलुङ्गीबाट निकालेर पिसा फेराइदिनु न है। एकछिन पर्खिनु है, खुट्टा एकैछिनमा धोए पनि हुन्छ कि। एकैछिन, भइसक्यो भइसक्यो। मलाई पनि पानी दिनु न है। बाउजी ल्याउनु पानी। ल बाउजू, नानीले त झुलुङ्गेमै सुसु गरिछ। मैले तपाईँलाई भने होइन उठ्न साथ त्यसले पिसा फेरिदिन्छ भनेर। सुरुवाल फेरिदिनु अब। सुरुवाल खै त उता डोरीमा झुन्याएको छ, हेर्नु त सुक्यो कि सुकेन। अब फुपूले नानीलाई नाना फेरिदिन्छ है है। एकैछिन ल, ए नाना अब लाउने है। यता खै मान्दै मान्दिनँ त बाउजू, तपाईँ आफै लगाइदिनु इस लाउनु।
6: आजकल कस्तो झगडालु भएको छ भने नि, मलाई त दिक्कै लगाइसक्यो।
5: आइजो
6: एकछिन चुपो लगाएर बस्नु सक्दिनँ।
5: बिचरालाई त्यसरी झाँगल झुकल नगर्नु न बाउजू, टाउकै लर्लाक्लो रुख हुने गरी हलाउनु हुन्न रे, दिमागमा चोट लाग्छ रे बाउजू।
6: यसलाई त पिटे पनि हुन्छ, कसैसँग मान्दिनँ भने त्यही एउटा बाउ चाहिँसँग मान्छे। बाउ भने छोरीलाई एकैछिन पनि समात्दिने होइन। यसो गर मै उसो गर मै, छोराछोरी हुर्काउने काम चाहिँ आमाको मात्र त होइन होला है।
5: एउटा बच्चा हुँदा त केही गर्न नभ्याउनेले किन अर्को बच्चा जन्मन हतार गर्नुभएको त बाउजू?
6: छोरी मान्छेले बिहा गरेपछि बच्चा पाउँदिन भनेर सुख पाउने भए त
5: खै के भन्नुहुन्छ बाउजू पनि, गाह्रो भयो पनि भन्नुहुन्छ। म त तपाईँको कुरा बुझ्दै बुझ्दिनँ।
6: गाह्रो त भइहाल्छ नि, गाह्रो भयो भनेर बच्चै नजन्माउने भन्ने पनि हुन्छ त।
5: रियाना छँदैछ नि, अहिले नै तपाईँले अर्को बच्चा जन्माउन किन हतार है रियाना?
6: यो मात्र भएर पुग्छ त, छोरो पाउनु पर्यो नि। छोरो भए पो सन्तान छ भनेर ढुक्क हुन्छ त।
5: ल के कुरा गरे होला यो बाउजूले, छोरी पनि आफ्नै बच्चा त हो नि।
6: छोरी त आफूसँग हुन्जेल मात्र आफ्नो हो नानी, अर्काको घर जाने जातलाई सधैँ आफैसँग राख्न मिलेन। छोरो भयो भने पो सधैँ आफैसँग हुन्छ, वंश पनि अघि बढ्छ।
5: अब पनि छोरी नै जन्मियो भने?
6: अह, यसपालि त छोरो नै जन्मिन्छ।
5: ल तपाईँलाई कसरी थाहा हुन्छ फेरि त?
6: थाहा भइहाल्छ नि, रियानाको पालीमा मलाई गुलियो गुलियो खान मन लाग्थ्यो, अहिले त्यस्तो खानै मन लाग्दैन। पहिलाको भन्दा कति कुरा फरक छ, म त ढुक्क छु। यसपटक त मेरो छोरा नै हुन्छ।
5: यी बाउजू जे पाइ त्यही भने हुन्छ।
6: साँच्ची हो भने पेटमा छोरा छ कि छोरी छ भन्ने कुरा खानपानले अरू के कुराले छुट्टिन्छ भन्छन् त बुढापाकाहरू।
5: खै त्यसरी थाहा हुन्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
6: ए फेरि के भयो यसलाई?
5: के भयो रियाना, के भयो, के भन्यो कि बाउजू यसले?
6: ऊ त्यो रातो टालो दिनु रे।
5: ए यो खेल्ने भने हो रियाना यो? आऊ फुपूसँग, फुपू र नानी खेल्ने है। आऊ
6: जाऊ जाऊ, तिम्रो फुपूलाई बच्चा खेलाउन खुब मनपर्छ
5: हो त है। बच्चासँग खेल्न कति रमाइलो हुन्छ, मन नै आनन्द हुन्छ।
6: त्यस्तो बच्चा मनपर्ने मान्छेको बुद्धि नबिग्रेको भए त अलि समय पछि आफ्नै बच्चा खेलाउन पाइन्छ।
5: बच्चा खेलाउन आफैले जन्माउनु पर्छ भन्ने छ र बाउजू?
6: किन छैन, आफ्नो बच्चा जस्तो अरूको हुन्छ। जस्तो भए पनि छोरी मान्छेका लागि आफ्नो घर परिवार बच्चा भन्दा प्यारो अरू केही पनि हुँदैन।
5: तपाईँको पो बुद्धि पुगेन, हरिसँग बिहा गरेर आनन्दले बस्न छोडेर।
7: ए बाउजी, फेरि त्यही कुरा नगर्नु न।
5: भएको कुरा नगरेर हुन्छ? हेर्नु कुसुम, हरिसँग बिहा नगरेर तपाईँले एकदम ठुलो गल्ती गर्नुभएको छ।
7: भो भो भो भो,
5: अहिले तपाईँलाई मेरो कुरा सुन्न मन लागेको छैन। हेर्दै जानु कुसुम, यही कुराले तपाईँलाई पछुतो भएन भने नि मेरो नाम पनि इन्दु होइन ल।
8: नमस्ते, मेरो नाम रेजिना राणा, मेरो घर चाहिँ कञ्चनपुरको लालझाडी गाउँपालिका दुईमा, अनि म अहिले चाहिँ कक्षा एघारमा पढ्छु र यो कार्यक्रमबाट विभिन्न किसिमका ज्ञानहरू लिन सकिन्छ। अनि यसमा भाग लिने पात्रहरू कुसुमको बाल विवाह गराइदिन खोजेका अभिभावकहरू, बाल विवाह नगरौँ अनि जात जातिहरू भन्नुपर्दाखेरि भेदभाव नगर्ने र यस्तो सानो उमेरमा गल्ती त भइ नै हाल्छ, अभिभावकले आफ्नो गल्ती सुधार्नुपर्छ, गल्तीलाई स्वीकार गर्नुपर्छ र जबरजस्ती विवाह कसैलाई नै गराउनु हुँदैन भन्ने भनाइ राख्दछु।
9: गत हप्ता सोधेको प्रश्न थियो, छोरा छोरीलाई रङ र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट रेणुका जियमपुन, दैलेखबाट खगेन्द्र नेपाली, रोल्पाबाट प्रेम कुंवर र कञ्चनपुरबाट श्यामकली राणा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ? प्रश्न फेरि एकपटक, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 15।
2: कुसुम, ए कुसुम।
3: हजुर। किन
2: तल आइज भने छिटो।
3: एकछिन के बुवा टिभी हेर्दैछु।
2: त्यत्रो बोलाएको सुनिनस् तैँले।
3: एकछिन आउँछु भनेकै थिएँ नि बुवा, किन यसरी दौडिनु भएको?
2: बोलाउने बित्तिकै आउन नआउने के काम हुँदै थियो तेरो?
3: टिभी हेर्दैछु के बुवा।
2: त्यो टिभी खुरुक्क बन्द गर्छ।
3: बुवा पनि त्यत्तिकै रिसाउनुहुन्छ कि, अचम्म छ।
2: म त रिसाएको मात्र छु, तेरो ताल हेर्दा त दुई तिन थप्पड लाउन पर्ने छ।
3: के गरेर मैले?
2: जहाँ जहाँ गुल्टिएर घर पास भए भन्न लाज लाग्दैन तँलाई?
3: कसले भने तपाईँलाई?
2: ए, हामीलाई थाहा हुन्न भनेर दङ्ग पर्या थिस होला होइन?
3: ए बुवा, जे पाए त्यही कसले भन्यो नभएको नभएको कुरा?
2: ए, अझ बढी कुरा गर्छस्? डागी सरले नभएको कुरा भन्छन्।
3: डागी सरले भन्नुभएको तपाईँलाई?
2: अनि गाउँलेका अघि कम्त लाज भयो मलाई। त्यत्रा मान्छेका अघि तपाईँकी छोरी त कक्षामै लास्ट भकी हो, के पास हुन्थ्यो र भने। खाइरहेको गुलियो च्यापन तितो हुने गरी भने।
3: बुवा, खासमा त्यही डागी सरले जाने नम्बर नदिएर त हो नि।
2: अझ अझ हेर न, जो छोर उस्तै ठुलो छ।
3: बुवा नकराउनु न, भइ त गो नि।
2: के भइ त गो नि? हुँदा हुँदै त अब हामीसँग झुट बोल्ने भयो छैन। किन चुप? त्यो टिभी बन्द गर्छ।
3: किन? एकछिन हेर्छु कि कस्तो राम्रो गीत आइरहेछ बुवा।
2: तोरी मुर्दे त मलाई खुर्क दे भनेको।
3: बुवा नगर्नु न भने।
2: खाली खालि रेडियो टिभी मोबाइल भने झुन्डिएर बस्यो। पढ्नु छन्नु छैन, नपढ्ने भए किन स्कुल जानु?
3: सकेको जति त पढेकै छु नि।
2: हजुर हुन्छ, आफै गल्ती गर्ने अनि आफै बिचारा बन्ने। कान्छी किन रोकी? महारानीको कर्तुत त थाहा पाइस् नि तैँले। जाँचमा फेल भएर यत्रो दिनसम्म पास भए भनेर ढाँटिरहे रहेथे।
4: आमाले मलाई भन्नुभएको थियो। अब भयो त कान्छी, नरो न।
2: रोएर जित्न खोजे कि नि, रोइदे पुगिहाल्ने। अझ खुसी हुँदै यसपालि त हाम्री कान्छीले पनि जाँचमा राम्रो गरिछ भनेर भन्या त।
4: बुवा पनि कति गाली गर्नुभएको क्या? भयो त, छोडिदिनुहोस्।
2: तैँले नै पुलपुलाएर हो यस्तै भयो कि, यस्तै ताल हो भने के गर्नुपर्छ मैले पनि जानेको छु।
4: किन झुट बोले कि कुसुम तैँले? भयो, अब नरो, पुग्यो। नरो नरो कान्छी, ला यो पानी खा त।
3: खान्न
4: खान्न खुरुक,
3: खान्न।
4: किन झुट बोले कि त तैँले? जे हो त्यो भने भए भइहाल्थ्यो त।
3: लास्ट नै हुन्छु भन्ने लागेको थिएन, फेरि तपाईँलाई पनि पास हुन्छु भनेको थिएँ नि त, रिजल्ट चाहिँ नआउने आँटै आएन।
4: हेर कान्छी, पैसाको समस्याले गर्दा मैले पढ्न पाइनँ। मलाई पढेर कलेजको प्रोफेसर बन्ने ठुलो रहर थियो, त्यो पनि पाइनँ। तैँले राम्रोसँग पढेर मेरो सपना पुरा गर्छस् भन्ने सोचेको छु मैले।
3: दाइ, खै किन किन मलाई पढ्नै मन लागेको छैन। तपाईँको सपना मैले पनि पुरा गर्न सक्दिनँ दाई। मैले निर्णय गरेँ, अब म पढ्दै पढ्दिनँ।

0: Kuzbu. Ay ay bok.
1: किन गेट खोल्दिन भन त कानमा इयरफोन कोचा रहेछ र पो रहेछ
2: सर यहाँ नसुनेर हो कि
1: ला मम्मी ओइ त्यहाँ छिक्नु ओइ
2: केही गर्दैन कि नोड चुप
1: राम्रोसँग छिक्नु भने
2: रोजिन त पहिला रुममा गइहाल्छ अनि यो भुक्नु बन्द गर्छ
1: ल ल माई गड यो निकै त कस्तो कडा रहेछ यार खोइ पानी छैन
2: यहीँ छ त बोतलमा आऊ ल के हो त लास्टै डर चाहिँ क्या हो
1: मलाई त कुकुरदेखि लास्टै डर लाग्छ यार
2: ओ थाहा पाएँ लास्टै होइन सुपर लास्टै डराउँदो रहेछस्
1: सानोमा मेरो यो खुट्टाको पछाडिको भाग पुरै निकाल्दा थियो क्या यहाँ हेर्न यी अझै डाम छ यी लायो राख त
2: के हो यो फेरि
1: ओखर हो मम्मीले पठाइदिनु भा यो खुसबुको हातैमा दिनु भन्दै हुनुहुन्थ्यो
2: कति धेरै छ त यार
1: अझ हरियाले त घोटाला भइसक्यो यहाँ
2: हेर्न छुच्ची एनिवे मम्मीलाई थ्याङ्क यू सुनाइदिएछ है
1: भइहाल्छ नि अब कलेज आउँदा ल्याइदिउँ भने सबैले खाइदिएलान् भन्ने पिर त्यही भएर आज त मैले घरमै ल्याइदिएको
2: राम्रो त भयो नि कति न मेरो घर त आउने नहुने जस्तो
1: अब त्यस्तो त फेरि कसले भनेछ
2: अहि के भयो कस्तो ओखर रहेछ दाँतै झनम नगर्यो
1: दाँतै ओखर नै हो अलिक कडा परेछ कि क्या हो यो चाहिँ
2: यो ओखर चाहिँ आयुषले फुटाउँछ गजबले
1: है त्यसो त मेसिन जस्तो प्याट प्याट गरेर फोर्ने है त्यसको त दाँतै बलियो कि
2: साँच्ची कता छ हिजो आज भेट पनि भएको छैन मेरो त
1: खै मेरो त झन् फोन पनि उठाउँदैन त्यो त आजकल टोटल्ली चेन्ज भएको छ यार
2: कति व्यस्त भएर होला नि
1: के काम छ र त्यसको व्यस्त हुनलाई त्यही विवेकसँग यताउता गरिन् त हो नि
2: विवेकसँग त हिँड्नै छोडे भन्दै थियो त
1: छोड्ला अब त्यसले उसकै सङ्गतले गर्दा कम्तीको फटा हुन थाल्छ त्यो
2: त्यस्तो चाहिँ छैन है त्यो फेरि त्यस्तो सोझो छ अरू अगाडि बोल्न समेत सजाउँछ
1: अँ त त्यही भनेर बस कम्ता घुसघुसी छ त्यो अस्ति मलाई के भने थाहा छ तँलाई
2: तिमीहरूले भनेको भए पो थाहा पाउनु
1: भइगयो होस् अब कुरा नगरौँ
2: भन्न भन् के भनेको थियो र
1: भइगयो तैँले फेरि अरूसँग भन्दैछु भने
2: हे भन्दिन हौ कस्तो
1: ल त्यसो भए प्रमिस गरे त पहिला आयुषलाई पनि भन्दिन भनेर प्रमिस गर त
2: ल ल ल ल प्रमिस
1: अस्ति के त्यस्तो एकदम कुरा घुमाएँ चिया पसलमा बसालेर प्रपोज गरेको भना
2: ए कुरा यहाँसम्म पुग्यो है मलाई त थाहा नै थिएन अनि तैँले के भनिस् त अनि
1: म त केही पनि नबोले त्यहाँबाट निस्केँ सायद त्यही भएर हो कि उसले फोन नउठाएको
2: अनि के सोचेछ तैँले
1: खै के सोच्नु सोच्नु अब मन त मलाई पनि परेको हो नि त्यही पनि उसले प्रपोज गर्ने बित्तिकै एक्सेप्ट गर्ने कुरा पनि त भएन नि पहिला त उसलाई राम्ररी बुझ्नु पर्यो
2: हेर केटी मैले भनेको मान्छेस भने यस्तो यो लभ सबतिर अहिले ध्यान नदे केटाहरू यस्तै हुन् मौका पायो कि चान्स मार्न खोजिहाल्छन्
1: सबैलाई त्यस्तो भन्न चाहिँ मिल्दैन है साँच्ची माया गर्नेहरू पनि त हुन्छन् नि
2: हुँदैन नि त मैले पनि भन्न खोजेँ होइन नि तर त आफै भन् त अहिले हामीले यस्तो कुरामा फोकस हुने बेला हो कि क्यारियरमा
3: यो चित्र एकचोटि फेरि हेर्नुहोस् त उत्सवजी यो चित्रमा परिवारको सदस्यमा बिरालो पर्यो तर तपाईँ चाहिँ हुनुहुन्न याद गर्नुभएको छ तपाईँले
4: त्यही त कृष्ण सर मेरो चित्र बनाउन चाहिँ कसरी छुट्याएको छ केटोले छुटाएको भन्दा पनि चित्र बनाउँदा उसको दिमागमा तिम्रो सम्झना नआएको हुनसक्छ उत्सव
3: एक्ज्याक्टली जगतजी तपाईँले सही पोइन्ट नोटिस गर्नुभयो हेर्नुहोस् हामीले यसरी चित्र बनाउन लगाउनुको पछाडिको कारण पनि यस्तै बालबालिकाको मानसिकता बुझ्नलाई हो
4: त्यसो भए यसले के बुझाउँछ त सर
3: भनेको मतलब
4: त्यो चित्रमा म नहुनुले के बुझाउँछ सर
3: एक्ज्याक्ट यही भनेर चाहिँ म भन्न सक्दिनँ यसबारेमा विज्ञ सुदेश सर हुनुहुन्छ उहाँले भन्न सक्नुहुन्छ तर जहाँसम्म मेरो बुझाइ छ नि उत्सवजी यो चित्रले सन्देशले तपाईँलाई आफ्नो परिवारको सदस्य भनेर विश्वास नै गरेको छैन भन्ने अर्थ लाग्छ
4: अब उत्सव भाइ सन्देश पाउँदाखेरि पनि विदेशतिरै भए सायद त्यसैले पनि होला कि सन्देशले चित्र पनि कति सानो ठाउँमा बनाएको रहेछ तँलाई चाहिँ पुरै खाली छोडेको रहेछ
5: हो त है मैले त त्यो कुरा ध्यानै दिएको रहेनछु
3: यसले चाहिँ सामान्यतः बच्चा खुल्न नसकेको भन्ने बुझाउँछ
4: चित्र बनाएको आधारमा नि यस्ता कुराहरू हेर्न मिल्ने रहेछ है अब हाम्रो पालामा त यस्ता कुराहरू थाहा नै थिएन
3: ठिक भन्नुभयो, पहिलेको के कुरा, अहिले पनि धेरै स्कुलहरूमा यी कुराहरूमा ध्यान दिएको हुँदैन। त्यसैले हाम्रो स्कुल अरू स्कुलको दाजुमा स्तरीय छ भनेर हामीले भन्न सक्छौँ।
5: ए अनि पढाइ चाहिँ कस्तो छ सर सन्देशको?
3: पढाइ भन्दा पनि यो उमेरमा खेलाइबाट सिकाइतिर डोर्याउने हो, त्यसैले ठिकै छ भनेको टिप छ। उठाउनु हुँदा हुन्छ।
5: हेलो, भन् त के गरे? ए हुन्छ आइहाले, ल ल सर अहिले निस्कदा हुन्छ, त्यहाँ भेट्न पर्ने मान्छे अहिले नै आएछ।
3: उत्सवजी चिया पिएर जानु न।
5: होइन अलि हतार नै भयो त्यही भएर हो सर।
3: ए हुन्छ हुन्छ
5: जगतै। ए हुन्छ जाउन तिमी। हस् हस्
3: उत्सवजी यो रिजल्ट र पेपरहरू पनि लानु होला।
5: ए हुन्छ हुन्छ धन्यवाद सर जगतै गए है।
3: विलासनगरबाट यहाँ आएको झन्डै 3 वर्ष बित्यो, लगभग यहाँका सबैसँग परिचित छु तर उहाँसँग भेट भएर हिँड्नु छ।
5: उत्सव भाइ धेरै समय विदेशै थिए त्यही भएर पनि होला, फेरि स्कुल पनि आथेन होला योभन्दा अगाडि।
3: दिदी चिया दुईटा मात्र छोडिदिनु भए हुन्छ। जगतजी चिया लिनु न।
5: अनि कृष्ण सर जोयसीको व्यवहारमा पढाइमा सुधार कतिको आइरहेछ?
3: पहिले भन्दा त भेटर नै छ तर अझै सोचे जस्तो प्रगति नभए जस्तो देखियो है रिजल्ट हेर्दा चाहिँ।
5: त्यो त मैले नि बुझेँ सर, अब जोयसीको नेचर उसको हेल्थ सिचुएसनको कारणले मैले पर्सनल्ली सबै टिचरहरूलाई भेटेर अलिकति केयर गरिदिनु है भनेको थिएँ, तर त्यो चाहिँ खासै अप्लाई भएको जस्तो लागेन मलाई।
3: हेर्नु जगाजी हामीले केयर नै नगरेको भन्न चाहिँ मिल्दैन, फेरि स्कुलमा धेरै बालबच्चाहरू हुन्छन्, हामीले सबैलाई बराबर रूपमा हेर्नुपर्छ, अब एउटैले मात्र हेर्ने भन्ने कुरा पनि त्यति प्र्याक्टिकल हुँदैन नि जगाजी।
5: अब सरले पनि त्यसरी अलिकति भनिहाल्न मिल्दैन कि, पहिले स्कुल भर्ना गर्ने बेलामा पनि मैले तपाईँसँग कुरा गरेको थिएँ, त्यतिखेर त अर्कै कुरा गर्नुभएको थियो।
3: त्यो त हो जगतजी, अब गर्दा भन्दा कति कुराहरू हामीले नि सकिरहेको हुँदैनौँ, हामी त्यसमा सुधार गर्दै जान्छौँ, तर तपाईँले पनि हाम्रो बाध्यता चाहिँ बुझिदिनुपर्छ, हाम्रो लागि सबै बच्चाहरू बराबर हुन्।
5: मैले मेरो बच्चालाई मात्रै हेर्नुपर्छ भनेको पनि त होइन नि सर, तर विद्यार्थीको क्याटेगोरी अनुसार उनीहरूको बुझाइको लेभल वा अवस्था अनुसार ट्रिट गर्नु पर्यो नि होइन र?
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलढुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 90।
2: ओइ कान्छी, के गरे यस्तो?
3: हजुर, के गरेर मैले?
2: हेर त, सबै हिलो छिट्यो। अलि बिस्तारै गर।
3: बिस्तारै गरेर जाँदैन कि दाइ, हेर न कस्तो फोहोर छ।
2: फोहोर त हुने भइगयो नि। मैले गोठमा धेरै समय दिन पाएकै छैन। कहिले मास्कोट जाऊ, कहिले कता जाऊ, भ्याइ नभ्याइ छ।
3: अनि तपाईँ नभएको बेला नेत्र दाइले गर्नुहुन्न?
2: गरिहाल्छ नि तिमीले।
3: गरे जस्तो गर्छन् भन्नु न बरु।
2: त्यही भएर त मारेन।
3: हेर्नु नि दाइ, नेत्र दाइ गोठमा बस्नै खोज्नुहुन्न आजकल। हिजो पनि हाम्रो स्कुल अगाडिको चिया पसलमा हुनुहुन्थ्यो।
2: त्यस्तै हुन्थ्यो नि। साँच्ची तेरो पढाइ कस्तो चल्दैछ कान्छी?
3: राम्रो हुँदैछ दाइ। कोर्स कति गइसकेको रहेछ हेर्नु, कभर गर्न अलिक गाह्रो भने।
2: त्यसो भनेर कहाँ भयो र? मेहनत गर्नुपर्छ है।
3: मेहनत त गरिरहेको छु दाइ। तपाईँलाई थाहा छ दाइ, मलाई डाङ्गी सरले कस्तो हेल्प गरिरहनु भएको छ नि।
2: ए हो र?
3: मैले त सोचेको पनि थिइनँ डाङ्गी सरले मलाई त्यस्तो सपोर्ट गर्नुहुन्छ भनेर।
2: हो,
3: अहिले त हेर्नु, कसैले मलाई केही नराम्रो गर्यो भने पनि सरले गाली गरिदिनुहुन्छ। सरको डरले गर्दा कसैले मलाई केही पनि भन्न सक्दैन
2: आजकल। अघि पछि भन्दा छिटो आउनुभयो नि दाइ।
4: आज अलिक छिटो निस्क्यौँ कि भनेर।
2: किन दाइ?
4: एउटा सानो काम थियो।
2: कान्छी, बाख्रालाई घाँस हाल त। कस्तो काम दाइ?
4: एउटा सानो काम छ घर जाँदाहरूको।
2: लेनदेनको हिसाब किताब गर्नु छ क्या? हो दाइ।
4: होइन होइन, के पैसाको कारोबार हुनु। आमाको औषधि सकिएको छ, त्यही लिन जाउँ कि भनेर।
5: सोगा दाइ, ठुली खैरी त छैन नि त, बेच्नु भएको हो? कहाँ गयो त
2: खै? नेत्र दाइलाई थाहा छ कि?
4: मलाई राम्रोसँग हेर्न, त्यतै छ होला त्यहाँ।
5: हेरिसके,
3: सबै धेरै हेरिसके, कहीँ छैन त।
4: अब यत्रो बाख्राको भिडमा तैँले एकैछिनमा खोजिस् त।
3: त्यसको घाटीको कालो टाटो छ के, टाढैबाट चिनिन्छ। हेर्नु त, त्यहाँ त्यस्तो बाख्रै छैन त्यहाँ।
2: ठुली खैरीले आज चराउनु लग्नु भएको थियो कि थिएन नेत्र दाइ?
4: लानु त सबैलाई लगे भनेरै लग्या हो, त्यो पनि सँगै हुनुपर्ने जस्तो त लाग्छ है।
2: कि त्यसलाई पनि चितुवा लग्यो
4: हो कि क्या त? तिनीहरूलाई छोडेर म पाखातिर घाँस काट्न थालेँ, खै लग्यो कि?
2: यसो विचार गर्नुपर्छ नि दाइ, चराउन लग्दा मात्रै सातवटा बाख्रा हराइसक्यो, यसरी कसरी हुन्छ खै?
4: अब जङ्गलको छेउमा चराउन लानु छ, चितुवाले जम्दिहाल्छ कि चराउनै नलाउनु पर्यो?
2: चराउनु त अरूहरूको पनि लान्छन्, चितुवाले हाम्रो बाख्रा मात्रै लान्छ? होइन, चितुवाले हाम्रो बाख्रा मात्र मनपर्दो रहेछ कि क्या हो कान्छी?
3: खै मलाई के थाहा।
2: एउटा कुरो मैले बुझिनँ नेत्र दाइ, चितुवाले हाम्रै बाख्रा हो भनेर कसरी छुट्याउँदो रहेछ? त्यहाँ अरूले पनि बाख्रा चराएका हुन्छन्, उनीहरूको लग्दैन त।
4: अब त्यो कुरा चाहिँ त चितुवालाई नै गएर सोध्छौ गा। मैले जानी जानी हाम्रो बाख्रा खा भनेर त्यसको मुखमा लगेर हालिदिए त छैन।
2: चितुवाको मुखमा नहालिदिए पनि तल्लो गाउँको सानो कान्छाको मुखमा हालिदिनु भयो कि?
4: सानो कान्छो के भन्छ यो?
2: मैले तपाईँको सबै कुरा थाहा पाइसकेँ दाइ।
4: के कुरा?
2: केही तपाईँ र सानो कान्छाको बाख्राको लेनदेनको कुरा।
4: के रे?
2: तपाईँलाई व्यापारमा इन्ट्रेस्ट रहेछ दाइ, मैले तपाईँलाई जागिरमा राखेँ। यसो गर्नुहोस्, तपाईँ व्यापार नै गर्नुहोस्।
4: के भन्छ यो?
2: मैले तपाईँलाई इमान्दार हुनुहुन्छ भनेर विश्वास गरेको थिएँ दाइ, तर तपाईँले नै बदमासी गर्नुभयो। अब म तपाईँलाई विश्वास गर्न सक्दिनँ। तपाईँ भोलिदेखि काममा नआउनुभयो हुन्छ दाइ, तपाईँको हिसाब किताब त्यही बाख्रामै सकिसक्यो।
6: यो किसान कहाँ गएछ यति बेलासम्म? आउँदैन त, यहाँ मान्छेलाई तल तल लगाइसक्यो। फोन गर्दा आइस, किसानलाई फोन गरेर त्यो विवेक दाइले भनेको चिज लिएर छिटो मुन्टी भन्। अरे गर न,
7: त्यसलाई त टाइम लाग्छ रे हो। त्यसको उहाँ दिदी भिनाजु आछन् रे, अघि आफै फोन गरेको थियो।
6: कस्तो स्याल रहेछ यार, अनि त्यो दिदी बिना भने चाहिँ को फेरि? सरलाको बुढाबुढी?
7: त्यही तपाईँकै एक्स हो अलि, अझ डेन्जर एक्स हो न।
6: यार केटी चाहिँ लास्टै डेन्जर हो, मैले केटीहरू यति धेरै सङ्गत गरेँ तर सरलाई जस्तो डेन्जर केटी चाहिँ अहिलेसम्म देखाएको छैन ल।
7: अनि तपाईँहरूको त फेरि अस्ति पनि पऱ्यो रे त है?
6: कोसँग? सरलासँग।
7: त्यस्तै सुने त, खास के हो भन्नु त?
6: केही भए होइन, त्यति साह्रो म पार्कमा बसिरहेको थियौँ अनि सरला र उसको साथीहरू पनि त्यहीँ आएको रहेछन् फेरि। अनि रितिशालाई बोलाएर के हो के भा हो र सोध्दै रहेछ।
7: कुराकानी मात्रै?
6: अँ, अरू के हुनु त?
7: मैले त अर्कै सुनेको थिएँ त।
6: के सुनेको थिएँ सर?
7: तपाईँहरू पार्कमा हुँदै गर्दा सरलाले रितिशालाई बोलाएर उता लगेको रे होइन?
6: अनि मैले पनि त्यही त भनिरहेको छु नि। अनि के भनिरहेको छु त? अनि
7: पख्नु न म भन्दैछु
6: के।
7: अनि सरला र रितिशा बिच कुरा भइसकेपछि रितिशाल त आएर तपाईँलाई त तेरो असली रूप बल्ल थाहा पाए भन्दै मुखमा थुक्दै हिँड्दै गरे त
6: कडाहरू पुरै हावागफ दिन्छन् यार।
7: हावागफ न भन्नु न, यहाँ लाइभ देखा मान्छेले भनेछ मलाई।
6: त्यस्तो वायात गफ दिएछ फेरि गुन्चाइले। छाडिदियो यस्तो कुरा। अब उसको पनि बिहे नै हुने भइसकेछ, पुरै सक्यो नि।
7: पुरै सक्यो होइन, सरलाले तपाईँलाई अझै छोड्नेवाला छैन।
6: अब त म पनि के हेरिराखौँ लाएर।
7: तपाईँले विवेक दाई के गर्न सक्नुहुन्न? महिना दिन हुन थालिसक्यो, राम्रोसँग हिँड्न त सक्नु भएको छैन।
6: चुप लाग मला, मेरो खुट्टा के जहिले यस्तै होला र? एक दिन त सन्चो होला नि।
7: खै, तपाईँको खुट्टा अब ठिक होला जस्तो छैन। चोट झन् ठिक होला भनेको त झन् ठुलो भए जस्तो देख्छु।
6: बिस्तारै निको होला नि।
7: कि तपाईँलाई सुगर लागेछ र हौ?
6: फेरि जान्ने पल्ट्यो, मान्छेलाई यस्तो टेन्सन छ, जिस्काउँछ यार।
7: किन जिस्किनु, सही कुरा त गरेछु नि।
6: यो उमेरमा सुगर लाग्छ त अनि? आजै सुगर लाग्यो भने बिहेपछि के गर्नु यार मैले?
7: हेर्दै बस्दै गर्ने।
6: तैँले त्यही भन्छस् भन्ने चाहिँ लागिरहेको थियो मलाई, तर मैले पहिले नै चेकअप गराइसकेको छु क्या। यो सुगर सुगर केही छैन, डाक्टरले सब ठिक छ भनेको छ।
7: सुगर छैन भने किन तपाईँको घाउ निको हुँदैन त? कि तपाईँलाई अरू नि केही भएको र?
6: कस्तो अरू केही?
7: तपाईँको वेट पनि कति रे? 7 कि 9 केजी घट्यो भन्नुभयो रे?
6: अँ, 9 केजी घटेको। किन?
7: यो सबै हेर्दा तपाईँलाई अर्कै रोगले सताएको हुनसक्छ है। खासै राम्रो लक्षण त देखेको छैन मैले।
6: के लक्षण हो फेरि? मला अचेल दाई जिम नगएर हो क्या? जिम गएर डाइट साइट पेल्न थालेपछि हेरेस् कति बढ्दो रहेछ।
7: खै, मलाई त शङ्कै लागेछ।
6: मलाई त तैँले अहिलेसम्म शङ्का बाहेक के नै अरू गर्न जानिस् र? चिन्ता नगर, जिम जोइन गरेपछि तेरो सबै शङ्का चैट हुन्छ।
7: चैट हुन्छ कि? मैले भनेको कुरा ठिकै रहेछ, आफै थाहा पाउनुहुन्छ।
6: के ठिक हुने भन्छ यो? के भन् त?
7: तपाईँलाई एउटा कुरा याद छ?
6: सबै याद छ, के भन्न।
7: एकपटक मलाई चिलाउने रोग भए बेला डक्टरले मेरो एचआइभी पनि चेक गरेको कुरा भनेको थिएँ त।
6: अँ, भनेको थिइस्। अब के भयो त?
7: मैले त्यसै बेला याद गरेको थिएँ कस्तो कस्तो कन्डिसनमा एचआइभी टेस्ट गर्दा रहेछन् भन्ने कुरा।
6: अनि के भयो त? तैँले मलाई के एचआइभी लाग्यो भन्न खोजा?
7: नभएको पनि हुनसक्छ, तर एकपटक चेक गराए के भयो त? तपाईँ त झन् पहिल्यैदेखि मस्ती गर्दै हिँड्नु भए, अनि लक्षण पनि उस्तै छन्।

0: नानी यता यता यता यता छोरी
1: सुन्नु है बाबा, मेरो गाडी आउँदैछ।
0: त्यो गाडी खेल्ने ठाउँ त आँगन हो कि खासमा? ओए सन्देश, टक्क लाएर मैले बनाएको गाडीलाई तैँले मेरो गाडी भन्ने?
1: माथिको माथि हजुरले बनाएको यो टायर मैले फेरिसकेँ।
0: लो अनि किन फेरेको त पाङ्रा? टक्क लाएर त्यही काठकै पाङ्रा गुडिरहेको थियो त।
1: त्यो काठको पाङ्रा थियो कि, अनि मैले रबरको हालेको नि, कति सजिलो कुद्छ अब।
0: ए ल ल ल, गजब भएछ। तर अलि उतै परे खेल है बाबु, यहाँ बैला लाग्न सक्छ। गाडीको पाङ्रोले बैला चोट लायो भने त घाउ हुन्छ नि फेरि। अनि त्यो पाङ्रो बनाएको चप्पल चाहिँ कहाँ भेटाइस् नि तैँले?
1: घरमै थियो।
0: घरमै? अनि तैँले आफैले बनाएको हो?
1: हो, मैले बनाएको। काठको पाङ्रा बनाउनु भन्दा चप्पल पाङ्रा बनाउनु कति सजिलो भयो।
0: स्याबास छोरो, जे पनि मेरो छोरो क्रिएटिभ हुँदैछ अब। टक्क लाएर
2: यसका हात फेदैदेखि बाँचे पनि हुने के भन्नु अरे।
0: होइन, घाम डाँडामा बस्ने बेला कसलाई हो यसरी सराप्ने फेरि?
2: कसलाई हुनु नि, मेरा दुईवटै चप्पल काटकुट पारिदिने हो सरापेको मैले।
0: होइन, दुईवटै चप्पल काटिदियो अरे, कुन चाहिँ चप्पल हो?
2: ए, कति जोड चप्पल किन्ने छ सर तैँले त्यो भनेदेखि? यही एक जोड चप्पल त छ नि, हात्ती चाप हेर्छ यता।
0: लौ मार्यो, दुई दुईवटा चप्पल बिच बिचबाट काटेर भङ्ग पो पार्दैछ त। ए सन्देश, त तेरो गाडी लिएर तल आँगनमा खेल्न जा त बाबु, छिटो जा।
2: पक पक, यसले त काटेन कतै मेरो चप्पल के भनेदेखि? ए सन्देश, गाडीको पाङ्रो केले बनाएस भन् त?
1: होइन,
2: ऊ ल हेर, भन्दै त छु, यही साई दिवाले पो काटेर मरेछ त मेरो चप्पल। पख तँलाई, अहिले फर्केर यही माथि त आउलास् नि, के भनेदेखि? मैले जानेछु तँलाई के गर्नु।
0: भइगयो नि त आमा, भइगयो, अब काट्नु काटिहाल्यो, अब रिसाएर के काम?
2: नरिसाएर के आरती उतारौँ त तेरो छोरोको? बदमास त थियो थियो, के भनेदेखि? अब त झन् बाउको साथ पाएपछि डाकाकै सरदार हुने भयो अब।
0: नरिसाउनु न आमा, टक्क लाएर एक जोड चप्पल मै किनिदिउँला नि बरु तपाईँलाई।
2: बरु रे, अनि तेरो छोरोले काटेको चप्पल तैँले नै ऊ किन्ने, के भनिदिनु? अरू को छ र मेरो यहाँ?
0: भइगयो नि त उसी, अब यो पटुको समय समय तिन मित्र माथि किन उफ्रिरहनु भएको छ अब?
2: न उफ्रिएर के गरौँ त, के भनेदेखि? यस्तै बदमासी चुनिँदै चुनिँदै गएर एक दिन चाहिँ एक नम्बरको फटा हुन्छ, अनि पछुताउनु भन्दा पहिले नै तह लगाऊ यसलाई।
0: तह लगाउने भने चाहिँ के हो कि आमा? फेरि जहिले यही भन्नुभएको छ, जहिले यही भन्नुभएको छ।
2: एकातिर देउताले दोख देखाएको देखाइछन्, तिमीहरू पाठ पूजा त परको कुरा, छोइ छिटो पनि बाँधिनौ कि भन्ने शङ्का छ मलाई।
0: यो के कुरा हो फेरि नयाँ फन्डा?
2: नयाँ होइन, पुरानै कुरा हो, के भनेदेखि? मैले अस्ति छोइ छिटोको कुरा गर्दा जगरसँग समेत मेरो झगडा परेछ। कुल धर्म संस्कार जस्तो कुरामा म चाहिँ चुप लागेर बस्दिनँ, कुल बिग्रियो त सन्तान बिग्रिन्छ।
0: के गर्ने भन्नुभएको छ र चुप लागेर नबसेर? टक्क लाएर कहिले बोको काट्छु कहिले पाठो काट्छु त भनिरहनु भएको छ नि जहिले।
2: मसँग ठटा नगराई उत्सव, आमा हुँ म तेरी, मैले भनेको मानेर त गर्दैनस्, के भनेदेखि? बिस पल्ट भन्दा धेरै सम्झाइसके, कसैले सुनेन, अब म आफै के गरी हुन्छ यसलाई तह लाउँछु म।
0: होइन, के तह लगाउनुहुन्छ आमा तपाईँले? कसलाई तह लगाउनुहुन्छ? बच्चा बच्चीलाई कसरी सुधार्नु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल बुझ्दैछु, तपाईँले सन्देशलाई छोएर मात्र देखाउनुहोस् त।
3: नमस्कार, म अचामबाट बोलिसा ढुङ्गाना। कार्यक्रम ग्रुप एगुना फल मलाई एकदमै राम्रो लाग्छ। यो कार्यक्रम म सधैँ सुन्ने पनि गर्छु, म मात्र नभएर यो कार्यक्रम मेरा घरका सदस्यहरूले पनि सुन्छन् र मेरा साथीहरूले पनि सुन्ने गर्छन्। नाटकमा मलाई सबैभन्दा बढी मनपर्ने पात्र भने खुसबु र कुसुम। खुसबु हरेक कुरालाई एकदमै सकारात्मक दृष्टिकोणबाट हेर्थिन्, उनको पढाइदेखि लिएर क्रिकेट प्र्याक्टिस, घर परिवार र साथीसँगको व्यवहार पनि मलाई एकदमै राम्रो लाग्छ। कुसुमको जीवनीबाट चाहिँ हामीले सानै उमेरमा विवाह गर्दा पछि के कस्ता समस्याहरू भोग्नुपर्छ, विवाह गरिसकेपछि कुरा नमिल्दा फेरि घरमा आएर बस्दा समाजबाट कसरी अपहेलित भइन्छ, त्यस्तो गर्नु राम्रो हो कि होइन, यी थुप्रै कुराको जानकारी पाउन सकिन्छ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले सुरु गरेको छ? यसको सही उत्तर हो रंगमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 33
2: लाल कसरी हालेको भन्नै खुट्टामा हालेनन्
3: यो पञ्चरको पिँड हल्लेर नि एक त बाज त्यही माथि चिसो जब एउटा दाउरा चिर्दा पनि दम बढ्ला जस्तो हुन्छ गाँठे
2: मैले तपाईँलाई एक दुई दिन घाममा सुकाएर मात्र चिर्नु भने त हो नि मेरो कुरा सुन्ने नै
3: दिउँसो घामले सुके पनि बिहान फेरि शीतले उसिहाल्छ बरु यसो चिरेर गोठमा तह लगाएर राख्दा सजिलो पनि हुने भयो
2: मैले त तपाईँलाई नै गाह्रो होला भनेर भने हो अब मेरो कुरा नमान्ने भएपछि के गर्नु मैले
3: एकछिन थकै मारेर छिराउँला नि त होइन है बुढी फेरि सागै खेलाउन पो लागि छ कति साग मात्र पकाउँछ सबै तैँले पनि
2: हेर न यो बुढाको कुरा पनि केटाकेटी भन्दा बढ्दा छ बारीमा जे छ त्यही त पकाउँछु नि झन् साग खाए आँखा तेज बुढेसकाला नाकका डाँडीमा चेस्मा त अडाउनु पर्दैन
3: हेर न यसको कुरा नि साग खाएर आँखा तेजिलो हुन्छ अरे उसैलाई खान मन लागे होला बरु मलाई ती मसिना आलु बोक्रैसँग मजाले तार्दै त अलि पिरो हालेर
4: के तार्ने कुरा हुँदैछ हौ दाजु भाउजूको माछा तार्न त लाग्नु भएको होइन नि
2: के माछा तार्नु सर आलु तार्ने कुरा हुँदै थियो नमस्कार गरे है
4: नमस्कार नमस्कार
3: नमस्ते है डाङ्गी सर आज कताबाट बाटो पिराउनु भयो त
4: अब साना गाउँसम्म जान लाग्यो बाटेको घर यसो पसेर दाजुभाउजूलाई भेटेर जाउँ भनेर नि
2: हो त नि सर यही बाटो हिँड्दा पनि नछिरे त हामी रिसाइहाल्छौँ नि सर मुढामा बसौँ
3: अनि डाङ्गी सरलाई चिया खुवाउँदिनुहोस् त
4: पर्दैन पर्दैन भर्खरै ठगो नभएको खाएर आएको चिया नै खाने भनेर अर्को कुनै दिन आउँला नि अनि कुसुम घर आइपुग्यो कि छैन क्या हो
3: छैन सर
2: कुसुम आइपुग्दा त छ बज्छ सर स्कुल छुट्टी भएपछि नि साथी साथी मिलेर स्कुलका पाठ घोक्ने गर्छौँ भन्छे होला त नि
4: आचेल तिनीहरू तिन चारजना साथी मिलेर नआएको पाठ छलफल गर्दै पढ्छन् कहिले काहीँ यसो फुर्सद हुँदा म पनि यसो हेरिदिने गरेका छु अब केटाकेटीले कोसिस गर्दैछन्
3: आजकल कुसुमले पढाइ लेखाइमा अलि ध्यान दिन थालियो र सर
4: हो त्यही ध्यान दिएर पढेर त आजभोलि कुसुमको पढाइ राम्रो हुँदै गएको छ नि म्याथमा कति राम्रो भइसक्यो
2: ए हो र
4: हो अब पहिले पहिले कुसुमलाई होमवर्क देखाउ भन्यो गरेकै हुँदैन थिए गरिहाले पनि साथीहरूको साह्रै ल्याएकै हुन्थे अब अहिले होमवर्क पनि गरे हुन्छे त्यो दिन पढाउने पाठ पनि हेरेर आएकी हुन्छे
3: ए
4: हो मुख्य कुरो कविता पनि उस्तै राम्रो लेख्ने अब झन् पढाइ पनि राम्रो हुँदै गएको छ हामी त एकदमै खुसी भएको छौँ है कुसुमलाई देखेर केटी एकाएक चेन्ज भयो भने
2: दाइले पढ पढ भनेर कराएको कराई गर्थ्यो कुसुमलाई सरको कुरा सुन्यो भने सौगात दङ्ग पर्छ होला
4: त्यही त अब बहिनीलाई जसरी भए पनि पढाएरै छाड्छु भन्थ्यो सौगात होइन आजभोलि त मेरो उसँग भेट पनि भएको छैन बजारतिर पनि खासै निस्किँदैन कि क्या हो
3: बिचारालाई एकछिन फुर्सद छैन सर बाख्रा थप्ने भनेर तल गैरी खेतमा टहरो बनाउने तर्खर गर्दैछ
4: ए ब्याङ्कबाट ऋण पनि लियो भन्ने सुनेको थिएँ मैले होइन
3: हो नि सर
4: ए साँच्चै कति पायो त ऋण
3: अब माग्न त 7 लाख मागेको थियो धितो पुगेन भनेर ब्याङ्कले जम्मा 5 लाख दिएछ
4: ए ल जे भयो नि मुख्य कुरो राम्रो भएछ सौगातको आँटलाई चाहिँ मान्नै पर्छ है
2: काम गर्छु भन्ने छोरालाई नगर कसरी भन्नु भएको जग्गा सबै ब्याङ्कमा लगेर धितो राखेको छ भोलि भन्या जस्तो हुने हो कि होइन
4: सौगात उमेरभन्दा पनि परिपक्व छ मेहनत गर्छ तपाईँहरू पिरै नगर्नुहोस् ए साँच्चै यत्रो कुरा गरे मुख्य कुरो त भन्नै बिर्सिएछु
3: के कुराहरू सर
4: ठगुन्नाबाले तपाईँहरूलाई भेट्न खोज्नु भएको छ
3: किन होला र सर
4: ठगुन्नाबासँग सौगातको बारेमा केही कुरा भएको थियो तपाईँहरूको
5: तिमीले गर्न खोजे के हो भन त आयुष
6: कस्तो के भने मैले के गरेर
5: न क्रिकेट प्र्याक्टिसमा जान्छौ कलेज पनि मन लाग्दा जाने नत्र नजाने गर्छौ के पारा हो तिम्रो
7: अब महाराजलाई फाइट खेल्दैमा ठिक छ अनि किन जानु पर्यो त कलेज
6: कहाँ फाइट खेलेको छु, त्यसै नचाहिने कुरा।
7: ए अझ नचाहिने कुरा पो देखाइदिनु पर्यो क्या, कहाँ फाइट खेलाएको थियो भनेर। पुरै छ्यापछ्यापी छ त युट्युब र टिकटक भरि,
5: फेरि भाइरल हुन खोजे होला नि त भानी परेको मान्छेलाई।
6: हेर न यिनका कुरा के छ र युट्युब टिकटकमा, फेरि कसले के गरे र, मैले त के गरेँ जस्तो त लाग्दैन।
7: हेर न आफै हो कि होइन भनेर त थाहा पाइहाल्छौ नि, मोबाइलमा हेर त, डाटा त अनमै होला क्या रे।
6: मैले मोबाइल बोक्न छोडेको त एक महिना हुन थालिसक्यो, के को डाटा खोल्नु र।
5: बहाना नबनाऊ न आयुष, मैले फोन नलाग्ने गराएको छु भने हुन्छ त।
6: मोबाइल के गरे भने त त्यही खाटको छेउमा छ, हेर न मोबाइल के भएको छ, काम नलाग्ने हो कि फोन नलाग्ने हो, आफै हेर न।
7: आमा साँच्चै फोडेको रहेछ त, यो त खुसबु अनि किन फोडेको त।
6: त्यतिकै राख्न मन नलागेर,
5: अस्ति झगडा गर्दा फोडे होला नि।
7: यही मोबाइलले हानहान गराएको थियो कि क्या हो।
6: होइन त्यस्तो, यो पहिल्यै फुट्यो।
5: तिमी त पढाइमा राम्रो गरौला खेलमा प्रगति गरौला भनेको जहिले झगडा लडाई मात्र गर्नुभयो त आयुष।
6: उनीहरू आफै नै खोज्दै आउँछन् त, अनि के गर्ने।
5: अब कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाने त, पुलिस प्रशासनमा खबर गर न।
6: जहाँ खबर गरे पनि त्यस्तै हो। ऊ त्यो मिलनलाई हेर न, जेलमा हाले मान्छे फेरि बाहिर आएर डन भएको छ, अब उजुरी गरेर के फाइदा छ र।
7: भइगयो खुसबु छोड्दे, यो आयुषको कुरा त गरिनसक्नु छ, काम चाहिँ अहिलेसम्म केही गराएको छैन। हेर कोठाको हालत, न बेड मिलाएको छ न खाना बनाएको छ, खै झाडु कहाँ छ भन त।
6: के गर्ने झाडु हो, एउटीले न मजाले गाली गरेछ, अर्कीले झाडु खोजेछ, होइन के गर्न लागेको हो तिमीहरूले।
7: तिम्रो टाउकोमा हिर्काउनु पर्यो भनेर नि, भनन भन कहाँ छ झाडु।
6: ऊ त्यो ढोका पछाडि छ।
7: कोठा पनि पुरै मान्छे नबस्ने घर जस्तो बनाएको छ हेर, छ्या कहिले सफा गर्ने भए पो राम्रो हुन्छ त।
6: के गर्न ल रुजिना, अहिले म सफा गरिहाल्छु नि, खै यता त्यो
7: खुब सफा गर्छ होला तिमी अल्छीको राजाले, सफा गर्ने भए यस्तै हुन्थ्यो होला हालत। हेर यो खाटमुनि त झन् के हो कस्तो, यो छ्या के हो आयुष, यो खाटमुनि त पुरै व्यवस्थित रहेछ त।
6: तिरिकै कहाँबाट आयो फेरि यो, भयो कि रोजिना छाड न भने, खै यता लु।
5: अझै भित्रभित्र झाडु घुमा त रोजिना, अझै के भेटिने हो।
7: हो कस्तो गन्ध आएको, छ्या कलेज नगएर के गर्छ भने त रक्सी खाएर पो बस्दो रहेछ, छ्या।
5: आखिर तिमीलाई यसबाट के फाइदा छ र यस्तो गर्छौ, तिमी कहिले नसुध्रिने भयो के
7: आमा। छि के हो यो आयुष,
5: के हो के हो के भेटिस र,
7: त्यहाँ हेर्नु के छ,
6: कहाँ के छ र।
5: कन्डम पनि, के हो आयुष यो, हुँदा हुँदा यस्तोसम्म गर्ने भइसक्यो तिमी।
8: फुल बुटे साडी
9: कति चिच्याएर गएको जीव पनि, टिभी हेर्न पनि दिन्न भने, पढ्न लेख्नमा ध्यान छैन, गाइने बजाइने पो मस्त।
10: अब उस्तै ठाउँमा जन्मे भए तपाईँकै छोरा खतरा कलाकार भइसक्यो हुन्थ्यो, कुरा गर्नुहुन्छ कला र, अब छोरो नभए पनि नाति चाहिँ हुन्छ त है आमा।
9: यस्तै सिँगानी हुन्छन् कलाकार, आँखा छल्न पायो भने कि त मोबाइल कि त टिभी।
10: ए अँ यो नयाँ टिभी पनि फुटाइदिएला नि, फेरि विचार गर्नु है आमा, आधा मात्रै पैसा तिरेर ल्याएको, अझ तिर्नै बाँकी छ 10,000 त।
9: के भनेदेखि उधार आफू ल्याएको हो यो,
10: गल्ला खतल खतल पारो बटुलेको त्यो पनि।
9: ए अँ मेरो अधारको पैसा खोए नि कि त्यो पनि टिभीमा हालिस्।
10: ल अस्ति भर्खर 5,000 लिनु भएको होइन, अरू त अचार बिकेको पनि हुनु पर्यो नि।
9: बिकेन खुब, राम्रै बिक्छ भन्थ्यो त्यो टङ्केले।
10: त्यो गफाडीका कुरा। ओइ सन्देश, त अर्को गीत पनि गाउँछस्, म तँलाई पैसा दिन्छु नि गागा।
8: नै गाउदिन के,
9: पैसा दिदी बानी बिगार्ने होइन है केटाकेटीको, के भनेदेखि।
10: हे केही पनि हुन्न क्या आमा, गा केटाका, म तँलाई हेर 20 रुपियाँ दिन्छु।
8: अघिको पैसा दिनु न त पहिला।
10: ए अहिले थर होइन त, प म तँलाई भोलि बिहान दिन्छु ल।
8: नै हुँदैन, अहिले नि दिनु
10: भने मान्दैन।
9: भोक
10: भोक लागे जस्तो भयो त, खाना पाकिसक्यो हो भने। पाक्या भए खाउँ क्यारे टक्क लाएर
9: पाकिसक्या त हो नि। खै तेरी बुढी यति बेलासम्म आउन्न।
10: खै केही कामले कतै अलमल्ली कि
9: के भनेदेखि कामै परे पनि उजेलेमै काम सकेर घर आउनु पर्दैन। त्यसमाथि दुई जीवकी मान्छे राति हुँदो
10: कहाँ हराएको हो त। ल मेरो त मोबाइलै स्विच अफ भएछ, यो ठाँडामा पनि कहिल्यै ब्याट्री टिक्दैन भने।
9: ल यो बाटो गर्न त, यसमा नि छ कि छैन, जतिखेर नि तेरो छोरोले खेलिराख्छ।
5: बाबु
10: हजुर हजुर भाउजू भित्रै आउनु न भाउजू। अनि भाउजू अफिसबाट कतिखेर आउनुभयो?
5: भर्खरै आएको हो म।
9: हाम्री बुहारी यति बेलासम्म घर आइन, तिमीले कतै देखिथ्यौ कि ललिता?
5: अँ त्यही रमा बहिनी के कुरा भन्न आएको म यहाँ।
10: के कुरा भाउजू?
5: रमा वहाँ बाटोमा लडी छन्, त्यही भएर छिट्टै जानु पर्यो हामी।
9: कहाँ लडी थिएर?
5: त्यही हाम्रो ब्याङ्क नजिकै।
10: अनि भाउजू रमा कहाँ छ त अहिले?
5: उता स्वास्थ्य चौकीमा लगिसक्यो।
10: चोटपटक त केही लागेको छैन नि भाउजू?
5: अब बाहिरबाट हेर्दा त सानै घाउ छ, तर भित्र चोट पनि हुन सक्छ भन्नुभएको छ डक्टरले। मैले तपाईँलाई कति फोन गरेँ, कति तपाईँको फोनै लाग्ने होइन, आमाको पनि फोन उठेन। बरु छिटो छिटो जाउँ, होस् पनि अझै आएको छैन, बरु छिटै विलास नगर्ने लानु पर्ला जस्तो छ।
9: यसले पनि कहिले शान्ति नदिने भई, जहिले पिरौलो मात्रै।
10: यतिखेर कसरी लानु विलास नगर पनि?
5: मैले जगतलाई हेलिकप्टरको व्यवस्था गर्न सकिन्छ कि बुझ्न लगाएको छु।
9: हेलिकप्टर आरे के भनेदेखि त्यसमा खर्च धेरै लाग्छ होला त। अब
5: यस्तो बेलामा नि खर्च हेरेर हुन्छ त आन्टी?
10: त्यही त, अब के गर्ने होला भाउजू?
5: अब के गर्ने नि, रमाको स्थिति केही भन्न सकिने खालको छैन। अब जसरी हुन्छ बेलैमै राम्रो अस्पताल पुर्याउनु पर्यो, नत्र जे पनि हुन सक्छ है।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ? यसको सही उत्तर हो लुम्बिनी प्रदेश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट ऋतु परियार, बाजुराबाट गौरा राउत, सुनसरीबाट गुणराज पराजुली र इटहरीबाट रमिता चौधरी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? प्रश्न फेरि एकपटक, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्जना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। हामी हाम्रो दोस्रो पर्व तिहारको पूर्व सन्ध्यामा छौं, सँगै चुनावी माहौलमा पनि यतिखेर हामी छौं। गाउँघर जताततै शहर बजारमा पनि अहिले चुनावी रौनक छ। चिया पसलदेखि चौतारीसम्म पनि चुनावकै गफ हुन थालेका छन्। विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू पनि यति बेला जनताको घर दैलोमा मत माग्न व्यस्त छन्। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org

0: यी तोक्नेदेखि लिएर सुरक्षा प्रबन्ध मिलाउने, निर्वाचनको अनुगमनदेखि निर्वाचनलाई कसरी निष्पक्ष रूपमा सम्पन्न गर्ने भन्ने मुख्य काम निर्वाचन आयोगको हो। अब मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन 30 दिन मात्र बाँकी छ। आजसम्म निर्वाचन आयोगले के तयारी सक्यो र कस्तो तयारी भइरहेको छ र कस्तो तयारी गरिरहेको छ? आज हामी नेपाल चौतारीमा निर्वाचनको तयारीका विषयमा छलफल गर्छौ। छलफलका लागि हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। लक्ष्मीज्यू, यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: हजुर, ठिकै छ।
0: अहिले त निर्वाचन आयोगलाई एकदमै, जुन यो अहिले पर्व आउँदैछ दीपावली, त्यो भन्दा पनि एकदमै बढी व्यस्तता होला है निर्वाचन आयोगमा। अनि निर्वाचन आयोगको तयारीका विषयमा हामी आज कुराकानी गर्दैछौ। त्योभन्दा पहिले चाहिँ निर्वाचन आयोगले निर्वाचनको लागि गर्ने मुख्य कामहरू चाहिँ के हो, यसको बारेमा सबैलाई थाहा पाउने गरेर भनिदिनुहोस् न।
1: अब आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। जस्तै अब सामग्री व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अनुगमन पर्यवेक्षणका लगायतका कुराहरू, त्यसपछि निर्देशिका, कार्यविधि, कानूनको निर्माण, त्यसै गरी अन्य जनशक्तिको व्यवस्थापन लगायतका विभिन्न विषयहरूमा आयोगले तयारी गर्नुपर्ने हुन्छ।
0: भनेपछि अहिले आयोग यसै काममा ओरिफेरीमा होइन, यो यही काममा व्यस्त रहेको छ। हजुर, अनि अहिलेसम्म यो तयारीको कुरा गर्दा के काम सकियो त निर्वाचन आयोगले निर्वाचनका लागि?
1: अब यो निर्वाचन सामग्रीको सन्दर्भमा कुरा गर्नुपर्दा, निर्वाचन सामग्रीहरू हामीले 81 प्रकारको सामग्रीहरू खरिद गर्नुपर्ने, व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको लागि 15 प्रकारका सामग्रीहरू निर्वाचन कार्यालयहरूबाट नै खरिद गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी निर्वाचन कार्यालयलाई दिएको छ भने, अनि त्यसभन्दा बाहेकको अन्य सामग्रीहरू आयोगले आफैले खरिद गरी, खरिद प्रक्रिया बमोजिम नै खरिद गरी व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। अनि निर्वाचन सामग्रीहरू केही मात्रामा भइसकेको छ भने केही मात्रामा बाँकी नै छ। र मतपत्र सन्दर्भ, मतपत्रको
0: यो यहाँनिर मैले, हजुर यहाँनिर मैले रोके, जुन यो सामग्रीको कुरा गर्नुभयो 81 प्रकारको, त्यो सामग्री भनेको कस्तो कस्तो सामग्री हुन्छ?
1: सामग्री भनेको मतदानमा प्रयोग हुने खालका, जस्तो सियो, धागो, बोरा, प्लास्टिक कार्डहरू, त्यसपछि मतदाता परिचय पत्र, मतपत्रहरू, मतपेटिकाहरू, रुलर, स्केल, अब यी विभिन्न प्रकारका पढेरै सुनाउनु पर्ने भयो। यस्ता किसिमका सामग्रीहरू जुन मतदान प्रयोग गरिने, जस्तै डोरीहरू मतदान निर्माणका लागि, होइन, मतगणना स्थलको लागि चाहिने सामग्रीहरू, मतदानको लागि चाहिने सामग्रीहरू, निर्वाचन कार्यालयहरूलाई चाहिने सामग्रीहरू, निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने सामग्रीहरू,
0: यी सामग्रीहरू, हजुर यी सामग्रीहरू निर्वाचन आयोगले ढुवानी मतलब ल्याएर होइन विभिन्न मतदान स्थलमा
1: पुर्याउने,
0: खरिद गरेर,
1: खरिद गरेर निर्वाचन आयोगले निर्वाचन कार्यालयमा पुर्याउने र निर्वाचन कार्यालयहरूले निर्वाचन प्याकिङ गरेर निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याउने र निर्वाचन अधिकृत कार्यालय र निर्वाचन कार्यालयको समन्वय गर्दै मतदान केन्द्रमा पुर्याउने जिम्मेवारी आयोगको रहनेछ।
0: हजुर हजुर, अब अरू अरू अरू तयारी चाहिँ,
1: अब अनि त्यस अन्य सामग्रीहरूको सन्दर्भमा त्यस्तो हुन्छ भने, जस्तै मतपत्रको सन्दर्भमा आयोगले मतपत्र छपाई भइसकेपछि सिधै ढुवानी गरेर निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतलाई नै बुझाउने गरी मतपत्र चाहिँ निर्वाचन अधिकारीलाई नै बुझाउने, अन्य सामग्रीहरू निर्वाचन कार्यालय मार्फत बुझाउने गर्ने गरेको छ।
0: हजुर, अनि यो मतपत्र छपाईको काम चाहिँ के भइरहेको छ, सुरु सकियो कि अथवा?
1: मतपत्र छपाईको सम्बन्धमा समानुपातिक तर्फको मतपत्रको छपाई सकिएको छ भने त्यसको ढुवानी चाहिँ प्रदेश 2-3-4 प्रदेश नम्बर 1, मध्य प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा ढुवानी भइरहेको छ। छपाईको काम सकिएको छ भने यता अर्को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाईको काम 44 जिल्लाको मतपत्र छपाई भइसकेको छ भने यसको ढुवानी कार्य सुरु भएको छ।
0: हजुर, जुन यो मतपत्र ढुवानीको कामको कुरा गर्नुभयो नि, त्यो ढुवानी चाहिँ कसरी हुन्छ, त्यसको लागि सुरक्षा व्यवस्था चाहिँ कस्तो पारेको हुन्छ, अथवा कसरी त्यो टाढा टाढाको ठाउँमा कसरी पुर्याइन्छ?
1: त्यसलाई चाहिँ हामीले अब साई नेपाली सेनाको गाडी मार्फत, सेनाको गाडी मार्फत नै ढुवानी गरिन्छ र त्यहाँ हाम्रा केही कर्मचारीहरू 1-2 मात्रै बस्नुहुन्छ। सेनाले नै सम्बन्धित निर्वाचन

0: क्षेत्रको कार्यालयमा लगेर नै ध्वनि गर्ने गरेको छ र मतपत्रको छपाई चाहिँ अहिले जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ। त्यहाँबाट प्याकिङ गरेर हाम्रो कर्मचारीहरूले प्याकिङ गर्नुहुन्छ अनि त्यो प्याकिङ गरेको सामग्रीहरूलाई प्याकेजिङ अब ठुलो ठुलो प्याकमा प्याक गरेर सम्बन्धित निर्वाचन क्षेत्रमा अब कुन कुन क्षेत्रमा भनेको सम्बन्धित मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने जिम्मेवारी चाहिँ नेपाली सेनाको
1: गाडीले गरिरहेको छ। भनेपछि अहिलेसम्मको तयारी अनुसार राम्रै भइरहेको छ, त्यस्तो कतै ठाउँमा केही त्यस्तो समस्या केही भएको छैन,
0: अहिले त्यस्तो बीचमा केही समस्या देखा परेको छैन।
1: हजुर, अनि अरू काम चाहिँ निर्वाचन यो मतपत्र मत ढुवानी भन्दा अरू काम चाहिँ के गरिरहेको छ अहिलेसम्म?
0: अन्य सामग्रीहरू त अब जस्तै यो निर्देशिका कार्यविधिहरूको प्रकाशन अब निर्माण भइसक्यो, प्रकाशन पनि भइसक्यो र हामीले निर्वाचन अधिकृतहरू मुख्य निर्वाचन अधिकृतको तालिममा पनि पुर्याइसक्यौँ र कार्यालयहरूलाई पनि वितरण गरिसकेको अवस्था छ र त्यसभन्दा अन्य सामग्रीहरू हामीले कार्यालयमा केही आधा सामग्री चाहिँ कार्यालयमा पुगिसकेको अवस्था छ भने केही चाहिँ पुर्याउने तयारीमै छ।
1: हजुर, अब यो मतदान स्थलमा अथवा तपाईँहरूको यो जुन खटिने कर्मचारीहरू छन् नि उनी कर्मचारीहरूलाई कस्तो एक मतदान केन्द्रमा कस्तो कर्मचारी अथवा कतिजना कर्मचारी खटाउँछ, कर्मचारी व्यवस्थापनको काम चाहिँ कसरी भइरहेको छ?
0: अब जनशक्ति व्यवस्थापनको काम चाहिँ अब आयोगले निर्वाचन कार्यालयहरूले जिल्ला स्थित सरकारी निकायहरूबाट सरकारी निकाय र विश्वविद्यालय विद्यालयका शिक्षकहरू कर्मचारी तथा शिक्षकहरूको विवरण निर्वाचनमा खटिन सक्ने र खटिन नसकिने कर्मचारीको विवरण माग गर्ने त्यसलाई एकीकृत रूपमा विवरण तयार गरिसकेपछि त्यहाँ जिल्ला सुरक्षा व्यवस्था जिल्ला जनशक्ति व्यवस्थापन समिति छ एउटा सिडिओको अध्यक्षतामा रहेको छ त्यो समिति चाहिँ त्यो समितिले त्यो समितिमा हाम्रो साथी निर्वाचन कार्यालयका साथीहरूले एकीकृत रूपमा विवरण तयार गरेर त्यहाँ समिति समक्ष पेश गर्नुहुन्छ र समितिले त्यो कर्मचारीहरूको विवरणलाई स्वीकृत गरी त्यसलाई स्वीकृत गरी निर्वाचन मुख्य निर्वाचन अधिकृतलाई बुझाउनुहुन्छ र मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारी निर्वाचन अधिकारी र निर्वाचन अधिकृतसँग समन्वय गरी अनि त्यसपछि उहाँहरूलाई मुख्य निर्वाचन अधिकृतबाट निर्वाचन अधिकृतहरूलाई कर्मचारीको विवरण पेश गरिन्छ र निर्वाचन अधिकृतहरूले आफ्नो मतदान केन्द्रमा जस्तै 9 जनाको दरले र 250 जनासम्म मतदाता भएको र 350 जना यसको क्याटेगोराइज गरिएको छ त्यो अनुसार हाम्रो जनशक्ति व्यवस्थापन निर्देशकमा तोकियो छ त्यो तोकिए प्रमोजिमका कर्मचारीहरू निर्वाचन अधिकृतले खटाउनुहुन्छ।
1: भनेपछि एउटा एउटा मतदान केन्द्रमा चाहिँ कतिजना कर्मचारीहरू खटिन्छन्?
0: 9 जना कर्मचारीहरू खटिने व्यवस्था रहेको छ
1: अधिकृत लगायत होइन पर्यवेक्षकहरू होला
0: हजुर त्यसमा चाहिँ मुख्य निर्वाचन मतदान केन्द्रको लागि म चाहिँ यसो हेर्ने गर्नुभयो
1: हजुर
0: मतदान केन्द्रमा मतदान अधिकृत लगायत सहायक मतदान अधिकृत अनि सहायक कर्मचारीहरू त्यसपछि सहयोगी कर्मचारी स्वयंसेवक गरेर 9 जनाको कर्मचारीहरू
1: एउटा मतदान केन्द्रमा 9 जना कर्मचारीहरू निर्वाचन आयोगले खटाउँछ।
0: हजुर
1: हजुर, अब यो जहिले पनि निर्वाचन तयारीका क्रममा जहिले पनि बहसको रूपमा आइराख्ने एउटा कुरो के हो भने मतदाता शिक्षाको कुरा आउँछ होइन, अब जहिले पनि नागरिकहरूले मतदाताहरूले भनौँ न मतदान कसरी गर्ने भन्ने तरिका पनि धेरैलाई थाहा हुँदैन, धेरैलाई मतपत्र कसरी यो स्वस्तिक छाप कहाँ हान्ने होइन अनि कसरी पट्याउने भन्ने पनि थाहा हुँदैन, यसको लागि यो निर्वाचन आयोगले मतदाता शिक्षाको लागि के गरिरहेको छ?
0: यो मतदाता शिक्षा सम्बन्धमा निर्वाचन आयोगले चाहिँ विभिन्न 3-4 कार्यहरू गर्ने गर्दछ जस्तै एउटा घर दैलो कार्यक्रम अर्को अब निर्वाचनको अब अडियो भिजुअल यो पब्लिक एनाउन्समेन्टहरू लगायतका ती चिजहरू सामग्रीको उत्पादन अडियो भिडियो सामग्रीहरू त्यसपछि गएर ती सामग्रीहरूलाई प्रसारण गर्ने र अनि त्यसपछि गएर अर्को एउटा रेडियो टेलिभिजन मार्फत सिधै प्रसारण गर्ने खालका यी 4-5 गतिविधिहरू चाहिँ आयोगले गर्ने गरेको छ र यसपटक पनि यो घर दैलो कार्यक्रमको लागि यो मुलुकभरका 753 पालिकामा यो आयोगले स्थानीय तहको सहयोग र समन्वयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य गर्दैछ र यसको लागि चाहिँ अहिले आयोगबाट गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको अवस्था छ हालसम्म र यसको लागि अब 753 पालिकामा त्यहाँ प्रत्येक वडामा 1-1 महिला स्वास्थ्य स्वयंसेविकालाई त्यहाँको त्यो निर्वाचन सम्पर्क व्यक्ति स्वयंसेविका तोकेर उहाँ मार्फत चाहिँ निर्वाचन सामग्रीहरू देखाएर अनि मतदान गर्ने तरिकाहरू सिकाएर प्रचार प्रसारका सामग्री पुरस्कारहरू देखाएर उहाँहरू मार्फत चाहिँ सिकाउने गरिन्छ र हाम्रो निर्वाचन कार्यालयबाट एकजना सम्पर्क व्यक्ति नासु स्तरको कर्मचारीलाई सम्पूर्ण पत्र तोकिएको छ। उहाँले चाहिँ उहाँलाई त्यसरी चाहिँ गर्नुहुन्छ र हाम्रो उहाँ चाहिँ समन्वयकर्तालाई फेरि आयोगले ट्रेनिङ दिएर यस्तो यस्तो गरी सिकाउनु होला भनेर चाहिँ आयोगले तालिम पनि सञ्चालन गरिसकेको छ। हिजो र अस्ति चाहिँ त्यही किसिमको तालिमहरू सञ्चालन भएका थिए।
1: हजुर, भनेपछि अहिलेसम्म यो तालिम चाहिँ सकियो, सिकाउने काम चाहिँ सुरु भएको छैन हो?
0: छैन छैन, यो चाहिँ अब 15 दिनको लागि गर्ने भन्ने तयारी छ। अब यो त्यो पूर्व तयारीमा छौँ हामी, अब बल्ल पत्राचार भइरहेछ, त्यसपछि सहयोग र समन्वयमा गर्नुपर्ने भएकोले।
1: अब जहिले पनि हामी हाम्रो बानी चाहिँ के छ भने पहिले पहिले बिस्तारै हामी ए छ समय छ समय छ भोलि गरौँला भन्ने हुन्छ, जब समय आउँछ समय नै पुग्दैन होइन, हतार हतार हुन्छ। अब यो 15 दिन 30 दिन मात्र छ अहिलेसम्म पनि, अब मतदाताहरूलाई कसरी चुनावमा भोट हाल्ने भन्ने चाहिँ सिकाइएको छैन। स्थानीय तहको चुनावको कुरा गर्दा पनि कति मत बदर भएको थियो होइन, यसले गर्दा यो समयमै यस्तो मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन नगर्दाखेरि चाहिँ मत बदर हुने अवस्था चाहिँ झन् कतिको पाइन्छ? अन्त तपाईँले त अब निर्वाचन आयोगमै बसेर काम गरिराख्नु भएको अथवा देखिराख्नु भएको योभन्दा अगाडिको चुनावको अनुभव पनि होला।
0: हजुर, यो बदर हुने मतदाता शिक्षाको अभावमा अवश्य पनि मतपत्र बदर हुने अवस्था रहन्छ नै। अब त्यसमा पनि यसमा यो स्थानीय तहको अहिले गएको स्थानीय तह निर्वाचन 2079 सम्बन्धमा कुरा गर्दा एउटै मतपत्रमा 6 प्रकारका मतपत्र जोडिएर 7 वटा मतपत्र एउटै पन्नामा भएको अवस्था थियो भने यसपटक छुट्टा छुट्टै 4 प्रकारका छुट्टा छुट्टै मतपत्र हुने भएकोले र एउटा मात्र निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउने अवस्था रहेको हुँदा त्यति धेरै बदर हुन सक्ने अवस्था देख्दैन। स्थानीय तहको जस्तो जटिल मतपत्र छैन अहिले र अनि स्थानीय तहमा के थियो भने धेरै निर्वाचन चिन्ह राख्नुपर्ने अवस्था थियो भने अहिले जतिजना उम्मेद्वार हुनुहुन्छ त्यति मात्रै चिन्ह रहने र जति दलले भाग लिनुभएको छ त्यति मात्रै चिन्ह रहने भएको कारणले त्यति धेरै बदर नहोला कि भन्ने हाम्रो
1: आशा हो है। हजुर, यहाँले भन्नुभयो भिडियो मार्फत पनि अब सामाजिक सञ्जालमा पनि मतदाता शिक्षा कसरी मतदान गर्ने भन्ने पनि निर्वाचन आयोगले काम गरिराखेको छ भन्नुभयो होइन, यो चाहिँ कसरी गरिरहेको छ, कुन अब यो भिडियो कुन वेबसाइटमा राखिन्छ, कसरी नागरिकहरूले अथवा मतदाताहरूले हेर्न पाउँछ?
0: यो आयोगको फेसबुक पेजमा चाहिँ राखिन्छ र यो आयोगमा एउटा सामाजिक सञ्जाल र यो प्रेस काउन्सिलको अफिस पनि त्यहाँ बसिरहेको छ। त्यसमा सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोग गर्ने साथीहरूले हाम्रो ती भिडियो अडियोहरूलाई अपलोड गर्ने अब सही किसिमले त्यो देखाउन सकिन्छ सकिँदैन, प्रचार प्रसार गर्न सकिन्छ कि सकिँदैन भन्ने सन्दर्भमा पनि उहाँहरू सचेत नै हुनुहुन्छ। उहाँहरू पनि त्यो टिमले नै काम गरिरहेको अवस्था छ। जति उत्पादनका सामग्रीहरू पनि हामीले विभिन्न निकायहरूसँग विभिन्न व्यक्तिहरूसँग एमओयू गरेर यस्तो खालको चाहिँ भिडियो अडियोहरू बनाइदियोस् भनेर हामीले ती सामग्रीहरूलाई उत्पादन पनि गरिराखेको छ।
1: उत्पादन गरेर वेबसाइटमा राख्ने काम
0: उत्पादन गर्ने, हजुर, त्यो एउटा उत्पादनको विषय रह्यो भने अर्को त्यो उत्पादित सामग्रीहरूलाई फेरि प्रकाशन र प्रसारण गर्ने एउटा छापा सामग्रीहरू ब्रोसर पर्चा पम्पलेटहरूको कुराहरू भयो भने अर्को चाहिँ भिडियो अडियो प्रदर्शनका कुरा।
1: यो यहाँहरूले जुन स्थानीय तहको गत वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा चाहिँ मतदाता शिक्षा कार्यक्रम घर दैलोमा गर्नु भएन होइन, घर दैलोमा नगर्दा चुनाव बदर के भन्छ मत बढी बदर भएको भन्ने कुराले चाहिँ तपाईँहरूले त्यसको पाठ सिक्दै अहिले चाहिँ घर दैलो गरिराख्नु भएको हो कि खासमा के हो?
0: अवश्य भने वास्तवमै अब त्यो मतदाता शिक्षाको कमी भएको भन्ने सबैतिरबाट गुनासो आएकोले हामीले निर्वाचन अनुगमन समीक्षा गर्दा पनि मतदाता शिक्षा नै सिकाइएन, पहिला पहिला घर दैलो कार्यक्रम गर्ने र आयोगले विभिन्न कर्मचारीहरू खटाएर गर्ने गरेको यसबाट हामीले चाहिँ मतपत्रमा कसरी छाप लगाउने र कुन कुन अवस्थामा कसरी लगाउने कहाँ कहाँ लगाउने कसरी लगाउने भन्ने विषयमा जानकारी भएन भन्ने सबैतिरबाट व्यापक गुनासो आएको हुनाले यसपटक चाहिँ हामीले घर दैलो कार्यक्रमलाई पनि स्थानीय तहको समन्वय र सहयोगमा गर्ने भनेर आयोग लिने गर्छ।
1: हजुर, अहिलेसम्मको चुनावी तयारी गरिराख्दा चाहिँ निर्वाचन आयोगलाई त्यस्तो समस्या अथवा चुनौती आएको सबैभन्दा मुख्य विषय भनेको के हो, के कस्ता चुनौतीहरू आइरहेका छन्?
0: अब यसमा चाहिँ अब त्यस्तो चुनौती नै त नभनौ, अब केही विषयमा चाहिँ अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा जस्तै सुरक्षा व्यवस्थापनका कुराहरू अब मतदान केन्द्रहरू धेरै ठाउँमा अब कहिले अनगित रूपमा कब्जा हुने अब विभिन्न घटनाहरू घट्ने अब हामीले स्थानीय तहको अवस्थामा निर्वाचनको अवस्थामा पनि देखिरहेका थियौँ होइन ती मतदान केन्द्रहरूको पहिचान गरेर त्यहाँ कसरी त्यसलाई सुरक्षा व्यवस्थापन त्यसको रणनीति कस्तो बनाउने भन्ने सन्दर्भमा यहाँ सुरक्षा आयोगले सुरक्षा उच्चस्तरीय सुरक्षा समितिको बैठक पनि दुईपटक गरिसकेको छ र यो उच्चस्तरीय सुरक्षा समितिमा चाहिँ माननीय निर्वाचन आयोगको संयोजकत्वमा गृह मन्त्रालय रक्षा मन्त्रालय राष्ट्रिय अनुसन्धान विभागका महानिदेशकहरू प्रमुखजीहरू त्यसपछि सुरक्षा निकायका तीनवटै सुरक्षा निकायका प्रमुखहरू बसेर एउटा कमिटी गठन त भइ नै सकेको छ त्यसको बैठक बसेर कसरी आगामी निर्वाचनलाई सुरक्षित बनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो र उहाँहरूले चाहिँ सुरक्षा कार्य योजना पनि तयार गर्नुभएको छ त्यो विषयमा पनि केही समयमा छलफल पनि भएको थियो दोस्रो बैठकले र आगामी बैठकमा चाहिँ त्यसको पूर्ण रूपमा त्यसलाई तयार गर्ने भन्ने सन्दर्भमा पनि
1: हजुर, यो सुरक्षाको कुराकानी गरिराख्दा अब अति संवेदनशील मतदान स्थल पनि तपाईँहरूले छुट्याउनुहुन्छ होइन, नेपालमा चाहिँ त्यस्ता अति संवेदनशील मतदान स्थल कहाँ कहाँ कति कति छन् र ती त्यसलाई कसरी कुन आधारमा अति संवेदनशील भनेर छुट्याएको छ?
0: यसलाई चाहिँ ठ्याक्कै यो ठाउँभन्दा पनि अब विगतका अनुभवहरूलाई लिएर अब कहाँ कहाँ कस्ता कस्ता मतदाताहरू रहेका छन् कस्ता कस्ता व्यक्तिहरू उम्मेद्वार भएका छन् होइन त्यहाँ मतदान स्थलहरू कस्तो अवस्थामा कस्तो ठाउँमा रहेका छन् भन्ने विषयलाई नै यसलाई चाहिँ स्वागत दिन सकिन्छ र उहाँले चाहिँ यो खास गरी सुरक्षा निकायको दृष्टिकोणबाट नै हेर्नुपर्ने हुन्छ उहाँहरूले नै यो चाहिँ अति संवेदनशील छ यो संवेदनशील छ यो चाहिँ सामान्य छ भन्ने खालको क्याटेगोरी चाहिँ उहाँहरूले नै गर्नुहुन्छ र त्यसपछि हामीहरूलाई यस्तो गर्नुपर्ने हुन्छ भनेर समन्वय र सहकार्यमा चाहिँ कार्य गर्नु उहाँहरूले कार्ययोजना बनाइराख्नु भएको छ अनि संवेदनशीलमा कसरी जाने र सामान्यमा यति रास्ता पनि पुग्ने भन्ने अब जनशक्ति व्यवस्थापनका कुराहरू सामग्री व्यवस्थापनका कुराहरू नै रहन्छन्।
1: हजुर, अब यो निर्वाचन आयोगमा अहिले चाहिँ सबैभन्दा धेरै कुरा सुनिएको भने आचार संहिता तपाईँहरूले लागू पनि गरिराख्नु भएको छ तर आचार संहिता उल्लङ्घनका घटनाहरू पनि एकदमै भइरहेको हामीले देख्न पाउँछौ होइन, खासमा चाहिँ आचार संहिता उल्लङ्घन ठूला दलबाटै पनि भएको पाइएको छ, यसको बारेमा निर्वाचन आयोगले के गरिरहेको छ?
0: यो आचार संहिता असोज 12 गतेबाट नेपाल निर्वाचन आयोगले लागू गरिसकेको छ, यो राजपत्रमा पनि आइसकेको विषय हो र यो सबैलाई थाहा पनि जानकारी पनि छ। हामीले निर्वाचन आचार संहिता निर्माणको क्रममा पनि राजनीतिक दलहरूलाई बोलाएर हामी छलफल कार्यक्रम पनि गऱ्यौँ, उहाँहरूको समन्वयमा नै उहाँको राय सुझावलाई सङ्कलन गरेर नै हामी तयारी गऱ्यौँ, लागू पनि गऱ्यौँ र अहिले आचार संहितामा भएका विषय बाहेक विपरीतका कार्यहरू चाहिँ गर्न पाइँदैन, यो सबैलाई थाहा भएकै विषय हो र पनि यो उल्लङ्घनका घटनाहरू चाहिँ अब बारम्बार यसपटक मात्रै नभएर विगतका अनुभवहरू पनि अब त्यस्तै देखिन्छन् र उल्लङ्घनका भइरहेका छन्। अझ हामीले जुनसुकै माध्यमबाट प्राप्त भएका उजुरीहरू अब पत्र पत्रिकामा देखिएका कुराहरू सामाजिक सञ्जालमा भेटेका कुराहरूदेखि लिएर उजुरी सम्पूर्ण उजुरीहरूलाई हामीले के कसो भएको हो यो विषयमा यस्तो देखिएको भनेर हामीले चाहिँ स्पष्टीकरण सोध्ने काम भइरहेको छ अहिले। अब आयोगले त्यसरी स्पष्टीकरण सोधेको छ, अब स्पष्टीकरणको जवाफ प्राप्त भइसकेपछि त्यस पछाडि अनि थप कारवाहीको प्रक्रिया अगाडि।
1: हजुर, यो तपाईँहरूले स्पष्टीकरण सोधेको कति दिनभित्र चाहिँ जवाफ पेश गरिसक्नु पर्ने हुन्छ अथवा त्यो दिनभित्र जवाफ पेश गरिएन भने चाहिँ के हुन्छ?
0: अब स्पष्टीकरणलाई त खासै त्यसरी अब 3 दिनभित्र वा 7 दिनभित्र हामीले केही कहिले काहीँ तोकेरै पनि भन्नुपर्ने हुन्छ भने कहिले चाहिँ स्पष्टीकरण मात्रै मागिएको हुन्छ र त्यो स्पष्टीकरण सोधिएको अवधिभित्र नै खास गरी दिनुपर्ने हुन्छ र धेरैले चाहिँ स्पष्टीकरण सोधेको मितिभित्र नै जवाफ दिएको अवस्था थियो पहिला। अहिले पनि केही मात्रामा 38 उजुरीहरूको चाहिँ हामीले स्पष्टीकरण सोधि गराइन्छ, त्यसमा पनि 29 जवाफ आइसकेको अवस्था छ, जवाफ चाहिँ आउँछ समयमा नै आएको पाइन्छ।
1: हजुर, त तपाईँहरूले जुन स्पष्टीकरण सोध्नुहुन्छ त्यो स्पष्टीकरण चाहिँ तपाईँहरूले सोध्नु भएको समयभित्रमै आइपुग्छ भनेपछि अब ठूला राजनीतिक दलहरू पनि अहिले चाहिँ आचार संहिता उल्लङ्घन गर्नेको मुख्यमा परेको छन् नि है?
0: हजुर,
1: कसरी उहाँहरूले आचार संहिता उल्लङ्घन गरिरहेका छन्?
0: अब यो आचार संहिता उल्लङ्घन अब यो सामाजिक सञ्जालको चाहिँ अलिकति जटिल पनि रहेछ अनि हामीले चाहिँ यसमा के कसो भएको भन्ने सन्दर्भमा अब हामीलाई अब यो कसरी भयो हामीलाई थाहा छैन भन्ने खालका नै अब जवाफ आउने गरेको पाइन्छ। यो उहाँहरूलाई जानकारी नभएर त होइन नै होला, अब यो कसरी भएको छ यो विषयमा चाहिँ गम्भीर रूपले नै हामीले हेर्न पर्ने।
1: हजुर, अब सामाजिक सञ्जाल पनि यतिखेर मुख्य चुनौती बनेको हो, मतलब त्यो यस्तो चुनावको बेलामा चाहिँ गलत सूचनाहरू सार्वजनिक हुने होइन, भ्रमहरू नभएका कुराहरू बढी छ्यापछ्याप्ती आउने, यो सामाजिक सञ्जालको निगरानीका लागि चाहिँ आयोगले के गरिरहेको छ?
0: यहाँ चाहिँ अब हामीले सामाजिक सञ्जालको निगरानीको लागि एउटा विज्ञ सम्मिलित टिम गठन भएको छ। त्यो टिम चाहिँ हाम्रै आयोगमै बसेर त्यो सामाजिक सञ्जाललाई स्पेसल रूपमा हेर्ने त्यो टिमले चाहिँ हेरिराखेको छ र त्यही टिमले यस्तो हेरेर अनि प्राप्त भएका सामाजिक सञ्जालका विषयहरूमा पनि हामीले सोध्ने गरेको छ। अब त्यो अलिकति यसमा च्यालेन्जिङ नै हुँदो रहेछ, अब यो विषयहरू के विभिन्न विषयहरूलाई जोडेर पनि देखाउन सकिने होइन, अब कहिले काहीँको भिडियो फेरि उस अर्को समयमा ल्याएर देखाइदिने यस्तो यस्तो विषयहरू पनि त्यसमा हुँदो रहेछन्। अनि त्यसमा चाहिँ यो आचार संहितामा दुष्प्रचार मिथ्या सूचना होइन त्यसपछि द्वेषपूर्ण अभिव्यक्ति यस्ता यस्ता विषयहरूले पनि अलिकति निर्वाचनलाई दूषित बनाउने काम गर्दो रहेछ।
1: भनेपछि यसको लागि विज्ञहरूको छुट्टी टोली गठन गरेर सामाजिक सञ्जाललाई कसरी निगरानी गर्ने भन्ने काम पनि निर्वाचन आयोगले गरिरहेको छ। हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचन आयोगले निर्वाचनको तयारी कसरी गरिरहेको छ भन्ने विषयमा निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मासँग निर्वाचनको तयारीका विषयमा कुराकानी गरिरहेका छौं।
2: तपाईं अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, हामी निर्वाचन आयोगले निर्वाचनको तयारी कसरी गरिरहेको छ, के गरिरहेको छ भन्ने विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफ्ना प्रश्न जिज्ञासा आजका अतिथिलाई राख्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। हामीले त्यसका लागि नम्बरहरू अगाडि भनिसकेका छौं। हजुर लक्ष्मीजी, अब यो निर्वाचन तयारीको कुरा जहिले पनि गरिराख्दाखेरि चाहिँ होइन, सबैभन्दा निर्वाचन आयोगले गर्नै पर्ने एकदमै चुनावको पूर्व सन्ध्यामा कामहरू अरू चाहिँ के हुन् तयारीको कुरा गर्दा?
0: तयारीको कुरा मैले अघि पनि बताइसकेँ हजुरलाई, जस्तै जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, त्यसपछि अब सुरक्षा व्यवस्थापन लगायत अब यो मतदाता शिक्षा, यी विभिन्न कुराहरू चाहिँ खास गरी यिनै कुराहरूमा नै गर्नुपर्ने देखिन्छ।
1: हजुर, अहिलेसम्म अब गर्नै पर्ने मतलब अब सुरु त सबै काम गरिसक्नु भएको होला, अब गर्न सुरु गर्नै बाँकी रहेको कामहरू चाहिँ कसरी हुँदैछ, के कुराहरू चाहिँ यो आयोगले तयारी गर्न बाँकी रहेको छ?
0: बाँकी भन्नाले ठ्याक्कै त्यस्तो त केही छैन, अब सुरु त सबै कार्यहरू सुरु नै भइसक्यो। अब जस्तै मतदाता शिक्षाको विषय मैले हजुरलाई अघि नै सूचित गराइसकेँ, अब त्यो मतदाता शिक्षा कार्यक्रम चाहिँ सुरु भइसकेको छैन र यो पूर्व सन्ध्यामा छ, सन्ध्यामा नै रहेको छ। अन्य चाहिँ अन्य कामहरू जस्तै अब कार्यविधि निर्देशिका र यी कानुन निर्माणका कामहरू प्रकाशन यसलाई तयार गरिकन प्रकाशन भइसकेको छ भने अब वितरण गर्ने अवस्थामा रहेको छ। अन्य विषयहरूमा त तयारी नै भएको जस्तो मलाई लाग्छ।
1: हजुर, यो कानुन निर्माणको अलिकति कुराकानी गरौँ होइन, निर्वाचन ताका अथवा निर्वाचन अगाडि निर्वाचन पछाडि चाहिँ निर्वाचन आयोगले कस्ता कस्ता कानुनहरू बनाउँछ र कसरी यो प्रकाशन गर्छ?
0: राम्रो प्रश्न सोध्नुभयो। अब यो निर्वाचनको सन्दर्भमा सबभन्दा मुख्य कुरा त पहिला निर्वाचन आचार संहिता चाहियो। अब निर्वाचन आचार संहिता अब पुरानो आचार संहिताहरूलाई चाहिँ केही न केही समय परिस्थिति अनुसार चाहिँ हामीले त्यसलाई समय अनुकूल बनाउनै पर्ने हुन्छ। त्यसमा केही रिभ्यू गरेर पुराना फिडब्याकहरूलाई लिएर हामीले अहिलेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयहरूलाई लिएर चाहिँ एउटा निर्वाचन आचार संहिताको पुनरावलोकन गरेर निर्माण गर्नुपर्ने हुन्छ। दोस्रो चाहिँ अब हाम्रा निर्वाचन निर्देशिकाहरू जस्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, निर्वाचन अधिकारीहरूले, अब आयोगले समेत सबैले प्रयोग गर्ने खालका यी अहिलेको निर्वाचनलाई नै जोडेर एउटा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन निर्देशिका, परीक्षण निर्देशिका, अनुगमन निर्देशिका, त्यस्तै गरी अब समानुपातिक तर्फका निर्वाचन निर्देशिकाहरू, त्यस्तै अब अर्को आर्थिक व्यवस्थापन निर्देशिका, अनि त्यसपछि अनुगमन निर्देशिका, त्यसपछि पशु तथा सजायका यी ऐन अनुसारका विषयहरूलाई समेट्नको लागि त्यसको निर्देशिकाहरू, त्यसपछि अब मतदान निर्देशिका, खास गरी मतदान अधिकृतले विशेष गरी प्रयोग गर्ने चाहिँ मतदान निर्देशिका, अनि मतगणना स्थलमा प्रयोग गरिने, मतगणनाको समयमा क्रम प्रयोग गर्ने चाहिँ निर्वाचन अधिकृतले प्रयोग गर्नको लागि चाहिँ मतगणना निर्देशिका लगायतका यी विभिन्न अब जस्तै निर्वाचन आचार संहितामा उल्लेख भएका विषयलाई पनि कसरी सरलीकरण गरेर कार्य गर्ने भन्ने सन्दर्भलाई लिएर चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन कार्यविधिहरू लगायतका विषयहरू चाहिँ लगायतका विषयमा तयारी गर्नको लागि हामी चाहिँ कार्यविधि निर्माण गरियो भने, निर्देशिकाहरू जारी गरियो भने यसबाट सहज हुन्छ भन्ने किसिमले चाहिँ निर्देशिका तयार गरिन्छ। र निर्देशिकामा ऐन नियमका कुराहरू पनि जारी गरेर सरल किसिमले कसको के भूमिका हुने र कसरी गर्ने भन्ने सन्दर्भमा त्यसलाई स्टेप स्टेप वाइज चाहिँ निर्देशिकामा सरलीकरण गरेका छौँ।
1: यो
0: कामहरू पुरा भइसकेको छ,
1: पुरा भइसकेको छ। यो तपाईँहरूले निर्माण गर्ने कानुन, यो जुन अहिले कुरा गर्नुभयो नि, यो भनेको निर्वाचन समय अवधिको भरको लागि अथवा यो मत परिणाम नआइसकुन्जेलसम्मको लागि होला है?
0: हजुर, अब यसै निर्वाचनको जस्तै अहिले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा हामीले यी यति कानुनहरूको निर्माण गरियो भने यसभन्दा अघि जस्तै स्थानीय तह निर्वाचनको लागि पनि स्थानीय तह निर्वाचन निर्देशिकाहरूले त्यति बेला तत्काल चाहिने निर्देशिकाहरू त्यसरी नै निर्माण गरियो। यो बेला बेलामा गर्नुपर्ने हुन्छ, प्रत्येक निर्वाचनलाई लक्षित गरेर बनाउनु पर्ने।
1: हजुर, यो अनुगमनको कुरा यहाँले अघि गर्नुभएको छ, अनुगमन समिति पनि गठन गर्नुभएको छ है, गरिएको छ निर्वाचन आयोगले। यो अनुगमन गठन गरेको टोलीले चाहिँ के के कुराको अनुगमन गर्छ, कसरी गर्छ, स्थानीय तहसम्म चाहिँ गाउँ ग्रामीण स्तरसम्मको कुरालाई चाहिँ कसरी अनुगमन गर्छ?
0: अब यसमा चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन भयो कि भएन, पालना भयो कि भएन भन्ने सन्दर्भमा चाहिँ निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समिति एउटा छ भने जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ। र यही समितिले नै फेरि यता निर्वाचन अनुगमन भनेको अन्य प्रचार प्रसारका कार्यहरू, त्यसपछि मतदानका विषय, मतगणनाका विषय, अन्य विषय, सम्पूर्ण विषयहरूमा प्रचार प्रसारका विषय खास गरी मुख्य चाहिँ त्योलाई चाहिँ अनुगमन निर्देशिकाबाट पनि गाइडेड हुन्छ। र ती समिति चाहिँ एउटै समितिले त्यो दुवै प्रकारको निर्वाचन आचार संहिता पनि, प्रचार प्रसारका पनि, मतदान लगायतका अन्य सम्पूर्ण विषयमा अनुगमन गर्न चाहिँ केन्द्रीय स्तरमा एउटा केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ भने जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ। र केन्द्रीय स्तरमा माननीय निर्वाचन आयुक्तज्यूको संयोजकत्वमा गठन भएको छ, विभिन्न निकायहरूको रहेको छ भने जिल्लामा के अरे जिल्लामा चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र अन्य सुरक्षा निकायका प्रमुखहरू पनि, त्यसपछि गएर प्रमुख पोस्ट तथा लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई पनि त्यसमा सदस्यमा राखिएको छ। यी समितिहरूले त्यहाँ गर्नुहुन्छ। र फेरि अहिले हामीले चाहिँ अहिले हालसालै चाहिँ अनुगमन अधिकृतको रूपमा चाहिँ आचार संहितामा नेपाल सरकार वा प्रदेश सरकारको अधिकृत स्तरको कर्मचारीलाई आयोगले खटाउने र खटाएको कर्मचारीले नै अनुगमन अधिकृत रूपमा काम गर्नुपर्ने व्यवस्था तोकिएको थियो भने अब आयोगले निर्णय गरेर प्रमुख पोस्ट तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमन अधिकृतको रूपमा अहिले हालसालै खटाएको छ। र उहाँहरूले चाहिँ जिल्ला स्तरको अन्य अनुगमन गर्ने अधिकारी छुट्टै उहाँहरूले गर्नुहुन्छ भने समिति चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको छ, त्यो समितिमा पनि कसैले जो कसैले पनि उजुरी दिन सक्नुहुन्छ भने समिति आफैले पनि सक्रिय भएर अब अनुगमन गर्न सक्ने अवस्था जिल्लामा रहेको छ भने केन्द्रमा केन्द्रीय समितिले हेरिरहेको अवस्था छ।
1: हजुर, यो अनुगमनका क्रममा जस्तै निर्वाचन आचार संहिताकै कुराकानी गर्दाखेरि चाहिँ एउटा नागरिकले पनि आचार संहिता उल्लङ्घन गर्न चाहिँ सक्छ होइन, यो आचार संहिता नागरिकले कसरी उजुरी गर्न, मतलब कसरी उल्लङ्घन गर्न सक्छ र उजुरी गरेको अथवा अरूलाई उल्लङ्घन गरेको देखेमा पनि चाहिँ उसले कसरी उजुरी गर्न सक्छ?
0: सही प्रश्न उठाउनु भयो। त्यसै चाहिँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पनि दिन सक्छ, हाम्रो निर्वाचन कार्यालयमा पनि दिन सक्ने हुन्छ, र अब आयोगमा अब नजिकै भएको मतदाता के अरे व्यक्तिहरूले चाहिँ आम नागरिकहरूले आयोगमा पनि दिन सक्नुहुन्छ भने एउटा हाम्रो सूचना संकलनको लागि आयोगमा एउटा टोल फ्री नम्बर कल सेन्टर भनौँ न 1103 पनि कल गरेर उहाँहरूलाई सूचना दिन सकिन्छ, र त्यो सूचनाबाट पनि हामीले चाहिँ अब त्यहाँ के कसो भएको भनेर हामीले फेरि त्यहाँबाट अन्य अनुगमनकर्ता अनुगमन अधिकृतलाई पनि हामी निर्देश दिन सक्छौँ। र यसरी जहाँ जुनसुकै कार्यालय मुख्य निर्वाचन अधिकारीलाई, निर्वाचन अधिकारीलाई, निर्वाचन कार्यालय र आयोग र अनुगमन अधिकृत कार्यालयमा पनि अनुगमन अधिकृत समक्ष पनि उजुरी दिन सकिने व्यवस्था रहेको छ।
1: हजुर, नागरिकले चाहिँ एउटा सामान्य मतदाताले निर्वाचन आचार संहिताको उल्लङ्घन चाहिँ कसरी गर्छ, उसलाई जो जबकि उसलाई आफैलाई पनि थाहा हुँदैन यो आचार संहिता हो कि होइन भन्ने त प्राय मतदाताहरूलाई थाहा हुँदैन नि त, नागरिकले गर्न सक्ने मतदाताले गर्न सक्ने उल्लङ्घन भनेको कस्तो कस्तो हुन्छ?
0: यो अहिले चाहिँ एकदमै जनमानसमा एकदम झुक्किने खालको के छ भने अरू कसैले चाहिँ अब सबैले पालना गर्नुपर्ने आचरणमा के छ भने कसैको पक्ष विपक्षमा त्यो मत माग्न नहुने होइन, सामाजिक सञ्जालमा राखिएको विषयमा लाइक ट्याग सेयर केही गर्न नमिल्ने भन्ने छ भने यहाँ चाहिँ अब हाम्रो हामी चाहिँ यति अभ्यस्त भइसकेका छौँ कि त्यस अब हामी सामाजिक सञ्जालमा लाइक गर्ने कमेन्ट गर्ने अब सेयर गर्ने ट्याग गर्ने त हाम्रो अब बानी हेबिट नै भइसकेको छ, त्यो हामी चाहिँ हेर्दै नहेरिकन सरसर्ती अब जे देखे पनि लाइक गर्ने बानीले पनि एउटा चाहिँ त्यतातिर समस्या आएको छ, त्यो उल्लङ्घन भएको छ कि। त्यसपछि दोस्रो चाहिँ उहाँहरूले अब यो आचार संहितामा के कुराहरू चाहिँ मैले गर्नु हुँदैन त भन्ने यो आचार संहिताको कुराहरूलाई नजानेर पनि उहाँहरूले गर्नुभएको हुन्छ, जस्तै अब प्रचार प्रसारमा कसरी प्रचार प्रसार गर्ने, कसको गर्ने कसको नगर्ने, हामीले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विषयको जानकारी नहुँदा नै धेरै मतदाताहरूले धेरै नागरिकहरूले यसरी उल्लङ्घन भएको देखिएको छ।
1: हजुर,
0: खास गरी सामाजिक सञ्जालमा बढी समस्या छ।
1: हजुर, यो अब जानी नजानी, यो जानी जानी भन्दा पनि नजानी नजानी तरिकाले चाहिँ उल्लङ्घन भइरहेको छ होइन। अब यस्तो अवस्थामा चाहिँ मतदातालाई जानकार बनाउन यस्ता यस्ता विषयमा यी गर्न हुँदैन यो गर्न पाउँछ भनेर चाहिँ यो घर दैलो भन्दा बाहेक अरू अरू के कसरी भइरहेको छ, उहाँलाई जानकारी दिने काम चाहिँ कसरी भयो?
0: अब यो निर्वाचन आचार संहिताको सम्बन्धमा हामीले चाहिँ प्रदेश स्तरीय अब तालिम जुन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिएको तालिममा पनि हामीले यसको एउटा क्लास नै राखेर हामीले सबैलाई यो विषयमा सूचना दिइयो, जानकारी गराइयो, त उहाँहरू त अवेरनेस नै भएको व्यक्ति हुनुहुन्छ, तर उहाँहरूले चाहिँ फेरि मतदान अधिकृत मतगणना खटिने कर्मचारीहरू त्यसपछि मतदानमा खटिने अन्य कर्मचारीहरूलाई पनि ट्रेनिङ दिन सक्नुहुन्छ, सूचना दिन सक्नुहुन्छ भन्ने हिसाबले पनि हामीले उहाँलाई ट्रेनिङ दियो, र अन्य विषयमा हामीले आयोगको वेबसाइटमा राखेका छौँ, आचार संहिता पालना गरौँ यसो गरौँ भनेर हामीले फेरि त्यो भिडियो अडियो पनि अब सुनिराखेकै छौँ हामीले होइन। त्यस्ता विषयहरूमा अब आयोगबाट त्यति धेरै कार्यक्रमहरू यो निर्वाचन आचार संहितालाई स्पेसल गरेर नै अहिले त्यति धेरै राखिएको जस्तो लाग्दैन मलाई, यो जिल्ला निर्वाचन हाम्रो कार्यालयहरूबाट चाहिँ भइराखेकै छ।
1: हजुर, अब यो स्थानीय तहको मत जुन चुनावको बेला मतगणना मतपरिणाम सार्वजनिक गर्न पनि कति भनौँ न धेरै महिना करिब करिब महिनै दिन जति लाग्यो होइन। अब अहिले चाहिँ समयमै सम्पन्न मतपरिणाम पनि समयमै निकाल्न अथवा यो स्थानीय तहका जस्ता त्यस्ता विभिन्न किसिमका घटनाहरू नहोस् भन्नको लागि निर्वाचन आयोगले पूर्व तयारी चाहिँ के गरिरहेको छ?
0: अब यसको सन्दर्भमा अब सुरक्षा व्यवस्थापन नै ठुलो एउटा ठुलो मुख्य पार्ट हुन्छ यसमा, यो मतगणनाको लागि चाहिँ होइन सुरक्षा व्यवस्थापन भयो भने त्यस पछाडि भित्र अब जनशक्ति व्यवस्थापनको कुरा हो, अब टिम गठन गरेर अब निर्वाचन अधिकृतले मुख्य निर्वाचन अधिकृतहरूले आफूले ल्याएका मतपेटिकाहरूमा रहेका मतपेटिकाहरू टिम गठन गरेर छुट्टा छुट्टै टिम गठन गरेर जति सक्दो छिटो त्यो स्थानीय तहमा ढिलाइ हुनको मुख्य कारण चाहिँ एउटै मतपत्रमा विभिन्न छाप अब यो 6-7 छापहरू हेर्नुपर्ने तलदेखि माथि विभिन्न लहरका हुने भएको कारणले पनि समय बढी लागेको हो त्यसमा। र अब अहिले यसपटकमा हामीले चाहिँ त्योभन्दा धेरै छिटो हुने जस्तो देखिन्छ, किन भन्दा एउटा मतपत्र धेरै ठुलो पनि नहुने र एउटा चित्र मात्रै हेर्नुपर्ने भएकोले त्यो अलिक छिटो केही स्थानीयको भन्दा केही छिटो हुन्छ भन्ने हामीले लागेको छ, र आयोगले पनि त्यही अनुसारको जनशक्तिको तयारी गर्छ।
1: भनेपछि स्थानीय तहको मतपत्र र अहिलेको मतपत्रमा चाहिँ कस्तो फरक हुन्छ? जस्तै अब स्थानीय तहको मतपत्रमा चाहिँ आयोगमा सिफा दल दर्ता नभएका चिन्हहरू पनि राख्दा पनि अब कतिपय नागरिकहरू झुक्किएको भन्ने चाहिँ थियो, अहिले चाहिँ कति कसरी राखिएको छ त्यो मतपत्र चाहिँ?
0: अहिले अहिले मतपत्रमा त्यस्तो झुक्किने अवस्था छैन। किन भन्दा यो प्रत्यक्ष तर्फ यो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको जुन मतपत्रहरू छन् त्यो जति उम्मेद्वार छन् त्यति मात्रै निर्वाचन चिन्हहरू रहेको हुनाले उहाँहरू झुक्किने अवस्था छैन। यो चिन्हमा मतदान गरौँ भनेपछि उहाँहरूले एउटा चिन्ह खोज्ने र एउटा मात्रै छाप लगाउने, त्यो हुँदाखेरि एउटा मतपत्रमा एउटा छाप लगाउने हुँदा गणना गर्न पनि सजिलो, एउटा मात्रै छाप हेरेपछि पुग्यो। अब स्थानीय तहमा के थियो भने एउटामा सातवटा चिन्ह हेर्नु पनि, त्यो पनि तलदेखि माथिसम्म हेर्नु पर्यो। अब गाउँपालिका के अरे पालिकाको प्रमुख अनि उप प्रमुख, त्यसपछि वडा अध्यक्ष, वडा सदस्य, दलित महिला सदस्य, अन्य सदस्य गरेर यो सात प्रकारका चिन्हहरू माथिदेखि तलसम्म, त्यो पनि 56 लहरको मतपत्र होइन, यति ठुलो मतपत्रमा त्यो हेर्दाखेरि गणना गर्न ढिलो भएको कारण खास कारण चाहिँ त्यो मतपत्रकै जटिलता भएको हामीले पायौँ।
1: भनेपछि त्यही पनि सिकाइको आधार पनि भयो होला तपाईँहरूलाई अब चाहिँ यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चाहिँ कस्तो मतपत्र राख्ने भन्ने कुरा है।
0: हजुर अवश्य
1: हजुर। अब चुनाव आउन 30 दिन मात्र बाँकी छ, एउटा मतदाताले आफ्नो मतदान स्थलमा स्थलसम्म पुगेर भोट हाल्नको लागि चाहिँ के लिएर जानुपर्छ, कसरी भोट हाल्ने?
0: अब त्यसमा चाहिँ सबभन्दा प्रमुख त आफ्नो मतदाता परिचय पत्र एउटा विषय भयो, अर्को चाहिँ आफ्नो नागरिकताको प्रतिलिपि अथवा प्रमाण पत्र ओरिजिनल नै, त्यो दुईटा डकुमेन्ट लानु पर्यो। र आफू चाहिँ त्यो मतदाता एउटा कस्तो समस्या देखिन्छ भने मतदाता परिचय पत्र छ तर त्यहाँ त्यो सम्बन्धित निर्वाचन त्यो मतदान केन्द्रमा आफ्नो नामावलीमा नाम छैन। त्यो कसरी हुँदो रहेछ भने यहाँ चाहिँ अब म अब आम नागरिकहरूले थाहा नपाएर 2-3 फोटो खिच्छु, फोटो खिचेपछि आयोगले चाहिँ यो भेरिफाई गर्ने क्रममा अन्तिम मतदाता नामावली निकाल्ने क्रममा उहाँ चाहिँ दोहोरो देखियो भने दोहोरो नाम देखिएपछि पछिल्लो कायम हुन्छ, अघिल्लो चाहिँ डिलिट हुन्छ, त्यो आफै सिस्टमले नै उडाइदिन्छ। त्यो कारणले उहाँले परिचय पत्र लिएर आउने, तर अब यो म यस यो त छैन यो मतदाता नामावलीको नाम छैन भनेपछि अब उहाँहरूलाई पनि अब जानकारी हुँदैन, रिस्क पनि उठ्ने भयो अनि अलिकति केही दङ्गासँग हुने पनि एउटा कारण त त्यो पनि हो जस्तो लाग्छ, दुईजना नै व्यक्तिको त्यस्तो भयो भने। तर त्यसमा चाहिँ मतदाताहरूले चाहिँ के कुरो बुझ्नु पर्यो भने पहिला मेरो त्यो सम्बन्धित ठाउँमा मतदाता नामावली मेरो नाम छ कि छैन, र यो मतदाता परिचय पत्रमा अहिले फेरि अलिकति क्रम संख्या तो चाहिँ त्यो थपबाट हुँदाखेरि क्रम संख्या मिल्दो रहेछ, क्रम संख्या नमिले तापनि आफ्नो त्यस मतदाता नामावलीमा नाम छ भने पहिले आफूले हाम्रो अहिले आएको वेबसाइटमा गएर जन्म मिति र आफ्नो नाम हानेपछि हजुरले फोटो सहित आफ्नो त्यो हुँदाखेरि सबैले यसलाई ध्यान दिएर त्यो हेरिदिनु भयो भने चाहिँ त्यति धेरै समस्या नहोला। र त्यो त्यहाँ जाँदाखेरि लानुपर्ने कागजात भनेको त्यही दुईटा, नागरिकता र मतदाता परिचय पत्र
1: लिएर चाहिँ हामीले भोट हाल्न सक्छौँ।
0: हजुर
1: लक्ष्मीजी, अब यो हामीले करिब 45 मिनटसम्म यहाँसँग कुराकानी गऱ्यौँ निर्वाचन आयोगले निर्वाचनको लागि कसरी के तयारी गरिरहेको छ भन्ने कुरामा। अब मैले तपाईँलाई सोध्न छुटाएको र तपाईँले भन्नै पर्ने कोही त्यस्तो कुरा छ निर्वाचन आयोगको तयारीको बारेमा?
0: तयारीको विषयमा अब लगभग धेरै कुराहरू त हजुरले सोधि पनि सक्नुभयो र मैले भनिसके जस्तो लाग्छ मलाई। अब नभनी नहुने कुरा त अब यसै सन्देश मार्फत पनि मतदाताहरू चाहिँ सुशिक्षित हुनु होला भन्ने चाहिँ मैले आग्रह गर्न चाहे, र आफू आफ्नो मतदाता नामावलीमा नाम छ कि छैन पहिला आफू एसर हुने सुनिश्चित हुने, त्यसपछि कुन चाहिँ मतदान केन्द्रमा मेरो नामावली छ मेरो मतदाता परिचय पत्र नम्बर यो त्यो मिल्छ कि मिल्दैन भन्ने कुरामा एउटा पनि मतदाताले लिनुपर्ने हुन्छ। अर्को कुरा अब एउटा मतपत्र एउटा चिन्ह भन्ने पनि उहाँहरूलाई अब यो यसैबाट पनि थाहा भइ नै हाल्यो। अनि अर्को चाहिँ अब आफूले रोजेको खोजेको नेता चाहिँ राजनीतिक दलको नेतालाई चयन गरौँ, अनि त्यसपछि गएर अहिले झुक्किने मतदाता के मतपत्र के अरे मत पदर हुने किसिमले चाहिँ कसैले पनि मत सङ्केत नगरौँ, सही तरिकाले नै मत सङ्केत गरौँ। अन्य चाहिँ निर्वाचनलाई हामी सबैले निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि हामी निर्वाचन आयोगको मात्रै नभएर हामी सबै आम सम्पूर्ण आम नागरिकको पनि दायित्व भएकोले यसमा सबै जुटौँ र यो अवसरको सदुपयोग गरौँ भन्ने म चाहन्छु।
1: हुन्छ लक्ष्मीज्यू, यहाँले चाहिँ कार्यक्रममा सहभागी व्यस्तताको बावजुद पनि आफ्नो समय दिनुभयो। निर्वाचन आयोगले अहिलेसम्म के के तयारी गर्यो र अब कसरी तयारी अरू कामहरू गरिरहेको छ भन्ने कुराको जानकारी गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद म्याडम, हजुरलाई पनि मलाई यो अवसर दिनुमा, म पहिलो पटक यो अवसर पाएँ, खुसी लाग्यो, धन्यवाद।
1: हुन्छ हस्, उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। उहाँले चाहिँ निर्वाचन आयोगले चाहिँ अहिलेसम्म गरिरहेको निर्वाचनको तयारीको विषयमा जानकारी गराउनुभयो। हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी अब मंगलबार आउनेछौं। तबसम्मका लागि आजका अतिथि र उत्पादन टोलीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म पनि बिदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 62।
2: ए बिस्तारै गर्न, हेर त सबै बाहिर गयो।
3: बिस्तारै गर्छ भन्दा भत्तै आइहाल्यो त के गर्नु।
2: यो जम्बु बोतलमा राखेको चिसो यस्तै हुन्छ, हल्का हल्यो कि खसिहाल्छ।
4: हेलो मेघ दाई, खै ग्लास दिनु त?
2: हे, मलाई त गिलास पर्दैन, म त बोतलबाटै खाने हो।
3: तँलाई मोबाइल हेर्दैमा फुर्सद छैन, के चिसो खालिस् र?
2: यसको मोबाइललाई त ऊ पर फालिदिन मन लाग्छ मलाई।
4: किन र, के गरेर बिन्ताको मोबाइलले?
2: के गरेन भन्न, त पनि उसैसँग मिलाइ रहेछस् नि होइन?
3: के मिलायो भन्छ यो खुसबुले?
2: हेर्न, थाहा नपाए जस्तो गरे।
3: कसम थाहा छैन के कुरा हो भन् त?
2: हिजो त अझ लभ यु कान्छी, अब हामी छिट्टै बिहे गर्नुपर्छ है भनेर म्यासेज पठाएको यसले।
4: ए कुरा त्यस्तो पो, तिमीहरू केटी बिहे गरेर के गर्छौ त्यही सम्झिँदै बस्दै गर्ने त होला होइन?
2: चुप लाग, यो रोजिना फेरि उल्टा कुरा मात्र गर्छ। बिचारी खुसबुलाई कम त टेन्सन भएको थियो त्यस बेला। एकाएक नयाँ नम्बरबाट फोन कि फोन म्यासेज कि म्यासेज गरेपछि टेन्सन हुँदैन मान्छेलाई।
3: अनि तैँले चाहिँ कसरी थाहा पाइस् नि यो नयाँ नम्बर बिन्ताकै हो भनेर?
2: मैले पनि मम्मीको नम्बरबाट फोन गरेँ, उठाइहालेँ नि अनि आवाज दिनैहालेँ।
5: मैले फेरि त्यस बेला एउटै सेटमा दुइटै सिम राखेको थिएँ, अर्को फोनमा आएको होला भनेर मजाले गफ गरिदिएको त। खुसबुले त त्यही नयाँ नम्बरमा फोन गरेर रहेछ। तर यो खुसबुलाई त मान्नै पर्छ यार।
3: किन नि?
5: यसको हिरो पत्ता लगाउनलाई जति कोसिस गरे पनि नसकिन रहेछ, लास्टै चाम्री रहेछ यो त।
2: अब भए पो पत्ता लगाउँछौ त, पुरै जासुस लगाए नै भेटाउँदैन।
3: यसले इसिए टिचरलाई त बाल्दिन, झन् अरू आल्तु फाल्तुलाई त यसले के भाउ दिन्थे र?
2: तिमीहरू जस्तो हो र, पढ्ने उमेरमै केटाहरूसँग मस्कन थाल्छौ, पछि बिहे गरेपछि के गर्ने होला खै?
3: बिहे गरेपछि के गर्छन् तँलाई थाहा छैन?
5: खुसबुलाई त थाहा छैन होला, यसलाई त बिहे गर्नुभन्दा तीन चार दिन पहिलेबाट नै प्रशिक्षण दिनुपर्छ, बुझिस रोजिना?
3: त गएस टिकाइदिन चाहिँ, तँलाई अलि एक्सपिरियन्स पनि छ होला।
2: तिमीहरू के कुरा गर्छौ यस्ता, क्यान्टिनमा बसेर यस्ता कुरा गर्छन्?
5: हामीले के गरेका छौँ र, कुरै त गरेका छौँ नि। हा, यो तोरीले फेरि फोन गर्यो।
3: उठा न उठा, के भन्दो रहेछ? लाउड स्पिकर पारे।
5: ल ल, तिमीहरू चुप लाग है त। हेलो हेलो हेलो, फोन काटिहाल्यो। यस्तै हो, फोन गर्ने अनि उठाएपछि काटिहाल्ने, बोल्ने हिम्मतै छैन। यस्ताले किन फोन गर्नु? यसले त हैरानै पार्ने भयो।
2: को हो रोबिन त, कसले फोन गरे तँलाई?
5: खै, यही ब्याचलर फर्स्ट इयरको हो रे, जहिले फोन गर्ने इच्छा लाग्ने, माया गर्छु भनेर के हो।
2: त्यस्तो छ भने टिचरसँग कुरा गर्न, यहीको विद्यार्थी रहेछ, कम्प्लेन गरेपछि त सरहरूले ठिक पारिहाल्नुहुन्छ नि।
5: हा, यस्तो सिम्पल कुरा पनि के सरलाई भन्ने, यस्तो त म आफै ह्यान्डल गर्छु नि।
3: त्यही त है, बिचरा फेरि बिन्तालाई गिफ्ट किन्दा हैरान हुने भयो।
5: किन, डाह लाग्यो?
2: होइन, के भयो तिमीहरू अहिले यस्तै कुरालाई स्पेस दिन्छौ अनि पछि फस्यो भने चाहिँ के गर्छौ?
6: हत्तेरिका, होइन, कसले हो यो बाटोको बिचमा बाल्टी राखेको? खुट्टो अल्झिएर झन्डै काल्न मैले पुगिनँ म।
7: ला, बाल्टीको पानी त पोखे छ त।
6: कसले राखेछ तिमीलाई थाहा छ त लजु, कसले राखे हो?
7: खै, मामुले हो कि अङ्कल?
6: ए लजु, सुन त, तिमीले सन्देशलाई यता कतै देख्यौ?
7: अघि बिहानै खेल्न आएको थिएँ, मामुले स्कुल जान ढिला हुन्छ भनेर खेल्नै दिनु भएन, अहिले त देखेको छैन त अङ्कल।
6: ए हो, स्कुल जान अबेर भइसक्यो, कहाँ चाहिँ गएको होला त? सुन न, तिमीले बाटोमा कतै देख्यौ भने बाबाले लट्ठी लिएर बस्नु भएको छ, छिटो घर जा रे भन्देऊ ल।
7: घर छिटो जाऊ चाहिँ भनिदिन्छु, तर लट्ठी लिएर बस्नु भएको छ चाहिँ भन्दिनँ है अङ्कल।
6: बोलिसक्नु छैन त, होइन, के भगाउनु आजकलका केटाकेटी?
8: यतै जाऊ न छिटो, भनेको मान्नेछ भने तेरो पिठाई फेरि म बाबालाई भनिदिन्छु नि।
6: लौ, के अचम्म हो, होइन, कहाँ फेला पार्नुभयो साइनलाई यसलाई?
8: ए अँ, तिन चार दिनदेखि हराइरहेको थियो होला होइन?
6: हराएको भन्दा पनि जुरुक्क उठेर हिँड्दैछ। होइ डाँगा, कहाँ गएको थिएस एक बिहानै कि घर नआएर कता मुन्टिने विचार छ तेरो?
8: फुत्त फुत्त छोराछोरी पाएर मात्रै हुन्नै उत्सव, तलाएर पनि राख्न जान्नुपर्छ।
6: कहाँ पुगेको थियो र यो? कि केही बदमासी सदमासी त गरेन नि?
8: बदमासी सदमासी? अरे बदमासी मात्रै त गर्छ तिम्रो छोराले नि।
6: होइन, के भन्नुहुन्छ?
8: हो त, के अरे, टोल छिमेकी कसैले मन पराउँदैनन् यसलाई। बाटोमा बरालिने, मुख छोडेर बोल्ने, आँगनमा राखेर सरसामानहरू देख्यो कि लात्तले हानेर नालीमा फालिदिइहाल्ने।
6: ल,
8: अस्ति रामु टेलरको सिलाइ पसलमा गएर सिलाउन राखेको लुगा जति नालीमा फालिदियो। हिजो रोकाएकी छोरीलाई मुख छोडेर चिथोरेर उल्का। आज मेरो दोकानमा ढुङ्गाले हानेर सोकेसको सिसै फुटाइदियो।
6: खुब राम्रो काम गर्दै हिँड्न थालेछ छैन? निकै सपन थाले सस्तैले मलाई।
8: बाटैमा पसल छ, यताउति गर्दा यसलाई देखिरह हुन्छु। जतिखेर पनि छुकछुकछुक गरिरह हुन्छ, जोसँग पनि न्यु खोजिरह हुन्छ। बाबु भनेर बोलाउँदा पनि चेठेर बोल्छ भने मुख मुखै लाग्ने, नटेर्ने।
7: बाबा बाबा, म माथि जान्छु नि।
6: चुप लाग्, आफ्नो गुणगान सुनेर अगाइस् नि, होइन? यहीँ बस एकछिन।
8: तिमीहरूले बिगार्यो कि कसले बिगार्यो खै थाहा छैन, केटो त खत्तमै भएछ। अलि गतिलारी हेरचाह गर्नु पर्यो है उत्सव।
6: हेरविचारै नगरेको भए आफै भुइँमा उम्रेर यत्रो भावला त यो यतिका उपद्रव देख्दा धेरै हिजो अस्ति नै भन्नु पर्दैन तपाईँले?
8: ए, अझ तिम्रै ठुलो सर, सोकेस फुटाइदिएको खर्चको कुरा गरौँ भनेर आएको म त।
6: अब बच्चाले खेल्दा गल्ती गर्यो त त्यसको पनि खर्चको कुरा गर्नुहुन्छ?
8: हेर उत्सव, गल्ती तिम्रै छोराको छ। तिमी चाहिँ तेरो के कर्तलो बारी फाटेको छ र भन्ने पाराले च्याँठिएर नबोल है मसित।
7: बाबा, म माथि जान्छु के?
6: चुप लाग्, तल अहिले के गर्नुपर्छ मैले जानेछु पख्न।
8: के जानेछौ भन्छौ? तिम्रा कुरा सुनेर ऊ अहिले पाइन्ट भिजाइसक्यो, हेर त त्यहाँ
6: ठिक्क फोरी यसका बेहोरा त नि। अरे होइन, कति सताउन सके है तैँले मलाई।
8: छोरालाई के भन्छौ, तिम्रो पनि बेहोरा त त्यस्तै त छ नि।
6: छिमेकी हुनुहुन्छ, छिमेकीकै व्यवहार गरोस् दाइ। मेरो बेहोरा कस्तो छ भनेर निधिखुदी गर्न जरुरी छैन टक्क लाएर, बुझ्नुभयो?
8: तिम्रो छोरो सप्रेने मलाई के, बिग्रेने मलाई के? बरु त्यो सोकेसको सिसा फुटाइदिएको चाहिँ तिमीले बनाइदिनुपर्छ, अरू मलाई थाहा छैन।
6: लेखा तै गर्दाले गर्दा अहिले गहिरेका अगाडि मेरो बन्न मन थालेको छ।
8: ए उसब, कसलाई अहिले गहिरे भनेको? बच्चालाई कुटेर मलाई दर्शाउन खोज्ने? म पनि डराउनेवाला होइन नि, कुरा बुझ।
6: भयो दाइ भयो, अब व्रत किचकिच नगर्नुहोस्। यसलाई घरसम्म ल्याइदिनु भयो, ठुलै गुण गर्नुभयो। तपाईँको पैसा कति लाग्छ भोलितिर सबै हिसाब किताब गरेर तिर्छु, जानुहोस् अहिले।
8: यस्ता नापिया मान्छे त छन् छिमेका, उसैको छोरो बदमास छ, उही मसँग झगडा गर्न खोज्छ। म पनि त्यसै छोड्नेवाला छु र यसलाई, हेर्दै गर न के गर्छु म पनि।
6: हुँदा हुँदा त कुकुरको हरकतले टोल छिमेकले समेत मलाई हेर्न लगाए। यसै स्कुल गइनस्, उस्तै स्कुल गइनस्, र त आज दिनभरि टोयल्टमा थुनिरहेको छु। पहन अनचाल पाउँछस् तैँले, कहीँ नभएको गरा।
9: तलाई पक्न आज त नमारी छोड्दिन, तँलाई नखा।
10: ए, नहिर्काउनु न आमा।
9: आमासँग अझ मुखमुखै त लाग्दो रहेछ होइन? तल्लै बज्जा ल ला तँलाई।
10: अय्या
9: ला,
10: अरे के गर्नुभएको यस्तो?
9: ए, मैले त हरिशलाई हिर्काएको, तपाईँलाई पो लागेछ, नरिसाउनु न है।
10: रिसाउने नरिसाउने भन्दा नि राम्रोसँग हेर्नुपर्छ नि।
11: आमा पनि उसै झट्टाएर हानेर दुख्ने गरि नै लाग्यो दाइ।
10: रबरको चप्पलले ड्याम्मै आएर लागेपछि दुख्दैन त?
11: सरी है। अनि दाई केही काम परेर आउनुभयो कि बाटो परेर बस्नु भएको थियो?
10: आउन पर्ने काम परेरै आएको।
9: के काम थियो होला त्यस्तो?
11: ए आमा, भनिहाल्नुहुन्छ नि दाइ, बस्नु न।
10: लिनु मुडा, भो पर्दैन, म यतिकै ठिक छु। खासमा हरिश, मलाई तिमीसँग एउटा कुरा गर्नु छ।
11: के कुरा दाइ?
10: तिमीले कुसुमको बारेमा के भन्दै हिँडिरहेछौ भन त।
11: मैले केही छैन।
10: हेर भाइ, कुनै पनि दाइले आफ्नो बहिनीको नराम्रो भएको देख्न सक्दैन।
9: होइन, के कुरा गर्छन् यिनीहरू, के भयो?
10: हेर्नु, तपाईँको छोराले मेरो बहिनीको बारेमा नराम्रो नराम्रो कुरा गर्दै हिँडिरहेछ। सम्झाउनुहोस् आफ्नो छोरालाई, नत्र राम्रो हुनेवाला छैन।
9: आच्छा, धम्काउँदो पो रहेछ त है। होइन, यस्तो के कुरा गरेर मेरो छोराले?
11: मैले कुसुमको बारेमा के नराम्रो भने? के कुरा गर्नुभएको दाइ त्यस्तो?
10: हेर भाइ, पानीमाथिको ओबानो बन्न नखोज। तिमी कुसुमको बारेमा के नचाहिँदै कुरा गर्दै हिँडिरहेछौ भन्ने कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ।
9: के कुरा चपाएर बोल्या होला, स्पष्ट भने पो थाहा हुन्छ त।
10: ए बाबा, मुखै फुरेर भन्नुपर्ने हो र भने। हेर हरिस, राम्रो मुखले सम्झाउँदैछु, अब पनि कुसुम यस्ती उस्ती, त्योसँग मैले यो गरेँ त्यो गरेँ भनेर भन्दै हिँड्यो भने म चाहिँ चुप लगाएर बस्न सक्दिनँ है।
11: ल, मैले कोसँग त्यस्तो कुरा गरेर?
10: तिमीले धेरैजनासँग गरेका छौ, मसँग मान्छे छ।
9: ल, मेरै घरमा आएर मेरै छोरालाई कराउन लाज लाग्दैन तिमीलाई?
10: हेर्नु, यो त मैले हरिसलाई सम्झाएको मात्र हो, यति गर्दा पनि सुध्रेन भने चाहिँ म
9: के गर्छौ? आफ्नो बहिनीलाई सुधार्न सक्दैनौ अनि मेरो छोरालाई दोष?
11: चुप लाग्नु न आमा।
9: नगरा त, मैले तँलाई कति भने त्यस्तो केटीको सङ्गत नगर भनेर, माने भए आज यो दिन देख्नु पर्थ्यो?
11: आमा, फेरि सुरु नहुनु न।
9: के हेरिबस्या सौगात, गए हुन्छ। यहाँ हाम्रो घरमा आएर मेरो छोरालाई कराएर केही हुँदैन, कुरा बुझ्यौ? आफ्नो बहिनीलाई ठाउँमा राख, मेरो छोराको पछि पछि तिम्रो बहिनी लाग्ने अनि भनाइ सुन्ने मेरो छोरा।
10: कुसुमलाई कसरी राख्नुपर्छ भनेर तपाईँले मलाई सिकाइ राख्नु पर्दैन, बुझ्नुभयो? आफ्नो छोरालाई सम्झाउनुहोस्, त्यति भए पुग्छ।
9: आफ्नो बहिनीलाई गएर सम्झाउ न मेरो छोराको पछि नलाग भनेर, मेरो सम्पत्तिमा रजा गर्न पाउँछ होला भनेर त्यो केटी मेरो छोरामाथि मरी हत्या गरे कि होली? अब सगे तिमीहरू सबै मिला छौ, बाउआमा पनि कस्ता हुन् कुन्नी?
10: के भन्न खोज्नु भएको तपाईँले?
9: मेरो छोरालाई फस्ल्याङ फुस्लुङ पारेर धम्काएर जसरी हुन्छ आफ्नो छोरी भिडाउन खोज्ने दाउ हो तिमीहरूको, म कुरा बुझ्दिन र?
10: नचाहिने कुरा नगर्ने तपाईँ।
9: के नचाहिने कुरा, भोकै कुरा गर्दैछु। हेर, मेरो छोराको पेट नै बोकेकी रहेछ भने पनि तिम्री बहिनी यो घरको बुहारी कुनै पनि हालतमा हुन सक्दिन।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधेको प्रश्न थियो, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? यसमा तपाईहरूले निमकली, जगत, कुसुम, उत्सव, इन्दु, आयुष आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जाजरकोटबाट चन्द्रकला बुढाथोकी, दाङबाट हुमबहादुर रासकोटी, कञ्चनपुरबाट देवकी धामी र मकवानपुरबाट विजय थिङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? प्रश्न फेरि एकपटक, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज पनि हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा कुरा गर्दैछौ। आजको नेपाल चौतारीमा चुनावका बेलामा जुन राजनीतिक दलहरूले निकाल्नुभएका चाहिँ घोषणा पत्रहरूको बारेमा केन्द्रित भएर हामी छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्नका लागि आज मसँग राजनीतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। मुमाराम खनालज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद। धन्यवाद आनन्दजी।
1: हजुर, आराम हुनुहुन्छ?
3: एकदम ठिक छु।
1: हजुर, अब चुनावकै कुराकानी गरिरहेका छौँ हामी आज। विशेष गरी आज चाहिँ अब यो राजनीतिक दलहरूको घोषणा पत्रका बारेमा कुराकानी गरिरहेका छौँ, समीक्षा गरौँ न त भनेर आजको कार्यक्रमलाई त्यसरी तय गरिएको छ। अब निर्वाचन आउन 20 दिन बाँकी छ। मुख्य दलहरूले आफ्ना घोषणा पत्र, प्रतिबद्धता पत्र, संकल्प पत्र आदि नाममा चाहिँ सार्वजनिक गरिसकेका छन्। अब यो घोषणा पत्रको कुरा गर्नुपर्दाखेरि चाहिँ अब विगतदेखि हामीले सुन्दै देख्दै पढ्दै आएका पनि छौँ, होइन? यो घोषणा पत्र चाहिँ खास चुनावका बेलामा अलिकति यो ठुल्ठुला आश्वासन राखिएका, कतिपयले त यसलाई चाहिँ अब मतदाता झुक्याउने हावादारी बाचा पनि भनेर भनिएको पनि मैले पढेँ। त्यस्तो भन्ने गरिन्छ कि घोषणा पत्र त्यस्तै हो त? यहाँबाट सुरु गरौँ आजको छलफल।
3: घोषणापत्र वास्तवमा चाहिँ धेरै औपचारिक छन्। राजनीतिक दलहरूले घोषणापत्र यति लामा लामा लेख्छन्, त्यो

0: खोज्न पनि गाह्रो. नेपाली कङ्ग्रेसको पनि मैले हेर्दाखेरि त्यो 50-52 पेजको छ, त्यस्तै नेकपा माओवादी केन्द्रको पनि एकदमै लामो छ, अनि त्यस्तै चाहिँ समाजवादीको पनि लामो छ. अनि यसरी अलि लामो घोषणा पत्रहरूमा चाहिँ उनीहरूका विगतका समीक्षाहरू धेरै र गर्नुपर्ने कामहरू जो असाध्यै थोरै बुलेट पोइन्टमा लेख्दाखेरि हुन्थ्यो एक दुई पेजमा, ती कुराहरू चाहिँ कता कता घुसेको भएर अनि मान्छेहरूले चाहिँ केही नयाँ लेखेको भए पनि थाहा नपाउने अथवा त्यसलाई चाहिँ नजरअन्दाज गर्ने चाहिँ त्यो कर्मकाण्डी र औपचारिकता मात्रै यो घोषणा पत्रहरूमा चाहिँ अभिव्यक्त भएको हुनाले मलाई पनि त्यस्तो लाग्छ. असाध्यै झर्को लाग्दा भाषणहरूको एउटा पुलिन्दा मात्रै बनाउने त्यो परम्परालाई दलहरूले तोडे हुन्थ्यो, तर अहिलेसम्म त्यो कामै राखेको देखियो आजको दिनसम्म पनि.
1: यो चुनावको यो घोषणा पत्र बनाउने चाहिँ यो राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा मात्रै जस्तो पनि देखिन्छ कहिलेकाहीँ. चाहिँ अब यो चाहिँ पाठकले अथवा मतदातासम्म यो पुग्छ पुग्दैन, मतदाताले पढ्छन् पढ्दैनन् भन्ने कुराको पनि समीक्षा हुन आवश्यक होला जस्तो लाग्छ. अलिक बढी चाहिँ यो कसको कति राम्रो, कसको यो अगाडिको फ्रन्ट पेज अति राम्रो, अलिक बढी प्रतिस्पर्धा जस्तो देखिन्छ. यो प्रतिस्पर्धा मात्रै सीमित छ, यो पढ्छन् त वास्तविक मतदाताहरूले अथवा सर्वसाधारणले पढ्न पाउँछन्?
0: वास्तवमा यसको स्वतन्त्र र विश्वसनीय संस्थाबाट त्यति यो अन्वेषण चाहिँ भएको छैन. एउटा खालको सर्वेक्षण यसमा चाहिने हो, होइन त्यस्तो कुनै संस्थाले गरून् भन्ने पनि म यही तपाईँकै कार्यक्रमबाट, यो लोकप्रिय कार्यक्रमबाट त्यो आह्वान पनि गरेँ. यसभन्दा अगाडि सायद मलाई लाग्छ संविधान सभाको दोस्रो निर्वाचन ताका एउटा चाहिँ कुनै संस्थाले गरेको थियो, त्यो आफैमा त्यो संस्था र त्यसले गरेको सर्वेक्षण कति विश्वसनीय छ भन्ने चाहिँ त मलाई त्यति जानकारी छैन, मैले अहिले बिर्सि पनि सकेँ. तर उसले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा के गरेको थियो भने राजनीतिक दलका आधारमा, राजनीतिक दलले जसलाई भन्छ त्यसलाई चाहिँ 80% चाहिँ करिब करिब मतदाताहरूले दलकै आधारमा चाहिँ भोट हाल्ने हामीहरूको परम्परा छ भन्यो. त्यो अहिले यो 72 सालमा नयाँ संविधान आएपछि त्यसमा थोरै परिवर्तन चाहिँ देखिएको छ. त्यो दललाई मतदान गर्ने अथवा चाहिँ अन्य दलहरू जो चाहिँ स्वतन्त्र अथवा नयाँ दलहरूलाई पनि अलिकति खुकुलो मतदाता भएको सहरी क्षेत्रमा चाहिँ मतदान गर्ने एउटा खालको परम्परा चाहिँ त्यो काठमाडौँले पनि देखायो. काठमाडौँ बाहिर पनि त्यस्ता केही उदाहरणहरू भए, धरान लगायत केहीमा स्थानीय निर्वाचनमा त्यसको प्रभावले होला. अहिले पनि धेरै ठुलो सङ्ख्यामा स्वतन्त्र र नयाँ दलहरूबाट काफी मात्रामा उम्मेद्वारहरू उठिरहेका छन्। यसको मतलब अलिकति नेपालको चाहिँ भोटिङ प्याटर्नमा थोरै चाहिँ परिवर्तन आएको भन्ने चाहिँ देखिन्छ. र उसले चाहिँ अन्य घोषणा पत्र पढेर चाहिँ 10-15% मान्छे मात्रै त्यसबाट प्रभावित हुन्छन् र त्यो भोटमै त्यो कति रूपान्तरण हुन्छ भन्ने कुरा चाहिँ धेरै कठिन छ भन्ने चाहिँ गरेको थियो एउटा सर्वेक्षण, होइन अहिले मैले बिर्सि पनि सकेँ, धेरै पहिला हो. तर मलाई के लाग्छ भने त्यो धेरै हदसम्म त्यति बेला पनि सही थियो र त्यसको प्रतिशतमा 5-10% यताउता भयो होला. तर त्यो खालको चाहिँ सर्वेक्षणमा एउटा खालको सत्यता छ भन्ने मैले अहिले पनि ठान्छु, किनकि त्यो राजनीतिक दलहरूका घोषणा पत्रहरू असाध्यै औपचारिक रूपमा उनीहरूले थोरै निकाल्छन् र त्यसलाई चाहिँ बाँड्छन्। त्यो एउटा औपचारिक चाहिँ कर्मकाण्डी रूपमा भनेर मैले किन भनेको भने त्यो चाहिँ काठमाडौँमा हल्लाखल्ला गर्न, मिडियामा हल्लाखल्ला गर्न त्यसले काम गरिरहेको हुन्छ र त्यसले चाहिँ केही राजनीतिक दलहरूले जस्तै माओवादी केन्द्रले अहिले शासकीय स्वरूपको कुरा उठाएछ, त्यस्तै राप्रपाले पनि शासकीय स्वरूपको कुरा उठाएछ, शासकीय स्वरूपमा चाहिँ परिवर्तनको कुरा उठाएछ. यस्ता कुराले अलिकति मतदातालाई छुन्छ पनि, किनकि हाम्रो अस्थिर राजनीतिले गर्दा यदि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अथवा राप्रपाले भने जस्तै राष्ट्र संस्थाको पुनर्बहाली गरेर राष्ट्रपतिको ठाउँमा राजालाई राखेर अनि प्रत्यक्ष प्रधानमन्त्री जस्ता कुराहरू के हुन्छन् भने उनीहरूका राजनीतिक दलहरूको लागि अथवा चाहिँ बाहिर पनि यो शासकीय स्वरूपमा उठेका कुराहरू हुन्, यस्ता कुराहरूमा अलिकति जो नेपाली समाज चाहिँ यस संघीयता अथवा प्रदेश सरकारका कुरा यस्ता कुराहरूमा अलिकति विभाजित पनि छ सामाजिक चाहिँ तहमा, अनि यस्ता मुद्दाहरूमा चाहिँ अलिकति राजनीतिक दलहरूले यस्तो अडान लिएका छन् जो चाहिँ ठिक छ अथवा बेठिक छ भनेर केही चर्चाहरू हुन्छन् जो असाध्यै ध्रुवीकृत मुद्दाहरू हुन्छन्, होइन त्यस बाहेकका मुद्दाहरूमा चाहिँ सबैले चाहिँ एउटा कुरा चाहिँ अलिकति जोड दिएको कुरा के छ भने खास गरेर स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा अनि रोजगारी र चाहिँ समृद्धिको कुराहरू सबैले नै लेखेका छन् एक प्रकारले. तर यी मुद्दाहरू चाहिँ सधैँ समाजमा छन् पनि, तर यी मुद्दाहरूलाई चाहिँ ठोस रूपमा अझ 20 लाख मान्छेहरूलाई माओवादी केन्द्रले त रोजगारी प्राधिकरणकै कुरा उठाएको छ, होइन भन्दाखेरि 20 लाख मान्छेहरू जो कि अहिलेको श्रम बजारमा 5 लाख मान्छेहरू श्रम बजारमा आउँछ प्रति वर्ष नेपालमा, भनेपछि 5 वर्षको लागि चाहिँ उसले भन्यो भने पनि 20 लाख मान्छेहरूलाई चाहिँ उसले 5 वर्षभित्रमा रोजगारी सिर्जना गर्नका लागि रोजगारी बढै बनाउने कुरा गर्छ. विदेशबाट आउनेलाई हामीले कति कठिन छ यहाँ समाज

0: आदिले 10 लाख चाहिँ ऋण चाहिँ चाहिँ सहुलियतमा चाहिँ उपलब्ध गराउने कुरा गरेको छ, होइन, उसले कमाएर तिर्ने गरेर भन्दा राजनीतिक दलहरूले खपतका लागि, त्यो राजनीतिक खपतका लागि जे कुराहरू गर्छन् ती कुराहरू गर्नका लागि हाम्रो चाहिँ अर्थ राजनीतिक अवस्था कस्तो छ भनेर त्यसले सपोर्ट गर्छ कि गर्दैन भनेर तथ्यहरू केही पनि दिँदैन, होइन, त्यो तथ्यहरू नदिएपछि के हुन्छ भने ती कुराहरू हावादारी लाग्छन् नागरिकलाई र उनीहरूले चाहिँ त्यो तथ्यमा टेकेर यो आएको छैन भन्ने कुरा यसभन्दा अगाडिका घोषणा पत्रहरू जस्तै नै होला भनेर धेरै जसोले नपढिकन त्यो फालिदिन्छन्, किनकि त्यो कपी पेस्ट जस्तै पनि छ, उस्तै उही परम्परालाई उस्तै तरिकाले लेखेको छ र त्यो धेरै कथाहरू चाहिँ गुनिएको छ र हिजो आज चाहिँ गठबन्धन किन हुनु पर्यो भन्ने पुष्टि गर्नलाई नै धेरै शब्दहरू खर्च गर्नुपर्ने, होइन, राजनीतिक पार्टीहरूलाई, अनि त्यो गठबन्धनले चाहिँ फेरि स्थिर सरकार बनाउँछ भनेर चाहिँ दावी गर्नुपर्ने, जो कि एउटै पार्टीको झन्डै दुई तिहाईको सरकार पनि आफै चाहिँ आफ्नै पार्टीभित्रको अन्तर्द्वन्द्वले यहाँ त्यो स्थिरता प्रदानै गर्दैन, होइन, हिजो चाहिँ एउटै पार्टीको 6 वटा चाहिँ हामीले प्रादेशिक सरकार र एउटा चाहिँ सङ्घीय सरकार बनाउँदाखेरि पनि स्थिरता दिन सकेन भन्दाखेरि त हामी कहाँ त पार्टीहरू चाहिँ गठबन्धन बनाए पनि समस्या, एउटै पार्टीलाई चाहिँ अत्यधिक बहुमत दिए पनि समस्या, यी समस्याहरू किन आए भनेर मसिनरी उनीहरूको आफ्नो चाहिँ समीक्षा चाहिँ पार्टीभित्र छैन,
1: यो जस्तो
0: यो घोषणा मात्रै छ, हामीलाई त्यति धेरै ठुलो सरकार हुँदैन।
1: हजुर, यो घोषणा पत्रकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अघि यहाँले पनि भन्नुभयो, अब यो अलिकति बढी हावादारी भनेर मान्छेले भन्छन् भनेर पनि कुरा गर्नुभयो, यो घोषणा पत्र बनाउँदाखेरि जसरी राखिन्छ नि त्यो चाहिँ त्यसमा अलिकति रिसर्च हुन्छ, त्यसको लागि पूर्व तयारी हुन्छ, त्यसको लागि केही गृह कार्य भएर चाहिँ त्यसमा लेखिन्छ कि अब यहाँले भन्नुभएको जस्तो यो प्रायः त अब हामीले सुन्छौँ, यो एकदमै पटक पटक सुन्ने गरेको चाहिँ कपी पेस्ट गरिन्छ, अब यो हतार हुन्छ कि अथवा यसको बारेमा खासै ज्ञान हुँदैन कि अथवा त्यो ज्ञानमा चाहिँ सीमितता भएर त्यस्तो हुन्छ कि खास यो किन यो सधैँ एकै खालको गोलमोटल, अनि कतिपय चाहिँ यस्तो पनि हुन्छ कि शब्दावलीहरू शब्दहरू चाहिँ बुझिँदैन भन्न खोजिया के हो, सीमित जसले बुझ्छ उसले लेख्छ तर जसले पढ्नुपर्ने हो उसले त बुझ्दै बुझ्दैन, यस्तो किन हुन्छ?
0: यो के हुन्छ भने यो राजनीतिक घोषणा पत्रहरू बनाउँदाखेरि खास गरेर दुई तहका मान्छेहरूबाट बनाउनुपर्ने हुन्छ, होइन, एउटा चाहिँ प्राविधिक तह हुन्छ जो चाहिँ केही अब विद्युतको कुरा गर्दा त्यसप्रति जानेको ज्ञान भएको विज्ञको चाहिँ आवश्यकता पर्छ, पर्यावरणको कुरा गरौँला, हाम्रो पर्यावरण र विकासलाई कसरी जोड्ने भन्ने कुरा होला, हाम्रो शिक्षालाई चाहिँ हामीले कस्तो बनाउने भन्ने कुराहरू होला, स्वास्थ्यको कुराहरू, त्यो एउटा चाहिँ प्राविधिकले गर्नुपर्ने तथ्यगत कुरा आउँछ भने एउटा चाहिँ राजनीतिक दिशाको कुरा आउँछ, राजनीतिक दिशाको कुरा आउँदा हाम्रा राजनीतिज्ञहरू कस्ता छन् भन्नुहुन्छ भने त्यो राजनीतिक दिशा प्रदान गर्न पनि सक्दैनन्, अब त्यो विज्ञ त राजनीतिज्ञहरू हुने कुरा पनि भएन, उनीहरू चाहिँ कुनै कुनै अपवासहरू होलान्, तर धेरै जसो राजनीतिलाईमा त्यस्तो मान्छेको अपेक्षा पनि गरिएको हुँदैन, ऊ जनतासँग जोडिएको हुन्छ, तर हाम्रा चाहिँ राजनीतिज्ञहरूले के गर्छन् भने ल घोषणा पत्र बनाउनु पर्यो भनेपछि पार्टीभित्र रहेका बुद्धिजीवीहरूलाई त्यो जिम्मा दिन्छ, वामपन्थीहरूको पनि एउटा बुद्धिजीवी छ जो परोक्ष पार्टीप्रति परोक्ष सम्बन्ध राख्छ, अब यता नेपाली कङ्ग्रेसकै कुरा गर्ने भने पनि विज्ञहरू चाहिँ उनीहरूका चाहिँ विज्ञहरू धेरै छन् बुद्धिजीवीहरू पनि धेरै छन् तर त्यो पार्टीसँगको कनेक्सन पार्टीको डिरेक्सनको चाहिँ तहमा हेर्ने हो भने त्यसको कनेक्सन टुटेको देखिन्छ त्यहाँ पनि, भन्दाखेरि नेपाली कङ्ग्रेस केही हदसम्म चाहिँ मलाई के लाग्छ भने उसको पार्टीको चरित्रले गर्दाखेरि वामपन्थीहरूको जस्तो धेरै लफाजी चाहिँ हुँदैन र उनीहरूले चाहिँ अलिकति आफूले गर्न सक्ने कुराहरू अलि बढी लेख्न चाहिँ खोज्छन्, तैपनि उनीहरूका चाहिँ घोषणा पत्रहरू पनि के हुन्छन् भने त्यो राजनीतिक नेतृत्व र राजनीतिक दिशाबाट चुडिएको एउटा चाहिँ चुडिएको चङ्गा जस्तो देखिन्छ, होइन, त्यो अलिकति माथि टप टपमा चाहिँ त्यो घोषणा पत्र बन्ने त्यसले चाहिँ राजनीतिक आधार चाहिँ नभेट्याउने त्यो खालको हुन्छ, अब वामपन्थीहरूको हेर्नुहुन्छ भने तपाईँले भने जस्तो उनीहरूका केही जार्गनहरू यस्ता छन् त्यही पार्टीका भित्रकाले मात्रै बुझ्छन् अरूले कसैले पनि बुझ्दैन, एकदम धेरै चाहिँ त्यो वामपन्थी जार्गनहरूले चाहिँ भरिएको घोषणा पत्र हुन्छ उनीहरूको र उनीहरू चाहिँ के गर्छन् भने बढी चाहिँ विगतको समीक्षामा उनीहरूका धेरै समय खर्चिएको हुन्छ र अहिले अहिले अहिलेको कुरा गर्दाखेरि चाहिँ असाध्यै आजको कुरा गर्दैनन् कि त भविष्यको असाध्यै ठुलो समाजवादमा पुगेपछि सबै समाधान हुन्छ भन्ने कुरा छ, या चाहिँ विगतको चाहिँ समीक्षा मात्रै छ, अनि वर्तमानको के छ त भन्दा केही पनि छैन, अनि मान्छे त वर्तमानमा बाँच्छ, त्यसमा आज हामीले गर्न सक्ने कुराहरूलाई टेकेर मात्रै भविष्यको चाहिँ रणनीति तयार गर्नुपर्ने हो, तर वामपन्थीहरूको तपाईँ धेरै हेर्नुभयो भने भविष्य असाध्यै सुन्दर छ, हिजो चाहिँ हामी चाहिँ यसो यस्तो हुनाले गल्ती भएको हामी सही थियौँ अरू गलत थिए र आज चाहिँ आजका समस्याहरू के छन् त भन्दा उनीहरूले छुन्नन् आज किनभने आज उनीहरूको राम्रो छैन, होइन, आजका कुरा गर्न उनीहरूलाई घाटा छ, त्यसमा वामपन्थीहरूको एउटा त्यो खालको चाहिँ परम्परा रहिआएको हुनाले उनीहरूका भविष्यमा चाहिँ यति गर्ने यो गर्ने भन्ने तथ्यहीन कुराहरू आजको सत्यतामा नटेकिकन बढी घोषणा पत्रहरू लेखिएका छन् र केही नयाँ दल पनि घोषणा पत्र ल्याएका छन्। मैले अपेक्षाकृत हेर्दा बरु नयाँ दलहरूले के भने धेरै कुराहरू चाहिँ आजका कुरा गरेका छन्।
1: हजुर, यो खाने पानीको समस्या यो घोषणापत्रमा अहिलेका घोषणापत्रहरूमा के छन् यहाँले अध्ययन पनि गर्नुभयो होला, अहिले हामी त्यसमा चर्चा पनि गर्छौँ। हामीसँग केही सहभागीहरू टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूका प्रश्न विचार लिउँ, त्यसपछि अनि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिन्छौँ। उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
2: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
2: हजुर, मेरो प्रश्न त यस प्रकार छ, विभिन्न राजनीतिक दलका घोषणा पत्र वा प्रतिबद्धता पत्रमा के कस्ता पक्षहरू उल्लेख भएका हुन्छन् र बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्छ?
1: हस् धन्यवाद उषा ढुङ्गाना अछामबाट। त्यसै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
3: हजुर नमस्कार, नमस्कार मेरो,
0: नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् तिलकजी।
3: प्रश्न के छ भने अब हरेक पार्टीको आफ्नो घोषणा पत्र हुन्छ, त्यो घोषणा पत्रमा जति पनि लेखेका कुराहरू पढ्दा अथवा सुन्दा कतिपय मान्छेहरू हाँस्छन्, त्यो हाँस्नुको कारण के हो र घोषणा पत्रमा खास कस्ता कस्ता कुराहरू लेख्नुपर्ने हो, घोषणा पत्रमा आवश्यकता भन्दा किन अनावश्यकता कुराहरू लेखिन्छ र त्यसलाई त्यो घोषणा पत्रमा लेखिएका कुराहरूलाई भोलि गएर उनीहरूले सही तरिकाले काम गर्न सकेनन् भने त्यस तिनलाई सजाय दिने व्यक्ति को हुन्छ, यसको बारेमा प्रश्न पारिदिनुहोस्।
1: हस् धन्यवाद तिलकजी, तिलक अधिकारी चितवनबाट हुनुहुन्थ्यो। त्यसै गरी कृष्ण भट्ट हुनुहुन्छ बैतडीबाट। कृष्णजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
4: हस् धन्यवाद,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
4: मेरो नमस्कार है।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
4: मेरो प्रश्न भन्दाखेरिमा जस्तै अब यो बहुदलीय व्यवस्था भन्छन् अहिले त होइन, घोषणा पत्र सबैले जारी गर्छन् होइन, अब यो अनावश्यक प्रतिबद्धता अनि त्यो दोहोऱ्याइ र त्यो राखिरहने होइन, वर्षको वर्ष त्यही नै अब पुरा नगर्ने होइन, अझ त्यहीलाई थपेर अनि बढाएर राख्ने होइन, यो लामो लामो बनाउने होइन, जुन आवश्यकता पर्ने हो त्यो चिजलाई नराखेर, जस्तै अब शिक्षा स्वास्थ्यलाई रोजगारीलाई मात्र हुन्छन्, त्योभन्दा अरू आवश्यकता हुन्छ कि हुँदैन त्यो बारे प्रश्न पारिदिनुहुन्छ, अनुरोध गर्दछु।
1: हस् कृष्ण भट्ट जी बैतडीबाट हुनुहुन्थ्यो, कृष्णजीलाई पनि धेरै धेरै धन्यवाद। अर्कै एउटा पनि म लिइहाल्छु, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
5: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
5: हाम्रो मोमराम सरलाई पनि नमस्कार है।
0: नमस्कार,
5: मेरो प्रश्न के छ भन्दा यो विभिन्न राजनीतिक दलहरूले विभिन्न चुनावको समयमा घोषणा पत्रहरू ल्याउने अनि त्यो घोषणा पत्र ल्याइसकेपछि त्यो कार्यान्वयनमा पनि नहुने, अब अहिलेको जुन शासकीय स्वरूप छ त्यो शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्छ भन्ने अब त्यो परिवर्तन गर्ने भनेर मात्र हुँदैन र यो संविधान संशोधन पनि गर्नुपर्छ, यो जुन शासकीय स्वरूप छ यो लाई नयाँ ढङ्गले परिवर्तन गर्नको लागि, अब यो हाम्रो जुन इलेक्सन पनि एउटा प्रधानमन्त्री जुन एउटा जनताबाट चुनिने एउटा व्यवस्था भइदियो भने मात्र पनि एउटा
1: उहाँको टेलिफोनमा केही समस्या आए जस्तो छ। हुन्छ, मोहरामजी, अब उहाँ हामी चारजनाको छ लिउँ, पाले पालो उहाँहरू।
0: हजुर, हाम्रो उषाजीले जुन चाहिँ बहुदलीय व्यवस्थामा दलहरूको भूमिकाको कुरा गर्नुभएको छ, वास्तवमा बहुदलीय व्यवस्थामा दलहरूको नै प्रमुख भूमिका हुन्छ, उनीहरू नै निर्वाचित हुन्छन्, निर्वाचित भएर उनीहरूले नै सरकार बनाउँछन्, त्यस कारणले बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुनाले नै यो निर्वाचन भएको छ र उनीहरू त्यसै हुनाले नै हामी के चर्चा गरिरहेछौँ भने राजनीतिक दल कस्तो हुनुपर्छ र उनीहरूका चाहिँ आफ्नो चाहिँ कर्तव्य के हो र मतदातालाई चाहिँ उनीहरूले कसरी आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ र उनीहरूबाट मत माग्नुपर्छ भन्ने कुरा चाहिँ यही विषयमा नै हामी कुरा गरिरहेछौँ र बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुन्छन् र हामीलाई चाहिँ 5 वर्षको लागि हामीले उनीहरूलाई म्यान्डेट दिन्छौँ र उनीहरूले नै फेरि सरकार बनाउँछन् र त्यो सरकार बनाएपछि दुवै तहबाट एउटा चाहिँ नीति निर्माणको तहबाट र अर्को चाहिँ हाम्रो चाहिँ दैनन्दिनको चाहिँ प्रशासकीय कामदेखि लिएर सबै राजनीतिक दलहरूले एउटा नीतिगत रूपमा चाहिँ उनीहरूले जुन नीति लिन्छ त्यसैको आधारमा हुने हुनाले महत्त्वपूर्ण हुन्छ। र अर्को कुरा यहाँ तिलक अधिकारीजीले भन्नुभएको थियो घोषणा पत्रहरूमा कस्तो कुरा वास्तवमा लेखिनुपर्ने हो,
1: घोषणा पत्र पढेर मान्छे किन हाँस्छन् भन्ने उहाँको अर्को प्रश्न
0: हो, हाँस्छन् पनि भन्नुभएको थियो, वास्तवमा त्यो हाँस्छन् सही नै हो, त्यो हाँसेको कारण के हो भन्नुहुन्छ भने राजनीतिक दलहरूले जानेर चाहिँ जोड गर्नुपर्ने हो आफ्ना कुराहरू राख्न, किनभने दुई तहका कुराहरू हुन्छन्, एउटा चाहिँ आजका कुरा हुन्छन् र आजको कुरा चाहिँ भोलि 50 वर्षपछि हामीले कुन रणनीतिक लक्ष्य कुन गोल सेट गर्छौँ भन्ने पहिलो त राजनीतिक दलहरू गोल सेटर पनि हुन्, उनीहरूले चाहिँ 20 वर्षपछि के गर्छन् भन्ने कुरा आजका प्रत्येक चाहिँ क्रियाकलापहरूबाट निर्धारित हुन्छ। त्यस हुनाले उनीहरूले दीर्घकालीन कुरा गर्दा उदाहरणकै लागि भनौँ, 20 वर्षपछि हामी 20,000 मेगावाट चाहिँ बनाउँछौँ भनेपछि एक वर्षमा कति बनाउँछौँ त, र हिजो कति बनायौँ त, त्यसका आधारमा चाहिँ आजका प्राथमिकताहरू तय हुन्छ होइन। त्यसरी नै हामी भोलि विद्युतीय सवारी साधनको कुरा छ, पर्यावरणको कुरा छ, अथवा शिक्षाको कुरा छ भने आज हामी कुन अवस्थामा छौँ, कति शिक्षित छन् र त्यो शिक्षालाई कति प्रतिशत पुर्याउँछौँ, त्यो सम्भव छ कि छैन। र बजेट चाहिँ घटाउँदै जानुभएको छ, 62-63 सालदेखि यताको मात्रै कुरा गर्ने भने 17% बजेट चाहिँ शिक्षामा जान्थ्यो, आज 8% आधामा ल्याइसक्नुभयो होइन। तर अब शिक्षामा धेरै ठुलो गुणात्मक परिवर्तन गर्छ भन्दाखेरि त उहाँहरू चाहिँ 2-3 दलहरूका मात्रै घोषणा पत्र हेर्नुभयो भने तपाईँ, उनीहरू त 62-63 सालदेखि लगातार सरकारमा छन् भन्दाखेरि त्यो जनताले किन हाँस्छन् भन्दा त्यसै कारणले हाँस्छन्, उनीहरू भन्छन् अर्कै कुरा गरिरहेको त अर्को छन्। फेरि तपाईँ शिक्षाको बजेट चाहिँ जहाँ सभ्य राष्ट्रहरू हुन्छन् जहाँ चाहिँ शिक्षाको बजेट चाहिँ 20-25% खर्च गर्छ, जहाँ चाहिँ विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ, तर हामी कहाँ किन विश्वविद्यालय कमजोर बन्दै गए भन्दाखेरि राजनीतिक दल झन् पुरानो छ। अरू देशमा के छन् भने विश्वविद्यालय 300-400-500 वर्षका छन् होइन, राजनीतिक दलहरू चाहिँ 10-15-20-25 वर्षका हुन्छन्। हामी कहाँ चाहिँ 75-80 वर्षका राजनीतिक दल छन्, विश्वविद्यालय 60 वर्षको छ भन्दा होइन, भन्दाखेरि त हाम्रो शिक्षा नीतिको कुरा सबै दलले गरेका छन्। तर त्यो शिक्षा नीतिको कुरा गर्दाखेरि उहाँहरूले के गर्नुभएको छ भनेर त्यो डेटा हेर्नु हो भने 62-63 सालदेखि बजेटको एलोकेसन कसरी भएको छ भन्ने मात्रै एउटा चाहिँ कम्पोनेन्ट्सलाई हेर्ने बित्तिकै उनीहरू झुटो बोलिरहेछन् भन्ने देखिन्छ। अब स्वास्थ्यकै कुरा गर्दा सबभन्दा धेरै माफियाकरण भएको चाहिँ विषय स्वास्थ्य छ होइन, भने स्वास्थ्यलाई निजीकरणमा पनि यति भद्दा निजीकरण राजनीतिक दलहरूले गरेका छन् र उनीहरूले आफ्ना नेताहरूले आफ्नै सांसदहरूले जहाँ चाहिँ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ, आफ्नै चाहिँ सहकारी आफ्नै चाहिँ हस्पिटल बनाउनका लागि आफ्नै चाहिँ त्यो सिट बढाउनका लागि जे चलखेल चाहिँ संसदमा हुन्छ त्यो तपाईँले देख्नुभयो भने स्वास्थ्यको विषयमा यिनीहरूले रिफर्म गर्छन् त भन्दाखेरि कसैले पत्याउँदैन, त्यहाँ पनि हाँस्छन्। गोविन्द केसीका कतिवटा अनसन भए भनेर त्यो मान्छेले गनेर बसिराखेका छन् भन्दाखेरि सार्वजनिक यातायातको हालत त झन् यति खराब छ कि हामीले चाहिँ विगत 15 वर्षको चाहिँ तपाईँले डेटा हेर्नुभयो भने 3-2 जनयुद्ध त फेरि भइसके, किनभने चाहिँ त्यो हाम्रो 3 कुराबाट तपाईँ चाहिँ गुणस्तरहीन यातायातका साधनहरू जुन सार्वजनिक यातायात छन्, त्यसपछि असाध्यै चाहिँ हचुवामा दिएको व्यावसायिक लाइसेन्स र हाम्रो चाहिँ रोड पर्मिट, रोडको चाहिँ ट्र्याक खोल्न पाएको छैन, रोड पर्मिट दिइसक्छ, त्यसका कारणले 40,000 मान्छेहरू चाहिँ मरिसके भन्दाखेरि त तपाईँ 40,000 मान्छेले अनाहकमा हाम्रो चाहिँ पोलिसी राम्रो नभएको कारणले जुन चाहिँ ज्यान गुमाएका छन्, हाम्रा सडकको हाम्रा यातायातका साधनहरूको र चाहिँ यातायातमा कस्ता मान्छेले चलाइरहेछ, उसले नक्कली लाइसेन्स लिएर गरेको छ कि उसको कति वर्षको छ भन्ने कुरा नजानेको हुनाले हामीले त्यो पोलिसीलाई राम्रोसँग रिफर्म नगरेको हुनाले यति धेरै चाहिँ जनधनको क्षति जुन भएको छ यसको हिसाबै गरेका छैनौँ हामी त्यो 17,000 धेरै भनिदिन्छ होइन, तर हामी दिनदिनै चाहिँ मान्छेहरू कसरी मरिरहेछन् बिना काममा भन्दाखेरि त यो पनि डरलाग्दो बाटो हो। मैले भन्न खोजेको चाहिँ त्यसलाई छुट दिनुपर्छ भने होइन, तर हामीले चाहिँ हाम्रा चाहिँ पोलिसीहरूबाट चाहिँ हेर्नु पर्यो भन्ने कुरा हो। त्यसै हुनाले नै त्यो हाँस्छन् होला भन्ने मलाई यति मात्रै त्यहाँ जाउँ। कृष्ण भट्टजीले बहुदलीय व्यवस्थामा चाहिँ शिक्षा र स्वास्थ्य मात्रै चाहिँ कुरा हो कि अरू पनि हो भनेर क्वेसन गर्नुभएको छ, अरू पनि छन्। राजनीतिक दलहरूले सायद नछोएको त कुनै विषय नै छैन होइन, नासामा हामी चाहिँ चन्द्रमामा जान्छौँ भन्ने लेखा छैनन्, अरू चाहिँ बाँकी सबै नै छ त्यहाँ, तर त्यो गर्छन् कि गर्दैनन् भन्ने कुरा विगत 25 वर्षदेखि लगातार त्यही लेखिएको हुनाले नै हामीले चाहिँ उनीहरूका राम्रा कुराहरू पनि त्यो अविश्वास गर्नुपर्ने एउटा चाहिँ जुन हाम्रो लोक कथा छ होइन, कालु र चाहिँ बाघको कथा, त्यस्तै हामीलाई के छ भने अहिले आएका घोषणा पत्रहरू पनि कोरका जस्तै त होलान् र पढ्दाखेरि त्यस्तै नै हुन्छन्। त्यो कपी पेस्ट धेरै गरिएका छ, बढी समीक्षा हुन्छन् भनेर लामो चर्चा यसभन्दा अगाडि गरियो, अरू पनि छन्। र अब यो कार्यान्वयनको पाटो र शासकीय स्वरूपको जुन चाहिँ अनुमोलजीले कुरा गर्नुभयो, वास्तवमा शासकीय स्वरूपको चाहिँ अब संसदबाटै गर्ने हो, त्यो त दुई तिहाई बहुमत नभइकन त्यो शासकीय स्वरूप फेर्न सकिँदैन। अब कुनै पार्टी हिजो चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ शासकीय स्वरूपमा नेकपा एमाले र माओवादी केन्द्रको एउटै थियो करिब करिब, कि राष्ट्रपति अथवा चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्री फ्रेन्च मोडेल भनेर नेकपा एमाले तात्कालीन संविधान सभामा वकालत गरेका थिए। तर यी दुईटै पार्टीको द्वितीय बहुमतको नजिक जाँदाखेरि पनि शासकीय स्वरूपको कुरा संसदमा त आएन भन्दाखेरि उहाँहरूले चाहिँ त्यो झुटो बोलिरहनु भएको छ। र अझ खतरनाक कुरो के हो भने उहाँहरूले चाहिँ हिजो जुन ढङ्गले चाहिँ एउटा प्रतिपक्षमा बस भनेर चाहिँ जम्मा प्रत्यक्षतर्फ 23 सिट जितेको नेपाली कङ्ग्रेसलाई चाहिँ आफै गुहार गरेर आफ्नो ठुलो पार्टी फुटाएर जसरी चाहिँ उहाँहरूले चाहिँ काङ्ग्रेसलाई चाहिँ सत्ताको चाहिँ नेतृत्व गरिदिनु पर्यो भनेर हात जोड्नुभयो, आज फेरि त्यही प्रतिपक्षसँग मिलेर हामी चाहिँ गठबन्धन गरेर आउँदैछौँ भन्नुभएको छ भन्दाखेरि त आफ्ना मतदाताको पनि अपमान भएको छ। यो पाँच वर्षमा तपाईँ हेर्नुभयो भने यो शासकीय स्वरूपको कुरामा मात्रै होइन, त्यो कार्यान्वयनको पक्षमा जे गर्न भनेर मत माग्नु भएको थियो उहाँहरू त्यसको उल्टो गर्नु, त्यस कारणले पनि मलाई लाग्छ यी यावत प्रश्नहरूमा राजनीतिक दलहरूले बढी चाहिँ सोचुन् र घोषणा पत्रहरू आफूले गर्न सक्ने त्यो प्रतिबद्धता भन्नुभएको छ अथवा संकल्प भन्नुभएको छ, त्यो त प्रतिबद्धता भने त गर्न सक्ने कुरामा प्रतिबद्धता लिनु पर्यो, गर्न नसक्ने कुरामा चाहिँ किन प्रतिबद्धता लिनु? त्यसो हुनाले चाहिँ त्यो प्रतिबद्धता पत्र भन्नुहोस् अथवा संकल्प पत्र भन्नु, त्यो वास्तवमा त्यो घोषणा पत्र नै हो, त्यो हामीले पाँच वर्षमा यहाँ यहाँ काम गर्छौँ जसको आधारमा त्यो पाँच वर्षको यो काममा टेकेर हामी दस वर्षपछि बिस वर्षपछि यो लक्ष्य हासिल गर्छौँ भन्ने कुरा प्रष्ट रूपमा चाहिँ दुई तिन पेजको एउटा बुलेट पोइन्टमा लेखिदिँदा हुन्छ उहाँहरू।
1: हजुर, हामीसँग अझै तिनजना चाहिँ सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। रामबहादुर पुलामी हुनुहुन्छ बर्दियाबाट, रामबहादुरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
6: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ अतिथिसँग राखिदिनुहोस् न।
6: अतिथिज्यूलाई पनि नमस्कार है।
0: नमस्कार रामबहादुरजी,
6: मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, जस्तै अब यो राजनीतिक दलहरूले जुन हरेक घोषणा पत्रहरूमा हरेक उसलाई समेट्छन् तर अपाङ्गहरूको एजेन्डालाई किन समेट्दैनन्? र अपाङ्गहरूको एजेन्डालाई कदमकाल समेटे पनि उनीहरूको चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन हुन चाहिँ एकदम कठिन भइरहेको छ, यसमा चाहिँ राजनीतिक दलहरूले अलि सोच्न जरुरी छ कि भन्ने चाहिँ मेरो चाहिँ प्रश्न हो।
1: र
6: अर्को कुरो अपाङ्गहरूलाई प्राथमिकता नदिनुमा अपाङ्ग राजनीतिक दलहरूको पनि कमजोरी हो कि जस्तो लाग्छ मलाई, यसमा चाहिँ तपाईँको विश्लेषण के छ प्रश्न पारिदिनु न, हार्दिक अनुरोध गर्दछु।
1: धन्यवाद, धन्यवाद रामबहादुर पुलामीजी। त्यसै गरी जगत सुनार हुनुहुन्छ दैलेखबाट, जगतजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
7: हेलो नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
7: अतिथिज्यूलाई पनि नमस्कार।
0: हजुर नमस्कार,
7: एकदमै आज म खुसी छु किनकि मेरो प्रिय लेखक आदर्श व्यक्ति खनाल सरसँग म आभार निस्कन पाएँ, फेरि एकचोटि म आभार व्यक्त गर्न चाहन्छु। मेरो प्रश्न
0: होइन,
7: जस्तो अहिले भने नि सबैले देखेको र नातेदार उम्मेदवार बढ्दा देखिन्छ क्या, जस्तो कुनै न कुनै रूपमा नातावाद कृपावादमा जोडिएका मान्छेहरू, अर्को कुरा फेरि जस्तो अब अपाङ्गता भनेर तोकिया छ अथवा पर्सेन्टको रूपमा उनीहरू अपाङ्गताभित्र पनि त्यो खास के अलि पाउनुपर्ने अथवा पहुँचको आधारमा भइरहेको छ कि, प्राथमिकताको आधारमा भन्दा पनि अब संकल्प पत्र प्रतिबद्धता पत्र अथवा घोषणा पत्र जे गरिन्छ जे लेखिन्छ बोलिन्छ त्यो देखाउनका लागि अथवा सुनाउनका लागि अथवा हल्ला खल्ला अघि भने जस्तो होइन त्यो खालको मात्र जो सामान्य जनताहरू जो हामी छौँ नि उनीहरूले खास के कुरालाई आधार अथवा के कुरालाई महत्त्व दिँदा अथवा भोट गर्दा केमा ध्यान दिनुपर्छ भन्न यो सोध्न।
1: मुद्दाको प्राथमिकीकरणका कुरा यहाँले जोड्न खोज्नु भएको जस्तो लाग्यो। जगत सुनार हुन्छ दैलेखबाट, त्यस्तै गरी पुष्कर थापा हुनुहुन्छ दैलेखबाटै हुनुहुन्छ। पुष्करजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
8: नमस्कार,
1: तपाईँको प्रश्न विचार यहाँ राखिदिनुहोस् पुष्करजी।
8: मेरो प्रश्न के छ भने घोषणा पत्रमा युवाहरूलाई प्राथमिकता दिने भनेर नेताहरूले घोषणा पत्रमा समावेश गरेका हुन्छन् तर यसलाई अरू किन छाँदैनन् र घोषणा पत्र लेखन गर्दा अन्य दलले लेखन गरेको घोषणा पत्र सेम टु सेम हुन्छ र एउटा दलले समावेश गर्न नसकेको कुरा पनि कुराहरू अर्को दलले किन समझ्दैन र त्यो एउटा सेम टु सेम आउँछ त्यो
1: धन्यवाद पुष्कर थापाजी। उहाँले चाहिँ हरेक दलको घोषणा पत्र उस्तै हुन्छ, एउटै हुन्छ, सेम टु सेम हुन्छ, अर्को दलले छुट्टाएका कुरा अर्को दलको घोषणा पत्रमा किन समेटिँदैन, त्यस्तो अभ्यास भए त राम्रो हुन्थ्यो भन्ने उहाँको आशय पनि हुनसक्छ। त्यही हामीले तिनजना सहभागीको प्रश्न विचारहरू लियौँ। मुमारामजी,
0: रामबहादुरजीले त्यो अलिकति फरक क्षमताका व्यक्तिहरू उहाँले चाहिँ अपाङ्ग भन्नुभयो, अलिकति फरक क्षमताका व्यक्तिहरू उनीहरूसँग विशिष्ट अर्कै खालको क्षमता हुन्छ, उनीहरूका लागि राज्यले गर्नुपर्ने साँच्चै नै धेरै दायित्वहरू छन्। त्यो चाहिँ वास्तवमा राजनीतिक दलहरूले केही दलहरूको घोषणा पत्रमा त्यो छ पनि होइन, त्यो अलिकति फरक क्षमता भएका व्यक्तिहरूको लागि चाहिँ के गर्ने भन्ने कुरा र कयौँ चाहिँ अब यसमा चाहिँ आँखाको कुरा छ, कानको कुरा हुन्छ, अब अथवा चाहिँ उनीहरूलाई हिँड्नको लागि चाहिँ बाटोको कुरा हुन्छ, यी कुराहरूमा चाहिँ अब बाटोको कुरामा त त्यो भ्यालै छ होइन, अपाङ मैत्री चाहिँ ऊ चाहिँ छँदै छैनन् कतै पनि, त्यो हस्पिटलमा जाँदा पनि छैन, स्कुलमा जाँदा छैन, तपाईँ अब उसमा विश्वविद्यालयहरूमा छैन, कुनै पनि सार्वजनिक संस्थाहरूमा सरकारी अफिसहरूमा छैन, त्यो प्रकारको असाध्यै व्हीलचेयरहरू चाहिँ जाने बाटोहरू छैनन्, मैले यी यसमा चाहिँ धेरै नै समस्याहरू छन्। तर केही राजनीतिक दलहरूले त्यसलाई चाहिँ त्यो औपचारिकता पर्छ होला अथवा चाहिँ उनीहरूले त्यो कुरा सम्झेर होला, एक दुईवटा पार्टीको घोषणा पत्रमा त्यो कुरा लेखिएको छ। र अर्को जगतजीले जुन कुरा गर्नुभयो, यो नातावादको सम्बन्ध नाता र चाहिँ सम्बन्धीहरूलाई टिकट दिने अथवा चाहिँ मौकाको चाहिँ जति बेला सरकार बन्छ त्यति बेला चाहिँ नातावादलाई चाहिँ दिने, यो राजनीतिक दलहरूको एकदमै ठुलो रोग छ। उनीहरूले आन्दोलन गर्ने बेलामा चाहिँ सर्वसाधारण जनताको छोराछोरीहरू चाहिने, जब जब चाहिँ सेवाको चाहिँ एउटा सुविधाको चाहिँ पदहरू दिनु पर्यो त्यसपछि चाहिँ आफ्नो नजिकका चाहिँ नाता सम्बन्धहरू खोज्ने, अथवा चाहिँ विभिन्न चाहिँ पैसै लिएर होइन राजदूत बनाउँदाखेरि पैसा लिएर राजदूत बनाएका कथाहरू हामीले धेरै चाहिँ सञ्चार माध्यममा सुनेका छौँ, नेताहरूका चाहिँ कुराहरू सुनेका छौँ, अथवा अन्य धेरै चाहिँ प्राध्यापकहरूका गुनासोहरू पनि हामीले सुनेका छौँ जो परराष्ट्र सम्बन्धी चाहिँ ज्ञान राख्छन्। अब यो नाता सम्बन्धको कुरा राजनीतिक दलहरूको जुन चरित्र छ त्यो चरित्र कस्तो छ भन्दाखेरि उनीहरू चाहिँ उनीहरूको चाहिँ त्यो सिलेक्सन प्रोसेस नै यति गलत छ कि त्यो एउटा सिलेक्सन बायस थ्योरी पनि छ। त्यो चाहिँ के हो भने उनीहरू आफू जस्तै आफ्नो प्रशंसा चाहने आफ्नो नजिकको पार्टीभित्र पनि सबै हिसाबले चाहिँ उसको चाहिँ स्तुति गान गर्ने मान्छेहरू बाहेक अरूलाई चाहिँ उनीहरूले बाहिर राखेका हुन्छ, त्यो सिलेक्सनमै आउँदैन, उनीहरूको कोटरीभित्रै त्यो पर्दैन। त्यस कारणले राजनीतिक दलहरूले हिजो आन्दोलनको बेलामा चाहिँ के थियो भने जुन मान्छे चाहिँ त्यो आन्दोलनमा भाग लिन्छ रिस्क लिन्छ त्यो एउटा पार्टीको सिलेक्सन प्रोसेसै चाहिँ एउटा राजनीतिलाई चाहिने राजनीतिक पार्टीलाई चाहिने त्यो बेलाको आवश्यकताले मात्रै ती मान्छेहरू चाहिँ नजिक आउँथे, जो मान्छे सङ्घर्षशील थियो जो मान्छे चाहिँ रिस्क लिन तयार हुन्थ्यो। तर अहिले चाहिँ के हो भने रिस्क लिन पनि नपर्ने केही पनि लिन नपर्ने ठाउँमा जाँदाखेरि नेताका चाहिँ आफन्तहरू मात्रै पर्ने, त्यसमाले पार्टीहरूको यो जुन चाहिँ सिलेक्सन गर्ने प्रोसेस छ त्यसमा चाहिँ मूल्याङ्कनको जुन आन्तरिक मूल्याङ्कनको पाटो छ आन्तरिक चाहिँ लोकतन्त्रको पाटो छ त्यो असाध्यै कमजोर भएको हुनाले यस्तो भएको हो। र राजनीतिक दलहरूले त्यसमा चाहिँ अलिकति आफूलाई परिवर्तित गर्नु चाहिँ आवश्यक छ। र अर्को चाहिँ पुष्कर थापाजीले जुन भन्नुभयो राजनीतिक दलहरूका चाहिँ घोषणा पत्रहरू करिब करिब उस्तै उस्तै छन्, केही कुराहरू जस्तै राजनीतिक तहमा हेर्नुभयो भने केही कुराहरू फरक छन्। जस्तै माओवादीले चाहिँ समाजवादमा पुग्नका लागि आज चाहिँ शासकीय स्वरूप परिवर्तनको कुरा गर्छ भने राजाको चाहिँ पुनर्बहालीको लागि शासकीय स्वरूपको कुरा गर्छ राप्रपाले होइन। त्यहाँ पनि के छन् भने हामीले राजनीतिक आन्दोलन एक प्रकारले समाप्त भएर अब हामी चाहिँ एउटा समृद्धिको चाहिँ यात्रातिर चाहिँ जानुपर्छ, अब विकासको राजनीति अब विकासले प्राथमिकता पाउनुपर्छ भन्यौँ। तर सबै दलहरूको तपाईँ अहिले चाहिँ हेर्नुभयो भने राजनीतिक क्रान्तिलाई नै अझै पनि चाहिँ उनीहरूले मुख्य ठाउँमा राखेका छन् होइन। अब समाजवादतिर यात्रा गर्ने हो अथवा चाहिँ उदार लोकतन्त्रतिर यात्रा गर्ने हो अथवा राजतन्त्रतिर यात्रा गर्ने हो भन्ने कुरामा राजनीतिक दलहरूको चाहिँ मूल राजनीतिक चाहिँ दिशा चाहिँ तय भएकै छैन। भनेपछि त्यो विकासका मुद्दाहरू दोस्रो प्राथमिकतामा परेका छन् सबै राजनीतिक दलहरूले हेर्नुभयो भने। जस्तै आइडेन्टिटीको कुरा गर्ने जसले चाहिँ आफ्नो चाहिँ सामाजिक अस्मिता र पहिचानको जसले कुरा गर्छ ऊ ती राजनीतिक दलहरूले पनि अझै राजनीतिक आन्दोलन समाप्त नभएको बरु चाहिँ त्यो अस्मिताको आन्दोलनले नयाँ उचाइमा उठाउने कुरा गर्छन्। जसले चाहिँ क्षेत्रीय अस्मिताको कुरा गर्नेहरू अथवा चाहिँ जातीय अस्मिताको कुरा गर्नेहरू होइन, भन्दाखेरि त्यो आइडेन्टिटी बेस्ड पोलिटिक्समा अहिले पनि त्यसको चाहिँ त्यो ह्युमन डिग्निटीलाई चाहिँ तपाईँले केन्द्रमा राख्न बित्तिकै ती कुराहरू चाहिँ मुखरित भएर चाहिँ आइरहेछन्। भनेपछि मैले चाहिँ समग्रमा चाहिँ पार्टीहरूको हेर्दाखेरि जुन पार्टीहरूले चाहिँ धेरै जसो नयाँ संविधान बनिसकेपछि हाम्रो चाहिँ राजनीतिक यात्रा भनौँ न हाम्रो राजनीतिक आन्दोलन अब चाहिँ दोस्रो तहमा छ, अब पहिलो तहमा चाहिँ डेलिभरी नै हो र त्यो डेलिभरीलाई चाहिँ प्रमोट गर्ने चाहिँ राजनीतिक एजेन्डा हुनुपर्छ भनेर भने राजनीतिक दलहरूले र विकासका एजेन्डाहरूमा चाहिँ प्रवेश गरौँ भने। तर यथार्थमा त्यो अहिलेका घोषणा पत्रहरू जतिसम्म सार्वजनिक भए ती सार्वजनिक भएका घोषणा पत्रहरूको चाहिँ मूल त्यसको प्रिम्बल हेर्दाखेरि त्यसको पृष्ठभूमि तपाईँ हेर्नुभयो भने दलहरूको राजनीतिक खिचातानी राजनीतिक दिशातिरको खिचातानी नै पहिलो प्राथमिकतामा रहेको देखिन्छ। यो चाहिँ अलिकति आश्चर्य लाग्ने कुरा पनि छ किनकि हामी राजनीतिक स्थिरता प्राप्त गर्न सकेकै रहेनछौँ, किनकि हाम्रा आफ्ना आफ्ना राजनीतिक दलका मुद्दाहरू त्यो सङ्घर्षबाट स्थापित गर्ने तहसम्म नै उनीहरूले ती कुराहरू लेखिरहेछ।
1: हजुर, हामीसँग अझै सहभागीहरू आउनुभएको छ। शिशिर डाङ्गी हुनुहुन्छ रोल्पाबाट, शिशिरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
9: धन्यवाद सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस् न।
9: अतिथिजीलाई नमस्कार छ मेरो।
0: नमस्ते।
9: आज एकदमै समसामयिक गम्भीर विषय उठान गर्नुभएकोमा तपाईँप्रति म आभार प्रकट गर्न चाहन्छु। आज यो जुन हाम्रो बिजनेस सब विशेषज्ञहरू जुन वक्ता हुनुहुन्छ उहाँले भनेको कुरा सम्यक रूपमा सबै अतिथिजीलाई हाम्रा जिज्ञासा राख्ने साथीहरूले राम्रै कुरा उत्थान गरे जस्तो लाग्यो।
0: त्यही भएर
9: हजुर रोल्पाबाट मैले पनि एउटा कुरा राख्न चाहन्छु, यो हाम्रो सम्पूर्ण हाम्रा नेपाली जनसमुदायहरूलाई यो सचेत युवाहरूलाई राजनीतिप्रति राजनीतिक दलहरूप्रति अलिकति विकृष्णा जागेको पाँच वर्षको यो 74 सालदेखि यता 74 साल मैले के परिवर्तन हुन्छ कि के अब कम्युनिस्टहरू के राजनीतिलाई सिस्टमतिर लिन लाग्यो कि भन्ने लागेको थियो जुन एमाले र माओवादीको जुन मिलन र प्रतिपक्षको भूमिका काङ्ग्रेस लिने गर्दा अब राजनीतिमा के अलिकति क्रान्ति अथवा समृद्ध नेपाल सुखी नेपाली हुन्छ कि भन्ने लाग्थ्यो, तर त्यसो भएन। आफ्नो स्वार्थको लागि आफ्नो चाहिँ व्यक्तिगत स्वार्थको लागि अथवा आफ्नो पद प्रतिष्ठा नपाएपछि राजनीतिमा असम्भव कुरा पनि सम्भव हुँदो रहेछ, यो के कारणले हुन्छ यो नजिकबाट मलाई चाहिँ यो जिज्ञासा ल्याइदिनु। अनि अर्को कुरा मलाई लागेको कुरा के हो भने चाहिँ यो राजनीतिमा स्वार्थै स्वार्थ छ नेपालमा अहिले जुन जुन छ यसको अन्त्यको लागि केही निकास गरिदिनु हुन्थ्यो कि भन्ने केही समाधानको उपायहरू यस ल्याइदिनु हुन्थ्यो कि
1: लाग्यो। धन्यवाद शिशिर डाङ्गी हुनुहुन्थ्यो रेप्लाबाट, हामी आज चाहिँ घोषणा पत्रको बारेमा बढी केन्द्रित भएर छलफल पनि गरिरहेका छौँ। त्यस्तै गरी हामी आजको लागि अन्तिम सहभागी हुनुहुन्छ टिकाराम राई उदयपुरबाट हुनुहुन्छ। टिकारामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
10: धन्यवाद। नेपाल चौतारीमा तपाईँले आजको समसामयिक विषयवस्तुको बारेमा प्रश्न राख्ने अवसर दिनुभयो।
1: हामी घोषणा पत्रको बारेमा कुराकानी गरिरहेका छौँ आज। हजुर यहाँको प्रश्न विचार राखिदिनुहोस् त्यसैसँग सम्बन्ध।
10: म चाहिँ अब उदयपुर मेरो घर चाहिँ बेलाका नगरपालिकामा पर्छ, म पनि एक दृष्टिविहीन नै हुँ होइन।
1: हजुर
10: यो राजनीतिक दलको जुन घोषणा पत्र यो हरेक वर्ष चाहिँ आउँछ, यो महत्वाकांक्षी घोषणा पत्र आउँछ, यसमा चाहिँ तपाईँको अब विभिन्न चाहिँ अब जहिले पनि तपाईँको ज्येष्ठ नागरिकहरूको मात्रै अब के भत्ता बढाउने कुराहरू आउँछ कि असुविधाको कुराहरू आउँछ। अहिले माओवादीको घोषणा पत्रमा चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ जीवन बिमा गर्ने बिमा निशुल्क गर्ने कुरा भर्खरै आएको छ हिजो होइन, तर जीवन बिमा निशुल्क गर्ने मात्र होइन अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी कसरी दिने के गर्ने अनि अपाङ्गता भएका व्यक्तिहरू जो बेरोजगार छन् उनीहरूको लागि चाहिँ भत्ता कसरी बढाउने भन्ने कुरा चाहिँ घोषणा पत्रमा लेखिँदैन। यो किन लेखिँदैन होइन, यो चाहिँ अब यो खबरदारी गर्नुपर्ने आवश्यक छ, यो किन यसरी भइरहेको छ भन्ने मेरो प्रश्न हो।
1: हस् धन्यवाद धन्यवाद। उहाँ हुनुहुन्थ्यो टिकाराम राई उदयपुरबाट। हजुर मोमरामजी।
0: हजुर शिशिर डाङ्गेजीको प्रश्नमा जाउँ। उहाँले चाहिँ वास्तवमा चाहिँ राजनीतिप्रति अलिकति यसभन्दा अगाडि जुन वामपन्थीहरूले चाहिँ एउटा स्थिर सरकारको चाहिँ कुरा गरे र वामपन्थी एकताको कुरा गरे, त्यसले चाहिँ वामपन्थी जगतमा एउटा उत्साह पैदा गर्यो र त्यो एउटा जुन अस्थिर हुन्छ नेपालको राजनीति अझ यो सङ्घीयतापछि धेरै अस्थिरतामा जान्छ भन्नेहरूलाई एउटा जवाब देला भन्ने चाहिँ अपेक्षा थियो। त्यसपछि मान्छेहरूले एउटा समृद्धिको दिशातिर त्यो पार्टीले तात्कालिक रूपमा जुन कुराहरू उठाएको थियो त्यसबाट नेपालको चाहिँ राजनीति जगत मात्रै होइन नेपाली नागरिकमा एउटा चाहिँ उत्साह जगाएकै हो त्यसले सुरुवातमा, तर त्यो उत्साह बिस्तारै उनीहरूको आन्तरिक कलहमा मात्रै होइन त्यो चाहिँ एउटा हँसी मजाकमा मात्रै ती समृद्धिका कुराहरू ती सबै बिलाएर गए। त्यसपछि युवाहरूमा एउटा खालको नैराश्यता र अब यिनीहरूबाट यिनलाई बहुमत दिए पनि हुँदैन, यिनीहरूलाई चाहिँ सानो पार्टी बनाए पनि हुँदैन, ठुलो पार्टी बनाए पनि हुँदैन, यिनीहरूबाट हुँदैन भनेर एउटा तब्का चाहिँ धेरै निराश भयो, खास गरेर अझ वामपन्थी राजनीति गर्ने तब्का जो युवाहरू थिए उनीहरू चाहिँ निराश भए। त्यो स्वाभाविक के हो भने अहिलेका राजनीतिक दलहरूबाट केही हुँदैन भनेर त्यो नैराश्यताको कुराहरू चाहिँ अहिलेकै राजनीतिक दलहरूको आफ्नो विगतको क्रियाकलापले जगाएको र त्यसले के गर्यो भने केही युवाहरू अब आफै अगाडि सर्नुपर्छ भनेर आउनु चाहिँ नेपाली राजनीतिमा एकदमै सकारात्मक कुरा हो, किनकि हामी कहाँ युवा बाहुल्य अहिले पनि हाम्रो देशको अवस्था छ, तर यही अवस्था अब 15-20 वर्षपछि रहँदैन, धेरै जसो हाम्रा चाहिँ युवाहरू बाहिर चाहिँ श्रम गर्नको लागि जान्छन् र केही पढे लेखेका मान्छेहरू चाहिँ यत्रो ब्रेन ड्रेन त हाम्रो चाहिँ अझै त्यसको कुनै हामीले लेखाजोखा नै गरेका छैनौँ। त्यस कारणले राजनीति बिग्रिएपछि माथिल्लो तहमा हुन्छ राजनीतिक नेतृत्व भनेको, त्यो बिग्रिएपछि त्यसभन्दा तल आउने त्यो अन्टरप्रेनरसिपमा पनि त्यो समस्या आउँछ, इनोभेसनमा पनि समस्या आउँछ, तपाईँ चाहिँ अरू जुनसुकै क्रियाकलापहरू गर्नुभयो भने पनि त्यो सामाजिक सेवामा पनि त्यो त्यो त्यो तहको चाहिँ प्रतिफल आउँदैन राजनीति खराब भएपछि। त्यो राजनीति राम्रो भयो भने तपाईँ हामीले व्यक्तिगत रूपमा गरेका कैयौँ चाहिँ सामान्य कुराहरू पनि धेरै राम्रो प्रतिफल उसले प्राप्त गर्छ होइन, त्यस कारणले गर्दाखेरि यो राजनीतिमाथि बिग्रेका कारणले त्यो युवाहरूमा एउटा खालको नैराश्यता आएको छ। तर त्यो नैराश्यतालाई तिर्नका लागि अब युवाहरू नै राजनीतिमा बढी सक्रिय भएर आजका आवश्यकताहरूलाई चाहिँ केन्द्रमा राखेर आउनु पर्यो। हिजो चाहिँ पार्टीहरूले चाहिँ हिजोको इतिहासको ब्याज मात्रै धेरै खान्छन् र उनीहरू सत्तामा गइसकेपछि धेरै जसोलाई के विश्वास छैन भने आफै गर्न केही पनि सक्दैन, राजनीतिमा गएपछि एक प्रकारको चाहिँ एउटा निष्क्रिय मान्छे बन्छ, होल्टाइमर बन्छ, दिनभरि भाषण गर्छ, आफ्नो काम केही पनि गर्दैन। त्यस हुनाले आफै उत्पादन गरेर राजनीति गर्ने चाहिँ वातावरण बनाउनुपर्छ, त्यसका लागि अब युवाहरू नै अगाडि आउनुपर्छ भन्ने म यति मात्रै टिप्पणी गरेँ। सर, टिकारामजीको चाहिँ एउटा हामीले चाहिँ यो फरक चाहिँ क्षमता भएका व्यक्तिहरूको बारेमा यसभन्दा अगाडि नै हामीले कुरा गरिसकेका छौँ, त्यस हुनाले त्यसमा चाहिँ हामी जानै परेन। राजनीतिक दलहरूले त्यसलाई चाहिँ उपेक्षा गरेका छन्, यद्यपि केही औपचारिक वर्ष लेखे पनि त्यसको चाहिँ ठोस आधार छैन। हामीले चाहिँ अपाङ्ग भएका व्यक्तिहरूलाई हामीले के गर्नेछौँ भन्ने कुराहरू चाहिँ त्यो प्रष्ट पनि छैन, तर यिनीहरूलाई पनि हामीले चाहिँ गरिनेछ भनेर चाहिँ भन्न बित्तिकै त त्यो गर्ने कुरा पनि
1: हजुर घोषणा पत्रमा लेखेका कतिपय कुराहरू चाहिँ त्यही पार्टी चाहिँ सत्तामा आइसके पछाडि सरकार बनाउँदाखेरि पनि त्यो कुरा चाहिँ कार्यान्वयनमा जाँदैन भन्ने चाहिँ मुख्य प्रश्न
0: जाँदैन। हजुर, यहाँसम्म कि सरकारको नीति तथा कार्यक्रममा सधैँ आउँछ त्यस्ता विषयहरू, होइन धेरै नै अझ अहिलेका दलका घोषणा पत्र भन्दा सरकार त कार्यान्वयन गर्ने ठाउँमै हुन्छ, त्यो नीति तथा कार्यक्रममा आएका कुरा पनि कार्यान्वयन भएको छैनन्, त्यस कारणले यो धेरै ठुलो समस्या आएको छ। अर्को उहाँले जुन चाहिँ यो भत्ता बढाउने, बिमा दिने, बिमित गर्ने भन्ने छ, हामी कहाँ के छ भने अलिकति हामी गरिब छौँ अनि गरिबी नै बाँड्ने कुरा मात्रै गर्नुहुन्छ कि दलहरूले। हामीले पहिला उत्पादन गर्ने कुरा केही पनि छैन, होइन हाम्रो चाहिँ बिजनेस पनि ट्रेड बिजनेस छ, म्यानुफ्याक्चरिङ बिजनेस छैन। म्यानुफ्याक्चरिङका लागि चाहिँ हामीले चाहिँ त्यो उद्योग धन्दा गर्ने वातावरण पनि छैन, राजनीतिक दलहरूले नै त्यो उद्योग धन्दा हुने वातावरण चाहिँ समाप्त पारेका छन्, किनभने विभिन्न पेसागत सङ्गठन खोलेका छन् र ती सङ्गठनहरूको चाहिँ बार्गेनिङ र राजनीतिक दलहरूको कोप बाजनमा परेर त्यो उद्योगले चाहिँ फस्टाउने वातावरणै छैन। त्यस कारणले धेरै मान्छेहरू आफ्नो लगानी जोखिममा पारेर उद्योग खोल्नै तयार छैनन्, भन्दाखेरि उद्योग चाहिँ फ्रेन्डली नीति नै छैन। तपाईँले हरेक मन्त्रालयले 8-9 मन्त्रालय तपाईँ चाहिँ उद्योग गर्नका लागि चाहिँ त्यहाँ जुन सरकारवाला मन्त्रालय हुन्छ त्यसको समन्वय पनि गरिदिँदैन, जबकि लगानी बोर्ड भनेर उहाँहरूले चाहिँ त्यो बोर्डै बनाउनु हो, तर त्यो बोर्ड बनाएर त्यो बोर्डले के गर्यो भन्यो भने अहिलेसम्म भत्ता खाने बाहेक केही पनि छैन। त्यस कारणले त्यो कोअर्डिनेसन गरिदिएला उद्योग धन्दा खोल्नका लागि विभिन्न मन्त्रालयहरूको जुन खालको असहयोग हुन्छ त्यसलाई चाहिँ चाँडै फास्ट ट्र्याकबाट गर्नका लागि चाहिँ उसले त्यो समन्वय गर्ला भनेर त्यो बनाएको हो।
1: अब यो
0: कारणले गर्दाखेरि हाम्रो गरिबी बाँड्नेछ कि, त्यो विधवा भत्ता बढाउने अनि विधवा भत्ता बढाउने अनि चाहिँ मान्छेहरू चाहिँ कहीँ कुनै दुर्घटनालाई रोक्ने होइन, दुर्घटनामा मर्यो भने चाहिँ त्यसलाई कति पैसा दिने अनि सहित कसरी घोषणा गर्ने भन्दाखेरि हाम्रो टोटल यो गलत ट्र्याकमा गयो। हामीले चाहिँ सही ट्र्याकमा ल्याउनु पर्यो त्यसलाई, सही ट्र्याकमा ल्याउनु भने के हो भने पहिला त रोजगारी दिनु पर्यो।
1: हजुर, अब जस्तो हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ, अन्तिममा एउटा प्रश्न चाहिँ समग्रमा आज हामी विभिन्न विषयमा छलफल गऱ्यौँ घोषणा पत्रमा रहेर, छोटोमा चाहिँ अहिलेको घोषणापत्रहरू हेर्दाखेरि केही घोषणापत्रहरू हेर्दाखेरि चाहिँ यहाँले पाउनुभएको 1-2-3 नयाँ कुरा विशेष कुरा चाहिँ के पाउनुभएको छ?
0: मैले अलिकति नयाँ कुरा के हो भने एउटा चाहिँ हामीले चाहिँ अलिकति बिजुली खपत गर्ने जुन चाहिँ क्यापासिटी अलिकति बढ्दै गइरहेछ, हामीले अलिकति राम्रो प्रयत्न नेपालले गर्यौँ भने हामीलाई करिब करिब चाहिँ हामी प्रत्येकको घर घरमा, त्यो नेपाली कङ्ग्रेसले त्यो कुरा चाहिँ उठाएको छ होइन, हाम्रो प्रत्येक चाहिँ घर घरमा हामीले बिजुलीबाट नै सबै कुराहरू गर्न सक्ने अवस्था त्यो छ, र त्यसलाई चाहिँ यति गम्भीरतापूर्वक राजनीतिक दलहरूले लिने हो भने त्यो कति 10,000 मेगावाटको कुरा गरेका छ उसले 5 वर्षभित्रमा, त्यसमा चाहिँ उल्लेख्य रूपमा चाहिँ परिवर्तन आउने, किनभने बिजुली पहिलोचोटि हुन बित्तिकै धेरै कुरामा परिवर्तन आउँछ,
1: केही केही सम्भावनाहरू त हामीले देखेका पनि छौँ, अहिले केही प्रगतिहरू त देखिरहेका
0: छौँ। अर्को कुरा चाहिँ के हो भने विश्वविद्यालयको कुरा गर्दाखेरि हाम्रो चाहिँ राजनीतिक दलहरूले जुन घोषणापत्रमा शिक्षालाई सबैले नै प्राथमिकतामा राखेका छन्, हाम्रा विश्वविद्यालयहरू त्यो एक अर्कालाई सम्बन्धन दिने नाममा जसरी विश्वविद्यालय प्रदूषित भएको छ र राजनीतिक दलहरूले जुन गठबन्धन भन्नु जे जेसुकै भन्नु त्यो उनीहरूका चाहिँ मान्छेहरूलाई रोजगारी दिनका लागि होइन, उनीहरू बेरोजगार छन् अनि बेरोजगारले बेरोजगारै उत्पादन गर्नका लागि चाहिँ स्कुल र कलेज खोल्ने जुन चाहिँ होडबाजी छ, पहिलो कुरा यसलाई चाहिँ विश्वविद्यालय भनेको के हो भने एउटा ज्ञान आर्जन गर्नका लागि, ज्ञान उत्पादन गर्नका लागि, ज्ञान आर्जन गर्नका लागि सही मानेमा चाहिँ विश्वविद्यालयलाई चाहिँ यदि स्तरीय बनाउनु भयो भने धेरै कुरा हाम्रो सुध्रिएर जान्छ
1: होइन।
0: यो कुरा चाहिँ प्राथमिकतामा राखेका छन् तर त्यो व्यवहारमा पटकै छैन, त्यहाँ राखेको कुरालाई चाहिँ गर्छ। गर्दाखेरि उहाँहरूको स्वास्थ्यमा पनि सबैको चाहिँ एउटा चाहिँ के बनाउनु भएको छ भने जस्तै राप्रपाले सातवटा प्रदेशमा सातवटा चाहिँ वीर हस्पिटल जस्तो हस्पिटल खोल्ने बनाएको छ होइन, वीर हस्पिटल आफैमा कति त्यो आफैमा त्यो क्यापेबल त छ तर त्यहाँ हुने राजनीतिको चाहिँ प्रभाव कस्तो छ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ। त्यो आफैमा सक्षम हस्पिटल हो र पुरानो हस्पिटल पनि हो। र शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब सामाजिक शिक्षाको र स्वास्थ्यको क्षेत्रमा चाहिँ उल्लेखनीय रूपमा चाहिँ राजनीतिक दलहरूले त्यो प्रतिबद्धता चाहिँ जाहेर गरेका छन्
1: हजुर। अब त्यसको कार्यान्वयन कसरी हुन्छ, कुन पार्टी सरकारमा पुग्छ र कार्यान्वयनको पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी छ। हामी विषयमा फेरि पनि विभिन्न विषयमा छलफल फेरि पनि गर्नेछौँ। आजको लागि निर्धारित समय सकिसकेको छ। नेपाल चौतारीमा आज हामीले चुनावी माहौलमा चाहिँ यो चुनावका तयारीका क्रममा चाहिँ राजनीतिक दलहरूले निकाल्नु भएको घोषणा पत्रका आधारमा रहेर घोषणा पत्र मात्र चाहिँ समीक्षा गर्यौँ, छलफल गर्यौँ। आफ्नो अमूल्य समय र विचार दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। मुबारक खनालज्यू,
0: धेरै धेरै धन्यवाद आनन्दजी र नेपाल चौतारी यो एन्टेना फाउन्डेसनको लोकप्रिय कार्यक्रममा मेरा आफ्ना कुराहरू चाहिँ राख्ने मौका दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
1: हजुर, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को विशेष लिएर हामी फेरि आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्दै आइरहेका छौं, विशेष गरी निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्दै आइरहेका छौं। आजको नेपाल चौतारीमा हामी अपाङ्ग मैत्री वा पहुँचयोग्य मतदानका बारेमा केन्द्रित भएर छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित रहेर छलफल गरिरहेका छौँ। मैले अघि पनि उद्घोष गरिसकेँ, आजको विषयमा छलफल गर्न मसँग अभियन्ता तथा अपाङ्गताका सवालमा आवाज उठाइरहनु भएको अधिकार कर्मी हुनुहुन्छ सीता बोहरा। सीताजी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद अनन्तजी, नमस्कार तपाईँ लगायत सम्पूर्ण श्रोतामा।
1: आराम हुनुहुन्छ?
3: सर्वप्रथम त मलाई अलिकति भन्नु मन लागिहाल्यो होइन, यो कार्यक्रम निर्वाचन आउँदै गर्दा हामीले अपाङ्गता मैत्री मतदान केन्द्रको कुरा गर्दै गर्दा तपाईँले यो कार्यक्रमलाई चाहिँ अपाङ्गता मैत्री बनाउनु भएकोमा सांस्कृतिक भाषाको दोभाषी राखेर हाम्रो सबै बहिरा साथीहरूले पनि यो बुझ्न सक्ने बनाउनु भएकोमा एकदमै धेरै धन्यवाद दिन्छु म एन्टेना फाउन्डेसन, विशेष गरी अनन्तजीलाई।
1: हामीसँग आज कार्यक्रममा अब यहाँले भनि नै सक्नुभयो, हामीसँग आजको कार्यक्रममा चाहिँ सांकेतिक भाषामा चाहिँ दोभाषी हुनुहुन्छ स्मृति योगी, उहाँ पनि हामीसँगै हुनुहुन्छ। सीताजी, मैले यहाँलाई अब आज कार्यक्रममा चाहिँ म फर्स्टमा चाहिँ यहाँलाई के सोध्छु भनेदेखि, अब यो 5 दिन बाँकी छ हाम्रो यो प्रदेश सभा प्रतिनिधि सभा निर्वाचन आउनलाई, एज अ मतदाताको हिसाबले चाहिँ तपाईँले अहिलेको यो मतदानलाई चाहिँ कसरी हेरिरहनु भएको छ, कस्तो छ तयारी?
3: अब एउटा सामान्य मतदाताको हिसाबले हेर्दाखेरि अब म एकदमै आफू पनि उत्साहित छु होइन, अब पहिला भन्दा अहिले मतदान गर्ने अथवा मतदान प्रति चाहिँ युवा पुस्ता अलि एकदमै भनौँ न अझै जागरूक भएर अझै सचेत भएर आएको मैले पाएको छु पहिला जस्तो। अहिले अब हेऱ्यौँ भने नेताको पछाडि भन्दा पनि विचारको पछाडि पनि हुँदो रहेछन् है व्यक्तिहरू भनेर चाहिँ अहिले युवा पुस्ताले एउटा एक किसिमको देखाउनु भएको छ, त्यसले गर्दाखेरि म पनि उत्साहित छु। र एकदम आम मतदाताको हिसाबले मैले भन्नुपर्दा अब जम्मा 5 दिन छ, त्यसमा हामीले अब अहिलेसम्म जे देख्यौँ त्यो कुरालाई गल्ती नदोहोऱ्याउने गरी मैले पनि एउटा भनौँ नयाँ विचारधारा बोकेको अथवा एउटा सिद्धान्त विचार राम्रो बोकेको व्यक्तिलाई चाहिँ मतदान गर्ने र त्यस्तो पार्टीलाई मतदान गर्ने तयारीमा छु।
1: हजुर, अब हामी आज अलिकति विषयवस्तु चाहिँ हाम्रो आज अलिकति अपाङ्गता मैत्री मतदानका बारेमा छ होइन, अब त्यसका बारेमा हामी कुराकानी गरिरहेका छौँ आज। तर त्योभन्दा अगाडि चाहिँ जस्तो अब यहाँले हेर्नु पनि भयो होला, जस्तो विभिन्न पार्टीले विभिन्न राजनीतिक दलका विभिन्न राजनीतिक दलले र विभिन्न व्यक्तिहरूले पनि, किनभने स्वतन्त्र भनेर पनि केही व्यक्तिहरू आउनु भएको छ भनेपछि उहाँहरू सबैजनाको घोषणापत्र पनि आयो, धेरैको आयो घोषणापत्र, सबैको आयो, कतिको पढ्न पाउनुभयो पाउनु भएन। उहाँको घोषणापत्रमा चाहिँ जस्तो यो अपाङ्गतासँग सम्बन्धित मुद्दाहरूलाई कति प्राथमिकता दिएको, कसरी राखिएको पाउनुभएको छ, अलिकति त्यो घोषणापत्रको बारेमा कुरा गरौँ, त्यसपछि हामी थप कुरा गर्छौँ।
3: पहिले भन्दा मलाई चाहिँ अहिले अलिकति यो सकारात्मक रूपले हेर्दाखेरि पहिला भन्दा पार्टीको घोषणा पत्रमा पनि अपाङ्गताको मुद्दा आउन थालेका छन् होइन. अब कति संवेदनशील भन्ने कुरा अर्को हो होइन. पार्टीका नेताहरूले यसलाई यो विषयलाई अपाङ्गताको विषयलाई कति संवेदनशील भएर लिएका छन् भन्ने विषय चाहिँ अर्को हो. तर चाहिँ जे होस् पार्टीले होइन अहिले चाहिँ मैले पढेको सबै घोषणा पत्रहरूमा चाहिँ अपाङ्गताको सवाल समेटिएको मैले पाउँछु होइन. कहीँ कतै कुनै माध्यमबाट त्यो विषयवस्तु चाहिँ आएको छ. अर्को कुरा चाहिँ अब पहिला भन्दा अब यो स्वतन्त्र उम्मेद्वारहरूको नि घोषणा पत्र हेऱ्यो भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई छुटाउनु भएको छैन. मैले सबै त सबैको त हेर्न पाएको छैन. तथापि केही घोषणा पत्रहरू हेरेकोमा चाहिँ अपाङ्गता भएका व्यक्ति पछाडि परेको वर्ग होइन जुन चाहिँ राज्यको मूलधारमा आउन सक्नु भएको छैन नीति निर्माण तहमा पहुँच छैन त्यस्ता व्यक्तिहरूलाई चाहिँ सम्बोधन गरिएको पाइन्छ. यो चाहिँ एकदमै मैले सकारात्मक रूपमा लिएको छु.
1: जस परिवर्तन केही न केही देखिन्छ.
3: परिवर्तन केही न केही भएको छ. अब यो अब हुन त होइन विकास परिवर्तन भन्ने बिस्तारै हुने कुरा हो. अब एकदमै ऱ्यापिडली हुनको लागि त्यही किसिमको होइन फोर्स पनि जरुरी छ. त्यही किसिमको होइन सचेतना त्यही किसिमको हरेक कुराहरू जरुरी छ. अब त्यो चाहिँ हामी पनि बिस्तारै सुस्त गतिमा भएको हुनाले परिवर्तन हुँदैछ भन्ने मलाई लाग्छ.
1: अब जस्तो अब हामी यो मतदान निर्वाचन आउन पाँच दिन बाँकी रहँदै गर्दाखेरि आज हामी यो छलफल गरिरहेका छौँ कि अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुराकानी गरिरहेका छौँ. यसलाई चाहिँ अब फरक तरिकाले भन्नुपर्दाखेरि जस्तो अब यसलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि मात्रै नभएर अन्य असहजता हुने व्यक्तिहरूको लागि पनि भनौँ न यसलाई चाहिँ पहुँचयोग्य मतदानका कुरा गर्छौँ अथवा सम्मानजनक मतदानका कुरा गर्छौँ. यो पहुँचयोग्य मतदान अथवा सम्मानजनक मतदान भन्नाले चाहिँ के बुझिन्छ? अलिकति यो कहिलेकाहीँ चाहिँ यस्ता शब्दहरू प्रयोग भइरहेको हुन्छ तर खासै बुझिरहेको हुँदैन. यो दुईवटा शब्दको अर्थ उस्तै हो कि अथवा यसलाई कसरी बुझ्ने?
3: यो चाहिँ एकदमै राम्रो प्रश्न उठाउनुभयो अनन्तजीले. यो कस्तो भने अब निर्वाचनलाई चाहिँ पहुँच योग्य बनाउनु भनेको सबैको पहुँच होइन सबैको चाहिँ मतदान सम्मानजनक रूपले खसाल्नु भन्ने पनि हो होइन. जस्तो पहुँच योग्य सबैका लागि पहुँच भन्नाले अब हामीले अपाङ्गता मैत्री भनेर मात्रै नभन्दा सबै पहुँच योग्य मतदान भन्छु मैले चाहिँ होइन. पहुँच योग्यमा के पर्छ भने सबै किसिमका व्यक्तिहरू यो अपाङ्गता मैत्री मतदान केन्द्रको अवधारणा भनेको सबै मैत्री हो होइन. अब यसमा चाहिँ के भनेको छ भने अब अपाङ्गता भएको व्यक्तिहरूको ऊबाट प्रस्पेक्टिभबाट कुरा गर्ने भने चाहिँ अब अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सजिलैसँग व्हिलचेयर पनि लैजान मिल्ने होइन. त्यहाँ चाहिँ एकदमै अग्लो होचो खुड्किलोहरू नभएको अलिकति फराकिलो द्वारहरू भएको होइन त्यो कुराहरू राख्दै गर्दाखेरि चाहिँ यो अन्य व्यक्तिहरूलाई पनि जस्तो अशक्त बिरामी होइन अलिकति कम कद भएका ज्येष्ठ नागरिकहरू मैत्री हुने देखिन्छ होइन. त्यसैले यो चाहिँ कस्तो छ भने सबै मैत्री यो निर्वाचन होइन सबै मैत्री भौतिक संरचना सबै मैत्री व्यवहारले गर्दाखेरि यदि भयो भने चाहिँ अपाङ्गता मैत्री मात्रै भनिरहनु पर्दैन. र यो भयो भने चाहिँ सम्मानजनक मत आफै यो प्राप्त हुन्छ. व्यक्तिले चाहिँ सम्मानजनक रूपमा चाहिँ मतदान गर्नु पाउने अधिकार चाहिँ त्यत्तिकै प्राप्त हुन्छ जस्तो मलाई लाग्छ. त्यसमा चाहिँ अलिकति मनोवृत्तिको कुरा पनि छ होइन. व्यक्तिको मनोवृत्ति संरचना मात्रै भएर पनि भएन. त्यहाँ खटिने कर्मचारी प्रहरीहरूको मनोवृत्ति हामीले गत स्थानीय निर्वाचनमा हेऱ्यौँ भने धेरै त्यस्ता कुराहरू आयो कि व्यक्तिको मनोवृत्तिको कारणले गर्दा अपाङ्गता भएका व्यक्ति अथवा चाहिँ बिरामी होइन ज्येष्ठ नागरिकले चाहिँ सहज रूपमा मतदान गर्न पाएनन् भन्ने कुरा आएको हुनाले चाहिँ यो व्यक्तिको होइन कर्मचारीको होइन पुलिस प्रशासन होइन त्यहाँ जो खटिनुहुन्छ होइन न्यायाधीश प्रहरीहरू उहाँहरूको चाहिँ मनोवृत्तिको कुरा पनि सँगसँगै जोडेर आउँछ. सम्मानजनक मतदान सँगसँगै जोडेर आउँछ जस्तो मलाई लाग्छ.
1: जो चाहिँ यहाँले भन्नुभएको जस्तो चाहिँ जो व्यक्ति जस्तो छ उसैको सहजतामा चाहिँ उसले आफ्नो मताधिकार प्रयोग गर्न पाउँछ भने त्यसलाई चाहिँ हामीले सम्मानजनक मतदान
3: एकदमै तपाईँले एकदमै राम्रो सेन्टेन्समा पुरा गरिदिनु भयो होइन. जो जस्तो व्यक्तिको आवश्यकता जे छ होइन जस्तो अवस्थामा हुनुहुन्छ, उहाँले चाहिँ त्यसरी नै आफ्नो मताधिकार चाहिँ सरल रूपमा सहज रूपमा त्यो पहुँच हुनु पर्यो। जस्तै अपाङ्गता भएको व्यक्ति पनि अब धेरै थरीको हुनुहुन्छ नि त, होइन धेरै, अब राज्यले नै 10 थरीकोमा वर्गीकरण गरेको छ, त्यसमा आफ्नो आफ्नो छुट्टै छुट्टै समस्याहरू छन्। अब हामीले त्यो दृष्टिविहीनको कुरा गर्ने हो भने होइन, दृष्टिविहीनता भएको अथवा पूर्ण दृष्टिविहीन व्यक्तिहरूले चाहिँ यो मतदान गर्दाखेरि होइन अब सहयोगीको सहयोगी लिएर गर्न पाउने, अनि त्यसपछि अथवा चाहिँ उहाँले भनेको व्यक्ति अथवा चाहिँ निर्वाचन अधिकृतलाई भन्नुभयो भने उहाँले मतदान चाहिँ एकदमै उहाँलाई विश्वासिलो तवरले होइन भन्नाले ढुक्क भएर चाहिँ आफ्नो मत यसलाई म खसाल्छु भन्न पाउने त्यस्तो किसिमको अधिकार। त्यसै गरी अब अन्य व्यक्तिहरू हुनुहुन्छ होइन, बौद्धिक अपाङ्गता भएको व्यक्ति होइन, त्यसै गरी अन्य एकदमै शारीरिक रूपमा कष्ट हुने व्यक्तिहरू जसले चाहिँ जस्तो दुवै हात नभएको दुवै खुट्टा नभएको पनि हामीसँग त्यस्तो अपाङ्गता भएको व्यक्तिहरूको पनि मताधिकार सुरक्षित हुनु पर्यो होइन, त्यसरी उहाँहरूले चाहिँ सहज रूपमा पाउनु भयो भने त्यो आफैमा पनि अघि हजुरले भने जस्तै अब सबैका लागि चाहिँ जस्तो अवस्थामा हुनुहुन्छ त्यसरी नै त्यस्तै अवस्थामा सुविधा सम्पन्न रूपमा चाहिँ मतदान गर्नु पाउनु भयो भने त्यो हुन्छ। मलाई चाहिँ अलिकति यहाँ जोड्न मन लागेको यो अघि हामीले घोषणा पत्रको पनि कुरा गऱ्यौँ, तयारीको कुरा गर्दाखेरि अब घर दैलो कार्यक्रममा चाहिँ अहिले पनि अब घर दैलो भइरहेछ होइन, त्यो हुँदै गर्दाखेरि अब अहिले पनि अब होइन व्यक्तिहरू चाहिँ नेताहरू भनौँ न हाम्रो चाहिँ लिडरसिप गर्छु भनेर आउनु भएको होइन, कानुन बनाउँछु भनेर आउनु भएको व्यक्तिहरूले चाहिँ अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ भने उहाँसँग नगएर उहाँको परिवार त एकजनालाई भनेपछि सबै भोट मतिर आउँछ, अथवा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई विशेष गरी कुनै कसैले चाहिँ मलाई भेट्नुभयो भन्नुभएको छ यसो हामीले अनौपचारिक कुरा गर्दा, नत्र होइन मेरो घरमा एकजनालाई भेट्नुभयो मलाई भन्न त जरुरी नै ठान्दैनन् नेताहरू भनेर पनि अझै गुनासो गर्नुहुन्छ। उहाँहरूले अझैसम्म मतपत्र चाहिँ आएर कसैले सिकाएको उहाँहरूलाई थाहा छैन होइन, अब सिकाएको छ होला मेरो छोरालाई अथवा मेरो बुवालाई मेरो आमालाई उहाँहरूले, तर हामीसँग चाहिँ आइपुग्नु भएको छैन भन्ने कुराहरू छ होइन। त्यसै गरी अब दृष्टिविहीनको लागि चाहिँ अब ब्रेलमा त्यस्तो किसिमको सिकाउने मतपत्रहरू चाहिँ छैन होइन, उहाँहरूको अब पहुँचमै छैन, त्यो कारणले गर्दाखेरि कस्तो कस्तो सङ्केत रहेछ भन्ने पनि उहाँहरूलाई थाहा भएन कि, जस्तो यो छ अब सबै सङ्केतहरू कतिवटा होइन को चुनावमा लड्दैछन् त प्रतिस्पर्धी छन् कुन कुन चुनाव चिन्ह छ भनेर अब सुनेर मात्रै पनि थाहा हुन, कतिपय कुराहरू चाहिँ होइन छामेर उहाँहरूले आफूले महसुस गर्ने कुराहरू थाहा पाउने कुराहरू पनि सूचनाबाट वञ्चित हुनुभएको छ होइन, त्यस्ता कुराहरू जस्तै बहिराको कुरा गर्यो भने यहाँ अब स्मृतिजीले साङ्केतिक भाषामा बताइराख्नु भएको छ होइन, त्यसरी चाहिँ बहिरा भएको व्यक्तिहरूलाई पनि चुनावका बारेमा होइन यो मतदानका बारेमा बताउनु पाएको भए होइन, उम्मेद्वारले पनि सँगसँगै यस्तो त्यो किसिमको अवधारणा आएको भए कति अझै राम्रो हुन्थ्यो होला, कति पहुँचमा चाहिँ होइन अपाङ्गता भएको व्यक्तिको पहुँचमा कति सरलता हुन्थ्यो होला भन्ने चाहिँ मलाई लागेको होइन। त्यसैले चाहिँ यो तयारी पनि अहिले अब कति ठाउँमा अब बन्न थालिसकेको छ, अब बारहरू एकदमै पहिलाको निर्वाचन जस्तो नहोस् होइन, एकदमै साँघुरो त्यहाँ व्हील चेयर पनि नछ ट्राइसाइकल त के कुरा व्हील चेयर पनि नछिर्ने, अलिक मोटो व्यक्तिहरू जानुभयो भने छिर्न नसक्ने जस्तो होइन हिलाममै भएको मतदान केन्द्रहरू थिए होइन, घाँसहरू के लामो लामो घाँसपातहरू। अहिले चाहिँ एउटा कुरा मलाई एकदमै मन परेको के हो भने गत निर्वाचनहरूको यो सिकाइ पनि हो, हुन त निर्वाचन आयोगले जहिले पनि अब सबै अब मतदाताको पहुँच होस् भन्ने त चाहेकै हुन्छ, तर चाहिँ यसपटक चाहिँ यो प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यको निर्वाचनमा यो अपाङ्गता मैत्री मतदानको लागि चाहिँ यो प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा स्पष्ट रूपमा त्यसको दफा 26 चाहिँ यो तोके बमोजिम यस्तो मतदान स्थल हुनुपर्छ मतदान केन्द्र हुनुपर्छ भनेर जुन ल्याएको छ यो चाहिँ एकदमै सराहनीय छ होइन, र त्यसमा राखिएका कुराहरू जस्तै मतदान स्थलभित्र आउने जाने ढोका होइन द्वारहरू हुन्छ त्यसको चौडाइ कम्तीमा 1 मिटर हुनुपर्छ भनेको छ, त्यसै गरी गोप्य रूपमा मतदान कक्ष राखेको टेबलको उचाइ भुइँबाट 90 सेन्टिमिटरदेखि 1 मिटरसम्म हुनुपर्छ भनेको छ, एकदमै महत्त्वपूर्ण छ कि यो, किन व्हील चेयर युजर त्यसै गरी चाहिँ होचो कद भएको व्यक्तिहरूले चाहिँ अग्लो टेबल राखियो भने उहाँहरूले आफै मतदान गर्न असहज हुन्छ, त्यसै गरी भित्ताबाट चाहिँ 1 मिटर टाढा टेबल हुनुपर्दछ भनेर जुन स्वस्तिक छाप लगाउने टेबल हुन्छ यो होस् कि जस्तो होइन बैशाखी टेकेर जाने व्हील चेयर युजरहरू ट्राइसाइकल मजाले त्यहाँ घुमाउन सकियोस् त्यस्तो किसिमको हुनुपर्छ भनेको छ। अर्को मतपेटिका राख्ने टेबल पनि होचो हुनुपर्छ भनेको छ, भुइँदेखि 35 सेन्टिमिटर अग्लो हुनुपर्छ भनेको छ। यो अन्तर्राष्ट्रिय मापदण्ड पनि छ होइन। त्यसमा चाहिँ कस्तो भने पट्याएर व्हील चेयर प्रयोगकर्ताहरूले अथवा होचो कद भएकोले आफैले पट्याएर आफै खसाल्न सक्ने हुन्छ यो भने, र सबै मैत्री हुन्छ कि यो अन्य व्यक्तिहरूलाई पनि यसले चाहिँ सजिलो नै बनाउँछ जस्तो लाग्छ। यस्तो किसिमको व्यवस्था गरेको हुँदा यो चाहिँ एकदमै मैले चाहिँ सकारात्मक रूपमा लिएको छु।
1: हजुर, यहाँले भन्नुभयो चाहिँ कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा चाहिँ यहाँले भन्नुभयो। हामी निर्वाचन आयोगका उपसचिवलाई पनि हामीले कुरा सोधेका थियौँ, उहाँले के भन्नुभएको छ त्यो चाहिँ एउटा छोटो विश्रामपछि हामी उहाँको आवाज सुन्नेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी आज चाहिँ अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुरा गरिरहेका छौँ, पहुँच योग्य मतदान केन्द्रका बारेमा कुरा गरिरहेका छौँ। त्यसै सिलसिलामा आज हामीसँग सीता बोहरा हुनुहुन्छ आजको अतिथि। र अघि हामी कुराकानीकै क्रममा थियौँ, कुराकानीकै क्रममा चाहिँ सीताजीले यो भन्नुभयो कि अपाङ्गता मैत्री अथवा पहुँच योग्य मतदान केन्द्र कस्तो हुनुपर्छ भनेर, चाहिँ त्यसलाई कसरी व्यवस्था गरिएको छ नीतिमा भनेर कुरा गर्नुभयो। यसै सन्दर्भमा हामीले चाहिँ निर्वाचन आयोगका उपसचिव कमल भट्टराईलाई सोधेका थियौँ कि यो निर्वाचन आयोगले चाहिँ अपाङ्गता अपाङ्ग मैत्री बनाउनका लागि, मतदान केन्द्रलाई अपाङ्ग मैत्री पहुँच योग्य बनाउनका लागि चाहिँ कस्तो व्यवस्था गरेको छ, कसरी गरेको छ भन्ने बारेमा हामीले उहाँलाई सोधेका थियौँ। उहाँको विचार सुनौ, उहाँको कुरा सुनौ, त्यसपछि हामी थप कुराकानी गर्नेछौँ।
4: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँच योग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तयार गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति, होचो कद भएका व्यक्तिहरू, बिरामी अशक्तहरूका लागि पनि पहुँच योग्य हुने गरी, जस्तै मत सङ्केत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँच योग्य बनाउने, मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँच योग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि चाहिँ प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरू मध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भने

0: भएको निर्वाचन हो यति यतिखेर हुन्छ भनेर. यो पछिल्लो पाँच वर्षमा पनि यो सयवटा पनि त्यसमा नै नमुना मतदान केन्द्र मात्रै बनाउने भनेपछि तयारीको कुरालाई चाहिँ कसरी लिन सकिन्छ? यो तयारी पुग्दो तयारी हो अथवा सधैँ यस्तै हुने हो? यो किन सयवटा मात्रै भन्ने प्रश्न आउँछ कि यहाँनिर.
1: यसमा चाहिँ अगाडि पनि एकजनाले मलाई मसँग कुरा गर्नुभएको थियो कि किन सयवटा मात्रै गर्यो होला निर्वाचन आयोगले भनेर. अब त्यो चाहिँ अब आफैले निर्देशिका जारी गरेको छ निर्वाचन आयोगले होइन, त्यही पुरा गर्यो भने चाहिँ पुग्छ कि छुट्टै अब नमुना. अब जस्तो हुन त त्यो नमुना मतदानमा त्यो मतदान केन्द्रमा लाग्छ मलाई साङ्केतिक भाषाको दोभाषे होइन, अब त्यस त्यहाँ शौचालय पनि अपाङ्गता मैत्री होइन सुलभ शौचालय होला सायद, बाटो पनि पार्किङ पनि होइन, पार्किङ अब अपाङ्गता सबै प्रकारको अपाङ्गता भएको व्यक्तिहरू आउनुहुन्छ भनेर त्यो होला, ऱ्याम्पको व्यवस्था होला होइन, त्यो पहुँचयुक्त प्रवेशद्वार होला, पर्याप्त यो कस्तो भने न्यून दृष्टिविहीन भएका अथवा दृष्टिविहीनता भएका व्यक्तिहरूलाई चाहिँ उज्यालोको प्रकाशले उहाँले आफै स्वस्तिक छाप लगाउन सक्नुहुन्न बढी भयो भने प्रकाश. अब त्यस्तोमा चाहिँ होइन आँखाको समस्या भएको व्यक्तिलाई त्यही किसिमको व्यवस्था भएको होला. अब यो एक किसिमको एक किसिमले हेर्ने भने यो पहिला नभएको सकारात्मक रूपमा पनि लिन सकिन्छ. र हामीले चाहिँ अलिकति क्रिटिकल्ली हेऱ्यो भने यत्रो समय यति धेरै आवाज उठ्दा होइन व्यक्ति अपाङ्गता भएका व्यक्तिहरू अब नेपाल सरकारकै अब त्यो 2068 जनगणनालाई हेर्ने भने पनि 2% हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क आइसकेको छ होइन. तथापि अब डब्लुएचओ होइन अरूको त अब युएनओको कुरा गर्ने हो भने त उहाँले त 10% भन्दा 10-15% अपाङ्गता भएका व्यक्तिहरू छन् भन्ने छ. त्यो पनि अझै विकासोन्मुख देशहरूमा त झन् धेरै छन् होइन, विकासशील देशहरूमा झन् धेरै छन्, अन्डर डेभलपमेन्ट कन्ट्रीमा झन् धेरै छन् भन्ने अवस्थामा चाहिँ अब यसलाई होइन अपाङ्गता भएका व्यक्तिहरूको त्यही सङ्ख्यालाई लियो भने पनि अपाङ्गता भएका व्यक्तिहरू त थुप्रो हुनुहुँदो रहेछ त मतदाता होइन, 2% हिसाब गर्ने भने पनि. भनेपछि अझै यो मैले अघि मनोवृत्तिको कुरा गरेको थिएँ नि होइन, निर्वाचन आयोगको मनोवृत्ति पनि हामीले यसमा बुझ्न सक्छौँ. अब केही गर्न खोजेको जस्तो तर पर्याप्त समय हुँदा हुँदै पनि सबै अपाङ्गता मैत्री अथवा सुलभ मतदान केन्द्र बनाउन चाहिँ किन नसकेको होला भन्न नसकेको होला भन्ने चाहिँ मलाई लागिरहेको छ.
0: हजुर, हामी यसमा थप कुराकानी गर्छौँ. हामीसँग लभदेव धामी हुनुहुन्छ, बैतडीबाट टेलिफोनमा आउनुभएको छ. लभदेवजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा. हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्.
2: मेरो प्रश्न भन्दाखेरि के छ भने हाम्रो पार्लियामेन्ट्री मतदान केन्द्र भन्नाले कस्तो हुन्छ भने मात्र हुलसेयरजना मिल्ने बनाइदियो भने त्यो अपाङ्ग भएपछि मतदान केन्द्र भइदिने क्या. अनि हाम्रो अपाङ्गमेन्ट्री धेरै जस्तो के छ भने विद्यालयहरू अपाङ्गमेन्ट्री घोषणा भइरहने भने त्यहाँ विद्यालय मतदान केन्द्र हुँदा त्यो विद्यालयमा त्यो मतदान केन्द्र अपाङ्गमेन्ट्री नहुने अनि त्यो के कारण के भन्न चाहन्छु है म.
0: हस्, धन्यवाद. लभदेव धामीजी हुनुहुन्थ्यो बैतडीबाट, उहाँले चाहिँ यो अपाङ्ग मैत्री मतदान केन्द्रको कुरा गरिरहँदाखेरि चाहिँ ह्विलचेयर लाने मात्रै व्यवस्था भएपछि त्यो मतदान केन्द्र अपाङ्ग मैत्री मतदान केन्द्र हो भनेर बुझ्ने अथवा बुझाउने प्रयत्न भएको भन्ने खालको उहाँको विचार थियो. सीताजी,
1: मैले यसमा हामीले पनि कुरा गर्दाखेरि भन्छौँ होइन, अपाङ्गता मैत्री भन्ने बित्तिकै संरचना मात्रै हेरिन्छ, त्यो पनि अझै ह्विलचेयर होइन र ट्राइसाइकल जाने होइन समतल भए पुग्छ अथवा ऱ्याम्प भए पुग्छ भन्ने अवधारणालाई अझै चिर्न सकिएको छैन. यो किन पनि भयो भन्दा हामीले चाहिँ एउटा अब एकदमै के सकारात्मक भएर अथवा चाहिँ तटस्थ भएर सोच्दाखेरि अपाङ्गता भएका व्यक्तिमा सबैभन्दा धेरै 36% जति चाहिँ शारीरिक अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ. त्यसमा पनि अब व्यक्तिले झट्ट देख्ने भनेको यसो ह्विलचेयर लियो भने अथवा कर्सेज यसो काखीमा च्यापेपछि होइन ट्राइसाइकलमा हिँडेपछि अपाङ्गता भएको व्यक्ति भन्ने, अब बहिरा बोल्नु भएको छैन होइन, उहाँहरूको हात खुट्टा ठिक छ मजाले हिँड्नुहुन्छ त्यो चाहिँ पहिचान ठ्याक्कै नहुने र व्यक्तिले पनि होइन उहाँ चाहिँ बहिरा हो अपाङ्गता भएको व्यक्ति होइन भन्ने पनि सुन्ने गरिन्छ. अनि त्यसै गरी दृष्टिविहीनलाई पनि त्यो किसिमको अपाङ्गता भएको व्यक्तिमा अझै पनि समाजको कतिपय होइन बुझ्न सकेको छैन समाज त्यो किसिमले, यो भनेको बुझाइको चेतना भर्खरै त यो अवधारणा आयो अपाङ्गता भएका व्यक्तिहरूको. यो हामीले योभन्दा अगाडि सम्म चाहिँ नेपाल सरकारकै परिभाषा हेर्ने भने चाहिँ अपाङ्ग सम्पूर्ण अपाङ्गता भएको व्यक्तिलाई समेटेको थिएन. भनेपछि अब यो बिस्तारै विकास पनि हुँदैछ र चेतना पनि वृद्धि हुँदैछ, त्यसलाई त्यसरी हेर्नुपर्छ कि जस्तो लाग्छ. र अपाङ्गता मैत्री मतदान भनेको ह्विलचेयर पुग्ने ट्राइसाइकल पुग्ने समतल भएर

0: मात्रै हुँदैन भन्ने कुरा अगाडि पनि आइसक्यो होइन. अब त्यसमा चाहिँ अपाङ्गता मैत्री भन्ने कुरा हरेक नागरिकलाई सुलभ हुने किसिमको भयो भने त्यो स्वत त्यो चाहिँ सबै मैत्री भयो भने अपाङ्गता मैत्री त त्यतिकै पनि हुन्छ. र सबैभित्र चाहिँ बहिरा होइन दृष्टिविहीन बौद्धिक अपाङ्गता भएका अन्य अपाङ्गता भएका व्यक्तिहरू पनि पर्नुहुन्छ. त्यसै गरी अब सुत्केरी गर्भवती अपरेसन गरेको मैले चाहिँ गत यो स्थानीय निर्वाचनमा के भेटेको थिएँ भने एकजना भर्खरै अपरेसन गरेको 3 दिन भएको तर आफ्नै आफन्त नै चुनावमा उठिसकेपछि नआई नहुने उहाँ हस्पिटलबाट आउनु भएको थियो कि उहाँलाई चाहिँ अब एम्बुलेन्समा सायद ल्याइएको थियो. अब भित्र ल्याइसकेपछि उहाँलाई चाहिँ एकछिन लाइनमा पनि बस्नु पर्यो होइन. र उहाँलाई यदि चाहिँ त्यस्तो किसिमको व्यवस्था छुट्टै व्यवस्था प्राथमिकता त्यहाँ दिएको भए होइन अपाङ्गता भएका व्यक्ति होइन त्यस्तो सुत्केरी अथवा त्यस्तो अशक्त व्यक्तिहरूलाई स्थान दिएको भए उहाँले चाहिँ सुलभ रूपमा एकदमै सरल रूपमा मतदान गरेर फर्किन सक्नुहुन्थ्यो. उहाँ चाहिँ लाइनमा एकदम बस्नु भएको थियो के भयो भनेर सोद्धाखेरि भर्खरै अपरेसन भएको रहेछ 3-4 दिन भएको थियो होइन. त्यस्तो अवस्थाहरू पनि आयो. त्यसैले चाहिँ अब यो मतदान केन्द्र निर्माण गर्दाखेरि अब एउटा चाहिँ अब मापन गर्ने हामीले झट्ट हेर्दा उकालो जमिनहरू होइन खुट्किलोहरू नभएको त्यसले गर्दाखेरि अन्य व्यक्ति बिरामी व्यक्तिलाई पनि त त्यसले अप्ठ्यारो पर्ने भयो. त्यसै गरी चाहिँ यो खाल्टा खुल्टी हिलो नभएको अघिल्लो निर्वाचन हेऱ्यो भने एकदमै हिलाम्य थियो. धेरै निर्वाचन तराईका त धेरै अधिकांश केन्द्रहरू हिलाम्य थिए होइन. अनि अग्लो घाँसपात कि अब त्यसले पनि अब व्हिलचेयर पनि जान अप्ठ्यारो भयो ट्राइसाइकल अरू सामान्य व्यक्तिहरूलाई पनि जान अप्ठ्यारो हुने अवस्था कि अग्लो घाँसपातहरू भएको अगाडि अनि त्यस्तै मतदान त्यस्तोमा मतदान केन्द्रहरू बनाएको पनि पाइयो होइन. त्यो नहुने किसिमको अब यो चाहिँ निर्वाचन आयोगले पनि त्यस्तो किसिमको सूचनाहरू सम्प्रेषण गरिरहेको छ. अहिले यो मतदान केन्द्रहरूलाई पनि त्यही किसिमले आग्रह गरिरहेको छ होइन निर्देशन पनि दिइरहेको छ. त्यसैले हेरौँ यो चोटिको मतदान केन्द्र पूर्ण रूपमा सबै मैत्री हुनेछ भन्ने चाहिँ केही अपेक्षा चाहिँ छ. अहिलेको पहिले भन्दा अलिकति निर्वाचन आयोग पनि अलि चनाको भएको कि अलि निर्देशनहरू चाहिँ अलि गरेको कि अघि भर्खरै तपाईँले बजाउनु भएको बाइकमा नि उहाँले के भन्नुभएको छ भने अहिले चाहिँ हामीले कर्मचारीहरूलाई पनि अपाङ्गता सम्बन्धी होइन अपाङ्गता मैत्री मतदानको लागि तालिम दिएको थियो. यो अघिल्लो चुनावमा चाहिँ हुन सकेन कि हो जस्तो त्यो भएपछि अब अपाङ्गताको विषयमा उहाँहरू अलिकति भए पनि जान्ने हुनुभयो. अपाङ्गता भएको व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने कुराहरू होइन लाइनमा बसाल नबसाल्ने कुराहरू त्यसै गरी चाहिँ अब होइन सहज तरिकाले मतदान गराउनको लागि सहयोगको भूमिका खेल्नुहुन्छ कि भन्ने लाग्यो मलाई अब यो तालिम भइसकेपछि.
1: हामीसँग दुईजना सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उहाँको प्रश्न विचार लिउँ. रामबहादुर पुलामी हुनुहुन्छ बर्दियाबाट. रामबहादुरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा.
2: हजुर नमस्कार.
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न.
2: अतिथिज्यू हाम्रो सीता म्याडमलाई पनि नमस्कार है.
0: नमस्कार.
2: मेरो प्रश्न यस प्रकार रहेको छ. हामी म चाहिँ एउटा दृष्टिबिन व्यक्ति हो र मेरो चाहिँ परिवार पनि दृष्टिबिन हो. हामी दुवै दृष्टिबिनले चाहिँ कहिलेसम्म देख्नेको सहारा लिएर मतदान गर्ने हो. र अर्को कुरो हामीलाई चाहिँ ब्रेललिपि तथा अडियोमा मतपत्र किन छापिँदैन र यसमा चाहिँ तपाईँहरूले के आवाज उठाइराख्नु भएको छ अनि निर्वाचन आयोगले हामीले पटक पटक आवाज उठाउन पनि हामीलाई किन के हामी चाहिँ के खेलाउन हो. हामीले चाहिँ के भन्छ र मतपत्र हामीले चाहिँ कहिलेसम्म चाहिँ आफैले मतपत्र हाल्ने व्यवस्था कहिले भन्छ. मेरो चाहिँ प्रश्न यही हो. धन्यवाद.
1: हस् धन्यवाद. रामबहादुर पुलामी हुनुहुन्थ्यो बर्दियाबाट. उहाँको प्रश्न सँगसँगै केही आक्रोश पनि थियो उहाँको किन हामीले कहिले पाउने भन्ने खालको प्रश्न थियो उहाँको. त्यस्तै गरी उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट. उषाजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा.
3: हजुर नमस्कार. अनि अतिथिजीले पनि नमस्कार.
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्.
3: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ. अपाङ्गता धेरै किसिमका हुन्छन्, जस्तै कतिपय व्यक्तिहरूमा बहिरा र दृष्टिविहीन दुवै प्रकारको अपाङ्गता हुन्छ. त्यस्ता व्यक्तिहरूले चाहिँ मतदान कसरी गर्ने, सपाङ्ग व्यक्तिहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूमा पनि जनप्रतिनिधि बन्ने चाहना हुन्छ. आजसम्म सपाङ्गको तुलनामा अपाङ्ग व्यक्तिहरू चाहिँ कतिको राजनीतिक दलमा छन्.
1: धन्यवाद उषा ढुङ्गाना. अर्का सहभागी पनि हामीसँग जोडिनु भएको छ सीताजी, उहाँको पनि लिइहालौँ. ललितनाथ योगी हुनुहुन्छ सुर्खेतबाट. ललितजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा.
4: हजुर नमस्कार सर.
1: नमस्कार. तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्.
4: आजको अतिथिजीलाई मेरो नमस्कार छ.
1: तपाईँको प्रश्न विचार राखिदिनुहोस्.
4: मैले यो सुर्खेत जिल्लाको सन्दर्भमा कुरो गर्दाखेरि सुर्खेतमा निर्वाचन आयोगले प्रदेश निर्वाचन आयोगको प्रमुखज्यूले त्यहाँ 10 भ्यालीभित्रका 10 मतदानहरू अपाङ्ग मैत्री भएको दावी गर्दछु भन्नुभयो. त्यो लगतै म चाहिँ त्यहाँ पुगेँ, पुग्दाखेरि चाहिँ अब मैत्री त त्यहाँ देखियो न, अब हेर्नुभन्दा पछिको दिनमा देखिएन। अनि त्यो यदि बाइचान्स उहाँले दाबी गर्दा गर्दै निर्वाचन प्रदेश आएको हो या त मुख्य निर्वाचन आएको सरले हो, यदि बाइचान्स मैले त्यहाँनिर उसले निर्वाचन आयोगले घोषणा गर्दा गर्दै त्यो अब मैत्री भएन भने मैले उजुरी गर्न कहाँ छ? अनि त्यसलाई चाहिँ नहुँदा हुँदै पनि भयो भनेर आफ्नो उयो जस्तो कार्यक्षमता पनि राम्रो गरेर मूल्याङ्कन गराएन, यदि राम्रो हुनालाई पनि भयो भनेदेखि हेर्नुहोस्, यदि बाइचान्स त्यो भएन भने त्यसको लागि उजुरी गरेर गएर त्यो होइन भनेर प्रमाणित तथ्य त्यो अनुगमन गरेर आएर निकायले होइन भनेर भनिदिने निकाय सुन्नु कहाँ कहाँ उजुरी गर्न पाइन्छ?
1: हस्, धन्यवाद ललितनाथ योगी हुनुहुन्थ्यो सुर्खेतबाट। सीताजी, हामीले तिनजनाको विचार प्रश्न लियौँ, फरक फरक विचार प्रश्न थिए, पाले पालो सीताजी।
0: हुन्छ, तिनजनालाई म एकदमै धेरै धन्यवाद दिन्छु। सुरुमा त बर्दियाबाट रामबहादुर फुलामीले प्रश्न आक्रोशसहितको प्रश्न गर्नुभएको थियो, एकदमै उहाँको आक्रोश जायज छ। कहिलेसम्म दृष्टिविहीन भएका व्यक्तिहरूले चाहिँ अरूको सहारामा होइन मतदान गर्ने त आफै उहाँहरू त आफैले गर्न सक्नुहुन्छ, अडियो भएपछि होइन त्यस्तो किसिमको
1: सम्मानजनक मतदानका कुरा सुरुमै गरेका थियौँ।
0: हजुर, सक्नुहुन्छ, तर अब यो चाहिँ निर्वाचन आयोगले होइन निर्वाचन आयोगले जवाफ दिनुपर्छ यसको। अब यसको लागि चाहिँ तपाईँ हामी सबैले उत्तिकै जोरदार आवाज उठाउनुपर्छ र हरेक होइन ठाउँमा चाहिँ बोल्नु पर्यो कि बोल्नु पर्यो, आफ्नो आवाजलाई चाहिँ उठाइराख्नु पर्यो, निरन्तर आवाज उठाउनु पर्यो, जुन चाहिँ पैरवी गरिराख्नु पर्यो भन्ने मैले उहाँलाई अनुरोध गरेँ। र अर्को चाहिँ उषाजीको एकदमै जायज प्रश्न थियो उहाँको पनि, अब दृष्टिविहीन र बहिरा व्यक्ति एउटै व्यक्तिमा चाहिँ आँखा पनि देख्नुहुन्न बोल्न पनि सक्नुहुन्न, कसरी मताधिकार प्रयोग गर्ने? होइन, उहाँले त नेपालको अहिलेको व्यवस्था अनुसार उहाँले मताधिकार प्रयोग गर्नै सक्नुहुन्न, किनभने स्पर्श जुन विधिबाट उहाँहरूले सिक्ने कुरा छ होइन, उहाँसँगको कम्युनिकेट अथवा उहाँहरूसँगको सञ्चार भनेको चाहिँ छोएर स्पर्श विधि भन्ने हुन्छ, त्यो छोएर गर्नेछ भनेपछि त्यो चाहिँ अब अहिलेसम्म अब नेपालमा त्यस्तो व्यक्तिहरूले त्यो सेवा नै पाउनु भएको छैन, त्यो अवसरै पाउनु भएको छैन भने उहाँहरू चाहिँ अवश्य पनि यो मताधिकारबाट वञ्चित भइराख्नु भएको छ। र अब यो निर्वाचन आयोगले हाम्रो सरकारले यसमा चाहिँ ध्यान दियोस् भन्ने म अनुरोध गर्छु, र तपाईँहरूको पनि मैले रामबहादुरजीलाई भनेको जस्तै अब अभियान जारी राख्नु पर्यो र पैरवी गरिराख्नु पर्यो, आवाज उठाइराख्नु पर्यो होइन त्यस्तो व्यक्तिहरूको।
1: रामबहादुरजीले अर्को पनि त्यहाँ जोड्नु भएको चाहिँ जस्तो मतदाता शिक्षामा पनि अलिकति यो पहुँचयोग्य भएन मतदाता शिक्षा पनि भनेर उहाँले त्यो कुरा पनि
0: एकदमै हामीले सुरुमा पनि कुरा गरेको थियौँ होइन अनन्त, जस्तो मतदाता शिक्षा पनि अब यो बहिरा दृष्टिविहीन एउटै व्यक्तिलाई छ भने त त्यो झन् उहाँहरूले पाउनै सक्नु भएन, र दृष्टिविहीन व्यक्तिहरूलाई पनि ब्रेल लिपिबाट सुरुमा पनि कुरा गर्थ्यो, यसो मुखले भन्यो उहाँहरूले चाहिँ सङ्केत पनि थाहा हुन्न, कसरी मतदानको प्रयोग गर्ने, मतदान कसरी गर्दो रहेछ भन्ने पनि थाहा हुन्न, अब आँखा नदेख्ने भइसकेपछि चाहिँ त्यो उहाँहरूले त्यो कुराहरूको अनुभवै गर्नु पाउनु भएन, त्यो कुराहरूको फिलै भएन, त्यस कारणले गर्दाखेरि ब्रेलमा कमसेकम म त होइन यो मतपत्र ब्रेलमा छाप्न सकिन्थ्यो कि थोरै खर्च वृद्धि गर्यो भने सकिन्थ्यो, यत्रो करोडौँ अरबौँ राज्यको होइन पैसा हामीले दुरुपयोग भएकै सुनिराखेका छौँ होइन, अलिकति यसमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको होइन पक्षको लागि अथवा चाहिँ सबै नागरिकलाई चाहिँ आफ्नो राजनैतिक अधिकार सुनिश्चित होस् भन्नका लागि त्यति गर्न सक्थ्यो, त्यो चाहिँ मनोवृत्तिकै कुरा आउँछ, सोचकै कमीले भएको जस्तो मलाई लाग्छ। र त्यस्तै गरी अब ललितजीको कुरा चाहिँ उजुरी कहाँ गर्ने भन्ने कुरा गर्नुभएको थियो,
1: त्यो सँगसँगै उहाँको अर्को अर्को कुरा पनि थियो, उहाँको दाबी भर्सेस अब यो वास्तविकता, उहाँ दाबी गर्नुभयो तर त्यो हेर्दाखेरि त्यस्तो देखिन्न भन्ने उहाँको त्यो पनि सँगसँगै जोड्नु भएको थियो, उहाँले गुनासो पनि थियो।
0: यो चाहिँ अब हामीले पनि देखेको होइन, अपाङ्गता मैत्री छ तर छ भनेर भनिन्छ तर त्यो देखिँदैन, यसो व्हिल चेयर जाने अलिकति सम्म भएपछि अपाङ्गता मैत्री, यसो ऱ्याम देखाइदिएपछि अपाङ्गता मैत्री भन्ने जुन किसिमको बुझाइ छ अवधारणा छ एकदमै गलत छ। अपाङ्गता मैत्री मतदान केन्द्र भन्नाले चाहिँ सबै किसिमका अपाङ्गता भएको व्यक्तिको त्यहाँ पहुँच हुनु पर्यो होइन, त्यहाँ चाहिँ सहज पहुँच हुनु पर्यो, जस्तै बहिरा व्यक्तिहरू त्यहाँ मतदाता छन् भने साङ्केतिक भाषाको व्यवस्था हुनु पर्यो, त्यसै गरी दृष्टिविहीनको लागि होइन अब सेतो छडी लिएर जान सक्ने होइन ब्रेलमा मतपत्रहरूको व्यवस्था हुनु पर्यो, त्यसलाई चाहिँ निर्वाचन त्यस्तो किसिमको निर्वाचन मतदाता मतदान प्रक्रियालाई चाहिँ अपाङ्गता मैत्री भन्न मिल्यो होइन, त्यसै गरी अब सहयोगीले चाहिँ एकदमै डोड्याएर बोकेर उता पुर्याउनु परेको छ, अनि आफूले पनि होइन मत खसाल्न पाउनु भएको छैन, अर्को सहयोगी साथ लिनु गर्छु, त्यस्तो चाहिँ कदापि अपाङ्गता मैत्री मतदान स्थल अथवा केन्द्र हुँदै होइन, होइन त्यो चाहिँ अब यो अवधारणा पनि भनौँ न बिस्तारै बुझ्ने कुरा हो। अब यो अर्को कुरा चाहिँ अब यसो अपाङ्गता मैत्री छ है भनेर दावी गरेर आफू चर्चामा आउनलाई पनि कति मतदान, यो गत हामीले हेऱ्यौँ भने स्थानीय निर्वाचनमा हाम्रो चाहिँ यो एकदमै मैले म निर्वाचन अधिकृत भएको ठाउँमा अपाङ्गता मैत्री बनाएँ भनेर कुरा गर्नुभएको पनि सुन्यो, तर के गर्नुभयो भन्दाखेरि हाम्रोमा चाहिँ एकदमै खाल्टाखुल्टी थिएन सम्म ठाउँमा एकदम मजाले व्हील चेयर जान्थ्यो भनेर भन्नु हो, एउटा प्रयास चाहिँ राम्रो हो व्हील चेयरसम्म पुग्यो होइन, तर उहाँको पनि अझै ब्रडर अलिकति सोचलाई फराकिलो पार्न चाहिँ जरुरी नै छ। र उजुरी कहाँ गर्ने भन्ने विषयमा चाहिँ अब यो निर्वाचन आयोगले नै होइन एउटा निर्देशिका जारी गरिसकेपछि निर्वाचन आयोगले जारी गरेको निर्देशिकाको दफा 26 त्यो सम्पूर्ण व्यवस्थाहरू गरेको छ, निर्वाचन आयोगको निर्देशिकामा अन्य कुराहरू पनि बोलेको छ होइन, त्यसैलाई आधार मानेर र नेपालको अन्य कानुनहरूलाई पनि आधार मानेर त्यसै गरी अपाङ्गता भएको व्यक्तिहरूको लागि यो पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका 2069 पनि छ होइन, त्यसलाई पनि टेकेर चाहिँ हामीले निर्वाचन आयोगमा त्यसै गरी अन्य सम्बन्धित निकायमा चाहिँ उजुरी गर्न सकिन्छ। र उजुरी गर्दाखेरि चाहिँ अब जुन मतदान स्थलको होइन विपक्षमा गर्ने हो त्यसलाई चाहिँ खुलाएर मजाले उजुरी गर्न सकिन्छ, र व्यक्तिलाई पनि यो गत निर्वाचनमा पनि आएको थियो व्यक्तिलाई पनि गर्न सकिन्छ कि सकिँदैन निर्वाचन अधिकृतहरूलाई भनेर भन्नुभएको थियो, त्यो त्यो सकिन्छ, र त्यहाँबाट दुर्व्यवहार भएको छ होइन, अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ सहज किसिमले मतदान मत खसाल्न दिएको छैन। अब एउटा अर्को उदाहरण पनि भन्छु होइन, दृष्टिविहीन व्यक्तिलाई चाहिँ त सहीको सहायताले भनेपछि एका घरकै परिवार हुनुपर्छ भनेर हुन त कानुन त्यो कुरा भएको, र पछि चाहिँ यो निर्वाचन आयोगको विभिन्न किसिमको सूचना निर्देशिकाहरूमा चाहिँ अन्य व्यक्तिहरूले पनि सहयोगीले खसाल्न सक्ने मत भनेको हुनाले त्यो चाहिँ अब एका घरकै हुनुपर्छ अथवा चाहिँ मतदान अधिकृतले नै मत खसालिदिनुपर्छ भनेर विवादहरू पनि भएको छन्।
1: यहीँनिर सीताजी मैले यहाँनिर एउटा प्रश्न सोध्न खोजिरहेको थिएँ कि जस्तो अरूलाई सहयोगी लिएर मतदान गर्न जाँदाखेरि चाहिँ त्यो उहाँको मताधिकार हुन्छ नि, जसले आफ्नो मत हाल्नुहुन्छ उहाँको मताधिकार चाहिँ त्यही ठाउँमा सही ठाउँमा उहाँले चाहेको ठाउँमा हुन्छ भन्नेको सुनिश्चितता कसरी गराउन सकिन्छ? त्यसमा त सहयोगीले आफ्नो तरिकाले हालिदिन पनि सक्ने सम्भावना त रह्यो, जोखिम त रह्यो नि।
0: जोखिम छ, यो एकदमै धेरै प्रश्न उठेको, यो भर्खरै अस्ति भर्खरै एउटा कार्यक्रममा यहाँ दृष्टिविहीन एकजना व्यक्ति दृष्टिविहीनता भएको टेक्चा जोशी भन्ने अभियान त पनि हुनुहुन्छ, उहाँले के भन्नु भने यो अघिल्लो निर्वाचनमा चाहिँ मैले मत खसाल्नलाई एकजना व्यक्ति लिएर गएँ सहयोगी, मैले चाहिँ एकदमै विश्वास गरेँ उसलाई, अनि सहयोगी लिएर जाँदाखेरि मैले भनेको भन्दा अर्को ठाउँमा भोट हालिदियो मत खसालिदियो, त्यो पनि थाहा हुन्थेन, बाहिर आइसकेपछि उसले भन्यो, ऊ एकदम मिल्ने साथी, उसले चाहिँ भन्यो मैले त तैँले यो ठाउँमा भनेको थिइस् मैले मत अर्कै ठाउँमा हालेँ, अनि उहाँलाई चाहिँ विश्वास भएन, ऊ आफ्नो साथीले पनि धोका दियो भन्ने किसिमले चाहिँ अर्को यो गएको स्थानीय निर्वाचनमा मैले निर्वाचन अधिकृतबाटै राखे मतदान खसाल्न लगाए भन्नुभयो, अब त्यो पनि कसरी सुनिश्चित हुन्छ भनेर दृष्टिविहीन बीचको छलफलमा के कुरा आयो भने त्यो पनि होइन, निर्वाचन अधिकृत र एकजना कर्मचारी दुईजनालाई राखेर रा चाहिँ आफूले भन्ने र मत खसाल्न लगाउनुपर्छ, त्यो भएपछि बल्ल अलि निष्पक्ष हुन्छ अथवा हामीले भनेकै ठाउँमा भोट खस्छ, होइन भने त निर्वाचन अधिकृत पनि कतै न कतै त विचारधारा राख्नु होला भन्ने चाहिँ उहाँहरूको कुरा थियो कि, त्यस कारणले गर्दाखेरि यो सकभर होइन अब कस्तो हुन्छ नि एउटै कुनै पार्टीमा संलग्न हुनुहुन्छ भने त त्यो पार्टीको एकजना कार्यकर्ता अथवा त्यो पार्टीमा आस्था राख्ने अर्को व्यक्तिलाई लगे पनि त्यहीँ जान्छ भनेर ढुक्क हुन सक्यो, अथवा दुई तिन ठाउँमा भोट हाल्नुपर्नेछ होइन व्यक्ति हेरेर भोट हाल्नुहुन्छ भने चाहिँ उहाँलाई एकदमै गाह्रो हुँदो रहेछ कि यस्तो अवस्थामा, भनेपछि त्यो निर्वाचन अधिकृत र एकजना अर्को व्यक्ति कर्मचारीलाई दुईजनाको रोहबरमा यदि हाल्न पाएको भए चाहिँ सुनिश्चित हुन्थ्यो कि उहाँको भोट जहाँ हो त्यहीँ जान्थ्यो कि भन्ने मलाई लाग्छ।
1: हजुर, हामीसँग एकजना सहभागी हुनुहुन्छ सम्भवतः आज कार्यक्रमको लागि, उहाँ अन्तिम सहभागी राम पाण्डे हुनुहुन्छ लमजुङबाट, रामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
5: नमस्कार,
1: हजुर तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस्।
5: आस्तो हुन्छ हजुर कति दिन, नमस्कार
0: हजुर, हजुर नमस्कार भन्नुहोस्।
5: हजुर मजा मेरो प्रश्न एक प्रकार छ, म छुट्टीमा राख्ने गइरहेको छु, यो के अरे पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ कसरी मतदान गर्न सक्नुहुन्छ होला, किनकि उहाँहरूले चाहिँ होइन पूर्ण रूपमा अपाङ्गता भएको व्यक्तिहरूले आफै मतदान गर्न सक्नुहुन्न, अनि यसका लागि चाहिँ उहाँ अनि यसका लागि के सुविधाहरू छ, के कस्तो सुविधाहरू छन्, यस सम्बन्धी प्रश्न पारिदिनु होला।
1: हस् धन्यवाद। राम पाण्डे हुनुहुन्थ्यो लमजुङबाट, पूर्ण अपाङ्गता भएका व्यक्तिले कसरी मतदान गर्न पाउनुहुन्छ अथवा उहाँको मत कसरी प्रयोग गर्न पाउनुहुन्छ उहाँले मताधिकार भन्ने प्रश्न थियो उहाँको।
0: एकदमै राम्रो प्रश्न, हामीले सुरुमा नै छलफल गरेका थियौँ। अब पूर्ण रूपमा अपाङ्गता भएका व्यक्ति जसको हामीले अझै सुरुमा कुरा गरेका थियौँ, दुइटै हात पनि छैन खुट्टा पनि छैन भने कसरी मतदान गर्न सकिन्छ, अथवा पूर्ण रूपमा अपाङ्गता भएका व्यक्ति जो चाहिँ होइन उठ्न सक्नुहुन्न, होइन आफ्नो कामहरू आफै दैनिक क्रियाकलापै गर्न सक्नुहुन्न, होइन उहाँले भोट कसरी खसाल्ने, मतदान कसरी गर्ने, उहाँलाई होइन विभिन्न अब बोकेर अथवा विभिन्न होइन भेहिकलहरूको सहायताले मतदान स्थलसम्म त ल्याइएला, तर उहाँले चाहिँ कसरी मत खसाल्ने, एकदमै गम्भीर कुरा हो होइन। उहाँले चाहिँ अहिलेसम्मको होइन उदाहरणहरू हेऱ्यौँ भने, अहिलेसम्मको अभ्यासलाई हेऱ्यौँ भने, त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूले पनि निर्वाचन अधिकृत अथवा आफ्नो नजिकको होइन नातेदार एका घरको परिवार सहयोगको सहयोग लिएर मतदान गर्न सक्नुहुन्छ। त्यो चाहिँ हजुर,
1: अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि छौँ। सीताजी, जस्तो अब यो मतदानलाई चाहिँ पहुँचयोग्य बनाउन, सम्मानजनक बनाउनको लागि चाहिँ अब अहिले त हामी अझै पनि ब्यालेट पेपरमा चाहिँ मतदान गरेर छाप लगाएर मतदान गर्ने चाहिँ पद्धतिमा छौँ। यो पद्धति कहिलेसम्म निरन्तर रहन्छ थाहा छैन, होइन? हामी के अरे यो विद्युतीय मतदानका कुरा पनि गर्न थालेको धेरै वर्ष भइसक्यो। के गर्यो भने चाहिँ यो अब आउने मतदानहरू चाहिँ पहुँचयोग्य हुन्छन्, सम्मानजनक हुन्छन्, सबैको पहुँचमा हुने अपाङ्ग मैत्री हुन्छन्, के गर्ने, कसरी गर्यो भने हुन्छ?
0: एउटा त अब विद्युतीय मतदान भनिसक्नुभयो, यदि विद्युतीय मतदान भयो भने दृष्टिबिन व्यक्तिहरूले पनि अब त्यसमा ब्रेलको साइन मत खसाल्न सक्नुहुन्छ। एउटा चाहिँ दृष्टिबिन भएका व्यक्तिहरूको यहाँ समस्या समाधान हुन्छ। त्यसै गरी अन्य अपाङ्गता भएका व्यक्तिहरूले पनि त्यस्तो किसिमको विद्युतीय मतदानबाट चाहिँ अलि सहज रूपमा मत खसाल्न सक्नुहुन्छ। र अन्य कुराहरू हेऱ्यौँ भने हामीले भौतिक संरचना र मनोवृत्तिका कुराहरू नै अपाङ्गता मैत्री बनाउनुपर्छ भन्ने मलाई लाग्छ। जस्तै अपाङ्गता मैत्री होइन मतदान केन्द्रका लागि त्यहाँ पुग्ने सहज बाटो, होइन त्यहाँ पुग्ने चाहिँ सहज रूपमा चाहिँ पहुँच हुन सक्ने किसिमको त्यहाँको द्वारहरू, होइन त्यो किसिमको व्यवस्थापन सबै, त्यसै गरी अब शौचालय त्यहाँ आएर गएर अपाङ्गता कस्तो पनि छ भने अपाङ्गता भएका व्यक्ति कतिपय यहाँ अब मेरो साथीहरू पनि हुनुहुन्छ, घरबाट निस्किँदाखेरि उहाँहरूले पानी खानुहुन्न कि, किनभने शौचालयहरू अपाङ्गता मैत्री छैन, उहाँ जाँदाखेरि उहाँहरूले चाहिँ आफूलाई होइन शौच आयो अवस्था छ। त्यस कारणले त्यस्तो व्यक्तिहरूलाई पनि त होइन अपाङ्गता भएको व्यक्तिहरूको लागि शौचालयको व्यवस्था, होइन त्यसै गरी चाहिँ यो पार्किङको ऱ्याम्पको कुराहरू, ती कुराहरू र साङ्केतिक भाषाको कुरा र सहयोगीको कुरा यदि भयो भने चाहिँ अपाङ्गता मैत्री मतदान केन्द्र भनेर हामीले भन्न सक्छौँ। र आगामी दिनमा अब यो मतदान हेरौँ, होइन यसमा चाहिँ केही सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा हो। र अब 5 वर्ष पछि चाहिँ पूर्ण रूपमा अपाङ्गता मैत्री मतदान स्थलहरू केन्द्रहरू देख्न पाइन्छ भन्ने मेरो अपेक्षा छ।
1: हस्, धन्यवाद। नेपाल चौतारीमा आज हामीले अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुरा गर्यौँ, सँगसँगै पहुँचयोग्य मतदान अथवा सम्मानजनक मतदानका कुरा पनि गर्यौँ। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा अभियन्ता तथा अधिकार कर्मी सीता बोराज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद अनन्तजी, यहाँले अमूल्य समयमा मलाई चाहिँ यो अमूल्य कुरा राख्न दिनुभयो र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, राजनैतिक अधिकार सुनिश्चितताको लागि अन्य सबै सञ्चारकर्मी र अन्य सबै व्यक्तिहरूको उत्तिकै हातेमालोको आवश्यकता छ। र यहाँहरू सबैलाई म यो अभियानमा जोडिन अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।
1: हस्, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक सभा 8 बजी लिएर पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे र साङ्केतिक भाषा दोभाषे स्मृति योगी पनि बिदा चाहन्छौ। हस्त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 36
2: आफूलाई
3: कस्तो गाह्रो भइरहेछ
2: के भयो
3: अघि नै भने होइन पेट दुखिरहेछ भनेर
2: किन तेरो मिन्स हुने बेला भयो र
3: खै भएको त होइन
2: तर मिन्स हुने बेलाको जस्तो दुखिरहेछ अनि पेट दुखेको मान्छे किन आएको त स्कुल
3: घरमा दुखेको थिएन के स्कुल आएपछि दुख्न थालेको त्यसमाथि मलाई हेर्न आजभोलि स्कुल छोड्ने मन लाग्दैन
2: औषधि खान्छेस् म त म्यामलाई मागेर ल्याइदिन्छु
3: भयो भयो पर्दैन अलि पछि एकदम गाह्रो भयो भने भनौँ न ल अलिलाई छोड्दै
2: ओइ कुसुम हेर्न त तनुलाई कति न आफूले आफूलाई खुब राम्रो छु भन्छ र माया त त्यो पिकनिकको दिनदेखि मनै पर्दैन भनेर हर्षतिर त्यो पानीको भाँडो बोक्दियो भनेर आफ्नो त्यो भरि गाग्रो त्यो फुटाएर है अन्त बिचबाट अम्बजर आफै रुदो रहेछ भने कस्तो डाढे रहेछ
3: देखिस् मैले तँलाई पहिले भने होइन तँ त्यस्तै थिएँ भनेर त चाहिँ खुब मिल्नु जान्थिस् नि
2: अब त को मिल्छ त्योसँग पिकनिकको दिनदेखि हरिशलाई उसको पछि हामीले जान नदिएको भन्दै मसँग धडा गर्न आइला भने कस्तो बादल नि
3: अँ हरिशलाई हामीले रोकिराखेको थियो र ऊ आफै नरोक होइन
2: हो नि मैले भने त हो नि पचाउन पऱ्यो नि म्याडमले
3: छोड्छ न त्यस्तो कुरा के गर्नु गौरी
2: अँ
3: मेरो पालो कुन बेला चाहिँ हेरेर न यसो पालो सकाएर घर जान्छु जस्तो लाग्छ यस्तो गाह्रो भयो
2: तेरो पालो 7 नम्बरमा हो के
3: कसरी थाहा पाइस् तैँले
2: ए मैले अघि सल्लाह सोधेको थिएँ कि तँलाई धेरै गाह्रो भएको भए जान त म सल्लाह भनिदिन्छु
3: होइन होइन होस् जति गाह्रो भयो नि म कविता त भन्छु भन्छु घर गएर पनि आराम गर्न पाउनु होइन क्या अरे मिन्स भयो भने छाउगोतिर दौडिनुपर्छ
2: हो भने कस्तो दिक्क लाग्दो चलन हो क्या हाम्रो मिन्स हुँदा गोठमा बसेर जानुपर्ने एक त आफूलाई यस्तो गाह्रो भइरहन्छ है त्यसमा चाहिँ त्यो गोठमा कचक्क परेर बस्नु पर्ने
3: हो भने त्यही भएर त मलाई कहिलेकाहीँ घरमा थाहा नै नदिउँ जस्तो लाग्छ
2: मैले त अस्ति कसैलाई भनिनँ
3: आमा कसरी सके कि अनि आमाले थाहा पाउनु भएन
2: अँ मेरो रेगुलर हुँदैन नि त मलाई पहिला मिन्स भएको बेला घर बस्यो भने केही नराम्रो हुन्छ कि जस्तो लाग्थ्यो तर होइन रहेछ सब हाउडेहरू
3: तैँले सबैतिर छोइस्
2: अँ अघि पछि जस्तै गरेर बसेँ कि सबै छोएँ खै कसैलाई केही नराम्रो भएन त
3: है त्यत्तिकै गोठमा बसाउने हामीलाई
2: त्यही भने
3: त सक्ने होस् यार गौरी मलाई त कस्तो डर लाग्छ
2: हे सब हावा हो के आमाले गाली नगर्ने भए त म त बार्दिन थिएँ
4: धन्यवाद भाइ अजयलाई अब पालो भएको छ एउटा राम्रो कविता सुन्नु कविताका लागि स्टेजमा बोलाउन चाहन्छु कक्षा 9 की छात्रा कुसुम लेखक कुसुमको कविता हामी सबैले सुनेकै छौँ उनले राम्रो कविता लेख्छिन् भन्ने हामी सबैलाई थाहा नै छ हो कि होइन आजभोलि कुसुमले कवितामा जत्तिकै पढाइमा पनि ध्यान दिएको देखेर मलाई एकदमै खुसी लागेको छ आफ्नो पढाइ र कवितामा अझै प्रगति गर्दै
5: सबैलाई नमस्कार मेरो लागि कविता भनेको एकदमै प्यारो कुरा हो आफ्नो प्यारो कुरा तपाईँहरू सबैसँग बाँड्न पाउँदा म एकदमै मलाई एकदमै खुसी लागेको छ मेरो कविताको शीर्षक छ आकाश बिहानको किरणसँग खुलिदिन्छ आकाश बिहानको किरणसँग खुलिदिन्छ आकाश अँध्यारोमा जुनको किरण छरि सरी अँध्यारोमा जुनको किरण छरिदिन्छ
4: के भयो
5: सर मलाई एकदमै गाह्रो भइरहेछ

0: वकिललाई पनि कस्तो बाङ्गे बाङ्गे गर्छ भने
1: पक्ता आयुष ला यो ठोक यो सिधा छ ला
0: यो त बाङ्गेर कामै नलाग्ने भयो भने
1: भयो भयो ल भयो धेरै नठोक फेरि बाङ्गिन्छ
0: अब चाहिँ भयो जस्तो छ खै अब यो रोटी राखेको झोला दिन त यसलाई पनि झुन्ड्याउनु पर्छ
1: राख
0: ल अब यति गरेपछि कसरी खाँदो रहेछ त्यो मुसाले झैले मुसा लागेर हैरान अन्त घरबाट ल्याएको रोटी त झन् मुसाले देख्नै नहुने रहेछ कहिल्यै खान नपाइने भने
1: ल्याइदिएको कुरा त खाइहाल्नुपर्छ र पो मुसाले पनि खाँदैन त अनि त्यो सानो झोलाभित्र तेरी आमाले खुवा हालिदिया छ हेर त
0: यही त होला है बुवा
1: त्यही हो त्यही हो
0: बरु यो प्लास्टिकमा रहेछ अर्को भाँडामा खनाउनु पर्छ कि क्या हो
1: त्यो कचौरामा खन्या न
0: हुन्छ हजुर पनि चाख्नु न अलिकति अनि बहिनीले पनि विलासनगर आउने रहर गरेका थिए आइन छ त
1: आउन त मन गरेका थिए फेरि तेरी आमाले नजा भने आइनन्
0: एकपटक लिएरै आएको भए हुन्थ्यो
1: अब तेरी आमाले अर्कै सोच बनाएकी छिन्
0: के सोच गर्नुभएको छ र आमाले
1: एउटा राम्रो घरबाट कुरा आछ कुरा मिल्यो भनेदेखि तेरी बहिनीको बिहा गरिदिनु पर्ला
0: अहिले किन बिहे गरिदिनु पर्यो र पढ्न मन गरुन्जेल पढाउने हो नि नानीलाई
1: त्यही भन्न तेरी बहिनीलाई पढाउन खर्च जुटाउनु परेन तैँलाई खर्च पठाउँदा पठाउँदा कति ऋण भइसक्यो तैँले यता केही गरेर आफ्नो खर्च जुटा भने सुनेको नसुने गरिस्
0: गरौला नि भन्न साथ हुन्छ र
1: तैँले कहिल्यै गर्दैनस् गर्ने वा गरिसकिहाल्छिस् नि
0: अब यही वर्ष त हो नि पढाइसकेपछि त गरिहाल्छु नि बुवा
1: खै गर्छस् कि भन्ने आश थियो अब त त्यो आश पनि मर्ला जस्तो छ
0: के भन्नु भा
1: के भन्नु नि त अचेल कलेज पनि जाँदैनस् अरे काम पनि गर्दैनस् यस्तै हो भने घरै आएर बसे भइगयो नि हामीलाई त अलिक सजिलो हुन्छ
0: कलेज त गइरहेछु त कसले भन्यो फेरि कलेज जान्न भनेर
1: जसले भने नि भन्यो नि नभई भनेन होला त
0: अरूको कुरा सुनेर हुन्छ बुवा गइरहेछु त कलेज अब कहिले काहीँ सन्चो नहुँदा नगएको हो
1: हेर आयुष तँप्रति हामीले धेरै आशा राखेका छौँ तैँले राम्रोसँग पढ्लास् जागिर खालास् घर व्यवहार मिलाउलास् भन्ने सपना छ
0: तपाईँले भनिरहनु पर्दैन कि बुवा बुझ्छु हो म पनि अब त
1: मुखले मात्र बुझेर भएन आयुष व्यवहारले पनि बुझ्नु पर्यो
0: सधैँ एउटै कुरामा किचकिच नगर न बुवा
1: भन्यो भने तँलाई किचकिच गरे जस्तो हुन्छ त्यसो भए तँ बिहे गर घरमा आमालाई साथी हुन्छ म यतै जागिर गरौँला
2: आओस् न मात्रै त्यो मैले जानेछु त्यसलाई
3: भयो छोड दे यार कति रिसाएको बरु अहिले कस्तो छ त भाउजूलाई नानीलाई
2: ठिक ठिकै छ यार
3: चान्चुन 17-18 दिन त हस्पिटलकै बास भयो है
2: त्यस्तै भयो
3: खर्च पनि निकै लाग्यो होला नि
2: अझ हेलिकप्टरको भाडा पनि तिर्नु पर्या भयो त घर घडेर नै चट्टी हुने रहेछ
3: हेलिकप्टर त फ्रीमै मिलेछ होइन जगतदाईले मिलाइदिएको रे भन्ने सुनेको थिएँ
2: जगतदाईको पनि त्यस्तो पहुँच भएर त होइन कहाँबाट बड्डाले चाहिँ नि राष्ट्रपति महिला उत्थान कार्यक्रम छ भनेर थाहा पाएर रहेछन् त्यतैबाट तिनीहरूले मिलाएछन्
3: जे भए पनि राम्रै भयो नि समयमै उपचार गराउन लिएर जान पाइयो
2: तर जति खर्च लाग्ला भनेर सोचेको थियो नि हिम्मत त्यति चाहिँ लागेन
3: ए उसो भए पार्टी गर्ने पैसा बचाइस्
2: हेर न यसका कुरा यसलाई चाहिँ फेरि पार्टीकै चिन्ता छ मान्छे यहाँ कति रेटमा डुबिसकेको थाहा छैन
3: त्यसो भनेर कहाँ सुख पाइयो कति दिन भयो सँगै बसेर जम्न नपाएको आज बेलुका त बस्न परिगयो मौसमले पनि च्यालेन्ज गरिरहेछ हेर
2: आज अलिक तनावमा नै छु क्या म
3: त्यसो भए त झन् बस्न परेको नि
2: आफू उता बिजी हुँदा यता ढावाले हावा खान थालिसकेछ
3: अब तन हुँदा म यसो यता पसेर के छ भाइ भन्थेँ केटो मन लाएर ढावामै नबस्ने हेर
2: अनि भन्नुहोस् त तैँले दाईलाई फोन गरिदिन्छु भनेर
3: ठाडै धम्की त के दिनु तर दाई अप्ठ्यारै भएर यतिका दिन यता आउन पा छैन तिमीले ढावा राम्रोसँग धान्दियो है भाइ दायाँ बायाँ गरेर लत्तो नछाड चाहिँ भन्या हुँ
2: अनि के भन्यो त
3: तपाईँ आफ्नो काममा ध्यान दिनुहोस् दाई यो ढाबा उत्सव दाईले मेरो जिम्मामा छोड्नु भयो हो कुरा लगाइदिने डर नदेखाए हुन्छ भन्यो यार
2: ए सालालाई दुई झापड दिनु पर्थ्यो नि गाला रन्थनिने गरी
3: त नभएको बेला मैले तेरो यस्ता पिड दिएँ र छोडेर भाग्यो भने तैँले के भन्ठान्लास् भनेर रिस उठे पनि मनमनै दबाएर हिँडे नि क्यार्नुहरू
2: त्यही त मलाई त खै किन किन अहिले नै त्यसलाई निकालिदिउँ जस्तो भइरहेछ
3: निकाल्दै हुन्छ त्यसलाई कोनी केलाई के नपच्या जस्तो
2: निकाल्न त हुन्थ्यो नि तर उतार उठ्न कति बाँकी छ तिर्न कहाँ कति बाँकी छ आफूलाई केही थाहा छैन न त यो रजिस्टरमा नै लेखेको छ के गर्नु
3: त्यस्तो भने पहिले उसलाई राम्रोसँग सोध
0: ए उत्सव दाई कतिखेर आउनुभयो तपाईँ
2: अघि नै आएको हो म पसल होल्डर कहाँ गएँ
0: म पल्लो पसलको भाउजूलाई मेरो दुकान पनि हेरिदिनु है भनेर उधार उठाउन गएको थिएँ
2: ए अनि खै त खाता के खाता उतै बिर्सिस
0: होइन हिसाब मुखैमा कण्ठ थियो बिल गोजीमा लगेको थिए
2: दिए त पैसा
0: दिएन नि दाई आज पनि झारा टारे तर दाई त्यो उधार त म जसरी भए पनि उठाइसार्छु बुझ्नुभयो
2: नापिस तैँले पैसा उठाउन गएको भए पो उठ्थ्यो क्यारे मानेर आएको होइन त
0: क्यारम होइन दाई कसले भन्यो हजुरलाई
2: अरूले भन्नु पर्छ मलाई मैले देख्दिनँ मेरो आँखा छैन
0: होइन दाई साँच्ची हो यता आउँदै गर्दा केटाहरूले बोलाएर एकछिन रोकिएको मात्रै हो खेलेकै छैन म
2: त बान नबान धेरै
3: त्यही त उत्सवले तिम्रो भर परेर यो ढाबा पुरै जिम्मा लगाएको छ यसरी तिमीले हेलचक्राई गर्न त भएन नि भाइ भनेकै हुँ मैले होइन र
2: अनि गल्ला खुल्दैछ सटर खुल्दैछ सामान असरल्लै छ टेबल पनि पुछिया छैन भुइँ बढारेकै छैन सामान केही छैन यसरी चल्नु सक्छ अहिले ढाबा
0: पहिला जस्तो चल्दै चल्दैन अचेल
2: तेरो तार यस्तो छ कसरी चल्छ त ढाबा अनि उठाएको पैसा कहाँ छ नि
3: भयो नि त अब
2: तँ यसरी बिचमा नबोल ओए जवाफ दे र पैसा उठाएर के गरिस् के खाइस्
0: मैले तपाईँलाई भन्छु भनेको थिएँ तर भेटै भएन के गर्ने दाजु त्यो पैसा मैले घरमा भाइ बिरामी हुँदा पठाइदिएँ नि
2: बिरामीलाई पठाइदिएँ ढाबा मेरो मनोमान्छे तेरो होइन
0: त्यस्तो मनोमानी के गरेको छु र दाजु तपाईँको ढाबामा मान्छे नै आउँदैनन् मैले के गर्नु
2: तैँले नै डुबाएको होस् मेरो ढाबा बुझिस् तम्बुलाई डुबाएको
0: भित्तामा आरोप नलाउनुहोस् दाई तपाईँको ढाबा खाइदिएको छैन मैले जस्ताको त्यस्तै सग्लै छ चलाउनुहोस् आफै
2: अझ मस्त मुखमै लाग्ने
0: म मुखमुखै लाग्यो हो छोएर हेर्नु त मैले पनि जाने दाई हातै चाहिँ नहाल्नु न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो बच्चा हुर्काउने जिम्मेवारी कसको हो आमाको बुबाको कि दुबईको यसको सही उत्तर हो दुबईको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा बझाङबाट चन्द्रराज जोशी डोटीबाट टेकबहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ प्रश्न फेरि एकपटक गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 86।
2: आयुष
3: हजुर दाइ,
2: ऊ मेरो ब्यागमा ग्रिप टेप छ, देऊ त।
3: कता छ त खै?
2: त्यहाँ होइन, त्यता होइन भने उतापट्टि क्या, त्यो साइड जेबमा हेर न, उताको सानोमा।
3: ए भेटा भेटा, ए लिनुहोस्।
2: ल अब यो ब्याट समाउँदा एकछिन, म टेप मिलाउँछु।
3: हस् हस्, यो ग्रिप त मेरो ब्याटमा पनि लगाउनु पर्छ क्या हो भन्दै, मेरो पनि हल्का लुज भए जस्तो भइरहेछ।
2: तिम्रो ब्याटको ग्रिप टाइट गर्ने भन्दा पनि ग्रिप नै चेन्ज गर्ने देखाएको छु है मैले त।
3: चेन्ज त गर्ने तर
2: तर तर के
3: पैसा पनि हुनु पर्यो नि दाइ।
2: ए अनि अस्ति दिएको पैसा सिध्यायौ?
3: अँ, धेरै ठाउँ तिर्नुपर्ने थियो, सकियो नि दाइ।
2: ए अनि भन्नुपर्छ नि त, अब नयाँ ब्याट नै लिदिउँला म तिमीलाई।
3: होइन दाइ, ठिकै छ, पर्दैन यसलाई, स्ट्रोक पनि राम्रै बसिरहेछ, म यसैले खेलिहाल्छु नि।
2: के भयो त, ब्याट किन्नलाई कति नै पर्छ र?
3: पहिलेको पैसा बाँकी छ।
2: ए त्यो त देउला नि बिस्तारै। साँच्ची तिम्रो त्यो कुन पसलमा काम मिल्ने कुरा गरेको थियौ त, के भयो
3: त्यो? अब दुई चार दिनपछि हुन्छ कि भयो भने, त्यहाँ मेरो गाउँको अङ्कल हुनुहुन्थ्यो, अचल फेरि गाउँ जानु भएको रहेछ। अब अङ्कल आएपछि हुन्छ होला।
2: ए अनि जब मिलेपछि प्र्याक्टिस कसरी गर्छौ त?
3: भयो भने त टाइम मिलाइहाल्छु नि।
2: जे गरे पनि प्र्याक्टिस छाड्न चाहिँ पाइन्न है?
3: त्यस्तो अप्ठ्यारै त नपर्ला, तैपनि म टाइम मिलाइहाल्छु नि।
2: ल म यो टेप तन्काउँछु, तिमी बिस्तारै ब्याट गाउनु है।
3: हुन्छ हुन्छ।
2: ल ल भ अनि आयुष, हिजो किन नआएको तिमी?
3: खासमा रोहन दाई, हिजो हामी भ्युटारतिर गएको थियौँ, त्यही भएर हेर्नु न, आउनै भ्याइन भने।
2: ए भनेपछि गेम छोडेर घुम्न पो हिँडेको? अनि कोसँग गएको त?
3: त्यही बहिनीहरूसँग।
2: को बहिनी हुन् फेरि? आफ्नै बहिनी हो?
3: हजुर दाइ, गाउँबाट आइरहेको थिएँ त्यही भएर।
2: अनि यसरी प्र्याक्टिसै छाडेर घुम्न जान्छन् त?
3: अब बहिनीले जाउँ कि जाउँ गर्न थालेपछि एक दिन त हो भनेर लगिदिएको।
2: तिमीले अहिलेसम्म एउटा कुरा चाहिँ मेन्टेन गर्न सकेनौ क्या आयुष?
3: के कुरा रोहन दाइ?
2: तिमी यहाँको क्षेत्रीय खेलाडी, अब राष्ट्रिय खेलाडीको दावेदार तिमी हो कि होइन भन त?
3: हजुर हजुर।
2: अनि भोलिको राष्ट्रिय खेलाडी यस्ता बच्चा बच्चीले जता भन्छन् त्यतै हिँडिदिने, त्यो पनि मलाई नभनी?
3: अब भाइ बहिनीको लागि हल्का त गर्नु पर्यो नि दाइ, त्यही भएर।
2: त्यो त त्यो रोजिना खुसबुहरूलाई जिम्मा दिएर भइहाल्थ्यो नि, उनीहरूले घुमाइदिइहाल्थे।
3: अब दाइलाई के झुट बोल्नु, आफूलाई पनि घुम्न मन लागिरहेको थियो र?
2: तिमीलाई त्यस्तै घुम्न मन लागे भए मलाई भने भए भइहाल्थ्यो नि, सिनियर खेलाडीसँग घुम्दा तिम्रो पनि भ्यालु बढ्थ्यो हो कि होइन भन त?
3: त्यो त हो दाइ।
2: तिमीलाई एउटा कुरा भन्छु, मान्छौ त?
3: के कुरा भन्नु न।
2: मान्छौ भने भन्छु, नत्र भन्दिनँ है।
3: पहिला भन्नु न।
2: आउने शनिबार हामी घुम्न जान थालेछौँ, तिमी पनि जान्छौ त?
3: हामी भन्नाले को को जाने हो र?
2: त्यही जागृति क्लबको साथीहरू हो, जान्छौ?
3: भइगयो दाइ, मैले त्यहाँ त्यति चिने पनि छैन।
2: ल म छँदैछु नि तिमीले चिनेको मान्छे।
3: त्यत्रो ग्रुपमा तपाईँ एकजनालाई चिनेर भयो त, त्यसरी त के रमाइलो नै हुन्न भने।
2: त्यसो भए यसो गरौ नि त,
3: के
2: तिमी र म मात्रै जाउँ, म बाइकको व्यवस्था गर्छु, हुन्छ?
3: दुईजना मात्रै?
2: के भयो त, शुक्रबार बेलुका बाइकमा जाउँला, अनि शनिबारसम्म मजाले घुमेर यसो दुईजना रमाइलो गरौँला, अनि फर्कौँला, हुन्न?
4: धन्न लागेन, नगर है नगर, अघिदेखि नगर भन्या भनेको छु, मान्दिने होइन।
5: आउनुहोस् न, तपाईँको ढोकामा उभिनु, म यताबाट झ्याममा लात ल्याउँछु।
4: अचार बनाउनु लागेको देखिनस्, घरि के भन्छ घरि के भन्छ। नि बाबालाई त म के भन्नु,
5: नाइ हजुरआमा झुकेर लाग्यो हो के, सरी के नकुट्नु
4: नगरे बाबु, भन्दा भन्दै खुब गोल र कोल भन्दै उफ्रेर मेरो नाकको डाडी र चस्मा दुवै भाँच्ने गर्छ।
6: के को हल्ला हल्ला हो?
4: मेरो नाक र चस्मा दुवै भाँच्यो नि तेरो छोराले, यही गदाले हो। यहाँ हेर्दै हेर, रगत आयो कि क्या हो, हेर्दै यहाँ नाका
6: खै छैन छैन
4: छ हस्मा पनि फुटाइदिएर के गर्नु
6: ए फुट्यो भने त होइन रहेछ नि, सिसा मात्र फुत्कियो रहेछ कि आमा।
4: फुट्या भए चाहिँ खुसी हुँदोस् नि त, आफ्नो चकचकी छोरालाई गाली गर्नु सर्नु छैन।
6: केटाकेटी हो, खेल्न कुद्न त खोजिहाल्छ नि, आफै जोगिएर बस्नुपर्छ नि त, कि त तल आँगनमा गएर खेल भन्नुपर्छ नि त।
4: भन्या मान्छ नि तेरो छोरोले, यसको बलसल काटेर अनि भुङ्ने खोला लगाएर बगाइदिन्छु म अनि।
6: सन्देश, त त्यहाँ बसेर टुलु टुलु नहेर त, जा बल भित्र ल्याएर कोठामा बस जा। अब केटाकेटीलाई रिसाएर तर्साएर कुटेर तह लगाउन सकिँदो रहेछ भन्ने देखिहाल्नु भयो आमा, अब फेरि अझै कुट पिट भन्नुहुन्छ त।
4: त्यही त, अब जति बदमासी गरे पनि ठिक गरिस बाबु भन्नु पर्ला।
6: देख्नु भएन, मैले बल नकिन्दिएपछि घरको भए जति मोजा बटुलेर आफै बल बनाएछ ऊ, त्यही भएर बल किन्दै हो कि आमा। अब टक्क लाएर खेल्दा लाग्यो होला, जानेर आने त पक्कै होइन।
4: ए लो, किन मेरा कुनै पनि जोर जुराब छैन भनेको त, त्यसले सबै बटुलेर भकुन्डु पो बनाइदिएछ। ए राम हो, सकिन यो चाउरे गुनासँग के भनेदेखि कति पुल पुलाउँछस् के अरू यसलाई तैँले।
6: अरे शिव, त्यस्तो पुल पुल्याएको पनि होइन नि आमा, अलिकति माया गरेपछि सुत्रिन्छ कि भनेर पो हो त।
4: तेरा मायाले कुन दिन टाउका टेक्छ अनि थाहा पाउँछस्।
6: अब चुटेरै कराएरै चिच्याएरै धम्क्याएरै पनि त केही उपाय हुँदो रहेछ त आखिर।
4: कराउनु परेन त गल्ती गरेपछि, गल्ती गर्दा त चुट्ने नै हो, याद होस् न जिन्दगीभर। उही के भनेदेखि हिउँ खेपेको बाली सप्रिन्छ, चोट खेपेको मान्छे सप्रिन्छ।
6: सप्रियो खुब चोटले चकचक गरे भनेर तल जगत दाइकोमा छोरीहरूलाई ठुलो सोरो गरेको कहिले सुन्नु भएको छ तपाईँले?
4: अर्काले जे गर्यो त्यही गर्नुपर्छ हामीले, के भनेदेखि कसैको डरै नभएपछि केटाकेटी छाडा हुन्न। तिमीहरू सुध्रिया त्यसै गरी होइन?
6: अब सुध्रियौँ कि के भयो त्यो त थाहा छैन, तर बाको अनुहारमा सिधा आँखाले हेर्नु समेत दसैँको टिका थाप्ने दिन कुर्नु परेको पीडा तपाईँलाई पो के थाहा। हामीलाई पनि बाले मायाले काखमा राखिदिउन् झैँ त लाग्दो हो नि।
4: त्यति नगरेको भए तिमीहरू आज कस्ता पो भइसक्थ्यो, हाम्रा पाला जस्तो अहिलेका केटाकेटी भइदिए कसरी केही दुःख पाउनथे।
6: हाम्रा पाला हाम्रा पाला हाम्रा पाला, तपाईँको पालाको कुरा छोडिदिनुहोस् है आमा। अब केटाकेटी सुधार्ने नाममा तपाईँ र तपाईँका पालाका कुरा सुन्नाले धेरै दुःख पाइसकेको छु यहाँ मैले, अब हामीलाई हाम्रै पाला अनुसारको काम गर्न दिनुहोस्, बुझ्नुभयो?
7: छिटो आइज भने।
8: एकैछिन के आमा,
7: कति एकछिन एकछिन भन्छ है, फुरुक्क आइज न।
8: कति गरेर होला क्या
7: बाबु। ओ हरिस, कति बोलाइसके, किन नआएको भन् त? ल हेर, यति बेलासम्म मुख छोपेर सुतिरहेछ, ल उठ त, 11 बज्न लागिसक्यो, घडी हेर त।
8: नगराउनु न आमा,
7: भात सेलाइसक्यो, छिटो उठ्न भने।
8: तपाईँ खानु, म एकछिनमा खान्छु।
7: अब घरमा जा, अब दुईजना छौ, त्यही नै एक्लै एक्लै खानु। उठ उठ, उठेर मुख सुख धो, ल छिटो गर, म भात पस्किन्छु, उठै उठ।
8: मलाई अहिले भात खाने मन लागेको छैन,
7: खसीको मासु पकाएको छु क्या।
8: होस्
7: ल हेर न, फेरि झन् उसलाई मनपर्छ भनेर बिहानभरि कुरेर साइलाको पसलबाट एक भाग मासु लिएर आएको छु। हिजो नै खबर नगर्नेलाई नदिने भन्दै थियो, बल्ल बल्ल ल्याएको, मिठो पारेर भुट्या छु। ल बाबु हिँड त।
8: कति के चिज गरे होला, खान्न भने सुन्नुहुन्न?
7: नखान त नखा, अब त नखाने भए म पनि खान्न, दिनभरि भोकै बस्छु।
8: बिहान बिहानै ल्याङ नगर्नु न आमा, मान्छेको टाउको डुखेर उठाउन नसक्ने भएको छ।
7: आफूले धान्नै नसक्ने गरेर रक्सी खाएर आएपछि दुख्दैन त?
8: धान्नै नसक्ने गरेर कसले खायो हौ?
7: हिजो बेलुका कस्तो हालतमा घर आएको थिइस् थाहा छ तालाई? अझैले बल्ल बल्ल घर ल्याइ पुर्याइदिएको भन्दै थियो।
8: जे पनि भन्छ नि,
7: त्यही त, मैले त देखेकै छैन, त आज भोलि कस्तो भएको छ भन्ने कुरा मलाई थाहा नै छैन।
8: फेरि कराउनु थाल्नु भयो।
7: चाहिने कुरा गर्दा त तँलाई कराएको भइहाल्छ नि होइन?
8: ल ल हो, तपाईँले जानु।
7: मैले तँलाई कति सम्झाउनु भन् त बाबु, एउटी केटीको लागि तैँले आफ्नो यसरी भविष्य बिगार्न मिल्छ भने तँ आफै भन् त।
8: के गरेको छु र मैले,
7: अझ के गरेको छु र भन्छ। आजकल त पहिला भन्दा कति फरक भएको छस्, खालि सुतेको छ, अल्छी भएको छ, अब पढ्न जानु पनि छैन, अब अचेल भोलि त झनै रक्सी धोकेर आउने गरेछस्, यसरी कति दिन चल्छ बाबु?
8: आमा चले चलोस् नचल नचलोस् छोड्नु के।
7: हेर बाबु, हुने कुरा भइसक्यो, अब बितिसकेको कुरालाई कतिन्जेल सम्झेर बस्छस् भन् त।
8: आमा सम्झन्छु भनेर कसले सम्झने हो र, बिर्सन पनि सक्नु पर्यो नि।
7: दत्त, छोरो मान्छे भएर पनि यस्तो कुरा गर्ने हो? त्यस्ता जाँदा केटीलाई बिर्सन सक्दिन भनेर हुन्छ?
8: तपाईँले भने जस्तो सजिलो छैन क्या आमा।
7: गाह्रो पनि छैन, सम्झनै पर्ने केही नै गुण छ र त्यसमा। सारा गाउँलेको अगाडि बेजत गरिहाले, त्यस्ताका लागि मोरी मेटेर हुन्छ? हेर हरिश, त्यो कुसुम स्वार्थी छ भन्ने कुरा त मलाई पहिल्यै थाहा थियो। मैले तँलाई पहिले नै भनेको होइन त्यसको सङ्गत नगर भनेर?
8: फेरि त्यही सुरु नगर्नु न त।
7: अनि त किन कुरा बुझ्दैनस् त? कुचोले बढाल्न पर्ने कसिङ्गर हावाले उडाएर लग्यो। मलाई त तँ त्यो केटीबाट टाढा भएको भएर आनन्द भएको छ। तँ पनि पिर नगर, आफू राम्रो हुनुपर्छ, त्यस्ता केटी त कति पाइन्छ कति।
8: ल ल थपेल जानु, म एकछिन सुत्छु।
7: पर्दैन पर्दैन, उठ। खाली कोठामा थुनेर बसेर हुन्छ? भात खाएर यसो बाहिरतिर निस्केर आइज।
8: कति जान्न म, जसले पनि मलाई नै हेरे जस्तो लाग्छ। केटीले छोड्या केटा भनेर सबैतिर बेइज्जत भएको छ। अस्ति त बलराम जडियासम्म हाँस्दै थियो।
7: त्यसो भनेर घरभित्रै थुनिएर बस्ने त?
8: आमा बरु म इन्डिया जान्छु, तपाईँ बुबालाई लिन आउनु भनेर भनिदिनु न।
7: बुवाको भन्ने बित्तिकै छुट्टी मिल्छ?
8: त्यसो भए म एक्लै जान्छु।
7: तँ यहाँ मसँग हुँदा त यस्तो तालछ, तँ इन्डिया गइस् भने त के हाल गर्छ भन् त? अब तेरो बुवाले तँलाई टाइम दिन सक्नुहुन्न?
8: ए तपाईँहरूले ध्यान दिनुपर्ने, म बच्चा हो र।
7: तँ जे सम्झि हरिश, तेरो यस्तो स्थितिमा म तँलाई कुनै पनि हालतमा इन्डिया जान दिन्न।
8: आमा तपाईँलाई म बाँचेकै हेर्न मन छैन हो।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? यसको सही उत्तर हो सही। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रामेछापबाट माया खड्का, दैलेखबाट जङ्ग मगर, रोल्पाबाट धनसारी बस्नेत र बैतडीबाट उत्तम पार्की विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? प्रश्न फेरि एकपटक, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 58
2: चिया पनि यस्तो हुन्छ, मरिच मात्र ठोकेर चिया बन्छ।
3: मलाई चाहिँ ठिक्क लाग्यो है, चिनी कम मरिच ट्वाक्क छ।
4: त्यही त, योभन्दा धेरै गुलियो खाने भए त चिनी कारखानामै जानुस् न बड्डा।
3: अब लालो काकालाई तोरेको गेडामा त पाल खोज्ने बानी, केही न केही कुरामा खोज्न लागि त चुप लागेको पो।
2: नकराओ साउजी, भएपछि ग्राहकको चित्त बुझाउनु पर्दैन। कहाँ गयो तेरो केटो? त्यसले पकाउँछ बरु मिठो चिया।
3: त्यो काम गर्ने भाइ बा बिरामी भए भनेर अचानक घर हिँडिहाल्यो, मेरो त हाथोट्टै भाँचे जस्तो भएको छ नि।
2: त्यो आएन भने यो हिक्मतलाई राख्न भाँडा माझ्न। बाउको फेन्सी पसलबाट पैसा धुत्दै जान खाँदै गरेपछि अचेल थिम्किन दिन्नन् के रे? अरू के काम छ रे यसको?
4: अर्कालाई हेपेर बोल्न त खुब जानेछ नि बड्डाले, अनि कति नै यो माछकोटको सबैभन्दा व्यस्त आफू नै छान्छौ त बुट्टा।
2: छु छु त, अहिले पनि बुढीलाई एकैछिन पसलमा बस्दे है बुढी भनेर चिया खान आएको। ए अँ, जगत बाबुले बनाउन लागेको बाउसम्मको कुरो कहाँ पुग्यो?
3: चलिरहेछ लालु काका। अब खास गरी भर्खर बिहे गरेका, बाउ बन्न लागेका र केटाकेटी हुर्काउँदै गरेका बाउहरूलाई समेट्दैछौँ हामीहरू।
4: भविष्यमा बाबु बन्न सक्नेलाई समेट्दा हुँदैन जगत?
2: जसको आज बेलुकाकै भविष्यको टुङ्गो छैन उसले भविष्यमा बाबु बन्न सक्ने भन्छ, हँसाउने पनि सीमा हुन्छ नि।
4: चुप लाग्यो बड्डा तपाईँ, यो बाउ समूहले गर्छ चाहिँ के जगत दाई?
3: यो खासमा श्रीमानहरूले आफ्नो श्रीमतीलाई गर्भावस्थादेखि बालबच्चा नहुर्किन्जेल सघाउन, आपसमा छलफल गरेर परिवार योजना बनाउन भनेर ज्ञान आदान प्रदान गर्न बनाएको समूह हो हिक्मत भाइ।
2: पहिला बिहे गर्न, बिहे गरेकै दिन जगत बाबुले तँलाई समूहको सदस्य बनाइदिइहाल्छ नि।
4: हेर बुढा, वास्तवमा भन्ने हो भने मेरो बिहेको लगभग सबै तयारी सकियो, केटी खोज्न मात्रै बाँकी हो।
3: खाली उटङ्गै उटङ्गै कुरा मात्रै गर्छ झन्।
4: अनि केटी नै भेटिन त मैले केराको थामसँग बिहा गर्नु?
3: अब केटी चाहिँ के हराएको सिक्का हो र भने बाटो बाटोमा खोज्दै हिँड्दा भेटिने। अब चिन्जान हुनु पर्यो, मन मिल्नु पर्यो।
2: तेरो ए उत्सव, तेरो ससुरालीमा थिन्ने हो तिनानी, तेरो साइला ससुराकी छोरी के?
3: यसको पानी हेर्दा त साइला ससुराकी छोरी होइन, भट्टीकी साइली भेटाइदिउँ जस्तो लाग्छ नि काका। अब दुईजना साथी चाहिँ साडु साडु भएको चाहिँ राम्रै हो है। अब यता रमा बहिनीलाई पनि आफ्नै काकाकी छोरी छिमेकमा हुँदा त साथी हुने हो नि। अब यो लम्फोलाई मैले साली फकाइदिएँ भन्ने कुरा थाहा पाएँ भने मेरो त ससुराल जाने आउने नै बन्द हुन्छ। यस्तोलाई मिलाइदिने मैले
4: कति नै यसैलाई मैले तेरै साली बिहे गराइदिएँ भनेर हात जोडे जस्तो पो गर्छ गाठे। यो संसारमा बिहे गर्नु तेरै खेसुवाली मात्रै छ र कसम जगत दाई, एक महिनाभित्र बिहे गरेर देखाइन्छु म यसलाई लास्ट हेबे गाँठे।
3: लु बाबा फुर्ति नलगा, हेर्दै जाउँला म पनि। म भएन भने तल कसले केटी खोजिँदो रहेछ, कसरी बिहे हुँदो रहेछ हेरौँ न म पनि।
4: ए भयो भयो, तैँले पनि फुर्ति नलगा, आजसम्म तैँले केटी नखोज्दै रे बिहे नगरे हो र मैले
3: फुर्ति भए त गरिहाल्थिस् नि बिहे।
4: तिमीहरू जस्तो स्वास्नीको फरिया बेरी हेर बस्नु नपरोस् भनेर तँ जस्तो छिर्के आने साथीलाई त देखाउनकै लागि भए पनि बिहे गरिन्छ, बिहे नगरौँ जे तिम्रो ढाउमा आउन त के तस भेट्दै भेट्नु।
5: पानी परेपछिको आकाश खुले झै।
6: पुरानो फिल्मको भए पनि यो गीत कस्तो राम्रो छ है गान्जी।
7: ठिकै छ दाई,
5: मुसुक्क हाँसी देऊ।
7: दाई स्वर राम्रो भए पो सुनिरहन मन लाग्छ भने।
6: तैँले मात्र हो गान्जी मेरो स्वर नराम्रो भने, सबैजना मेरो स्वर सुनेर कस्तो लठ्ठ पर्छ।
7: पत्याए खुब।
6: आज यति नै गरौँ कान्छी, बाँकी भोलि खानेर मकै छराउँला हुन्न।
7: होइन नि दाई, सकेर जाउँ, घर गएर भात नै खाने हो क्या रे, अलि ढिलो खाए पनि भइहाल्छ नि, भोलिलाई फेरि के राख्नु।
6: लौ बिर्सिसक्यो क्या हो कान्छी, आज ठुलो आमाका पूजा होइन, भात

0: अहिले मैले गर्दा खुलको इज्जत गयो अरे।
1: छोड्दैन त कान्छी, तिमीले भने पनि भन्दैमा हुन्छ र?
0: त्यसो भनेर हुन्छ कि क्या हो दाइ? सबैले मलाई नराम्रो देख्दैनन् त, मलाई देखेकी सबैजना खासखुस गर्न थालिहाल्छन्। तिमीले गर्दा भएको हो यो सबै।
1: हेर कान्छी, तँ कस्तिसेस भन्ने तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कि सबैलाई म नराम्रो होइन भनेर भन्न सक्नु पर्यो?
0: एकजना होइन, दुईजना होइन, कतिजनालाई भन्नु दाइ?
1: हो, त्यही भएर मैले यो कुरालाई यहीँ छोड्दै भनेको। जे हुनु भइसक्यो, यही एउटै कुरा सम्झेर बसेर हुन्छ त?
0: सम्झिन कसलाई मन छ र दाइ? आफूले बिर्सिन्छु भन्दा पनि अरूले बिर्सिनै दिँदैन रहेछन्।
1: पहिला तँ आफू वास्ता गर्न छोड त, अरूले पनि भन्न छोड्दा रहेछन् कि रहेनछन्?
0: आमा खालि रोइरहनुहुन्छ, बुवाको पनि दम बढ्या छ, मेरो कारणले सबैलाई दुःख भयो जस्तो लाग्छ दाइ मलाई।
1: हो यस्तै यस्तै सोच्छस् र त अनि, तर आजभरि पढाइमा पनि ध्यान छैन। साँच्चै भोलि स्कुलमा कार्यक्रम छ भने होइन कविता लेखिस्? लो अनि भोलि कविता नभन्ने
0: खै
1: खै पो भन्छ। कुसुमले स्कुलको कार्यक्रममा कविता नभनेर होला त?
0: नयाँ कविता लेख्न सकेका छैन कि दाइ, फोकस नै हुँदैन मेरो।
1: नयाँ लेख्न नसके पुरानो भन,
0: हेरौँ अब के हुन्छ।
1: तेरा लागि कविता पढाइभन्दा ठुलो अरू कुरा के हो र कान्छी? भइसकेका कुरामा सम्झेर कसरी अगाडि बढ्न सकिन्छ भन त?
0: के गर्ने त दाइ, के गर्ने? स्कुल छरछिमेक सबैको अगाडि नराम्रो भएको छु म, के गर्ने कसो गर्ने, खालि छटपट मात्रै हुन्छ मलाई त।
1: तँलाई आफू सही छु भन्ने छ नि होइन कान्छी?
0: हो दाइ।
1: अनि आफू सही छु भन्ने थाहा हुँदाहुँदै दुनियाँको कुराले किन टेन्सन लिन्छस्? खुरुखुरु आफ्नो काम गर।
0: ट्राई त गरिरहेको छु नि दाइ, तर सक्दै सक्दिनँ। आज भोलि त झन् मेरो कोही छैन जस्तो लाग्न थालिसक्यो, एकदमै एक्लो फिल हुन थालेको छ।
1: त्यस्तो पनि सोच्ने हो? हेर कुसुम, म हुन्जेल तैँले कहिल्यै आफूलाई एक्लो सोच्नु पर्दैन। तेरो दाई जस्तो सुकै अप्ठ्यारोमा पनि तेरो साथमा छ।
0: दाई, यदि मैले जानी नजानी कुनै गल्ती नै गरेँ भने पनि के तपाईँ मलाई साथ दिनुहुन्छ र?
2: ओ आयुष, तैँले के गरे? हेर त तेरो गोजी मसिले मसी भरियो त।
3: Oh my God, बर्बादै भएछ।
2: बेला बेला तेरो ध्यान कहाँ जान्छ भने, यस्तो पनि गर्छ त कसैले?
3: थ्याट, हतार हतारमा गर्दा यस्तो भएछ यार, ढक्कनै लाउनु बिर्सेछु।
2: केटोले पेनको ढक्कन त लाएछ, तर अगाडिबाट लाउनु पर्ने हो, पछाडिबाट लाएर पो हालेछ गोजीमा।
3: राइट, त्यही भएछ भने के गर्ने होला यार?
2: अब के गर्ने, घर जाने, यो सर्ट फाल्ने, अर्को सर्ट किनेर लाउने।
3: आफूसँग पैसा खडेर लागे बेला कहाँबाट किन्नु अर्को सर्ट? यसैलाई धोएर लाउने हो, धोए त गइहाल्ला नि होइन?
2: त्यो त धोएपछि थाहा होला नि। तर आजभोलि तेरो दिमाग चाहिँ काम गर्न छाडा जस्तो छ हो।
3: ए त्यस्तो के होइन, कहिले काहीँ त भइहाल्छ नि।
2: खै मलाई त शङ्कै लाग्छ यार। ल जाउँ हिँड।
3: कहाँ जाने भन्छ फेरि, यहाँ अब बुक राख्न पाएको छैन।
2: क्यान्टिनतिर जाउँ न, हिँड, खाजा खाने होइन?
3: ल ल ल जाउँ अब। एकछिन रोक त, कसको फोन आयो फेरि? हेलो विवेक दाई, ए तपाईँ त्यहीँ हो र? ए ल ल ल म आइहालेँ।
2: के भन्छ त्यो?
3: त्यो पनि क्यान्टिनमै रहेछ, चाँडो आइज भन्छ। ल जाउँ
2: भयो, जाँदैन म त जा।
3: ल के भयो फेरि?
2: केही भएको छैन, त जा, खाएर आयोस्, म यतै बस्छु।
3: भर्खरै छिटो जाउँ, अहिले बेल बच्छ भन्दै थिइस् त। के हो फेरि
2: भइगयो नि त, अहिले नजाने मुड भयो मेरो।
3: के खालको मान्छे रहेछ यार, भर्खरको भर्खर के भयो तँलाई?
2: के भएको छैन, त्यो विवेक त्यही क्यान्टिनमा छ भने होइन?
3: हो
2: अन्त जाने हो भने जाउँ, विवेक त्यो क्यान्टिनमा छ भने म त्यहाँ जान्न, कुरो त्यही हो।
3: ल किन?
2: अब किन भन्ने,
3: कस्तो रहेछ, के रिजन त होला नि, तिमीहरू फेरि झगडा गरे हो?
2: मान्छे मन नपर्नलाई झगडै हुनुपर्छ भन्ने छ र, त्यसको व्यवहार त तँलाई थाहै छ त।
3: ए खास कुरा चाहिँ के हो भन्न, खालि कुरा घुमाएको घुमाइछ अहिलेदेखि।
2: अब तँलाई के भन्नु, त्यही सरला दिदीको कुरा छैन?
3: कस्तो कुरा?
2: ए उसले फोन गर्ने भन्ने कुरा के?
3: बुझेँ, भन के भयो?
2: एकपटक त तैँले पनि सम्झाएकै हो क्यारे, कि होइन भन त?
3: हो, अबदेखि म के गर्दैन भनेको थिएँ त्यो बेला पनि।
2: अचेल फेरि त्यसले फोन गर्ने, म्यासेज गर्ने, फेरि उस्तै गर्न थालेछ भने,
3: यो विवेक त घामडै रहेछ यार।
2: त्यसलाई देख्यो कि मेरो त कहाँ

0: र रिस उठ्छ उठ्छ भने त्यही भएर मलाई भेट्नै मन लाग्दैन त्यसलाई।
1: मलाई के थाहा त तिम्रो यस्तो भन्ने?
0: अस्ति दिदीको मोबाइल चार्जमा हुँदा यसो चेक गरेको त सबै थाहा पाएँ। अस्ति त बिहे गर्छु भन्दै म्यासेज पठाएको रहेछ भने
1: अनि गर्छ भने गरिदिए नि त झन् विवेक दाईलाई के छ बिनाजु भनेर ढोक्देलास।
0: ए जोक नगर्न यार, त्यो मुलाले मेरो दिदी बिहे गर्ला जस्तो लाग्छ तँलाई?
1: त्यसो भए दिदीलाई सम्झा नि त, यो मान्छे यस्तो छ यसको भनाइमा नलाग्नु भनेर।
0: के सम्झाउनु यार, दिदीले उल्टै गाली गरेर मलाई नै मार्ला जस्तो गर्छ भने मैले जे गरेँ नि तँलाई के मतलब पो भन्छ? बहिनी भावे मैले जानेको थिएँ, अब दिदी परी
1: त दुईतिरको चेप्पामा परिछस् त, अब के गर्छस्?
0: अब चाहिँ बुवालाई नै भन्नु पर्ला जस्तो छ यार।
1: यसमा बुवा आमालाई भनेर के गर्छस्? तेरो दिदी आफै विवेकको पछि लाग्न थालेपछि त्यो मैले रोक्न सक्छौ त?
2: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ? केही प्राविधिक समस्याका कारण तपाईँले 32100 रोपेगुनाफल नियमित रूपमा सुन्न सक्नु भएको छैन। अङ्क 51 पछि 32100 सुन्न नपाइएका अङ्कहरू यहाँहरूले छिट्टै सुन्न पाउनुहुनेछ। प्राविधिक समस्याका कारण भएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौ। छुटेका र नयाँ अङ्कहरू सुन्नका लागि 32100 डायल गर्दै गर्नुहोला।
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता विनय शेखर गुरागाई।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति हो।
0: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारीमा तपाईँ अहिले हामीले भनेका नम्बरहरूमा अथवा तरिकाहरूमा केन्द्रित रहेर आजको अतिथिसँग तपाईँले हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। आजको विषयवस्तुमा केन्द्रित रहेर प्रतिनिधि सभा र प्रदेशसभा सदस्यहरूको लागि मंगसिर 4 गते चुनाव हुँदैछ। अब 72 दिन बाँकी छ चुनाव हुनको लागि र चुनावको सरगर्मी बढ़ेको छ, चुनाव लागेको छ। विशेष गरी अहिले हामीले पत्र पत्रिका अथवा संचार माध्यमलाई हेर्यौं अथवा हाम्रा छलफलहरू, सामाजिक सञ्जाल, हाम्रा टोलटोलमा हुने चिया पसलका गफहरू, कुराकानीमा हामीले चाहिँ चुनावलाई केन्द्रित गरेर नै हाम्रा छलफलहरू अथवा हाम्रा चाहिँ औपचारिक अनौपचारिक बहसहरू त्यसमा केन्द्रित हुन्छन्। किनभने लोकतन्त्रमा चुनाव एउटा उत्सव पनि हो। चुनावमा नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर 5 वर्षको लागि कम्तीमा आवधिक निर्वाचन 5 वर्षको बीचमा हुने भएकोले गर्दाखेरि 5 वर्षको लागि हामीले चुनेका सांसदहरू हामीले चाहिँ हाम्रो मतद्वारा प्रतिनिधि सभा र प्रदेश सभामा पठाउँछौं। त्यही मध्येबाट हामीले मुख्यमन्त्री पाउँछौं, मन्त्री पाउँछौं, जुन चाहिँ प्रदेश सभामा अनि प्रधानमन्त्री, मन्त्री लगायत अन्य विभिन्न पदाधिकारीहरू चाहिँ हामी प्रतिनिधि सभा मार्फत पाउँछौं। त्यसकारण चुनाव एकदमै महत्वपूर्ण घटना हो भन्ने विषयमा नेपाल चौतारीमा केन्द्रित रहेर हामीले विगत केही समयदेखि यो आगामी चुनाव मंगसिर 4 गतेको चुनाव केन्द्रित बहसहरू गरिरहेका छौं। चुनावसँग जोडिएर जहिले पनि एउटा नागरिक तहमा उत्साह जगाउने अथवा अपेक्षाहरू चाहिँ बढ़ाउने यो नेताहरूले चाहिँ आफ्ना विभिन्न तरिकाहरू अपनाउँछन्। त्यसमध्ये घोषणापत्र पनि एउटा हो। घोषणापत्रमा विशेष गरी धेरै त्यस्ता खालका कुराहरू आउँछन् जो प्रति नागरिकहरूको विशेष लगाव हुन्छ अथवा रुचि हुन्छ अनि ती पूरा हुन्छन् भन्ने अपेक्षा हुन्छ। चुनावसँग जोडिएर नागरिक तहमा पनि धेरै अपेक्षा किन हुन्छ भने चुनावपछि चाहिँ हामीले भोगिरहेका धेरै समस्याहरू सम्बोधन हुन्छन् होला भनेर हामीले सोच्छौं। किनभने नेताहरूले पनि अथवा उम्मेद्वारहरूले पनि हामीलाई त्यही किसिमले चाहिँ आफ्ना प्रस्तुतिहरू, कुराकानीहरूमा बताइरहेका हुन्छन् अथवा भोट माग्न आउँदाखेरि भनिरहेका हुन्छन्। यसै सेरोफेरोमा आजको नेपाल चौतारी चाहिँ निर्वाचनसँग जोडेर आगामी मंगसिर 4 गते हुने जुन प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि हुने निर्वाचन छ, के कुराहरू हामीले अपेक्षा राख्ने, निर्वाचन साँच्चीकै जादूको छडी हो भनेर सोच्ने अथवा निर्वाचन पछि आउने सरकारका पनि सीमाहरू हुन्छन्, उसले काम गर्ने एउटा योजना हुन्छ, त्यो योजना र बजेटभित्र बसेर काम गर्नुपर्छ, त्यसकारण जति धेरै अपेक्षाहरू राख्यो भने ती पूरा नहुन पनि सक्छन् अथवा हो के त, कति अपेक्षा राख्ने, कति नराख्ने, अपेक्षा पूरा भएन भने के गर्ने, यस्तै विषयमा केन्द्रित रहेर आज हामी छलफल गर्दैछौं। र यो छलफलमा आजको हाम्रो अतिथि हुनुहुन्छ डाक्टर दिलीप कुमार मल्ल। दिलीप कुमार मल्ल समाजशास्त्री हुनुहुन्छ, सामाजिक सुरक्षाको क्षेत्रमा पनि उहाँको विज्ञता छ। दिलीपजी, स्वागत छ नेपाल चौतारीमा।
2: धन्यवाद विनय गुरुगाई सर अनि एन्टिना फाउन्डेशन नेपालको नेपाल चौतारी कार्यक्रमलाई आज यो निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी विषयमा चाहिँ मलाई अतिथि बोलाउनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु।
1: तपाईँ आफै पनि मतदाता हो है डाक्टर साहब?
2: हजुर।
1: जस्तो मत दिँदाखेरि अथवा मतदान गर्दाखेरि एउटा नागरिकको रूपमा तपाईँले के कुरालाई ध्यान दिएर चाहिँ मतदान गर्नुहुन्छ?
2: ओके, त्योभन्दा म सानो कुरा केही राख्न चाहे भने आजको विषयवस्तु निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी केही कुरा राख्न चाहन्छु। निर्वाचन, हामीले यो निर्वाचनलाई एउटा एकदम सजिलो रूपमा हेरिनु हुँदैन। यो निर्वाचनले आउने अब नेतृत्वले चाहिँ भोलिको नेपाल समृद्ध नेपालको लागि चाहिँ खाका कोर्ने व्यक्तिको छनौट गर्ने निर्वाचन हो।
1: हजुर,
2: यसलाई हामीले हाम्रो सामाजिक मनोविज्ञान के छ भने यो चुनाव पैसाको लागि केही समय स्वार्थको लागि हेरिने गरिएको छ। अबको हाम्रो समाजले, हाम्रो नेपाली समाजले के सोच्नुपर्छ भने यो निर्वाचन भनेको हाम्रो देश समृद्धिको लागि खाका कोरिने एउटा 5 वर्षको लागि वा यो विश्व समाजमा नेपाली समाज पहिचान गराउने एउटा खाका निर्धारण गर्ने चुनाव हो, निर्वाचन हो भनेर सोचिनुपर्छ। र अर्को कुरा चाहिँ जस्तो तपाईँको यो नागरिक अपेक्षा छ नि, नागरिक अपेक्षा हो नेपाली समाजमा वा मानिसको आवश्यकता धेरै हुन्छन् तर स्रोत साधनहरू चाहिँ एकदम कम हुन्छ। त्यो स्रोत साधनलाई हेरेर हाम्रो अपेक्षालाई चाहिँ अब आउने नेतृत्वले चाहिँ मिट गर्न सक्नुपर्छ।
1: म त्यो विषयमा आउँछु, हामी एकदमै अनौपचारिक रूपमा यो विषयमा हामी प्रवेश गर्छौँ, छलफल गर्छौँ। यो म अझ यसमा तपाईँका कुरा प्रश्नसँग नि सुन्छु। जस्तो यही कुराकानीलाई एकदम सजिलो बनाउनको लागि मैले सुरु गरेको चाहिँ जुन यो अपेक्षासँग जोडेर कुरा गर्दाखेरि, जुन यहाँ पनि एउटा मतदाता हो, म पनि एउटा मतदाता हो, जस्तो हामीले त्यो अपेक्षालाई चाहिँ अथवा के सोचेर अथवा के चाहिँ हामी गरेर चाहिँ मतदान गर्छौँ भन्ने कुरामा हामी आफ्नै अनुभवबाट पनि कुराकानीमा हामी प्रवेश गर्न सक्छौँ।
2: यही तपाईँको प्रश्नमा म आधारित हुन लागिरहेको थिएँ।
1: हजुर,
2: मैले एकदम साधारण वेमा चाहिँ मैले भोट, म एज अ भोटर चाहिँ मैले त्यो दिने व्यक्ति जो नेता हुनुहुन्छ नि, जो इलेक्सनमा खडा हुनुहुन्छ, उहाँको भिजन योजना के छ, देश निर्माण गर्ने उहाँको सक्षमता कति छ त, मेरो अपेक्षाको कुरा गर्दा उहाँको अब भोलिको समाजलाई, हाम्रो त्यो क्षेत्रलाई कसरी उहाँले चाहिँ विकास गर्नुहुन्छ, उहाँको खाका के हो त, उहाँको मोडल के हो, मेरो अपेक्षा त्यति मात्रै हुन्छ। त्यो अपेक्षा हेरेर, त्यो मेनिफेस्टो, त्यो घोषणा पत्र हेरेर, अनि त्यो घोषणा पत्रमा पनि उहाँले गर्न सक्ने आधारहरू के हो त, त्यो आधारहरू स्ट्रङ छ कि छैन, उहाँलाई कसरी फुलफिल गर्नुहुन्छ, उहाँको सामाजिक सांस्कृतिक आधारहरू के हो त, त्यो हेरेर मैले चाहिँ भोट हाल्ने गर्छु। मेरो अपेक्षा लगभग यति नै हुन्छ।
1: भनेपछि तपाईँको कुराबाट मैले बुझ्ने अथवा हामीलाई अहिले श्रोताहरूले ज जसले सुनिरहनु भएको छ उहाँहरू सबैले बुझ्न सक्ने एउटा कुरा चाहिँ के हुन्छ भने, नेताहरूले अथवा उम्मेद्वारहरूले चुनावको सिलसिलामा पार्टीहरूले जस्तो घोषणा पत्र ल्याउँछन् अथवा जस्ता सपना देखाउँछन् त्यसलाई हुबहु पत्याउनु हुन्न।
2: एक्ज्याक्टली
1: किन किन पत्याउनु हुन्न भनेर फेरि एकचोटि भनिदिनु त डाक्टर साहब।
2: यसमा चाहिँ जस्तो उहाँ अहिलेसम्म हामीले धेरै यो इतिहास हेरौँ, 2007 सालदेखिको इतिहास हेरौँ भने सबै पार्टीले चाहिँ जसरी साम दाम दण्ड भेल ल्याएर हामी जसरी सत्तामा जानुपर्छ, जित्नुपर्छ होइन, अनि घोषणा पत्रमा एकदम त्यो ललिपप भन्छ नि त्यस्तो देखाएर जनतालाई भ्रम बनाएर उहाँले जितेको छ। तर हामीले अबको नागरिक समाजले के गर्नुपर्छ भने उहाँको घोषणा पत्र, सबै पार्टीको घोषणा पत्र हेरेर त्यो घोषणा पत्रमा उहाँहरूले गर्न सक्ने आधारहरू के हो त, त्यो घोषणा पत्रमा लेखिएको कुरालाई चाहिँ गर्न सक्ने उहाँहरूसँग त्यो सक्षमता छ कि छैन, उहाँसँग त्यो आर्थिक सामाजिक सामाजिकता गर्ने सक्षमता छ कि छैन, त्यसको अध्ययन गर्नुपर्छ। त्यो अध्ययन गरेर यो पार्टी, यो व्यक्तिले, कुनै पनि व्यक्तिलाई छनौट गर्दा त्यसको सामाजिक आर्थिक सबै परिवेश हुन्छ नि त, त्यो अध्ययन गरेर, त्यो अनुभव गरेर उसलाई चाहिँ राम्रोसँग नजिकसँग नियालेर चाहिँ हामीले त्यो घोषणा पत्रलाई चाहिँ विश्वास गर्न सक्नुपर्छ। नत्र हामीलाई सधैँ उहाँहरूले चाहिँ सधैँ हामीलाई यो होइन नयाँ नयाँ झुट्टा आश्वासन दिँदै हामीलाई यो भोट ब्याङ्कको रूपमा प्रयोग गरेको देखिन्छ। अब हामीले यो नागरिक समाजले यो यसलाई यति आवश्यकता छ कि जति भन्दा छिटो हामीले त्यो
3: सेलेक्ट गर्न सकेन, त्यसलाई हामीले निर्कुल गर्न सकेन भने हामी अझै पनि ब्याकवार्ड पछाडि हिँड्न नै धकेलिनेछौँ।
1: जस्तो हाम्रो समाजको अध्ययन गर्दाखेरि, तपाईँ समाजशास्त्रकै क्षेत्रको एउटा विद्यार्थी हुनुहुन्छ, त्यही विषयमा अध्ययन गर्नुहुन्छ, यो समाजलाई अध्ययन गर्दाखेरि यो झुटा आश्वासन अथवा भनेको कुरा पत्याउने अनि त्यसपछि त्यो हो जस्तो गरेर यो भोट हाल्ने जुन खालको एउटा चलन छ नि, देखिन्छ नि, यसको पछाडि कुनै कारण छ? हाम्रो समाजको बनावट अथवा हाम्रो चाहिँ संरचना केही छ?
3: यस्तो संरचनामा जस्तो मैले मेरो अनुभवमा चाहिँ मलाई के लाग्छ भने हामीले यो चुनावी माहौल यो दुई महिना मात्रै हामीले यसको प्रचार प्रसार गर्छौँ, यसलाई बजारीकरण गर्छौँ होइन। त्यसको लागि चाहिँ हामीले नागरिक सक्षमता बनाउनु पर्ने आवश्यकता छ। नागरिक समाजले चाहिँ हामीले अबको समाज अबको नेतृत्वमा आउने व्यक्ति कस्तो हुनुपर्छ त, कस्तो व्यक्तिलाई चाहिँ हामीले हाम्रो के अरे केन्द्रमा पुर्याउनु पर्छ, हाम्रो यो नेता हुन सक्छ भनेर चाहिँ चुनावको भोलिपल्टदेखि नै गाउँ गाउँ दूर दराजमा बसेका नेपाली समाजलाई चाहिँ हामीले सामाजिक परामर्श दिन आवश्यकता छ एकदम ठुलो। त्यो एक डेढ महिनाको आवश्यकतामा जता त्यो लह चल्छ नि, जता त्यो बारी चल्छ, जता हावा चल्छ, अनि त्यो एक डेढ महिनाको त्यो अवधिमा चाहिँ मानिसले चाहिँ त्यो के फ्रड वा होइन हुन्छ नि झुस्टा बनाउन सक्ने पनि देखेको हाम्रो त्यो संरचना त्यो भएको कारणले गर्दा हामीले यो निर्वाचनलाई यस्तो राम्रो तरिकाले हेर्नुपर्छ। मैले अघि नै भनिसकेँ यो त देश विकास निर्माणको लागि चाहिँ बनाउने एउटा ढाँचा निर्धारण गर्ने पोलिसी नीति नियममा बस्ने व्यक्तिको छनौट गर्दैछौँ नि। चुनाव लगत्तै नै हामीले यो चार वर्षको अवधिमा यो नागरिक समाजले गर्ने हो वा नेपाली समाजले गर्ने हो, यसको चाहिँ परामर्श चाहिँ एकदम आवश्यकता छ।
1: एउटा मतदाता कस्तो कुराले चाहिँ एकदम प्रभावित हुन्छ होला कि, यो झुटा आश्वासनले किन विश्लेषण गर्न सक्दैन?
3: हो कस्तो भयो भने जस्तो झुटा मानिसलाई चाहिँ जस्तो त्यही एउटा फर्स्ट कारण चाहिँ छोटो समयमा उसले गर्न सक्छ सक्दैन, सेकेन्ड कारणमा उसले चाहिँ त्यो मान्छेले होइन अहिले मैले भने जस्तो गर्न सकिने आधारहरू उसले हेर्न सक्दैन होइन, त्यो समय अवधिमा उसलाई पनि चिन्न पर्यो, त्यो सर्ट टाइमको कुरा भयो। अनि अर्को कुरा चाहिँ जस्तो हे यिनीहरूले गर्दैनन् भनेर त्यो पास्ट हाम्रो ट्रेन छ नि त, कसैले गर्न सकिराखेको छैन, झुट्टा आसन दिएको छ, यसलाई दिए पनि यस्तै भन्ने हिसाबले पनि हाम्रो होइन भोटरहरू हिँडिराखेको देखेर डिपेन्ड अपन त्यो मुड के हुन्छ नि, जुनको मुडमा चाहिँ होइन हामीले भोटहरू चाहिँ होइन यो झुटा आश्वासनतिर दुब्रिराखेको हालिराखेको चाहिँ देखिन्छ जस्तो मलाई लाग्छ।
1: तपाईँ नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति हो। नेपाल चौतारीमा आज हामी नागरिकका अपेक्षाहरू निर्वाचनसँग जोडिएका कुराहरूमा केन्द्रित रहेर के कुरा पत्याउने के नराख्ने कस्ता अपेक्षा नराख्ने नेताहरूको अथवा उम्मेद्वारको आश्वासनलाई चाहिँ कसरी हेर्ने जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। हामीसँग डाक्टर दिलीप कुमार मल्ल हुनुहुन्छ आजको अतिथि, उहाँ समाजशास्त्री हुनुहुन्छ। नेपाल चौतारी तपाईँ सुन्दै गर्नुहोला।
0: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: डाक्टर साहब, अब हामी विषयवस्तुमै केन्द्रित रहेर फेरि कुरा गरौँ। यो जुन घोषणा पत्र अनि त्यसपछि भाषणहरूमा यो चाहिने भन्दा बढी गर्न सक्ने नसक्ने कुरालाई विचार नगरिकन यो धेरै सपना देखाउने ट्रेन चाहिँ किन चल्छ होला कि यो नेताहरूमा?
3: जस्तो अब यस्तो उहाँहरूको घोषणा पत्रमा धेरै कुराहरू अब यो होइन 2047-48 सालदेखि हेर्दा पनि उहाँहरूले धेरै सपनाहरू बाँड्नु भएको छ अनि नयाँ नयाँ सपना बाँड्नको लागि फेरि नयाँ घोषणा निर्धारण गर्नु पर्यो होइन। अनि अब अलिक केही कुरा चाहिँ हाम्रो नेपाली समाजमा पनि विकास चाहिन्छ भन्ने एकदम धेरै मानसिकता छ विकास छिटो विकास हुनुपर्छ भन्ने हाम्रो नेपाली समाजको सामाजिक मनोवैज्ञानिक सोच छ होइन. त्यो कारणले गर्दा हामी नेपाली समाजका जनता भोटरहरूमा चाहिँ यसले विकास यही यो नयाँ कुरा रहेछ, यसले विकास हुन्छ क्या हो भन्ने होइन सामाजिक मनोविज्ञान छ. त्यो कारणले गर्दा त्यो सामाजिक मनोविज्ञान नै बुझेर चाहिँ नेताहरूले वा पार्टीले चाहिँ नयाँ नयाँ कुराहरू राख्ने. अब अहिलेको नयाँ समाजमा के दिने त, उहाँहरूले त धेरै होइन सपनाहरू बाँड्नु भएको छ नि त. अब नयाँ के दिने त, पुरानो सपना बाँड्ने त हुँदैन. अब नयाँ सपना के दिने त, नयाँ योजना के दिने भनेर उहाँले गर्नै नसक्ने सपनाहरू बाँड्नु भएको छ. मैले अघि पनि भनिसकेँ त्यो गर्न नसक्ने सपनाहरू चाहिँ हामीले सेलेक्सन गर्न सक्नु पर्यो. मैले सानो उदाहरण दिन्छु, जस्तो नेपाली चाइनाबाट नेपालमा काठमाडौँमा के अरे रेल मार्ग ल्याउनलाई 2 वर्षमा त सम्भव छैन नि होइन. यहाँ त 1 वर्षमा पानी जहाज ल्याउँछौ होइन, यति वर्षमा 1 वर्षमा भनेर यो सम्भावना छ कि छैन, हामी भोट मतदाताले चाहिँ यसलाई सेलेक्सन गर्न सक्नु पर्यो. एउटा इमेजिन सानो साधारण सोचमा सोचौँ कि चाइनाबाट नेपालमा रेल ल्याउनलाई कति पहाड छेडेर ल्याउनुपर्छ हेर्नुहोस् होइन, कति सुरुङ मार्ग खोजेर ल्याउनुपर्छ, त्यसको लागि चाहिँ कति समय लाग्छ. हामी आफ्नै आँखा अगाडि पनि एउटा ढल व्यवस्थापन गर्नलाई नेपाली राजनीतिक पार्टी वा नेपाली होइन यहाँको व्यवस्थापन यो सबैले चाहिँ कति वर्ष 1-2 वर्ष कुर्नुपर्छ हेर्नुहोस् भनेपछि यस्ता सपना बाँडेका नेताहरूले छन्. यसलाई चाहिँ हामीले चाहिँ अब चाहिँ सेलेक्ट गरेर एकदम हामीले चाहिँ होइन निर्कुल गर्नुपर्ने आवश्यकता छ. यसैको फलस्वरूप नै उहाँहरूले चाहिँ हामीलाई यो नयाँ नयाँ सपना जस्तो पानी जहाज ल्याउने, रेल ल्याउने, हाम्रोमा अब चाहिँ मोनोरेल चल्दैछ, मोनोरेल ल्याउनलाई चाहिँ कति समय लाग्छ भन्ने कुराको हामीमा अध्ययन गर्नु पर्यो, हामीले बुझ्नु पर्यो होइन, यो समाजले बुझ्नुपर्छ, अनि त्यो अनुसारको चाहिँ हाम्रो सेलेक्ट नेता गर्नु पर्यो. अब उहाँहरूको घोषणा पत्रलाई चाहिँ के गर्नु पर्यो भने यो आधारमा गर्न सक्छ कि सक्दैन, हाम्रो नेपालको आर्थिक क्यापेसिटी क्षमता कति हो त यो पनि अध्ययन गर्नु पर्यो होइन. यो कारणले गर्दा हामीले यस्तो घोषणा पत्रलाई
1: भनेपछि नेताहरूको मनोविज्ञान पनि समाजको मनोविज्ञान अनुसार चाहिँ उहाँहरूले समाजलाई खेलिदिनुहुन्छ.
3: सामाजिक हाम्रो नेपाली समाजले के सोचेको छ त, के खोजेको छ त, यो सबै अहिले घोषणा पत्र के को लागि बन्दैछ भन्दा भोट ब्याङ्कको लागि बन्दैछ होइन. र अब अहिले केही ट्रेन्ड चाहिँ देखिएको छ, हाम्रो अहिले यो स्वतन्त्र होइन उम्मेदवारहरू आएर हाम्रो संरचनामा चाहिँ केही परिवर्तन हुने हो कि भन्ने ट्रेन्ड चाहिँ देखिएको छ होइन. त्यसले गर्दा अहिलेको अबको नेतालाई पनि एकचोटि घोषणा पत्र बनाउँदा चाहिँ सोच विचार गरेर अबको जनताले मलाई चाहिँ सिलेक्ट गर्ने हो कि नगर्ने हो, मेरा झुट्टा आश्वासनले चाहिँ म फेरि तल होइन माइनसमा पुग्ने हो कि जिरो धरातलमा पुग्ने हो कि भन्ने एउटा केही मार्गदर्शन चाहिँ अहिलेको यो स्थानीय चुनावको 2-3 वटा यो स्वतन्त्र क्षेत्रमा आउनुभयो नि होइन नेताहरू, त्यसले चाहिँ केही न केही अबको यो पुरानो पुरातन हाम्रो सत्ता छ नि त्यसलाई चाहिँ केही न केही मार्गदर्शन चाहिँ दिन्छ होला जस्तो लागिरहेको छ.
1: हामीसँग उषा ढुङ्गानाले फोन गर्नुभएको छ अछामबाट, म उषाजीको कुरा सुन्छु. उषाजी
4: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार.
1: हजुर तपाईँको कुरा के छ, राखिदिनुहोस्।
4: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, राजनीतिक दलहरूले राज्य र नागरिक समाजबीच मध्यस्थताको कार्य कसरी गर्छन्, नागरिक समाजको महत्वपूर्ण राजनीतिक भूमिका किन हुन्छ र संघीय संसदको सदस्य हुन कुन कुन योग्यता चाहिन्छ?
1: संघीय संसदको सदस्य हुने योग्यता त्यो विषयमा फेरि हामी नेपाल चौतारीमा विस्तृतमै बहस गरौंला. आजको टपिक्समा चाहिँ हामी खास गरी जुन विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं त्यो भनेको चाहिँ हामीले राख्ने अपेक्षाहरू र यो जुन नागरिक र राजनीतिक दलहरूको बीचको सम्बन्धको कुराहरू, यसमा केही भन्नुहुन्छ डाक्टर साहब उहाँले भनेका कुरामा?
3: एकदम राम्रो प्रश्न उषा ढुङ्गानाजीको. यो राजनीतिक दल र नागरिकको यो सामञ्जस्यता, यो सम्बन्ध एकदम आवश्यकताको होइन, एकदम आवश्यकता ठ्याक्कै अपेक्षाको कुरामा पनि जोडिन्छ यहाँ चाहिँ. तर हाम्रो नेपाली समाजमा हाम्रो नेतृत्व वर्गले त्यो 2 महिना चाहिँ नेपाली जनता भोटरलाई चाहिँ एउटा सामाजिक सम्बन्ध, आफ्नो सम्बन्ध होइन भोट ब्याङ्कको लागि राखेको देखिन्छ. जब उहाँ जितेर आउनुहुन्छ त्यसपछि चाहिँ उहाँहरूको कुनै खोजीनीति नै छैन, उहाँको दुःख समस्याहरूको कुनै सम्बोधन नै छैन होइन. त्यो कारणले गर्दा यो राजनीतिक दलले नै नागरिक समाजको होइन सम्बन्ध के अरे त्यो बनाउने हो, तर हाम्रो नेतृत्ववर्ग नै त्यो भइ थिएन. त्यसको कारण चाहिँ हामी नागरिक समाज पनि छौँ नि त. हामीले यही भनेको, हामीले राम्रो नेतृत्वलाई चाहिँ हामीले चयन गर्न सकेनौँ नि त. राम्रो नेतृत्व चयन गर्ने हो होइन, यो 99% केही पर्सेन्ट मान्छे त छन् अझै पनि हाम्रो त्यो के अरे नागरिक समाजसँग सामाजिकता राख्ने, सम्बन्ध राख्ने, उहाँको वेदना पीडाहरू चाहिँ के अरे सम्बोधन गर्ने पनि केही मात्रामा त छन्. तर धेरै प्रतिशत चाहिँ जब चुनाव सकियो उहाँहरूले चाहिँ कुनै केही सम्बोधन पनि गर्दैन, चिन्न पनि चिन्दैनन्. त्यो कारणले गर्दा यो राजनीतिक दललाई चाहिँ अब नागरिक समाजसँग सम्बन्ध बनाउनलाई हाम्रै नागरिक समाज, हामी भोटरकै ठुलो हात छ, हामीले नै अब सेलेक्सन गर्नुपर्छ, हामीले नै यो पहिचान गर्न सक्नु पर्यो, यो पहिला आउन सक्नुपर्छ. जस्तो म
1: जस्तो कसरी त त्यो कसरी गर्ने त हामीले नि
3: अब त्यसको लागि चाहिँ हामीले सिलेक्सन गर्दा अब अब अब आउँदैछ चुनाव. चुनावमा चाहिँ हाम्रो नेताहरू सबै पार्टीबाट जान्छन्, हाम्रो नजिक हामीलाई सामाजिक सुधार, हाम्रो सामाजिक सांस्कृतिक रूपमा चाहिँ उसले कति बुझेको छ, हामीलाई कति सम्बोधन गर्छ, उसको इतिहास कस्तो छ त, उसले गर्ने कार्यक्रम कस्तो छ, उसले पहिलाको गरेको एक्टिभिटिज हुन्छ नि क्रियाकलाप कस्तो छ, ऊ पैसा लिएर भर्खरै चुनावमा आएको हो कि उसले होइन वर्षौंदेखि चाहिँ उसको के अरे त्यो समाजमा कतिको कन्ट्रिब्युसन योगदान छ, त्यसका यसलाई चाहिँ अब म समाज साथीले के भन्छु भने यसको फाउन्डेसन कस्तो छ क्या, जस्तो उसको बाबुबाजेको हिस्ट्री इतिहास कस्तो छ, अबको त समयमा त बाबुबाजे उसको ट्रेन उसको होइन संस्कृति कसको उसको होइन उसको अहिलेको इन्भाइरोमेन्ट वातावरण कस्तो छ. त्यो कारणले गर्दा हामीले नेतृत्वलाई चयन गर्न सक्यौँ भने डेफिनेटली त्यसले चाहिँ नागरिक समाजसँग राम्रो सम्बन्ध पनि राख्न सक्छ र त्यसले चाहिँ सूक्ष्म अध्ययन गरेर नेपाली समाजको आफ्नो क्षेत्रको सूक्ष्म अध्ययन गरेर नेपाली समाजको लागि त्यो समाजको लागि विकासको नीति निर्माण भाषा पनि मोडेल पनि निर्धारण गर्न सक्छ.
1: हामीलाई ललितनाथ योगीजीले सुर्खेतबाट फोन गर्नुभएको छ. ललितनाथ योगीजी नमस्कार.
5: नमस्कार सर, हाम्रो प्रस्तुत हजुरलाई पनि धेरै धेरै धन्यवाद. आज फेरि सहभागी हुने मौका मिल्यो. आजको अतिथि हाम्रो डाक्टर साहब हाम्रो
1: दिलीप मल्ल हुनुहुन्छ.
5: हजुर हजुर, हाम्रो डाक्टर साहबलाई पनि मेरो नमस्कार छ.
1: तपाईँलाई स्वागत छ. धेरै पछि तपाईँसँग कुराकानी गर्न पाइयो ललितजी. पहिले भेट भइरहन्थ्यो. तपाईँको कुरा के छ, आफ्नो कुरा राखिदिनुहोस्.
5: मेरो यो यही निर्वाचन सम्बन्धी आजको विषय सम्बन्धी नै हो. मैले एउटा प्रश्न राखेँ, जस्तो कि चुनाव बेला सस्तो लोकप्रियता देखाउने नेताहरू तथा तिनका कार्यकर्ताहरू पछि लागि सत्तामा पुगेपछि त्यो बिर्सिने जाने नेताहरूमा रह्यो र अनि यदि नेताहरूले चाहेको खण्डमा यो देशलाई समृद्धि बनाएर जनताका जीवन स्तरहरू माथि उठाउन सकिने सम्भावना हुँदा हुँदै पनि जनताहरूलाई भोट हाल्नलाई भोटरको रूपमा प्रयोग गर्ने, लोकप्रियता देखाएर आश्वासन देख्ने, जालजेल बुन्ने र अनि यदि चाहेपछि नेतामा हाम्रो देश जस्तो मुलुकमा समृद्धि भन्ने सम्भावना छ कि छैन हाम्रो आजको अतिथिज्यूलाई र हामी जनताहरूले पनि विश्वास गर्ने आधार केही पनि छैन. हिजो प्रजातन्त्रको लागि, पञ्चायतको लागि, 46 सालको बहुदलको लागि, 62-63 लोकतन्त्र गणतन्त्र र यो संहितासम्म आइपुग्दाखेरि पनि यिनै मुहार छन्. यिनले एक हिसाबले देश परिवर्तन गर्न नचाहेका हुन् कि मलाई त्यस्तो पनि लाग्छ र अनि एउटा नेताहरूले चाहेको खण्डमा यो देश समृद्धि बनाउन सकिन्छ कि सकिँदैन, जनताको शासनहरू लिएर सार्वभौम सत्तामा पुगेपछि यदि चाहेपछि नेताहरूले यो देश सम्भावना बनाउन सक्ने छ कि छैन भनेर म यो बुझ्न चाहन्छु.
1: ललितजी
5: हजुर,
1: तपाईँलाई म एउटा प्रश्न सोध्छु है त, अनि तपाईँको प्रश्नको उत्तर पनि हामी दिउँला. तपाईँ आफै मतदाता हो कि होइन?
5: म त मतदाता हो.
1: तपाईँले मत दिने बेलामा अथवा योभन्दा अगाडि जुन मतदान गर्नुभएको छ, के कुरालाई चुनावसँग जोडिएर तपाईँ के सोच्नुहुन्छ, तपाईँ के होस् भन्ने चाहनुहुन्छ, तपाईँको चाहिँ कस्तो कस्तो अपेक्षा हुन्छ?
5: अब यस्तो सर, मैले त अहिलेसम्म भोट हालिदियो, अब हामी धेरैलाई स्वास राखिएको, कसैले आखिर उही सत्ताको मय रहेछ जसलाई पनि म यो सालबाट त म चुनावको बहिष्कार पनि गर्छु होला जस्तो लाग्छ. म त भोट हाल्दिनँ, यी नेताहरूसँग अगाडि सकेँ.
1: भनेपछि तपाईँले जे सोचेर चाहिँ चुनावमा योभन्दा अगाडि विश्वास गरेर भोट हाल्नुभयो, मतदान गर्नुभयो, त्यो अनुसारको केही पनि पुरा भएन, त्यही भएर अहिले भोट हाल्न मन छैन है? तपाईँ जस्तो अरू धेरैजनालाई पनि त्यस्तो लागेको हुनसक्छ। आजको विषय पनि त्यही हो कि, हामीले धेरै अपेक्षा राख्यौँ, धेरै राम्रो गर्छन् भनेर सोच्यौँ भने अन्तिममा यस्तो दिन आउने रहेछ। तर ललितजी तपाईँ भोट हाल्नुहोस्, हाम्रो अपेक्षा भोट हालेरै हो परिवर्तन ल्याउने। भोट हालिएन भने फेरि अहिले हामी कहाँ नो भोट सिस्टम अथवा म भोट हाल्दिनँ भन्ने किसिमको प्रणाली पनि अहिले लागू नभएकोले गर्दा हामीले दबाब दिने लोकतन्त्रमा चाहिँ मतै हो, र मत त्यस्ता मान्छेलाई दिउँ जसले हामीले सोचे अनुसार गर्छन्। डाक्टर, अर्को एउटा प्रश्न छ, म उहाँको लिन्छु अनि त्यसपछि हामी छलफल गरौँला। श्याम सुन्दर रावलले हामीलाई अछामबाट फोन गर्नुभएको छ। श्यामजी
6: हजुर, दादा नमस्ते, आजको अतिथिलाई पनि नमस्कार।
1: हजुर, आफ्नो कुरा भन्नुहोस् त।
6: विभिन्न दलको घोषणा पत्रमा यस्तो घोषणा पत्र हुन्छ कि जुन पहिले साँच्चै गरिन्छ कि भन्ने हुन्छ र पछि त्यस्तो गरेको पाइँदैन, किनभने पनि त्यस्तो घोषणा पत्र यस्तो हुन्छ कि जुन ठुलो हुन्छ, जुन समाजको अगुवा गरेको मान्छे हुन्छ त्यसलाई त्यसको हातमा मात्र तरेको हुन्छ घोषणा पत्र, त्यही अनुसार उसले गाइड गर्छ कि त्यो जुन आफ्नो पार्टी हुन्छ त्यसैमा मात्र भोट हाल्नु भनेर उसले गरेको हुन्छ। त्यसको घोषणा पत्र जुन सर्वसाधारण हुन्छ, जुन गरिब र असहाय जस्ता हुन्छन् उहाँलाई घोषणा पत्रको बारेमा केही पनि थाहा हुँदैन, र जुन ठुलो बडाले हुन्छ उसले पैसा खाएर उसैमा हाल्नुपर्छ भनेर उसलाई वहीँतिर मोडिफाई गरेको पाइन्छ, र आगामी दिनमा त्यसको लागि के गर्न सकिन्छ भन्नुपर्छ आगामी दिनमा।
1: दर्शक, दुईटा कुरा सुन, उहाँहरूको कुरा नागे तपाईँको आफ्नो केही कुरा राखिदिनुहोस्, त्यसपछि अर्को प्रश्न लिन्छु। हामीलाई तीर्थ प्रसाद अधिकारीजीले पालबाट फोन गरिसक्नु भएको छ, तर उहाँको फोन लिनुभन्दा अगाडि ललितनाथजी र श्याम सुन्दरजीको कुरालाई तपाईँको छोटकरीमा सम्बोधन।
3: धन्यवाद ललित र हाम्रो श्याम सुन्दरजीलाई, मेरो पनि नमस्कार तपाईँलाई। यो जस्तो ललित नाथ एबीजीले भन्नुभएको जस्तो अब मैले त्यसको एन्सर्स तपाईँले पाइसक्नु भएको होला, हामी नै एउटा होइन अब सभ्य हुनुपर्नेछ, हामी नै जागरुक हुनुपर्नेछ, हामी जनता नै, हामी भोटर नै जनचेतना हुनुपर्नेछ। किनभने चुनावको बेलामा सत्तामा होइन, चुनावको बेलामा दुई चार दिन मात्रै होइन गर्ने, सत्तामा गएपछि जनतालाई भुल्ने भन्ने कुरा एकदम यथार्थता छ, त्यो रियालिटी नै हो होइन, त्यसको लागि त्यो यथार्थ छ। अब हामीले कसरी चेन्ज गर्ने भनेर योभन्दा अगाडिकोमा पनि आउनु बुझ्नु भएको होला। र अर्को चाहिँ समृद्धिको विकास गर्ने छ नेपाली समाजमा, हाम्रो समाजशास्त्री वा हेर्दा चाहिँ नेपाललाई समृद्धि विकास गर्न सकिन्छ, धेरै समय पनि लाग्दैन, तर त्यसको लागि चाहिँ हाम्रो नेतृत्ववर्ग नै राम्रो हुनु पर्यो। अहिले नै मैले भने कि हाम्रो एउटा गाउँपालिकामा गाउँपालिका हुने अध्यक्षले त्यहाँको नेताले चाहिँ कस्तो घोषणा पत्र बनाउँछ, उसको ढाँचा के हो कि संरचना के हो, उसले बनाउने नीति निर्माण के हो, उसले कुन साधन र स्रोत प्रयोग गरेर त्यहाँको विकास गर्न सक्छ, त यो योजना बनाउन सक्ने सक्षम नेता भयो भने नेपाल समृद्धि विकास हुन्छ र नेपालको जीवनस्तर सुधारिन्छ होइन। र अब विश्वास गर्ने आधार त होइन, हामीले त्यही मैले आधारको कुरामा चाहिँ के भने, उसको अब फाउन्डेसनै हेर्नु पर्यो, नेताको फाउन्डेसन उसको के हो त, कतिको नैतिक छ होइन। अब हामीले नैतिकवान समाज त अझ बनाउन सकेका छैनौँ होइन, कतिको नैतिकता छ उसमा, कति एथिक्स छ, यो कुराको अध्ययन गरेर यो कुराको सेलेक्सन गरेर हामीले अबको इलेक्सनमा चाहिँ होइन नेता त्यसरी नै चयन गर्नुपर्छ। अर्को कुरा चाहिँ जस्तो श्याम सिन्दुर रावतजीले चाहिँ भन्नुभएको घोषणा पत्रमा ठुल्ठुला सपना बाँडेकै छन्, त्यो यथार्थता नै हो, तर यो घोषणा पत्र पनि गाउँका ठुला बडा मानिसका मात्रै हातमा हुन्छ, त्यो पनि यथार्थता हो। तल होइन, जो गरिब छन्, जो होइन पिछडिएका छन्, उहाँहरूको हातमा घोषणा पत्र पुग्दैन, त्यो कारण के हो भन्दा उहाँलाई दिनमा हात मुख जोड्नै समस्या छ, उहाँ कहिले पनि भाषण सुन्न पनि आउनुहुन्न कि भोटको बेलामा दुई चार दिनको त्यो माहौलमा अहिले मलाई मोटिभेट गरिन्छ पैसाले केले भन्छ नि। त्यही भएर मैले सुरुमै अब चाहिँ चुनावको जो दुई महिना यो होइन, दुई महिना तिन महिना चुनावी माहौल बनाउने होइन कि, चुनाव सकिँदै पनि नेपाली समाजमा बसेका दूर दराजका गरिब पीडित पिछडिएका जनतालाई चाहिँ अब हामीले सामाजिक परामर्श नेतृत्वको परामर्श दिनु आवश्यकता चाहिँ छ। त्यो गर्न सक्यो भने अनि उनीहरूमा सक्षमता आउँछ नि त होइन, सक्षमता आएपछि त उहाँले त आफ्नो नेतृत्वलाई चयन गर्न सक्नुहुन्छ, उहाँ पैसामा बिग्नु हुँदैन, उहाँ चाहिँलाई केही गुमराहमा राख्न सकिँदैन। त्यो कारणले गर्दा तपाईँ हामी नै अब होइन, तपाईँ हामी नै चुनाव जाँदाखेरि सक्षम व्यक्तिलाई देऊ, यो आधारमा यो देखिन्छ होइन भन्ने हिसाबले अब हामी प्रचार प्रसार गर्नुपर्छ। अनि हाम्रो ठ्याक्कै के अरे ललितनाथजीले चाहिँ भने जस्तै भोट होइन मत दिनेवाला छैन, हाम्रो होइन विनय सरले भने जस्तै हामीले यो लोकतन्त्रमा भोटै दिएर हामीले यसलाई सुधार गर्नुपर्छ, तर तपाईँलाई त्यो नेता मन पर्दैन भने तपाईँले अरू नेतालाई जो सक्षम छ अमङ देम को चाहिँ सक्षम छ त्योलाई भोट हाल्नुहोस् र नेपाली समाजमा अबको मार्गदर्शन देखाउँ हामीले। भोलि त ठिकै छ नि एकजना होइन तपाईँलाई चित्त बुझ्ने राम्रो मान्छेले अहिले नजितेर 5,000 भोट ल्याए पनि भोलिको अबको 5 वर्षपछि त हाम्रो समाज त अब सक्षम व्यक्तिले आउँदैछ है भनेर हामीले त्यो मार्गदर्शन देखाउन त सकिम त हामी मतदाताले, यो चाहिँ गर्नै पर्छ भन्ने होइन मलाई लाग्छ।
1: तीर्थ प्रसाद अधिकारीले हामीलाई पाल्पाबाट फोन गर्नुभएको छ। तीर्थजी
7: हजुर नमस्कार।
1: नमस्कार, तपाईँलाई कुरा है तपाईँको कुरा राखिहाल्नुहोस्।
7: मेरो प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरू तथा लक्षित समुदायका व्यक्तिहरू किन चुनावमा जनताद्वारा निर्वाचित हुँदैन, के उनीहरूको पूर्ण नभइकन हो वा उनीहरूको क्षमता नभइकन हो, यो विषयमा जान्न चाहे।
1: तपाईँलाई के लाग्छ?
7: हजुर
1: तपाईँलाई चाहिँ के लाग्छ किन होला त्यस्तो?
7: मलाई के चाहन्छ भने किनभने क्षमता नभइकन हुन सक्छ भनेर मैले मलाई लाग्छ, किनभने ऊ एउटा किसिमको अपाङ्ग भएको कारणले ऊ गर्न सक्दैन, यो काम गर्न सक्दैन,
1: त्यो सोचाइ चाहिँ त्यस्तो आउँछ भन्ने तपाईँलाई लाग्छ?
7: हजुर।
1: आजको अतिथि हुनुहुन्छ हाम्रो डाक्टर दिलीप कुमार मल्ल, उहाँ समाजशास्त्री पनि हुनुहुन्छ। हामी कहाँ किन यो हाम्रो जुन सामाजिक बनोट अथवा हाम्रा विभिन्न खालको शारीरिक कुरालाई लिएर पनि यस्ता किसिमका सोचहरू बन्छन् जुन सोचले गर्दा एउटा समुदाय कहिले पनि नेतृत्वमा पुग्दैन अथवा अगाडि बढ्दैन, जुन तीर्थजीको प्रश्नसँग पनि सम्बन्धित रहेर केही कुरा भनिदिन्न
3: कि? होइन, एकदम राम्रो प्रश्न उठाउनुभयो प्रसाद अधिकारीजीले। हाम्रो एउटा जस्तो यो सामाजिक संरचनाको मानसिकता सोच चाहिँ छ, यो अपाङ्गता भएका व्यक्तिले गर्न सक्दैनन् भनेर होइन, र यो चाहिँ हामीलाई चुनौती र अवसर पनि हो अपाङ्गता भएका व्यक्तिहरूलाई। अब अपाङ्गता भन्ने होइन भएका हामीहरूले चाहिँ म अपाङ्गता छु भन्ने सोचै राख्नुहुन्न होइन, हामीबाटै सुधार गर्नुपर्छ। अपाङ्गता म छैन म सक्षमता छु भन्ने होइन मानसिकताको सोच विचार गर्नुपर्छ। र अब उहाँहरू कसरी अघि आउने भन्दा उहाँहरूको अध्ययन अनुसन्धान अबको नेपाली समाजले चाहिँ डेफिनेटली सक्षमता व्यक्ति चाहिँ खोज्दैछ है, अब पहिचान पनि गर्दैछ। हामी अपाङ्गता भएका व्यक्तिको अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो। अहिले हाम्रा विभिन्न सोसियल मिडियाहरू छन्, हाम्रा विचार राख्नु पर्यो, हाम्रा विचारहरू विचारको अध्ययन अनुसन्धान गर्ने त्यसको अनुगमन गर्ने त्यसलाई चाहिँ होइन सेलेक्सन गर्ने एकदम वातावरण आएको छ यो। त्यस कारणले गर्दा अपाङ्गता भए भनेर त्यो मानसिकता सोचबाट हटाउनु पर्यो, र हामी अपाङ्गता भएकाले नै त्यो मानसिकता राख्ने सोचलाई पनि हामीले चाहिँ अब चाहिँ के गर्नुपर्छ भने परामर्श गर्नु छ। तपाईँसँग तपाईँ र मेरो बौद्धिकताको क्षमता लडाइँ गरौँ न त होइन, तपाईँ र मेरो होइन भिजनको लडाइँ गरौँ न त, हामी फिजिकल लडाइँ गर्ने हाम्रो भौतिक होइन कम्पेरिजन गर्ने हाम्रो बौद्धिकता हाम्रो क्षमता हामीले गर्न सक्ने र अबको समाज निर्माण गर्न सक्ने क्षमताको हामीले चाहिँ बहस गरौँ न त भन्ने हामीले यो मानसिकता बनाउनुपर्छ। यो मानसिकता बनायो भने त्यसमा चाहिँ यो अपाङ्गता हामीले नै समाजलाई चाहिँ परिवर्तन गर्नुपर्छ, हामीले नै यो सोचलाई परिवर्तन गर्नुपर्छ। जो सत्तामा पुग्न चाहन्छ नि त्यसले त त्यो अपाङ्गता उठेकालाई नि के भन्छ भने यो अपाङ्गता छ, यो महिला छ, यो छ भनेर चाहिँ होइन यो सत्तावादी सोचले चाहिँ त्यसरी चाहिँ प्रचार प्रसार गर्छ। हामीले चाहिँ त्यसको डिफेन्समा चाहिँ हामी एबल छौँ, हामी गर्न सक्नेछौँ भन्ने मानसिकताको विकास गर्न सक्यो भने हामी अगाडि बढ्न सक्छौँ र हाम्रो चुनावी मैदानमा पनि हामी उठ्न सक्छौँ, र चुनावी मैदानमा पनि सक्षमता व्यक्ति बौद्धिक सक्षमता व्यक्ति छ भने सायद होइन जितेर मैदानमा आउन सकिन्छ जस्तो।
1: हजुर हजुर, भोजनारायण भोजकुमारी नेउपाने हुनुहुन्छ चितवनबाट। भोज कुमारीजी नमस्कार।
8: हजुर हजुर नमस्कार,
1: तपाईँको के छ कुरा राखिदिनुहोस्।
8: ए मेरो कुरा चाहिँ जस्तो नागरिकको अपेक्षा चाहिँ अब जस्तो उम्मेदवारहरू भइसकेपछि अपेक्षा एकदम ठुलो रहन्छ, अनि त्यो अपेक्षाहरू पुरा गर्नका लागि हाम्रा सांसदहरू हाम्रो नेताको व्यक्तित्वहरू चाहिँ त्यति सक्रिय हुनुहुन्न होइन, सधैँ हाम्रो आशा चाहिँ हाम्रो आशा सबै पुरा होस् भन्ने सबै नागरिकको चाहना नै हुन्छ। त्यसको लागि राज्यकै तर्फबाट पनि उहाँहरूलाई प्रशिक्षित गर्नुपर्ने र त्यसपछि हामी मतदातालाई पनि त्यो प्रशिक्षित गर्ने योजना छ कि छैन होला, मलाई त्यसको उत्तर चाहियो।
3: धन्यवाद हाम्रो भोजकुमारजीलाई, मैले पहिला पनि यो कुरा राखिसकेँ सामाजिक परामर्श चाहिन्छ भनेर। यो जस्तो अपेक्षा कस्तो गर्ने भनेर हामीले नागरिक समाजलाई पनि हामीले सामाजिक परामर्श चाहिन्छ हेर्नुहोस् अहिलेको नेपाली समाजमा. जस्तो हो मैले पनि कुरा गरेँ कि हाम्रो मानिसका आवश्यकता असीमित हुन्छन्, स्रोत साधन सीमित छन्, त्यो यथार्थता हो होइन, हाम्रो सिद्धान्तले पनि त्यही भन्छ. र अबको अपेक्षा हामीले के राखौँ भने ठुला सपना, हाम्रो नेपालको आर्थिक सामाजिक सांस्कृतिक धरातलले त्यति ठुला सपना नराखौँ, बेसिक एउटा बेसिक हामीले चाहिँ अपेक्षा राखेर त्यसलाई फुलफिल गर्न सक्ने एउटा नेता सेलेक्सन गरौँ न. हाम्रो धेरै ग्रामीण समस्यामा खानेपानीको समस्या छ, हामी नेपालको जल स्रोतको धनी दोस्रो नम्बरमा धनी देश, तर गाउँ पहाडमा चाहिँ खानेपानीको समस्या छ. त्यति अपेक्षा राखेर त्यो अपेक्षा मिट गर्ने मात्र नेतालाई भेटाउन सकौँ न, त्यसलाई पहिचान गर्न सकौँ न, त्यसले त धेरै परिवर्तन गर्छ नि. एउटा पानी मात्रै हुँदा चाहिँ त्यसले चाहिँ एउटा होइन हाउस वाइफ त्यहाँको महिलाहरूलाई त्यहाँको समाजलाई कति परिवर्तन गर्न सक्छ त्यसको जीवन स्तरमा. त्यही कारणले गर्दा अपेक्षा अब हामीले एकदम र सूक्ष्म अपेक्षा आफ्नो समाजको अपेक्षा हाम्रो समाजमा के हो त एकदम सूक्ष्म लेभलको आवश्यकता चाहिँ पहिलो प्रायोरिटीमा दिने, त्यो आवश्यकता फुलफिल गर्न सक्ने दुई चारवटा आवश्यकता फुलफिल गर्न सक्ने आधार हेरेर चाहिँ हामीले चाहिँ नेतृत्व चयन गरौँ. त्यो भयो भने त्यसले आवश्यकता पनि पूर्ति गर्न सक्छ नि त होइन. हामीलाई चाहिँ खुला सपना देखाउनेलाई हामी चुज गर्छौँ, उसले त सक्दै सक्दैन न होइन, नेपालको आर्थिक यसले सक्न सक्छ. त्यो कारणले गर्दा त्यो काउन्सिलिङ चाहिँ हामीले नागरिक समाजलाई गर्नुपर्ने छ. अब नेताहरूको कन्डिसनमा चाहिँ म अलिकति धेरै, किनभने हाम्रो नेताहरूकोमा चाहिँ नैतिक मोरलै छैन, नैतिक वान बनाउनुपर्छ नेपाली समाज, अबको नेपाली समाज नैतिक वान हुनुपर्छ. नैतिक वान हुनलाई पनि धेरै आधारहरू छन्, त्यसको सूचकहरू मानक सूचकहरू हुन्छ होइन. नैतिक कसरी बन्ने त एउटा एजुकेसन होला, शिक्षा हो होइन र, एउटा चाहिँ मान्छेको अनुभव होला, एउटा चाहिँ होइन समाजमा गएर चाहिँ त्यो के अरे हुन्छ नि फेस गर्न चाहिँ सधैँ ढान्ने, अनि समाजमा गएर त्यो समाजले बनाएका लान्छनाहरूलाई पनि होइन, त्यो त्यसले गर्दा पनि नैतिक मान बनाउँछ. धेरै त्यो सूचकहरू धेरै इन्डिकेटरहरू हुन्छन्, त्यसलाई चाहिँ हामीले चाहिँ होइन अब नेतामा चाहिँ हेर्न सक्नु पर्यो, नेता सुर दिनलाई त हामी समाजले बनाउनु पर्छ जस्तो मलाई लाग्छ.
1: कार्यक्रमको समयको पाबन्दीमा रहेर अब म एकजनाको टेलिफोन लिन्छु. कृष्ण बहादुर खत्रीजी हुनुहुन्छ, सुर्खेतबाट नै हुनुहुन्छ उहाँ पनि. कृष्णजी
9: नमस्कार.
1: नमस्ते, तपाईँको कुरा के छ भन्नुहोस् त.
9: सर्वप्रथम हाम्रो डाक्टर सरलाई पनि नमस्कार छ है. मेरो भनाइ के छ भन्दाखेरि अब हामी निर्वाचनको मुखमै छौँ, अहिले निर्वाचनको मुखमा आइरहँदाखेरि जनताहरूका अपेक्षा त कति छन् होइन. अब सर्वसाधारण जनताहरूको अपेक्षा त्यो मैले भनेर साध्यै छैन, यहाँहरूलाई पनि अवगत नै छ होइन. अब सपना साध्ने सपना बाँड्ने, तर पुरा गर्ने बेला चाहिँ नि उता मौज मस्तीमै व्यस्त हुने नेताहरू, यो प्रवृत्ति त हामीले विगतमा देखिएकै हो. सम्भवतः अब अहिलेका आउने अनुहारहरूको पनि मति त्यही हो. तर मलाई एउटा पृथक कुरा, हुन त यो कुरा त्यति पृथक त होइन, त्यति नयाँ त होइन, र पनि मलाई हिजो मात्र न्युज सुनेको थिएँ, कता कता हत्याराहरूलाई चाहिने गुन्डाहरूलाई तपाईँको संसदको लागि सिफारिस गरियो फलाउने दलबाट भन्ने कुराहरू न्युजमा आए. हामीले यस्ता नेताहरूबाट के कस्तो अपेक्षाहरू गर्ने कि, जबकि होइन गुन्डा भनेर चिनिएका, हत्यारा भनेर चिनिएका, कोही बलात्कारी भनेर चिनिएका, यस्ता कुराहरूले यस्तो होइन दलहरूको यस्तो निर्णयले जनतामा कस्तो किसिमको प्रभाव पर्ने होइन, यसलाई न्यूनीकरण गर्नको लागि के गर्नु पर्ला त होइन. अब त्यसमा कतै न कतै त अब हाम्रो भूमिका पनि हुन्छ हामी मतदाताहरूको होइन. त्यही भएर यसमा के कस्ता कुरा होइन, यसमा यसलाई न्यूनीकरण गर्नको लागि के कस्ता कुराहरू गर्नु पर्ला, र अब राज्य स्तरबाट के हुनु पर्थ्यो यसको लागि चाहिँ
1: हस् कृष्णजी, म एउटा टेलिफोन लिन्छु, लिन्न भन्दा भन्दै उहाँ आइहाल्नुभयो. तिलक अधिकारीजी हुनुहुन्छ चितवनबाट. तिलकजीको कुरा सुनिसकेपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौँ. तिलकजी
10: हजुर नमस्कार.
1: नमस्कार, आफ्नो कुरा राखिदिनुहोस्.
10: ए मेरो कुरा अब यहाँलाई राख्छु. अब पार्टीले टिकट त दिन त दिन्छ, जो त्यागी इमानदारी केही गर्छु देशको लागि केही गर्छु भन्ने त्यागी व्यक्तिले टिकट नपाउनु र खालि गुन्डागिर्दी गर्ने, दादागिरी गर्ने, दुराचार गर्ने, समाजमा विकृति फैलाउने त्यस्ता व्यक्तिहरूलाई पार्टीले टिकट दिनुको कारण के हो? त्यही कारण अहिले जनताहरूमा निराश आइरहेको छ कि कहिले आफूले भनेको जस्तो व्यक्तिहरू कहिले नपाउने, अनि बाध्यता भएर मान्छेले त्यहाँ चुनावमा पनि भाग लिन पनि नजाने, अनि बाध्यता भएर दिनु पनि पर्ने, यो कारण खास के हो यसको बारेमा भनिदिनु होला नि
1: डाक्टर साहब. यो दुईवटा प्रश्न र अथवा विचारसँग सम्बन्धित रहेर आफ्नो कुरा राखौँ, अनि त्यसपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौँ.
3: तिलक अधिकारीजी र कृष्णजीलाई, यो अलिक व्यक्तिगत अब होइन पार्टीको व्यक्तिगत भए, त्यही पनि जस्तो कृष्णजीको कुरा चाहिँ होइन जस्तो अपेक्षा होइन अब अपेक्षाको बारेमा हामीले धेरै कुरा गरिसक्यौँ. अपेक्षा हाम्रा धेरै हुन्छन्, त्यो अपेक्षामा हाम्रो फुलफिल गर्न सक्ने हाम्रो बेसिक फर्स्ट प्रायोरिटीमा हुने निड एसेसमेन्ट गरेर चाहिँ त्यो अपेक्षालाई चाहिँ हामीले फुलफिल गर्ने नेताको चयन गरौँ. र अब नयाँ नेतृत्वको चयन गर्नलाई तपाईँको यहाँ नयाँ नेतृत्व आए पनि मोज मस्ती नै गर्ने भन्ने छ. नयाँ नेतृत्वलाई पनि हामीले चाहिँ अब सेलेक्सन गर्नुपर्छ, उसको होइन आर्थिक सामाजिक सांस्कृतिक आधारहरू के छ, उसले गर्ने भिजन्स होइन त्यो ढाँचाहरू के छ, उसले गर्ने मोडलहरू के छ, उसको रियालिटी छ कि छैन, ग्राउन्ड लेभलको रियालिटी छ कि छैन उसको घोषणा पत्रमा, त्यसलाई पनि सेलेक्सन गरेर अबको नेतृत्व चयन गर्नुपर्छ होइन. त्यसले गर्दा हाम्रो अपेक्षा पनि मिट हुन्छ. अब के अरे तिलक अधिकारीजी र कृष्णजीको कुरा चाहिँ हत्यारा गुन्डालाई दिएको हाम्रो यो यथार्थ छ, तपाईँ हामीले भोगेकै हो. योभन्दा अगाडि पनि हामीले चुनावमा हजारौँ होइन सयौँजना मान्छे देखेकै छौँ हत्यारा गुन्डा गर्दी. अब त्यो पार्टीमा चाहिँ अब बाहिरबाट हामीले हेर्दा चाहिँ जसले पैसा दियो त्यहाँ पनि पैसाको पैसा बाद पैसा चलखेल गर्यो, जसले पैसा दिएर पार्टीको टिकट पाउने होइन त्यो पार्टीको नीति नियम बनाएका छन्. र अर्को कुरा चाहिँ तपाईँले एकदम यथार्थ कुरा के गर्नु भने त्यागी यहाँ केही गर्न सक्छु भिजन भएकोले त्यो ठाउँै पाएको छैन. त्यसले अब म के भन्छु भने हामीले यो संरचना चेन्ज परिवर्तन गर्न सक्नुपर्छ. हामी भोटरले अबको यो संरचना छ नि यो जो होइन संरचना हामीले भोग्दै आएको छौँ यो संरचनालाई हामीले परिवर्तन गर्न पर्छ पर्छ. नेपाली समाजमा यो पहिलेदेखि आउँदै आएको यो निर्वाचन पद्धति वा पार्टी नेता चयन गर्ने पद्धतिको संरचना छ, त्यो संरचनालाई हाम्रो परिवर्तन गर्न सक्नुपर्छ. त्यो परिवर्तन गर्नलाई चाहिँ मैले एउटा पोइन्ट होइन एउटा के भन्छु भने हामी भोटर मात्र होइन तपाईँ हामी, तर हाम्रो नेपाली समाजमा के छ भने 47 सालदेखि म नेपाल कम्युनिस्ट पार्टीको पार्टीमा हालेको म त्यो 10 वर्षसम्म त्यही पार्टीलाई हाल्छु. हामीले चाहिँ त्यहाँ नेता हेरिँदैनौँ. हेर्नुहोस् है हाम्रो यो संरचना छ कि नेपाली काङ्ग्रेसमा हाल्ने मान्छेले 20 वर्ष 30 वर्ष भयो त्यसलाई हालेको छ. त्यहाँ नयाँ नेताको सक्षमता छैन, त्यहाँ पार्टी मात्रै छ. यो संरचनालाई हामीले परिवर्तन गर्न सकेन भने अझको समाजमा अझको भोलिको समाजमा पनि त्यही गुन्डागर्दी त्यही पैसा दिने व्यक्ति नै रिपिट हुन्छन्. अनि त्यसलाई चाहिँ हामी अब यो मैले सुरुमै भने नागरिक समाजलाई यस्तो अबको नेतृत्व हुनुपर्छ भनेर सामाजिक नेतृत्व परामर्श चाहिँ दिनै पर्छ होइन भन्ने लाग्छ. त्योसँग मैले सानो कुरा जोडेँ होइन, जस्तो हाम्रो यो संविधानमा अब हाम्रो नागरिक समाजले वा हामीले हाम्रो संविधानमा सामाजिक सांस्कृतिक रूपान्तरण नीति छ त्यसलाई कति कार्यान्वयन गर्यो कि होइन. अब सामाजिक सांस्कृतिक रूपान्तर भन्यो होइन माओ अब पार्टीले कुनै पार्टीले सामाजिक के रूपान्तर गर्यो त हामी हाम्रो सामाजिक सांस्कृतिक धरातल के हो त यसको पहिचान गर्न सक्यो भने त्यो नैतिकता आउँछ, त्यहाँ नैतिक वहन आउँछ, नैतिक मोरलको कुरा आउँछ, धेरै कुरा आउँछ. यो राज्यले पनि यो सामाजिक सांस्कृतिक रूपान्तरलाई चाहिँ स्वस्थ सक्षम व्यक्तित्वको विकास होइन सामाजिक समानताको विकास लैङ्गिक समानताको विकास भन्नेमा चाहिँ नेपाली राष्ट्रले नेपाल सरकारले कतिको लगानी गर्यो कतिको योगदान गर्यो त यो प्रश्न चिन्ह छ कि. यसमा चाहिँ हामीले आवाज उठाएर हामीले चाहिँ यसलाई चाहिँ परिचालन गर्न सक्यो भने पक्का पनि भोलिको देशको समाज चाहिँ राम्रो बन्छ, समृद्धि बन्छ र नेतृत्व पनि विकास हुन्छ जस्तो मलाई लाग्छ.
1: हस् धन्यवाद डाक्टर दिलीप कुमार मल्लजी नेपाल चौतारीमा तपाईँको समय र विचारको लागि धेरै धेरै धन्यवाद.
3: धन्यवाद तपाईँ कार्यक्रम प्रस्तुत विनय शेखर गुरुराईजीलाई पनि
1: नेपाल चौतारीमा आज हामीले कुरा गर्यौं. आगामी निर्वाचन छ जुन मंगिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको लागि, त्योसँग जोडिएर घोषणा पत्र बन्ने क्रममा छन् अथवा विभिन्न भाषणहरूमा आश्वासनहरू आउने क्रममा छन्, पुराना घोषणा पत्रहरू पनि पूरा भाषण छैनन् आदि इत्यादि कुरामा बहस भइरहेका बेला हाम्रा अपेक्षाहरू फेरि बढ्दैछन्, पहिलेभन्दा परिवर्तन भइरहेका छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा के अपेक्षा राख्ने के नराख्ने, कसरी चाहिँ उम्मेद्वार सही रूपमा छनौट गर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं. नेपाल चौतारीमा आउने मंगलबार र शुक्रबार पनि हामी यस्तै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौ. चुनाव केन्द्रित नेपाल चौतारी सुन्दै गर्नुहोला. आजको नेपाल चौतारी यति नै. यहाँको दिन शुभ रहोस्। उत्पादन समूहका सबै सहकर्मीसहित म विनय पनि विदा माग्छु. यहाँको दिन शुभ रहोस्। नमस्कार.

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 80
2: कति मोबाइल मात्रै हेरिरहेको बिन्ते तैले
3: नगर भर्खरै त यहाँ प्याक बनाएको छु
4: यो त पुरै मोबाइल कुमारी भइसक्यो नि यसलाई बरु खाना नदिए हुन्छ तर मोबाइल त हुनै पर्यो होइन
3: सही भनिस अर्को छु
2: ओहे तिमीहरूले भर्खरै एउटा कुरा नोटिस गर्यो
3: के कुरा
2: हामीलाई के ऊ त्यो केटाहरूले कस्तो हेरिरहेको छन् भने अझ त ऊ त्यो लम्बु छैन त्यो त फर्की फर्की पो हेर्छ हेर त
3: आज बस स्ट्यान्डमा बसेर थ्री स्टारले के प्लान गर्दैछन् भनेर होला नि
2: ए हुन त हेर्दैमा के बिग्रिन्छ र ए हेरौँ न मजाले आफू ठिक हुनुपर्छ केटाहरूले हेर्दा हेर्दै अगाडि आएर फक्लक्कै ढले नि केही फरक पर्दैन
3: त्यस्तो कुरा नगर त रोजिन तल यिनीहरूको चर्तीकला थाहा नै छैन
2: कस्तो चर्तीकला अस्ति ग्राउन्डमा त्यो लम्बुले तिमीहरूको थ्री स्टारमा मेन स्टार चाहिँ को हो भन्दै आएको थियो क्या
3: अनि के भनिस् त ऊ त्यही हो भनेर खुसबुलाई देखाइदिनु पर्थ्यो नि त खुसबुको नाम सुनाइदिएको भए त केटो गाई भइहाल्थ्यो
2: होइन मैले त्यसरी कुरा गरिनँ
3: कसरी गरिस् त
2: मैले त पहिला किन चाहेर भने होइन अन्त के भन्छ मेन स्टारसँग फोटो खिचेर अटोग्राफ लिनु थियो अरे क्या
4: त्यसरी बेकारमा जिस्किनलाई गला अटोग्राफ यही हो भनेर गालामा छाप बस्ने गरिदिनु पर्थ्यो नि
3: बिचर लम्बु देख्दै त हावाले उडौला जस्तो छ त्यसलाई झापु दिएर के गर्ने
4: केटाहरूले बेहोरा देखायो भने त ठिक पारिहाल्नुपर्छ के एक्सक्युज दियो भने त सोझै मिसयुज गर्न खोज्छन्
2: त्यही त झन् हामी चाहिँ साथी भनेर यसो कुरा गर्यो अर्को दिनदेखि त पुरै प्रपोज गर्न थाल्छन्
3: ला के भयो खुसबु किन झस्के कि त
4: मैले काइदी सरलाई नोट चेक गर्न दिएको लिनै बिर्सेछु तिमीहरू एकछिन बस्दै गर म अफिसबाट सरसँग मागेर ल्याइहाल्छु
2: भोलि ल्याए हुन र
4: सरले पढ्न दिनु भएको छ त बेलुका के पढ्ने त बस्दै गर्न म आइहाल्छु
2: यो खुसबु यस्तै छ पढ्ने कुरा त यसले मरिरहे छोड्दिन
3: ल यो आयुषले फेरि कहिलेबाट कुल्फी बेच्न थालेछ
2: के भन्छ खै कता छ आयुष
3: ऊ त हेर्न कुल्फीमा आयुष कुल्फी सर्भिस लेखा देखिनस्
2: ए म त साँच्चीकै कहाँबाट आएछ भन्थाने
3: साँच्चीकै त के कुल्फी बेच्ला र त्यसले
2: के थाहा जहिले पैसा छैन भन्दै हिँड्छ बेच्न पनि के बेर भएर त्यसले त
3: ल भो धेरै आयुषको कल्पनामा नडुब कुल्फी खान्छिस्
2: अँ खान्न
3: हेलो कुल्फी यता आउनु न खै दुईवटा कुल्फी दिनुहोस् त पैसा लिनु त आयुष कुल्फी त निकै चिसो पो रहेछ त
2: तर उमालेर दिएको भयो नि कुल्फी चाहिँ चिसो भएछ है
3: अनि तेरो आयुषको के छ त खबर अलि सन्चो भयो अहिले
2: मलाई के थाहा त के भएको थियो त्यहाँदेखि त्यसलाई
3: खै के भयो सन्चो छैन भन्ने सुनेको थिएँ तँलाई फोन आएको छैन
2: अँ छैन त चार पाँच दिन अगाडि चाहिँ एकचोटि फोन गरेको थियो तर मैले रिसिभै गरिनँ
3: तँ पनि यस्तै गर्छस् यार बेकारमा बिचारालाई किन तडपाउँछस् भने
2: लौ मैले के तडपाएर त्यसलाई
3: अनि फोन गरे बेलामा रिसिभ गर्नु पर्दैन त तर तैँले विश्वास नगरे नि आयुषले चाहिँ साँच्चै नै तँलाई माया गर्छ होला नत्र किन फोन गर्थ्यो र भन् त
2: खै
3: अनि धेरै मायालाई सम्झेर धेरै यादमा खाना नखाई बौला तालमा बिरामी भए पनि त हुनसक्छ नि अनि कहियो मान्छे आफ्नो प्रेमिकाको यादमा पागल भए देखा छैन सो तैँले
2: हे वायद कुरा नगर्न
3: हे वायद नभन्न त पनि त उसलाई माया गर्छस् त उसको मनको भावना कहिले बुझ्ने प्रयास गरेछस् तैँले
2: अब रिसाएर बसेका मान्छेसँग के को भावना नि त पनि कस्तो कुरा गर्छस् यार
3: त्यस बेला तँलाई पनि रिस उठाएको थियो त तर अचेल त फेरि आयुष बोल्न आयो हुन्थ्यो कुरा गरे हुन्थ्यो भन्ने लाग्छ त कि लाग्दैन
2: मलाई लाग्छ भनेर सबैलाई लाग्छ त
3: हो बल्ल ठाउँमा आइस तँलाई लाग्छ भने उसलाई नलाग्ने हुन्छ त
2: अब के थाहा त मलाई
3: के थाहा होइन चाँडै नै गएर उसलाई भेट उसले माया नै नगर्ने भए पनि माया गर्दिन भन्ला अथवा जे भन्ला तर एकपटक भेट्दैमा तँलाई के हुन्छ भन् त तैँले भेटिस् भने निको पो भइहाल्छ कि बिचारा
5: हत्तेरिका को साइदुवा होला ढोका छेउमा राखेको घडा पल्टाउने हेर त पानी जम्मै पोखिएर
6: भइगयो नि त आमा छोडिदिन न अब जानी जानी कसैले पोखेको त होइन होला टक्क लाएर हिँड्ने बेलामा किन कराउनुहुन्छ
5: खाली लोटा गुल्टेको देखिनस् के भनेदेखि हिँड्ने बेलामा खाली लोटालाई लाती लागेपछि सायद गतिलो हुन्छ त होइन मैले पूजा आजा गरिसकेर तयार भएर पनि बाहिर आइसकेँ यो रमाले कति बेर लगाएकी हो के भनेदेखि उत्ना पुग्नु छ अबेर भइसक्यो बस छुट्छ कि अहिले छिटो निस्के
6: पैसाको जोगाड गर्दा गर्दै यतिका दिन बिते स्वास्थ्य चौकीका डाक्टरले नानीलाई बेलैमा गतिलो अस्पताल लैजानु भनेको पनि हप्ता दिन भइसक्यो आहा त झन्झन झन्झन बिग्रिँदै गइरहेछ। के पो हुने हो?
5: भइगयो भइगयो, जे हुनु भइसक्यो। हुँदै त मात्र आतेर के हुन्छ र? त्यसका भाग्यमा जे लेखेर ल्याएछे त्यही हुन्छ। रमा, ए रमा, जाने होइन भने ढिलो भइसक्यो।
7: हजुर,

0: पर्ने मिठो मिठो खानेकुरा किनिदिनुहुन्छ। बाबासँग जाउ जाउ जाउ, हामीलाई ढिलो भइसक्यो कि। हेर न,
1: हामी घुम्न जान लागेको हो त, बहिनीलाई बिसन्चो भएर अस्पताल जान लागेको हो। त्यो भन्दै जा बाबासँग बस भित्र।
0: यसले त पाइन्टमै सुसु गरेछ तिम्रो घरले, उताले त पाइन्टमै सुसु गर्यो। पहिला पहिला पिज्जा पनि कति पटक सुसु गरेको थियो यसले।
2: भनेर पो थप्पड लगाएको हो त, बिग्रियोस् भनेर हो र। अब यसरी डराउँछ, पाइन्टमै पिसाब फेर्छ भन्ने के थाहा छ बाबु? सन्देश यहाँ छोरो,
1: ढिलो भइसक्यो हामीलाई, के भनेदेखि ट्याप्पो पाखुरा समातेर राख्न।
2: छोरो सन्देश, पहिला मेरो कुरा त सुन छोरो। बाबु
3: के भयो, किन रोइरहेछ सन्देश? फेरि पिट्यो कि क्या हो तिमीले? उत्सव
2: हे दाइ, जतिखेर पनि पिट्छु होला त म। रमा र आमा पूर्णिकालाई लिएर विलासनगर आँखा अस्पताल जान लागेको, यो पनि जान्छु भनेर हैरान गर्दैछ। अब हेरौँ न यहीँ,
0: बाउले नसिक्ने भएको मान्थ्यो होला नि फुरुक्क, कहिले माया नगर्ने अनि डरले बस्ने मान्थ्यो। लैजाउँ भने पनि दुई दुईवटा बच्चा बिरामीलाई हेर्नु कि सक्सकीलाई हेर्नु,
2: किन चिन्ता मान्छौ? हामी पनि छौँ नि त, छोरीहरू छन्, ललिता छिन्, केटाकेटीहरू मिलेर खेलिहाल्छन् नि, माथि नभए तले बस्ला हामीसँग। अब जहाँ अब हप्ता दस दिनको कुरा त हो।
0: होस् त, यसले मानिरहे पनि छैन, फेरि जबरजस्ती छोरी हिँड्दाखेरि यसले केही उपद्रो गर्दैला, अनि उत्सवलाई पनि सनक चढेर हात खुट्टा भागिदिनु बेर लाग्दैन। होस् लैजान्छु।
2: छोरो तिम्रो मात्र होइन, मेरो पनि ओरामा, मलाई पनि त थाहा होस् त कसरी हेर्नुपर्छ। अहिले गाडी छुट्ला, तिमीहरू गइहाल।
4: यसरी भएन है, हल्ला मात्र गरेर त टुङ्गोमा पुग्न सकिँदैन त।
5: यसो गरौँ, पहिलाको मिटिङमा जे कुरोको सहमति भएको थियो त्यही अनुसार अगाडि बढाउन हुन्न।
6: तपाईँहरू दुबैको परिवारमा के कस्ता सल्लाह भए पहिला त्यो चाहिँ सुनाउनुहोस् त।
4: त्यही त, यत्रो दिन भइसक्यो तपाईँहरूले कुनै निर्णय नै लिनु भएन। चेतराज काका के भन्नुहुन्छ तपाईँ?
7: के भनौँ रखाइ, छोरीको बाउ परियो, हुन्न भनौँ पनि समस्या, हुन्छ भनौँ पनि समस्या।
5: कस्तो दोधारी कुरा गर्नुभएको काका तपाईँले, अब उनीहरूको मन मिलेर विवाह गर्दा के समस्या हुन्छ र तपाईँलाई?
7: किन हुँदैन, जे भए पनि अन्तर्जातीय विवाह गरेपछि मेरा दाजुभाइ कुलकुलाइनमा त फरक परिहाल्छ नि।
4: अब अहिले आएर जात हेरेर हुन्छ र काका?
6: त्यही त,
5: अब हामीले दायाँ बायाँ के हेर्दैन काका, कुसुम र हरिशको बिहे भएन भने सोच्नुहोस् त कुसुमको जिन्दगी कस्तो हुन्छ।
4: त्यही पिरले त हो नि, नत्र हामीलाई पनि आफ्नै छोरीको आफ्नै जातमा बिहे गरेर पठाउने इच्छा।
5: त्यसो भए तपाईँहरू कुसुम र हरिशको बिहे गरिदिन तयार हुनुभएको हो?
7: बिहे नगरिदिएर पनि के गर्नु, छोरीलाई सधैँ माइतैमै राख्ने कुरा भएन।
8: किन बुवा, म सधैँ यही घरमा बस्नु हुने, कुसुम नहुने भन्ने छ र?
7: छोरा र छोरी एकै हुन्छ, अर्काको नासोलाई सधैँ आफैसँग राख्छु भनेर संसार चल्छ, कुरा गर्छ।
8: सुन्नु न बुवा,
4: अब फेरि त कराउन नथाल है सौगात।
8: चाहिने कुरा गर्यो भने त तपाईँलाई कराएको भइहाल्छ नि।
4: हेर सौगात,
5: एकछिन एकछिन, तपाईँको कुरा अहिले सुनौला मिस्त्री दिदी। ल भन्नुहोस् त, तपाईँ आफ्नो छोराको बिहे कुसुमसँग गर्न तयार हुनुहुन्छ?
4: मेरो छोराले गर्दै नगरेको गल्तीको सजाय किन भोग्ने? तपाईँहरू नै भन्नुहोस् त, मेरो छोराको कुनै गल्ती नै छैन भने हामीले त्यो कुसुमलाई बुहारी बनाएर भित्राउन कर छ र?
9: त्यसो नभन्नु न मितिनी आमा, तपाईँ एकजनाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ।
4: त्यही त, आखिर गल्ती दुवैको हो क्यारे। अब सबैको यही इच्छा हो भने मैले मात्रै हुन्न भनेर के हुन्थ्यो होला?
8: होइन, मैले तपाईँहरूको कुरा बुझिनँ, हामीले यिनीहरूको बिहे गरेर पठाइदिँदैमा सबै समस्या सकिन्छ भन्नु त? दुवैजना नाबालक छन्, के होला यिनीहरूको भविष्य?
9: बिहा नगरी यत्तिकै राख्दा चाहिँ यिनीहरूको भविष्य के होला भनेर सोच्नु न सौगात बाबु। ल, हरिश त केटा मान्छे हो, कुसुम त केटी मान्छे हो नि, एउटा केटासँग रात बिताएर आएकी छु, सोच्नु त एकपटक।
8: के कुरा गर्नुभएको तपाईँहरूले, एउटा गल्तीले जिन्दगी सकिन्छ र?
4: सौगात, तँलाई चुप लाग भने सुन्नस्।
8: ल, हरिश र कुसुम केही दिनसँगै बसेर त्यो भन्दैमा यिनीहरूको बीच केही भयो होला भनेर अनुमान गरेकै भरमा बिहा गराइदिने ठिक हो?
4: हुन पनि हो, यो कुरा चाहिँ सौगात बाबुले ठिकै गर्नुभएको हो है। चिन्दै नचिने केटाकेटी त सँगै बसे भने शङ्का गर्ने ठाउँ हुन्छ? हरिश र कुसुम त एकअर्कालाई माया गर्छन्।
6: त्यही त, यत्रो दिनमा यिनीहरू जोइपो जसरी बसेनन् भनेर कसैले पत्याउँछन्?
8: हेर्नुहोस्, तपाईँहरूले जे भने पनि म यो बिहे गरिदिने पक्षमा छैन।
4: पहिले कस्तो कुरा नबुझे सौगात, हामीले परिस्थिति अनुसार चल्न पर्छ कि पर्दैन? अहिले कुसुमको बिहे गरेर पठाइदिनु जति राम्रो अरू केही हुन्छ?
8: त्यसो होइन आमा,
6: एकछिन एकछिन, कुरालाई जति लम्बाए उति लम्बिन्छ। हामीले मात्र बिहे गरिदिने कि नगरिदिने भनेर निर्णय गर्नुभन्दा पनि एकपटक हरिश र कुसुमलाई नै सोधौँ न, हुन्न?
8: यिनीहरूले बिहे गर्छु भने पनि हामीले उमेर नै

0: मान्छेको बिहे गरिदिने कुरा चाहिँ हुँदैन है।
1: कति कराउँदो रहेछ, जे कुरामा पनि तैँले भन्या हुनुपर्छ भन्ने हुन्छ। तँ कुर्का गर्छ, यहाँ बसेर कुरा मात्र भाँड्ने तँ होस्।
0: हेर्नु, यो बिहे म रोकेरै छाड्छु, त्यसका लागि पुलिस नै ल्याउनु परे पनि पछि पर्दैन।
2: कस्तो नबुझ्ने मान्छे होला यो सौगात बाबु।
3: छोड्दियो त्यो कुरा। ल हरिश भन, तिमी कुसुमसँग बिहे गर्न तयार छौ?
4: छु, मैले त कुसुमलाई मन नै पराएको।
3: अनि कुसुम तिमी नि भन न भन।
2: भन्नु न नानी, किन चुप लागेको? छैन, तपाईँहरूले जति नै कर गरे पनि म हरिशसँग बिहे गर्नको लागि तयार छैन। हरिशसँग मात्र होइन, म अहिले कोहीसँग पनि बिहे गर्दिनँ।
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधेको प्रश्न थियो, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? यसको सही उत्तर हो 5 जना। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट खुमकुमारी घिमिरे, सुर्खेतबाट धनचरा बिक, सिन्धुलीबाट युनिक तामाङ र ओखलडुङ्गाबाट दीपनारायण दाहाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? प्रश्न फेरि एकपटक, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोभिड-19 विरुद्ध लगाइने खोप सम्पूर्ण रूपमा राम्रोसँग परीक्षण गरिएको छ। यो खोपले कोरोना संक्रमणबाट गम्भीर बिरामी पर्ने र हुन सक्ने मृत्युबाट धेरै हदसम्म सुरक्षा गर्छ।
1: त्यसकारण सरकारले स्वीकृत गरेको जुनसुकै खोप ढुक्कले लगाउनुहोस्।
0: यदि तपाईँलाई पहिले नै कोरोना भइसकेको छ भने पनि खोप लगाउनुहोस्। पछि लगाउला भनेर नपर्खनुहोस्।
1: समयमै खोप लगाइयो भने हामीले समुदाय स्तरमै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ र चाँडै नै सामान्य जीवनमा फर्कन सक्छौ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्जेला फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 75।
2: चितराज काकालाई पानी सर्क्यो। स्वागत बाबु, पछाडि मिसारिदिनु त।
3: बिस्तारै खानुपर्छ नि बुवा। आमा कुन बेला आइपुग्नुहुन्छ र बाउजू?
2: खै सकेसम्म छिटो आउँछु भनेर जानुभएको छ। मिल कतिको भिड छ।
3: ए के खाने हो?
2: म बनाइदिउँला नि। केही खाने हो र काका?
3: खान्न भयो, केही पनि खान मन छैन।
4: नखाए त उठ्न सकिँदैन है दाई, खाना त बल गर्नु पर्यो नि।
3: ए बस्नु न रे त बाउजू।
2: कहाँ चिसोमा थ्याच्छ बस्यो, सुकुल ल्याउँदैछु। उठ्नु त ल, बस्नु बस्नु कान्छी माया दिदी।
4: रिता दिदी अलि पर सर्नु त ल, बस। अनि चेत्रा दाई कस्तो छ अहिले तपाईँलाई?
3: अलिअलि बिसेक भएको छ। त्यस्तोसँग ढल्या मान्छे तङ्ग्रिनु त अलि समय लागिहाल्छ नि।
4: घाउ ठुलै छ सौगात?
3: घाउ त त्यस्तो ठुलो छैन, तर बिसेक हुन अलिक समय लाग्छ भनेको छ नि तपाईँले।
4: ए माछकोट नै लग्या होइन?
3: हजुर। सुन्नु बाउजू, बाउजूहरू चिया खानुहुन्थ्यो कि?
4: म चाहिँ नखाने, भर्खर घर खाएर कान्छी माया चाहिँ खान्छन् कि, म नि नखाऊ होला हौ सौगात। चेत्रज दाई त अलि दिनमै कस्तो दुब्लाउनु भएछ, किरिङ हड्डी मात्रै देखिया छ।
2: त्यत्रो दिन अस्पताल बसेर आ मान्छे,
4: के गर्नु? बाबामाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गा मुढामाथि भनेको यही हो। छोराछोरीले बाबामाको पीडा नबुझेपछि यस्तै हुन्छ।
5: त्यही त, भाग्ने मान्छे रमाइलोमा होला। हेर यहाँ दाईको हालत,
4: छोराछोरी गतिला भएनन् भने बाबामालाई कहिले सुख हुँदैन के।
3: बुवा यहाँ सुत्नु अप्ठ्यारो भएको हो? जाउँ न त, भित्रै गएर सुत्नु। उठ्नु उठ्नु उठ्नु, म बुवालाई भित्र सुतार आउँछु है।
5: हुन्छ हुन्छ, बिचरा दाईलाई यहाँ गाह्रो पनि भयो।
4: छ्या, मलाई त कस्तो रिस नै उठ्यो त्यो कुसुम देखेर। यहाँ बाउको यस्तो हालत छ, थुक्क त्यस्ता पनि छोरी रे। भाग्या थाहा पाउने बित्तिकै डङडङ्गै ढल्या भने होइन चेत्रास दाई?
2: हो नि, राति 8 बजेसम्म नआएपछि कुसुमको साथी गौरीलाई सोध्या, पहिला थाहा छैन भन्दै थिए, पछि उसैको आमा बाबुले र्याक्र्याक्ती पारेपछि भनिदिए। उताबाट गौरीको बुवाको फोन आयो, यता काका ढलिहाल्नु।
5: ए
2: रातिको बेला हतार हतार स्वास्थ्य चौकी कुदाएको, त्यहाँबाट माछकोट पठाइदियो।
4: साँच्चै यो कुरा कुसुमलाई चाहिँ थाहा छ कि छैन?
2: कसले भन्नु र, उसँग कसैको कुरै भएको छैन।
5: थाहा भए पनि त्यसले के नै गर्ने हो र? बाबुआमाको बारेमा सोच्ने भए के त च्यापेर हिँड्थे?
2: अब के गर्नु त, जाने मान्छे गइसक्यो, हामीले त्यस्तो नगरे भए हुन्थ्यो भनेर हुन्छ र। उमेर हो, मन परे केटासँग गए, मलाई त कुसुमले गर्नु नहुने काम गरे जस्तो चाहिँ लाग्दैन है।
4: त्यसो भनेर हुन्छ, बाउको हालत हेर्नु त।
2: अब काकालाई सहन गाह्रो भयो त्यो छुट्टै कुरा। कुसुम र हरिश एकअर्कालाई मन पराउँछन् भन्ने सबैलाई थाहा छँदै थियो क्यारे।
5: त्यही त,
2: अब कुसुमलाई जात नमिल्ने केटोसँग घर परिवारले बिहा गरेर दिँदैनन्। नभागेर के गरोस् त बिचरा?
4: त्यही पनि नि,
2: होस् छोडिदिनुहोस् यो कुरा।
3: विक्रम, तिमी एकपल्ट पुलिस चौकी गएर बुझन है, निवेदन दिएको त्यत्रो दिन भइसक्यो, के वास्तै गर्दैनन्। त्यही त, तिमी भने अलि नेता जस्तो मान्छे तिमीलाई टेर्छन् कि। हुन्छ हुन्छ ल।
5: के भन्नुभएको सौगात बाबु? पुलिस चौकी, निवेदन, मैले त केही बुझिनँ।
2: सौगात बाबुले हरिशले कुसुमलाई भगायो भनेर पुलिस केस गर्नुभएको छ।
4: ल हो र,
2: खै यो सौगात बाबुलाई के टाउको दुखाउनु पर्यो होला। कुसुम बच्चा हो र भने कसैले भगाएर भाग्ने? आफ्नो इच्छाले गएको मान्छेको पछि लागेर हुन्छ?
3: कुसुम आफ्नो खुसीले भाग्या हो वा होइन त्यो पछि थाहा होला बाउजू, तर जे भए पनि म त्यो हरिशलाई त जेल पठारै छोड्छु।
6: अनि आयुष के हो तिम्रो पारा? म्याच सके पछाडि त कलेज पनि रेगुलर छैनौ त, तिमीलाई सन्चो छैन क्या?
7: हल्का सन्चो पनि थिएन, फेरि कलेज आउँदा नि साथीहरूलाई ठुल्ठुला गफ दिने, त्यही भएर।
6: किन, कसले के भन्यो र?
7: छन् 2-4 जना नमुनाहरू, आफू पनि के गर्दैनन् अनि अरूले गरेको नि भ्यालु दिँदैनन्।
6: कसले के भ्यालु दिएन र?
7: अरू कसले भन्छ र, त्यही विशालहरूको ग्रुप त अनि।
6: ए के भन्थे भन त?
7: भयो छाड, उनीहरूको त नाम सुन्दा पनि लास्टै रिस उठ्छ मलाई।
6: अनि रिसाएर सबै कुरा समाधान हुन्छ त? तिमीले पनि के के भन्यो होला हौ? अनि
7: के भनेन मैले, उल्टै उनीहरूले यस्ता लुते, के गर्न नसक्ने, मैले गर्दा कलेजकै बिजत भरे, के भन्छ भन्छ।
6: अनि यो कुरा त भइसक्यो त, फेरि किन कराउनु त्यसै? अस्ति नै गुरु सरहरू बसेर सबै कुरा गरिसक्नुभयो त, अहिले फेरि यस्ता कुरा त्यसलाई किन निकाल्नुपर्ने?
7: ढाड चिलाएर होला नि त्यसको, त्यो विशाले त झन् कति न आफूलाई गोल्ड मेडलिस्ट ठान्छ भने।
6: जसले जे ठान्छ ठान्न देऊ क्या आयुष, तर तिमीले कसले के भन्यो भनेर उनीहरूको पछि लाग्नुभन्दा सरासर कलेज आउने अनि अर्को टुर्नामेन्टमा बवाल जित हुने गरी अझैबाट अल्छी नगरिकन प्र्याक्टिस गरे हुन्न? अस्ति गुरुले पनि त यही भन्नुभएको थियो होइन? होइन, तिमी अझै पनि कनाउन छाडेको छैन आयुष, खासमा तिमीलाई के भयो भन त?
7: त्यस्तो त खासै छैन, अघि प्यान्टमा पानी परेको थियो त्यही भएर होला।
6: झुट नबोल न, तिमीले होइन भने पनि तिमीलाई लास्टै चिलाइरहेछ, हो कि होइन? साँचो बोल त।
7: सधैँ त होइन, कहिले काहीँ चाहिँ लास्टै चिलाउँछ।
6: अनि अहिलेसम्म चेक गरेर छैनौ?
7: छैन, अस्ति चेक गराउने भनेर गएको, चेकै नगराइ आए।
6: किन?
7: अलि भने जस्तो भएन त्यही भएर।
6: के भने जस्तो भएन भन त?
7: त्यो डक्टर नै चित्त बुझेन के
6: भनेको? को डाक्टर चित्त नबुझेको?
7: त्यही चेक गर्ने डाक्टर।
6: मैले तिम्रो कुरा केही बुझिन, खासमा के भनेको तिमीले? देखाउन गएको डक्टर चिनेको भएर चित्त नबुझ्या कि के?
7: त्यस्तो पनि होइन, खासमा त्यो लेडिज डक्टर रहेछन् त्यही भएर।
6: रोग चेक गराउन पनि लेडिज जेन्स भन्ने हुन्छ कि लेडिज डाक्टर भनेर तिमीलाई विश्वास नलागेको?
7: त्यस्तो होइन।
6: अनि
7: तिमीलाई कसरी सम्झाऊ, अलि देखाउन नमिल्ने ठाउँमा छ क्या, के भन्ने अब तिमी आफै बुझ न।
6: तिम्रो यस्तै बानी त मन पर्दैन मलाई, पहिला त्यस्तै गर्दै हिँड्न लाज लागेन, अहिले चेक गराउँदा लाज लाग्ने हुन्छ?
7: के गरेर मैले?
6: ल ल भो, तिमीले के गरेको छौ भन्ने मलाई राम्ररी थाहा छ, तिमीलाई यो सामान्य चिलाउने भन्दा पनि अरू कुरा हुनसक्छ, बरु चाँडै नै चेक गराऊ, फेरि सानो चिजले ठुलो रूप लिएर नि, बरु साथी जानु पऱ्यो म गइदिउँला।
8: सन्देश, ए सन्देश, के गर्दैछौ?
9: मम्मी, यो टिभीले खोल्न चाहिँ कसरी?
8: बाबु लाउ यो रिमोटले खोला टिभी।
9: रिमोटले होइन कि, मैले भित्ताबाट उकाउन खोजे।
8: अरे तँलाई कति चक्चक गर्न आउँछ, टिभी खोलेर हेर भनेर भनिरहेको छ नि त सानीमाले, भित्ताबाटै किन उक्काउनु पर्यो तँलाई?
9: अनि हाम्रो घरको टिभी सानो छ, यो टिभी क्या ठुलो, कार्टुन हेर्न कस्तो मजा आउँछ, लैजाउन मम्मी।
8: ए टिभी लाने, म बेलुका पठाइदिन्छु है त, खालि चकचक मात्रै गर्नुपर्छ, ल टिभी हेरेर बस एकछिन। हैरान पार्छ भने यिनीहरूले, छोराछोरी जन्माउने स्याहार्ने काम कतिले रहेनछ है। आ दिदी, बिहे गराइदिने पनि आफू अनि छोराछोरी हुर्काउन सजिलो छैन भनेर तर्साउने पनि आफू। के गर्छौ त रङ्गमती, अब फेसबुकमा तिम्रो फोटो देखेपछि हिक्मत बाबु रातै हाम्रामा दिनै हाम्रामा धाउन थाले, बिहे गराइदेऊ भनेर। अनि
10: खासमा बिहे त गरिहाल्यो दिदी, तर बच्चा बच्चीको बारेमा चाहिँ अहिलेसम्म हाम्रो कुरै भएको छैन।
8: अब कुरा गरेर बच्चा बच्ची हुन्छन् र, मेरो सल्लाह चाहिँ पहिला गतिलो जागिर अनि आफ्नो इच्छा अनुसार छोराछोरी हो कि।
10: हजुरको त मस्ती छ नि दिदी, जागिर पनि छ छोराछोरी पनि हुर्किहाल्छन् अब त।
8: यस्तो जहिले जागिर, अलिक गतिलो महिनाको 25-30 हजार तलब आउने भइदिए पो,
10: अब गर्दै जाँदा बिस्तारै गतिलो जागिर पनि भेटिहाल्छ नि।
8: मेरो पीडा मलाई थाहा छ, बिहे गर्ने बित्तिकै उच्च विदेश गइहाले सन्देश पेटमा थियो, म एक्लैले यसलाई जन्माउन हुर्काउन कति शास्ति पाएँ थाहा छ?
10: थाहा छ मलाई।
8: अनि अनि किन गजब भन्छौ त, हेर रङ्गमती, घर चलाउन परिवार चलाउन बच्चा बच्ची हुर्काउन एक्लै त बहुत दुःख पो हुने रहेछ बाबै
10: है।
8: हो नि, मैले यी दुई बच्चा जन्मिँदाखेरि उच्च हुनु र नहुनुमा कति फरक पाएँ पाएँ नि।
10: आ दिदी, मैले त अहिले बच्चा पाउने होइन के अरे, के अहिलेदेखि बच्चा बच्चीको टेन्सन लिनु,
8: पढाइ चाहिँ सकिहाला है।
10: अँ दिदी, पहिला पढाइ सकेर एउटा गतिलो जागिर नखाइकन त बच्चा पाउने सोच छैन मेरो पनि।
11: ए उसो भए त त्यतिन्जेल मेरा अगाडिका चारवटा दाँत त फुक्लिसक्छन् कि के हो।
10: छ्या, के चिस्केको होला।
8: हिक्मत बाबु पनि
11: हो नि त, बुढो भइसक्यो। ल यो राख त, मासु अहिले एकछिनमा भुटे हुन्छ, अङ्गुर चाहिँ पखालेर ल्याऊ, खाऊ सबैजना।
10: हस्।
11: अनि दुई बहिनीको खुब सिरियस कुरा भएको थियो के हो?
4: उही बाल बच्चा जागिर यस्तै त हो नि कुराकानी।
11: हजुरहरूका केटाकेटी त अब हुर्किहाल्छन्, हेर्नुहोस् जन्मिन बेर न हो, हाम्रो त कहिले जन्मिन कहिले हुर्किने।
4: बिस्तारै भइहाल्छ नि, केलाई हतार।
10: ल्याएँ है मैले सन्देश, आऊ बाबु अङ्गुर खा।
4: यो टिभी हेरेरै मस्त छ, कचोरामा हालेर दुई चार दाना देऊ न, धेरै खाएको यसले।
10: सन्देश अङ्गुर खाने नि है बाबु।
4: यो बच्चा पछि हुर्काउने पढाउने बढाउने कुरामा त जगतदाई जस्तो मान्छे चाहिँ मैले देखेकै छैन, उहाँबाट धेरै कुरा सिक्न सकिन्छ है।
10: हो र दिदी, त्यस्तो हुनुहुन्छ वा?
4: हो नि, दुईटी छोरीको स्याहार सुसार, लुगा फाटो, घरको सरसफाई, बच्चा बच्चीलाई लेखाउने पढाउने यी सबै जिम्मेवारी सर्लक्कै एक्लै। ललता दिदीलाई घरको काम गर्ने कहाँ फुर्सद हुन्छ र?
10: हुन त हो नि, खाना पकाउने, लुगा धुने, बच्चा हुर्काउने काम चाहिँ छोरी मान्छेले मात्र गर्नुपर्छ भनेर कहाँ लेखा छ र?
11: तिमी चुप लाग, हेर्नुहोस् भाउजू, तपाईँ जगत जगत जगत भन्नुहुन्छ, उसको खुब तारिफ गर्नुहुन्छ, उसले यो गर्यो त्यो गर्यो भनेर जति बेला पनि जगतकै तारिफ गर्नुहुन्छ।
4: अब बाबु पनि राम्रो कामको तारिफ गर्दा के हुन्छ त?
11: अरू त के हुनु, आफ्नै लोग्नेका अगाडि पराया पुरुषको धेरै तारिफ गर्दा लोग्ने मान्छेलाई मन पर्दैन के?
4: त्यस्ता कुरा नगर्नुहोस् बाबु। त्यही त
11: मैले यत्तिकै भने आइन, उत्सवलाई जगत तपाईँसँग बोलेको, सन्देश जगतकोमा खेल्न गएको फिटिक्कै मन पर्दैन, यही कुराले फेरि तपाईँहरूको खटपट नहोस् भनेर भने हो, विचार गर्नु होला है बाबु।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? यसको सही उत्तर हो जनप्रतिनिधि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत इलामबाट समीमा लिङदेन, दैलेखबाट टीका शाही, बैतडीबाट नरेन्द्र चन्द र दाङबाट शिभविक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? प्रश्न फेरि एकपटक, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 20
2: आयुष चौका
3: किपरले पनि राम्रो किपिङ गरिरहेछ है कुन कलेज छोडेछ यिनीहरू
2: खै यो जनता बहुमुखी कि के यस्तै छ यार
3: आयुषले ब्याटिङ गर्दा बललाई राम्रोसँग जज गर्नुपर्छ नि राम्रो छ है यिनीहरूको पनि हाम्रो कलेजले जित्न मुस्किल छ
2: त्यही त डिफेन्सिभ ब्याटिङ मात्रै गरिरहेछन्
3: डिफेन्सिभ पनि राम्रो है फेरि यो पनि चाहिन्छ
2: एकपटक सर्ट दिए त हुन्थ्यो नि आयुष हेलिकप्टर सर्ट दे
3: नाइस सर्ट आयुष आयुषले मौका पाएपछि त गर्छ कि
2: भेरी नाइस आयुष
3: ल कसले के खाने हो खाऊ है
2: पहिला मलाई पानी देऊ त घाँटी बचाउनु पर्यो नि हुटिङ गर्नलाई पानी भन्या के यार पानी देऊ न
3: लैजाऊ न यी ओ खुसबु त पनि के खाने हो लगिहाले पछि मसँग नमाग्ने खोइ मलाई तितौरा दे नि त ऊ त प्लास्टिकमा छ झिकेर लैजान खोइ छैन यहाँ कि ल्याइनुहोस् ल्या छ त त्यहाँ हेर्न राम्रोसँग खोइ मैले त भेटेन त यता किन्नु त किने हो नि तैँले किने हो भने हाँस्ने समय जस्तो पनि लाग्छ ऊ त्यहाँ झरे कि
2: हेर्छ
3: छैन यार हेर ला मैले त त्यही पसलमा छोडेँ कि क्या हो म लिन जाम त फेरि एकछिन पक्नु ल त ल पछि जाम्ला
2: तिमीहरू के खोजिरहेछौ यता गेम हेर न यसो हुटिङ सुटिङ गर्नु छैन
3: के हो यो हुटिङ सुटिङ भने हुटिङ त हामी गरौँला तर यो सुटिङ चाहिँ हामीबाट हुँदैन है सुटिङ गर्नु त तिमीले विवेकलाई नै बोलाउनु पर्छ
2: ए हो है फोन गरौँ त
3: गर गर फोन नलागे तिमी पनि उतै गए हुन्छ सुटिङ गर्नलाई
2: जान्छु यहाँ गेम छाडेर तितौरा खान्छौ
3: ए हेर त खुसबु तितौरा त किसानले पो लग्यो रहेछ कहाँबाट लग्यो तिमीले यसरी दिउँसो चोरी गर्न हुन्छ खोइ देऊ त
2: मलाई रोजिनाले दिएको के
3: मैले रे
2: अघि दिएको के त पानी ल्याऊ भन्दा तितौरा दिने अनि
3: मैले त पानी नै दिएको होइन र
2: पहिला तितौरा दियो अनि बल्ल पानी दिएको आफ्नै होस् छैन अनि
3: म चाहिँ झन् त पसलमै छुट्यो होला भनेर खोइदेऊ यहाँ
2: इल्यौ यो पनि खाऊ तिमीहरू म नखाने पुग्यो मलाई
3: आमा हेर न कस्तो मात्तेको सबै हातमा राखेर प्लास्टिकको खोलमा चाहिँ दिन्छ
1: वाउ दामी सर्टर आयुष अब लास्ट 8 रन भइ पुग्छ
2: दामी दामी छ आयुष दामी
3: बल हेरेर खेले आयुष
4: चौका चौका चौका चौका आयुष आयुष आयुष
2: अब एक हेलिकप्टर सर्ट दे उडाइदे है आयुष उडाइदे
3: ला ओइ ओइ खुसबु फेरि के भयो यसलाई के खोज तैँले ला मेरो मोबाइल उफ आज यसको होस् के भएको छ यार अघि बसे ठाउँमा हेर्दो त छैन यार किसानले त ल्याएन नि
2: छैन जे पनि मलाई पो दोष
3: ब्यागमा हेर्दो पहिला थ्याङ्क गड रहेछ यहीँ गोजीमा रहेछ यार उफ मेरो त सातो गएको थियो
2: ओए भेट्यो होइन ल ल अब यता ध्यान देऊ
3: के हालेको यो आयुषले यसरी त हालिहाल्छ नि अब दुई बलमा 7 रन
2: है यो पनि भएन यार अब त छक्का हान्नै पर्ने भयो त आयुष आयुष आयुष आयुष
3: ओइ किसान के भयो चौका भयो कि सका भयो कि आउट भयो
2: खै के भयो यहाँबाट देखिएन रोजिन
3: पहिले डिस्टेन्स दिएकै छैन त्यहाँ भुइँमा छोएपछि क्याच भएको जस्तो छ कि कस्तो नदेखेको यहाँ यहाँबाट देखा तरिका

0: रमा बहिनी सफा गर्न लाग्नु भयो?
1: ए अँ दिदी,
0: भनेको भए हुन्थ्यो त, म नि घरमै थिएँ त।
1: होइन ठिकै छ दिदी।
0: खोइ यता हेर्नु त बहिनी।
1: हजुर।
0: होइन तपाईँलाई सन्चो छैन कि क्या हो?
1: ठिकै छु दिदी, किन र सन्चो नभएको जस्तो देखाएछु?
0: अनुहार नै कस्तो सेतो फुस्रो देखाएछ त।
1: हो र दिदी।
0: कति, 4 महिना भयो होइन?
1: 4.5 महिना भइसक्यो नि दिदी।
0: ए समय नै कति चाँडै बिचाए। अनि ख्याल गर्नु है बहिनी आफ्नो।
1: खै के ख्याल गर्ने दिदी, जहिले कामकै चटारो मात्रै हुन्छ।
0: अनि चेकअप गर्न त गइराख्नु भएको होला नि?
1: जाने भनेको त हो दिदी, त्यत्तिकै भएको छ। अफिसमा बिदा लिन नि गाह्रो छ।
0: त्यही त हो, अब प्राइभेट अफिसमा जागिर खानै गाह्रो छ।
1: हो भने दिदी, फेरि पैसा पनि खासै नदिने, बरु यसो बैङ्कतिर मिलाउन सकिन्न भने दिदी।
0: त्यसो भयो भने त भनौला नि, तर अहिले चाहिँ काममा भन्दा नि आफ्नो ध्यान दिनु है। खै बाल्टी ल्याउनु त, म पानी ल्याइदिन्छु।
1: होइन पर्दैन दिदी, म गरिहाल्छु नि बिस्तारै।
0: के फरक पर्छ र जसले ल्याए पनि?
2: ए अहिलेसम्म यही भुइँ पुस्दै हो, म कहाँ पुगेर आइसके?
1: माथिदेखि तल्लोसम्म भ्याउँदै आएकी हुनी आमा, अब सकिने लाग्यो।
2: ल हेर, तुलसीमा पानी राख्न पनि त्यत्तिकै छ, सुकेरै जान थाल्यो। के भनेदेखि, यति पानी त जसले राखे पनि हुन्थ्यो नि, मैले मात्रै कहाँ कहाँ भ्याउनु?
1: भ्याएसम्म त मैले नि गरेकै छु नि आमा।
2: काम त गरे छ, यस्तो आलतालले कहिले भ्याउँछ? कपडा धुन पनि त्यत्तिकै होला।
1: भिजाएर राखेकी छु आमा, यति सकेपछि धोइहाल्छु।
2: मुख चलाए जसरी हात चलाए पो सकिन्छ, केही भने चित्त दुख्छ?
0: आन्टी टाढै पुगेर आउनुभयो?
2: ए हिमा अलि बिरामी रहेछन्, भेटेर आएको। ल ल रमा, अलि जागर लाएर पुछ, ऊ त्यहाँ हेर त दागै गएको छैन।
1: जति पुछे नि नगएर हो कि आमा?
2: अलि जागर लाएर हात चलाए पो जान्छ, झारो टार्ने गरेर गरे होला।
0: त्यस्तो भन्न त मिल्दैन है आन्टी, बिचारीले यस्तो बेलामा पनि सकि नसकी गरिरहेछ।
2: होइन के भएको छ र त्यस्तो यसलाई?
0: अनुहार हेर्नु न, दुई जिउ भएको मान्छे रसिलो पसिलो हुनुपर्ने बेलामा फुस्रो भएको छ।
2: हाड मासुको सरी, कहिले काहीँ त तल माथि भइहाल्छ नि, फेरि कसरी नपाएको बच्चा पाउन लाग्यो? होइन हाम्रा पाला त काम गर्दा गर्दै पाउँथ्यौँ।
0: तपाईँहरूको पालामा दुःख थियो भन्दैमा अहिलेको बुहारीहरूले दुःखै गर्नुपर्छ भनेर सोच्नु चाहिँ ठिक होइन है आन्टी।
2: के ठिक के बेठिक, तिमीले सिकाउनु पर्दैन ललिता, 2-4 वटा चोलो तिमीले भन्दा मैले बढी फटाएको छु।
3: ए ललिता भाउजू पनि यतै हुनुहुँदो रहेछ होइन? केही विशेष छलफल भइरहेको थियो क्या भाउजू?
0: त्यस्तो केही होइन, त्यही रमा बहिनीले अलिक सन्चो नभएको हो कि भनेर कुरा गरिरहेको।
3: के सन्चो भएन र रमा, तिमीलाई के सन्चो भएन र?
1: ठिकै छु,
2: म नि त्यही भन्दैछु। के भनेदेखि, हुनेलाई केही भएको छैन, देख्नेलाई गाह्रो।
3: के भन्नुभयो आमा?
2: के भन्नु, अब ललितालाई रमाको चिन्ता भयो अरे, हामीले राम्रो हेरचाह गरिनौ भन्छन् नि।
0: मैले त्यस्तो चाहिँ भनेको छैन है आन्टी, अब देखेको कुरा, रमालाई अलिक सन्चो छैन जस्तो छ, अलिक केयर गर्नु है मात्र भनेको।
3: तपाईँले ठिकै सोचेर भन्नुभयो होला कि, तर रमालाई गाह्रो साह्रो भयो त उसैले भनिहाल्छिन् नि, तपाईँले भन्नु पर्दैन नि भाउजू।

0: कति बाबा गरे होला, हाल्दै त छु नि घाँस, एकछिन बसेको त देख्नै नहुने।
1: गाईसँग के कन्सन गरेर बस्नुभएको भाउजू?
0: दुःख नदे भने नि, त्यति एउटा स्वेटर बुनेर सकौँ भने घर मान्छे हुन्जेल मान्छेले अल्झाए, अहिले गाईले बा बा गरेर बसिटी खुच्न दिएको होइन।
1: झट्टे बस्न सकिँदैन हो भाउजू?
0: पेट जति ठुलो भयो उति अप्ठ्यारो हुँदै जाने रहेछ।
1: तपाईँ त उभिँदा नि खुट्टा फट्टाएर उभिनुहुन्छ हजुर।
0: सिधा उभिनै मिल्दैन, अनि के गर्नु, बस्नु सुकुलमा। के ल्याएको अनि?
1: यो बिहान आमाले आलुको अचार बनाउनु भएको थियो, तपाईँलाई पनि छुट्याइदिनु भएको रहेछ, मैले ल्याइदिएको
0: हो र। कस्तो हेर्दै खाउँ खाउँ जस्तो रहेछ,
1: खानु, कस्तो मिठो छ।
0: काकीले बनाएको अचार त उत्पातै मिठो हुन्छ, पिरो रमिलो पनि ट्वाक्कै मिलेको। तपाईँ पनि खानु।
1: भो खानु बोजू, बिहानै खाएको मैले।
0: लौ, पिरो रमिलो भन्सी मरिजाने मान्छेलाई के भयो आज?
1: मलाई खानु मन लागेको छैन, तपाईँ खानु।
0: लौ लौ, जाडो कस्तो बढेको है, बिहान नुहाएको कपाल पनि अहिलेसम्म सुकेको छैन।
1: बोजूको कपाल कस्तो राम्रो के, हेर्न न मेरो त जक्रक्क परेको छ।
0: कोरे त त्यही कपाल पनि राम्रै देखिन्थ्यो होला नि, कपाल गोर्नु, यसो मेकअप सेकअप गरेर चट्ट परेर बस्नु, त्यति कुरा पनि सिकाउनु पर्छ।
1: कसले जाकर चलाइरहेको?
0: धन्न लाग्दो रहेछ अल्छी पनि, यो उमेरको मान्छे खालि नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेर हुन्छ।
1: ए बोजू नकराउनु न, भर्खर आमाको कुरा सुनेर आइरहेछ, अब तपाईँ पनि सुरु हुनुभयो।
0: के भन्नुभयो र काकीले?
1: त्यही त हो नि आमाको गनगन, छोरी मान्छे भएपछि घोप्टे अनुहार लिएर बस्नुहुन्न, चट्ट पर्नु पर्छ।
0: ठिक त भन्नुभयो नि काकीले, चढ्दो उमेरको मान्छेको ताल यस्तो छ।
1: ए नकराउनु न भने, आफूलाई कस्तो तनाव भइरहेछ।
0: के तनाव हुन्छ हौ यो उमेरमा, बरु लाउनु यो स्वेटर बुन्न सिक्नु, चाहिने नचाहिने कुरामा तनाव ल्याएछ बस्याछ।
1: मलाई आउँदैन के बोजू, अस्ति पनि हेरेको होइन मैले,
0: मन लगाएर सिके पो आउँछ भने ध्यान जति अन्त छ। छोरी मान्छेले यस्तो कुरा जानिराख्नुपर्छ है कुसुम, पछिलाई सजिलो हुन्छ।
1: अहिले मलाई छैन बाउजू, पछि सिकौँला।
0: के भयो कुसुम, यो पनि मन छैन त्यो पनि मन छैन, सन्चो छैन के हो?
1: जिउ कस्तो आलस्य भएको छ, झुम्म परिरहेको जस्तो।
0: राति सुते होइन?
1: निन्दै लागेन बाउजू।
0: किन हो र, मान्छे मायामा परेपछि सुत्न सक्दैन भन्छन्, त्यस्तै त होइन
1: हिन्दु भाउजू पनि थाहा छ त तपाईँलाई मलाई पढाइको बारेमा तनाव भएको हो भन्ने।
0: अरे एउटै कुरा कति लिएर बसिरहे भने
1: भाउजू, अनि तनाव हुँदैन त, आफूलाई पढौँ कि नपढौँ भन्ने कुरा मात्रै आइरहन्छ दिमागमा।
0: बिरामी नै हुने गरी पनि कसैले तनाव दिन्छ त, पढेकाहरूले चाहिँ के नापेका छन् र? त्यो ठुली कान्छीले पनि क्याम्पस पढेकी छे, त्यसले गर्ने काम र मैले गर्ने काम एउटै होइन।
1: आठ कक्षा नै पास नगरी बसेर के गर्नु, फेरि भोलि पर्सि पछुतो हुने हो कि भन्ने पनि लाग्छ फेरि।
0: खोइ हामीले नपढे पनि पछुतो भएको छैन क्यारे, पैका घर गएपछि हाकिमले नै भए पनि गर्ने भनेको त्यही घरधन्दा नै हो। पैका घर सम्हाल्यो, तिनका छोरछोरी स्याहार्यो, त्यत्तिकै जीवन जान्छ। जति पढ्नेले नि यो काम नगरी सुख पाउन क्यारे।
1: तपाईँको कुरा पनि ठिकै हो बाउजू, तर
0: के तर न सर, धेरै दोमन गर्नुहुन्न है कुसुम, मन नभई नभई पढ्नै पर्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले शुरू गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ। प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ।
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 79
2: कसले गरे आस्तो
3: के भयो डाक्टर सर
2: यस्तो मूर्ख पनि गर्ने हो
4: रमा तिमी भन न के हो खास कुरो
3: कसरी भन्नु मैले तिमीले नै भन
2: अब उसले उसलाई देखाएर नबस्नुहोस् यत्रो ठुलो गल्ती कसरी गर्नुभयो
4: कसले गरेको भन्दा पनि गल्ती त भयो होला डाक्टर साहब अब के गर्ने त्यो भन्नु भए हुन्थ्यो बरु
2: यस्तो मूर्ख तरिका सिकाउने मान्छे को हो भनेर चिनौ भनेर हो बच्चाको आँखामा समस्या भएपछि स्वास्थ्य चौकी ल्याउने कि आँखामा दुध हाल्ने
4: हामीलाई थाहा नभएको कुरा पर डाक्टर साहब त्यसमाथि म त घरमै थिइनँ रमा तिमी भन न के हो खास कुरो
3: अब घरका ठुला बुढाले जे सिकाए त्यही गरियो डाक्टर साहब छोरीको आँखा यस्तो होला भन्ने अनुमानै भएन
2: अनुमान भएन भनेर हुन्छ अलिकति त विचार गर्नुपर्छ नि तपाईँले पनि कहिलेबाट यस्तो भयो नानीको आँखामा
4: अब दुध हालेकै रातबाट आँखा त झन्झन झन्झन रातो भयो
3: पर्सिपल्टोबाट त आँखाबाट पिप जस्तो पहेँलो कचेरा बगेको बगेको गर्न थाल्यो त्यसपछि त झन् हेर्नै बन्द भयो
2: देख्नुभयो नि सोचै विचार नगरिकन संक्रमण भएको आँखामा दुध हाल्दा के भयो भनेर अहिले बच्चाको आँखा कुन अवस्थामा छ थाहा छ तपाईँलाई
3: अब के गर्ने त डाक्टर साहब
2: अहिले मैले आँखा सफा गरेर मलम लगाइदिएको छु तर बुझ्नुहोस् यसको उपचार यहाँ अहिले सम्भव छैन
4: ओहो हो र अब कहाँ लैजाने त डाक्टर साहब
2: विलासनगरतिर लैजानुहोस् त्यहाँ सुविधा सम्पन्न अस्पतालहरू छन् तर आँखाकै अस्पतालमा लानु होला
3: हुन्छ डाक्टर साहब
2: जति सक्दो छिटो लैजानुहोस् मलाई अचम्म लागेको कुरा के भने नि तपाईँहरू कस्तो खालको आमा बुवा हो
4: किन र डाक्टर साहब
2: मैले तपाईँहरूलाई नानी 6 महिना हुँदाखेरि नै नानीको आँखामा समस्या छ जन्मिँदै कुपोषित छ राम्रो ठाउँमा लगेर उपचार गर्नुहोस् भनेर मैले तपाईँलाई भनेको हो कि होइन
4: त्यो त हो
2: अनि त्यसपछि कतै लैजानुभयो
4: यो बिचमा त्यस्तो खास समस्या पनि भएको थिएन अलिअलि समस्या हुँदा धामी झाँक्रीतिर गइयो र निको पनि भएको थियो पछि त टक्क लाएर यस्तो पो भयो हेर्नु न
2: एकैचोटि भएकै होइन नानीको आँखामा सुरुमै समस्या थियो तन्न भुँडी भर्ने गरी मात्रै खाएर पोषण पुग्दैन नानीलाई भिटामिन ए को कमी थियो बुझ्नुभयो
3: हजुर डाक्टर साहब
2: तपाईँको अर्को गल्ती भनेको आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै तपाईँ उपचार गर्न छोडेर तपाईँ धामी झाँक्रीमा कुद्नुभयो
4: अब घरमा सबैभन्दा जेठो बाटो आमा हुनुहुन्छ टक्क लाएर आमाले नै देउता बिग्रेपछि यस्तो हुन्छ भन्नुभयो अनि
2: के हो देउता बिग्रिने भनेको बच्चाको आँखामा समस्या छ तँ नदेखेर तपाईँ देउता बिग्रेको देख्नुभयो कहाँ छ देउता देख्नु भएको छ
3: मैले त नलगौँ भनेको हो डाक्टर साहब तर आमाले
2: सबैभन्दा ठुलो गल्ती भनेको बच्चाको आँखामा दुध हाल्नु नै हो यही दुध हालेर चाहिँ आँखामा संक्रमण भएको हो बुझ्नुभयो
3: भनेपछि आँखामा दुध हाल्नै नहुने रहेछ है डाक्टर साहब
2: आँखामा दुध मात्रै होइन हाम्रो गाउँघरमा कानमा तेल पनि हाल्छन् जुन कुरोलाई हाम्रो औषधि विज्ञानले प्रमाणित गरेको छैन ती कुराहरू केही पनि गर्नु हुँदैन
4: त्यही त अब कति कुराहरू त पहिलेदेखि गरिआएको भनेर पनि गर्ने चलन छ
2: राम्रो कुरा त गर्न मिल्यो तर गलत कुराहरू पहिलादेखि नै गर्दै आएको छ भनेर गर्न मिल्यो त
4: हस् डाक्टर साहब अहिले हामी जाँदा हुन्छ
2: हुन्छ तर कुरा त्यही हो छोरीको आँखामा ठुलो समस्या आइसकेछ यसलाई हेल्थ चेकलाई गर्नुभयो भने योभन्दा पनि ठुलो समस्या हुनसक्छ आँखा ड्यामेज हुनसक्छ समयमै ध्यान दिनु
5: कुनाको फोन निकाल त गरी ला कुचेला
3: खै यहाँले
5: कस्तो फोन रहेछ
3: यो कुसुमलाई कति सफा चाहिने होला
5: मेरो लागि त यो फोनै होइन म त हप्ता हप्तामा कुना काप्चामा सबै सफा गर्थेँ अहिले चाहिँ हो क्या अलि बढी ग्याप भएको ऊ त कुनामा हेर्छ त्यहाँ पनि छ
3: हे भयो अब धेरै सफा पनि गर्नु हुँदैन कि
5: खै छोड्छु म निस्किन्छु म खान ढकेल्छु अलि उठ जा फेर लाग्छ तँलाई
3: कुसुम ऊ त्यो के हो
5: कुन
3: ऊ त्यो के झुन्डाइको तेरो टाउको माथि
5: ए हो यसलाई विन्ड चाइम्स भन्दो रहेछ
3: हा के हो यो
5: ए घन्टी हो क्या हावा लागेपछि आफै बजाउँछ हेर त कस्तो राम्रो आवाज आउँछ
3: है तँले कहाँबाट ल्याएकी
5: हरिसले किनिदिएको विलासनगरमा मेरो ब्यागमै थियो अनि यस्तो राम्रो चिज के फाल्नु भनेर झुन्ड्याएको
3: ए अनि हरिस कहाँ गएको रहेछ के थाहा भयो त कुसुम
5: है थाहा छैन मलाई
3: तिमीहरू दुवैजना एकै दिन गाउँ फर्केको होइन र
5: होइन
3: ल हो र
5: अनि मैले त दुवैजना सँगै फर्किएको भनेर सुनेको थिएँ त होइन, को आउँछ त्योसँग? म एक्लै आइदिएको, त्यो चाहिँ अर्को दिन आइपुगेको रे भनेर भन्दै हुनुहुन्थ्यो इन्दु भाउजू।
6: एउटा कुरा सोचिसकेको छु।
5: के
6: त किन फर्केर आइस्?
5: पस्न मन लागेर।
6: नजिस्किन भन्न।
5: होस् गरी यो कुरै नगरौँ,
6: खुलोको भन्न। अहिले फेरि पिठाइ खाइछ, अहिले फ्लाइङ केक खान्छस् नि।
5: सबै कुरा आफूले सोचेको जस्तो हुँदैन रहेछ गौरी।
6: किन, के भएन र तैँले सोचेको जस्तो?
5: हरिस त कस्तो अर्कै रहेछ नि।
6: कस्तो अर्कै भन्नाले?
5: अर्कै के, मैले सोचेको भन्दा अर्कै के। यहाँ हुँदा मलाई कस्तो माया गरेको जस्तो लाग्थ्यो है, मलाई मेरो कस्तो केयर गर्थ्यो, मेरो सानो सानो कुराहरू पनि कस्तो याद हुन्थ्यो नि त्यसलाई, होइन?
6: अनि
5: उता गएपछि पनि तिन चार दिन त्यस्तै भयो। त्यसपछि त
6: त्यसपछि के
5: होस्, छोड्दै बितिसकेको कुरा कोट्याएर के गर्नु?
6: भन्नु कस्तै रहेछ भन।
5: त्यस्तै अब सानो सानो कुरामा रिसाएको रिसाइ गर्ने के। अनि सुरु सुरुमा त मैले धेरै पैसा खर्च नगर भन्दाखेरि है यहाँ केही हुन्न भन्दै आफै पैसा खर्च गर्थ्यो। पछि पैसा सकेपछि त मैले गर्दा अरे
6: लो
5: के कुरा गरेर साध्यै छैन यार। सुरु सुरुमा त राम्रोसँग बोल्ने गफ गर्ने गर्थ्यो है, पछि पछि त सानो सानो न्यु पारेर झगडा गरिरहने, अनि त्यति मात्र हो, त्यो कहिलेकाहीँ सामानहरू भत्ताभुङ्ग पारिदिने, फुटाउने, म त कस्तो डर लाग्थ्यो यार।
6: ए
5: थाहा छ, एक दिन मलाई झन्डै पिटेन नि त्यसले। त्यो दिन त हेर, म त रातभरि रोएर बसेँ, हरिसँग गएर मैले कत्रो ठुलो गल्ती गरेछु जस्तो फिल भयो क्या मलाई। अनि बिहान उठेर आफ्नो सामान प्याक गरेँ, अनि त्यो त मस्तले सुतिरहेको थियो। मैले केही भन्दा पनि भनिनँ, अनि म त हिँडिदिएको।
6: कहिलेकाहीँ भेट्दा र सधैँ बस्दा मान्छे कस्तो फरक हुने है।
5: भने
6: अनि अहिले हरिस कहाँ गएको रहेछ? त्यसको फोन पनि अफ छ भन्दै थियो अझै।
5: झासो कि झासो, मलाई के मतलब? त्यो को हो र मेरो?
6: तेरो हुनेवाला बुढा हो नि, गाउँकाले तिमीहरूको बिहे गरिदिने भनेर हरिसलाई धुई धुइ चाहिँ खोज्दैछन्। अब त के गर्छस् कुसुम?
7: हजुर हजुर, एकछिन है। ए खुसबु पो हो, आउनु बस।
8: के हो, तिमी त बोलाएको पनि सुन्दै सुन्दैनौ त।
7: के यो ढोकामा ह्याङ्गर ठोक्दै थिएँ, त्यही भएर थाहै पाइनँ। जति ठोक्यो त्यति बाङ्गो हुन्छ भने।
8: योभन्दा पेज कसले टाइट गर न।
7: पेज कसले होला र?
8: यो किल्ला नै पेज किल्ला हो, खोइ पेज कसले आऊ त।
7: पेज कस पनि यही छ नि, खै म कस्छु? तिमी बस न,
8: बिस्तारै गर, नत्र बाङ्गियो भने फेरि भित्रै जाँदैन।
7: मजाले जाँदो रहेछ त,
8: आइडिया लगाउनु पर्छ नि। अनि फेसन त बबाल बनाएको छौ त।
7: कस्तो बबाल देख्यो र?
8: पुरै नाङ्गा बाबा जस्तो, माथि गन्जी लगाएको, तल फेरि लुङ्गी बाँधेको, अन्त हल्का दाढी पनि हुनुपर्ने।
7: अब दाढी पनि पाल्नु पर्ला बिस्तारै। ए यता हेर त, भयो हेर त।
8: भयो भयो, तर तिमीले त यो लुगा राख्ने ढोका पछाडि भन्दा भित्तामा ठोकाए राम्रो हुन्थ्यो नि।
7: भित्तामा ठोक्दा घरबेटी बुढाले किन ठोक्या भनेर कराउँछन्, त्यही भएर पनि ढोकामा ठोकेको। ढोकामा भयो भने झट्टै देख्दैन देख्दैन नि त।
8: त्यो त हो।
7: चिया खाने हो, बनाऊ।
8: पर्दैन, बरु पानी देऊ त, पानी खान्छु। अनि के हो, अचेल त तिमी मेरो फोन पनि उठाउँदैनौ त।
7: फोन गरेको थियौ र?
8: कति गरेको छु हेर न, न फोन उठाउने न कल ब्याक गर्ने। तिमी त पुरै बिन्दास भएर पो बसेका छौ त।
7: बिन्दासै त होइन, फोन साइलेन्समा राखेको थिएँ त्यही भएर होला।
8: त्यही त, मैले फोन गरे बेला जहिले तिम्रो मोबाइल कि त साइलेन्समा हुन्छ कि त चार्जमा हुन्छ।
7: सरी है, यस्तै भए हुन्छ, केही काम भएर गरेको थियो कि?
8: त्यस्तो काम त केही थिएन, सानिमाकोबाट फर्किँदा पस्नु पर्ला भनेर फोन गरेको, जाँदादेखि फोन गरेको, आउँदासम्म पनि फोन गर्दा उठाउँदैनौ।
7: ए अनि किन गएको त सानिमाकोमा?
8: यस्तै सामान पुर्याइदिनु थियो र। अनि तिम्रो घरबेटी बुढालाई त देख्दिन त आज?
7: बुढा आज ससुराली गएको छन्, रोपाईको काम छ भन्दै थिए, त्यही भएर गएको होलान्। किन र?
8: होइन, अस्ति रिसाको झोकमा अलि बढी नै भनेको जस्तो लागेको थियो, त्यही भएर सरी भन्न पर्ला भनेर।
7: त्यो त राम्रै हो, म त फेरि झगडा गर्न सोच्यो कि भनेर डर लागिरहे नि।
8: हुन त तिम्रो बानी पनि त्यस्तै छ, घरबेटी भाइलाई के गाली गर्नु?
7: के बानी त्यस्तै भयो र?
8: राम्रो बानी भए यस्तै हुन्थ्यो र?
7: यस्तै भन्नाले मैले अलिक कुरा बुझेन नि बुझ्भयो?
8: यस्तै भन्नाले यस्तै यही लुङ्गी बेरेर बस्ने अवस्था भने नि खनाउन सजिलो हुन्छ भनेर होला होइन लुङ्गी बेरेको?
7: त्यस्तो के होइन, मलाई यसो लाउन मन लागेर मात्रै
8: होला होला। अनि एचआइभीको रिपोर्ट ल्यायौ त?
7: एचआइभीको रे?
8: किन, केही थाहा छैन भन्ने माने छौ? सबै थाहा छ मलाई।
7: कसले भन्यो? त्यो किसानले भन्यो होला होइन?
8: अरूले नि भनिहाल्छ नि, तिमीले पो भन्दैनौ। यस्तो भारै छ, एकपटक हस्पिटलको रिपोर्ट यस्तो आएको छ भनेर पनि भनेनौ है?
7: मैले तिमीलाई भेटेरै भनौँला भन्थाने थिएँ, ठ्याक्कै तिमी आइहाल्यो।
8: ठिक्क पार्न त खुब जानेछौ। अनि त्यो एचआइभीको रिपोर्ट के आयो त?
7: नेगेटिभ नै छ।
8: अनि यो चिलाउनेको मेडिसिन त रेगुलरली खाइरहेछौ होइन?
7: अब 5 दिनपछि फेरि फलोअपमा बोलाएको छ, घाउ पनि निको भइरहेछ।
8: अनि किन कोठाबाट बाहिरै निस्किँदैनौ त? न कलेज जान्छौ, न गेममा जान्छौ, यसरी त खै?
7: रुमबाट बाहिर निस्किँदा बित्तिकै केटाहरूले चाहिने नचाहिने कुरा गरेर पारा देखाउँछन् जस्तो लाग्छ।
8: तिमी आफैले भन त आयुष, केटाहरूले पारा देखाउँछन् कुरा काट्छन् भनेर अब आफ्नो पढाइ छाड्ने, गेम खेल्नै नजाने गरेर आफ्नो करियर नै बिगार्छौ त तिमी?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? यसको सही उत्तर हो 100। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सिन्धुलीबाट आदित्य आचार्य, बाँकेबाट आकांक्षा रोकाया, मकवानपुरबाट रामबहादुर भोलन र ओखलडुङ्गाबाट लामछोकी शेर्पा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब पालो भएको छ सुपर विजेता घोषणा गर्ने। अङ्क 47 देखि 71 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत झापाका ठाकुर सिंह गुरुङ सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई ठाकुरजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई छिट्टै सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? प्रश्न फेरि एकपटक, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 57।
2: अब रियानाले देउती मातालाई जी गर्ने है है
3: आमै त हाँसेको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्का हाँसे कि
3: आमै हाँसेको बाबा
2: गाला खाइदिन्छु हस् बाउजू पर्स भेटिएन घरमै छुट्टो होला के
4: घरबाट निस्किने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा कतै ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
4: रियानालाई पहिलोपल्ट मन्दिर दर्शन गराउन ल्याएको धुप प्रसाद किन्न पर्छ अनि पैसा चाहिएन त
2: घरमै छोडेको होला क्या बाउजू अनि यहाँ खोजेर भेट्छ त
4: हाले जस्तो लाग्छ कता परेछ
5: इन्दु दिदी
4: ओहो हरिश
5: हाई कुसुम
6: हाई
5: मन्दिर दर्शन गर्न आउनुभयो तपाईँहरू
4: भान्जीलाई पास्ने गरेपछि एकपटक मन्दिर दर्शन गराउन ल्याउनु पर्छ भनेर दर्शन गर्न आएको के ल यही रहेछ त पैसा कुसुम यत्रो खोज्दा नि कस्तो नदेखा अनि तिमी चाहिँ के गर्न आएको यहाँ हरिश
5: आज क्याम्पसमा क्लास नै भएन घरकै छिटो जानु भनेर घुम्न आएको दिदी साथीहरू पसलमा चिया खाँदैछन् म चाहिँ यसो धर्म कर्म गरौँ भनेर
4: ओहो धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिशलाई कुसुम
5: अनि कुसुम के छ तिम्रो हालको
4: त्यसलाई अप्ठ्यारो भयो जस्तो छ खोइ म बोक्छु दिनु त मेरो ब्यागलाई दिनु आऊ बाबा आऊ मम्मीसँगै आऊ हरिश मामा भने त
5: हेलो लियाना
2: इन्दु बाउ चाहिँ छिटो गरौँ न मलाई स्कुल जान ढिला हुन्छ
5: कुसुम तिमी मसँग रिसाएको हो
2: इन्दु बाउजू
5: बोल्न पनि गाह्रो मानेछ ए नरिसाउ न यार ल फेरि पनि सरी भयो
2: भयो हरिश मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन
5: त्यस्तो नभन नि कुसुम
2: बाउजू दर्शन गर्न जाऊ न भने
4: होइन के हो दुईजनाको बोलचालै छैन जस्तो छ हरिश
5: म त बोलिरहेको छु नि दिदी कुसुमलाई भन्नु न वास्तै गरिदिनु
4: कस्तो केटाकेटी जस्तो के तिमीहरू एकअर्काको कुरा चित्त नबुझे भन्नु बोल्दै नबोलेर पनि हुन्छ त कुसुम
2: अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउजू हरिशले अझैसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँलाई अस्ति नै भनेको होइन
4: अनि
2: त्यही कुराले मलाई कम त अप्ठ्यारो परेको छ स्कुलमा सबैले हरिशसँग नाम जोडेर जिस्काउन थालिसके मलाई
4: आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को फिर एक न एक दिन सबैले थाहा पाउने कुरा त हो
2: थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिशले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ
5: ए ल्याङ नगर न यार मैले कसैलाई केही पनि भनेको छैन
2: खुब छैन होला गफ दिन्छ
4: अरे झगडा नगर्नु न एकअर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम
2: तपाईँ सानो कुरा भन्नुहुन्छ बाउजू मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो जो भेट्यो मेरै कुरा गरेर बसिया हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई
5: हे कुसुम आफूले आफूलाई सेलिब्रिटी जस्तो ठान्दै गयो नि तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र
2: भयो हरिश धेरै नबोल है तिमी बाउजू म घर जान्छु लिनु तपाईँको ब्याग
4: कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम
2: मलाई बस्नु छैन यहाँ
5: कुसुम कस्तो फेरि
4: कस्तो होला के यो हरिश कुसुम उल्टो रिसाएर गई जाऊ फकाएर ल्याऊ
5: जान्न मैले के गरेछ र ऊ आफै सानो सानो कुरामा रिसाउँछ दिदी पनि मलाई गाली गर्नुहुन्छ
4: हेर हरिश कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि

0: जस्तो खाइयो, तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के तमुलालाई पैसा तिर भने छ र?
0: भने पनि के गर्नु, आफूसँग सुक्को छैन।
1: चुपलाक, म दिउँला नि, दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: टिम्पलले एउटा दामी गिफ्ट दिनु पर्यो दाई, भन्दै थिइस् कि त्यही किनेर सक्काइस पैसा।
0: कहाँ दिन, बरु किन्दैन न दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभएर कस्तो हैरान छ, गिफ्ट किन्नु त परकै कुरा हो।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, गरिस् भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा गर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त, ए तना भइरहे होला, झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्छ। विवेक दाई, अर्को एक गिलास जुस पनि खाउँछ।

0: हजार जति तपाईँले नै दिनु न त,
1: मसँग भा भयो यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि नै दिइसक्थेँ नि।
0: तपाईँसँग आस्थ्यो यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ। आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास, हुँदैन?
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनावर।
1: तँ पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त? अलिअलि त आफूलाई पनि राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ 10,000 मिलाइदेऊ न भने भने गरी
1: भित्रभित्रै लगानी त डर गरी जस्तो केटा। लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाइ, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउनु पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाइ त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तँमाथि नै शङ्का लाग्नु थाल्यो, यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तँमा?
2: होइन, हेप्न पनि के साह्रो हेप्न थाले है यी छिमेकी भन्दाहरूले पनि, अर्काको घरमा उजेलै छिर्न नपाउने गरी घरै छडाइदिने।
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो स्वर चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा, अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्र पत्र नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाएस यी माझकोटियाहरूलाई, तँलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा,
3: पैसा कमाउन तँलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 वटासम्म कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्ने। अब
3: पैसा नसाइसो टिकट ट्यास ट्यास, कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त?
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70 हजार त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु?
4: त्यही त
2: त्यही त, अनि मलाई चाहिँ बाउला कुकुर टोक्यो भएर घाटाको काम गरौँला त?
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: अरे होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने?
3: हो त नि, पालिकामा कुनै के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त, पालिकाको अनुदान लानेले लगिरहेकै छन्।
2: सुन्न त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने हो, तैपनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: हो है, फोन त पर्छ फेरि।
3: इला मेरै फोनबाट गर्न,
4: अघि ऊ त्यहाँ खोर छेउमा राखे जे मान्थे खै त अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो ल।
2: ए रमा, जाउ त त्यो सन्देश कहाँ छ खोजेर ल्याऊ त।
4: ल ल, कुन कुनामा पो लुकेको छ त?
2: फोन है उठाएनन् त,
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर्न उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा कुरा गरौँला उतै।
4: कतिखेर फोन लगेर तल्लो कोठामा गएर गेम खेलिरहँदैछ।
2: ओए सन्देश, तँ यहाँ आइज गदा,
5: तपाईँले मलाई पिटी हाल्नुहुन्छ नि भन्नु।
2: तँलाई बिस्तारै माया गर्छु यहाँ त।
4: उचप नान है नान, मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन, तँलाई एकछिन मौल नचलाइ मर्छस् त, तेरो पिँडुलाको मासु झारी राख्ने
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदैन सारी चण्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: कहिले स्वच्छ गरेर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठ्याइ गर्ने, मोबाइल त झन् देख्ने नहुने।
4: उच्चको रिस्तो देख्नु भएको छ नि,
6: होइन? बिहानै बिहानै छतमा भेला भएर के कुरो?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या? तपाईँलाई के को

0: हामीलाई पनि यहाँ डिस्टर्ब हुन्छ नि।
1: भो भो ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
0: कस्तो मान्छे रहेछ भन्दाखेरि पनि नहुने। ल
2: बच्चाहरू पिटेर मात्रै तल लाग्छन् र जगत दाईले हेर्नु त छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि। बाउ हुनु त त्यस्तो
3: हिउँ खेपेको मकै सप्रिन्छ, गोदाई खेपेको छोरो सप्रिन्छ। कुरो बुझिस्? तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन।
1: होइन, जगत दाईले जे जे गरे मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ। जुन कुरामा पनि जगत आले नै लर जोड्न थालेछ त। जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ?
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 98।
2: एक्सक्युज मी,
1: हजुर भन्नु त।
2: यहाँ सतीश सर हुनुहुन्छ होला, हिजो फोन गर्नुभएको थियो, रेड क्रसबाट बोलाएको, भोलि भेट्नु है भन्नुभएको थियो।
1: ए, ब्लड डोनेट गर्नुभएको थियो होइन?
2: हजुर, चार पाँच दिन अगाडि कलेजको कार्यक्रममा गरेको थिएँ।
1: ए, बस्दै गर्नु न सर, भर्खरै उता प्रशासन जानुभएको छ, म पठाइदिन्छु।
2: ए, ल ल।
3: तपाईँले ब्लड डोनेट गरेर त मलाई भन्दै गर्नुभएको थिएन त।
2: तैँले पनि त सोध्दै सोध्या थिइनस् नि,
3: भने भए त म पनि दिन्थेँ नि।
2: ल, मलाई पो भन्छ, कलेजमा त्यत्रो साथीहरू हुँदा त चाहिँ कहाँ हरा थिस् र कि डेटिङतिर गएको थिस्?
3: कहीँ गएको थिएन, त्यस्ता डेटिङ जाने त तपाईँले पो भेटिन्छ नि त, हामीलाई त कसले पत्याउँछ र?
2: ए, त्यस्तो पो, अस्ति बिहानै बिहानै प्रतीक्षालयमा बसेर खुब मस्किरहेको थिस् त, कि थाहा छैन भन्ठाने छस्?
3: कसले भन्यो तपाईँलाई?
2: जसले भयो नि भन्यो, हो कि होइन भन् त।
3: बिहान साइक्लिङ गएको बेला भेट भएको थियो, छाड्नु यस्ता कुरा, बरु भन्नु न, किन बोलाएको हो तपाईँलाई?
2: त्यही कुरा त बुझ्न सकिरहेको छैन नि मैले नि।
3: ब्लड डोनेसन गर्नेलाई प्रमाणपत्र पनि दिने भएर हो कि?
2: खै, त्यस्तो भयो त अरूलाई नि बोलाउनु पर्ने।
3: अब तपाईँलाई कलेजको लिडर जस्तो मानेर बोलाएको पनि त हुनसक्छ नि।
2: खै, के हो
3: आए जस्तो छ, ए हो क्या हो सतीश सर? हेर्नु त,
2: म पनि कहाँ चिन्छु त,
4: भाइहरू नि हो भेट्न आउनु भएको।
2: हजुर सर, नमस्कार।
4: ए, नमस्कार। ए, तपाईँहरू जनता क्याम्पस विलासनगरबाट होइन?
3: हजुर सर, हजुर।
4: ल, ठिक छ। अनि विवेक?
2: हजुर सर, मै हो।
4: ए, तपाईँ नै हो? अनि उहाँ चाहिँ?
2: मेरो साथी आयुष।
4: ए, ए, उहाँले नि ब्लड दिनुभएको थियो?
2: उसले होइन सर, मैले मात्रै हो।
4: ए, ए, ल ठिकै छ। म चाहिँ विवेकजीसँग एक्लै कुरा गर्छु होइन। आयुषी, तपाईँ चाहिँ दुःख नमानिकन एकछिन बाहिरतिर बस्दै गर्नुहोस् न है।
3: ए, भइहाल्छ नि सर, यसमा के को दुःख मान्नु र?
4: अनि छ नि विवेकजी।
2: हजुर सर।
4: तपाईँले यसभन्दा पहिले कतै ब्लड दिनुभएको थियो?
2: छैन सर, पहिलो पटक हो।
4: अनि कस्तो फिल भयो त ब्लड डोनेट गर्दा?
2: रमाइलै भयो।
4: एउटा कुरा बताइदिनु न मलाई।
2: के कुरा सर?
4: कहिले एक्सिडेन्ट परेर वा बिरामी भएर तपाईँलाई ब्लड चढाउनु पर्ने भएको थियो?
2: एक्सिडेन्ट त परेको छु, ब्लडै चढाउनु पर्ने त भएको छैन सर।
4: अनि विवाह गर्नुभएको त छैन नि?
2: गरेको छैन सर।
4: साथीभाइसँग रमाइलो कतिको हुन्छ त?
2: यसो कहिले काहीँ,
4: कहिले काहीँ केटी साथीसँग पनि बस्ने घुम्ने पनि हुन्छ होला नि होइन?
2: अहिलेको जमानामा अलिअलि नगर्ने को होला र सर? तर यो सबै किन सोध्नु भएको छ?
4: मैले यो सबै सोध्नुको कारण तपाईँको ब्लडमा खराबी देखाएको छ।
2: ए,
4: जुन ब्लडहरूलाई दिन पनि मिल्दैन, त्यही भएर तपाईँलाई बोलाएको। अब यहाँ हामीले जाँच गर्ने भनेको प्रारम्भिक मात्र हुन्छ।
2: हजुर।
4: अब यहाँ खराबी देखिँदा बित्तिकै त्यस्तो भइहाल्छ भन्ने पनि हुँदैन।
2: हजुर, हजुर।
4: त्यसैले विवेकजी, म तपाईँलाई एउटा सल्लाह दिन्छु।
2: के सल्लाह छ?
4: तपाईँले एकपटक अन्त गएर पनि जचाउनुहोस् विवेकजी, किनभने तपाईँको ब्लडमा एचआइभी देखाएको छ।
5: असनको रातो सारी

0: को
1: हामी आउँदै हामी
0: एकछिन है ए उत्सव रमा
1: हजुर
0: ल आम न भित्र आम
1: नमस्कार दाइ नमस्कार
0: नमस्कार नमस्कार बसम बसम आऊ अनि के छ खबर
1: ठिक छ दाइ हतार हतारमा डेरा सरियो सरसाउन मिलाउनै बाँकी छ भने
0: एकछिन है त यो रेडियोको
2: ल हेर हामी भन्दा पछाडि कोठा सरीको मान्छेले सरसामान मिलाइवरी कस्तो चिटिक्क पारिसक्नु भएछ कस्तो राम्रो
1: त्यही त हामी भने ललिता भाउजू अवश्य बिजी हुनुहुन्छ दाईलाई एक्लै सामान मिलाउनु गाह्रो हुन्छ होला भनेर सहयोग गर्न आइटो बोलेको
0: ए हो र
1: हो नि त बरु टक्क लाएर जगतलाई पनि हाम्रैमा सामान मिलाउनमा पो लैजानु पर्ला जस्तो छ त ऊ त हाम्रोमा पनि सामान असलै छ
0: हो र
2: त्यही त यहाँ त हेर त कस्तो राम्रो बनाउनु भएको कि भित्तामा काँटी नै नठोकेर पनि सामान यसरी मिलाउन सकिँदो रहेछ है बच्चाहरू पढ्ने टेबल किताब कापी र खेलौना समेत कति मजाले मिलाउनु भएको कि एक्लै पनि
3: कति राम्रो है
0: यो सबै मैले एक्लैले मिलाएको होइन नि
1: ल अनि कसले त भाउजूले यी ललिता भाउजू पनि सक्ने हुने काम गर्न त टक्क लाएर अफिसमा पनि भ्याएकै छ घरमा पनि सम्हालेकै छ भने
0: ललिताले त झन् हात समेत लागेको छैन यसमा
2: अनि कसले मिलायो त दाई
0: कन्सेप्ट लजुको काम सबै मेरो
2: ए आमै लजुलाई यस्तो डिजाइन पनि आउँछ
0: यो घरमा आइसकेपछि यी सबै सरसामान कुन कता राख्ने पढ्ने कोठा कुनलाई बनाउने कोठाहरू कसरी सजाउने भन्ने कुरा सारा कन्सेप्ट उसैको मैले त उसले हराएको काम मात्रै गरिदिएको यताको यता यताको यता
1: बच्चाहरूलाई बेलैमा सबै कुरा सिकाउँदै लाँदा त्यसको फाइदा पनि देखिहाल्ने है जगतै
0: अनि त मलाई पो जता पुगे पनि डेराइमा बस्नुपर्ने थियो त्यसमाथि अन्टीले पनि कोठा खाली गरिदिनु भनिसक्नु भएको थियो सर्नु बाध्यता आयो तिमीहरूले चाहिँ तातो रिस नगराए हुन्थ्यो क्या उत्सव भाइ
1: दाई पनि अब सबै घटना तपाईँ केही आँखै अगाडि भएको होइन र सबै कुरा देखे पनि नसोध्नु नरहर हो कि बाध्यता भनेर दाई
0: त्यो त हो अब हामी पनि अरू 12-15 दिन जति बसिन्थ्यो होला अब तिमीहरूले नि त्यो घर छोडेर हिँडेपछि 3-4 दिनमा हामी पनि सरिहाल्यौँ
1: रहरले त आफ्नो घर छोडिने नि जगत दाई ठुल्दाईले पनि आमाको कचकच सहन नसकेर घर छोडेर विलासनगर हानिएको हो बहिनीसँग पनि आमाको खासै कुरै मिल्दैन
0: अनि
1: अब आमासँग कुरा मिल्ने भनेको मेरै थियो जगत दाई म कहिले बाजाबाज गर्दैनथेँ आमाले बोले पनि मैले फर्काउँदैनथेँ अब मैसँग पनि आमाको कुरा मिल्नै छाडेँ कतिन्जेल अर्काको डहन सहर बन्न सकिन्छ र दाई मैले पनि त मेरो बच्चाको भविष्य त हेर्नु पऱ्यो नि होइन र
0: बच्चाकै लागि भनेर त्यो घर नै छोडेछौ के गरे आमाले भइगयो तितो नमिठो कुरा बिर्सिन् फर्किआइज भन्नुभयो भने जाँदैनौ
1: जान्न दाई त्यसै त्यो घर छोडेर कहाँ आऊ त म
0: किन त अनि
1: बच्चा बच्ची जन्मदैमा सबै कुरा राम्रो हुँदो रहेनछ दाई उनीहरूलाई गतिलो चालचलन बानी बेहोरा र आनी बानी पनि सिकाउनु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल यति बेला सिक्दैछु
0: अनि त्यसो भए समस्या के भयो त
1: तर हाम्रो आमाले कहिल्यै सिक्नु भएन समस्या त्यहाँ भयो दाई खालि संस्कार रीतिथिति भाग्य भनेछ रूढिवादी कुरा मात्रै गरेछ मैले केही गर्न खोजे पनि उल्टो उल्टो कुरा मात्रै बुझ्दिनँ त्यसरी कहाँ हुन्छ र जगत दाई
0: अब सधैँभरि निम्कोली आन्टीले यस्तो किन गर्नुहुन्छ होला र एक न एक दिन त ठिक हुन्छ होला कि उत्सव भाइ
1: खै दाई मलाई त त्यस्तो लाग्दैन त्यही भएर मेरो लागि त्यो घरमा फर्केर जान सधैँको लागि ढोका बन्द भइसक्यो दाई सायद अब कहिल्यै खुल्दैन
4: बराडीको डबरा ठिक पार्नु भएको छैन जन्ती तल्लो परेर लिएर आइसके
5: पारिसके त
4: उत्तम दाई त जग्गेमा छैन भन्दै हुनुहुन्छ त
5: होला होला राखे जस्तो लाग्छ त जग्गेमा टपरा छैन र
6: छैन
5: कहाँ राखे त भित्र अगेना छेउ पो राखेको छु कि एकपटक हेर त रिता
7: सस्ल्याइहाले
8: अब जग्गेमा राख्नु पर्ने टपरा भित्र राखेर हुन्छ त
5: खै म त अलमल्ल परेको छु भन्या गुडादेवी काकी आफ्नै घरमा पनि केही मेसो नपाएको जस्तो भएको छ
7: हो त्यो त आफ्नै घरमा मैले जति पनि मेसो पाउनुहुन्न तारा दिदीले काममा भन्दा धेरै दौडा दौड गरेर छोरीको बिउ उतार्ने हुनुभयो दिदीले
5: कस्तो केही थाहा नपाएको जस्तो गरे कि होला हो यो इन्दुले म आत्तिएको कारण तिमीलाई थाहा छैन र
7: अब हेर यस्तै हो पहिलो पहिलो व्यवहार कहाँ मेसो पाइन्छ र बिस्तारै सबै कुरा सिकिन्छ नि
3: यत्रो ठुलो व्यवहार गर्दा अलिअलि अलमल त भइहाल्छ नि।
5: व्यवहारको तनाव त आफ्नै ठाउँमा छ, हामीलाई त नि त्यो भन्दा ठुलो तनाव त तपाईँको भतिजोले पो दिएको छ गुरुदेवी काकी। हिजो पनि आएको थियो त्यो सौगाते
2: हो र
5: अत नि, कुनै पनि हालतमा बिहे हुन दिन्न भनेर पो गएको छ त। आफ्नो छोरीको बिहे गर्नु पनि अर्काको डरमा बस्नु परेको छ।
4: त्यस्तो भनेर कहाँ पाइन्छ, तिनले दिएर गरिदिने नदिएर नगरिदिने भन्ने हुन्छ र।
3: खै मेरा देवरका छोराछोरी त कस्ता भए भए, बाजे बराजुले यत्रो दुःख गरेर राख्या नाम माटोमै मिलाइसके
4: हो भने।
6: ए इन्दु
4: हजुर,
6: एकपटक यता आऊ न, एक्लै टपरा ल्याउन अप्ठ्यारो भयो के।
4: ल ल
5: इन्दु, एकपटक कञ्चनलाई सिँगारिसके कि सकेनन् पनि हेर है, जन्ती आइसके त।
4: हुन्छ।
9: खै जाब त्यति टपरा ल्याउन पनि कति बेर लगाएको
4: इन्दु, कति बेर लगाएको भन्या। आयौ आयौ, यहाँ राख्ने हो पण्डित बा।
10: हो त्यो कलशमा नर्याम्न है, हो त्यसै राख्छ।
9: गुरु पहिला जन्ती पर्सिने कि
10: होइन होइन, पहिला बेहुलीको बाबुले बेहुलाको हात समातेर ल्याएर बरणी सक्ने, बरणी सकिसकेपछि मात्र जन्तीलाई पर्सिने हो।
9: ए ल ल हुन्छ गुरु।
10: ए उत्तम भाइ, बेहुलालाई ओढाउने छाता छ होइन?
9: छ गुरु, छ छ।
10: ए खै कहाँ छ त, निकालेर राख्नु पर्यो नि।
9: हुन्छ गुरु।
5: सुन्नुहोस् न एकछिन यता आउनुहोस् त, त्यहाँ पण्डित बालाई नि छिटो छिटो बिहा सक्नु भन्नुहोस्।
9: किन,
4: हिजो पनि आएको थियो त्यो सौगाते।
9: त्यस्ता जाबाले भनेर को डराउँछ, मेरी छोरीको बिहे त्यसले गर्न नदिएर पाउँछ।
10: उत्तम भाइ ल छिटो गरम छिटो, बेहुलालाई छाता उडाउन जानु पर्यो।
9: हस् गुरु।
11: उहाँ नै हो सर बेहुलीको बुवा।
12: ए तपाईँले त आफ्नै छोरीको उमेर नै नपुगी बिहे गरिदिँदै हुनुहुन्छ अरे, हँ के हो कुरो।
9: होइन कसले भने तपाईँलाई, हाम्रो कञ्चन त
5: असारदेखि त 22 लागेर आए नि।
11: नचाहिने कुरा नगर्नु तपाईँहरू, कञ्चन कहाँ 22 पुगी हेर्नु है। हजुर सर, कञ्चन मेरो पनि सँगै काम, भर्खर 16 का भए, मेरो कुरा विश्वास नलागे जन्म दर्ता हेर्न सक्नुहुन्छ तपाईँहरू।
12: ए कुरो यस्तो पो हो, कानुनलाई ढाँट्ने
5: त्यस्तो होइन नि सर।
12: तपाईँहरूले यो बिहे गर्न पाउनुहुन्न
9: किन, मैले आफ्नो छोरीको बिहे गर्न किन नपाउने।
11: तपाईँले आफ्नो छोरीको बिहे गर्न किन पाउनुहुन्न भनेर मैले तपाईँलाई धेरै पटक भनिसकेँ उत्तमलाई।
9: त वरदान हो है सौगात, मेरो घरको आँगनमा मेरी छोरीको बिहे गर्न कसले हुँदो रहेछ,
12: कानुनले रोक्छ।
11: म त्यही त भन्दैछु,
12: हेर्नुहोस् तपाईँको छोरी भनेर हुँदैन, 20 वर्षभन्दा कम उमेरमा बिहे गर्नु र गराउनु गैर कानुनी मानिन्छ, अनि तपाईँले जबरजस्ती आफ्नै छोरीको बिहे गरिदिनु भएमा कानुनी सजाय हुन्छ भन्ने थाहा छ कि छैन।
13: नमस्ते, मेरो नाम गोमा लुङ्गेली मगर हो, मेरो घर चाहिँ सिन्धुली जिल्ला तिनपटन गाउँपालिका कक्षा 11 पढ्दछु। रोपे गुना फल नाटक मलाई एकदमै मनपर्छ, म चाहिँ यो प्रत्येक अङ्कहरू नछुटाइ गर्न सुन्ने गर्दछु। यो नाटक एकदमै सन्देशमूलक रहेको छ, यो नाटकको मलाई सबै पात्रहरू एकदमै मनपर्छ, कुसुम जगत सौगा दाजु एकदमै मनपर्ने पात्र हो, म साथीहरूलाई पनि रोपे गुना फल नाटक सुन्नु पनि आग्रह गर्दछु। रोपे गुना फलले चाहिँ बाल विवाह गर्नु हुँदैन, अन्धविश्वास गर्नु हुँदैन र छोरा र छोरी बराबरी रहेको जस्ता धेरै सन्देशहरू प्रदान गरेको छ।
14: गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्। यसको सही उत्तर हो सौगात। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट चन्द्र कलाउनी, सिन्धुलीबाट उर्मिला सुनवार, कैलालीबाट हिमाल सिंह दास र काठमाडौँबाट कर्ण विक्रम साई विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विवेकको रगत जाँच गर्दा के देखिएको छ। प्रश्न पुनः एकपटक, विवेकको रगत जाँच गर्दा के देखिएको छ। नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 19।
2: शङ्क भाइ,
3: हजुर,
2: जग्गा दाइले अरू के लिनुहुन्छ सोध। अनि सुन त,
3: हजुर भाइ,
2: अनि तिन नम्बर टेबलमा पनिर रोटी लगिदेऊ ल।
3: हस् भाइ।
4: एक्सक्युज मी,
5: यस
4: सरलाई अरू केही थपाउँ?
5: यसो गर न, दुईवटा रोटी अनि हाफ प्लेट राजमा ल्याइदेऊ न है।
3: हस् सर।
2: दाइ, खाना कस्तो छ?
5: एकदम ठिक छ भाइ।
2: अनि कहाँ पुगिरहनु भयो दाइ?
5: यही माझकोड एफएमसम्म गएको थिएँ।
2: ए, के थियो र दाइ एफएममा?
5: एउटा इन्टरभ्यूको लागि बोलाएको थिएँ, त्यसैको लागि गएको थिएँ।
2: ए,
5: अनि यसो बाटो पऱ्यो, भाइकोमा खाजा खाएर जाम न त भनेर पसेको नि।
2: त्यही त, आउनु त पऱ्यो नि दाइ।
3: किन सर?
2: जग्गा दाइ, चिया पनि ल्याउँ है।
5: चिया हुन्छ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: दुईवटा मसला चिया ल्याऊ है।
3: हस् दाइ।
5: अनि उत्सव भाइ, ढाबा त राम्रै चलिरहेछ नि?
2: ठिकै चलाएछ भन्नु पऱ्यो दाइ। यतिका अफिसहरू छन्, यसो डेलिभरीको पनि व्यवस्था गर न, राम्रो हुन्छ नि।
3: अँ,
2: त्यसो पनि गर्न थालेको छु दाइ अहिले।
5: ए, हो र, ल गज भाइ।
2: उहाँ इन्डियामा ढाबामा काम गर्दैन दाइ, धेरै ग्राहक त मैले आफैले तानेको थिएँ कि।
5: जियो आइडिया छ भाइलाई चलाउने होइन?
2: अँ, अलिअलि। अब उता काम गर्दा नि टक्क लाएर कति कस्टमर त मेरो गफै सुनेर मन्त्र मुग्ध हुन्थे। साउजीले त्यही भएर मलाई कम्ता माया गर्थे
5: है।
2: हो नि,
5: गाह्रो छ भाइले पनि।
2: हो नि दाइ।
3: यी सर लिनु चिया।
5: गज्जब, यहाँ राख ल।
3: हस् दाइ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: यताउता सबै हेर ल।
3: हस् दाइ।
2: एकछिनमा आइहाल्छु।
3: हस् दाइ।
5: जे होस्, अब त यहीँ व्यवसाय सुरु गरियो होइन त, परिवार पनि सँगै हुने भयो।
2: त्यही सोचेर पनि हो दाइ, बाहिर बाहिर हुँदा छोराछोरीले पनि को जस्तो गर्ने रहेछन्।
5: त्यो चाहिँ हो है। अब यसपालि चाहिँ तिमीले चिन्ता लिनु परेन, सँगै हुन पाइयो।
2: त्यो त हो जग्गा दाइ, त्यसैले नि त खुसी लागेर मलाई।
5: अरे, खुसी त हुनु परिहाल्यो नि, अब दुई सन्तानको बाउ हुँदैछौ।
2: हो नि दाइ, अझ यसपालि त छोरी भइदिए भने गज्जब हुने थियो।
5: किन र उत्सव भाइ?
2: छोरीले बढी माया गर्छिन् कि भनेर नि।
5: उत्सव भाइ पनि
2: भन्न त मनकै कुरा भनेको हो कि जग्गा दाइ, अब छोरा नै भएछ भने पनि केही फरक पर्छ मलाई त टक्क लाएर।
5: एउटा कुरा चाहिँ है उत्सव भाइ।
2: हजुर।
5: खुसीसँगै जिम्मेवारी पनि बढ्दैछ नि।
2: अहिले त के बढेछ भन्नु जग्गा दाइ, पाए पैसा नै बढ्ला कि।
5: ल, के कुरा गर्छ उत्सव भाइ? गर्भवती अवस्थामा तिम्रो त झन् धेरै जिम्मेवारी हुन्छ नि।
2: अब त्यो त के नै हुन्छ र जग्गा दाइ पनि, अब मैले नै बोक्दिन्छु भन्न नमिल्ने।
5: ल, बोक्ने मात्रै कुरो होइन नि भाइ, यस्तो अवस्थामा त समय दिने, रमाजीलाई खुसी राख्ने, समयमा चेक जाँच गराउने।
2: जग्गा दाइ पनि रमा पोल्चेट आमा नाट्यो भएर उसलाई थाहा छँदैछ नि के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर।
5: त्यस्तो कुरा गरेर चाहिँ पन्छी नै मिल्दैन है उत्सव भाइ।
2: पन्छीको होइन दाइ, तपाईँ जे भन्नु, यस्ता कुराहरूमा त्यति धेरै चासो राखेको चाहिँ ठिक हो जस्तो लाग्दैन है मलाई।
6: प्रेम कुमारी, बाढीमा एक्लै के ढुनु मुनु हो?
7: ए, गुरुदेवी दिदी, केराउ छरौ भनेर लाग्यो।
6: फलाउन त जे पनि जाने है तिमीले।
7: खै, यसपालि बिउ राम्रो छैन, दुःख मात्र हुने हो कि दिदी?
6: खोइ खोइ हेरौ त बिउ।
7: यी हेर्नु त।
6: ए, हाइब्रिड बिउ भए राम्रो हुन्थ्यो।
7: अँ भने, घरका लोग्ने मान्छेहरूलाई ल्याइदेऊ भने त हो नि, छोराले बिर्सिए भन्यो बसै भोलि भोलि भन्ने, झोक चलेर जे छ त्यही छर्दिन लागे।
6: मैले नि बिहान भर्खर छर्या, अलिकति बिउ बचाएछ ल्याइदेऊ त। हुन त त्यो मैले माथि बाडीमा छर्छु भनिकन राख्या हो।
7: भो भो पर्दैन दिदी, कम्मर दुखेर मर्नु भएको छ।
6: प्रेम कुमारी, दुख्ने कुरा त तिमी नगर, मेरो नदुखेको ठाउँै छैन। अब यता छुयो यतै दुख्छ, उता छुयो उतै दुख्छ।
7: घुँडा दुखेको भनेको ठिक भयो त दिदी?
6: ओहो, कहाँ ठिक हुनु नि प्रेम कुमारी, कान्लो उक्लिन र ओर्लिन सक्दिनँ, थलै पर्छु। फेरि घरको कामले एकछिन फुर्सद भए पो। अब हेर न, बुहारीले कसैले नपाएको बच्चा पाउन लागेकी छे।
7: ए, इन्दुलाई फेरि सन्चो भएन कि के हो गुरुदेवी दिदी?
6: अब दुई जिउ भएको बेलामा पहिला जस्तो छरी त्यो ज्यान त कहाँ हुन्छ र, तिमी आफै भन त। अलिअलि बिसन्चो हुनु त कुन चाहिँ ठुलो कुरो हो र?
7: त्यो त हो,
6: हाम्रीले त कसैले नबोकेको पेट बोकेको जस्तै कहिले के ले भनेकी छे, कहिले के भो भनेकी छे। घरको काम गर्ने बुढी म छँदैछु क्यारे।
7: साँच्चैकै सन्चो नभएर होला, नत्र सकेको काम त गरेकै हुन्छन्।
6: के गर्थे र, वरको सिंहको पर पनि सार्दिन। हाम्रो पालामा बिसन्चो भयो भनेर बस्न पाइन्थ्यो र प्रेम कुमारी, तिमी आफै भन त।
7: त्यो त हो दिदी, मिराको पाला घाँस बोकेर ल्याउँदा बाटैमा ढल्या छु म। केटाकेटी मान्छे त्यत्रो भारी बोकेर धन्न।
6: अब हाम्रा पालामा सासूले बसेर कहाँ खाना दिन्थे तिमी भन त। अहिलेका बुहारीहरूलाई त हाई सन्चो छ, सुती सुती खाएका छन्।
7: बुहारी न छोरी, हाम्रा पालामा भन्दा धेरै सुख छ अहिले। अब हाम्रो कुसुमलाई नै हेर्नु न, मेरो कम्मर दुख्या छ, केराउ छर्न सघाइदिएन कान्छी भने साथीका घर जान्छु भनेर हेरे। आ, हामी कहाँ पाउँथ्यौँ यसरी हिँड्न।
6: हेर प्रेम कुमारी, गाली गरेर भए पनि छोरीलाई चाहिँ घर धन्दा चाहिँ सिकौ है। अब फेरि पछि आफैलाई गाल पर्छ, माइती मामाले केही सिकाइनछे भन्छन्।
7: गालीका कुरा गर्नुहुन्छ, यसो केही भन्नुहुन्न, उसैका घुर्की ठुलो हुन्छ। कुसुमको कुरा मैले त घर सम्हालिसकेका थिएँ, ऊ अझै बच्ची बन्छे।
6: ए प्रेम कुमारी, राम्रो घर पाए छोरीको बिहे गर्थे भन्ने सुनेको थिएँ नि मैले, साँच्चै हो र?
7: गर्ने त भन्या हो नि दिदी, चित्त बुझ्दो कुरो कतैबाट आया छैन।
6: चिन्जानको एउटा केटाको कुरा त आया छ।
7: कहाँबाट आया हो कुरो?
6: मेरो छोरीको गाउँको केटो हो, उसैको छिमेकी। केटो उम्काउनै नहुनेछ अरे है।
7: ए हो र, केटोले काम चाहिँ के गर्छ अरे?
6: गाउँकै ओडाका अफिसमा भर्खर भर्खर जागिर खान थाल्या छ अरे। सज्जन न सज्जन, मान्छे पनि उत्ति नै राम्रो छ अरे, उम्काउनु हुन्न है।
7: हो र, के गर्नु, बेलैमै आफैले दिन पाए ढुक्क हुन्थ्यो नि। मिरा जसरी हिँडिदिने हो कि भनेर डर लागिरहन्छ।
6: ओहो, मिरा जसरी गाउँ छोडेर हिँडी भन् त, तिमीलाई त गाउँमा बसी टिक्न दिँदैनन् है, बुझिराख।
7: त्यही भएर बेलामै अन्मै हालौँ भने मैले। कुसुमका बाउ सुन्दैनन्।
6: लोग्ने मान्छेका भरा परेर नि व्यवहार चल्छ र, आफैले आँट्नुपर्छ। नेत्रेका बाउ सानैमा बिते, मैले आँट नगरे भए।
7: अब छोरीको बिहा गर्ने जस्तो कुरो मैले मात्र भनेर त के हुन्थ्यो र? पहिले घर सल्लाह गरौँ अनि।
6: त्यो त गर्नु, एकछिन पखै ल हेर त, यो फोटोमा कति हँसिलो छ केटो, भर्खर भरफराउ त 22 वर्ष पुग्यो रे।
7: खै खै, ओहो राम्रो रहेछ त। दिदी बहिनी चाहिँ कति छन् केटाको?
6: एउटी दिदी छे रे, त्यो पनि बुढासँगै उतै इन्डियातिरै बस्छे रे। नन्दा आमाजुको गुवार्तन सहनु नपर्नु पनि भाग्यकै कुरो है प्रेम कुमारी, बुझिराख।
7: त्यो त हो नि गुरुदेवी दिदी, नन्दा आमाजुको खटन पटन भोग्न कति गाह्रो हुन्छ भन्ने कुरा मलाई जति कसलाई थाहा होला।
6: त्यही भएर भन्दैछु प्रेम कुमारी, यो केटोलाई उम्काउनु हुँदैन है भनेर। यस्तो राम्रो घरबाट फेरि फेरि कुरा आउला नआउला, विचार गर है प्रेम कुमारी।
7: त्यही त, म घर सल्लाह गरेर तपाईँलाई छिट्टै खबर गर्छु। केटो चाहिँ मलाई साह्रै मन पर्यो है गुरुदेवी दिदी।
8: ल किसन, आज चाहिँ जिन्दगीमा पहिलोचोटि घुमी चाख्न पाइने हो यो।
9: हो नि, खाना खा, यो औषधि हुन्छ क्या।
8: खै त, कुनै त आउँदै आउँदैन त यार।
9: ए, यताबाट तान्नु पर्छ कि? अब तान त।
8: आयो आयो आयो, कस्तो अर्कै टेस्ट है।
9: यो खान जान्नुपर्छ क्या, क्या मजा आउँछ यार।
8: कस्तो घोङी खान लाग्यो होला, म्यासेज आउँछ। मलाई यो थारू भाषा कस्तो मनपर्छ यार, आफूले जान्दैन के भने।
9: अब प्रयास गरेपछि जानिहालिन्छ नि, अझै खान्छस् घोङी?
8: अँ पुग्यो यार, बरु एउटा फोटो हान्दैन घोङी खान लाग्यो।
9: हो र, लेन त मोबाइल।
8: इला दामी है, यो धान राख्ने डेरी पनि आउँछ है, दामी खिच ल।
9: ह्या कस्तो कुकुरको परेको, अलि सिधा बस् न, खानला जस्तो गर त। ल
8: ल ल ल ल, हान ल
9: है, ल भयो ल।
8: अब यताबाट पनि हान त फेरि।
9: ल ल, यी मुनु शर्मा भन्नेको म्यासेज आयो त, कता हो कालु नबोल्ने रे। के हो यार यस्तो?
8: हे त्यो म्यासेज नहेर त, फोटो खिच फटाफट।
9: मैले हेर्दिनँ के, आफै देखिएको छ। यी फेरि आयो, किन नबोलेको रे?
8: तपाईँ यार खैले तैँले एउटा फोटो खिच्न दिएको, खालि म्यासेज हेरेछ, हाँसेछ
9: के हो यार? तँ त भित्रभित्रै ठाउँमै पुगिसकेको रहेछ त।
8: अलिअलि त भइहाल्छ नि यार, तैँले थाहा भइहालिस् होइन, अब अरूसँग चाहिँ कुरा नगरेछ है।
9: ल ल को को भन्न?
8: को को? मैले पनि फेसबुकबाटै चिनेको, देखा भेट त भएन अहिलेसम्म।
9: ए खतरा रहेछ त यार, भेटै नभएन पुरै डिप है।
8: त्यस्तै त्यस्तै ओए ल मलाई भन् त थारू भाषाबाट, म तिमीलाई माया गर्छु लाई के भन्छन्?
9: ए म्यासेज पठाउनलाई
8: भन्न।
9: ल लेख, मै टुही मैया कर्ठु।
8: के रे के रे, अलि बिस्तारै भन्न। मे टु हे, अरू के भनिस्?
9: मै टुहिन मैया कर्ठु भयो
8: भयो भयो।
9: ऊ फेरि म्यासेज आयो, के रिप्लाई आयो भन् त?
8: के भनेको यस्तो केही बुझिन र। म तिमीलाई माया गर्छु भनेको थारू भाषामा।
9: ऊ फेरि आयो, के आयो के?
8: अब मैले के लेख्ने त रे?
9: लभ यु टु लेख्न लगा न
8: तिमीले, अब लभ यु टु लेख न।
9: तैँले मलाई झुट नबोली भन् त, तैँले यो मुनालाई साँच्चै लभ गरेको कि राम्री देखेर घुमाउन मात्रै खोजेको?
1: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 63।
2: ओइ बिस्तारै आइजु, बिस्तारै बिस्तारै आइजु भन्दै थिए त, दौडिनु पर्छ त नै।
3: चिपले बाटो किन यस्तो हिलो बनाएर राख्यो?
2: हेर न यसको कुरा, धाराको पाइप बिग्रिएछ भने होइन, त्यही बाटो हिलो भयो भनेर त पानी जाने कुलो खन्दैछु यहाँ।
3: दाइले खाजा ल्याइदिएको चाहिँ सबै पोक्यो।
2: खिर पकाएको थियो? किन, घरमा पाहुना आछन्?
3: होइन, मैले अस्ति खिर खान मन लाग्यो भनेर भनेको थिएँ नि आमालाई, आमाले त पकाइदिनु भएछ।
2: ए हो,
3: कस्तो मिठो थियो, तपाईँले खानै पाउनु भएन।
2: घरमा अरू छैन र?
3: छन् त छ,
2: भरे घरै खाउँला। अब कान्छे, तेरो लुगा पनि हिँडैलो लागेको छ, हेर त।
3: उत्तो रहेछ नि,
2: हिँड्ने बेला आँखा हेर्नु छैन?
3: आउनु त हेरेर आएको हो नि त। उता बाल्टिनमा पानी
2: छ? छ, पखमा ल्याइदिन्छु। ल कुसुम,
4: हजुर,
2: पछाडि कुममा पनि हिलो रहेछ है,
4: यता हातै पुग्दैन त।
2: खै, पानीले त म पुछिदिन्छु। ल भयो,
4: एउटा कुरा सोध्छु है दाइ।
2: के कुरा भन्न?
4: तपाईँ अझै मसँग रिसाइरहनु भएको हो?
2: छैन, भन्न।
4: तपाईँ मलाई यस्तो माया गर्नुहुन्छ, यस्तो माया लाग्ने मान्छेसँग पनि कोही रिसाउँछ त?
2: रिसाउने काम गरेपछि रिसाइहाल्छ नि।
4: मैले हरिसँगको कुरा तपाईँलाई लुकाउनु हुन्न थियो कि, कस्तो गिल्टी फुल हुन्छ, सरी है दाई।
2: हेर कान्छी, कसैले मन पराउनु माया गर्नु नराम्रो कुरा होइन।
4: अनि मसँग किन रिसाउनु भएको त?
2: मेरो कुरा सुन्नु पहिला, हामी धान कहिले रोप्छौँ भन्दा?
4: असारमा।
2: किन?
4: अनि धान रोप्ने बेलै त्यही त हो।
2: वैशाखमा रोप्यो भन्न।
4: कहाँ बेला नभए रोपे धान फल्छ त?
2: हो, धान फल्न त बेला चाहिने रहेछ, अनि अरू कुराको लागि चाहिँदैन त।
4: के भन्नुहुन्छ?
2: हरेक कुराको समय हुन्छ कान्छी, अहिले त तैँले पढाइमा कसरी राम्रो गर्ने भनेर सोच्ने पो हो त। कान्छी, उतै कुटो तान्दैन, यताको खनाएर सक्काइदिनु पऱ्यो पहिला। हेर कान्छी, आफ्नो भविष्य पढाइभन्दा ठुलो केही हुँदैन है, याद राखे।
4: तपाईँ पी नगरौ न दाई, म कुनै पनि हालतमा आफ्नो पढाइलाई बिग्रिनै दिन्न के।
2: साँच्चै हो नि?
4: साँच्चै हो दाई, कसम।
2: लो, यो पान चाहिँ कहाँबाट आयो?
4: ओ, मेरो हो दाई, आमाले दिनुभएको थियो।
3: हजुर सर।
2: आमाले किन दिनुभएको तँलाई यत्रो पैसा?
4: चप्पल किन्न।
2: ए,
4: थाहा छ दाई, केही दिनदेखि आमा अर्कै अर्कै हुनुभएको छ नि, मलाई पहिलाको जस्तो गाली पनि गर्नुहुन्न, तपाईँलाई त्यस्तो लाग्दैन?
2: खै, मसँग त उस्तै हुनुहुन्छ।
4: मलाई त कस्तो माया गर्न थाल्नु भएको छ, गौरीको जस्तो चप्पल लगाउन मन लाग्यो भनेको है, खल्तीबाट 500 रुपियाँ झिकेर दिइहाल्नु मलाई त।
2: ए, आमाले यसरी पैसा दिएको भनेर पत्याउनै पनि गाह्रो।
4: आफ्नो छोरीको माया लाग्यो होला नि।
2: बाउ आमाले आफ्नो छोराछोरीको माया नलाग्ने भन्ने त हुँदैन।
4: त्यही त,
2: मनमा जति नै माया भए पनि आमाले गाली नगरेको भन्ने बित्तिकै मायाको कुरा दिएको त मलाई थाहा थिएन है।
4: त्यो त हो नि है दाइ,
2: तर आमाले एक्कासी यस्तो व्यवहार देखाउनुको पछाडि कतै कुनै कारण त छैन नि कान्छी।

0: यस्तो फेरि फोन गरे यार, एकपटक काटेपछि नगर्नु नि। ल अब गर फोन।
1: कसको फोन हो विवेक दाई, स्विच अफै गर्नुभयो त?
0: त्यही सरलाको फोन हो, फोन अनै गर्नुहुन्न भने झ्याकी झ्याप फोन हानै गर्छ भने।
1: के भयो र त्यस्तो?
0: के भन्ने, बिहे गर्ने भनेर पुरै परिवारै लागि परेको छ भने।
1: आज त लास्टै तान्नु भएको त, यसरी नखानु क्या विवेक दाई,
0: मान्छेलाई चोट परेपछि यस्तै हो बाउ।
1: तपाईँ जस्तै सिपालु मान्छेलाई यत्रो टेन्सन, विवेक दाईलाई त्यस्तो सहेन नि।
0: यो सब त्यही किसनको काम हो, त्यसलाई साथी भनेर सहयोग गर्यो, कहिले फेरि भेट्छ नमजाले।
1: उसैको घरमा गएर उसैको दिदीलाई जिस्काइदिएपछि मान्छे रिसाउँदैन त?
0: जे भए पनि त्यसले यस्तो कुरा बाउलाई भन्नुपर्छ त, सरलाले भनेकै थिइनँ, त्यसलाई त के को खरखर भइरहने।
1: हिजो त विवेकको बुवाले नि सरलाई दिदीसँग बिहे गराइदिने कुरामा सहमत हुनुभएको, ख्याल ख्यालैमा विवेक दाईलाई भिनाजु पो भन्नुपर्ने भयो भन्दै थियो त किसानले।
0: भन्छ भिनाजु, बोल्दैमा हाँस्दैमा बिहे भइहाल्ने भयो त, अहिलेसम्म मेरो कतिवटा श्रीमती हुन्थे त आफै भन्न।
1: हो
0: अनि
1: अब बुवाले नि बिहे गरिदेऊ भनेपछि के गर्नुहुन्छ? बिहे नगरी सुख पाउनुहुन्छ त?
0: मेरो बाउले चाहेको भए उहिले बिहे हुन्थ्यो मेरो, त्यो कुरा थाहा पाएर घरमा मलाई अरू कोही पाइनस्, त्यसैको पछि लाग्नुपर्छ भन धन्नै मारेनन् भने।
1: होइन खास कुरा के हो त, उता हुन्छ भन्ने यता फेरि तपाईँलाई गाली गर्ने, म त कुरै बुझिनँ।
0: खास कुरो त्यो किशनले आफ्नो बाउलाई भन्यो, अनि किशनको बड्डाले फेरि हाम्रो बड्डालाई फोन गरेछ, तिनीहरूको फेरि पार्टी पनि त एउटै रहेछ नि।
1: ए
0: अनि किशनको बुवाले हाम्रो त पार्टी पनि मिल्ने विचार पनि मिल्ने सम्धि सम्धि बन्नु पर्यो भन्या रहेछ। हाम्रो बड्डाले केटाकेटीको कुरा मिल्छ भने मिलाउ नि त भनेर आफूले राम्रो बनाइदिएछन्, अनि उनीहरूलाई त हुनु नहुनु भएको छ अहिले। यो टेन्सनले गर्दा नि अझ जङ्गलमा गएर एक्लै बस्दिउँ कि जस्तो लाग्छ मलाई त।
1: अब ध्यान गर्ने हो भने त निकुञ्जको जङ्गलमा जाँदा हुन्छ नि भाइ,
0: त्यहाँ गएर के बाघको आरा बन्नु छ र? बरु एक दुई दिनलाई अलिक टाढै जान पाए नि हुन्थ्यो नि।
1: बाघ भालुको डर हुने मान्छे के जङ्गल जाने कुरा गरेको त, कि पोखरातिर जानुहुन्छ र?
0: जानु होइन, जाम बनकडा
1: जाँदैन म, अलिअलि पैसा भए भए त कति काम हुन्थ्यो, यहाँ घरबेटी बुढाले कोठा भाडा भनेर सातो खान्छन्, कहाँबाट घुम्न जानु।
0: अनि अस्ति डिम्पलले पैसा दिन्छ भन्थिस् त, दियो होला त, कहाँ हालिस् त्यत्रो पैसा?
1: दिएको भए पो हाल्नु, यसपालि पनि बाहना बनाएर गई।
0: अब त्यसँग पैसा कुरा नगरे हुन्छ, बरु दुई चारचोटि मस्ती गर छोड दे।
1: अब त्यही गर्नु पर्ला, हल्का कुरा त भएको छ, बरु तपाईँसँग त्यो छ भने दिन न, तपाईँले प्रायः राख्नुहुन्छ नि।
0: के दिने भन्छ?
1: कहिले काहीँ मेरो कोठामा बिर्सिनुहुन्थ्यो त, अझै सम्झनु भएन?
0: ए कन्डम भन्ने होला होइन, अहिले त छैन मसँग एकडा, अचेल दाइले त्यो बोक्नै छोडिसक्यो।
1: दिनुपर्छ भनेर छैन भन्नु भए बरु पैसा नै देउला हो दाई।
0: किन चाहियो त्यो, नलगाइकन मस्तसँग कार्यक्रम गर्दैन के, यताउता झन्झटमा लगाइरह्यो फेरि।
2: रामा त्यो हथौडा ल्याउ यता टक्क लाएर, यो सोचो नबनाइ त चुइकेछ मात्रै, छिस्किन लाग्दैन?
3: छोरोलाई टोयलेटमा थुनेर सुधार्छु भन्दा उल्टै सिस्किने बिगारेर खति भयो, ठोकेर हुन्न त्यो, बरु हाते बर्माले पाल अलि ठुलो पारे सजिलै लाग्थ्यो कि।
2: अब अहिले हाते बर्मा खोज्दै कता जानु कि बर्मातिर?
4: नमस्ते है बाबुजू। नमस्ते।
3: ए नमस्ते एकमत बाबु।
4: अनि को जान लायो त बर्मा?
2: हे कोही जान लाग छैन बर्मा शर्मा, यहाँ टोयलेटको ढोकाको छिस्किने बिग्रेपछि पाल पार्ने बर्मा खोजेको के?
4: ए जाबो छिस्किनी बिग्रिया रहेछ, गठबन्धनकै धुमधाम छलफल गरे जस्तो पो गरे छौ त।
2: तँलाई जाबो भयो, गतिलहरी छिस्किने नलाने टोयलेटमा आफू भित्र छिरा गेला, कसैलाई ढोका स्वात्त तान्दिएपछि स्वाद भेट्थिस् नि थाहा पाउँथिस्।
4: मलाई त केही फरक पर्दैन हेर उत्सव, भित्र पसेर काम कुरा नसकुन्जेल मजाले गीत गाइरहने हो म त।
3: छ्या, कुरा पनि कति फोरी फोरी गरेका होला।
2: सफा कुरा त अब गर्छ नि यसले, के कामको लागि आएको हो भन्ने थाहा पाए कि हौली के अरे।
3: त्यही तिमीले हिजो भनेको कुरा
2: सोध न उसैलाई।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिएन, अब घरजम गर्ने उमेर पनि त भयो नि भाउजू मेरो।
3: उमेर त भयो मात्र होइन, बेसरी नै भयो नि।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिएन, अब चाहिँ जता गए पनि सबैले ओए बिहे कहिले गर्छस् के भनेर हैरान पार्न थाले।
3: उत्सवले भनेपछि मैले उता मामासित कुरा गरेकी थिएँ, राम्रा कुटुम्ब आए भने चाहिँ दिने भन्दै हुनुहुन्छ।
2: मामासँग मात्र कुरा गरेर हुन्छ? एकपटक बिहे गर्ने केटा केटी दुवैले भेटाउनु परेन।
4: अँ त्यो त हो,
3: बरु यसो सायद नै मिलाएर दही ठेकी नै गर्ने गरी हिक्मत बाबु, उत्सव, लालु काका र आमालाई लिएर गए भइगयो नि। मामासँग मेरो फोनमा कुरा भइहाल्छ।
4: अनि नि भाउजू, सिधै दही ठेकी गर्ने गरी जानु त, पहिला भेट्नु त पर्ने हो।
3: हेर्नुहोस् हिक्मत बाबु, केटीको नाम रङ्गमती हो, फेसबुकमा फोटो हेरिसक्नु भएको होला, बाह्र पास गरे कि, बोल्नमा तगडा छे, परि आए भेन पनि पछि पर्दिन।
2: मुखले भन्ने जति त सबै यसलाई भनिसकेछु कि मैले टक्कला।
3: त्यही पनि त, आफ्नै मामाको छोरी बहिनी, भोलि केही भइहाल्यो भने त हामीलाई नै अब गाल आउने हो। कुरा भने सुरुमै स्पष्ट हुनुपर्छ कि, अहिलेको मिठो पछिको तितो हुन्न कि।
4: त्यो त हो भाउजू, त्यही भएर दही ठेकी गर्नु अघि मनमा केही छ कि भनेर भेटेरै कुरा गर्न खोजेको।
2: ओहो होइन, यसरी ठिक्क पार्नु पनि आउँछ है तँलाई।
4: ठिक्क पारेको हो त, उसो भए तैँले पनि त छोरी हुर्काउने काम सजिलो रहेनछ, बहुत गाह्रो भयो भन्थिस् त, यता भाउजूलाई ठिक्क पार्न हेरेको थिइस्।
3: साथी साथीको हाँसो ठट्टा आफ्नै ठाउँमा छ, म अर्को हप्ता बहिनीलाई यतै बोलाउँछु र आफ्ना कुराहरू प्रष्ट गर्नु होला।
2: अँ, अनि बजेटतिर सायद हेरेर च्यानेकोटो झै कि कसै
3: घरजम गर्न गाह्रो छ है हिक्मत बाबु। तल जगत दाईलाई हेर्नु न, कति खट्नुहुन्छ, कति ख्याल गर्नुहुन्छ छोरीहरूको।
2: जगत दाईले पनि त गर्दै सिक्दै आएका हुन् नि, जन्मिँदै जाने थिए होला र।
3: जे भए पनि अहिले त उहाँ यो माझकोटकै उदाहरणीय व्यक्ति हुनुहुन्छ।
4: के उल्का गर्छन् र त्यस्तो,
3: श्रीमती र छोरीहरूलाई उस्तै माया गर्ने, छोरीहरूको लुगा धुने, सरसफाइमा पनि आफै खट्ने, जस्तो सुकै काम होस् कहिले अल्छी नगर्ने। अब एउटी श्रीमतीलाई त्योभन्दा कस्तो लोग्ने चाहियो त।
2: ए त्यसो पो, आफ्नाले सिङ्गै घर उचालेको चाहिँ नदेख्ने, अर्काले भकुण्डो उचाल्दा पनि पहाडै उचाले जसरी तारिफ गर्ने, ठिक छ, जति गरे पनि नदेख्ने रहेछौ, अब आइन्दा यो घरमा सिमको पनि भाँचिन्न।
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधेको प्रश्न थियो, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? यसमा तपाईहरूले निमकली, जगत, कुसुम, उत्सव, इन्दु, आयुष आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जाजरकोटबाट चन्द्रकला बुढाथोकी, दाङबाट हुमबहादुर रासकोटी, कञ्चनपुरबाट देवकी धामी र मकवानपुरबाट विजय थिङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँले नाटकमा सुन्नुभएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? प्रश्न फेरि एकपटक, तपाईँले नाटकमा सुन्नुभएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 32।
2: विवेक दाई, यता हेर्नु न दाई, दाई दाई
3: के गर्छौ यार?
2: दाई कस्तो यार,
3: यता आ त, यहाँ बस त, बस न, पानी पिउँछस्?
2: नै नै ठिक छ, अहिले
3: अलि उठाउन सक्ने वेट पो उठाउनु पर्छ त। ल पानी खा, यसरी एकैपटक ओभर वेट उठाउने हो त? यत्रो दिन भइसक्यो जिम गरेको,
2: यो ओभर वेट भन्दा नि ए यसरी उठाउँदै थिएँ, यो हात यसरी चिप्लिहाल्यो कि, अनि त्यो रडले झ्याप्पै यहाँ दाबे।
3: त्यही चिप्लिन्छ भन्यो त, हातमा ग्लोभ्स लगा भने नि त, मुला कहिले भने मान्दैन, छाती त दुखा छैन नि?
2: छैन छैन, त्यस्तो त के भएन।
3: तेरो त धन्न वेट छातीमा मात्र बसेछ, अस्ति एउटाको त झन् घाँटीमै त बाथ्यो भने झन्नै मरेन केटो। बेसिक कुरामा त ध्यान दिनु पऱ्यो नि केटा,
2: हात चिप्लियो भने त खतरा हुने रहेछ है। दाइ
3: म त उता सेटा भान्दै थिएँ, ए ए अया अया मात्र सुन्छु होइन, मान्छे देख्दिनँ त।
2: यत्रो मान्छे देख्नु भएन त्यहीँबाट यहीँ?
3: ए यो पिलरले सेक्दो रहेछ नि त, धन्न आज मैले नदेखा भए त केटो, ए मात्र गरिराख्थ होला होइन, फेरि अरू कोही छैन यहाँ?
2: त्यही भने आज फेरि कोही आइरहेनछन्?
3: आइरहन्छ होइन, सबै गइसके। कति बजे हेरेछ? पुरै 9 बजिसक्यो भने।
2: त्योभन्दा पनि तपाईँले अघि एउटा कुरा नोटिस गर्नुभयो?
3: के कुरा?
2: अस्ति त्यो मिलनसँगको लफडा पर्दा आएको थियो नि, याद गर्नुभयो?
3: को भन्छ?
2: त्यही के त, तपाईँले फ्लाइङ किक दिनुभएको थियो नि घुमाएर।
3: त्यो होचे होचे हल्का कपाल पाले गेट।
2: हो, मिलनले मामाको छोरो भन्दै थियो नि।
3: चिने चिने, के भयो?
2: त्यो उता पछाडि ढोकाबाट आयो होइन,
3: अनि
2: अनि एकछिन तपाईँलाई सेटअप हान्दै गरेको हेरिरह्यो, पछि फेरि बाहिर गयो।
3: जान थियो त्यसलाई, डरले भाग्यो होला।
2: अस्ति सबभन्दा धेरै धुलाई त्यसैले भेटेको थियो नि, त्यही भएर तपाईँलाई देख्ने बित्तिकै भाग्यो होला।
3: अनि त्यो मिलनेजरबाट कसरी निस्क्यो रहेछ, थाहा पाइस तैँले?
2: ज्याक लगाएर निस्क्यो रहेछ, किसनले त्यही भन्दै थियो।
3: ज्याक लगाएको पनि कोसँग रहेछ थाहा छ?
2: कोसँग रहेछ?
3: मेरै बाउको साथीसँग नि।
2: ए
3: उहाँले नै माथि फोन गरेर निकाल्न लगाएको अरे नि त।
2: तपाईँलाई कसरी थाहा भयो त? बुबाले फोन गर्नुभएको थियो र?
3: बुढाले के फोन गर्नु, मैले नै पैसा चाहिएर फोन गरेको थिएँ, आफै सोध्दै थिएँ बुढा।
2: के सोध्नु भएको थियो र?
3: त्यो मिलन भन्ने को आयुसँगको लफडामा छ अरे, साथीहरूसँग पनि मिल्न नसकेको भनेर मलाई पो थर्काउँदै थियो बुढाले।
2: त्यो मिलन निस्किसकेपछिको कुरा हो?
3: अस्तिको कुरा हो, आज 4-5 दिन त भयो कुरा भएको।
2: के हो किन तले
3: तिमीहरूले के हो तिमीहरूलाई
4: अझ कराउँछस्? हटाउनु भयो होइन,
3: के गर्छस् के गर्छस्
4: एटा हो
3: चालेलाई?
2: ओए हात नछोडे, तिमीहरू विवेक दाले धम्काउने
5: भएन हो उच्च बाङ्गो भयो कि, लुगा सुकाउने ठाउँ बनाऊ भनेको, अलि डरो बनाऊ है उच्च, बनाइसकेपछि त अलि बलि बनाउनु पर्यो नि होइन?
6: थाहा छ हजुर थाहा छ, यहाँ ओडिएर किल्ला ठोक्न अप्ठ्यारो भयो हो के, कुर्ची भइदिए अलि सजिलो हुन्थ्यो बरु।
5: ल्याइदिउँ त कुर्ची।
6: भयो भयो पर्दैन, सक्यो अब।
7: उच्च दाई, ए उच्च दाई, भाउजू, ए भाउजू, कोही हुनुहुन्न कि क्या हो?
6: ए रमा जाउ त जाउ, को हो हेर त बाहिर?
5: एकछिन ल अरे
7: हस् भाउजू।
5: ए टङ्क भाइ पो
7: उच्च दाई हुनुहुन्न?
5: हुनुहुन्छ।
6: को हो रमा?
5: धावाका भाइ कि।
6: ए बोलाउ न बोलाउ, यतै बोलाउ
7: भाइ।
6: के भयो टङ्का, रन्केर घरमै आयो त?
7: सामान सकिरहेको थियो दाई, त्यही भएर आएको।
6: अनि सामान सकिए यहाँ आउने हो त? गल्लामा पैसा हुँदो, पसलमा गएर लिएर आए भए भइहाल्थ्यो।
7: गल्लामा पैसा नभएर हो दाई।
6: ए भाइ गल्लामा पैसा कसरी हुन्न, 2-4 दिन भयो मैले पैसा चलाएकै छैन त।
7: अब मान्छेहरू उधार खानु पर्यो भने मात्र हाम्रोमा आउँछन्, नत्र आउँदै आउँदैनन्।
6: अनि सामान के सकियो, कति चाहियो अब पैसा?
7: नुन मसला चाउमिन पिठो खुर्सानी टमाटर किन्नु छ, चान्चुन 2000 जति भए पुग्ला आजलाई।
6: ल ठिकै छ,
8: अहिले 2000 लिएर जाऊ अनि सामान किन्नु, म दिउँसो आउँछु अनि उतै हिसाब किताब गरौँ है त।
7: हस् दाई।
8: ए रमा, तिमीसँग 2000 रुपियाँ छ? देऊ त भाइलाई।
5: एकछिन, त्यही केही पर्ला भनेर राखेको पैसा हो, अरू त।
8: तेह्रौँला हो, तेह्रौँला तिम्रो पैसा भएन र? लालु काका पनि कहिले आउने हो? उनी भएको भए अलि सजिलो हुन्थ्यो सामान लिन पनि। अनि भाइ, सब तिम्रै विश्वासमा छाडेको हो मैले पसल, आफ्नै सम्झेर काम गरिराखे होला भन्ने भर छ मलाई।
7: सकेको गरिरहेको छु दाई, अब अर्को मान्छे राख्ने भनेको त्यो पनि कुरै मात्र हो। अब एक्लैले म के गर्नु, पकाउने कि खुवाउने कि भाडा बाँच्नु कि?
5: यी पैसा
8: ल टङ्क, अहिलेलाई यो पैसा लग र चाहिएको सामान सबै किनेर राख, म दिउँसो आउँछु।
7: हुन्छ दाई। हस् दाई, म त जाऊ दाई अहिले।
8: कि खाने खाएर जान्छु त टक्क लाएर?
7: ए दाई पनि ल गए दाजु।
8: यो केटोले के गर्यो, 2-4 दिन भयो पसलमा टाइम दिनु नपाएको।
5: साउजीले नि लत्तो छोडेपछि काम गर्नेलाई चाहिँ के भन्नु नि?
8: होइन कसले छाड्यो लत्तो, तिमी पनि धेरै टेन्सन नथ भाइ।
5: त्यही त, सधैँ टेन्सन छ भन, ढल्ने गरेर धोकेर आऊ, सबै ठिक हुन्छ अनि।
8: सधैँ नै खा छैन हो, भन्न पायो भन्दैमा बढाइ चढाइ नगर न।
5: मैले केही भन्यो भने त तिमीले

0: भए पो चुप लाग्थे नि, अचेल त अलि बढी नै हुन थाले छ है। तिमीले यस्तो गरेर हिँड्ने बेला हो यो?
1: ल ल ल ल, भयो भयो भयो, अब तिमी सुत्केरी नहुन्जेल मैले रक्सी नहाने भाइ, भयो अब।
0: रक्सीको मात्र कुरा होइन है यो, तिम्रो ताल हेर्दा त अरू पनि कुरा छ भन्ने शङ्का लागेको छ मलाई।
1: के कुरा
0: के कुरा भन्नु नि, न त तिमीलाई मेरो चिन्ता छ, ढाबा पनि पहिले राम्रो चलेको छ रामा भनेर भन्दै थियौ त, अहिले एक रुपियाँ छैन भन्छौ, कतै कुनै लखोरीले लगेर पोसिरहेको त छैनौ तिमीले।

0: ओइ कुसुम, तिम्रो बाउजूले के पाएको रे?
1: किन चाहे तँलाई?
0: कस्तो थियो भने भन्न।
1: छोरी
0: र कस्तो हेर्न मन लागेको छ मलाई। इन्दु बाउजूलाई दुई तिन दिनमा आउँछु भन्दै है।
1: ल ल
0: कुसुम, अहिले म बाल्टिङ पखालिदिन्छु।
1: यहाँ छोड, म आफै पखाल्छु।
0: अनि किन ठक्कको परिरहेको छ?
2: बोल्नै मन लागेको छैन उसले।
1: त्यत्तिकै
0: कस्तो रहेछ त, मैले के गर्यो त्यस्तो?
1: मलाई त्यो तनुजसित बोल्न मन छैन भन्दा भन्दै किन बोलाएको तैँले?
0: ल हेर्न यसको कुरा, स्कुलको पिकनिकमा मैले त्यसलाई बोलाउने हो?
1: पिकनिक भनेको होइन के अघि न त्यहाँ तपाईँ नै आइज सँगै फोटो खिच्ने भने बोलाएको होइन तैँले?
0: हे कुसुम, फोटो खिच्न बोलाउँदैमा के हुन्छ भने?
1: मलाई खिचु खिचु छैन त्योसँग फोटो।
0: एकै कक्षामा पढ्ने साथीसँग पनि नबोलेर साध्य लाग्छ र? सँगै फोटो खिचेमा के चाहिँ जान्छ हौ तेरो? बर बोल्दा पनि केही जाँदैन।
1: बोल्नु परेको छैन त्यस्तैसँग मलाई। सानो सानो कुरामा झगडा गर्न आउँछु मसँग, पाएसम्म सटर हान्न छोड्दिन। अस्ति कुरै नपरी झगडा गर्न आँकी होइन त्यो?
0: अनि अहिले झगडा गर्न आएँ भन्नु हुन्छ त? तनुले तँलाई माया पनि त गर्थ्यो नि। एकपल्ट पौडी खेल्न जानु त बगेस भने कस्तो रोकी थियो, याद छ? अनि त्यस्तो मिल्ने साथीसँग के झगडा गर्दा त?
1: त्यो कस्तो रिस उठ्दै भएकी थिए आजकल, मैले त देखी सहदिनँ। हरिशले मलाई पढायो भने कस्तो डा गर्छ त्यसले।
0: फेरि कसले भन्यो नि तँलाई?
1: अस्ति कञ्चनले भने कि त्यसले डा गरेर हुन्छ? हरिश मेरो पनि त साथी हो।
3: मेरै कुरा हुँदैछ कि क्या हो?
1: ला यो कहाँबाट आइपुग्यो फेरि?
3: के कुरा हुँदैछ हौ तिमीहरूको?
0: होइन होइन, हरिश पनि हामीसँगै पानी लिन आएको भए हुन्थ्यो भनेर कुरा गरिरहेको नि।
3: ओहो, मेरो त्यस्तो डिमान्ड? मान्छे हेर्छौँ भएपछि जसले पनि मन पराउने क्या? होइन त कुसुम,
1: हेर न आफ्नो तारिफ आफूले गरेको फिटिकै सुहाएन।
3: तिमीले गरिदेऊ न त।
0: सुरु भयो हाम्रो स्कुलको हिरोको हिरो गिरी। कुसुम जहाँ गयो त्यहीँ आउनुपर्छ है तिमीलाई।
3: ए झन् तिमीहरूलाई एक्लै पानी बोक्न गाह्रो होला भनेर सघाइदिन आइरहेको छु।
0: त्यही त, काम सघाउन आएको हो के हो हामीलाई थाहा हुँदैन नि।
3: गौरी तिमी पनि धेरै बुझ्ने क्या जे कुरा पनि।
4: हरिश मलाई एकैछिन कुरा भनेको त, आफू एक्लै आएछ।
3: हेर न, अझ एक्लै आयो अरे, आफै बाटोमा कता हराउँछ? म त पी गर्न गएको हो कि भनेर हिँडे।
4: टिचोक मनाउनु लागेको थिएँ, एकैछिन कुर्न सक्दैन थियो।
3: ल्याङ नगर न तिमी, कुरेर बस्न झ्याउ लाग्दैन?
4: कुरेर बस्न झ्याउ लागेको हो कि यहाँ आउनलाई हतार भयो?
0: हे तर्नु पनि, किचकिच नगरिराख न हरिशलाई। खै तेरो गाली दिए त म माझिदिन्छु।
4: पिकनिक आएको बेलामा पनि काम गर्नुपर्ने के, झ्याउै लाग्ने। हरिश हामी पनि छिटो पानी लिएर जाऊँ न, साथीहरू डान्स गर्दैछन्, हामी पनि बब्बाल डान्स गर्नुपर्छ कि, जाऊँ न छिटो।
3: अब सबैजना सँगै जाउँला नि। कुसुम पानी भरिसक्यो हो तिमीले?
1: छैन, निकालिहाले।
0: हरिश तिमीले ल्याएको बाल्टिन देऊ त, म भरिदिन्छु।
3: लाऊ
0: ल जाऊ अब।
1: आया ओ हेर्नु गौरी, यो सड्केको हातले पानी बोक्दा त दुःख रहेछ।
0: फेरि बोक्न नसक्ने मान्छेले कत्रो ठुलो बाल्टिन बोके कि नि।
3: ल्याउन त कुसुम तिम्रो बाल्टिन, बरु म बोक्दिन्छु। लाऊ तिमी बरु यो बोक।
4: पानी मात्र किन, मान्छेलाई नै बोक्दौ न अझ, हामीलाई त बहाना बनाउन पनि आउँदैन।
1: म पर्दैन हरिश, म आफै बोक्छु, तिमी तनुको गाग्री बोक्दौ।
3: अब कुसुम तिमी पनि फेरि सुरु नआउ न। खैले
4: हरिश
0: ले फेरि ओ तनु, कहाँ गाग्री फालेर हिँड्दा भने कस्तो छ भने केटी त
1: के राख्नु नि हरिश, तिमीले जाऊ फगाउ न तिम्रो प्यारीलाई, जाऊ न।
3: कुसुम
1: के भयो कि मेरै गाग्री बोकेर जाने सोचमा छ?
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक

0: का विजेता मध्येबाट प्रत्येक तीन महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधिएको प्रश्न थियो, गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ? यसको सही उत्तर हो लुम्बिनी प्रदेश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट ऋतु परियार, बाजुराबाट गौरा राउत, सुनसरीबाट गुणराज पराजुली र इटहरीबाट रमिता चौधरी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? प्रश्न फेरि एकपटक, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अंकमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: के बुबा
3: कस्तो पोल्यो नि मर्ने गरी
1: हेरिका पानी खानु हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त
4: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन
3: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा
4: परेन त
1: बुबा ल दाल फ्राई र परोठा खानु है त
3: अहिले खाउँला यहाँ जिब्रो पोलेर खपिन सुन्नु भइरहेछ बरु ल यो मोमो खाऊ म सक्दिनँ अब
1: मम्मीले खानुहुन्छ
4: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या तिम्रा भाउ छोरी
1: हजुरलाई यो निकै मनपर्छ नि त
4: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त
3: घरको मात्र कति खानु कहिले काहीँ होटलमा खाना पाएन हुन्थ्यो भन्थ्यौ त अब आज के भयो खाऊ न दित मरुन्जेल
1: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई
4: हेर न हेर कति न फुर्ती लाग्यो आफैले ल्याए जस्तो छोरीले नल्याए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेको छ भनेर निकालेर आउँथे
3: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको होइन त खुसबु
1: हो कि मम्मी खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको
4: ओहो ठुलै काम भएछ त अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन
1: एकैछिन चुप लाग्नु हेलो हजुर नमस्कार हजुर हजुर बोल्दैछु ए मैले गर्नुपर्ने ए हुन्छ हुन्छ हुन्छ ल्याइदिनु है हेरौँला
3: ए के भयो खुसबु के हेर्ने कुरा गरे
1: छ नि बुवा त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन् अनि त्यसैको टिभी एड गर्ने त्यही भनेर एड एजेन्सीले फोन गरेको पैसा पनि राम्रै दिन्छु भनेको छ
3: देख्यौ त चम्पा हाम्रो छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है
4: यो टिभीएस भनेको चाहिँ के हो र
1: टिडिएस होइन कि मम्मी टेलिभिजनमा प्रचार आउँछ त हो त्यस्तै विज्ञापन बनाउने भने के तर खै मलाई एक्टिङै गर्न आउँदैन कसरी पो गर्ने हो
4: ए हाम्रो छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भयो होइन त
3: उनीहरूले सिकाइहाल्छन् नि डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि
1: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त
4: बाबा पनि
3: जानिहालिन्छ नि यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी
4: गर्छौ गर्छौ छोरी
1: फेरि उनीहरूले नै गरे क्या हो ल्यान्डलाइनबाट फोन आइरहेछ फेरि केही भन्नलाई पो हो कि हेलो ए आयुष अँ भन्न त कुन हस्पिटलमा ल ल ल ल म आइहालेँ ल
3: अहिले के भयो
1: खै के भयो आयुष पुरा रुन्छ स्वरमा बोलाइरहेछ हस्पिटल आऊ मात्रै भन्छ अरू केही भन्दैन
3: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा
4: राम राम राम
5: आदरणीय उपस्थित महानुभावहरू अब म हाम्रो यस बैङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनु हुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु धन्यवाद पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु
6: धन्यवाद मलाई धेरै भाषण गर्न त आउँदैन काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन् बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन् सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु अब महिलाले भात पकाउन छोराछोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
5: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
2: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापनप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ, उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत धानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। केही कुरा भन न जगत।
7: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु, ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्, बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने, लालु काकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
8: अनि के भयो
9: त्यो त है, एकैछिनमा पसिना पसिना भयो भने।
8: अनि कस्तो होला त, कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
9: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो
8: झुर।
10: चोरा कविता पो हो कि
9: होइन? चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
8: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने।
9: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट, तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
10: हो हो, ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
9: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
10: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
9: कविताको बिच बिचमा पनि बजाए।
8: बजाइहाल्छ नि, हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
9: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ। त्यहाँ पनि त्यस्तै भन्दै थिए नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
10: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरहन्थे।
9: हो र?
10: त बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेको थिएँ। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुवा पनि दङ्ग पढ्दै गफ गर्दै हुनुहुन्थ्यो।
9: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ, मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि। ओहो, कत्रो ठुलो हाँसो हो,
11: निकै रमाइलो भयो जस्तो छ त।
9: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
11: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
8: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यस बेला आउने हो सौगात दाई? कस्तो भोक लागिसक्यो।
9: उसलाई चाहिँ फेरि खानकै हतार छ।
8: घडी हेर त, 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त?
11: ल ल खाउँला। अप्सरा जाऊ त खाजा भनेर आऊ।
1: ल के खाने भन त?
9: मिठो खाने।
1: के मिठो भन?
9: गुलियो मिठो के?
1: के
9: हलवा? हुन्छ
1: हलवा तरकारी भनौ त,
9: मलाई त जे पनि हुन्छ।
1: अँ हुन्छ हुन्छ, ऊ हलवा तरकारी नै भनौँ।
11: अप्सरा चिया पनि भन है।
9: ल ल।
11: अनि एउटा गुड न्युज सुन्छौ?
8: के दाई?
11: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
8: हो, मैले त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
11: बल्ल बल्ल मनायौँ नि। पहिला त छिनिसके बिहे किन रोक्ने भनेर नि खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
8: ए हो र,
1: राम्रो भएछ।
8: ए अँ, आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
1: ल कुसुमले भनिनन् र?
8: ए ला, गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
11: आफ्नो कुरा गर्नु थाल्यो होला कान्छी।
1: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो।
9: कस्तो क्लब?
11: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
1: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाई?
11: किन सक्दैनौ, मजाले सकिन्छ।
1: खै हाम्रो कुरा त कसैले खाँदैनौ। त्यही त, हाम्रो कुरा कसले मान्छ र?
11: एक दिन नखालान् दुई दिन नखालान् भनेको भने गरेपछि त मान्न कर लागिहाल्छ नि।
9: त्यही त।
11: हेर तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौँ।
1: दाई भन्न मात्रै सजिलो छ।
11: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
12: नमस्ते, म धनकुटाबाट हरपल रोशनी रोपेगुना फलको नियमित श्रोता। रोपेगुना फल मान्न पर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हुनुहुन्छ, रोपेगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रम र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 60।
2: छी उत्तम दाई, कस्तो हँसाउनु भयो। कुरा साँच्चीकै हो कि हामीलाई हँसाउनलाई मात्र भन्नुभएको हो?
3: कस्तो नपत्याएको, साँच्चै हो भने नभएको कुरा भन्छु त।
4: उत्तम बाबुको कुरा नपत्याउनु है इन्दु, हँसाउनका लागि जे पनि भन्नुहुन्छ।
3: भरे गएर आफ्नो सासूआमालाई सोध त इन्दु, उत्तम दाईले यसो भन्नुभएको थियो हो कि नै भनेर।
2: अँ त्यही त, उत्तम दाई सानो छँदा तपाईँको माटोको गाग्री फुटाएको रे, उल्टै लडेर आफैले लगाएको धोतीले मुख छोप्यारे, हो आमा भनेर सोध्ने नचाहिने कुरा।
4: इन्दुले त्यसो भनेर सोधी भने त गुरुदेवी काकीले भाटा लिएर लकेटिनु होला।
5: के हो तपाईँहरू त रहरै लाग्ने गरी हाल्दै हुनुहुन्छ त।
3: ए सौगात, यसो पुरानो कुरा सम्झे नि।
5: ए म त ढिला भयो भनेर त गुर्दै आएको, भर्खर हामी पाँचजना मात्रै जम्मा भएछौँ त।
3: त्यही त भनेको, टाइम भन्दा आधा घन्टा ढिलो भइसक्यो, अझै आइपुग्दैनन् त।
2: मैले त झन् नानीलाई सुताएर आएको छु, छिटो छिटो गरेर जानुपर्ने, घरमा अरू कोही छैन।
5: अनि नानी उठ्यो भने त रोली नि त।
2: त्यही भने यहाँ समय लाग्ला जस्तो छ, म त जाउँ क्यारे।
5: अब आइसकेपछि काम नसकी के जानु हो भाउजू? कुसुम आज घरमै छ, नानी हेर भनेर कुसुमलाई फोन गर्नु न बरु।
2: ए हो त नि, यहाँ फेरि फोनको टावर नै राम्रो आउँदैन।
5: अनि आजको भेलामा वडा अध्यक्ष आउने कुरो छ कि छैन दाई?
2: कुसुम
3: छैन छैन, आज हामी मात्रै सल्लाह गरौँ, उहाँसँग पछि छुट्टै बसौँ।
2: नानी उठ्छ कि उता घर गएर बस्छ है?
5: अनि बाटो तल साना गाउँसम्म लैजाने कुरो छ कि के छ दाई? म अस्तिको छलफलमा आउन पाइनँ।
3: कुरो त त्यस्तै छ, आजको छलफलबाट टुङ्गो लगाउन पाए हुने भनेको, खै यस बेलासम्म कोही आइपुग्दैनन्।
4: अरू नआए पनि टोपबहादुर दाई त आइपुग्नु पर्ने हो, बाटो बनाउन सबैभन्दा धेरै तिनै तात्या छन्।
5: म आउँदा तिनी आँगनमा बसेर नुहाउँदै थिए।
3: कुरेर सँगै ल्याउनु पर्थ्यो नि, मान्छे कुरिरहेर देखेपछि अलि छिटो गर्थे कि।
5: बोलाइन मैले।
6: एउटा कुरा सोध्छु है सौगात बाबु।
5: के कुरा दुर्गा भाउजू?
6: तपाईँको त्यो टोपबहादुरसँग झगडा परारे हो?
4: झगडा मात्रै हो र, मेरो बुढाले नछुट्याएको भए पिटापिट नै पर्थ्यो नि।
2: हाम्रो सौगात बाबु त्यत्तिकै झगडा गर्दै हिँड्ने मान्छे त होइन है? होइन त्यस्तो के पर्यो र सौगात बाबु?
5: पायो भनेर अर्काको छोरी चिल्लाई जे पायो त्यही भन्नुहुन्न के भाउजू? अब मेरै अघि कुसुमलाई तथा नाम भनेपछि म सहन सक्छु।
4: त्यस्तो नचाहिने कुरा केही गरेको थिएन है, भएकै कुरा गर्न नपाउने भन्ने छ र?
2: त्यस्तो के कुरा भयो र काकी?
4: आफ्नो छोरीलाई कुसुमसँग नहिँड भनेर गाली गर्दै थियो, त्यत्तिकै यो सौगातले कुरालाई ठुलो बनाएर।
5: तिनले कुसुमलाई के भने भनेर म अहिले तपाईँहरूको अगाडि भन्न सक्दिनँ। तिनले त्यस्तो कुरा भन्न पाउँछन्?
2: आफ्नै मान्छेले भन्ने बाटो दिया छ, कसैले अगाडि नै भन्छन्, कसैले पछाडि कुरा काट्छन्, सबैसँग झगडा गरेर हिँडेर साध्य लाग्छ।
6: त्यो चाहिँ हो है, कुसुम र मिश्रीको छोराको कान्नले गाउँ नै हल्लाएको छ।
5: हेर्नु, तपाईँहरूले सोचेको जस्तो कुसुमले केही नराम्रो गरेकी छैन, त्यही पनि मानिलिउँ ल, कुसुमले नराम्रै गरिरहे, अरूलाई के को टाउको दुखाइ?
2: ए सौगात बाबु तपाईँ चुप लाग्नु न।
3: त्यसो भनेर चाहिँ हुँदैन है सौगात, कुसुमको देखासेखि हाम्रा छोराछोरीले गर्यो भने नि, बिहा गरेर अर्का घर जानुपर्ने जात, आफ्नो ठाउँमा त बस्नु पर्यो नि, गति छाडेर हुन्छ?
5: ए बाबा, साथी साथी एकछिन सँगै बस्दैमा गति छाडे हुन्छ र भने?
4: भिए नगरी त्यसरी हिँडेपछि गति छाडे नभए के हुन्छ त?
5: तपाईँले त आफै देखा जस्तो कुरा गर्नुभयो त काकी।
3: त्यो हरिशले मेरो छोरालाई खुद बनाएर नभएको कुरा गर्यो त त्यसले।
5: हेर्नु, जसले जे भने पनि मेरो बहिनी गलत छैन भन्ने मलाई राम्रोसँग थाहा छ, कुरो बुझ्नुभयो नि?
2: तपाईँले माने पनि नमाने पनि कुसुमले गल्ती चाहिँ गरेकै हो है सौगात बाबु। सारा समाजले गलत माने कुरालाई गलत होइन भन्न मिल्छ? अब अरू कुरा होइन, उसैसँग बिहे गराइदिनु नै बुद्धिमानी देख्छु म त।
6: ला त रोजिना, पछाडिको सबै सिन देखिने गरेर खिच्दियो त।
7: के खिच्ने भन्छ बिन्तेले?
6: भिडियो खिच्दैन, टिकटक भिडियो बनाउने हो के? एकछिन ल, म गीत सिलेक्ट गर्छु।
7: ल ल छिटो गर, खुसबु अझै आएन, किन ढिला गरे होला त्यसले?
6: कसै कसैलाई लेक्चर दिला होली नि, आज त जुत्ती लगाएर त्यसको सेक्रेट पत्तालाई भन्नुपर्छ है।
7: ल ल
6: ल ल भेट्यो, यसैमा बनाइदियो त, त्यो आउँदा बेर त एउटा बनिहाल्छ नि।
7: ल कहिले, म खिचिदिन्छु,
6: टाइमर लगाइदिए है पहिला।
7: ल ल ल रेडी है त।
6: ल ओके, ल स्टार्ट गर।
8: सुनसानी रातमा यो मेरो आत्मा जसक कफीको माया
6: दु। ल आज मेरो पनि एउटा राम्रो टिकटक बनाइदेऊ त। ए रोजिना
7: भन किन?
6: आज खुसबुले टिकटक बनाउने रे, घाम कताबाट आएको छ हेर त।
7: कस्तो, किन मैले टिकटक बनाउनै नहुने हो र?
6: भइहाल्छ नि
7: रोजिना, तँ पनि आइज है।
6: सेल्फीबाट बनाऊ है सबै।
7: ल यसमा चाहिँ एकदम दामी इफेक्ट लगाएर बनाई बिन्ती।

0: ल ल भयो अब मोबाइलले। अनि बिन्ता, आज नयाँ वर्षको अवसरमा के पठाइदिस् त तेरो हिरोलाई?
1: हाँ, केही पठाएको छैन अहिले, बरु एउटा नयाँ क्यान्डिडेटको म्यासेज आएको छ बिहानै।
0: ए हो र, के भनेर पठा रहेछ त? खै देखा त।
1: अरू के भन्ने हो र, नयाँ वर्षको सुरुवातसँगै हामीले नि हाम्रो मायाको सुरुवात गरौँ न है भनेर पठाएको थियो नि।
0: ए अनि सुरु गरिदिए नि त, के भएर?
1: हाँ, अहिले वेटिङमा छ, हेरौँ पछि कस्तो हुन्छ।
0: यस्तो नामै लुकाएर मेसेज गर्ने, लुकी लुकी फोन गर्नेहरूसँग पनि के माया गर्छौ केटी हो? त्यस्तासँग कसरी घर व्यवहार चल्ला तिमीहरूको?
1: माया भनेको यसको जस्तो हुनुपर्छ, लुकाएर पनि छैन, देखाए पनि छैन, होइन त रोजिना?
0: चुप लाग्। साँच्ची खुसबुलाई केटाले कसरी प्रपोज गरेपछि चाहिँ एक्सेप्ट गर्थ्यो होला है?
1: सुन्न, यही त हुनुहुन्छ नि हाम्रो जेन्टल लेडी।
0: भन् त खुसबु, तर कसरी गरेको मनपर्छ?
2: के भन्छ यसले?
1: यसले एकदम नयाँ स्टाइलले गरेको मनपर्छ होला।
0: चुप लाग्।
2: फर्मासहरू।
0: मेरो मतलब केटाले कसरी प्रपोज गरेपछि चाहिँ मनपर्छ भनेको के?
2: मलाई यो लभ सब म्यासेजको अहिले भालै लाग्दैन, मतलबै छैन।
0: ल थाहा पाइस त बिन्ता, खुसबुलाई यो म्यासेज गरेको मनै पर्दैन रहेछ नि है।
1: ए हो र, ल म एकैछिनमा फ्रेस भएर आइहालेँ है।
0: ल ल जा, अलि छिटै आइज है फेरि।
2: तिमीहरू मोबाइलमा पनि लभ यु भन्ने लभ लेटर पठाउने नगर न, समय आएपछि सबै कुरा आफै भइहाल्छ नि।
0: ऊ समय आए जस्तो छ है अब चाहिँ। खै हेरौँ त कसले पठाएको रहेछ।
2: के हेरौँ हो, त्यही एनटिसीले पठाएको होला।
1: फेरि के पठायो एनटिसीले? न्यू इयर गिफ्ट आयो कि क्या हो?
0: खुसबुलाई एनटिसीले म्यासेज पठाएछ, के लेखाएछ सुन्छिस?
1: सुना न के रहेछ।
0: ल सुनै त। तिम्रो पिछा गर्दा गर्दै एक वर्ष बित्यो, अब त नाइ नभन ल, यसै वर्षदेखि हाम्रो गहिरो माया बस्नेछ। नयाँ वर्षको शुभकामनासँगै मुटुप अरिको माया छ है खुसबु, लभ यु धेरै धेरै। आमा
1: वा, क्या खतरा, मान्नुपर्छ यार यो मान्छेलाई, लास्टै माया गर्ने रहेछ नि।
0: के हो खुसबु, खतरा आयो त?
2: ए जस्तो सुकै आओस्, यो उमेरमा यस्ता कुराहरू आइरहन्छन्, तर म यस्ता कुराको पछि लाग्नेवाला छैन। यो टाइम भनेको करियरमा फोकस हुने टाइम हो, तिमीहरू पनि ख्याल गरे केटी हो, पछि खुसबुले यसो भने कि थिए भनेर सम्झनु पर्ला।

0: लल के गरेको हेर्नु पर्दैन
1: के भयो किन के भयो
0: त्यहाँनिर छोरी सुतेकी छ कि हेर्दै नहेरी थ्याच्च बस्दा च्यापी भने
1: ए हो र भन्नु पर्दैन त अनि थकाएको सुरमा थाहा नै पाइएन छ
0: भन्दा भन्दै थच्च बस्दिने आफू
1: अनि अनि के गर्न लागि छौ नि तिमी
0: लगाएको लुगा फुकालेपछि पट्याउने कसैको बानी नै छैन छरेर भद्रको पट्याएर राख्नु लागे कि
1: ए उसो भए सोध्छु है म त साह्रै थकलाएर छ आज
0: थकाइ त हामीलाई पनि लागेको छ नि उत्सव दिनभरि अफिसमा त्यसमाथि पनि घरमा आएर सबै काम गर्नु छ
1: अब छोरी नहुर्किँदै जाइरहनु हतार भयो तिमीलाई के भनौ त म
0: कामको थकाइ र छोरी हुर्किने कुरा कसरी जोडेको के
1: जोडिन्छ नि घर आएपछि छोरीसँग बस्नै पर्यो आमाको गनगन गन्न बन्द गर्नु भए पनि घरको काम गर्नै पर्यो अनि थाकिहाल्छौ नि
0: के गर्ने त हामीसँग अरू उपाय पनि त छैन आमाले छोरी हुर्काइदिनुहुन्छ भन्ने ठानेको
1: त्यही त अब मेरो पनि यता कुखुराको खोर बनाउने काम आधैमा अड्किया छ ऊ त ढाबामा काम गर्ने केटो पनि हप्ता दिन भइसक्यो फर्किया छैन तनावै तनाव छ
0: हामी जस्ताको तनाव त मर्दाको दिनमा मात्र सकिन्छ
1: ए के मरेर सरेको कुरा गरे कि तिमी पनि अब आमाले सरसहयोग गरिदिएदेखि कति सजिलो हुन्थ्यो गर्नुहुन्न के हार्नु
0: त्यही त आमाले गर्न सक्ने सहयोग भन्या नि केटाकेटी हेरिदिने र भान्साको काम गर्ने न हो त्यही काम गर्न आमालाई मन पर्दैन अरू काम त उमेर घुँडाको दुखाइले पनि गर्न सक्नुहुन्न नि
1: छोड्दो कि अहिले थाकेको बेलामा यो लुगा सुगा पटाउने काम नगर त म भोलि पठाइदिउँला नि
0: हेर न मुखले चाहिँ ठिक्क पार्छ जहिले गरे पनि आफैले गर्नुपर्छ
1: खै त अरू लुगा चाहिँ तिमी पट्यौ यो तन्ना सन्ना चाहिँ म पठाइदिउँला नि त खै अहिले त सर त
0: सिङ्गान पुस्ने रुमाल त पट्याएको देखा छ अहिलेसम्म के लुगा पट्याउँछ तिमी
1: कोसिस गर्नु पनि नदिने त तिमी
0: है ग छोड्दो कि
1: उसो भए तिमी पनि छाड्दैन त यो लुगा पट्याउने काम बरु थके लायो भने होइन कि म जिउ मासाज गर्दै टक्क लाएर
0: हुन्छ
1: खै अहिले हो र रमा विदेश बस्दा कति कुरा देखियो कति टक्क लाएर कस्ता कस्ता चिटिक्क परेका बङ्गला कस्ता कस्ता चिल्ला चिल्ला गाडी मान्छेहरू पनि कति धनी
0: अनि
1: हामी यो जुनीमा त्यस्तो धनी हुन सकलमा त कहिले
0: सपना देख्न छोडिदियो कि धरती टेक्ने जरो नहुनेले आकाश सुन्ने सपना नदेखेकै राम्रो
1: रहर त लाग्छ नि रमा टक्क लाएर सपना त देख्न पाइयो नि पुरा होला नहोला त्यो अर्कै कुरा हो कि
0: खोइ छोरो त उच्च छोरीले चेपी जस्तो छ म सिरक मिलाइदिन्छु ल सुत्यो होला भनेको यो केटो त सिरक ओरेर गेम खेलेर पो बसेको रहेछ
1: के रे सुत्न छोडेर यस बेलासम्म गेम खेलेर बसेको छ
0: त भने ओ बाबु मोबाइल यता दे त
2: एकछिन खेला त नि मैले ल र अब सुते म गुड नाइट
1: होइन यसलाई अब कसरी चाहिँ तल आउने होला रमा भन त
0: म के भनौँ तिमी आफै भन न
1: हेर रमा कि त यसलाई मोहन दाईकोमा राखेर पढाउन पर्यो कि त मामाहरू पठाइदिइहाल्न पर्यो
0: खोइ आफ्नै आँखा अगाडि त यस्तो टाल्छ अरूको भरमा छोड्दा झन् के हुने हो
1: केही न केही त गर्नै पर्यो रमा यो केटोलाई
0: खै के पो गर्ने हो स्कुलमा पनि आमाले गएर के भन्नुभयो कुनी कृष्ण सरले फोन गर्नुभएको थियो
1: मलाई नै फोन आएको थियो स्कुलबाट आमाले सन्देशलाई अर्को स्कुलमा हालिदिन्छु भनेर आउनु भएको रहेछ
0: स्कुल फेरेर मात्रै के हुन्छ र आफ्नै बच्चा यस्तो भएपछि
1: त्यही भएर अरू केही होइन राम कि यसलाई म कुटी कुटी गर्न तलाउँछु कि यसलाई म पाँच वर्ष कसैको मुख समेत देख्न नपाउने ठाउँमा पठाउँछु रातो दिन यसकै मात्र टेन्सन लिएर कति भन्नु सक्दिनँ म
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
4: गत हप्ता सोधेको प्रश्न थियो हाल नेपालमा कति तहको सरकार छ यसको सही उत्तर हो 3 तहको स सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 61
2: ल एक एक ग्लास तातो दुध खाऊ त तिमीहरूले बिस्कुट चौचौ खानु हुँदैन भनेर मैले कति पटक भनेको थिएँ तिमीहरूलाई रोटी छ रोटी खाने दुध र रोटी खाउँछ छोरी
3: विवाह बाबा आमा र त्यही राख्दिनु अहिले खान्छु
2: अनि के घोक्दैछौ त परिवार परिवार भनिरहेछौ
3: यो चाहिँ घोक्नै पर्ने छ के बाबा भोलि स्कुलमा एकल परिवार वा संयुक्त परिवार भन्ने बारेमा वक्तृत्व कला प्रतियोगिता छ के बाबा
2: ए हो र कस्तो राम्रो विषय रहेछ अनि वक्तृत्व कलामा चाहिँ घोक्नुपर्छ भनेर भनेको छ र कसैले यस्तो कुरा त झन् बुझेर पो भन्ने हो त
4: बाबा वक्तृत्व भनेको के हो
2: वक्तृत्व कला भनेको बोल्न सक्ने खुबी भनेको हो क्या छोरी ल लजु सुनाऊ त तिम्रो तयारी कस्तो रहेछ
3: तयारी नै भएको छैन त्यसैले त घोकेको बाबा
2: जति तयारी छ त्यति सुनाऊ न छोरी
3: आदरणीय प्रधानाध्यापक ज्यू गुरुवर्ग र मेरा प्यारा प्यारा साथीहरू आजको यस वक्तृत्व कला प्रतियोगितामा म एकल परिवार बारे आफ्नो धारणा राख्न गइरहेकी छु म भन्दा अघि बोल्नुहुने साथीले जसरी संयुक्त परिवार बारे बोलेर जानुभयो त्योभन्दा अघि परिवार भनेको के हो म भन्न चाहन्छु
2: एकदमै राम्रो
3: बाबा पनि त्यस्तै क्या राम्रो भएकै छैन मलाई थाहा छ
2: तिमीले आफै यति धेरै कोसिस गरिसकेछौ अब यही राम्रो हो अलिकति थप मेहनत गर्यो भने अझ राम्रो हुन्छ
3: कसरी बाबा
2: कोसिस गर अभ्यास गर बोल्ने कुराहरूको बुना टिपोट गर एकल परिवार राम्रो भन्दैछौ भने किन राम्रो हो भनेर व्याख्या गर
3: त्यो त मैले कपीमा नोट बनाइसकेकी छु
2: यति गरेर ढुक्कले बोल्यौ हडबडाइनौ अँ लाइक जस्तो शब्दहरू भनिनौ र बोलुन्जेल निर्धक्क भयो भने त गजब भइहाल्यो नि
1: होइन के गजबको कुरा हुने पहिला छ बाउछोरीको
2: ए ललिता हाम्रो छोरीले वक्तृत्व कला प्रतियोगितामा भाग लिँदैछिन् नि
1: अँ पढाइमा फर्स्ट हुने त त्यस्तै हो यस्तै यस्तैमा गजब भयो भइहाल्यो नि
2: अब तिमी फेरि आउँदा नआउँदै बाटैबाट सुरु हुन्छ है
3: ल बाबा म उता गएर पढ्छु है
2: अब बोल्ने कलाको विकास हुनु पनि आफैमा राम्रो कुरा त हो नि क्लास फर्स्टै हुनुपर्छ भनेर बच्चालाई टर्चर दिनु त राम्रो होइन नि
1: अँ कि अँ जस्तो ठाउँमा बसेका छौ उस्तै स्वभाव हुँदैछ तिम्रो पनि यो जङ्गली ठाउँको सोमत नभएका मान्छे देख्दा त मलाई यहाँ बस्नै मन छैन सरुवा भए त गइहाल्नु हुन्थ्यो
2: ल अब के भयो आज फेरि अब आउने बित्तिकै हाँडीको मकै पड्किया चाहिँ पड्किरहेछ त ललिता के भयो
1: ऋण लिन आउँछन् त्यही पनि आधा अधुरा कागज लिएर नीति नियम बुझ्नु कागजमा लेखेको पढ्नु केही छैन ऋण पाउनु त हाम्रो हक हो भन्दै उफ्रिन्छन् झगडै गर्न आउँछन् यार
2: अनि उसो भए ठाउँ फेर्दैमा यो तनाव आउँदैन त
1: सबै ठाउँमा उस्तै मान्छे पनि त हुँदैनन् होला नि
2: हेर ललिता जता गए पनि उस्तै नै हो क्या तनाव त
1: कुनै दिन त अवश्य सरुवा होला नि त्यति बेला त यो ठाउँ छोड्नै पर्ला आज भोलि नै छोड्न पाए त आनन्द हुन्थ्यो
2: अरू तीन चार वर्ष त लाग्ला नि मेरो किताबको पनि काम चलिरहेछ यता क्याम्पसमा पनि लिटरेचरको क्लास लिँदै भन्दैछन् मलाई
1: ए उसो भए तिम्रो लागि भए पनि बस्नै पर्ने होइन त हामीले यहाँ
2: कस्तो कुरा गरेको के मेरो मात्रै कुरा हो र भने यी बच्चाहरूले पनि अब वर्ष वर्षमा कतिवटा स्कुल शिक्षक र साथीभाइ फेर्दै हिँड्नु त फेरि यो ठाउँको सबै मानिसहरू खराब पनि त छैनन् नि
1: तिमीलाई यो ठाउँले मोहनी लगायो कि यहाँको मान्छेले मोहनी लगायो केही थाहा छैन मलाई
2: मलाई त माझी बुढाबुढीको कथाले मोहनी लगाएको छ कथाको अर्को च्याप्टर पनि आजै सकाएँ नि मैले त्यो पनि सुन्यौ भने त तिमी पनि मोहित हुन्छौ सुन्छौ
1: सुन्दिनँ म आफूलाई यहाँ आफ्नै जिन्दगीको च्याप्टरको चिन्ता छ उसलाई माझी बुढाबुढीको कथाको च्याप्टर
2: जिन्दगीलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र फरक भएको हो क्या ललिता मैले त मेरो जिन्दगीलाई उत्सवै उत्सव जस्तो देखेको छु
1: हो नि त तिमीले त कहिले उत्सवै उत्सव देख्छौ कहिले रमाने रमा मात्र देख्छौ खालि मलाई मात्र त देख्दैनौ
2: के कुरा गरेको तिमीले ललिता
1: नत्र के त तिमीलाई ठाउँको माया लाग्छ माझी बुढाबुढीको माया लाग्छ यहाँको मान्छेहरूको माया लाग्छ माया नलागे त मेरै मात्र त रहेछ नि होइन कसैले भाग्दैन जा अब यति एउटा डस्ना अहिलेसम्म उठाएका छैनन् ल को छ यहाँ लौ न
5: म तेरो पुइ प्रतिभा
1: हरे भन्ने बित्तिकै बत्तीको स्विच पनि भेटिन्छ र भने म त अँध्यारोमा को कराउँछ भनेर सातो पुत्लो उड्यो
5: बडेमानको डस्ना ल्याएर निदाएर मान्छे माथि फाल्ने त अझ उल्टै सातो पुल्टो उड्यो भन्छ
1: यस्तो अन्धकारमा मान्छे सुत्या होला भनेर कसलाई हुन्छ र? बाहिर अन्धकार भइसक्यो, घरको कामसाम सबै सकिया होला भन्या त एउटा बत्तीसम्म कसैले बालेर रहन्छ ल?
5: टाउको झुम्म पारेर एकछिन पल्ट्या, उसुक्कै निदाएछु।
1: सुत्नै परेसे खाटमा डस्ना ओछ्यारै सुत्या भए नि हुन्थ्यो, त्यही बाहिर सुकाएको डस्ना उठाएर ल्याउन सक्नु भएन है तपाईँले?
5: एकछिन सुत्नलाई नि के को डस्ना चाहियो र भने?
1: म घरमै भइदिएको भए तपाईँलाई डस्ना नओछ्याए निन्द्रै लाग्दैन थियो, अब आफूले गर्न परेसी त सुकुल मात्रै भए पनि निन्द्रा त लाग्दो रहेछ त।
5: म सुकुला सुत्या थिएँ र पो म माथि डस्ना हुत्याउन पाइस भने, नत्र
1: ल भो भो नचाहिने कुरा गर्न परेको छैन। खै ऊ त्यो पहेँलो धोती दिनु त
5: ल
1: जा, अब त्यति काम त कुसुमले गरे भए पनि हुन्थ्यो, घरा छैन त्यो?
5: खै स्कुलको फरक च्यातियो भन्दै थिएँ, सौगात र ऊ भएर किन्न गयो होला, दिउँसो साँझ जाने कुरा गर्दै थिए।
1: लखर लखर हिँड्ने बहाना चाहिन्छ नि त्यसलाई, स्कुल सकिने बेला त्यसलाई किन चाहियो होला नयाँ फरक?
5: होइन, आज आएदेखि त किन चिटचिट पऱ्यो कि भन्छ कि माइताको मेजमानी खाएर भाव बढ्यो तेरो?
1: त्यही त, माइता मेजमानी खाएर गमक्क परेर बस्ने बनाएकी छे नि तपाईँकी छोरीले, आफूलाई यहाँ आफन्तका अगाडि सिर ठाडो पारेर सम्म बस्न नसक्ने बनाएछ कि? मेजमानी खाने कुरा गर्नुहुन्छ
5: के भयो फेरि?
1: अरू के हुनु, दाईले मलाई छोरीलाई ठाउँमा राख्न नसके कि भनेर चित्तै दुख्ने गरेर वचन लगाउनु भयो।
5: भनेपछि उता पनि खबर पुगिसकेछ।
1: राम्रो कुरा भए पो थाहा पाउँथेनन्, नराम्रो कुरा त फैलिन बेर लाग्छ र?
5: खै हाम्रा छोरी त कस्ता भए भए प्रेमको भरे।
1: त्यही त, उहाँ कुसुमले गर्दा हाम्रोसम्म इज्जत रहेन भनेर दिदीहरू पनि कराउँदै थिए, हुन पनि खलक्कै बेजत गरी यसले।
5: हामीले नै राम्रो संस्कार दिन नसकेर हो कि, जान्या जति त सिकाएकै छौ जस्तो लाग्छ।
1: खै बुढा, छोरछोरीलाई धेरै सुखमा राख नबातिन्छन् भन्थे, हो रहेछ, आफूले दुःख सहेर भए पनि भनेको पुर्याएर राख्यो अहिले सबैका अघि।
5: कुसुम त ज्ञानी छे, बाबुआमाको दुःख बुझ्छे, मिराले जस्तो रुवाउँदिन भन्ने लाग्थ्यो मलाई त।
1: त्यही त, पढ्छु भने ल त छोरी पढ्न खोजी भनेर त्यति राम्रो घरबाट कुरा आउँदा पनि बिहा गर्दैनौ, अहिले यस्तो दिन देख्न पर्यो, छोरीको जातलाई धेरै स्वतन्त्र छाड्नु हुन्न रहेछ बुझ्नुभयो?
5: यो सबै तैँले गर्दा भाव बुझिस्, घरदन्द सिकाएर राख्नुपर्ने छोरीलाई छाडा छोडेपछि यस्तै हुन्छ।
1: अब तपाईँ पनि,
5: मैले तँलाई कुसुमलाई दसतिर डुल्दै कविता भन्न नदे भनेको थिएँ कि थिइनँ भन्द?
1: त्यही त, मैले नजा भन्दैमा तपाईँकी छोरी मानिहाल्छे नि।
5: मनाउन सक्नु पर्थ्यो, छोरीलाई राम्रो बनाउने जिम्मा आमाको होइन।
1: मलाई के भन्नुहुन्छ, आफ्नै छोरालाई भन्नु न, कसै किन्न बाँकी बहिनी उसैको छ, कुसुमलाई मैले ठुलो स्वरलेसम्म बोल्न हुन्न ल, हत्त न पत्त ओर ढाक्न आइहाल्छ सौगात।
5: हेर प्रेम कुमारी, सौगातले के गर्छ गर्दैन भन्दा पनि हामीले के गर्ने भन्ने कुरा हो, त्यसैले
1: अब कुसुमको बारेमा के गर्ने के नगर्ने तपाईँले चिन्ता लिनु पर्दैन, जे गर्न पर्ने हो म गर्छु। अब कुसुमको अब यसरी बराल लिएर हिँड्ने दिन धेरै छैन।
6: अझै च्या च्या गर्छ ल
7: कति पिक्चर्स किसान बिचरोलाई हातमा दाना समाछ, लात्तै लात्ताले हानेछ, दाना खाने बेला लात्ता खाँदा कस्तो होला भन् त?
6: यसको बेहोरै लात्ता खाने जस्तो छ, अझ मलाई देख्यो कि चुवा चुवा गर्दै दाम्लो चुडाउँछ अनि झन्टिहाल्छ भने।
7: बिहानभरि फोन गर्दा नि अत्तो पत्तो छैन है तेरो?
6: हो र भने ए गरा रहेछ स्याहार, सरी है आयुष, पाँचचोटि मिस कल आएको रहेछ, मोबाइल चार्जमा राखेको बेला परा रहेछ क्या हो?
7: अनि उठाउन नपाए नि, कल ब्याक त हुन्छ नि।
6: अब सरी भनिहालेँ नि, देखेको भए त गरिहाल्थ्यो त, बरु भन्न किन गरेका थिइस्?
7: त्यही कायदे सरको होमवर्क के रहेछ भनेर सोध्नलाई नि, हिजो कलेज गइएन, नगइने होमवर्क त गर्नु पऱ्यो नि, नत्र बुढोले बाहिर लखेडिहाल्छ।
6: ला यार, हिजो त म पनि कलेज गइनँ त।
7: तँ पनि नगएको?
6: अँ यार।
7: कस्तो यार, त्यो बुढोलाई हिजो आथेन सर भनेर हुँदैन, आफू नआए नि साथीहरूलाई सोध्न सकिनस् भनेर पुरै थर्काउँछ फेरि।
6: त्यही भने त्यो बुढो त्यस्तै छ यार।
7: अब के गर्ने त, अनि हिजो त कहाँ गएको हो र?
6: कहाँ हुनु नि यार, कलेज भङ हानेर मुभी हेर्न हिँड्यो नि हामी त।
7: को को गएको हौ?
6: दिनेश, गौरव अनि म।
7: अब होमवर्क चाहिँ के गर्ने त, म त झन् तैँले गरेको होला भनेर ढुक्क भएर आएको।
6: रोजिनालाई फोन गरौँ त।
7: ए भइगयो छोड्दै, रोजिनालाई सोध्यो भने निकै भाउ खोज्छ। बरु अलि छिटो कलेज गएर साथीहरूसँगै सोधौला यार।
6: अनि त चाहिँ हिजो कहाँ गएको थिएस र?
7: हिजो सानिमाको घर गएको थिएँ।
6: किन गएको? केटी हेर्न बोलाएको थिएँ कि क्या हो सानिमाको गाउँतिर?
7: कहाँ केटी हेर्न हुन्छ, अलिअलि पैसा चाहिएर गएको। उतै सानिमा बिरामी भएर खोजा खोज रहेछ, लास्टमा 200 रुपियाँ दिएर पठायो। त्यही पनि 100 रुपियाँ अटो भाडा लागिहाल्यो।
6: साइकल लगाएको थिएनस् र?
7: साइकल पनि बिग्रिया छ यार, बनाउने पैसा नभएर त्यो पनि त्यसै थन्क्या। अनि मुभी कस्तो रहेछ भन् न
6: यार? मुभीको त कुरै नगरे, यस्तो बवाल छ नि, त्यो हेर्ने मान्छे त एकपटक स्योर हुन्छ यार।
7: ए
6: के जान्छस् र? तँ जाने भए त म फेरि हेर्छु, जान्छस्?
7: जाँदैन, यहाँ पैसा नभएर हालत खराब भइरहेको बेला के को मुभी हेर्नु? मलाई कहाँ तँलाई जस्तो मोज छ र?
6: अनि के को मोज देखिस् र?
7: मोज त छ नि, आफ्नै घरमा बसेका छस्, कोठा भाडा लागेन, रासन लागेन, ग्यास खर्च आएन।
6: ए धेरै कुरा नगुमा, जाने भयो मै पैसा हालिदिउँ न, भएन?
7: ए होस् नजाउँ, फेरि मेरो अन्त्य जानुपर्ने काम पनि छ।
6: कहाँ जाने होस् र?
7: डिम्पललाई भेट्न जाने हो।
6: ए ए ए ए मलाई पनि त्यस्तै लागिरहेको थियो। उसो भए आज त फुल इन्जोय हुने भयो नि त।
7: के इन्जोय हुनु, बेकारमा यहाँ पैसा मात्र चुना लगाइरहेछ।
6: भनेपछि त्यो डिम्पललाई सापट्टि दिएको पैसा अझै पास छैन छैन?
7: छैन, आज भेटेपछि त्यो कुरा पनि गर्नु पर्ला भनेर।
6: खै दिएर पनि के हो, के त्यत्रो पैसा हावातालमा दिएर?
7: अब के गर्नु त, समस्या देखाउँदै माग्दै गरेपछि कसरी नै भन्नु।
6: हेर आयुष, मलाई त त्यो केटीले पैसा फिर्ता दिने सोचले लिएको जस्तो लाग्दैन। त्यसैले त्यो पैसा उठाउने भन्दा नि कसरी असुल हुन्छ त्यतातिर सोच्छ।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
8: गत हप्ता सोधेको प्रश्न थियो, हाल नेपालमा कति तहको सरकार छ? यसको सही उत्तर हो 3 तहको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो?
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: मखनी आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देशलाई र तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न ए हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुर्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेको चिसो भएको
4: होइन के कुरा गरेको यसले के भनेदेखि अब केही नपाएर यसले तेल लाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: तँ पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लाएर बस्छ मान्छेले देख्यो भने के भन्छ
2: जे कुरा नि के जगतले लगाएर जोड्नु भयो नि अहिले सुन्छ न अनि
4: सुने के भयो त नभएको कुरा भने आएन क्या अरे कपटीका सन्तानहरू
2: के भन्नु भयो नि फेरि त्यस्तो
4: जे हो त्यही भने नि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छस्रे त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको हो उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा तँ पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: मैले केही भन्छ भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यही कमाएर तिर्छ यही जानुस्
2: तिरौला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरेर तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न नि केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसुकै गर्ने हो आफै गर ल लि म त नुहाएँ सुत्न
3: आऊ मेरो भन्नु
4: अचेलका जान्ने सुन्ने
3: मेरो छोरी कति राम्री हुन्छ के भयो के सोच्नु थाल्यो
2: रमा या त ढावा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ कहाँडा छ
6: ओहो यादै गरेन छु मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अलि अघि आएको
6: केराउ त मजाले सप्रेछन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहालौँ जस्ता भएको छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भने पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वा हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँको कुरा लिनु केरा राख्नु त
6: ए यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तलाई?
5: को
6: खुब मस्की मस्की गफ गरिराथिस् त?
5: ए आशा भन्नुभएको
7: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
7: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्ष कि भाइ, एकदम स्वभाव कि छ।
6: केटी सज्जन छे भनेर ठग्न बाले कुरा राख्नुभयो? एकपटक हेरौँ तँलाई पनि देखाऊ भनेर नि।
5: ए गाई हिँड्ने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
7: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकै पटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
7: नरिसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठाकुर नाबा, आमाले झुक्क्याएर केटी देखाउने होइन नि।
7: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठाकुर नाबा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
6: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छ, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
6: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्ष कि केटी सानी भइरहेला।
7: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाउ त सगात बाबु।
5: भो ठगुन बा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
7: अब सौगात बाबुले बिहे गर्न

0: नमस्कार काका।
1: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
0: हजुर काका।
1: अनि के छ खुसबु नानी, खबर
2: ठिकै छ काका?
1: ल बाबु यतै यता बस।
3: ए ओके, नमस्ते आन्टी।
0: नमस्ते बाबु, बसौ न।
3: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
2: उहाँलाई त मैले चिनेन नि काका।
1: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु, चिनि होइन उहाँ नै हो?
3: हजुर हजुर, बुझेँ हजुर।
1: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
2: राम्रै चल्दैछ काका अहिलेसम्म।
0: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
1: ए हुन्छ हुन्छ, बस बाबु।
3: ए ओके।
1: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
2: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ। ल्याइदिनु पर्ने हो र काका?
1: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
2: ए अनि कहिले आउनुभयो र अमेरिकाबाट?
3: हजुर ए एक महिना जति भयो।
2: ए अब एडभान्स कन्ट्रीमा बस्नु भए रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
3: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
2: के भनेको जस्तो भन्नाले?
3: त्यही ब्युटिफुल ब्युटिफुल, लुक्स स्मार्ट।
2: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
3: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
2: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
3: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठानु त।
2: हजुर, के कुरा फाइनल गर्ने हो र?
3: शिवहरि काकाले भनेको कुरा
2: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
3: बिहेको कुरा भएको थियो त।
2: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
3: अबै डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
2: ए कुरा त्यस्तो भयो?
3: के छ तिम्रो विचार के छ? आइ एम द गाई, मै हो केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-$6,000, आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
2: ए त्यसो भयो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
3: नो नो, मैले त्यो भन्न खोजेको होइन। इनफ्याक्ट मैले चाहिँ खास
2: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
3: अफकोर्स अफकोर्स,
2: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ, र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नु होला।
3: ओके आई डोन्ट माइन्ड, ओके म जान्छु त्यसो भए है, ल बाई।
0: जाडोमा चिया त अच्छा, खोइ त बाबुहरू गइहाले कि क्या हो?
2: गए हजुरका पाहुना, थाहै नदी बिहेका कुरा गर्न बोलाउनु भएको रहेछ त।
0: ल केटा राम्रै छ नि, के भयो त, जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे, होइन तैँले हुन्न भन्दिस् कि के हो?
2: बढी कुरा गर्न थाले भए घोक्रे ठ्याक लाउँथे म।
0: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा

0: गर्नेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो, आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेकबहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 53।
2: अब यसरी ढक्कन लगाइदिएपछि कसरी खाँदो रहेछ मुसाले म पनि हेर्छु।
3: पहिल्यै यस्तै गरेर राखे भए त भइहाल्थ्यो नि, होइन खुसबु?
2: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
3: के को थ्याङ्क यू हो र?
2: सामान मिलाउनमा हेल्प गर्यौ नि, तिमी नभएको भए त यत्रा बोरा कसरी उठाउँथ्यो होला र?
3: यस्ता कुरामा पनि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
2: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कतै जान लागेको थियो र?
3: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याऊ।
2: के हो यो?
3: खुवा हो।
2: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
3: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछ, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
2: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
3: थाहा छ मलाई।
2: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
3: के कुरा हो र?
2: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो?
3: के भन्यो, मैले पुरै बुझेन नि।
2: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
3: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
2: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
4: हेलो खुसबु, के छ हालखबर?
2: ठिकै छ, के दिउँ?
4: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
2: अनि
4: पर्दैन अहिलेलाई, कति भयो पैसा?
2: 60 रुपियाँ देऊ न।
4: ल 60। ल खुसबु, ल है, बाइ बाइ।
2: ल ल।
3: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
2: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
3: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ?
2: ऊ त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्राय उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
3: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
2: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
3: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्
2: भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
3: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
2: के तनाव भयो र तिमीलाई?
3: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौँ कि भने कहिल्यै पैसा नहुने भयो।
2: केमा लगानी गर्ने मन गर्यो र आयुष?
3: यसो सेयर बजारमा लगानी गरौँ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खुसबु।
2: कति चाहिएको हो र?
3: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहे रहेछ त्यही भएर।
2: ए ए, अनि डिम्याट अकाउन्ट खोला छौ त?
3: डिम्याट? त्यस्तो त छैन त मसँग त।
2: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नढाटी भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
5: जति गहिरो फेवा ताल, त्यति गहिरो हाम्रो माया जाल।
6: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
5: ए जगत दाई पो,
6: यति प्रेमिल गीत, यति चिटिक्क परेर ऐना हेर्दै गाउनु भएको छ
5: दाई पनि।
6: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनैमा शीतलु छायाले हो भन्दै निस्किने त होइन नि?
5: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोरी र म मात्रै।
6: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है। फेरि एक लाइन गाइदिने हो कि?
5: दाई पनि गाउनै आउँदैन मलाई।
6: अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्र होइन रूप पनि उत्तिकै उज्यालो छ के।
5: दाई पनि बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
6: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ। दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
5: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई, अब त यसो रोजीरोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
6: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लागे जस्तो छ है।
5: अँ दाईले कस्तो मनकै कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
6: त्यति त म पनि बुझिहाल्छु नि।
5: साँच्चै दाई, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
6: तपाईँको कुरा तर के कुरा सिरियस थियो र?
5: होइन होइन दाई, सिरियस होइन, यही कामकै कुरा कि, दिदीसँग नि भनेको थिएँ मैले।
6: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
5: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाई।
6: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
5: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाई।
6: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
5: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
6: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
5: बेला बेलामा छोरी हुर्किसकि मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
6: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नुभएको छ नि?
5: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
6: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
5: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
6: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
5: एउटा कुरा भनौँ दाई।
6: भन्नुहोस् न।
5: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
6: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
5: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
7: देवी दिदी छिटो गरौ न, घरको काम त्यत्तिकै छ। आ नकराई रिता, जब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई, तपाईँको पो घरमा बुहारी छे। गर्छ त्यसले, कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
8: सासु सहने भएर नि, मेरो जस्तो सासु पढ्नुपर्ने इन्दुलाई अनि थाहा पाउँथे।
7: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन। लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु। कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छौ। अरूहरू आउँदैछन्, एकछिन पख न।
9: आ भन्या समयमा कोही आइपुग्दैनन्, आफूलाई यहाँ कस्तो बितिसक्यो।
7: हरे कसैको नभएको घर, ए जालिस है एकछिनमा।
8: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्ल परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भक्काले पैसा दिँदै गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
7: ए रिता लाउ त लाउ, मेरो पनि लेख। हरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो। त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानदेखि टिल्ल परेर हिँड्या मात्र देख्छु।
9: तिनको कुरै गरेर साथ दिँदैन, पहिला जुवा खेलेर सम्पत्ति सिद्ध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारिन्छन्। पोइबाट कहिले सुख नहुने भयो मलाई।
8: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
7: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि।
9: पहिला त त्यसरी रक्सी खाँदैन थियो है प्रेम कुमार दिदी।
7: अँ हो नि, आमा पनि सानैमा बित्थिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
8: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
7: आमा बाउले सकेसम्म छोराछोरीलाई तल नै लगाएर राखेका हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालकी छ
8: खै। आमा बाउ भएका छोरछोरी पनि बिग्रेर हिँड्या देखाएको छ हामीले। अरूलाई भन्न सजिलो छ दिदी, फेरि तपाईँका छोराछोरी पनि गतिडा त होइन है।
7: किन त्यस्तो भन्छौ है कान्छी माया, मेरो छोराछोरीले के गरेर त्यस्तो
8: सौगातको कुरा गरेको होला के, छोडिदेऊ।
7: छोरो मान्छे हो, मन पर्यो केटी मन पर्यो भन्यो, के गल्ती गरेर हामीले हुँदैन भनेपछि अहिले खुरु खुरु आफ्नो काम गरेछ बसेका छ, कसैलाई के हो।
8: छोरा मान्छे हो भनेर सौगातको ओर त ढाक्नु भयो दिदी, छोरीलाई चाहिँ अलि सम्हालिन सिकाउनु भएको भए हुन्थ्यो, छोरी मान्छेको इज्जत त एकपटक गएपछि फर्काउन गाह्रो हुन्छ है।
10: होइन, मैले तिम्रो कुरा साँच्चैकै बुझिन। कुसुमले गरी चाहिँ के?
7: कस्तो थाहा नपाएको जस्तो गरे प्रेम कुमार दिदीले। गाउँले थाहा पाउने, आफ्नै घरकाले थाहा नपाउने, त्यस्तो नि हुन्छ र भने? होइन त गुणदेवी दिदी।
10: ए बाबा, भयो के भयो, छोडिदेऊ।
8: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुरुदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
7: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुल लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
10: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
8: हावा नचली पात हल्लिन्छ। झन गुरुदेवी दिदीले आफ्नै आँखाले देख्या कुरो।
10: नभएको कुरा नगर है कान्छीमा।
8: गुरुदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्ची के हो भनिदिनु त?
10: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको हो।
8: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी। यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
10: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो। मैले भने बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
8: के कुरा गर्नुहुन्छ दिदी? मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह्यो कुसुमले?
10: अब मलाई के सोच्यो ए प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
11: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नेपालीहरूको महाचाड विजयादशमी घर घरमा आइसकेको छ। यतिखेर हामी दशैंको माहौलमा छौं। तपाईँहरू जहाँ हुनुहुन्छ सबैलाई स्वस्थ रहनुहोस्, बडा दशैंको शुभकामना।

0: इन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब 51 दिन मात्र बाँकी छ। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनीतिक दलका नेता कार्यकर्तादेखि दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
1: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्डसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 16601 34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
0: नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र विशेष गरी यी तीन पार्टीले लामो समयदेखि देशको नेतृत्व गर्यो र अहिले पनि गरिरहेका छन्। तर नागरिक भने कता कता यी दलको नेतृत्व र नेताहरूले गर्ने व्यवहारबाट दिक्काइसकेका छन्। अब दल र व्यक्तिको विकल्प खोजिरहेका छन्। नागरिकको मनोविज्ञान बुझेर केही व्यक्तिले मुख्य गरी यिनै तीन पार्टीको विकल्प दिनुपर्छ भन्दै विभिन्न पार्टी दर्ता गराए, तर अहिलेसम्म वैकल्पिक शक्ति दरिलोका साथ उभिन सकेन। वैकल्पिक पार्टी भन्नेहरूको लिष्ट हेर्ने हो भने लामो छ। 2070 दशकको शुरूआतबाटै विभिन्न किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह विवेकशील नेपाली पार्टीको नाम दिँदै जनताको माझमा आयो। बीबीसी छोडेर रविन्द्र मिश्रले साझा पार्टी खोल्नुभयो, तर जनताले पत्याएन। माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, त्यसै गरी उता मधेसमा सीके राउतले जनमत पार्टी पनि खोल्नुभयो, तर कसैले पत्याएन। पछि बिस्तारै ती पार्टी एकअर्कामा गाभिँदै आउन थाले। विवेकशील नेपाली दल र साझा पार्टी बीच 2074 सालमा एकीकरण भई विवेकशील साझा पार्टी बन्यो। विवेकशील साझा पार्टीको नाममा आइसकेपछि कतिपय नागरिकले अबको विकल्प यही पार्टी हो भन्दै पत्याए पनि। पत्याएकै कारण कतिपय स्थानीय तहमा जित पनि हासिल गर्यो, तर पार्टीभित्रको आन्तरिक विवाद गुट उपगुटले गर्दा यो पार्टी नागरिकको विकल्पमा पर्न भने सकेन। आज हामी मंगसिर 4 निर्वाचनलाई केन्द्रित गर्दै जनताले पत्याउन नसकेको वैकल्पिक पार्टी कसरी जनतामा जान्छ र अबको चुनावमा के एजेण्डा छ भन्ने विषयमा आफूलाई वैकल्पिक शक्तिकै रूपमा प्रस्तुत गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौ। समीक्षाज्यू, यहाँलाई स्वागत छ। आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
0: केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: आजभोलि यदि तपाईँले विवेकशील साझालाई निहालिरहनु भएको छ भने पछिल्ला घटनाक्रमहरू धेरै नै सतहमा आइराखेको छ र त्यसकै पार्टीलाई आन्तरिक रूपमा म्यानेज गर्ने, पार्टीलाई पोलिटिकल्ली कहाँ स्ट्यान्ड गराउने र यो परिस्थिति या यो घटनाक्रमबाट पनि विचलित नभइकन आम सदस्य शुभेच्छुक र विवेकशील साझाका नेताहरूलाई हामी एकै ठाउँमा छौँ, फेरि ऊर्जावान भएर अगाडि बढ्छौँ भन्ने सन्देश दिने र सँगसँगै मंगसिर 4 निर्वाचनमा निर्वाचन आयोगमा पुर्याउनु पर्ने प्राविधिक कुराहरूदेखि लिएर सबै कुरामा व्यस्त भइराखेको अवस्था छ।
0: मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि आउँदैछ, अब 51 दिन मात्र बाँकी छ। अबको चुनावमा कसरी जानुहुन्छ जनताको माझमा चाहिँ?
2: विवेकशील साझाले यसपटक हामीले अनेस्टली भन्नुपर्दाखेरि विवेकशील साझा तराजु चुनाव चिन्ह लिएर मंगसिर 4 प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा उपस्थित हुन्छ र हामीले यो बीचमा तपाईँले अघि इन्ट्रोडक्सन दिँदाखेरि पनि वैकल्पिक राजनीतिमा आएको संकटको बारेमा थोरै मेन्सन गर्नुभएको थियो र विवेकशील साझाले यो विगत सोह्र सत्र महिना जुन जटिलता भोग्यो त्यो भोगेपछि पनि अझै हामी पोलिटिक्समै छौँ, अझै सुशासनका कुरा गरिरहेछौँ, भ्रष्टाचार रहित समाजका कुरा गरिरहेछौँ, हामी अझै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनु पर्यो, डेलिभरीका मुद्दा उठाइराखेका छौँ भनेर जनतामा एउटा विवेकशील साझा अझै छ भन्ने आशा जगाउने र त्यहाँबाट हामीले अर्को चाहिँ नागरिकलाई अझै पनि झकझक्याउन पुगेको छैन त्यो हिसाबले हामी अगाडि बढाएका छौँ र कस्तो हो भन्दाखेरि कहिले काहीँ आफूले नै यसलाई फर्केर रिफ्लेक्सन गर्दाखेरि सोह्र सत्र महिनासम्म चाहिँ वैचारिक विचलन भने कोही अदालत कोही निर्वाचन आयोग कोही कहाँ कहाँ हुँदै गएर केही समूह अझ नयाँ अर्को दलमा प्रवेशसम्म आइपुग्दाखेरि धेरै जटिल अवस्था र घाउ बिहोरेको छ विवेकशील साझाले। यो घाउलाई पनि केही समय त हिल गर्ने टाइम चाहिन्छ। सो यो इलेक्सनलाई चाहिँ हामीले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छौँ र अब हामी फेरि एक ढिक्का भएर एक ठाउँमा आएर यसलाई नयाँ रूप नयाँ ऊर्जाका साथ चाहिँ मङ्सिर चार पछि पनि राजनीति हुन्छ भन्ने सन्देश दिन चाहन्छौँ।
0: वैकल्पिक अब नेपालको पहिलेदेखिका पुराना पार्टीको भन्दा पनि अब यसलाई विकल्पमा खोज्नुपर्छ भनेर वैकल्पिक पार्टीको रूपमा तपाईँले प्रस्तुत गर्नुभयो, तर आन्तरिक द्वन्द्वभित्रै आफ्नो पार्टीभित्रै एकीकरण गर्न नसक्नेहरूले जनताको माझमा चाहिँ होइन जनतालाई चाहिँ कसरी सेवा दिनुहुन्छ भनेर जनताले कसरी पत्याउने तपाईँहरूलाई?
2: यसलाई हामीले अलिकति कसरी बुझ्नुपर्छ भन्दाखेरि राजनीति नागरिकलाई सेवा दिनलाई नै गर्ने हो, नागरिककै मुद्दाहरू उठाएर गर्ने हो, तर राजनीतिक दलमा भएका व्यक्ति चाहिँ कहाँबाट आउने हो त भन्दाखेरि काहीँ अर्को ठाउँबाट या अर्को ग्रहबाट आउने होइन, यही समाजमा बसेका व्यक्तिहरू चाहिँ आउने हो र कहिले काहीँ एउटा सिकाइ, यो म विवेकशील साझाको पाँच छ वर्षको सिकाइलाई एउटा ओपन युनिभर्सिटी किन भन्छु भन्दाखेरि हामीलाई के लाग्थ्यो भने राम्रो पेसा व्यवसाय गरेको व्यक्तिहरू राम्रो प्रोफेसनल्सहरू एकै ठाउँमा आउँदा त एकदमै त्यहाँ वैचारिक विचलन पनि नहुने, त्यहाँ साना साना कुरामा त्यो मुद्दाको लागि झगडा नहुने, टुटफुट नहुने होला भनेको त यहाँ झन् धेरै चाहिँ यो सबैको विचार र यस्तो स्ट्रङ विचार आउने कि मैले भनेको विचार मात्र ठिक हो भन्यो भने हामी कुनै डिरेक्सनमा जान सक्दैनौँ, त्यो लेभलको जटिलता चाहिँ भोगेको हो। र वैकल्पिकलाई नागरिकले पनि कसरी बुझिदिनु भएन भने यिनीहरू पनि यही समाजभित्र बसेका व्यक्तिहरू हुन् र समाजमा भएको र राजनैतिक दलमा हुने गरेको घटनाहरूले चाहिँ यसलाई प्रभाव पार्छ। राजनैतिक दलमा एउटा के हुन्छ भन्दाखेरि चुनाव आउने बेलामा ल यसको माहौल अब राम्रो आउँदैछ भनेपछि नेता कार्यकर्ता हुन्छ नि एउटा दलबाट अर्को दलमा जाने हामीले त्यो पुरानो दलमा देखिसकेका छौँ र नयाँ खोलिएको दलमा पनि त्यो सम्भावना र त्यो कुराहरू चाहिँ भइराखेको छ र यसलाई सहज रूपमा लिनुपर्छ र स्थिर भएर आफ्नो एउटा विचार बोकेर गइराख्यो भने नागरिकले पत्याउँछन् र एउटा सर्टेन टाइम आउँछ, हरेक चिजको हरेक दलको एउटा समय हुन्छ। तपाईँ जस्तो उतार चढावमा पनि स्थिर भएर त्यहाँ लागिराख्नु भयो भने गन्तव्यमा अवश्य पुगिन्छ। हो अहिले हामी मैले अघि भने नि हामीलाई धेरै घाउ चोट पटक लागेको छ, कहिले काहीँ त्यो हिलिङ पिरियड पनि चाहिन्छ र अहिलेको स्थितिलाई चाहिँ मैले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छु र यो वैचारिक विचलनमा हामी जहाँ जहाँ छुटेका साथीहरू छन् उहाँ साथीहरूलाई पनि अब फर्केर आएर एकजुट भएर हामी अगाडि बढौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ।
0: यहाँले सामाजिक सञ्जालमा एउटा फोटो पनि राख्नु भएको थियो, तपाईँले तराजु बीचमा राखेर होइन एउटा काँध तपाईँको र अर्को काँध चाहिँ रविन्द्र मिश्रको थियो, एउटा काँधले त साथ छोड्यो होइन, अब अध्यक्षको पार्टीको अध्यक्षको जिम्मेवारी पनि तपाईँले सम्हाल्नु भएको छ, चुनौतीहरू चाहिँ कतिको छ?
2: हजुर, त्यो फोटो इन्ट्रेस्टिङ छ, त्यो अलिकति मैले त्यो फोटोको बारेमा तपाईँले जुन भन्नुभयो त्यो फोटो 2074 सालको हामी संघीय चुनावमा जाँदै गर्दाको बेलाको हो होइन, र त्यो फोटो त्यो हिसाबले खिचेको पनि थिएन, म प्रदेश सभाको उम्मेद्वार थिएँ, उहाँ सङ्घको हुनुहुन्थ्यो, तर हिजो त्यो एउटा मिनिङफुल फोटोको रूपमा चाहिँ मैले त्यसलाई प्रस्तुत गरेँ र कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेर्ने दृष्टिकोण या त हामीले एउटा नेतृत्व गरेको संस्थापक अध्यक्ष चाहिँ अर्कै ठाउँमा जाँदै गर्दाखेरि यो त पुरै विग्रह भयो, यो त सबै भताभुङ्ग भयो भन्ने हुन्छ, तर संस्थाहरू या त पोलिटिकल पार्टी या कुनै पनि संस्थाहरू एउटा व्यक्ति जाँदैमा एउटा समूह जाँदैमा त्यहाँ अर्को नयाँ नेता जन्मिन्छ, यसरी नै हो नेताहरू जन्मिने र जसले जटिल परिस्थितिमा यो सबै कुरालाई म्यानेज गर्न सक्छ, अझ परिपक्व बनाउँछ, अझ जटिल स्थितिमा पनि ह्यान्डल गरेको भएर हामीले चाहिँ यसलाई हुन्छ नि नयाँ दिशाबाट नयाँ सोचबाट, हिजो हामीले रविन्द्रजीले एउटा आइडिया फ्लोट गर्नुभयो त्यो आइडियामा हामी एकमुष्ट भएर सबैजना अगाडि बढ्यौँ, अबको जिम्मेवारी कस्तो छ भन्दाखेरि उहाँले नै छोडिसक्दाखेरि पनि यो पार्टी भनेर विवेकशील साझा यो फोरम तराजु भनेर बस्ने साथीहरू धेरै हुनुहुन्छ र हामी कलेक्टिभली के का लागि जन्मेका थियौँ, बीचमा हामीले के गर्यौँ र त्यसले गर्दा हामीलाई कस्तो नेगेटिभ असर पर्यो यो सबै हामीले भोगिसकेका छौँ र यो सबै भोगिसकेपछि पनि हामी एक ठाउँमा आएर अब राम्रो रिजल्टको लागि काम गर्न सकेनौँ भने चाहिँ हाम्रो गल्ती हुन्छ। तर हामी साथीभाइहरू कुरा गर्दाखेरि सबैजनामा त्यो एउटा हुन्छ नि समीक्षा चाहिँ भइसकेको छ र हामीले यहाँनिर चुक्यौँ, अब हामीले भोलिको दिनमा यहाँनिर हामी चुक्नु हुँदैन, सायद त्यो विचारमा क्लियरिटी ल्याउनु पर्थ्यो होला पहिले, त्यसमा साङ्गठनिक रूपमा हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा केही विचारहरूमा विमति हुँदैमा सामाजिक सञ्जाल लगायत मिडियामा छताछुल्लो पार्नु हुँदैन, त्यो आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हुने रहेछ, यी सबै लर्निङ प्रोसेस भयो र अहिलेको स्थितिमा मलाई खुसी चाहिँ किन लाग्छ भन्दाखेरि विवेकशील साझाले 5 वर्ष जुन यो प्लेटफर्म बनायो, यो प्लेटफर्ममा पोलिटिकल पार्टी वाइज विवेकशील साझा केही होइन भन्दै गर्दा पनि भनिएका ठुला दलहरूले पनि यहाँका नेताहरूलाई चाहिँ तछाड मछाड गरेर हाम्रो पार्टीमा आइदिनु पर्यो, उम्मेद्वार बनिदिनु पर्यो भनेर लिइराख्नु भएको छ, भनेको यो पनि एउटा पोजिटिभ साइड हो कि उहाँहरूलाई कोही व्यक्ति नै देख्नुहुन्न, यताउता गर्यो विवेकशील साझाकै नेताहरू मात्र देख्नुहुन्छ भनेपछि त्यो पनि हाम्रो चाहिँ एउटा यो अभियानलाई जिउँदो बनाइराख्ने, उहाँहरू जुनै ठाउँमा भए पनि काम त फेरि देशकै लागि गर्नुहुन्छ नि, र यति चाहिँ म कन्फिडेन्टली के भन्न चाहन्छु भन्दाखेरि केही साथीहरू अन्य दलमा जानुभयो, उहाँहरू त्यो दलमा गएर पनि हामीले बोकेका मुद्दा नै उठाउनुहुन्छ, त्यही मुद्दालाई प्रमुख भनेर उहाँ वकालत गर्नुहुन्छ भनेपछि हाम्रो शक्ति चाहिँ अझ ठुलो हुँदैछ, त्यो छरिएर अन्य दलमा पनि जाँदैछ भनेपछि यसलाई चाहिँ खुसीको रूपमै मैले लिइराखेको छु। चुनौती चाहिँ धेरै नै छ, यो 15-16 महिना बेसिकली हामी वैचारिक विमति र केही काम नगर्दा पनि विवेकशील साझा भनेर बस्ने साथीहरू सबैजनालाई एक ठाउँमा ल्याउनु पर्नेछ, अझै केही साथीहरू उता अर्को दलमा जाने क्रम छ, उहाँहरूले 10 दिनभित्रमा अझ समायोजन गर्ने के भन्नुभएको छ, त्यो हिसाबले चुनौती ठुलो छ तर त्यो चुनौतीलाई चाहिँ ह्यान्डल गर्न सकिन्छ र फेरि यसलाई नयाँ तरिकाबाट उठाउन सकिन्छ भन्ने ऊर्जा चाहिँ छ।
0: भारतमा केजरीवालको पार्टी आम आदमीलाई देखेर नेपालमा पनि वैकल्पिक शक्तिको स्थापना भएको हो भन्ने पनि सुनिन्छ, भारतको कुरा हेर्दा भारतमा हेर्दा अब यो आम आदमी पार्टीले दिल्लीमा मात्र होइन पंजाबमा पनि आफ्नो ढोका खुलिसक्यो, होइन सबैतिर फैलियो, नेपालमा भने वैकल्पिक पार्टी पनि खिँदै गएको छ, अब यो चुनावमा चाहिँ तपाईँहरूले कसरी वैकल्पिक रूपमा शक्तिको रूपमा आउने योजना बनाउनु भएको छ?
2: भारतको एक्जाम्पलमा एउटा के राम्रो पार्ट भइदियो भन्दाखेरि डेलिभरी गर्ने ठाउँमा उहाँ पुग्नु हो, डेलिभरी गर्ने ठाउँमा पुगेपछि चाहिँ के हुन्छ भन्दाखेरि मैले गर्न खोजेको कामहरू यस्तो यस्तो तरिकाले या हामी नेतृत्वमा आयो भने हामीले गर्न खोजेको काम चाहिँ यो हो भनेर उहाँले देखाउने मौका पाउनुभयो, त्यो देखाएको आधारमा त्यसले चाहिँ प्रभाव पार्दै गएर अहिले आएर पन्जाबमा पनि उहाँहरू जित्न सफल हुनुभयो। अब विवेकशील साझाको लागि एउटा नराम्रो झट्का चाहिँ के भयो भन्दाखेरि 74 सालको स्थानीय चुनावमा हामी एकै ठाउँ आएर विवेकशील र साझा एकै ठाउँ आएर कलेक्टिभ उम्मेद्वार दिन नसक्नु एउटा हाम्रो लागि घात भयो, त्यसले मत बाँड्यो, रिजल्ट निकाल्न सकेन, वैकल्पिक राजनीतिको फाउन्डेसन चाहिँ क्रिएट गर्यो, त्यस्तै गरेर संघीय र प्रदेशमा पनि हामीले भने जस्तो रिजल्ट निकाल्न नसक्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुले चाहिँ हामीलाई पनि धेरै असर गर्यो र त्यस पछाडि हामीले जुन साङ्गठनिक रूपमा अगाडि बढाउनु पर्थ्यो पार्टीलाई त्यसरी नबढाएर विभिन्न कुराहरूमा अल्झ्यौँ र पहिलो फुट दोस्रो फुट जुट यो कुराहरूमा अल्झिँदाखेरि चाहिँ एउटा विवेकशील साझा पार्टीले पनि पुरानै दल जस्तो भयो, यिनीहरू पनि जुट फुटमा अल्झिए भन्ने म्यासेज गयो नागरिकमा। तर अस्तिको स्थानीय चुनावलाई हेर्दाखेरि यद्यपि मत राम्रो आएन तर नागरिकले एउटा के भन्नुभयो भन्दाखेरि तपाईँहरूलाई हामीले हेरेर राखेको थियौँ, तर तपाईँहरूले बीचमा जे जे गर्नुभयो त्यो कारणले गर्दा तपाईँहरूबाट पनि हाम्रो विश्वास उठेको, फेरि पनि तपाईँहरू एक ठाउँमा आएर एउटा राम्रो मेसेज दिनुभयो, जुन हामी एक ढिक्का भएर अगाडि बढ्छौँ, अब टुटफुटबाट सिकेर यो 5 वर्षको भोगाईबाट सिकेर यसलाई नयाँ तरिकाबाट उठाउन चाहन्छौँ भन्यो भने चाहिँ तपाईँहरूलाई हामी हेरिराखेका छौँ। र यसले एउटा 5 वर्षमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको चाहिँ के हो भन्दा, युवा पुस्ता महिलाहरूलाई राजनीतिमा आउनुहुन्न, पोलिटिक्स इज अ डर्टी गेम भनेर त्यो ढोका बाहिर पोखरी बाहिर राख्ने जुन थियो त्योबाट चाहिँ मुक्त भएर अब युवाहरू आफै नै पोलिटिक्समा आउनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारीहरू पनि दिइरहनु भएको छ। स्थानीयमा न्यून प्रतिशत भए पनि त्यसले एउटा ठाउँमा पुर्यायो र ठाउँमा पुगेपछि उहाँहरूलाई काम गर्न पनि सहज भयो भनेपछि वातावरण बन्दैछ, त्यहाँनिर उर्वर भूमि पनि छ, हामीले अलि यसलाई एड्रेस गर्ने हिसाबले कलेक्टिभली काम गर्नुपर्नेछ र 5 वर्षमा सिकेका गल्तीहरू र पाठहरूबाट चाहिँ सिकेर अझ अगाडि बढ्नुपर्छ। र यसपटक चुनावमा भनौँ न आउँदै गरेको मङ्सिर 4 हामीले उपस्थिति जनाउने हो र उपस्थिति जनाउँदै गर्दा नागरिकलाई केमा झकझकाउने हो भन्दाखेरि, दशकौंदेखि तपाईँका नेतालाई गाली गर्नुहुन्छ तर भोट हाल्ने बेलामा फेरि त्यही नेतामा जानुहुन्छ भने तपाईँमा पनि समस्या छ, हामीले त्यो वातावरणबाट पनि मुक्त हुनु पर्यो। नागरिकलाई नेताहरूले हरेक इलेक्सनमा चाहिँ ढाँटिराखेको छन् कहिलेसम्म हामी ठगिराख्ने, र एजेन्डा हेरेर राम्रो व्यक्ति छ भने यो दलको भन्नु परेन, राम्रो व्यक्ति संसदमा पुगेर राम्रो नीति नियम बनाउन सक्छ भने त्यहाँनिर काम गरौँ भन्ने किसिमको माहौल र युवाहरूलाई राजनीतिमा आउने माहौल चाहिँ विवेकशील साझाले बनाउँदैछ।
0: हजुर, यहाँले पनि स्थानीय तहको चुनावमा होइन काठमाडौँबाट नै उम्मेद्वार दिनुभएको थियो, पराजय भोग्नु पर्यो, यहाँले स्वतन्त्र उम्मेद्वारको कुरा पनि गर्नुभयो होइन, अहिले स्वतन्त्रहरू पनि आउँदैछन् धमाधम, यो स्वतन्त्रले पनि तपाईँको वैकल्पिक पार्टीलाई चुनौती थपेको हो?
2: होइन, यसले वैकल्पिक पार्टीलाई चुनौती थपेको भन्दा पनि वैकल्पिक पार्टीको आवश्यकता चाहिँ अझ बढी यसले पुष्टि गर्छ, किनभने नागरिकहरू स्वतन्त्र रूपमा उम्मेद्वार हुन चाहन्छन् अनि उम्मेद्वार भएर राजनीतिमा इन्ट्रेस्ट राख्नेको जमात बढेको छ, र प्रोफेसनल व्यक्तित्वहरू जो चाहिँ म मेरो प्रोफेसनमै रमाउँछु राजनीति मेरो लागि होइन भन्ने व्यक्तिहरू पनि राजनीतिमा आएर अब चाहिँ हामी यहाँ काम गर्नुपर्छ भनेर उहाँहरूको त्यो एक्सपर्टिजलाई राजनीतिमा मिसाउन चाहनुहुन्छ होइन, र स्वतन्त्र एक दुई ठाउँमा आएर काम गर्दै गर्दाखेरि एउटा लहर चाहिँ अहिले चलेको छ स्वतन्त्र भयो भने जितिन्छ कि भन्ने, तर दुर्भाग्य कहाँनिर भयो भन्नुहुन्छ भने एउटा स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेद्वारलाई इन्डोर्स गर्न नसक्नु, भनिएका नयाँ खुलेका वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले पनि एकै ठाउँमा आएर राम्रो एउटा कलेक्टिभ उम्मेद्वार उठाउन नसक्नु चाहिँ हाम्रो लागि दुर्भाग्य हो। किन भन्नुहुन्छ भन्दा एउटै ठाउँमा स्वतन्त्र अर्कोको पनि स्वतन्त्र अर्कोको पनि स्वतन्त्र गरेर 3 राम्रा उम्मेद्वार भिड्दै गर्दाखेरि जित्ने भनेको चाहिँ पुरानै दलले हो, र यो मिस्टेक हामीले 74 सालमै भोगिसकेको छौँ, आउनु सहकार्य गरौँ भन्दाखेरि पनि अहिले यो स्वतन्त्रको लहरमा सबैजना चाहिँ हुन्छ नि 74 सालमा विवेकशील साझा जुन हाइटमा थियो त्यही हाइटमा बस्न चाहनुहुन्छ, तर मङ्सिर 4 पछिको पनि राजनीति हेर्ने हो भने त्यो सबै स्वतन्त्र उम्मेद्वारहरूलाई एउटा राजनीति गर्छु भन्ने प्लेटफर्म त चाहियो, र उहाँहरू अन्य दलमा भनिएका ठुला दलहरूमा उहाँहरू गएर त्यो पुरानो राजनीति गर्न सक्नुहुन्न, सो उहाँहरूलाई उपयुक्त प्लेटफर्म चाहिँ हामीले बनाइदिइराखेका छौँ, र भोलि मङ्सिर 4 पछि उहाँहरू सबैजनासित सहकार्य गरेर एउटा दरिलो वैकल्पिक राजनीति या नयाँ तेस्रो पोल तेस्रो ध्रुव चाहिँ निर्माण हुन्छ भन्ने लाग्छ मलाई।
0: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ।
3: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 98015 75008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
0: नेपाल चौतारीमा हामी अबको चुनावमा वैकल्पिक शक्ति भन्ने विषयमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटासँग कुराकानी गरिरहेका छौं। तपाईँका पनि आफ्ना केही उहाँसँग प्रश्न र जिज्ञासा छन् भने फोन गर्न सक्नुहुनेछ। अब हामी भने केही सहभागीको प्रश्न र गुनासो सुन्ने गर्छौं र यतिखेर बर्दियाबाट रामबहादुर पुलामी हुनुहुन्छ। हेलो रामजी।
4: हजुर नमस्कार।
0: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ?
4: मेरो चाहिँ अतिथिज्यूलाई पनि नमस्कार, हाम्रो समीक्षा दिदी हुनुहुन्छ होइन, उहाँलाई नमस्कार है।
2: नमस्ते।
4: हेलो।
0: हजुर हजुर, प्रश्न राख्नु न, राख्नु, सुनिराख्नु भएको छ उहाँले।
4: मेरो चाहिँ प्रश्न के रहेको छ भने तपाईँहरू यदि अहिले विवेकशील साझा पार्टी भनेर चाहिँ उ गर्नुभएको छ होइन, तपाईँको चाहिँ मैले काठमाडौँमा उम्मेद्वार पनि सुनेको थिएँ, मेयरको उम्मेद्वार त उहाँ चाहिँ पराजय हुनुभयो, तर अहिले संसदमा पनि अब तपाईँहरू प्रवेश गर्दै हुनुहुन्छ। यदि तपाईँहरू संसदमा प्रवेश गर्दै रहँदा मेरो चाहिँ प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरूको लागि तपाईँहरूले कस्तो कस्तो कानुनहरू बनाउनुहुन्छ, मेरो एउटा प्रश्न भयो। र अर्को प्रश्न, तपाईँको यो विवेकशील साझा पार्टीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सदस्यमा भिड्नको लागि कोटाहरू छन् कि छैनन्, मेरो एउटा यो प्रश्न भयो। र अर्को कुरो, तपाईँहरू सत्तामा रहनुभयो भने जुन हामीले जुन खाइपी आएको सामाजिक सुरक्षा भत्तालाई तपाईँहरूले कसरी कुन अवस्थामा लैजानुहुन्छ, मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
0: हुन्छ, धन्यवाद। हामी उहाँको जिज्ञासाको जवाफ एकछिनमै राख्नेछौँ। यतिखेर चितवनबाट हुनुहुन्छ तिलक अधिकारी। हेलो। त्यसै गरी उहाँसँगको सम्पर्क विच्छेद भएको छ। बागलुङबाट हुनुहुन्छ अनमोल खत्री। हेलो, नमस्कार अनमोलजी। हेलो हेलो, उहाँसँग पनि कुराकानी हुन सकेन, हामी प्रश्नको जवाफ लिइहालौं। समीक्षाजी, अहिले हामीलाई बर्दियाबाट रामबहादुरले सोध्नु भएको थियो अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ भनेर, के भन्नुहुन्छ?
2: हजुर, विवेकशील साझा, यहाँलाई म जानकारी दिउँ, विवेकशील साझा पार्टी एउटा यस्तो पार्टी हो जहाँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरू पनि सेन्ट्रल कमिटी मेम्बरमा हुनुहुन्थ्यो होइन, हुनुहुन्छ। र विवेकशील साझाको हाम्रो अफिस आफैमा पनि अपाङ्गता मैत्री छ, भनेको हाम्रा कुनै पनि सरकारी अफिसहरूदेखि लिएर केही पनि अपाङ्गता मैत्री हुँदैन। यो हामीलाई रियलाइज चाहिँ कतिखेर हुन्छ भन्दा, कोही हाम्रो घरमा अपाङ्गता भएको व्यक्ति भयो भने मात्र रियलाइज हुन्छ, नत्र भने हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। र हामी सरकारमा पुग्दाखेरि अपाङ्गता भएको व्यक्तिलाई पनि सहज हिसाबले बाटोमा आवत जावत गर्न र सरकारी कार्यालयहरूमा के गर्दा उहाँहरूलाई सहज ढङ्गले त्यो सरकारी सेवा लिन चाहिँ सजिलो हुन्छ, त्यसका लागि पनि हामी काम गर्छौँ। र अपाङ्गता मैत्री हाम्रा भवनहरू बन्नुपर्ने हुन्छ, विशेष गरी सरकारी भवनहरू अपाङ्गता मैत्री सार्वजनिक यातायात हुनुपर्ने हुन्छ। यदि अहिले अपाङ्गता भएको व्यक्तिले सार्वजनिक यातायात गर्नु पर्यो भने एकदमै कष्टकर छ, त्यसलाई हामीले सहज ढङ्गबाट चाहिँ त्यस्ता कुराहरूलाई चिर्न सक्छौँ। र अपाङ्गता भएको व्यक्तिहरूलाई हामीले नर्मल व्यक्ति जस्तै, सपाङ्ग जस्तै हामीले उहाँहरूलाई विभिन्न ठाउँमा चाहिँ कसरी सहज हुन्छ उहाँहरूको जीवन, के गर्दाखेरि के नीति ल्याउँदाखेरि, त्यो हामीले स्टडी गरेर हामी त्यसमा काम गर्छौँ। र अर्को, यहाँले जुन सामाजिक सुरक्षा भत्ता लगायत अन्य कुराहरू जोड्नु भएको थियो, त्यसमा के हो भने विवेकशील साझाले उठाउँदै आएको नै लोक कल्याणकारी राज्यको कुरा हो। हामीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै गर्दाखेरि अहिले हाम्रो शिक्षा एकदमै महँगो भएको छ, खर्चिलो पनि भएको छ र व्यवहारिक शिक्षा पनि छैन। र स्वास्थ्यको कुरा गर्नुहुन्छ भने स्वास्थ्य चाहिँ अहिले पैसा भयो भने मैले स्वास्थ्य सेवा लिन सक्छु, पैसा भएन भने चाहिँ म मर्नुपर्ने स्थिति पनि छ। यस्तो स्थितिलाई चिर्नको लागि हामीले लोक कल्याणकारी राज्यका कुरा गरेका छौँ र सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ, यो सुलभ हुनुपर्छ भन्ने कुराहरू चाहिँ गरेका छौँ। त्यति भन्दै गर्दाखेरि फेरि बिजनेस गर्ने व्यक्तिहरूलाई चाहिँ एकदमै कुण्ठित गरेर उहाँहरूलाई ट्याक्स मात्र लगाउने होइन, उहाँहरूलाई पनि राम्रोसँग बिजनेस गर्न दिने र त्यो अर्को जुन वर्ग छ उहाँहरूलाई पनि समावेश गरेर उहाँहरूले, अहिलेसम्म हामीले ट्याक्स तिरिरहेछौँ तर ट्याक्स तिरेको कुरा चाहिँ मेरो लागि के बेनिफिट भयो भनेर मैले एज अ व्यक्तिगत रूपमा सोच्ने हो भने त्यो ट्याक्सले मलाई के पनि बेनिफिट गरिराखेको छैन, सबैभन्दा धेरै चाहिँ नेताहरूलाई मात्र बेनिफिट गरेको छ। भनेपछि हाम्रा नीति नियम हामी सरकारमा पुग्दा बन्ने नागरिक केन्द्रित हुन्छन् र नागरिक केन्द्रित, महिला केन्द्रित, युवा केन्द्रित, अपाङ्गता केन्द्रित यस्ता सबै विषयहरूलाई चाहिँ हामीले उठान गरेर त्यसको त्यो तहमा एक्सपर्टहरूसित बसेर नीति नियमहरू चाहिँ निर्माण गर्छौँ।
0: हजुर, फेरि हाम्रो टेलिफोन सम्पर्कमा चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हेलो तिलकजी, नमस्कार।
5: हजुर नमस्कार,
0: यहाँको प्रश्न के छ अतिथिलाई?
5: अब यहाँ मेरो प्रश्न त खास छ, अब तपाईँहरूले अब जति पनि जुनसुकै पार्टीको भए पनि तपाईँहरूको एजेन्डा त्यो सपनाहरू मात्रै हुने हो कि यथार्थ नै हुने हो, त्यो कतिसम्म हदसम्म त्यो एजेन्डाहरू तपाईँहरूले पूर्ण रूपले पालना गर्न सक्नुहुन्छ? त्यही हो।
0: हुन्छ, धन्यवाद। हजुर, उहाँको जवाब।
2: हजुर, हाम्रो एजेन्डा तबसम्म सपना मात्र हुन्छ जब नागरिकले भोट गरेर विवेकशील साझालाई त्यो बिन्दुमा या त्यो ठाउँमा पुर्याउँदैन तबसम्म सपनै मात्र हुन्छ। किन भन्नुहुन्छ भने एजेन्डा लागू गर्न, एजेन्डा बोल्न, एजेन्डा झकझक्याउन, त्यस्ता किसिमका नीति नियम बनाउनको लागि तपाईँ ठाउँमा पुग्नुपर्ने हुन्छ। नीति नियम बनाउने ठाउँमा चाहिँ तपाईँले भ्रष्टाचारी गुन्डा नेतालाई र यो दलीय भागभण्डामा मुसिएका नेताहरूलाई मात्र पठाउने हो भने उहाँहरूले उहाँहरूको स्वार्थ पूर्ति गर्नका लागि मात्र नीति नियमहरू बनाउनुहुन्छ। नत्र भने एजेन्डा वाइज त कङ्ग्रेस कम्युनिस्टको एजेन्डा वाइज त के पनि समस्या छैन नि। समाजवाद भनेको छ, होइन, प्रजातन्त्र लोकतन्त्र भनेको छ, नागरिकलाई हामी यहाँ पुर्याउँछौँ भनेको छ, त्यही एजेन्डा लिएर हरेकचोटि आउँदै हुनुहुन्छ नागरिक माझमा र नागरिकले हरेकचोटि उहाँहरूलाई नै चुनेर पठाउँछ। उहाँहरूले फेरि संसदमा गएर ठग्नुहुन्छ, नागरिकता जस्तो विधेयकमा उहाँहरू स्पष्ट भएर आउनुहुन्न, एमसिसी जस्तो चिजलाई पारित गर्नुहुन्छ, नागरिकले नगर भन्दा भन्दै पनि उहाँहरू त्यस्ता चिजहरूमा खेल्नुहुन्छ, अनि फेरि हामी उहाँहरूलाई नै भोट दिन्छौँ अनि विवेकशील साझा चाहिँ बाहिर बसेर यही मुद्दाहरू उठाइराखेको हुन्छ तबसम्म जबसम्म नागरिकले बताएर नीति गर्नुहुन्छ, नागरिकले नगर भन्दा भन्दै पनि उहाँहरू त्यस्ता चिजहरूमा खेल्नुहुन्छ, अनि फेरि हामी उहाँहरूलाई नै भोट दिन्छौँ अनि विवेकशील साझा चाहिँ बाहिर बसेर यही मुद्दाहरू उठाइराखेको हुन्छ तबसम्म जबसम्म नागरिकले बताएर नीति निर्माण गर्ने ठाउँमा पुग्दैन र यहाँहरूले देखेको सपना र विवेकशील साझाले देखेको सपनालाई, यो एजेन्डालाई सपना भन्दा विपनामा लग्ने हो भने चाहिँ हामीले भोट गर्ने

0: बेलामा तराजु पनि सम्झिनु पर्यो, नत्र भने त हामीले एजेन्डा चाहिँ बोलिराखेका छौँ, एजेन्डाको लागि वकालत पनि गर्छौँ, तर हामी त्यो नीति निर्माण गर्ने ठाउँमा चाहिँ पुग्न सक्दैनौँ।
1: हजुर, यहाँले एजेन्डाको कुराकानी गरिराख्दा विश्लेषकहरूले चाहिँ के भनिराख्नु भएको छ भने अहिलेका जुन विकल्पमा हामी वैकल्पिक हौं भनेर आएका पार्टीहरूमा चाहिँ एजेन्डा पनि त्यति राम्रो छैन, आफै के एजेन्डा हो भन्ने स्पष्ट छैन, अलमलमा परिरहेका छन्, त्यसैले पनि वैकल्पिक शक्ति माथि आउन नसकेको हो भनेर विश्लेषण गर्नुहुन्छ। तपाईँहरूको खासमा एजेन्डाहरू चाहिँ के हो?
0: यसलाई हामीले मूलभूत रूपमा के भन्यौँ भन्दाखेरि, विवेकशील साझा जब 74 सालमा जन्म भयो, यो व्यवस्था होइन अवस्था परिवर्तन गर्ने भनेर अगाडि बढेको हो होइन। र कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने स्ट्रङ एजेन्डा ल्यायो भने पनि फेरि यिनीहरू चाहिँ संविधानले प्राप्त गरेको, यत्रो जनआन्दोलनले प्राप्त गरेको चिजलाई गिजोल्न लाग्यो भनेर, रविन्द्र मिश्रले एजेन्डै ल्याउँछु भनेर एजेन्डा परिवर्तन गर्दा त फेरि त्यो लेभलको कुराहरू त आयो नि। अनि तपाईँ हामी विवेकशील साझा एज अ टिम चाहिँ त्यो एजेन्डामा अब छोडिदिउँ, संविधानले प्राप्त गरेका उपलब्धिहरूलाई चाहिँ अझ परिष्कृत गर्दै हामी अगाडि बढौँ। त्यहाँनिर प्राप्त गरेका उपलब्धि नै सबै कुरा होइन, तर त्यहाँबाट अगाडि बढ्ने एउटा बिन्दु हो, त्यसलाई लागू गरेर त्यसमा भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छौँ भन्दा तपाईँहरूसित एजेन्डा छैन भन्नुहुन्छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ र शिक्षा र स्वास्थ्यमा हामीले लगानी गर्नुपर्छ भनेको यो एजेन्डै हो कि? किन भन्नुहुन्छ भने अहिले हाम्रो अस्तिन पनि भर्खरै प्लस टूको रिजल्ट जुन सार्वजनिक भयो त्यसले त हाम्रो युवा पुस्ताहरूको शैक्षिक गुणस्तर कतातिर जाँदैछ भनेर देखाउँछ, र त्यो युवा भनेको भोलि हाम्रो देशलाई नेतृत्व गर्ने युवा वर्ग हो। अनि त्यो वर्गलाई हामीले एड्रेस नगरेर हुन्छ, अनि शिक्षा चाहिँ एजेन्डा हुँदैन। स्वास्थ्य, हाम्रो नागरिकको आम नागरिकको स्वास्थ्यमा यसरी खेलवाड गरेर स्वास्थ्यका मुद्दा उठाउँदाखेरि स्वास्थ्यको पनि एजेन्डा हुन्छ। हो, नेताहरू गएर सिङ्गापुरमा उपचार गर्नुहुन्छ, उहाँहरूको लागि नहुन सक्छ, तर अहिले पनि आधा सुत्केरी गराउँदै गर्दा डोकोमा बसेर अस्पतालको सेवा प्राप्त नगर्ने महिलाहरूलाई या त नगर्ने नागरिकहरूलाई सोध्ने हो भने उहाँहरूको लागि एजेन्डा भनेको स्वास्थ्यकै एजेन्डा हो। सार्वजनिक यातायातमा व्यतिथि यति धेरै छ र अहिले हामी सुलभ सार्वजनिक यातायात प्राप्त गर्न सक्दैनौँ, अनि सार्वजनिक यातायातमा लगानी गर्नुपर्छ, पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ, यी जहाँनिर सम्भावना छ त्यहाँनिर लगानी गर्नुपर्छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउनुपर्छ र लोक कल्याणकारी राज्यको अवधारणालाई अगाडि सार्दै गर्दाखेरि नागरिकलाई पनि कसरी सुखी बनाउने, खुसी बनाउने र नागरिकले चाहेको न्यूनतम बेसिक कुराहरू कसरी दिने भन्ने कुरामा हामीले फोकस गर्दा तिमीहरूको एजेन्डा भएन भन्छ। अब संविधानले प्राप्त गरेका कुराहरूको अगेन्स्टमा बोल्यो, यो त संविधानले बोलिसकेकोमा अझ तिमीहरू फेरि यहाँनेरि फेरि विवादको विवाद निकाल्ने भन्ने कुराहरू छ। त्यही भएर विवेकशील साझाले उठाएका यी यावत एजेन्डाहरू चाहिँ आजको आवश्यकता हो। यदि हामी डेलिभरी साँच्चै भन्नुहुन्छ भने हाम्रो नीति नियम जे जे बनेका छन् त्यसमा थोरै सुधार गर्नुपर्ने होला, तर ती नीति नियमलाई एउटा सही हिसाबले हामीले इम्प्लिमेन्ट मात्र गर्ने हो, कार्यान्वयन मात्र गर्ने हो भने पनि हामी यहाँभन्दा अझै अगाडि बढ्न सक्छौँ। तर हामी त्यो कार्यान्वयन किन गर्न चाहँदैनौँ भन्दा हामी नीति निर्माण नै कोही व्यक्तिको या कोही समूहको लागि बनाउँछौँ, हरेक व्यक्तिलाई या त रोजगारी सृजना गर्ने नीति नियम बनाउँदैनौँ कि नेपालबाट हामी युवालाई चाहिँ विदेश पलायन हुने र रेमिटेन्सको आधारमा मात्र देशमा बस्ने स्थिति बनाउँछौँ। कहिलेसम्म हामी युवा र नेपालका युवाहरू बेचेर उनीहरूको सपना बेचेर देश धान्ने? यहीँनेरि हामीले स्वरोजगारका कार्यक्रमहरू किन ल्याउन सक्दैनौँ? पर्यटनमा यति धेरै सम्भावना छ, पर्यटन क्षेत्रमा हामी किन लगानी गर्न चाहँदैनौँ? अहिले नयाँ नयाँ अन्टरप्रेनरहरू खुलिराखेका छन्, अन्टरप्रेनरसिपको कन्सेप्ट आइराखेको छ, स्टार्टअपहरू आइराखेको छ, आइटी कम्पनीहरू चाहिँ वर्ल्ड वाइड तपाईँ जहाँ बसे पनि नेपालमा आउटसोर्स गर्ने, नेपालका जनशक्तिहरू विदेशमा बिकिरहेछन् तर हामी हाम्रो जनशक्तिलाई प्रयोग गर्न सकिराखेका छैनौँ। हाम्रो वैदेशिक लगानीको कुरा गरिन्छ तर वैदेशिक लगानीमा आउनलाई यति धेरै हर्डल्सहरू प्राप्त पार गर्नुपर्छ कि कोही पनि विदेशी लगानी गर्न सक्दैन। हामीले आइटी पार्क बनाउँछौँ तर त्यो आइटी पार्कलाई राम्रोसँग कन्सेप्ट वाइज हामीले ट्याक्स क्रेडिट दिएर विभिन्न कुराहरूमा छुट दिने हो भने यहाँ आइटीमै सम्भावना छ, यहाँ टुरिज्ममै सम्भावना छ, यहाँ जल विद्युतमै सम्भावना छ, तर हामी सबैजना टुक्रे टुक्रे कार्यक्रमहरूमा फोकस गर्छौँ। नीतिगत रूपमा एउटा सिङ्गो कार्यक्रम र देशलाई रूपान्तरण हुने कार्यक्रममा फोकस नगर्दाखेरि चाहिँ यो स्थिति भएको। अझै पनि अब विभिन्न एजेन्डा मात्र उठाएर अनि फेरि नागरिकलाई चाहिँ नागरिकलाई चाहिँ फेरि आन्दोलन उन्मुख लग्ने कि अब जे जस्तो व्यवस्था भए पनि ठिकै छ अब हामी अवस्था परिवर्तनको लागि काम गरौँ भन्ने हो यो अवस्था परिवर्तन डेलिभरीका कुराहरू मुद्दाहरू र हामीलाई हरेक दिन काम गर्दा चाहिने बेसिक आम नागरिक 3 करोड नेपाली जनताले नेपाली नागरिकले बुझ्ने सामान्य कुरा चाहिँ हाम्रा एजेन्डा हुन्।
1: हजुर, यतिखेर कोही श्रोता फेरि आउनु भएको छ अछामबाट, उषा ढुङ्गाना। हेलो उषाजी।
2: हजुर नमस्कार। नमस्कार।
1: हजुर यहाँको प्रश्न।
2: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, विवेकशील साझा पार्टीले विगतमा कस्ता कार्यहरू गरेको थियो, वर्तमान समयको मङ्सिर 4 गतेको निर्वाचनपछि कस्ता कार्यहरू गर्ने योजना बनाएको छ, महिला पिछडिएका वर्गलाई अगाडि बढाउन कस्तो योजना बनाएको छ, र विक्रम सम्मत 2046 सालको बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण किन थियो, वर्तमान समयमा बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलको भूमिका महत्वपूर्ण छ कि छैन।
1: हुन्छ, धन्यवाद। अछामबाट मेनका ढुङ्गारा हुनुहुन्थ्यो, हामी उहाँको प्रश्नको जवाब एकछिनमै लिनेछौ। भोजपुरबाट तुलमान तामाङ हुनुहुन्छ। हेलो नमस्कार।
3: हजुर नमस्कार। हजुर
1: हजुर यहाँको प्रश्न के छ?
3: मेरो प्रश्न चाहिँ के हो भने, विवेकशील साझा पार्टीलाई विश्वास गर्नुपर्ने आधारहरू के छ भोलि गएर? जस्तै गत सालको स्थानीय चुनावमा पनि तामझाम सहित तयारी गरेको राजनीतिक दललाई पछाडि पारेर स्वतन्त्रहरू विजय भएको ठाउँहरू धेरै छ। अर्कोतिर अब 17,000 नागरिक मारेर जन्मेको पार्टी र अब विवेकशील पार्टी एकजना मान्छे नै नमारी जन्मेको पार्टीमा के फरक छ? हामी जनताले विश्वास गरेर भोलिदिनु पर्ने आधारहरू एक दुईवटा बताइदिनु भए हुन्थ्यो कि।
1: हुन्छ धन्यवाद। राम पाण्डे हुनुहुन्छ लमजुङबाट। हेलो रामजी नमस्कार।
4: नमस्कार। हजुर
1: हजुर यहाँको प्रश्न चाहिँ के छ हाम्रो अतिथिलाई?
4: हुन्छ आजको अतिथिजीलाई पनि नमस्कार।
0: नमस्ते।
4: हजुर मेरो प्रश्न चाहिँ होइन, विवेकशील पार्टी भनेको चाहिँ शक्ति पार्टी भनेको चाहिँ कस्तो खालको पार्टी हो? यो चाहिँ मेरो पहिलो प्रश्न भयो होइन। अनि दोस्रो प्रश्न भनेको चाहिँ, यहाँहरू चुनाव जितेर सत्तामा गइसके पछाडि चाहिँ यहाँले चाहिँ अपङ्गता भएका व्यक्तिहरूलाई चाहिँ के कसरी हेर्नुहुन्छ? यससँग डिफ्रेन्स त पार्दिनु होला।
1: हुन्छ धन्यवाद। राम पाण्डेले भन्नुभएको प्रश्नको जवाफ अघि पनि आइसकेको छ, हामीले माथि दिइसकेका छौँ। अर्को बर्दियाको साथीले सोध्नु भएको थियो। समीक्षाज्यू, हामी उषा ढुङ्गानाको प्रश्नको जवाफ लिउँ। सबैभन्दा पहिले उहाँले अछामबाट सोध्नु भएको थियो, यो अहिलेसम्म साझाले के गर्यो र अबको चुनावपछि के गर्छ भन्ने उहाँको प्रश्नको जवाफ के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा कुनै पनि हस्तक्षेपकारी बिन्दुमा पुगेको छैन र थिएन होइन। 74 सालमा विवेकशील साझा स्थापना भएपछि राष्ट्रिय राजनीतिमा भएका विभिन्न घटनाक्रमहरूमा विभिन्न एजेन्डाहरूमा विवेकशील साझाले प्रमुख प्रतिपक्ष भन्छु, किनभने यहाँ त कङ्ग्रेस एमाले या अन्य दलहरू एकै ठाउँ हो के, उहाँहरू प्रतिपक्ष पनि होइन, उहाँहरू सबै सत्तापक्ष हो। र विवेकशील साझाले चाहिँ सडकबाटै प्रमुख प्रतिपक्षको भूमिका खेल्यो, चाहे त्यो डाक्टर गोविन्द केसीको आन्दोलनको कुरामा होस्, शिक्षा र स्वास्थ्यका मुद्दामा होस्, चाहे त्यो एमसिसीको मुद्दामा होस्, चाहे त्यो राष्ट्रघाती अन्य कुनै विधेयकहरूको बेलामा होस्। र हामीले बागमती प्रदेशमा चाहिँ 3 सांसद पठाउन सकेका थियौँ, र बागमती प्रदेशमा 3 सांसदले गर्न सक्ने के थियो भन्दाखेरि, आवाज उठाउने नागरिकका, बागमती प्रदेशका नागरिकका आवाजहरू चाहिँ संसदमा लगेर व्यक्त गर्ने र संसदले चाहेका कुराहरू गर्ने, र त्यो हामीले गर्यौँ। र विवेकशील साझा सत्तामा गयो भने के गर्छ भन्दाखेरि, विवेकशील साझाले चाहिँ यो जुन सांसदहरूको सांसद विकास कोष लिनेछ प्रचलन, त्यो चाहिँ खारेज हुनुपर्छ भन्ने माग गरेका छ। विवेकशील साझाबाट गएका सांसदहरूले त्यस्तो लिँदैनन्, किन भन्दा त्यो टुक्रे टुक्रे आयोजना लिएर फेरि पनि राज्य दोहन गर्ने ठाउँमा हामी जान चाहँदैनौँ। र विवेकशील साझाले यो बीचमा अन्य गरेका काम, भ्रष्टाचार ठुला माछा समाऊ अभियान, भ्रष्टाचार विरोधी अभियान चलायो, ठुला माछा समाऊ अभियान भनेर देशभरि चलायो, भ्रष्टाचारको विरोधमा चाहिँ विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्यो, त्यस्तै कोभिडको बेलामा हेल्प डेस्कहरू चलायो, त्यस्तै गरेर तातो भात अभियान, कोभिडको बेलामा तातो भात अभियान चलायो, र सरकारले चाहिँ या त काठमाडौँ महानगरको मेयरले त्यो बेलामा खुला मञ्चमा खान पाउँ त्यहाँनिर वितरण गर्न पाइँदैन भन्दा विवेकशील साझाले आवाज उठाएर त्यसको अगेन्स्टमा आवाज उठाएर त्यहाँनिर तातो भात बाँड्न

0: त्यसै गरेर तुलमान भोजपुरबाट तामाङले सोध्नु भएको थियो, तुलमान तामाङले यो विश्वास गर्ने आधार के भनेर, के हो त विवेकशील साझा पार्टीलाई विश्वास गर्ने आधार?
1: तपाईँले अन्य दलले बोलेको झुटलाई चाहिँ सधैँ विश्वास गर्नुहुन्छ, विवेकशील साझालाई एकचोटि हेर्ने हो। र तपाईँले तपाईँले नै भन्नुभयो 17,000 मारेकालाई हामीले विश्वास गर्यौँ, तपाईँहरू त एकजना पनि नमारिकन राजनीतिमा आउनु भएको छ। हामी हो नेपालमै जन्मेको नेपाली नागरिकको लागि जन्मेको पार्टी हो, हामी मान्छे मारेर आएका छैनौँ। त्यही भएर तपाईँहरूले यिनीहरू आन्दोलनविहीन आएको भएर विश्वास नगर्ने हो भने त्यो गलत हो। हामी त यहीँ एउटा सम्भावना खोज्दैछौँ र राजनीति फरक तरिकाले मान्छे मारेर आन्दोलन गरेर मात्र हुँदैन, यहीँ बसेर अन्य विभिन्न तरिकाले पनि हुन्छ भन्ने हो। विवेकशील साझा अहिलेसम्म डेलिभरी गर्ने ठाउँमा पुगेको छैन, पुगेपछि पनि भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धताका साथ यहाँहरूले विश्वास गर्ने हो। यहाँका नेताहरूले या त अन्य दलका नेताहरूले भ्रष्टाचार गर्यो भनेर विरोध गर्छौँ भने हामी भ्रष्टाचार गर्दैनौँ भनिराखेका छौँ, त्यो कुरामा विश्वास गर्ने हो। सुशासनका मुद्दा उठाउँछौँ तर सुशासन लागू हुन सकेको छैन, गुड गभर्नेन्सको कुरा उठाउँछौँ, गुड गभर्नेन्स छ कि छैन हामीलाई थाहा छैन। विवेकशील साझाले गुड गभर्नेन्सको वकालत गर्छ र नागरिकलाई पनि हामीले झकझक्याएर नागरिकलाई पनि जिम्मेवार बनाउन चाहन्छौँ। तपाईँको वडा, तपाईँको नगर, तपाईँको गाउँपालिकामा कति बजेट आउँछ, त्यो बजेटमा के काम भयो भएन, कस्तो किसिमको काम भयो, कमसल भयो कि साँच्चीकै राम्रो काम भयो, तपाईँले नागरिकलाई या त त्यो वडाका वडा अध्यक्षहरू गाउँपालिका अध्यक्षहरूलाई यहाँहरूले कसरी झकझक्याउनुहुन्छ भन्ने यो सबै कुराहरूमा चाहिँ विवेकशील साझालाई विश्वास गर्नुपर्छ। र अर्को एउटा भनेको, जबसम्म हामी त्यो ठाउँमा पुग्दैनौँ यहाँहरूले हेरिदिनु पर्यो यिनीहरू निरन्तर लागिराखेका छन् कि छैनन्, होइन यिनीहरू एक वर्ष आयो एउटा लहरमा खुलेको हो कि सङ्घर्ष गर्दैछन् भन्दा झन्नै विवेकशील र साझा जोड्ने हो भने विवेकशील साझाको अभियान 8-10 वर्षको भयो, हामीले केही पद प्राप्त पनि गरेको छैन, यो दुःख चाहिँ झेलिराखेको छौँ, किन भन्दाखेरि यो परिवर्तन होस् भन्ने चाहन्छौँ। भनेपछि यी यावत कुरालाई यहाँहरूले विचार गरिदिनु भयो भने विवेकशील साझालाई विश्वास गर्ने आधार यहाँहरूले स्पष्ट देख्नु भएको छ, र अन्य दलका नेतालाई विश्वास नगर्ने आधार, किनभने एकचोटि पो मान्छेले ल मैले गर्न सकिनँ भन्दा एकचोटि होइन, दुईचोटि होइन, तिनचोटि होइन, चारचोटि पटक पटक एउटै व्यक्ति चाहिँ नेता बन्ने र उसले काम नगर्दा पनि यहाँहरूले विश्वास गरिरहनु भएको छ भने विवेकशील साझालाई एकचोटि मौका दिनुहोस् र काम गर्न सकेन भने यहाँहरूले नै बरु फालिदिनुहोस् अर्कोचोटि, तिमीहरू कामै लागेनौ भनिदिनुहोस्, तर राम्रो व्यक्ति ठाउँमा पुग्यो भने काम हुन्छ भन्ने त यहाँहरूले उदाहरण देखिसक्नु भएको छ। यी यावत कुरालाई मध्यनजर गरिदिनु भयो भने यही नै हो विवेकशील साझालाई विश्वास गर्ने ग्राउन्ड। र अब आउने चुनावमा चाहिँ स्थानीय चुनावमा भनौँ न, अब 5 वर्षपछिको स्थानीय चुनावमा चाहिँ एटलिस्ट यहाँहरूले देख्ने ठाउँ छ, फेटा गाउँपालिकालाई हामी नमुना गाउँपालिका बनाउन चाहन्छौँ र त्योबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ विवेकशील साझालाई किन विश्वास गर्ने भनेर।
0: हुन्छ, यहाँले यो अबको चुनावमा वैकल्पिक शक्ति कसरी अगाडि जान्छ, वैकल्पिक शक्ति अगाडि आउन नसक्नुको कारण र आफ्नो पार्टीको अब चुनावी एजेण्डाको बारेमा कसरी जान्छ भन्ने विषयमा हामीलाई समय दिएर आफ्ना कुराहरू राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: एन्टिना फाउन्डेसन नेपाल र यो कार्यक्रममा पनि विवेकशील साझाको बारेमा कुरा गर आफ्ना विचारहरू र नागरिकले सोध्नुभएका प्रश्नहरूको जवाफ दिने मौका जुन यहाँहरूले प्रदान गरिदिनुभयो र विवेकशील साझाको बारेमा एउटा सबै नागरिकलाई अवेर गराउने पनि जुन मौका दिनुभयो त्यसको लागि पनि यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु।
0: नेपाल चौतारीमा आज हामीले अबको निर्वाचनमा वैकल्पिक शक्ति कसरी जान्छ भन्ने विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भई आफ्ना कुरा राखिदिनु भएकोमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हौस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 93।
2: अब मुख्य समाचार।
3: पानी नपरे पनि दुःख, परे पनि दुःख, केही गर्दा पनि सुख छैन।
4: पानी पनि कति वर्षको वर्षै छ, यसपालिको जस्तो पानी पर्या त कहिले थाहा भएको छैन मैले।
3: त्यही त,
4: अझ कति दिन पर्ने?
3: धन्न सौगा सकुशल घर आइपुग्यो।
4: 12 घन्टा हिँडेर आएको रे, खुट्टा दुख्यो भन्दै थियो। मैले तेल तताएर दिएको थिएँ
3: अघि, म पानी लिन जाँदा अघिना छेउमा बसेर तेल लगाउँदै थियो।
4: ए
3: प्रेम कुमारी, त टिभी हेर्ने हो?
4: हेर्दिन।
3: ल उसो भए,
4: समाचार नै नसके टिभी बन्द गर्नुभयो त।
3: निन्द्र लाग्यो, बत्ती निभाइदियो है।
4: पख्नु न, यति बत्ती त काटिसकौ।
5: तपाईँ सुतिसक्या हो?
4: छैन छैन,
5: म त सुतिसक्नु भयो भन्ठाने आमा।
4: ए के ल्याएछ तैँले झोलामा?
5: यसमा तपाईँको लागि एउटा कुरा छ, हेर्नु त।
4: आमा, फोन पो ल्याइदिएछ।
3: खै खै,
4: हेर न, निदाइसके मान्छे पनि उठ्यो त।
3: ओहो, यो त महेशकी बुढीलाई महेशले विदेशबाट ल्याइदिए जस्तै पो रहेछ त सौगात।
5: यसलाई स्मार्टफोन भन्छन्।
4: अनि कति पर्यो यसको?
5: 14-15 हजार पर्यो।
4: त्यत्रो पैसा किन हाल्यो?
5: तपाईँलाई यस्तै फोन बोक्न रहर लाग्यो भने होइन।
4: कसले भन्यो तँलाई? मैले त भनेको छु जस्तो लाग्दैन।
5: तपाईँले नभने पनि म थाहा पाइहाल्छु नि।
4: बैङ्कको ऋण त्यत्रो छ, पैसा यसरी हुरेल दुरेल नगर्न बाबु। मलाई अहिले फोन नै चाहिएको थिएन।
5: किन पेर गरेर आमा, बैङ्कको ऋण त तिराउला नि। अब त तपाईँको छोराको व्यापार फैलिँदो छ, सबै कुरा बिस्तारै हुन्छ क्या।
3: अनि विलासनगरमा पनि खसी बोका पठाउने कुरा के भयो त सौगान?
5: कुरा मिल्यो भने पनि हुन्छ बुवा, अबको महिनादेखि पठाउने कुरा भएको छ।
3: ल गजबै भयो।
4: अनि यो गाउँको मात्रले पुग्छ त बाबु?
5: पल्ला गाउँमा पनि कुरा गरिरहेको छु, पर्सितिर एकछिन निस्किनु पर्ला।
3: आमालाई त फोन ल्याइदिस्, अनि बाउलाई केही ल्याइदिनुहोस्।
5: पख्नु न बुवा, यसरी नै काम राम्रो हुँदै गयो भने तपाईँको पनि बड्डा चौरदेखि माछकोटसम्म सारा हेलिकप्टरमा घुम्ने रहर पनि पुरा गरिदिन्छ तपाईँको छोराले।
3: लौ, मलाई हेलिकप्टरमा घुम्न मन लागेको छ भन्ने पनि थाहा छ तँलाई।
5: किन थाहा नहुनु, मलाई तपाईँहरूको रहर आवश्यकता सबै थाहा छ।
4: हेलिकप्टरमा घुमेपछि गाउँमा तेरो बाउको सानै कति बढ्ने होला।
3: छोराले यति भन्यो, मलाई हेलिकप्टरै नचढे पनि चढ्या सरा भयो।
4: त्यो त हो है। साँच्ची सौगात, उत्तमले पर्सिको लागि एउटा खसी बनाएको थिए, के कस्तो हो भोलि गएर एकपटक भेट है।
5: किन चाहियो रे तिमीलाई?
4: खै, कञ्चनको टिका लाउने रे, अब पैसावाल मान्छे टिका टालामा पनि खसी काट्न लागे होला नि।
5: कञ्चनको? अनि त्यो कञ्चन त हाम्रो कुसुमको उमेरकी होइन र आमा?
4: हो, अझ हाम्रो कुसुम भन्दा 3 महिना कान्छी थिए।
5: तिमीलाई त म खसी दिँदै दिन्न।
4: के भन्छ यो?
5: खसी मात्र नदिने हो र, अझ म त कञ्चनको बिहे नै हुन दिन्न।
4: होइन, उत्तमले आफ्नो छोरीलाई बिहे गरेर दिउन् वा सधैँ माइतमा राखुन्, तँलाई के को टाउको दुखाई? यसरी सबैको अघि छुचो हुनु पर्दैन है सौगात।
6: खुसबु, हेलो खुसबु, खुसबु गेट खोल न।
7: गेट खुल्दै छ, आउस भित्र आऊ।
6: यहाँ कुकुर पनि छ क्या?
7: बाँधेको छ कि कुकुर?
6: ए हो, ल ल,
7: नडराइकन आऊ है, आऊ बस। पानी पिउने हो?
6: ठिकै छ। अनि मम्मी है त?
7: मम्मी बाबाले सघाउन पसल जानु भएको छ।
6: ए
7: अनि ती कामले नै आएको थियो कि?
6: होइन होइन, खासै त्यस्तो त के होइन, त्यसै घुम्दै आएको। अनि तिमी त चामलकै लाउँदै पो रहेछौ त।
7: तर खासै आउँदैन आउन चाहिँ।
6: हो र?
7: काम चलाउ मात्रै।
6: त्यसरी होइन, खै देऊ त।
7: तिमीलाई आउँदो रहेछ राम्ररी।
6: गाउँमा हुँदा कहिले काहीँ केलाउँथे।
7: ए थाहा भयो थाहा भयो।
6: कस्तो दिक्क पारे है मान्छेले।
7: कसको फोन हो र, उठाउन।
6: किन उठाउने, दिक्क लागिरहेछ भने।
7: फोन उठाउन पनि के को दिक्क हो र? खै को हो, देखाउ त। रोहन दादा।
6: आज बिहानैबाट नन स्टप फोन गरिरहेको छ।
7: किन र?
6: त्यही, मलाई भेट्न आएछ नत्र टिमबाट निकालिदिन्छु भन्ने थर्काउँछ।
7: किन, तिमी अझै गएको छैनौ र?
6: त्यस्तोसँग खेल्न गएर के हेर्नु?
7: किन, के भयो र? तिमी अस्तिबाटै रोहनको कुरा गर्दा अर्कै कुरा गर्छौ, खास कुरा के हो भन त।
6: त्यस्तो पागलको के कुरा गर्नु, जति बेला नि फोन गरेर थर्काउँछ।
7: किन
6: त्यस्तालाई के कारण चाहिन्छ र?
7: खासमा त्यसले खेल्न आएन भन्नु थर्काको
6: खेल्न भन्दा पनि कुरा अर्कै छ
7: कस्तो कुरा अर्कै छ भन न के कुरा हो
6: त्यसले मलाई अर्कै व्यवहार गर्न खोज्छ कि खुसबु
7: भन्नाले
6: मलाई केटीलाई गर्ने जस्तो व्यवहार गर्छ मैले उसलाई इग्नोर गर्न थालेँ अनि ए फोन गरेर हैरान पारेछ
7: भन्नाले
6: खासमा नि खुसबु रोहनले मलाई प्राइभेटली भेट्न बोलाउने अर्कै अर्कै व्यवहार गर्ने मलाई नजिक हुन खोज्ने छुन खोज्ने हक गर्न खोज्ने अर्कै गर्छ भने
7: ए कुरा यस्तो पो हो
6: अस्ति तिमीले देखेको मेरो घाँटीको माग पनि त्यसकै काम हो
7: ए कुरा त्यस्तो पो हो अनि मलाई पहिले नै थाहा किन नदिएको त
6: यस्तो कुरा तिमीलाई कसरी भनौँ भन्ने लाग्यो अनि मैले त राकेश गुरुलाई सबै कुरा भनिदिएँ
7: गुरुलाई मात्र होइन यस्तो कुरा त प्रहरीमा लिखित उजुरी दिनुपर्छ
6: यस्तो कुरा प्रहरीकोमा के लैजाने र खुसबु
7: प्रहरीकोमा अहिले नगएर अनि रोहनले फेरि झन्ता नाप्दियो भने के गर्छ
6: खै के गर्ने गर्ने यार कहिले काहीँ त केटाहरू लगाएर राम धुला हान्नुपर्छ कि जस्तो नि लाग्छ
7: यस्ता नचाहिँदो कुरा नगर आयुष बरु मैले भनेको मान्छौ भने हामी आजै गएर पुलिसमा उजुरी गरौँ जान्छौ नि होइन

0: आहा, कति सुन्दर, कति कमल।
1: उच्च पनि बच्चा बच्ची राम्रोसँग मिताएका छैन, के गरेको होला?
0: ल, तिम्रो कपालको तारिफ गर्न पनि छोरा छोरी निदाउनुपर्छ त।
1: मैले बुझाएको छैन निको, खै यो हात उता लैजाउ न, मेरो गर्दन कस्तो अप्ठ्यारो भयो कि।
0: मालिस गर्दैन त उसो भए?
1: पर्दैन। हेत्तेरिका, के खन्दाङ खुन्दुङ पारेको होला।
0: उहिले उहिले खाट चुकेर टिस्ट भान्थ्यो, अचेल भाँडाकुँडा बजेर टिस्ट भइरहेछ।
1: चुप लाग तिमी, एक दिन धन्न त्यो खाटबाट खसिन म, याद छ?
0: है, क्या शानदार मिचीवाला खाट थियो त्यो।
1: तिमीले गर्ने माया पनि शानदार थियो नि।
0: माया मात्र शानदार, मान्छे चाहिँ होइन।
1: मैले त्यस्तो भनेर हुन्छ, थाहा छ तिमीले विदेशबाट फर्केपछि फेन्सी पसल गर्ने भनेर तिमीले ठाउँ चाहर्दा खै कहाँबाट किनी ल्याइदिएको थियो नि त्यो साडी, आजसम्मकै सबैभन्दा मनपर्ने साडी हो नि।
0: ए हो र? अनि खोइ त त्यति धेरै लाग्यो देख्दिनँ त म।
1: छिटै फाटला भनेर सम्हालिराखेकी छु नि
0: है मेरो प्यारी रमा। भनेको भए त फेरि त्यस्तै अर्को ल्याइदिइहाल्थेँ नि म पनि।
1: मनभित्रको माया दिएको उपहार जस्तो कहाँ कर गरी गरी किनिदिएको उपहार हुन्छ
0: है। माया गर्न खुब आफूलाई मात्र आउँछ भन्थेन कि, मलाई पनि आउँछ नि, बुझ्यो?
1: म महिनावारी भएको बल्ल छ दिन त भयो, पिल्स पनि सकिया छु।
0: अनि
1: तिमीलाई अपरेसन गर भनेको मान्दैनौ, अर्को बच्चा बस्यो भने दुःख त मैलाई हो फेरि।
0: रमा, तिमीले जति दुःख पाउनु पर्ने पाइसक्यौ, अब एउटाले दुःख दिइरहने अर्कोले दुःख पाइरहने हुन्न यो घर, बुझ्यौ?
1: तिमी बेला न को बेला क्रान्तिकारी भइहाल्छौ कि।
0: टक्क लाएर हुन परेको नि त अब।
1: उच्च पूर्णिकाको आँखाको अवस्था के गरी अहिलेको भन्दा नराम्रो भयो भने अर्को बच्चा पाउने दबाब त दिन्नौ नि फेरि।
0: म तिम्रो शिरमा हात राखेर कसम खान्छु रमा, यो कुरामा म तिम्रो साथमा छु सधैँभरि, बुझ्यौ?
1: उच्च शिर भने यहाँ हो कि निधारमाथि, तिम्रो हात पनि
0: हो त नि है। म त
1: सिरियस कुरा गरिरहेको छु ऊ भने। अनि खै मैले सोधेको प्रश्नको उत्तर आएन नि।
0: आउँछ आमासँग नि मेरो यस्तै यस्तै कुरामा राम्रैसँग परिरहेछ कि। यो विषयमा
1: बेकारमा किन झगडा गर्छौ कि तिमी आमासँग?
0: मैले आमासँग बित्थैमा झगडा किन गर्छु लार रमा? जुन कुरामा पनि तिमीहरूले मेरो कुरा टेर्दैनौ, तेरी सहानी यस्तै, तेरा छोराछोरी यस्ता उस्ता भनेपछि अब रिस उठ्दैन त मान्छेलाई?
1: भन्न देऊ न त, आमाले भन्दैमा हामी खराब हुने हो र? भन्नुहुन्छ भन्नुहुन्छ, एक दिन आफै थाक्नुहुन्छ।
0: म विदेशबाट फर्केको पनि कति भयो भन त, दिन आउँ जस्तो आमाका त्यस्तै थत्र कुरा सुनेको सुनेको छु। कति कुरा मानियो पनि, अब जति माने पनि कहिल्यै गतिरो भएन त।
1: आमाको कुरा सम्झेर टाउको दुखाउने कि आँखा नदेख्ने समस्याले भोलि छोरीले दुःख नपाओस् भनेर हामीले के गर्न सक्छौँ त्यता सोच्ने भन त।
0: त्यसैको लागि त अस्ति बारदलीमा बाँस काटेर छोरी नलड्ने गरी बार बनाउँदै थिएँ, मेरो घरै भत्काउन आँटिस् भनेर करेन आमाले। अब हामीले छोरीको समस्या देखेर केही गर्न खोजे पनि आमा बिचमा भिलन भइहाल्नुहुन्छ, अनि के गर्नु भन त रमा?
1: अनि यही घरमा बसेर आमासँग रात दिन बाजेर छोराछोरीलाई राम्रो वातावरण दिन सकिहाला त उच्च? अझ सानीलाई त झन् विशेष ध्यान दिनुपर्छ हामीले।
0: अब सकेसम्म आमालाई मनाउने नै हो, फकाउने हो। आमा, तिम्रो छोरा म, मेरो छोरी पूर्णिका, पूर्णिकालाई सजिलो हुने गरी बस्ने ठाउँ बनाउन तपाईँलाई के गाह्रो हुन्छ भन्ने नै हो, बुझ्यो?
1: खै के गर्नु, यसको भाग्य नै कस्तो हो कस्तो है।
0: छोरीको भाग्यलाई दोष नदेऊ रमा, हामी ठुलाबाट उसका अभिभावक भनौँदाको खराब कर्मको दोष उसको भाग्यलाई दिनुहुन्न क्या?
1: यो कुरा आमाले मान्दिन पनि पर्यो नि।
0: मैले भन्दैछु नि त, आमाले मानेसम्म टक्क लाएर यही घरमै छोरीलाई आँखा कम देख्दा पनि सजिलोसँग भित्र भएर आउजाउ गर्न सक्ने ठाउँ बनाउने नै हो भनेर।
1: केही गरी मान्नु भएन भने?
0: रमा, बच्चाको सवालमा नि म अब न आमा भन्नेछु, न देवदेवता, न भगवान नै भन्नेछु। केही गर्दा पनि नसकिने जस्तो भयो भने आमासँगै बस्ने कि नबस्ने भनेर सोच्नु पनि सक्छु म। तर जे होस् रमा, मेरा बच्चाहरूले अब अरू दुःख भोग्नु पर्ने छैन।
2: नमस्कार, म दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट गङ्गी अधिकारी बोलिरहेको छु। मलाई रोपेको नाफल एकदम राम्रो लाग्छ, सधैँ सुन्ने गर्छु। कहिले काहीँ अब घरमा त्यस्तै घरायसी समस्या पर्यो भने अथवा अलिकति यो रेडियोभन्दा अलिक टाढा भयो भने ओहो मैले त आज ठुलो गल्ती गरेँ अथवा रोपेको गुना नसुन्दा त म के गर्न भुलेर के छुट्याएँ भन्ने धेरै अचम्म लाग्छ। रोपेको गुना साथै भन्ने चाहिँ धेरै साथले मन पराउनुहुन्छ, धेरै राम्रो छ। रोपेको गुनाले चाहिँ शिक्षाको कुरा, स्वास्थ्य कुराहरू सिकाउने गर्छ, त्यो भएर चाहिँ एकदम खुसी लाग्छ। हामीले धेरै नाटकहरू सुन्छौँ तर पनि रोपेको गुना फल बराबर अरू नाटकहरू देखेको छैन मैले, अरूभन्दा धेरै रोपेको गुना फल एकदम राम्रो लाग्छ। नमस्कार।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार। आजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 82
2: अलि यतातिर बस्नुहोस् न लालु बाबु भन्दा भन्दै त्यतै थचिए यी बामन त के भनेदेखि झन् त्यहाँनिर कुखुराको सुली थियो
3: सुरुवाल भरि लाग्यो क्या हो
2: यता यता भनेर देखाउँदा देखाउँदै उतै थचिएपछि त्यस्तै हुन्छ बस्नुहोस् अब एकछिन यतिकै
3: बरु यसको सोध भर्न दुध चिया खाएरै गर्नु पर्ला
2: मैले भनिसकेको छु रमाले पकाएर ल्याउँदैछ
3: दुध चिया त तपाईँले नै पकाएको मिठो हुन्थ्यो है खासमा त
2: दुधको जातै गुनी के भनेदेखि जसले पकाएर ल्याए नि मिठो त्यसै अमृत भन्दा हुन् त
3: तर त्यही दुध नातिनीका पाकेका आँखामा हाल्न लगाएर धन्यै सधैँका लागि देख्न नसक्ने बनाइन् निमकली खत्रीले भन्ने हल्ला चलाएछ माझकोटा
2: कुन चाहिँ हैदा लागेर मर्न नसकेका साई दुवाले भने त्यस्तो
3: नारायण नारायण यसरी बुरुक्कै नउचालिनुहोस् न भाउजू के बिना सित्तीमा धड्कन बढाउने काम गरे हाँ
2: यस्ता नचाहिँदा कुरा गरेपछि पुरपुरो तात्दैन त गाईको दुध हाले हो त उसकै आमाको दुध हालेको हुँदो नहुँदो भन्ने को हो त्यो
3: हे विदाता भयो त नि अब यसरी रिसाउने भयो त म चियै नखाइ हिँड्छु मेरो कुरै नसुन्ने यस्तो तालले त म उडाध्यक्ष भएको त कामै लागेन नि त बरु डाक्टरले चाहिँ के भने
2: डाक्टरले त के भन्छन् भन्छन् नि के भनेदेखि डर देखाउने अनि पैसा लुट्ने
4: कहाँ र काका एउटा आँखा त लगभग बिग्रिसकेकै रहेछ के अरे धन्न बेलैमा पुगिएछ र आँखा निकालेर फाल्नबाट चाहिँ जोगियो काका चिया
3: ए अनि देख्न नि
4: खोइ काका अब उपचारपछि धमिलो धमिलो भए पनि देख्छ कि भन्या छन्
3: अनि के भएपछि यस्तो बिमार हुने रहेछ त
4: के भन्नु काका कोखमा रहेदेखि नै कुपोषित रहेछ त्यो जन्मेपछि त समस्या थियो त्यसमाथि पनि आँखा पाक्दा दुध हाल्न नहुने रहेछ हालिएछ
2: यो पनि फेरि दुध दुध भन्छ के भनेदेखि त्यो ओठ निचोड्दा दुध निस्केला जस्तो फुच्चे डाक्टरलाई के थाहा हाम्रो कुल धर्म वंश र संस्कारको कुरा डाक्टर नै हो कि होइन त्यो त
3: भाउजू पनि डाक्टरलाई उपचार पो थाहा हुन्छ त कसको कुल के गोत्र के दारे मस्टो कि दुधे मस्टो के मतलब नि पुरेत पण्डित हुन् र सबै कुरा थाहा हुनलाई
2: मतलब हामीलाई छ कुल देउता रिसाए सुत्केरी हुने बेला छोई छिटो नगर भन्दा मान्छ नचेलका बुहारीहरू
4: छोई छिटो
2: नत्र के भनेदेखि कुल देउता मस्तै रिसाएपछि अनिष्ट त हुने नै भोलि अझै अरू कति कष्ट पो हुने हो
4: तर आमा डाक्टरले तपाईँलाई नि भनेको थिए त बेलैमा उपचार गराएको भए शान्तिनो उपचारबाटै निको हुने यो रोग हेलचक्राई र संक्रमणले झन गाह्रो भयो भनेर
3: ए हो है अनि
4: आँखामा दुध हालिदिनाले झन पाक्यो र भित्रको घाउ फुटेर आँखै धन्न ड्यामेज भएको थियो भनेर आमासँग कस्तो रिसाथे डाक्टर त
2: त्यो पिउसोलाई आफूले दुई चार अक्षर चिन्दैमा डाक्टर भए भन्ने खुब घमण्ड रहेछ के भनेदेखि हामीलाई चाहिँ आफ्ना पुर्खादेखि मान्दै आएको चलनमा विश्वास नहुनु
3: संस्कार संस्कृति त मान्ने नै हो भाउजू तर अब डाक्टरले उपचार गरे निको हुन्छ भनिसकेपछि त्यतैतिर पो लाग्ने हो त तातो नछारो
2: वडा देखि भएसी तिम्रा नि कुरा फेरिएका छन् आजकल त
3: जाने कुरा भने हो मैले त तर निर्णय त भाउजूकै हो है फेरि
2: बाङ्गा टिङ्गा कुरा केलाई गर्छौ है लालु के भनेदेखि दारे मस्तको थानमा कालो बोको पूजा गरेर सबै कुल देउतालाई खुसी बनाएर नातिनीका आँखा निको बनाएर त्यो पिउसोलाई देखाउन सकिन भने म पनि निमकली खत्री होइन लजा
5: होइन है प्रेम कुमारी यो के बिजो गरिक तैँले
6: के गरेर
5: पहिला पो पानीको दुःख थियो र भलिसीको पानी थापेर काम चलाउनु पर्थ्यो अहिले त दुई पाइलो हिँडे धारेकै पानी पाइहालिन्छ
6: धाराको पानी पनि त लिन जानुपर्छ आफै हिँडेर आउँदैन क्या रे
5: हेर न यसको कुरा त्यति पानी ल्याउन पनि कुन ठुलो कुरा भयो र
6: मुखले भन्न सजिलो छ नि गर्न पो गाह्रो
5: होइन तँलाई आज के भयो किन बाउडो बाउडो कुरा गरे कि
6: दिउँसोदेखि मेरो कम्मर दुख्या छ एक गाग्रो पानी ल्याइदिनु न भनेकै छु जा अब त्यति पानी पनि ल्याइदिनु नै कुरा चाहिँ ठुलो अय्या यति एउटा बाल्टी उसार्न पनि भएको छैन
5: पानी बिदा भएपछि ल्याउँछु भनेकै छु त यत्रो पानी परिरहेछ भिजेर कसरी ल्याउनु भन् त
6: मैले भन्ने बित्तिकै गएको भए पानीमा भिज्नुहुन्थ्यो तपाईँको चुरोट खाने बाहेक अर्कोमा ध्यान नै छैन अघि भर्खर खाएको अहिले फेरि सल्काइसकेको।
5: नकरा न हो नकरा, कति किचकिच गरेको। जाबो एक गाग्री पानी दिन कुसुमलाई पठाएको भए हुन्थ्यो।
6: त्यही त, तपाईँकी छोरीलाई गाउँले धारो छुन दिन पनि पर्यो नि। धारो त परको कुरो, अस्ति गुरुदेवी दिदीले कुसुमले पानी छोइदिए भनेर एक गाग्रो पानी भुइँमा खनाइदिए। त्यो फुलनासिनीले छोको पानी खान्न भन्दै थिए।
5: भन्ने बाटो दिएपछि भनिहाल्छन् नि, धन्न गाउँले गाउँबाटै लखटेनन् भन्न।
6: त्यसको बेहोरा हेर्दा त आफैले घरमा नराखौँ जस्तो लागेछ। के गर्नु, अनुहार देखेर माया लागिहाल्छ।
5: हामीले नै धेरै माया गरेर हो यो यस्तो भयो। अर्काको घर जाने जातलाई धेरै माया गर्नुहुन्न रहेछ।
6: त्यही त भने। अरे यस्तो पानीमा किन भिजेर आएको सौगात?
7: बाख्राको खोरबाट निस्किँदा पानी सानो थियो, दौड्दै घर पुग्छु भनेर निस्किहालेँ। आधी बाटो पुगेपछि त पानी बढ्न थालिहाल्यो।
6: कतै ओत लागे भए पनि त हुन्थ्यो।
7: भिजिसकेपछि ओत लागेर के काम?
5: ल ल लुगा फेर, चिसो लुगा लगाएर धेरै बेर बस्नुहुन्न।
6: हेर हेर यस्तो भिजेर अलिकति निउरी त
7: खै म आफै बुझ्छु, केटाकेटी हो र तपाईँले बुझ्दिन।
6: आमा बाउको लागि छोराछोरी सधैँ केटाकेटी नै त हुन्।
7: अनि कुसुम खै त आमा?
6: माथि कोठा सुतिरहेको छु, 3 घन्टा भइसक्यो कोठाबाट बाहिरै निस्केकी छैन।
7: कति सुतिराखे त, त्यसलाई यसो काममा व्यस्त राख्नुपर्ने। आमा यसरी धेरै बेर एक्लै बस्न दिनु हुँदैन है, यसो बाहिरतिर घुमफिर गर भन्नु पनि हुन्छ।
6: के घुमफिर गर भन्नु, गाउँले कुसुमको मुख देखे पनि अलक्षिण लाग्यो जस्तो गर्छन्।
7: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउन, नपराए नपराउन,
5: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर्दिन भनेर हुन्छ।
7: समाजको नराम्रो कुरालाई पनि स्वीकार्नै पर्छ भन्ने छ र गुवा? कुसुमले आफ्ना लागि आफै निर्णय गर्न नपाउने भन्ने हुँदैन। तिनीहरूले भनेको कुरा नमान्दैमा बहिष्कार नै जस्तो गर्न त मिलेन नि।
6: यस्तै यस्तै नपस्ने कुरा गर्छस् र त तँलाई कसैले मन पराउँदैन, सबैले सौगातले बहिनीलाई बिगार्यो भन्छ। त्यो दिन तैँले सम्झाएको भए कुसुमले बिहा गर्न मान्दैन कि?
7: उसलाई बिहा गर्न मनै छैन भने चाहिँ हामीले जबरजस्ती गरेर हुन्छ र भने?
6: चाहिने कुरा नमानिसै गर्न परेन त।
5: त्यही त, त्यो केटोसँग बिहे गरेर गइदिएको भए कुरै सकिन्थ्यो, बरु फर्केरै नआएको भए पनि आनन्द हुन्थ्यो। यो सबै देख्न त पर्दैन थियो।
7: हेर्नु गयो, आफूले गल्ती गरेँ भन्ने सोचेर नै त कान्छी घर फर्केर आएको थियो। धन्न घर नै फर्केर आयो भन्नु न, घर नफर्केर आफूले केही गरिदिएको भए?
5: हो, बरु मरिदिएको भए हुन्थ्यो। बुढा,

0: देखिन्छ र हे भएन कि रुमिना त कस्तो अर्कै गरिस् त
1: कस्तो अर्को भएर
0: अलि मिलेन कि ल यता हेर त दुवैजनाले बनाऊ त
1: फेरि बनाउने ल ल
0: ल अलि क्यामेरामा हेर है
1: ल ल
0: यसो पोज दे न
1: कस्तो यस्तो
0: टिकटक बनाउनु पनि सिकाउनु पर्ने कि यसलाई
1: ल ल टाइमरमा राख छिटो
0: ल देरी है

0: यो चाहिँ राम्रो भएको छ है पहिलाको भन्दा।
1: ठिकै छ।
2: हेलो विनिता।
1: हा, यो विवेक फेरि यहाँ कहाँबाट आयो भने?
2: आज त तिमी कस्तो नचिनिने भएको छौ त विनिता।
1: हो र, वान पिस लगाएको भएर होला। अनि तिमी पनि यहाँ आउँदो रहेछौ त?
2: आउँछु कहिले काहीँ, अहिले चाहिँ हल्का नास्ता गरौँ भनेर। अनि तिमी चाहिँ?
1: म सानमाको छोरीको बर्थडेमा आएको।
2: ए, बसेरै कुरा गरौ न, कुर्सी पनि खाली नै रहेछ क्यारे।
1: ए, भइहाल्छ नि।
2: अनि यो बहिनीलाई त चिनिन नि?
1: रुमिना हो, सानमाको छोरी।
0: नमस्ते।
2: नमस्ते। ए, भनेपछि बर्थडे गर्ल, ह्याप्पी बर्थडे बहिनीलाई।
1: कहाँ उसको बर्थडे हो त आज?
2: भर्खरै सानिमाको छोरीको बर्थडे हो भने त तिमीले?
1: यसको होइन के, यसको बहिनीको हो।
2: ए
0: दिदी, मम्मीले फोन गर्नुभएको छ, म गएँ ल।
1: ल ल, मलाई स्वदेशी आउँदै हुनुहुन्छ भन है।
0: हस्।
2: केही खाने, तातो चिसो केही मगाऊ?
1: नखाने, हामी त नास्ता खाइसकेको। अब सानबा आएपछि केक काट्ने भनेर पर्खेर बसेको। तिमीलाई खान मन भए खाऊ न।
2: म पनि अहिले साथीहरू आएपछि खानु पर्ला, एक्लै पनि के खाइरहनु हो।
1: को साथी हो र, आइसहरू पनि आउन थाले हो?
2: होइन, यता बजारको साथीहरू हो के, तिमीहरूको थ्री स्टार भयो जस्तो हाम्रो पनि बिन्दास ग्रुप छ क्या।
1: ए, त्यसो भए त आज पुरै झ्याप मुडमा बिन्दास हुने होला है।
2: त्यस्तो त हुन्न, हल्का खाजा नास्ता मात्रै हो
1: होला। पत्ता अहिले कति बोतल पुग्ने हो?
2: त्यस्तो चाहिँ नभन कि विनिता, यस्तो राम्री मान्छेले बोतल सोतलको कुरा गरेर चाहिँ सुहाउँदैन।
1: राम्रो मान्छे भएर मक्क पार्न खोजा होला होइन?
2: त्यस्तो होइन कि विनिता, साँच्चै भन्ने हो भने तिमीलाई यो पर्पल कलरले यस्तो राम्री देखाएको छ नि।
1: ल ल, थ्याङ्क यू।
2: हुन त तिमी सदाबारै राम्री हौ के, आज अलिकति विशेष राम्री देखाएको छ मात्र भन्यो।
1: विवेक, यो बढाइ चढाइ अलि धेरै नै भयो कि?
2: प्रमिस यार, तिमी बिलिभ गर या नगर, तिमीहरूको थ्री स्टारमा सबैभन्दा राम्री भनेको तिमी नै हो जस्तो लाग्छ मलाई।
1: ओहो, गफ दिन त खप्पिस छ है।
2: मनको कुरा गर्दा नि के गफ हुन्छ र?
1: मनका कुरा पनि कतिजनासँग हुने रहेछ तिम्रो। पहिले त्यो हिरोनीसँग नि मनको कुरा हुन्थ्यो।
2: को हिरोनी भने? त्यही उपमाको कुरा गरे होला होइन? त्यो त यसो फिल्म खेल्न पाइन्छ कि भनेर मात्रै हो, त्यस्तोसँग के रिलेसन राख्नु नि। उसका बिएफहरू पुरै लाइनमा हुन्थे।
1: तिमी पनि त त्यही लाइनमा थियौ नि, साँच्चै तिमी चाहिँ कति नम्बरमा थियौ नि त्यस बेला।
2: त्यसका कुरा नगर।
1: अनि सरलाको कुरा गर्ने कि नगर्ने त?
2: फेरि कहाँबाट आयो सरलाको कुरा फेरि बिचमा?
1: हा, भन न, मलाई कस्तो जान्न मन छ। तिमीहरूको त बिहे नै हुन थाले थियो अरे होइन?
2: बिहे भन्दा पनि ऊ चाहिँ मसँग हल्का इम्प्रेस थियो क्या, त्यही मात्रै हो।
1: ए, अनि अझै कतिजना छन् त तिम्रो इम्प्रेसमा?
2: त्यस्तो त कोही छैन यार।
1: ए, त्यस्तो कोही छैन? विवेकको नि कोही नहुने भने त अचम्म भएन र?
2: ल, सर्च गरी हेर नि त, कोही भेटायो भने मलाई जेलै हालिदेऊ।
1: जेल त सरले पो झन्डै हाले कि तिमीलाई। सानमाको फोन आयो, म जान्छु ल।
2: एकछिनमा आउँछु भन न, कस्तो कुरा गर्न मजा आइरहेको थियो।
1: बस्नु त हुन्थ्यो, अहिले खोज्दै सानमा यहीँ आइपुग्नुहुन्छ।
2: त्यसो भए अर्को पटक अलिक लामो समय बस्ने गरी भेटौँ नि त, म टाइम मिलाएर तिमीलाई कल गर्छु हुन्छ।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद किमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ? आँखामा कि कानमा?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 30।
2: इन्दु बाउजू, बाल्टी थापिदिनु त, पानी खेर गयो।
3: खोइ दिनु त। अनि कुसुम, तपाईँ लुगा मात्र धोयो कि नुहाउनु पनि?
4: नुहाउँदैन बाउजू।
2: धारा खाली भए बेलामा नुहाए भइगयो नि। धारामा हामी मात्र भए त आज फर्स्ट टाइम होला है, नत्र सबै भिडिन्थ्यो।
4: होस् बाउजू,
2: नुहाउँदिन। अस्ति भर्खर नुहाएको मैले। तपाईँ नुहाउने हो?
3: हो, पहिला नुहाइहाल्नु पर्यो है।
2: बरु खाने पानी पछि थाहा होला। अहिले फेरि अरू मान्छे आयो भने नुहाउनै पाइँदैन।
3: बाउजू, त्यो बाल्टिनको पानी मेरो लुगा धुने बाटोमा हालिदिने त।
2: लुगा त डङ्गुर रहेछ कुसुम, अलिअलि गर्दै धोयो भने त सजिलो हुन्छ नि। म त एकैपटक धेरै लुगा धुनै सक्दिनँ।
3: पहिला त भाउजू छिटो छिटो धुन्थेँ नि, अहिले त हेर्नु न, स्कुलको होमवर्क गर, पाठको क भ्याउँदै नभ्याउने माने।
2: छोडिसके स्कुल, फेरि के जान मन लाग्यो होला यो कुसुमलाई, के पढ्न मन लाग्यो होला।
3: अनि नपढेर के गर्नु त भाउजू?
2: सौगात दाले मलाई एउटा मलाला भन्ने केटीको किताब पढ्न दिनुभएको थियो है। अनि त्यस किताब पढेपछि त मलाई कस्तो स्कुल जान मन लाग्यो कि, पढ्न त पढ्नै रहेछ भन्ने लाग्यो। अनि
3: जति पढे पनि बिहा गरेर अर्काको घर जानैपर्छ, बेकारमा किन टाउको दुखाउनु? कस्तो चिसो पनि
2: बिहा गर्नुपर्छ भन्दामा पढ्नै नहुने हो र? पढेर बिहा गरे पनि भइहाल्छ नि, होइन बाउजू?
3: हेर न, ठुला कुरा गरे, बा आमाले बिहा गरेर पठाउनु लागिसकेका थिए।
4: चिन्दै नचिना मान्छेसित कसले गर्छ बिहा?
3: म त मरी गए नै गर्दै रहेछ त्यो मान्छेसँग बिहा।
2: काका काकी सोझो भएर पो तपाईँको कुरा सुन्नुभयो। उस्तै बा आमा भइदिएको भए घोक्रिएर पठाउँथे।
4: अँ, हाम्रो आमा सोझो खुब दिनका दिन कराएर मलाई हैरान पार्नुहुन्थ्यो।
3: मैले बिहा गरिदिनु भनेपछि पनि मलाई फकाउँदै हुनुहुन्थ्यो।
2: काकीले मलाई पनि कुसुमलाई सम्झाइदेऊ भन्दै हुनुहुन्थ्यो।
3: मैले जबरजस्ती बिहा गरिदिनु हुँदैन भनेर काकीलाई सम्झाएँ।
4: हाम्रो आमा त्यस्तै एउटा कुरा पाएपछि त्यसैमा झुन्डिरहनुहुन्छ।
3: को कोसँग कसले बिहा गर्छ, होइन त बाउजू?
4: भन्ने बेलामा नचिनेको मान्छेसँग बिहा गर्दिन पनि भन्ने, चिनेको मान्छे आफूलाई मर्यादै गर्ने मान्छेलाई पनि वास्तै नगर्ने। खै, तपाईँको कुरा त म केही बुझ्न सक्दिनँ है।
3: ल, कसलाई वास्ता गरिनँ र मैले?
2: अचु, हेर न, नबुझा यस्तो गरे, नाम नै भन्नुपर्ने हो र?
3: को हरिस भन्नुभएको
2: हो नि त?
3: गर्छ खुब, त्यस्तो मरिहत्ते गर्ने भए त्यो तनुसँग लिपिक्क हुन जान्छ कि क्या?
2: मरिहत्ते नगर्ने भए तपाईँले एकचोटि पढाइदेऊ भन्ने बित्तिकै पढाउनु तयार हुन्छ त। हुने बेला आफै परपर हुने, दोस्रै बिचार हरिसमाथि थोपर्ने।
3: मलाई गाली नगर्नु न बाउजू।
2: गाली गरे हो त, सम्झाएको पो त। आफूलाई माया गर्ने मान्छे भाग्यमानीले मात्र पाउँछ है कुसुम। मनपर्ने मान्छेलाई माया गर्नु र उसैसँग बिहा गर्नु जस्तो ठुलो कुरो केही पनि होइन।
3: तपाईँ र नेता दाईको पनि लभ म्यारिज हो बाउजू?
2: होइन, तपाईँको दाई चाहिँ खुब मेरो पछि लाग्नुहुन्थ्यो। मलाई त त्यति बेला तपाईँको दाई फिटिक्कै मन पर्दैन थियो।
3: दाईले तपाईँलाई भगाएर ल्याउनु भएको होइन र?
2: हो, हुन त।
3: अनि बाउजू, किन मनै नपरेको मान्छेसँग तपाईँले भागेर बिहा गर्नुभएको त?
2: त्यसको कारण छ नानी, सायद त्यो मेरो जीवनको सबैभन्दा गलत निर्णय थियो। त्यसैले पनि मैले गरे जस्तो गल्ती तपाईँले गर्न नपरोस् भनेर हरिसँगको सम्बन्ध नबिगार्नुहोस् भने हो मैले।
5: ओ आयुष, तैँले अझ त्यो पुरानै कुरा सम्झिरह्यो क्या हो?
6: बिर्सु भने नि याद आइरहन्छ, के गर्नु त?
5: त्यो टार्जन फोटो त पुरै आरती घुमे जस्तो घुमिरह होला होइन? केटाकेटीले त लास्टै दर्शन गरे होला नि।
6: ए, तपाईँ घरिघरि त्यही कुरा नगर्नु न कि विवेक दाई।
5: चिन्ता नले
6: मलाई,
5: यस्तो फोटो त झन् तेरो भ्यालु बढाउँछ, बुझिस्?
6: त्यस्तो भ्यालु बढ्ने भए आफ्नै बनाएर हाल्नु न त।
5: हाम्रो पनि गयो होला नि आफ्नै स्टाइलमा त। मुला बच्चालाई के थाहा,
6: कहिले आउँछ फेसबुक भरिने गरी अनि थाहा हुन्छ के हो भन्ने कुरा।
5: मिलाएर पठाउन जान्नु पऱ्यो नि केटा, तैँले जस्तो अनुहारै नदेखेकोलाई चिन्दै नचिनी पठाउने हो र?
6: महाको पापी मान्छे रहेछ यार।
5: को मान्छे?
6: त्यो फेसबुक वाले।
5: त्यही त, यस्ता काम बुझेर गर्नुपर्छ भन्छु नि। भाइहरूले थाहै नदिकन लुकी लुकी गर्छन्। अनि
6: मैले के लुगाएको थिएँ र? सबै त थाहा थियो नि।
5: दिन्छस् थाहा, लुकी लुकी लभ यु मुनु लभ यु मेरो रानी गर्थिस् त देखाइहाली नि रानीले आनी बानी।
6: बिस्तारै पत्ता लाग्ला नि कति दिन लुक्ला र।
5: अझै पनि म भन्छु यस्ता कुरामा टेन्सन नले, यस्ता झारपाती कुरामा टेन्सन गरेर कसैले केही दिनेवाला छैन।
6: टेन्सन पनि के पाउनलाई गर्ने हो र?
5: त्यही त नगर भनेको नि, तँलाई त झन् केटीको फोन आउनुपर्ने हो, आएको छैन अहिलेसम्म।
6: चुप लाग्नु तपाईँ, खालि यस्तै कुरा, बरु यस्तो कसले गर्यो होला भन्ने सोच्नु न।
5: तैँले त खुसबुले गरे हुनसक्छ भन्थिस् त, कसले गराए रहेछ सोधिनस्।
6: होइन रहेछ, सोधिसके उनीहरू पनि लागिरहेछन् यही खोज्नलाई।
5: जति खोजे पनि भेटिनेवाला छैन, दुःखै नगरे हुन्छ।
6: एकपटक आइडी खोलेपछि लोकेसन ट्रेसिङ गरेर पत्ता लगाउनु हुन्थ्यो, आइडी नै नखोल्ने भएर पो त।
5: गरिस् ट्रेसिङ, चोरले सबै चोरेर लगेपछि फेरि बाटो देखाइदिन आउँछ त।
6: त्यही त, के गरी उपाय नलाग्ने भयो त, के गर्ने गर्ने।
5: यस्तो कुरामा टेन्सन गरेर केही फाइदा छैन।
6: मलाई अरूभन्दा पनि त्यो क्लबबाट निकालेको लास्टै तनाव भइरहेको छ यार।
5: के ज्याक लगाइदिनु पर्यो, रिजन गर्छस्?
6: के ज्याक लगाउनुहुन्छ तपाईँले?
5: छुट्टोलाई भन्छु नि, त्यो तेरो खेल समितिको अध्यक्ष छ नि, हाम्रै छुट्टो सँगसँगै पढेको रे त।
6: भयो अब, मेरो ठाउँमा त्यो मिलनलाई राखिसकेका छन्। अब के काम छैन दाइ?
5: ए, मिलनलाई पो राखिसकेछन् मुलाले? त्यही भएर पो अस्ति मलाई गफ दिइरहेछ त।
6: के भन्थ्यो र?
5: मान्छेको क्षमता मात्र भएर हुन्न है, दिमाग चलाउनु पर्छ, दिमाग भन्दै थियो। अझै यसका चुरी फुरी अलि बढी नै बढ्यो जस्तो छ, कहिले भेट्छ न मजाले मेरो हातको।
6: तपाईँलाई के गर्यो र?
5: मलाई किन, तेरो इन्सल्ट गरे पनि त राम्रो होइन नि, मसँग किन ठुलो कुरा गर्नु पर्यो त्यो फ्युसाले?
6: त्यो मिलनले अध्यक्षकै पहुँच त लगाएको होला नि।
5: लगाओस्, हामीलाई बाल भयो र, तर हामीसँग ठुलो पल्टिनु भएन के, कुरो त्यही हो।
6: कोचहरूले मैला नै राख्नुपर्छ भन्ने कुरा खुसबुले अध्यक्षलाई गएर सुनाएको रे।
5: अनि
6: त्यो अध्यक्षले हुन्छ हुन्छ भनेर सुने नसुने गरी टारेछन्, लास्टमा यही मिलनलाई राख्नु पो रहेछ।
5: मैलाले ज्याक लगाएछ, नत्र के राख्थे यस्तो तोरीलाई?
6: ज्याक त होला नि, त्यसका अङ्कल पनि त्यही समितिमा छन्, त्यही त होला।
5: अब अङ्कलै त्यही भएपछि त सकिगयो नि, अरू के कुरा गर्नु पर्यो र?
6: अरू बेला प्लेयर छान्नु पर्यो भने झन्डै 3 महिना लाग्थ्यो।
5: अनि के तै मुलालाई कुरेर बस्छन् त? उनीहरूले भन्दा आफ्नो टिम मिलाउनु पर्यो।
6: मलाई क्लबबाट निकाल्न साथ मिलनलाई राख्नु, अध्यक्षले पनि उसैलाई सपोर्ट गर्नु, मिलनले पनि नचाहिँदो नचाहिँदो फुर्ती देखाउनु, यो सबै हेर्दा कतै यो मिलनले चालेको गोटी त होइन।
7: उत्सव उत्सव कस्तो निदाको, उठ न।
8: के भयो
7: उत्सव, उठ न।
8: के भयो, नसेतेर किन उठेको?
7: हेर न, मलाई के भयो एकदमै गाह्रो भयो भने।
8: के भयो तिमीलाई?
7: तल्लो पेट दुखेर सुत्नै सकिन।
8: सुत्न अप्ठ्यारो भएर पो हो कि?
7: होइन, अघिदेखि सुत्नै सकेको छैन, हेर न, सन्चो होला कि भनेर घरि यता गरे घरि उता गरे उतै भएन।
8: अनि कस्तो गरेर बस्यो त? अलि सजिलो बस्यो त ल,
7: उठ्दा पनि दुख्छ बस्दा सन् दुख्छ, के गर्ने होला? उठ्छ
8: दिउँसो के खायो र?
7: त्यस्तो केही खाएको छैन, उही सधैँ खाने कुरा त खाएको हो नि मैले।
8: के गर्ने त, पानी खान्छौ?
7: होइन नखाने।
8: एक नासले दुखिरहेछ कि?
7: खै, कहिले काहीँ ठिक भए जस्तो हुन्छ, फेरि एकछिनमा दुख्छ।
8: अनि अस्ति बिचमा देखाउन जाँदा के भनेको थियो त डाक्टरले?
7: बच्चा जुन मात्रामा बढ्नु पर्ने त्यो बढिरहेको छैन रे भनेको थियो।
8: अनि के औषधिहरू दिएनन्?
7: त्यही पहिला खाइरहेको औषधि र अर्को एउटा औषधि थपिदिएको थियो।
8: के भयो त फेरि, यसो निदान कोसिस गर न, कम हुन्छ कि।
7: निधाउन सके त हुन्थ्यो नि, फिटिक्कै निद्रा आएन।
8: के गर्नु त, के गर्नु, आमालाई बोलाउँ त, रमा आमालाई बोलाउँ।
7: के गर्ने गर्ने,
8: रमा आमा आमा ए आमा,
9: के भयो, किन कराएको मध्य रात?
8: यहाँ आउनु न एकछिन, रमालाई यहाँ गाह्रो भयो भन्छन्। कसलाई के भयो भने उत्सव भाइ? ए रमालाई सन्चो भएन दाइ।
9: के भयो भने? ओइ रमा, के भयो?
7: पेट दुख्यो।
9: पेट दुख्यो? कहाँनिर दुख्यो?
8: बेस गरी नै गाह्रो भएर उठ्छ भाइ। खै दाई, दुख्यो भनेर छटपटाइरहेको छ
3: के भनेदेखि कहिले काहीँ त अलिअलि दुखिहाल्छ नि
7: खुट्टा पनि कस्तो अरो भएको छ
3: ल ल नआत्यौ न नआत्यौ उठ्छ
8: हजुर
3: जा त भान्साबाट तातो पानी लिएर आइज तिमीहरू यति पनि केही सहन सक्दैन
8: तातो पानी त यहीँ थर्मसमा छ नि आमा खान्छौ भनेर भनेको खान्न भने
3: गिलासा राखेर दिएन अनि पो खान्छ
10: उठ भाइ यो साह्रै नै गाह्रो भएको जस्तो छ अस्पताल लाँदा नै ठिक होला कि
8: खै के गर्ने गर्ने यति राति
3: पर्दैन कहीँ लान यहीँ ठिक हुन्छ ल रमा यो तातो पानी खाऊ त बिसेक हुन्छ
8: अलि टाउको उठाउ न फेरि सर्केला कि अलि उठाउ त
7: कस्तो भएको छ मान्छे त यहाँ
10: टाउको दुख्ने ढिङ्गाटा लाग्ने जस्तो पनि भएको छ र रमा बहिनी
7: खै अलिअलि त दुखिरहेछ टाउको नि
10: हेर उत्स भाइ मेरो कुरा मान्छ भने चाहिँ यस्तो अवस्थामा यसरी घरमा राख्नु हुँदैन बुझ्यौ
8: के गर्नु त
7: कति बस्यो
8: एक बन्द लगाइसक्यो
3: आतेरै मात्र हुन्छ भने के भनेदेखि व्यथा लाग्ने बेला भए होइन अब कहिले काहीँ बच्चा यताउता चल्दा दुख्ने त भइहाल्छ नि
10: त्यही पनि त अस्पताल लग्यो भने के रहेछ भन्ने थाहा हुन्छ नि त आन्टी
3: भयो भयो पर्दैन लान तिमीहरूलाई के थाहा यस्तो बेला के हुन्छ के हुँदैन भन्ने कुरा हामीले त सबै भोगेर आएको हो यो उत्सव पाउने बेलामा त झन् मलाई कति दिनसम्म गाह्रो भएको थियो भएको थियो
7: होस् न त अहिले
3: अलिक कम भएको छ
7: अघि भन्दा त अलिकति कम छ
3: ल बिस्तारै ठिक भइहाल्छ नि
7: अघि पनि एकछिन कम भए जस्तो भयो फेरि दुख्यो
8: के गर्ने त आमा के लाने हो त एकपल्ट
10: यस्तो सिम्टम देखिनु चाहिँ त्यति राम्रो होइन जस्तो लाग्छ है मलाई चाहिँ बरु यहाँ समय खर्च गर्नुभन्दा त छिटो लग्दा बेस हुन्छ होला
8: आमा आमा गाडी भनौँ त उसो भए
3: अब तँलाई डाक्टरलाई पैसा खुवाउनु मन लाग्यो भए दुःख पाउनु मनै लाग्यो भए लैजान त म के भनौँ
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
12: गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन् यसको सही उत्तर हो विपक्षमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट राजकुमार सिंह मोरङबाट शान्ता कार्की ढोली झापाबाट बुलेट खत्री र बाराबाट चम्पा चौधरी विजेता बन्नु भएको छ तपाईहरू सबैजनालाई धेरै धेरै बधाई तपाईले ₹200 को रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ प्रश्न फेरि एक पटक गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ
13: नाटकको बारेमा आफूलाई भन्न

भएको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम कुसुम
4: के बेलानको बेला मुख छोपेर सुते कि
3: खुरुक्क
4: उठ त
3: एकछिन पनि सुत्न नदिनु भने
4: सुत्ने पनि समय हुन्छ नि बेलानको बेला सुत्छ कोही घामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छिन कस्तो हुनु
3: टाउको दुखिहाल्छ क्या आमा
4: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
3: ल मैले के नचाहिने काम गरेको छु र
4: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
3: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छु नि
4: होइन आजभोलि के भएको छ तँलाई बेलानको बेला सुतिरहेको छस् राम्रोसँग खाँदानी खान्नस् हुँदाहुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
3: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कतिपटक भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
4: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
3: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
4: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छस् त
5: आमा तपाईँ माथि हो
4: हो किन
5: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
4: हर्के बाली दिएका होला नि होइन
5: अनि किन ठुस्स परेर बसेको कान्छी
4: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
5: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
4: कराउनु पर्ने काम गरेपछि कराउँछन् त खुरुक्क न भन् त कुसुम त्यो हरिश भन्ने किन आएको थियो
3: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
5: आमा फेरि त्यही कुरा
4: त नकर है सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसे कि त त्योसँग
5: के सोध्नुहुन्छ आमा पनि
3: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
4: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त
5: सही गलत केही नबुझे यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
4: तैँले धेरै फुर्काएर यस्ती भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
3: आमा
5: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
3: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसके मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
5: कान्छीले गलत गरेको छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
4: त दुधको साक्षी बिरालो नबन सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
5: आमा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
4: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
5: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ

0: के आयुष त हेरेको हेरे भइस् त यार
1: विवेक दाई, मलाई त अचम्म लागिरहेछ, यो सपना हो कि विपना जस्तो?
0: विपना विपना डान्सर भने यही हो केटो, मोजगर
1: के मोज गर्ने भन्नुहुन्छ? जाउँ यार, म त सक्दिनँ यहाँ बस्न।
0: बस्न म होला, किन जानु पऱ्यो तँलाई अहिले? डिम्पललाई भेट्ने भने होइन,
1: कति बेर बस्नु त यहाँ? मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार।
0: अनि त पनि सामान के चुपचाप बसिरहेको?
1: के समाउनु दाई, एउटी आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए, मेरो क्यान जुसै लगेर गइछ।
0: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या, अघि नै भने होइन मैले? अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन्थे, हामी यता पछाडि बस्या भएर त्यस्तो छैन।
1: यस्तो रमाइलो हुने रहेछ र पो, मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त।
0: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाबु। आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने?
1: अरू पनि खाने र
0: किन? सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई?
1: त्यस्तो त होइन, हल्का लिने भए मगाउन न।
0: पक्कै त, एक्सक्युज मी, दुई प्याक ल।
1: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाई?
0: को त्यो डिम्पल? त्यो त कहाँ यस्तो होली, क्या स्मार्ट छ, त्यस्तोमा त आउनै मान्दिनँ। आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भनेको छ।
1: कहिले आउँछ त?
0: तँलाई आउन पाएको छैन, भेट्नकै हतार छ भने नाति न बस एकछिन, आइहाल्छ नि। खै त्यो गिलास ल्या त। के हो केटो, आज त पिट गइरहेछ त,
1: पानी हाले होइन र? त्यही त, कस्तो घाँटी नै आएको बल्ला जस्तो भयो दाई।
0: के हो, आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा।
2: हाई गाइज।
0: हाई, के छ?
2: आई एम गुड। भर्खरै बस्दै हो कि क्या हो?
0: बस न, हल्का लिन्छौ?
2: सरी, आज लिदिन है, बाहिर साथी आउँदैछ। अनि आयुष हो?
0: फोनमा भनेको थियो नि।
2: ओ आई सी, बट कस्तो इनोसेन्ट लुक्स है।
0: यो देख्नमा मात्रै इनोसेन्ट
2: हो र आयुष, त्यस्तो हो?
1: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ।
2: कस्तो लजाएको तिमी त, अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम?
1: छैन खासै लजाएको।
2: अनि बोल्नुहोस् न, कता कता देखा जस्तो फेस के तपाईँको, हामी कहीँ भेटा थियो र?
1: होइन होला, मेरो अलि क्याजुअल फेस भएर होला, प्रायले यस्तै भन्छन्।
2: वान मिनट है, मेरो एउटा इमर्जेन्सी फोन आयो, एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू।
0: ए हस् हस्।
2: हेलो, अँ भन त।
0: के हो केटा, फर्स्ट लुक्स पनि कुरा मिला जस्तो छ त, कहीँ भेटेको छ कि भनेर पो सोध्छ त, कि पहिले भेटिसकिस्? त फेरि साह्रै घुसखुसे छ।
1: कहाँबाट भेट्नु, भर्खरै त देख्दैछु। खै यो गिलासमा हल्का थपिदिनु त, कस्तो कस्तो भयो यार, हल्का लगाइहालौ।
0: आज त जोस निकालेको छस् त, कि जाने मुड बनाइरहेछस्?
1: ए दाई पनि जे पाए त नभन्नु न, आफूलाई यहाँ कस्तो नर्भस फिल भइरहेछ।
0: के हो केटी त ठिक छ नि होइन?
1: केटी एक्टिभ रहेछ।
2: सरी है, घरबाट फोन आएर। अनि के कुरा हुँदै थियो यहाँ?
0: तिम्रो बारेमा कुरा हुँदै थियो।
2: हो है, के कुरा हुँदै थियो त्यस्तो? एकैछिन ल, आएँ आएँ, हुन्छ आएँ भनेको। बाहिर एकजना साथीलाई बोलाएको थिएँ, बाहिर कुरिरहेको रहेछ मलाई, अनि फोन गरेको गरै थियो।
0: ए
2: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष, बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि, हुन्न?
0: ओहो पिरो, पानी पानी पानी पानी पानी पानी दिनु न।
3: के भन्ने, भाग बस्ने बेला पानी सार्नु पर्छ नि, गल लाग्ला भन्ने कसैलाई यादै हुन्न, के गर्नु? ल ल ल पानी।
4: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज?
3: रमाले छोरी सुताएर खान्छु भनी सन्देश मोबाइल बोकेर कुन कुना ग्याम हो कि श्याम खेल्दै होला, अब बच्चालाई के भन्नु, अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ।
4: ए आमा पनि टक्क लाएर साडी चाहिँ मन परेको पर्ने।

0: त्यो कुखुरोबाट राम्रै फाइदा हुने रहेछ कि के हो?
1: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै, आफू फोकटा कचकच कचकच मात्र गर्ने खालि।
0: फाइदा हुने कुरो त राम्रै हो, कमाई राम्रो गरिस् भने शालिक चोका घर बनाउलास् के, मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ।
1: अब 16-17 कुखुरा पालेर शालिक चोका घर त बना बनै हो, टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150-200 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त, नत्र त उयो आमै।
0: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ। के भनेदेखि त आज एउटा कुरा गर्छ, अब भोलि अर्को कुरा।
1: ए बाबु, त्यस्तो पो बानी थियो र?
0: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो, झनक्क रिसाउने, रिसाएपछि आँखै नदेख्ने, हात छोड्न त 1 मिनट पनि लाउन्नथे, झ्याम्मै पिटिदिने, तर काममा भने पक्का।
1: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल, टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ, बालाई पिट्न मनपर्दो रहेछ।
0: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त, तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
1: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टै ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लाएर च्याप्प पहाड समातेर बुढाले त मल हाल्ता पुग्ने गरी हुर्याइदिनु भयो नि।
0: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यौ अहिले।
1: भनेपछि पिटेरै त लायो है हाम्रो बाले हामीलाई चाहिँ।
0: बाबुआमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौ
1: भयो भयो।
0: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भएको छ, कट्टुमै आची गरेको समेत थाहा पाउन्न, थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
1: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरू न, हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ, अनि शालिक चोका घर बनाउला नि आमा।
0: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाई हुन्छ?
1: देख्नु भएन, जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
0: चल्ला फ्रीमा पाइएको थियो र पो नाफा भयो, आफूले पैसा हालेर ल्याएको भए के पो।
1: यामा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भनेछ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
0: के रे 70-80 त्यो पनि छ त, के भनेदेखि ऋण लिएर धुरीमा कुखुरो पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता

निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 69
2: कति फोन गरेको क्या हरिश, एकपटक नउठाएपछि उठाउन नमिल्ने रहेछ भने बुझ्नु पर्दैन।
3: कति कुरा गयो यार कुसुम, आधा घन्टा भइसक्यो।
2: हरिश, मेरो क्लास चलिरहेछ भने थाहा छैन तिमीलाई, भन्ने बित्तिकै निस्किन मिल्छ।
3: बिहानदेखि तिमीलाई म्यासेज गरेको गरेछु, म्यासेजको पनि रिप्लाई गर्दैनौ।
2: गर्छु भनेको त हो नि, एकछिन फुर्सद भएन के भन्नु।
3: जा अब, एउटा म्यासेजको रिप्लाई गर्न पनि नभ्याउने हुन्छ र भने। सिधै भन न, कुरा गर्न मन लागेन भनेर।
2: ए हरिश, नचाहिने कुरा नगर न, बरु के कामले भेट्न आएको भन छिटो, मलाई ढिलो हुन्छ।
3: अब अहिले नि मैले 5 म्यासेज पठाएँ, बल्ल बल्ल स्कुलबाट बाहिर निस्केको छु, 1 नबस्दै तिमीलाई ढिला भइसक्यो।
2: कस्तो कुरा नबुझेको के तिमीले, सरलाई टोइलेट जान्छु भनेर झुट बोलेर आइरहेको छु, धेरै बेर बस्नु मिल्छ म?
3: तिमीलाई थाहा छ कुसुम, तिमी आजभोलि अर्कै भएको छौ।
2: म किन त्यस्तो भएको त्यो चाहिँ थाहा छैन तिमीलाई।
3: हे ल्याङ नगर न यार, जा अब, त्यति कुराको लागि कतिपटक सरी भनिसक्यो, सरीले मात्र हुँदैन हो तिमीलाई। ल भन, अरू के गरौँ, कान समातेर उठबस गरौँ।
2: म पर्दैन, तिमीले केही पनि गर्नु पर्दैन, अहिले मलाई ढिलो भयो म जान्छु।
3: कुसुम कस्तो रहेछ, नजाऊ न यार।
2: हे हरिश, बुझ न यार, हामी यसरी गफ गरेर बसे अहिले कसैले देख्यो भने अप्ठ्यारो पर्दैन भने। त्यसमाथि मैले तिमीलाई कतिपटक भनिसकेँ मलाई स्कुलमा भेट्न नआऊ भनेर।
3: आज त तिमीलाई भेट्नै पर्ने काम थियो, त्यही भएर।
2: के काम?
3: तिमीसँग एउटा जरुरी कुरा गर्नु छ।
2: के? छिटो छिटो भन।
3: तिमीले बिहा गर्न लाग्यो?
2: ए बिहा कसले भन्यो फेरि तिमीलाई?
3: जसले भने पनि भन्यो। तिमी मलाई यो कुरा सही हो कि होइन भन त।
2: के नचाहिने कुरा गरे होला, मसँग यस्तो जे पाए त्यो कुरा नगर है हरिश।
3: तिमी मलाई हो कि होइन भन न पहिला।
2: मलाई कसैलाई यस्ता कुराको जवाफ दिनु छैन बुझ्यौ, मेरो क्लास सकिने बेला भइसक्यो, म गर।
3: कुसुम!
2: ए हरिश, हात छोड मेरो।
3: मैले भन्दा छु है कुसुम, तिमीले मलाई धोका दिन पाउँदैन।
2: हे भगवान्, तिमी किन यस्तो भएको हरिश, म अहिले नै बिहा गरेर जान लागिसके हो।
3: कुरा के हो भन न त मलाई।
2: हेर हरिश, मलाई अहिले कसैसँग बिहासा गर्नु नै छैन, मलाई आफ्नो करियर बनाउनु छ र त्यसैमा फोकस गर्नु छ बुझ्यौ।
3: अब फेरि रिसाएको तिमी?
2: होइन, म किन रिसाउने फेरि तिमीसँग।
3: हेर कुसुम, म तिमीलाई एकदम धेर माया गर्छु, तिमीसँग छुट्टिनु पऱ्यो भने त म बाँच्दिनँ होला कसम।
2: मैले पनि तिमीसँग छुट्टिन्छु भनेर भनेको छु र।
3: अनि तिमी किन मसँग टाढा टाढा भएको त?
2: अनि तिमीसँग भेटेको थाहा पायो भने घरमा हामीलाई गाली गर्नुहुन्न? झन् अस्ति डाङ्गी सरले समेत तिमी मलाई स्कुलमा भेट्न आउने कुरा घरमा लगेर सुनाइदिनु भएपछि आमाले मलाई झन्डै मार्नु भएको त्यो बेला।
3: तिम्रो परिवारलाई म मन नै पर्दैन हो?
2: खै थाहा छैन।
3: मेरो आमालाई तिमी मन नपर्ने, तिम्रो परिवारलाई म मन नपर्ने, यसरी त हामी एक हुनै सक्दैनौ होला है।
2: अब के गर्ने त, मन नपर्ने मान्छेलाई जबरजस्ती मन पराउ भन्न पनि सकिँदैन।
3: कुसुम, हाम्रो परिवारले हामीलाई छुट्याइदियो भने के गर्ने?
2: खै
3: कुसुम, यसरी दिनका दिन तनाव लिएर बस्नुभन्दा बरु तिमी र म भागौँ, हाम भागेर गयो भने हामीलाई कसैले पनि छुटाउन सक्दैन।
4: ओहो, के हो केटा, खै खै हात यता गर त।
5: किन र?
4: अचेल त केटाले औँठी सौँठी लगाउन थालेछ अस्त।
5: मन लाग्यो त्यही भएर। खै तपाईँले त अचेल लगाएको देख्दिनँ त।
4: अचेल धेरै चिज देख्दैनस् त अहिले, यहाँ ब्रासलेट छैन अनि यो औँलामा औँठी छैन।
5: किन लाउन छोड्नु भएको त, लुक्स राम्रै देखिन्थ्यो त।
4: लुक्स मात्रै दिएर भएन नि भाउ, लगाउँदा आनन्द आउनु पऱ्यो क्या मनमा।
5: भनेको
4: अब त्यो औँठी ब्रासलेट कसले दिएको थाहा छैन तँलाई?
5: अब तपाईँलाई कसले कसले के दिन्छन् मलाई के थाहा त।
4: त्यो माघी मेलामा ब्रासलेट र औँठी कसले दिएको बिर्सिस् तैँले?
5: ए सरलाले दिएको भएर पो।
4: अनि अझै पनि त्यसले दिएको चिज लगाएर राख्यौ त।
5: बल्ल बुझे। अनि कानमा त टप लगाइराख्नु भएको छ त फेरि।
4: टप चाहिँ त्योसँग सम्बन्धित होइन नि,
5: तपाईँको सम्बन्धहरू नि बुझिनसक्नु छ।
4: त्यस्तो साह्रो पनि केही छैन है, सबैको आफ्नो केही न केही विशेषता त भइहाल्छ नि। ए साँच्ची, त्यहाँदेखि बिहान बिहानै फोन गरेर तपाईँकोतिर कोठा छ भने खोज्नु पऱ्यो दाई भन्थिस् त, कसको लागि हो?
5: आफैलाई हो दाई, छैन त्यतातिर।
4: अनि तेरो कोठा चाहिँ के भयो?
5: त्यो घरबेटी बुढाले कराएर हैरान पारिसकेको छ क्या, त्यसको घरै छोडिदियो जस्तो लागिरह।
4: किन करायो त्यो तोरी बुढो?
5: अचेल के बाना नै चाहिँदैन, लास्टै गराउँछ। एक त घरबाट भएन भनेर कराइरहेको थियो, झन् हिजो बेलुकाको कुराले फेरि हुनु नहुनु भएको छ त्यसलाई।
4: के भएर हिजो?
5: हिजो भएको थियो हल्का हल्का,
4: भन्न मलाई। यसले फेरि बिचमै कुरा लुकाउँछ र के कुरै गर्न मन लाग्दैन भने। भन् त के भएको थियो?
5: हिजो ऊ आएको थियो के, उसैलाई देखेर एकदम रिसाइरहेको छ बुढो।
4: अब फेरि के अ आ इ ऊ गर्न थाल्यो फेरि? ऊ भनेको नाम छैन?
5: डिम्पल आएको थियो के?
4: त्यस्तो पो
5: तपाईँ फेरि ऊ गर्दै जिस्काउनु लाग्नुभयो क्या दाइ फेरि।
4: ल ल केही भन्दैन भन, अरू के भयो?
5: अब त्यो डिम्पललाई बुढोले मेरो कोठामा देखेपछि उसलाई अरू के नै हुनु पर्यो र?
4: ल बधाई छ, जीवनको पहिलो अनुभव गरिछस् त, खुब रमाइलो भयो होला है।
5: के रमाइलो भन्ने, अब डिम्पलको अगाडि लास्टै बेइज्जत गरेर छाडेछ होला बुढाले।
4: यिनीहरू बजारमा घर छ भनेर अरूलाई मान्छे गन्दैनन् यार।
5: त्यही त दाई, मैले डिम्पललाई लैजाँदा उसको छोरी बिग्रियो अरे, आज बिहान त त्यही भनेर पो कराइरहेको रहेछ बुढो त।
4: ए यो घरबेटीहरू जाँकको पनि यस्तै हो भने, एक दिन उसैको छोरी उडाइदियो नि त, अनि के भनेर कराउनु रहेछ? त्यो मुला बुढोलाई अरू आएको गएको के सेवा गरिरहनु पर्छ भने?
5: त्यही त दाई,
4: तैँले पनि डरो जवाब दिनुहोस् त, त्यस्ताको घरमा म हुनुपर्ने।
5: जो बसे पनि त्यस्तै हो त्यो बुढो, तपाईँ बसा भए त झन् अहिलेसम्म सामान सबै बाहिर फालिदिएर लखट्थ्यो होला।
4: लखट थियो कि लखेटिन्थ्यो बुढो, त्यसले उही पहिलाको जमाना जस्तो सोच्या होला होइन?
5: आज त अझ, अबदेखि यसरी केटी लिएर आयो भने सोझै सामान प्याक गरेर घरबाट निकालिदिन्छु पो भन्छ बा।
4: अब त्यही तोरी बुढोले भन्यो भनेर कसैलाई कोठामा नलैजाने भन्ने नि हुन्छ त? भोलि तेरै कलेजको केटीहरू कोठामा आयो भने के गर्छस्?
2: होइन के भन्छ यसले लहेर यो उमेरमै
6: खाना खानु मन पटक्कै छैन, पेट ढाड टाउको दुखिरहेछ, अनि डिङ्गाटा पनि लागिरहेछ।
2: रगत धेरै बगेको छ?
6: छैन अलिअलि मात्र।
2: छोरी तिमी महिनावारी भयो, मिन्स भन्छन् नि थाहा छ?
6: थाहा छ।
2: अब तिमी केही दिन छुट्टै कोठामा बस है।
6: छुट्टै किन मामु?
2: किनकि यस्तै चलन छ हाम्रो समाजमा।
6: हजुर सँगसँगै बस्दा के हुन्छ र, मलाई एक्लै बस्ने डर लाग्छ कि मामु।
2: तरुणी भइसकेको थाहा छैन डर लाग्छ भन्छ।
7: होइन के कुरा हो तिमीहरू आमा छोरीको, को तरुणी भयो?
2: केही होइन, तिमी जोयसीलाई पढाउन, हामी आमा छोरीको कुरा हो कि।
7: अघिदेखि विचार गरिरहेको छु, खासखुस खासखुस पनि निकै छ, अनि के लुकायो हो तिमीहरूले मसँग?
2: तिमी जाऊ छोरी पल्लो कोठामा।
7: किन पल्लो कोठामा जाने, के बिठाई गर्यो हो तिमीले?
2: बिटाई सिटाई होइन छोरी, तरुणी भई। अब
7: तरुणी भई तरुणी भई, उमेर बढ्दै गएपछि जो पनि किशोर किशोरी युवा वयस्क वृद्ध हुन्छ नि त।
2: कस्तो कुरा नबुझेको होला के, महिनावारी भई लजु।
7: ल बधाई छ छोरी, छोरी महिनावारी भई भन्न पनि कति अप्ठ्यारो मानेको के ललिता तिमीले।
2: बाउलाई पनि यस्तो कुरा सिधै कसरी भने त नि,
7: यसमा के अप्ठ्यारो? तिमी पनि त हुन्छौ घरमा बार्ने डेरामा नबार्ने गरेको कति वर्ष भयो होइन र? छोरी यहाँ बस्छ तिमी, यहीँ आऊ। महिनावारी भनेको प्राकृतिक परिवर्तन हो नि।
8: महिनावारी बाबा, के हो महिनावारी भनेको, के फल्छ त्यसमा?
2: त्यसलाई चासो हुन्छ फेरि हरेक कुरामा।
7: महिनावारी भनेको छोरी मान्छेमा हुने एउटा शारीरिक परिवर्तन हो।
8: महिनावारी महिनावारी
2: म त 15 वर्ष लागेपछि मात्र भएको थिएँ त।
7: सामान्य कुरा हो के यो ललिता, प्रायः 12 देखि 15 वर्षको उमेरमा सुरु हुन्छ, कोही कोही त 8 वर्षदेखि नै हुन्छ नि त।
2: जुत्ता मोजा समेत अरूले लगाइदिनु पर्ने उमेरमा, महिनावारी भएपछि अब कति दुःख पाउने हो?
7: त्यो त सिकाउनु पर्यो नि हामीले, यस्तो बेलामा सरसफाइमा कसरी ध्यान दिने, शरीरमा आउने परिवर्तनलाई कसरी चिन्ने, तिमीले र मैले भन्नु परेन उसलाई?
2: बाउले नै सिकाउन सबै कुरा, लाज हुँदैन?
7: लौ के को लाज, लजो म तिमीलाई आफूले थाहा भएको सबै कुरा सिकाउँछु है त।
2: महिनावारीको कुरा त तिमीलाई भन्दा पनि बढी हामीलाई थाहा हुन्छ नि फेरि।
7: उसो भए तिमी नै भन नि त ललिता। लु
2: ल सुन लजु, महिनावारी हुँदा रगत बग्छ, अनि रगत बग्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ है, नत्र फेरि लुगामा लागेर फोहोर देखिन्छ। प्राय पहिलो र दोस्रो दिनमा चाहिँ अलि बढी रगत बग्छ।
6: मलाई अलिअलि थाहा छ कि मामु, मैले गुगलमा हेरेर र स्कुलमा मिसले सिकाएर प्याड चेन्ज गर्ने कुराहरू सिकिसके। हाम्रो स्कुलमा त भेन्डर मसिन पनि छ।
7: देख्यो त ललिता, स्मार्ट जेनेरेसन भनेको यो।
2: अनि अर्को कुरा लजु, महिनावारी भएको पहिलो वर्ष कहिलेकाहीँ महिनावारी रोकिने वा अर्को महिनावारी हुन 1 महिनाभन्दा बढी समय पनि लाग्न सक्छ, बुझ्यौ?
6: गेम खेल्दा रगत बगेर गाह्रो हुन्छ हो मामु?
2: त्यस्तै 5 देखि 7 दिनसम्म रगत बग्न सक्छ। फेरि प्राय केटीहरूलाई महिनावारी भएको सुरु दिन अलि बढी पेट दुख्ने रगत बग्ने भएकाले चाहिँ गेम खेल्न अलि गाह्रो हुन्छ, नत्र फरक पर्दैन।
6: मेरो नि पेट दुख्या छ।
2: ल पख, म मन तातो पानी दिन्छु अनि खाएर आराम गर्नु है, ठिक हुन्छ बिस्तारै।
7: छोरी, महिनावारी बारेमा हाम्रो गाउँघरमा धेरै भ्रमहरू छन्, तिमीलाई पनि त्यस्ता नचाहिने कुराहरू सुनाउलान् कतिले, नपत्याउनु नि।
6: कस्तो कस्तो भ्रमको कुरा बाबा? छुई बाँड्ने भने जस्तै हो।
7: अँ, अझ अरू पनि छन् नि, अब जस्तै कि महिनावारी एउटा समस्या हो भन्छन्, महिनावारी अपवित्र अवस्था हो रे, पहिलो पटक महिनावारी हुँदा कसैलाई भन्नुहुन्न रे, अब घामको मुख समेत हेर्नुहुन्न, गोठमा बस्नुपर्छ भन्छन्, हो यस्तो यस्तो कुराहरू चाहिँ नसुन्नु है छोरी।
2: नपत्याएर के गर्नु? भोलि निमकली बुढी माउले थाहा पाइन् भने नि मेरो घरै अपवित्र भयो भनेर छाउकोटमा धपाउन आउँछिन्, हेर्दै जाऊ न।
7: भो, रूढिवादी कुरा त जसले भने पनि विरोध गर्नुपर्छ। तिमी छोरीलाई महिनावारीको सरसफाइको कुरा सिकाऊ, म उसलाई कुरीति र त्यसको विरोध गर्न सिकाउँछु।
2: अरू कुरा छोड, निमकली आमाले न्यु खोज्छिन् नि, अनि त्यो कुरामा कसरी जुझ्छौ तिमी?
7: तिमीले अफिसमा म आज महिनावारी भए भनेर गार्डदेखि क्यासियर सबैलाई भन्दै हिँड्छौ हो?
2: के भनेको होला, यो त निजी कुरा हो नि, दुनियाँलाई सुनाउनु जरुरी छ र?
7: हो, अनि यो पनि त निमकली रामकली श्यामकली च्यामकलीलाई भन्न जरुरी छैन नि, न त यो बार्न नै जरुरी छ। सरसफाई र खानपिनमा ध्यान देऊ, बिसन्चो हुँदा आराम गर, बुझ्यौ नि छोरी?
6: बुझे बाबा।
2: मैले त तिमी आदर्शवादी कुरा मात्र गर्छौ कि व्यवहारमा पनि साँच्चीकै खुल्ला छौ भनेर बुझ्न मात्र यति प्रश्न गरेको नि फेरि।
7: के रे, तिमीले परीक्षा पो लिएको मेरो ललिता?
2: हो नि, म आफैले भोगेको बोझ र पीडा छोरीलाई पनि थुपारौला त। हाम्रो परिवार आजैबाट छाउपडी मुक्त परिवार भयो, यो कुरा पछि बुबा आमाको घर जाँदा मिलाउने जिम्मा पनि तिम्रै हुने जगत, सक्छौ नि।
9: रोपेको फल तपाईलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, नाटकमा सरलाले कसलाई झापड हानिन्? यसको सही उत्तर हो विवेकलाई। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बैतडीबाट चन्द्रकला नायक, बाँकेबाट लाले थारू, कैलालीबाट अशोक चौधरी र सिन्धुपाल्चोकबाट मिना तामाङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सवकिसाली रंगमतीको विवाह कोसँग भएको हो? प्रश्न फेरि एकपटक, उत्सवकिसाली रंगमतीको विवाह कोसँग भएको हो?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 55
2: के भयो रमा तिमीलाई वाकवाकी लाग्यो कि फेरि तेस्रोको सरसार त होइन कतै
3: चुप लाग तिमी पनि त्यस्तै तेस्रो चौथो भनेका छन् कुराको सुली सोर्न लगाएछौ अनि वाकवाकी लाग्दैन त
2: टक्क लाएर डबल मास्क लाऊ न लाग्दैन क्या वाकवाकी
3: गफ दिँदा त खुब आउँछ नि तिमीलाई
2: गफ दिएको होइन नि यसको ज्याला पनि पाउँछौ क्या तिमीले
3: कसले दिन्छ मलाई ज्याला
2: अब यो सबै सुली जम्मा गरेर बोरामा हाल तरकारी खेती गर्नेले किनेर लान्छन् अनि टक्क लाएर आएको पैसा तिम्रो ज्याला होइन त छोरी
3: यति जाबको त 100 रुपियाँ पनि आउँदैन होला
2: अनि 100 रुपियाँ चाहिँ पैसा होइन र भने
3: पैसा त हो कि उत्सव अहिले झन् बेरोजगार भएर बसाए बेलामा थाहा भएको छ मलाई पैसाको महत्त्व
2: बेरोजगार होइन टक्क लाएर छोराछोरी हुर्काउनु पनि त कामै त हो नि होइन र छोरी हो भने छोरीले देख्यो होइन यहाँ राखेको तेल फेरि कता परेछ ए अँ भन के हो
3: अब मैले फेरि काम सुरु गर्ने भएँ है
2: काम त गरि त रहेको छौ नि बरु यता धुलो नउडाउ न यहाँ नानीको जिउमा पर्छ सबै
3: हाँ उच्च तिमी खालि ठट्टा मात्रै गर्छौ मेरो कुरालाई कहिले काहीँ सिरियसली पनि लिऊ न
2: ल बाबा ल अनि कामै सुरु हुन थाल्यो कहाँ नि त्यही सहकारीमा केही सरसल्लाह नै गरेनौ त फेरि
3: होइन होइन यही भन्ने त फिक्स भएको छैन तर मैले जगत दाई र ललिता भाउजूलाई चाहिँ कतै राम्रो काम भेटेँ भने मलाई खबर गरिदिनुहोस् चाहिँ भनेको छु है
2: अनि
3: जगत दाईले एउटा बिमा कम्पनीमा होला जस्तो छ भन्नुभएको छ
2: खै के भन्नु मैले त्यही भएर हो क्या तिमी आमा रिसाउनु भएको
3: लौ मसँग आमा यो कुरामा किन रिसाउनु पर्यो र
2: यो त्यो भने होइन अब सरसल्लाह नै नगर्ने पानी छ तिम्रो पनि
3: सरसल्लाह त गरिरहेको छु नि उच्च यता घर खर्च चलाउने ऋण तिर्ने कुरामा पनि तिमी एक्लैको कमाइले कहिले हो कहिले मैले पनि यसो सकेको गर्दा त राम्रै होला नि होइन र
2: त्यो कुरा त ठिकै हो तर अहिले घरदेखि परसम्म मैले नै हेर्नुपर्ने स्थिति छ ढाबा हेर्ने कि कुखुरा पाल्ने व्यवसाय हेर्ने कि त्यसमा तिमी पनि जागिर भयो भने त
3: कस्तो कुरा गर्छ के उच्च जागिर मेरो पनि रहर हो घरको बाध्यता पनि हो अब म केही पनि नगरिकन बसौँ त
2: त्यस्तो भने छैन नि मैले छतमा फराकिलो खोरो बनाएर अझ धेरै कडकनाथ पाल्ने कुरा छ तिमीले जागिर थालेपछि यो सबै कसरी सम्भव होला भन त
3: आफ्नो रहरको पेसा गर्न त सबैलाई मन लाग्छ नि उच्च
2: अहिले भइराखेकै काम गर्यो भने पनि त पुग्छ नि जागिर किन खानु पर्यो भन त के भो टक्क लाएर किन जोसिदै हल्ला खल्ला गर्दै कुदेर आशास् त केटा त
3: ल अब झोला राखेर फटाफट लुगा फेर है अनि अनि म हात धोएर खाजा बनाइदिइहाल्छु तिमीलाई
4: बाबा हजुरलाई स्कुलबाट चिठी आएको छ
2: स्कुलबाट चिठी के हो किन रहेछ त
3: कक्षामा यसले राम्रै गरेर पुरस्कार सुरस्कार पो दिन बोलाए कि
2: अँ अब केटो बोलगड पनि छ मेरै गोताएको छ अब केहीमा फर्स्ट भयो होला पुरस्कार लिनु बोलाएन हुन सक्ला खै यता त्यता
4: लिनु
3: राम्रै कुरा होला नि खै खै म पनि पढ्छु चिठी यता लिऊ त सन्देश
2: पढ्दैन पढ्दैन म पढिहाल्छु नि के चाहिँ भनेर पठाएछ नि त किन सरले चिठीमा ठिक्क गर्दा झन् छोराले स्कुल गएर राम्रो लेखपढ गर्ला क्लास टप गर्ला भनेको त साथीको दुई दुईवटा दाँत पो झार्दैछ त तँलाई त म पढ्न
3: नझर्क न उत्सव बच्चा हो कहिलेकाहीँ यस्तो भइहाल्छ नि न अरू नै कुरा पो हो कि
2: झर्किने मात्रै होइन यसलाई त हातखुट्टा बाँधेर सुम्लेन भने म यसको बाउनै होइन यसलाई कसरी तलाउनु पर्छ मलाई थाहा छ तिमी हेर्दै जाऊ न
5: ल यता यता यता ए फोन हान्न मुला खुट्टा भाँचेला जस्तो गर्छ यार
2: मेरो खुट्टा दुखिरहेछ भने होइन तँलाई
5: तेरो पनि आजै खुट्टा दुख्नु पर्ने झन् फुटबल खेल्न सिकौ भने त
2: मैले जानी जानी दुखाएको हो त अस्ति न मड्का खुट्टा राम्रोसँग ठिक भएको छैन भन्दा भन्दै बल हान भन्छस् फेरि अनि फोर्सले हानेन भने फेरि गाली गर्छस् कि यसले
5: हानिहाल्छ यार खै त रामकाजी अहिलेसम्म आएन झन् केटाहरूलाई लिएर आइज है भने ओए अझै त्यसलाई एकपल्ट फोन गर् त
2: अघि भर्खर गरे होइन 5 मिनट त भयो आउँदै होला कि
5: एक हप्तादेखि प्लान बनाउँदा पनि केटाहरू टाइममा आउँदैनन् यार आफूलाई कस्तो खेल्न मन लागिसक्यो
2: एकछिन कुर्न पनि कस्तो गाह्रो भएको तँलाई कि कुन चाहिँ हिरोलाई देखेर यस्तो भूत चढाएको नि
5: त्यो अनमोल केसीको क्याप्टेन भन्ने फिल्म हेर त, तँलाई पनि मलाई जस्तै फुटबल खेल्ने भू चढ्छ कि चढ्दैन भने थाहा पाउँछस्।
6: मुला, तँलाई जस्तो जुन फिल्म हेऱ्यो त्यही फिल्मको हिरो जस्तै भन्ने भूत चढ्छ मलाई। हँ, पहिला फुटबल खेल्नुभन्दा फिल्मको म्यागजिन पढ्छु भन्थिस्, अहिले
5: पहिल्यैदेखि खेल्न पर्ने रहेछ के? अहिले त म खतरा खेलाडी भइसक्थेँ होला है, के गर्नु फुटबल खेल्नलाई नै भनेर फेरि स्कुल आउन नमिल्ने।
6: आन त, मलाई पनि साथी हुन्छ, सबै केटाहरू पास भयो, मैले मात्र फेरि पर पढ्नु पर्यो के, क्या बोर के।
5: हो त, आइदिऊ हेर, सधैँ त म भन्दिनँ तर अब कहिले काहीँ फुटबल खेल्न भए पनि आउँछु है।
6: आफूलाई यहाँ स्कुल टेक्नै नपरे हुन्थ्यो जस्तो लाग्छ, ऊ आउँछु भन्छ फेरि। हेर न,
5: तँलाई के थाहा यार, स्कुल छोडेपछि स्कुल स्कुलमा गरेका कुराहरू क्या मिस हुने रहेछ।
6: सिधै भन्न, कुसुम मिस हुन्छ भनेर मुला। त्यो दिन तैँले टोयलेटको पर्खालबाट कुसुमलाई हेरिरहेको बेला के डाङ्गी सरले पछाडिबाट टाउकोमा हाने चाहिँ अझै बिर्सिनँ यार म त्यो। बिचरा हरिस पनि आफ्नै गर्लफ्रेन्डलाई हेर्दा पनि पिटाइ खानु पर्यो के।
5: केही छैन यार, समय समयको खेला हो, त्यो बेला हेर्दा पिटाइ खाइयो, अहिले त
6: के अहिले के भन्न।
5: बुझ्न कुरा मिलाएर
6: ओए के हो यार, कुरा त्यहाँ पुगिसक्यो।
5: अँ त,
6: कहिले के भन्यो?
5: अस्ति होलीको दिन के म इन्दी दिदीको घरमा गएको थिएँ नि, हो त्यही दिन।
6: के भयो है भन्न।
5: अब के हुन बाँकी थियो सोच्न आफै,
6: त क्या लक्की यार है, कस्तो फिल हुँदो रहेछ भन्न है।
5: भोलि पर्सि आफै थाहा पाउलास्।
4: के कुरा हरिस?
5: ए गौरी, तिमी कहाँ थियौ?
4: कञ्चन, त घर जा है, हामी निबन्ध भोलि लेखौँला। के वाल लपर हेरिबस्छ भने, मेरो काम छ कि जान। भन त, के कुरा हुँदैछ तिमीहरूको?
5: कुरा केही होइन, अनि तिमीहरू भित्र थियौ, मैले त याद नै नगरेको।
4: कुरा नघुमाउ न, तिमीले अघि अजयलाई के भन्दै थियो त्यो त खुरुक्क भन त।
6: गौरी ल्याङ नगर्न, त्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड बिच भएको कुरा आफ्नो साथीले बताउँदै थियो कि, तँलाई पनि कुसुमले भनियो होला त, हरिसलाई किन सोचेस्?
4: नकराइ अझै, अनि तिमी चाहिँ किन चुप भने हरिस?
5: त्यस्तो होइन के गौरी, मैले केही पनि भनेको छैन अजयलाई।
4: केही भनिन रे, तिम्रो र अजयको के कुरा भयो मैले सबै सुनिरहेको छु, बुझ्यौ?
5: सुने भए भइहाल्यो त, के किचकिच गरेर, मैले नभएको कुरा भने होइन क्यारे।
4: आमा, यो हरिस त कस्तो रहेछ भने, तिमी त कस्तो रिस उठ्दो छ्या, मलाई केही थाहा छैन भन् थानेको। त्यो दिन तिमीहरू इन्दु बाउजूलाई कुर्दै फोटो हेरेर बसेको होइन?
5: कसले भन्यो तिमीलाई?
4: ए, मलाई त कुसुमले केही भन्दैन।
5: तिमी कुसुमको बेस्ट फ्रेन्ड भयो भन्दैमा कुसुमले आफ्नो सबै कुरा भन्छ भन्ने छ र?
4: त्यसै त तिमीहरू त्यो होलीको दिन कोठाभित्र बसेको कुराले सबैले नराम्रो सोचेका छन्, त्यसमाथि तिमी भए नभएको कुरा बढाइ चढाइ गरेर कुसुमको बेइज्जत गर्ने, त्यसो पनि हुन्छ राम्रो साथी?
5: हेर गौरी, तिमीलाई कुसुमले जे बताए तिमीले त्यही पत्यायो। त्यस दिन इन्दु दिदीको कोठामा कुसुम र मेरो बिच के भयो भन्ने कुरा तिमीलाई भन्दा बढी मलाई थाहा हुन्छ होइन र?
7: रोजिना छोड न कि म दुख्यो साह्रै नै। अय्यो अय्यो अय्यो,
8: थ्याङ्क यू भन्न, थ्याङ्क यू भन् छिटो।
7: ल, थ्याङ्क यू।
8: हजुर, बेसी माट्नु त्यो दुखा कि हुँदै भएन, झन् पुरै नङ्गार्न मन लागेको थियो। 25 त
7: हजुर 25 चाहिँ हेर्दै या कस्तो डाम बसिरहेछ।
8: अरू बेला गालामा डाम बस्थे, अब आज पाखुरामा बसे, के भयो त एउटै त हो नि।
7: चुप्ला, क्यान्टिनमा बसेर यस्तो कुरा गर्छस्?
8: के भयो त अनि, तर म मात्रै त हो नि, कुरै गर्न नपाइनु हुन्छ र? आहा, स्यान्डल त कस्तो राम्रो रहेछ नि त है, कसकोबाट किन तैँले?
7: कसकोबाट भन्नु, बजारमा जुन पसलमा भेटिन्छ त्यसै पसलबाट।
8: अहिले घर जाँदा सँगै जाउँ है, तैँले किनेकै ठाउँबाट किन्नु पर्ला। मैले पनि
7: कुन पसल हो मैले थाहा छैन,
8: के कुरा गर्छ यसले? अब आफैले चप्पल किन्ने ठाउँ पनि थाहा हुँदैन त।
7: हे, तँलाई झुट बोल्नु, मलाई उसैले गिफ्ट दियो के, बुझिस् नि।
8: ए, बल्ल बुझेँ, अब मान्छेलाई यसरी गिफ्ट आउँदो रहेछ र पो, कहिले टी सर्ट कहिले स्यान्डल चेन्ज गरी गरी लाउँदो रहेछन्। अनि अरू के लागेछ गिफ्टवाला भन् त,
7: तँलाई किन भन्नु?
8: ल, नभने नभन, तर आजको खाजा चाहिँ तेरो नाममा।
7: ठिकै छ नि, के भयो त, आज म तिर्छु भोलि तैँले तिरेस्?
8: अब भोलिको कुरा भोलि नै गरौला, तर आज चाहिँ मैले खाजा मगाइहालेँ, एकदम भोक लागिसक्यो। हेलो मेघ दाई, दुई ठाउँमा पकौडा अनि चिसो ल्याइदिन न।
9: ए हस् हस् हुन्छ।
8: अनि अचेल त फुट्ट फुट्ट गिफ्ट आइरहन्छ नि, के हो केटी?
7: अलिअलि त आउनु परिहाल्यो नि,
3: नत्र ब्रेकअप हुन के भेद? मलाई मात्र किन भन्छेस्? तेरो पनि त आएको होला।
8: मलाई कसले दिने हो र? आफूलाई त्यस्तो दिने खाले हेरे होइन, आफूले हेरेकोले फेरि टेर्दै टेर्दैनन्, अरू त कसले दिन्छ त?
3: तेरो हिरो छ त आयुष, हाम्रो त लपन छपन छैन, प्योर लभ हो भने त्यस्तो त्यहाँ होला नि गजब गजबको गिफ्ट
8: दिन्छ त्यसले। बोलचाल त छैन हाम्रो।
3: ए अझै बोला छैन? अनि वास्तै गर्दैन भने चेन्ज गर्दैन त? अहिलेको जमाना नि के होटेल समाचार बस्यो त? अनि
8: होइन यार, मैले त्यस्तो केही पनि सोचेको छैन।
3: तेरो एक्सले सोचिसक्यो त, अनि त चाहिँ के हेरेर बसेको त?
8: के रे सोचिसके रे?
3: अनि के त आयुष एउटा केटीसँग अस्ति जुन तारा होटेलबाट बाहिर निस्किँदै थियो।
8: कहाँको होटेलमा?
3: त्यही चोक अगाडिको जुन तारा होटेल भन्ने थाहा छैन, त्यही चोकबाट निस्किँदै थियो त।
8: ए अनि कोही आफन्त पनि त हुन सक्छ नि?
3: के को आफन्त हुनु नि, हात समाँदै मस्किँदै निस्किएको थियो।
8: को केटी रहेछ त? त चिन्छेस?
3: केटीको नाम चाहिँ थाहा भएन मलाई, तर देख्यो भने चाहिँ चिन्छु। फेरि भेट्यो भने फोटो खिचेर लिएर आइदिन तलाई।
9: कसले फोटो खिच्यो फेरि? के भयो रोबिन्द?
3: केही होइन, हाम्रो हिरोनीको हिरोले पार्टी चेन्ज गरे जस्तो छ।
9: को हिरो? कसले के पार्टी चेन्ज गरे?
3: आफ्नै दिलभित्रको मान्छेले डेरा साटेर अर्काकै दिलभित्र जान थालिसके यार।
9: के भने यस्तो, म त तिमीहरूको केही कुरा बुझ्नै सक्दिन।
8: सबैले नबुझेकै राम्रो नि।
9: खास कुरा के हो भन्न?
3: आयुषलाई अर्कै केटीसँग हिँडेको देखेको थिएँ कि मैले।
9: हो र? त्यस्तो भइसक्यो त्यो? एकैछिन है, बाबाको फोन आएछ। हेलो,
3: त चाहिँ किन टोलाकी नि फेरि?
8: होइन के होइन।
3: हेर केटी, मैले भनेको मान्छेस् भने आयुषको बारेमा सोध्न छाड दे। यसरी अर्कै केटीसँग हिँडेको देख्दा देख्दै अझै पनि त मरिहत्ते गरेर बस्छेस्?
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 73
2: हात त्यति बल पनि रोक्न सक्दैन, रोनाल्डोले क्यासँग रोकिदिन्छ।
3: अनि भन्नु त, यो त ग्लोब पृथ्वी पृथ्वी
2: है, खुरु खुरु खेल क्या, किचकिच गरेर
4: के गरेर तिमीहरू क्लासमा जानु पर्दैन?
3: सर सर, यसले ग्लोब चोरेर फुटबल खेल्दैछ।
4: के रे, ग्लोब चोरेर फुटबल?
3: हो सर, अझ मलाई ताकी ताकी हानेर छेक भन्छ।
4: ओ सन्देश, त्यो ग्लोब लिएर यता आइज।
3: सर, रोनाल्डो भनेको को हो?
4: चितवनको जङ्गली हात्ती हो। किन र?
2: होइन प्यारे सर, रोनाल्डो त फुटबल खेलाडी हो।
4: ए यता आज त यता, रोनाल्डो भनेको फुटबल खेलाडी होइन, खुब फुटबलको किरो भाषा छैन। यो क्लब कहाँबाट ल्याएस भन?
2: मैले बाटोमा भेटे सर।
3: होइन बारे सर, यसले हेड सरको टेबलबाट चिप्टे आएको हो।
4: हेड सरको टेबलबाट ग्लोब चोरेर फुटबल खेल्ने तँलाई रोनाल्डोको भूत?
2: सर, मेरो कान दुखिसक्यो कि, छोडिदिनु न।
4: ग्लोब चोरेर झुट बोल्ने त तँलाई कसरी ठिक पार्नुपर्छ मैले जानेको छु। ओए त्यो लट्ठी लेले।
3: हुन्छ सर।
4: हेड सर जस्तो माया गर्ने सर ठाने होलास मलाई, तँ जस्तो चकचकी बच्चालाई के गरेपछि ठिक हुन्छ मलाई सब थाहा छ।
3: सर, यी लट्ठी
4: खोप्टो पर।
3: तैँले
4: झुट किन बोलिस्? तँ पनि यस्तै हो, भाग कोठामा।
5: रमेश सर, के भयो, किन रोइरहेको छ सन्देश?
4: हेर्नुहोस् न सर, कस्तो बदमास केटो होला, हजुरको टेबलमा राखेको ग्लोब चोरेर फुटबल पो खेलिरहेको रहेछ।
5: ए हो र, अनि खेलेको मान्छेहरू हुन्छन् त, खुसी पो हुनुपर्ने। अनि यो तपाईँको हातमा लट्ठी चाहिँ किन नि?
4: यत्रो सामानको खति भयो, यस्तो चोर बदमास बच्चालाई त्यसै छाड्न त भएन नि सर। आज ग्लोब चोर्नेले भोलि अफिस नै फर्न के भेर?
5: चुप लाग्नुहोस् तपाईँ, यत्रो बच्चालाई यसरी शारीरिक दण्ड दिएर हुन्छ? अलिकति विवेक छैन तपाईँको? सन्देश, यहाँ आऊ त बाबु। अनि ग्लोब चोरेर फुटबल खेलेको तिमीले?
2: मैले चोरेको होइन के।
5: अनि रमेश सर त त्यस्तै भन्दैनन्छ त,
2: टेबलमा थियो अनि राम्रो लाग्यो अनि फुटबल खेल्न ल्याएको।
5: अनि बाबु, फुटबल र ग्लोब त फरक हुन्छ नि, ग्लोबमा रिङ हुन्छ, फुटबलमा हुँदैन। अब तिमीले यो ग्लोब बिगारेको सजाय त पाउनु पऱ्यो नि, होइन र?
4: अनि त्यही त भनेको नि सर मैले पनि।
5: तपाईँसँग म एकछिनमा कुरा गर्छु। सन्देश, तिमीले अब अफिस कोठामा गएर यो ग्लोबमा भए जस्तै पृथ्वीको नक्सा बनाउने है। तिमीले भुइँमा फुटबल खेल्दा ग्लोब कोरिएर बिग्रियो, हो कि होइन? हो, त्यसैले अब बिग्रेको ठाउँमा तिमीले बनाएको चित्र टाँच्ने, बनाउँछौ नि पृथ्वीको नक्सा?
2: बनाउँछु।
5: गुड, ल जाऊ अफिस कोठामा, म त्यही यहाँ हुन्छु ल। बिस्तारै जाऊ, नदौड, लडिन्छ फेरि।
4: सर, तपाईँले यत्रो बदमासीको सजाय जम्मा चित्र कोर्न दिनुभयो, चित्र कोर्ने पनि सजाय हुन्छ र?
5: भर्खर दुई कक्षामा पढ्ने 6 वर्षको बच्चालाई कुटेर हुन्छ? मैले उसलाई सजाय त दिएँ, तर के भन्यो भने उसले बिगारेको वस्तु उसैले बनाऊ भनेर। उसलाई अब मैले बिगारेँ भन्ने महसुस हुन्छ नि।
4: तर सर, यसरी कति बच्चाहरूलाई सिकाउन सकिन्छ र?
5: सबै बच्चाले एकैपटक बदमासी पनि त गर्दैनन्, गरेछन् नै भने पनि विद्यार्थीलाई दण्ड सजाय दिन पाइँदैन भन्ने थाहा छ कि छैन तपाईँले?
4: त्यो त हो सर, तर
5: तर सर होइन, बालबालिकालाई बिना सजाय माया गरेर पढाउन सक्नुहुन्छ भने पढाउनुहोस्, नत्र मैले तपाईँको विकल्प खोज्नुपर्छ। बुझ्नुभयो नि मेरो कुरो?
6: हरे, यो मुसा त धुरुकै पार्यो यसलाई त। सौगात, ऊ त्यो कुच्चो फालिदियो त।
7: लनु
6: तल्लै बज्यो लखा। के हेर्नु न, हाँस्यो अर्कोलाई यस्तो दुखिरहेको छ म आफ्नो। मुसालाई हाने तँलाई पो लाग्यो? ल अब के गर्नु त, हान्छु भनेर हाने नै, अहिले एकछिनमा तेल लगाएर मारिदिउँला नि। अनि भात थपौँ तँलाई?
8: पुग्यो, अब दाल थपिदिनु आमा बरु।
6: थालमै हालिदिउँ?
8: हुन्छ।
6: सौगात, तँ त्यहाँ के गरेर, भात खाने होइन?
7: एकछिन पख्नु न, यति हिसाब सक्छु।
6: हिसाब किताब पछि टिपे पनि हुन्छ, आइज भात चलाइसक्यो। उस बेला पाक्या भात बुवाले खाइवरी एक निन्द्रा पुर्याइसक्नु भयो होला।
7: ल ल पस्किन
6: ल ल भात खाइसकेपछि मेरो फोनमा पैसा हालिदिए सौगात। ठुल दाईलाई फोन गर्नुपर्ने, मोबाइलमा पैसा नभएर गर्नै पास छैन। अस्ति सन्चो छैन भन्नुहुन्थ्यो, ठिक भयो कि भएन?
7: के हारे
6: खै सुगर बढाएछ भन्दै हुनुहुन्थ्यो।
8: आमा खो अलिकति दुध थपिदिनु त।
6: थाप त ल ल
8: थोर।
6: अस्ति फोन गर्दा कुसुमको टिका लगाउने दिन छिटो तोक भन्दै हुनुहुन्थ्यो दाई। यता पक्षी कराएको कराई छन् रे।
8: कसले गर्छ बिहामा त गर्दिन, त्यसमा चाहिँ त्यस्तो बुढोसँग।
6: राम्रो केटा पाउनु त आफू पनि राम्रो हुनुपर्छ, त्यही केटा त मामाले बल्ल बल्ल खोज्नु भएको छ।
7: तपाईँहरूले जति भन्नु पनि लागेन आमा, यसो उसो गर्यो तपाईँहरू कान्छीकै बिहामा आएर किन अड्किनुहुन्छ मै बुझ्दिनँ।
6: बिहा गरेर नपठाएर के गर्ने भन् त? अहिले नै तेरी बहिनीले दुनियाँलाई हँसाइसकी, यसलाई यत्तिकै राख्ने हो भने त अरू के गर्ने हो?
7: आफूले केही नगरे पनि दुनियाँले नराम्रो देख्छ भने त्यसमा हाम्रो कान्छीको के गल्ती?
6: त यस्तै कुरा गर्छस् र त कुसुमलाई जे गरे पनि हुन्छ भन्ने भएको छ।
7: हेर्नु आमा, मैले धेरै पटक भनिसकेँ, कुसुमको अहिले बिहा गर्ने बेला भएको छैन, म कुनै पनि हालतमा कान्छीको बिहा हुन दिन्न।
6: सुन्न सौगात,
7: मलाई तपाईँसँग यो विषयमा कुनै कुरै गर्नु छैन।
6: अँ त्यही भातसँग रिस्पो, तिमीहरूका दाजुबहिनीलाई जे मन लाग्छ त्यही गर, हाम्रो त केही कुरा सुन्ने होइन।
7: कान्छे के जुठाहरू लिएर बसिराखेँ कि हजुर छ?
8: मेरो कारणले तपाईँले जहिले आमा बुवासँग झगडा गर्नुपर्छ है दाई?
7: त्यस्तो सोच्ने हो, घर परिवारमा यस्ता सानातिना कुरा त भइरहन्छन्, त टेन्सन नलि।
8: सधैँ झगडा सधैँ रडाको मलाई त दिक्क लाग्न थालिसक्यो, यो सबै मेरो कारणले भइरहेछ।
7: के भने कि कान्छी त्यस्तो?
8: दाई तपाईँले नभने पनि मलाई राम्रोसँग थाहा छ, आमा बुवालाई मेरै कारणले दुनियाँको कुरा सुन्नु परेछ, तपाईँ पनि सबैको अघि नराम्रो भइसक्नु भयो।
7: एउटा कुरा याद राख्छु, तेरो दाई आफ्नै बहिनीको लागि नराम्रै बन्न पनि तयार छ।
8: त्यही भएर त मलाई झन् दिक्क लाग्छ नि दाई, मैले गर्दा तपाईँलाई सबैले नराम्रो भन्छन्, आमा बुवा पनि खालि करेर आउनुहुन्छ, म नै भइनँ भने बरु।
7: त्यस्तो होइन के कुसुम?
8: हो दाई, म नै सबै समस्याको जड हो, म नै भइनँ भने सबैलाई आनन्द हुन्छ।
7: हेर आवेगमा कुनै पनि निर्णय गर्न हुन्न है कुसुम, आवेगमा गरेको निर्णयले जीवनभर पछुताउनु पर्ने हुन्छ, तैँले त्यस्तो कुनै पनि निर्णय गर्न हुन्न जसले तेरो भविष्य बिगारोस्।
9: अब यस्तै गरी दुई चार पटक उडायो भने त भइहाल्यो नि, होइन खुसबु?
10: हुन त हो, तर आज यसले लास्टै लोसे खेलिरहेछ, त्यस्तो हान्ने मान्छे यत्रो समयपछि बल्ल एक छक्का हान्छ।
9: अब त हान्छ यस्तो गर्छ, फेरि के गर्छ गर्छ भने
10: के भयो खै? यसको खेल देखेर निन्द्रा लाग्न थालिसक्यो।
9: के कनाको कनाइ गर्छ त यसले? ठोक आयुष ठोक, फेरि छक्का उडाइदे।
10: के हान्ला, लास्टमा आएर स्टामिना नै छोडिसक्यो।
9: त्यही त, सुरुमा त राम्रै खेलेको थियो त,
10: पावर देखाएको होला नि सुरु सुरुमा एक दुई पटक। ल हेर त, यस्तो फुल टस बल छोडिरहेछ। ओए आयुष, अलि बलमा फोकस गर न,
9: जम्मा पाँच रन मात्रै बाँकी छ। ओए अब त छक्का हान्न यार आयुष,
10: छक्का हाल्ने त काम भइहाल्थ्यो नि। ला हेर त, आज यसको टाउजरमा के भएको छ?
9: त्यही त, अघिदेखि कनाको कनाइरहेछ त, टाउजरभित्र कसो पसेछ कि क्या हो? ल ल ल ल, कनाउँदा त पुरै डान्स गरे जस्तो पो गर्छ त।
10: खै के हो, म त केही बुझ्न सक्दैन यसका चर्तिकला, बोल्दा भन्दा कनाउनमा ध्यान छ यसलाई।
9: ला देख्यो खुसबु, झन्डै आउट भयो भने के खेल्छ यो?
10: यसले त आज गर्नु सक्नु पर्यो भने यो ताल नब्बे तालको के खेल खेलिरह होला भने। अलि हिर्काउ न यार मजाले।
9: ओए आयुष, अब तिन रन ले न, के नाटक गरिरहेछस्?
10: फेरि कलाउन थाल्यो, हेर त के गरे होला, फिल्डमा गइसकेपछि त अलि खेलमा ध्यान दिनु नि।
9: हेर न, अझ घुट्टो परेर कनाइरहेछ।
10: ला हेर त आउटै भइसक्यो,
9: यो त पागलै रहेछ यार, यस्तो राम्रो बल थियो जित्ने मौका थियो भने, कनाउँदा कनाउँदै छाडेर जित्दा जित्दै म्याच हार्न पुग्यो। खुसबु तिम्रो मोबाइलमा फोन आइरहेछ हेर त।
10: मेरोमा हो र? मेरैमा त रहेछ नि, गुरुले गर्नु भएको थियो एकछिन है। हजुर गुरु। ए हजुर निस्किसक्नु भयो। ए ल ल ल हुन्छ गुरु।
9: के भन्नुहुन्छ त गुरुले?
10: भोलि 10 बजे आयुषलाई लिएर अफिस आउनु भन्नुभएको छ। रिस्ताउँदै जानु भएको छ।
9: ऊ आयो हाम्रो खेलाडी। यो लङ्गुरले लास्टमा अलि राम्ररी खेला भए कस्तो राम्रो हुन्थ्यो नि। खेल त जिति नै सकेको थियो नि।
11: खै किसान पानी दे त
9: यहीँ चाहिँ ला पानी। आज त निकै राम्रो खेल प्रदर्शन गरेछ है। त्यस्तो जाबु बलमा पनि आउट भएछ होइन।
11: के गर्नु त बल आएको थाहै पाएन।
10: आज बल एकातिर तिम्रो ब्याट अर्कोतिर गइरहेको थियो। के भयो भन त आयुष? तिमी सामान्य बल पनि छाडिरहेको थियौ। गुरु पनि केही नबोलेर इस्तारै जानुभएको छ।
11: मैले के गरौँ त बल आएकै थाहा भएन।
9: अझ बलको बहाना गर्छ। अनि त्यो ब्याटै छाडेर तँलाई कसले खनाउनु भन्यो?
11: अनि चिलासी नखनाउनु त
10: भयो। किसान अहिले केही नभन, यसको कुरा पछि हुन्छ। गुरुले पनि आयुषलाई लिएर अफिस आउन भन्नुभएको छ। जे गरे पनि सबै गुरुले उतै गर्नुहुन्छ।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट सेतराज खनाल, बैतडीबाट बिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 85
2: होइन के भो
3: कस्तो रमाइलो भो देखेन यहाँ पोलेको
2: ल बेसरी नै पोल्यो
3: अब भक उमालेको पानीले बेसरी नपोलेर के बिस्तारै पोल्छ त होइन
2: अब त्यस्तो बेसरी तातो भयो त आँखा सफा गर्दा छोरीलाई पनि पोल्ला नि एकछिन चलाउन दिने कि उत्सव अस्ति डाक्टरले तिमीलाई छुट्टै बोलाएर के भनेको थिए
3: ए आमाको कुरा गरेको
2: आमाको के कुरा रहेछ र डाक्टरले सुटुक्कै बोलाएर भन्नुपर्ने
3: सुटुक्कै होइन भेटेको बेला भनिहाले होला नि अघिल्लो पटक छोरीको आँखा अपरेसन गर्दा आमाले झडै गर्नुभएको रहेछ नि त त्यही कुरा गरेको
2: ए म त छोरीको आँखाकै कुरा हो कि भनेर नि मसँग चाहिँ नानीको आँखा बिस्तारै ठिक हुन्छ अनि पहिला जस्तो हेर्न नसके पनि जति जोगियो उति नै राम्रो हुन्छ भनेको थिए अलि विचार पुर्याउनु पनि भनेको थिएँ है उत्सव
3: ए अब त पानी पनि सेलायो होला सफा गरिदिउँ है खै रमा त्यो कपास देऊ त
2: एकैछिन नानीको आँखा अब राम्रो बनाउने है त
3: सन्देश बाबु
4: हजुर
3: त्यो बहिनीको छ्याई छ्याई बजाउने खेलाउन ल्याउ त कान्छ
2: अनि उत्सव डाक्टरले बेला बेलामा हेर्ने हेराउने अभ्यास पनि गराउनु भन्दै थियो त
3: थाहा छ हो मलाई पनि त्यही भएर त त्यो छ्याई छ्याई बजाउने खेलाउन मगाएको सन्देशसँग
4: बाबा यी बहिनीको बाजा
3: खैले रामा अब सुक्खा हुने गरी पुस्तु त नानुको आँखा
2: ल
3: छोरी यता हेर छोरी यता हेर आँखा खोल्ला खोल्ला
4: बाबा यो के गरेको
3: बहिनीलाई हेर्दै प्र्याक्टिस गराएको के
4: म पनि गर्ने नि
2: तिमीले केही गर्नु पर्दैन बाबु तिम्रो आँखामा केही भएको छैन नि के हेर त बहिनीको आँखामा पो समस्या छ त
4: अनि यस्तो गरेर बहिनीले आँखा देख्छिन अब
3: त्यही भएर त यस्तो गरेको नि ठक्क लगाएर बहिनीको आँखा निको भएपछि दाइर बहिनीसँगै खेल्नु परेन त
4: म त कथा सुन्ने हो
3: कथा पनि सुन्ने अनि खेल्ने पनि बुझिस्
4: नाइ कथा त अहिले सुन्ने हो
3: अरे मेरो छोरा झन् कति ज्ञानी छ भनेको कुरा एकदमै मान्छ टक्क लगाएर म तला भएर सुत्ने बेलामा चार चारवटा कथा सुनाउँछु हस्
4: उसो भए पाँचवटा कथा सुन्ने
3: ल ल ल पाँचवटै कथा सुन्ने है त रमा यति मजाले मसँग बोल्ने खेल्ने झ्यामिने यस्तो छोरालाई मैले नै पो चिन्न नसके रहेछु त है
2: खै उच्च छोराको अनुहार हेर्छु पूर्णिमाको जुन जस्तै उज्यालो हुँदै आएको जस्तै लाग्छ छोरीको आँखा हेर्छु जताततै अन्धकार देख्छु अब हाम्रो छोरी सधैँ यस्तै त होला नि है उच्च
5: कञ्चन यस्तो गीतमा नाच्ने
6: हुन्न र यो गीत
5: राम्रै त छ नि
6: राम्रो त छ तर गुरु पूर्णिमामा यस्तो गीतमा के नाच्नु यार अलि सफ्ट सफ्ट खाले नेपाली गीतहरू हुन्छन् नि त्यसैमा नाचौँ न हुन्न खै मोबाइल दिए त म खोज्छु
5: ल यहाँ यस्तो त हुन्न हो यो गीत ठिक छ बरु
6: यसमा
5: अब फेरि यो गीत पनि हुँदैन नभन है तन्नु यस्तै तालो हो भने चाहिँ गीत छान्दैमा समय जान्छ हाम्रो
6: ल ल यसैमै गरौँ
5: तन्नु गौरीलाई डान्स सिकाइदियो भन्ने त त्यसलाई त डान्स पनि मजाले आउँछ नि
6: अँ है गौरी ए गौरी यहाँ आइज न
5: हेर त अहिलेसम्म गीत बजाएको बजै थिए गीत नबजान अहिले मोबाइलको चार्ज सकिन्छ के मैले फेरि मोबाइलको चार्जर पनि लिएर आएको छैन
6: बुद्धि हेर न यसको चाहिने कुरा त के बोकेर ल्याउँथे ल
5: बिर्सि के गर्नु त ओइ तन्नु हामीले त्यो गौरीलाई बोलाएको त्यो कुसुम चाहिँ किन आकी कति नै उसैलाई बोलाएको जस्तो
7: ओइ किन बोलाए कि तैँले
6: गौरी हामीलाई डान्स सिकाइदिएन
7: गुरु पूर्णिमाको प्रोग्रामको लागि
5: अँ म र तन्नुलाई त्यो कुरा बुझ्नुपर्छ भन्ने गीतमा के
7: अँ सिकाउने म नाच्ने चाहिँ तिमीहरू
6: किन तपाईँ नाच्ने हो
7: नाच्ने नि
5: तिनजना नाच्ने कस्तो अड देखिन्छ त चारजना भए चाहिँ हुन्थ्यो
6: ओइ कञ्चन क्लासमा गएर सोध त कसरी गर्छ कि
7: क्लासमा किन जानु पर्यो कुसुमले गरिहाल्छ नि होइन कुसुम
6: भयो होस्, अरूलाई नै भन्ने। जान गौरी, अक्षताले नाच्छ कि गएर सोध।
7: हे, आफूभन्दा जुनियरलाई किन सोध्नु पर्यो? कुसुमले गरिहाल्छ नि।
2: हुन्छ, म गर्छु।
5: होस्, त्यसो भए त म नाच्दिनँ।
7: किन? त कुसुमसँग नाच्नु हुँदैन र?
6: म पनि नाच्दिनँ। कञ्चन, बरु तरमा मात्र नाचौँ।
2: तिमीहरू किन यस्तो भएको? म तिमीहरूको साथी होइन।
5: तँलाई साथी भनेर, तेरो नजिक परेर हामीलाई अरू साथीहरूबाट टाढा हुनु छ र?
6: भने फेरि तेरो के विश्वास? डान्स सिकेर प्रोग्रामको बेला गर्दिन भनिस् भने?
2: ओइ तनु, तैँले के कुरा गरे? म लास्ट आवरमा आएर डान्स गरिदिन भन्छु होला त।
6: के भेर, हरिशलाई पनि लास्टमा आएर धोका देखी होइन? बिचरा हरिशको हालत कस्तो छ देखा छेस्?
7: अब फेरि नचाहिने कुरा नगर त तनु।
5: बाँकी कुरा गरे त हो नि।
8: के हुँदैछ यहाँ? मुख्य कुरो कुसुम, के भयो? किन अँध्यारो नलगाए कि?
2: केही पनि होइन सर।
8: तिमीहरूलाई हेर्दा त केही नभएको जस्तो त छैन। गौरी, यहाँ के कुरा हुँदै थियो बताऊ। कुसुम, कता गएको? बस न बस।
2: होइन सर।
8: अब यहाँ के कुरा हुँदै थियो? कुसुम पनि उठेर हिँडी।
7: खासमा गुरु पूर्णिमाको प्रोग्रामको लागि डान्स सिक्न लाग्या सर। ऊ कञ्चन र तनु चाहिँ कुसुमलाई नराख्ने भन्दैछन्। अनि
8: किन किन नराख्ने कुसुमलाई?
5: खासमा नि सर, मेरो आमा बुवाले कुसुमसँग सङ्गत नगर भन्नुभएको छ के, त्यही भएर।
8: मुख्य कुरो किन?
6: कारण त सबैलाई थाहा छँदै छ नि सर।
8: मैले धेरै दिनदेखि याद गरिरहेको छु तिमीहरूले कुसुमलाई कस्तो व्यवहार गर्दैछौ भनेर। तिमीहरू एउटा कुरा के बुझ भने, कुसुमले केही गलत गरेकी छैन।
5: तर नि सर, उसले नराम्रो नगरेकी भए सबैले उसलाई किन नराम्रो भन्थे त?
8: ल मानो, कुसुमले नराम्रै काम गरेकी हो रे। मुख्य कुरो उसले आफ्नो गल्ती सुधारेर अगाडि बढ्छु भन्दा हामीले उसलाई सेकेन्ड चान्स दिनुपर्छ कि पर्दैन भन त?
7: त्यही त।
8: तिमीहरू कुसुमसँग राम्ररी बोल्दैनौ, उसलाई एक्लो बनाउँछौ, त्यस्तो गरेर हुन्छ?
6: सबैले त्यही त गर्छन् नि, हामीलाई मात्रै भन्नुहुन्छ।
8: अरूले जे गरे तिमीहरूले पनि त्यही गर्नुपर्छ भन्ने छ? तिमीहरू त कुसुमको साथी होइनौ, तिमीहरूले त कुसुमलाई सपोर्ट गर्नुपर्छ।
6: खै होला सर।
8: कञ्चन, तनु, मलाई अरू कुरा थाहा छैन। अबदेखि कुसुमा नराम्रो गरेको देखे या सुने मात्रै भने पनि राम्रो हुने छैन।
9: यो विश्वना होटलको सर्भिस मात्रै स्लो भन्या त, नेट पनि लास्टै स्लो रहेछ यार।
10: नेट स्लो भन्छ, चलिरहेछ त
9: यहाँ पनि चल्यो।
10: के हो किसन, म्यासेज त गुटुङ टुङ लाइन लगाएर आयो त, त्यही वेटरवालीको हो के हो?
9: तपाईँ जस्तो चाहिँ होइन है म, जे पाए त्यही नभन्नु न फेरि।
10: किन हो किसन, त अझै रिसाइरहेछस् क्या मसँग?
9: रिसाएको छैन, तपाईँसँग रिसाएर के नै पाउनु छ र मैले?
10: किन झोक्किन्छस् त, राम्रोसँग कुरा गर्दा हामी झोक्के जसरी एन्सर दिन्छस् त?
9: आफै त्यस्तो गर्नुहुन्छ अनि?
10: मैले के भनेको छु र तँलाई, त्यही वेटरवालीको म्यासेज भन्न नहुने?
9: त्योसँग त उहिले लफडा परिसक्यो नि मेरो, अनि उसको म्यासेज आइरहन्छ त अझै।
10: अनि त्यही कुरा राम्रोसँग भन्दा नि त हुन्थ्यो नि, खै त्यो पानी पुरा त
9: लिनु।
10: अनि तेरो घरमा अचेल केही कार्यक्रम भइरह र
9: भन्नाले?
10: त्यस्तै पूजाआजा केही
9: छैन त, किन नि?
10: फेसबुकमा त्यस्तै स्ट्याटस देखाएको थिएँ।
9: के देख्नु भयो र फेरि?
10: घर छोड्नु परे पनि हाम्रो माया चाहिँ नछोड्नु है भनेर लेखा थिस् त।
9: ए, त्यो दिदीको बिहे गर्ने कुरा चलाएको थियो त्यही हो।
10: ए, मलाई पनि त्यस्तै शङ्का लागेको थियो। अनि कुरा फाइनलै हो?
9: भएको छैन, फाइनल भए भए त तपाईँलाई कार्ड आइहाल्थ्यो नि।
10: ए, कार्ड नै पो आउने हो? त्यस बेला त लास्टै रिसाएको थियो त, अनि के सम्झेर कार्ड पठाउँछौ फेरि?
9: अब त्यति बेलाको अवस्थै त्यस्तै थियो त,

0: पाएछ त आज तेरो त्यो रोहन दाईले अझै प्र्याक्टिस गरौँ भने
1: त्यसका कुरै नगर्नु यार, म त हुक्क हैरान भइसक्यो भने
0: धेरै चिप्लो लगाएपछि यस्तै हुन्छ। पहिला त खुब जति बेले रोहन दाई गर्थिस् त हामीलाई त भालै दिन्नथिस्। अचेल फेरि के भयो?
1: पहिला यस्तो हुन्छ भन्ने के थाहा त, आफूभन्दा सिनियरलाई यसो मान गरौ भनेको त अचेल त लास्टै पो गर्न थाल्यो त यो रोहन दाईले।
2: प्र्याक्टिस गराएको त राम्रै हो नि, प्र्याक्टिस गर्दा पनि किन गाह्रो मानेछ त फेरि?
1: प्र्याक्टिस गर्न गाह्रो भएको भन्दा पनि प्र्याक्टिस सकेर फेरि कता जानुपर्ने, गफ गर्नुपर्ने के हो के भन्ने कुराले पो हैरान पार्न थाल्यो त।
2: मैले पनि बुझ्न नसकेको त्यही हो भने, प्र्याक्टिस गरिसकेपछि पनि फेरि सँगसँगै घुम्नुपर्ने कारण चाहिँ के हो?
1: के हो मलाई पनि के थाहा त, केही भन्यो भने गेमबाटै निकालिदिन्छु भन्छ।
0: अब रोहनले यसलाई कहिले राति पनि प्र्याक्टिस गर्न आइज भनेर बोलाउँछ नि, थाहा पाउँछस्।
1: के भन्नुहुन्छ यार विवेक दाई पनि?
2: मलाई त अहिले मेरो प्रहरी अङ्कलको याद आयो यार।
0: के याद आयो तँलाई फेरि अङ्कलको?
2: हाम्रो अङ्कल प्रहरीमा भर्ती भएको समयमा पनि यस्तै केटा थियो अरे है, अनि जति बेला पनि अङ्कलको पछि लागेको लागे भने छुट्टी नै नमान्ने, यही रोहन जस्तै।
0: त्यसैको छोरा क्या हो यो रोहन पनि? एकपटक तिर अङ्कललाई सोधेर यसको सात पुस्ता निकाल्दा।
2: त्यसले अहिलेसम्म बिहे नै गरेको छैन रे, तपाईँ सात पुस्ताको कुरा गर्नुहुन्छ।
0: जहिले केटाहरूको पछि लाएर हिँड्नु हो, अनि केटीहरूसँग के बिहे गरोस् त?
2: त्यही त भने यो रोहनले पनि जहिले आयुषलाई छाड्दै नछाड्नुको कारण चाहिँ कतै यो आयुष पनि त्यस्तै खालको केटा त होइन।
0: के भन्छ यो?
2: खासमा त सँगसँगै हुँदा चाहिँ रोहनले कस्तो व्यवहार गर्छ है आयुष, न डाँटी भन्दा हामीलाई।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? यसको सही उत्तर हो आँखामा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गोर्खाबाट विनोद बराम, सुर्खेतबाट भगवती रोकाए, ओखलढुङ्गाबाट सानिया धमला र बैतडीबाट दीपक महर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? प्रश्न फेरि एकपटक, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाई एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 15।
2: कुसुम, ए कुसुम।
3: हजुर, किन
2: तल आइज भने छिटो।
3: एकछिन के बुवा, टिभी हेर्दैछु।
2: त्यत्रो बोलाएको सुनिनस् तैँले?
3: एकछिन आउँछु भनेकै थिएँ नि बुवा, किन यसरी दौडिनु भएको?
2: बोलाउने बित्तिकै आउन नआउने के काम हुँदै थियो तेरो?
3: टिभी हेर्दैछु के बुवा।
2: त्यो टिभी खुरुक्क बन्द गर त।
3: बुवा पनि त्यत्तिकै रिसाउनुहुन्छ के, अचम्म छ।
2: म त रिसाएको मात्र छु, तेरो ताल हेर्दा त दुई तिन थप्पड लाउन पर्ने छ।
3: के गरेर मैले?
2: जहाँ जहाँ गुल्टिएर घरमा पास भए भन्न लाज लाग्दैन तँलाई?
3: कसले भने तपाईँलाई?
2: ए, हामीलाई थाहा हुन्न भनेर दङ्ग पर्याथिस होला होइन?
3: ए बुवा, जे पाए त कसले भन्यो नभएको कुरा?
2: ए, अझ बढी कुरा गर्छस्? डागी सरले नभएको कुरा भन्छन्।
3: डागी सरले भन्नुभएको तपाईँलाई?
2: अनि गाउँलेका अघि कम्त लाज भयो मलाई, त्यत्र मान्छेका अघि तपाईँकी छोरी त कक्षामै लास्ट भगियो, के पास हुन्थ्यो र भने। खाइरहेको गुलियो चिया पनि तितो हुने गरी भने।
3: बुवा, खासमा त्यही डागी सरले जानी जानी नम्बर नदिएर त हो नि।
2: अझ अझ हेर न, जो छोर उसकै ठुलो छोर।
3: बुवा नकराउनु न, भइ त गयो नि।
2: के भइ त गयो नि? हुँदा हुँदै त अब हामीसँग झुट बोल्ने भइ छैन। किन चुप? त्यो टिभी बन्द गर त।
3: किन? एकछिन हेर्छु कि कस्तो राम्रो गीत आइरहेछ बुवा।
2: त्यो रिमोट दे त मलाई, फुर्को दे भनेको।
3: बुवा नगर्नु न भने।
2: खालि रेडियो, टिभी, मोबाइल भने झुन्डिएर बस्यो। पढ्नु छन् छैन, नपढ्ने भए किन स्कुल जानु?
3: सकेको जति त पढेकै छु नि।
2: हजुर हुन्छ, आफै गल्ती गर्ने अनि आफै बिचारा बन्ने। कान्छे किन रोकी? महारानीको कर्तुत त थाहा पाइस् नि तैँले, जाँचमा फेल भएर यत्रो दिनसम्म पास भए भनेर ढाँटिरहे रहेछ।
4: आमाले मलाई भन्नुभएको थियो। अब भयो त कान्छी, नरो न।
2: रोएर जित्न खोजी कि नि, रोइदे पुगिहाल्ने। अझ खुसी हुँदै यसपालि त हाम्रो कान्छीले पनि जाँचमा राम्रो गरिछ भनेर भन्यो त।
4: बुवा पनि कति गाली गर्नुभएको के? भयो त, छोडिदिनुहोस्।
2: तैँले नै फुलफुलाएर हो यस्तै भयो कि, यस्तै ताल हो भने के गर्नुपर्छ मैले पनि जानेको छु।
4: किन झुट बोल्यो कि कुसुम तैँले? अब नरो, पुग्यो। नरो नरो कान्छी, ला यो पानी खा त।
3: खान्न।
4: खान खुरुक,
3: खान्न।
4: किन झुट बोल्यो कि त तैँले? जे हो त्यो भने भए भइहाल्थ्यो त।
3: लास्ट नै हुन्छु भन्ने लागेको थिएन, फेरि तपाईँलाई पनि पास हुन्छु भनेको थिएँ नि त, रिजल्ट चाहिँ नआउने आँटै आएन।
4: हेर कान्छी, पैसाको समस्याले गर्दा मैले पढ्न पाइनँ। मलाई पढेर कलेजको प्रोफेसर बन्ने ठुलो रहर थियो, त्यो पनि पाइनँ। तैँले राम्रोसँग पढेर रा, मेरो सपना पुरा गर्छस् भन्ने सोचेको छु मैले।
3: दाई, खै किन किन मलाई पढ्नै मन लागेको छैन। तपाईँको सपना मैले पनि पुरा गर्न सक्दिनँ दाई, मैले निर्णय गरेँ, अब म पढ्दै पढ्दिनँ।

0: खुशबू आए आए पोक
1: किन गेट खोल्दिन भने त कानमा इयरफोन कोचा रहेछ र पो रहेछ
2: सर यहाँ नसुनेर हो कि
1: छिक्नु
2: केही गर्दैन कि रोजिना त पहिला रुममा गइहाल्छ अनि यो भुक्नु बन्द गर्छ
1: ल ल माई गड यो निकै त कस्तो कडा रहेछ यार खै पानी छैन
2: यहीँ छ त बोतलमा हौ ल के हो त लास्टै सिक्या हो
1: मलाई त कुकुरदेखि लास्टै डर लाग्छ यार
2: ओ थाहा पाएँ लास्टै होइन सुपर लास्टै डराउँदो रहेछस्
1: सानोमा मेरो यो खुट्टाको पछाडिको भाग पुरै निकाल्दा थियो क्या यहाँ हेर न यी अझै डाम छ यी लायो राख त
2: के हो यो फेरि
1: ओखर हो मम्मीले पठाइदिनु भा यो खुसबुको हातैमा दिनु भन्दै हुनुहुन्थ्यो
2: कति धेरै छ त यार
1: अझ अरिअलि त घोटाला भइसक्यो यहाँ
2: हेर्न छुच्ची एनिवे मम्मीलाई थ्याङ्क यू सुनाइदिएछ है
1: भइहाल्छ नि अब कलेज आउँदा ल्याइदियो भने सबैले खाइदिएलान् भन्ने पिर त्यही भएर आज त मैले घरमै ल्याइदिएको
2: राम्रो त भयो नि कति नै मेरो घर त आउनै नहुने जस्तो
1: अब त्यस्तो त फेरि कसले भनेछ
2: अय
1: के भयो
2: कस्तो ओखर रहेछ दाँतै झनम नगर्यो
1: दाँते ओखर नै हो अलिक कडा परेछ कि क्या हो यो चाहिँ
2: यो ओखर चाहिँ आयुषले फुटाउँछ गजबले
1: है त्यसो त मेसिन जस्तो प्याट प्याट गरेर फोर्ने है त्यसको त दाँतै बलियो कि
2: साँच्ची कता छ हिजो आज भेट पनि भएको छैन मेरो त
1: खै मेरो त झन् फोन पनि उठाउँदैन त्यो त आजकल टोटल्ली चेन्ज भएको छ यार
2: कति व्यस्त भएर होला नि
1: के काम छ र त्यसको व्यस्त हुनलाई त्यही विवेकसँग यताउता गर्ने त हो नि
2: विवेकसँग त हिँड्नै छोडे भन्दै थियो त
1: छोड्ला अब त्यसले उसकै सङ्गतले गर्दा कम्तीको फटा हुन थालेछ त्यो
2: त्यस्तो चाहिँ छैन है त्यो फेरि त्यस्तो सोझो छ अरू अगाडि बोल्न समेत सजाउँछ
1: अँ त त्यही भनेर बस कम्ता घुसखुसी छ त्यो अस्ति मलाई के भने थाहा छ तँलाई
2: तिमीहरूले भनेको भए पो थाहा पाउनु
1: भइगयो होस् अब कुरा नगरौँ
2: भन्न भन् के भनेको थियो र
1: भइगयो तैँले फेरि अरूसँग भन्दैस भने
2: हे भन्दिनँ हौ कस्तो
1: ल त्यसो भए प्रमिस गरे त पहिला आयुषलाई पनि भन्दिनँ भनेर प्रमिस गर त
2: ल ल ल ल प्रमिस
1: अस्ति के त्यस्तो एकदम कुरा घुमाएँ चिया पसलमा बसालेर प्रपोज गरेको भने
2: ए कुरा यहाँसम्म पुग्यो है मलाई त थाहा नै थिएन अनि तैँले के भनिस् त अनि
1: म त केही पनि नबोल्यो त्यहाँबाट निस्केँ सायद त्यही भएर हो कि उसले फोन नउठाएको
2: अनि के सोचेछ तैँले
1: खै के सोच्नु सोच्नु अब मन त मलाई पनि परेको हो नि त्यही पनि उसले प्रपोज गर्ने बित्तिकै एक्सेप्ट गर्ने कुरा पनि त भएन नि पहिला त उसलाई राम्ररी बुझ्नु पर्यो
2: हेर केटी मैले भनेको मान्छेस भने यस्तो यो लभ सबतिर अहिले ध्यान नदे केटाहरू यस्तै हुन् मौका पायो कि चान्स मार्न खोजिहाल्छन्
1: सबैलाई त्यस्तो भन्न चाहिँ मिल्दैन है साँच्ची माया गर्नेहरू पनि त हुन्छन् नि
2: हुँदैनन् त मैले पनि भन्न खोजे होइन नि तर त आफै भन् त अहिले हामीले यस्तो कुरामा फोकस हुने बेला हो कि क्यारियरमा
3: यो चित्र एकचोटि फेरि हेर्नुहोस् त उत्सवजी यो चित्रमा परिवारको सदस्यमा बिरालो पर्यो तर तपाईँ चाहिँ हुनुहुन्न याद गर्नुभएको छ तपाईँले
4: त्यही त कृष्ण सर मेरो चित्र बनाउन चाहिँ कसरी छुट्याएछ केटोले छुटाएको भन्दा पनि चित्र बनाउँदा उसको दिमागमा तिम्रो सम्झना नआएको हुनसक्छ उत्सव
3: एक्ज्याक्टली जगतजी तपाईँले सही पोइन्ट नोटिस गर्नुभयो हेर्नुहोस् हामीले यसरी चित्र बनाउन लगाउनुको पछाडिको कारण पनि यस्तै बालबालिकाको मानसिकता बुझ्नलाई हो
4: त्यसो भए यसले के बुझाउँछ त सर
3: भनेको मतलब
4: त्यो चित्रमा म नहुनुले के बुझाउँछ सर
3: एक्ज्याक्ट यही भनेर चाहिँ म भन्न सक्दिनँ यसबारेमा विज्ञ सुदेश सर हुनुहुन्छ उहाँले भन्न सक्नुहुन्छ तर जहाँसम्म मेरो बुझाइ छ नि उत्सवजी यो चित्रले सन्देशले तपाईँलाई आफ्नो परिवारको सदस्य भनेर विश्वास नै गरेको छैन भन्ने अर्थ लाग्छ
4: अब उत्सव भाइ सन्देश पाउँदाखेरि पनि विदेशतिरै भए सायद त्यसैले पनि होला कि सन्देशले चित्र पनि कति सानो ठाउँमा बनाएको रहेछ तँलाई चाहिँ पुरै खाली छोडेको रहेछ
5: हो त है मैले त त्यो कुरा ध्यानै दिएको रहेनछु
3: यसले चाहिँ सामान्यतः बच्चा खुल्न नसकेको भन्ने बुझाउँछ
5: चित्र बनाएको आधारमा नि यस्ता कुराहरू हेर्न मिल्ने रहेछ है अब हाम्रो पालामा त यस्ता कुराहरू थाहा नै थिएन
3: ठिक भन्नुभयो, पहिलेको के कुरा, अहिले पनि धेरै स्कुलहरूमा यी कुराहरूमा ध्यान दिएको हुँदैन। त्यसैले हाम्रो स्कुल अरू स्कुलको दाजुमा स्तरीय छ भनेर हामीले भन्न सक्छौँ।
5: ए अनि पढाइ चाहिँ कस्तो छ सर सन्देशको?
3: पढाइभन्दा पनि यो उमेरमा खेलाइबाट सिकाइतिर डोर्याउने हो, त्यसैले ठिकै छ भनेको टिप छ। उठाउनु हुँदा हुन्छ।
5: हेलो, भन त के गरे? ए हुन्छ आइहालेँ, ल ल सर अहिले निस्कदा हुन्छ, त्यहाँ भेट्नु पर्ने मान्छे अहिले नै आएछ।
3: उसै चिया पिएर जानु न।
5: होइन अलि हतार नै भयो त्यही भएर हो सर।
3: ए हुन्छ हुन्छ
5: जगतै। ए हुन्छ जाऊ न तिमी। हस् हस्
3: उत्सवजी यो रिजल्ट र पेपरहरू पनि लानु होला।
5: ए हुन्छ हुन्छ धन्यवाद सर जगतै गए है।
3: विलासनगरबाट यहाँ आएको झन्डै 3 वर्ष बित्यो, लगभग यहाँका सबैसँग परिचित छु तर उहाँसँग भेट भएन रहेछ।
5: उत्सव भाइ धेरै समय विदेशै थिए त्यही भएर पनि होला, फेरि स्कुल पनि आथेन होला योभन्दा अगाडि।
3: दिदी चिया 2 मात्र छोडिदिनु भए हुन्छ। जगतजी चिया लिनु न।
5: अनि कृष्ण सर जोयसीको व्यवहारमा पढाइमा सुधार कतिको आइरहेछ?
3: पहिले भन्दा त भेटर नै छ तर अझै सोचे जस्तो प्रगति नभए जस्तो देखियो है रिजल्ट हेर्दा चाहिँ।
5: त्यो त मैले नि बुझेँ सर, अब जोयसीको नेचर उसको हेल्थ सिचुएसनको कारणले मैले पर्सनल्ली सबै टिचरहरूलाई भेटेर अलिकति केयर गरिदिनु है भनेको थिएँ, तर त्यो चाहिँ खासै अप्लाई भएको जस्तो लागेन मलाई।
3: हेर्नु जगाजी हामीले केयर नै नगरेको भन्न चाहिँ मिल्दैन, फेरि स्कुलमा धेरै बालबच्चाहरू हुन्छन्, हामीले सबैलाई बराबर रूपमा हेर्नुपर्छ, अब एउटैले मात्र हेर्ने भन्ने कुरा पनि त्यति प्र्याक्टिकल हुँदैन नि जगाजी।
5: अब सरले पनि त्यसरी अलिकति भनिहाल्न मिल्दैन कि, पहिले स्कुल भर्ना गर्ने बेलामा पनि मैले तपाईँसँग कुरा गरेको थिएँ, त्यतिखेर त अर्कै कुरा गर्नुभएको थियो।
3: त्यो त हो जगतजी, अब गर्दा भन्दा कति कुराहरू हामीले नि सकिरहेको हुँदैनौँ, हामी त्यसमा सुधार गर्दै जान्छौँ, तर तपाईँले पनि हाम्रो बाध्यता चाहिँ बुझिदिनुपर्छ, हाम्रो लागि सबै बच्चाहरू बराबर हुन्।
5: मैले मेरो बच्चालाई मात्रै हेर्नुपर्छ भनेको पनि त होइन नि सर, तर विद्यार्थीको क्याटेगोरी अनुसार उनीहरूको बुझाइको लेभल वा अवस्था अनुसार ट्रिट गर्नु पर्यो नि, होइन र?
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलढुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्दै आइरहेका छौँ। विशेष गरी निर्वाचनसँग सम्बन्धित विषयहरूमा छलफल गर्दै आइरहेका छौँ अहिले हामी नेपाल चौतारीमा। आज चाहिँ हामी यो राजनीतिक दलहरूले बालबालिकाहरूको यो दुरूपयोग गर्ने गरेको, विशेष गरी निर्वाचनको बेलामा यसै विषयमा रहेर हामी आजको कार्यक्रममा छलफल गर्दैछौँ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारी मैले भर्खरै भनेका नम्बरहरूमा तपाईँले फोन पनि गर्न सक्नुहुन्छ। र अहिले चुनावको माहौल छ, चुनाव प्रचार प्रसारको क्रममा राजनीतिक दलहरू लागिरहेका छन्, घर दैलोमा आइरहेका छन्। यस्तो अवस्थामा बालबालिकाको दुरूपयोग भएको अथवा त्यस्तोसँग सम्बन्धित तपाईँले कुनै त्यस्तो घटनाहरू देख्नु भएको छ, कुनै गतिविधिहरू देख्नु भएको छ भने तपाईँले आजको कार्यक्रममा फोन गरेर पनि आफ्ना अनुभवहरू सेयर गर्न सक्नुहुन्छ। हामी ती अनुभव, ती विचार र ती तपाईँले देख्नुभएका कुराहरूलाई चाहिँ हामी सम्बन्धित ठाउँमा पुर्याउने प्रयास पनि गर्नेछौँ। आजको विषय चाहिँ यो निर्वाचनका बेला बालबालिकाको दुरूपयोग, हामीले यो विषय लिएका छौँ नेपाल चौतारीमा छलफलको लागि। र आजको विषयमा छलफल गर्न मसँग हुनुहुन्छ बाल अधिकार कर्मी तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष राजेश शर्मा हुनुहुन्छ। राजेश जी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ?
3: नमस्कार, ठिकै छु।
1: म आज अब निर्वाचन आउनलाई 12 दिन बाँकी छ है, यो अवस्थामा आज हामी बालबालिकाको कुरा गरिरहेका छौँ। तपाईँ अब बाल अधिकार कर्मी अनि सिजपको अब अध्यक्ष पनि हुनुहुन्छ, कहाँ के गर्दै हुनुहुन्छ? किनभने यो बेला त अब हामी बालबालिकाको कुरा गरिरहँदाखेरि चाहिँ त्यसको तयारीका विभिन्न कार्यक्रमहरू होलान्। तपाईँ कहाँ के गर्दै हुनुहुन्छ? आजको विषय चाहिँ यहीँबाट सुरु गरौँ छलफल।
3: धन्यवाद अनन्त सर। बालबालिका सञ्चेतन राष्ट्रिय अभियान सिजपले खास गरी अहिले स्थानीय तहको निर्वाचन पछि पनि सङ्घ र प्रदेशको सङ्घ र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बालबालिकाको दुरुपयोग हुन सक्छ भनेर नजिकबाट निहाल्ने कामहरू गरिरहेको छ र राजनीतिक दलहरूलाई भेटेर राजनीतिक दलहरूलाई आग्रह गर्ने, उहाँहरूलाई सचेत बनाउने, उहाँहरूलाई यस्तो नगर्नुहोस् भनेर आग्रह गर्ने काम गरेको छ र सँगसँगै चाहिँ त्यस्ता घटनाहरू भएको छ कि छैन भनेर सूक्ष्म तरिकाले अध्ययन गर्ने, त्यसका घटनाहरू लिने, इभिडेन्सहरू कलेक्ट गर्ने र निर्वाचन आयोगमा तुरुन्तै उजुरी गर्ने काम गरेको छ। र यसै सन्दर्भमा अहिले म पोखरा स्याङ्जा हुँदै अहिले हाल चाहिँ अहिले बुटोलमा छु र अहिले हामी चाहिँ बुटोलमा यो नागरिक संस्थाहरूसँग, यहाँ क्रियाशील नागरिक संस्थाहरूसँग कसरी बालबालिका केन्द्रित अनुगमन गर्ने, हामीले वरिपरि देखेका घटनाहरू कसरी निर्वाचन आयोगको आचार संहिता अनुगमन समितिसम्म पुर्याउने, कसरी राष्ट्रिय अधिकार आयोगसम्म ती घटनाहरू पुर्याउने, जसको कारण उहाँहरूले गर्ने सिफारिसहरूमा पनि यो कुराहरू परोस् र राजनीतिक दलहरू थप सचेत हुनुहोस् र अर्को पटकको निर्वाचनमा कम्तीमा यति धेरै हिसाबले बालबालिकाको दुरुपयोग नहोस् भन्ने विषयमा हामी क्रियाशील छौँ।
1: जस्तो आज अब 12 दिन बाँकी रहँदाखेरि अहिले अब राजनीतिक दलहरू चाहिँ चुनावी प्रचार प्रसारमा छन्, घर दैलो कार्यक्रमदेखि लिएर अन्य कार्यक्रमहरूमा व्यस्त छन् होइन। यो अवस्थामा आइपुग्दाखेरि चाहिँ यहाँले जस्तो बालबालिकाको दुरुपयोगसँग सम्बन्धित के कस्ता घटनाहरू चाहिँ भएका यहाँले पाउनु भएको छ, यहाँको रिपोर्टिङमा आएको छ अथवा यहाँले देखिरहनु भएको छ?
3: अहिले हामीले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आफ्ना सदस्य संस्थाहरू, सिजपमा जति 70 भन्दा बढी सदस्य संस्थाहरू आबद्ध हुनुहुन्छ, त्यसै गरी यो अभियानसँग जोडिनुभएका अरू सम्पूर्ण व्यक्तित्वहरूलाई हामीले आग्रह गर्यौँ। हामीले यसमा चाहिँ यो निर्वाचन अनुगमनमा खास गरी बाल अधिकार केन्द्रित अनुगमनको लागि हामीले 3 चरणहरू बनाएको थियौँ। त्यसमा पहिलो चरण भनेको राजनीतिक दलहरूलाई आचार संहितामा लेखिएको कुरा किन चाहिँ पालना गर्न जरुरी छ, आचार संहितामा बालबालिका र विद्यालय केन्द्रित के प्रावधानहरू छन् भनेर उहाँहरूकोमा त्यो म्यासेज पुर्याउने पहिलो। दोस्रो चाहिँ यो बाल अधिकार क्षेत्रमा कार्यरत व्यक्तित्वहरूलाई चाहिँ यो आचार संहितामा के कुरा छ र कसरी हामीले अनुगमन गर्ने भनेर बुझाउने दोस्रो, र तेस्रो भनेको यस्ता घटनाहरू देखिने बित्तिकै ती घटनाहरूलाई चाहिँ हाम्रो जानकारीमा लिने र त्यसलाई चाहिँ एउटा प्रक्रियामा लैजाने भन्ने थियो। अहिले बाँकी दुईटा कुराहरू लगभग हामी त्यो चरण पार गरेर सकेर अहिले तेस्रो चरणमा छौँ। यसको मतलब अहिले चाहिँ राजनीतिक दलहरूले जहाँ प्रचार प्रसारहरू गरिराख्नु भएको छ त्यहाँ चाहिँ बालबालिकाको विद्यालयको दुरुपयोग भयो कि भएन भनेर हामीले सूक्ष्म तरिकाले हेर्छौँ। र हिजो कार्तिक 21 गतेसम्म बेलुकासम्मको स्थिति हेर्नु छ भने अहिले देशभरि 159 यस्ता घटना भएको, 159 घटनामा चाहिँ बालबालिका र विद्यालयको दुरुपयोग भएको घटनाहरू हामीले निर्वाचन आयोगमा उजुरी गरिसकेका छौँ। अहिले हामी सिजमा एउटा यस्तो डेडिकेटेड टिम छ जसले चाहिँ देशभरिबाट घटना भेट्ने बित्तिकै विदिन 5 मिनटमा निर्वाचन आयोगमा उजुरी गर्छ र त्यो उजुरी पनि प्रमाणको आधारमा हुन्छ। जस्तै कसैले चाहिँ बालबालिकाको दुरुपयोग भएको छ भन्यो भने हामीले त्यो हो कि होइन भने पहिला मापन गर्छौँ, कुन चाहिँ दुरुपयोग हो कुन चाहिँ दुरुपयोग होइन भन्ने हेरिसकेपछि बल्ल त्यो निर्वाचन आयोगमा उजुरीमा जान्छ। अहिलेसम्म 159 यस्ता घटना उजुरी भएको छ र त्यसमध्ये केही घटनाहरूमा चाहिँ निर्वाचन आयोगले उम्मेद्वारहरूलाई र पार्टीलाई स्पष्टीकरण सोधेको यहाँले सुन्नु भएको छ र त्यसमा चाहिँ अहिले हामी सिजप त्यसैसँग यो अभियानमा क्रियाशील छ।
1: हजुर, अब यहाँले भन्नुभयो नि यो बालबालिका 159 त्यस्ता घटना चाहिँ दर्ता भएको छ भनेर, कस्ता खालका घटना भइरहेको छ अहिले अहिले तपाईँले देख्नुभएकोमा चाहिँ जस्तो बालबालिका र विद्यालय केन्द्रित दुरुपयोगको?
3: अहिले अब अहिले हामीले हेरौँ, अहिले चाहिँ राष्ट्रिय मिडियामा पनि आएको निर्वाचन आयोगले तुरुन्तै हाम्रो उजुरीलाई आधार मानेर स्पष्टीकरण सोधेका तीनटा घटनाहरू म सम्झाउन चाहन्छु। ती तीनटा घटनामा हेर्नुभयो भने एउटा चाहिँ दाङको उम्मेद्वारले विद्यालय पोसाकमै भएका बालबालिकाहरूलाई विद्यालयमै गएर ठुलो समूहमा आफ्नो कार्डहरू बाँड्नुभएको र छलफल गर्नुभएको थियो, त्यसमा निर्वाचन आयोगले तुरन्त स्पष्टीकरण सोध्यो। एउटा यो प्रकृतिको थियो, अर्को प्रकृतिको भनेको बालबालिकालाई प्रयोग गरेर प्रचार सामग्री बनाएको प्रकृतिको थियो, त्यो पनि निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो। त्यस्तै गरी अर्को भनेको बालबालिकालाई तपाईँको घर दैलोमा सँगसँगै लिएर गएर भोट माग्न लगाएको, यो पार्टीलाई भोट दिनुहोस् त्यो पार्टीलाई भोट दिनुहोस् भनेको थियो, यसमा पनि निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो। र अरूमा पनि सायद निर्वाचन आयोगले सोध्ने क्रममा छ, उहाँले पनि आफ्नो तरिकाले एभिडेन्सहरू हेर्ने लाइनमा हुनुहुन्छ। र प्रकृति हेर्नुहुन्छ भने पहिलो चाहिँ तपाईँको टिकटक बनाउने, फेसबुकदेखि लिएर सामाजिक सञ्जालहरूमा चाहिँ बालबालिकालाई प्रयोग गरेर भोट माग्न लगाउने एउटा यस्तो प्रकृतिको घटना छ, त्यो पाइँदैन। आफ्नै छोराछोरी भए पनि त्यो त्यस्तो गर्न पाइँदैन, उम्मेद्वारको आफ्नै छोराछोरी हुनुहुन्छ भने पनि 18 वर्षभन्दा मुनिको भए त्यो गर्न,
1: अथवा मतदाताले पनि आफ्नो छोराछोरीलाई चाहिँ अब यो राजनीतिक उसमा प्रयोग गर्न
3: पाइँदैन, मिल्दैन। त्यो एउटा प्रकृतिको यो छ। दोस्रो प्रकृतिको अब उम्मेद्वारहरू आउँदाखेरि उम्मेद्वारहरूलाई जस्तै हामीले पञ्चकन्याहरू अरू बनाएर स्वागत गर्न लाउने अनि उम्मेद्वारहरूलाई माला खादा लगाउन लाउने र उम्मेद्वारलाई सँगसँगै लिएर हिँड्ने बालबालिका त्यसमा प्रयोग गर्ने दोस्रो प्रकृतिको छ। तेस्रो चाहिँ बालबालिकालाई लिएर घर दैलोमा हिँड्ने भोट माग्न लाउने छ तेस्रो। चौथो चाहिँ चुनावी सभाहरूमा बालबालिकालाई गायकको रूपमा कलाकारको रूपमा प्रयोग गर्ने र बालबालिकालाई चाहिँ नारा जुलुस गर्न लाउने त्यो आमसभाहरूमा सभाहरूमा यस्तो प्रकृतिको छ। अर्को भनेको विद्यालयमा जाने, विद्यालयमा गएर कार्यक्रम गर्ने, बालबालिका राखेर छलफल गर्ने, बुवा आमालाई भन है हामीलाई भटाल्न भन, तिमीहरूका समस्या के छन् भने यो विद्यालयमा त यस्तो दुःख रहेछ हामीले जित्यौँ भने यो गर्छौँ भनेर विद्यालयमा गएर त्यसरी कुरा गर्ने त्यस्तो छ। भने अब सानो सानो कहीँ कहीँ के भेटिएको छ भने सानो सानो कार्डहरू बनाएर बालबालिकालाई बालबालिका मार्फत बाँड्न लगाएको पनि भेटिएको छ। यस्ता घटनाहरू अहिले हाम्रो सङ्कलनमा आएको छ।
1: अब जस्तो घटनाहरू त यहाँले भन्नुभयो होइन, जस्तो अब निर्वाचन आचार संहिताले चाहिँ ठ्याक्कै अब के कसरी व्यवस्था गरेको छ यो बालबालिकाको दुरुपयोग गर्नुहुन्न भन्ने कुरालाई चाहिँ कसरी व्याख्या गरेको छ, कसरी व्यवस्था गरेको छ?
3: निर्वाचन आचार संहितामा बालबालिका केन्द्रित तीनटा प्रावधानहरू छन्। एउटा 18 वर्ष पुरा नभएको कुनै पनि व्यक्ति धरना जुलुस आमसभा प्रसाद पदमा धरना जुलुस आमसभामा संलग्न हुन मिल्दैन। पहिला हामीले कुनै पनि राजनीतिक दलको कार्यक्रम छ भने त्यहाँ 18 वर्ष पुरा नभएको व्यक्ति जान मिल्दैन। आज त्यसरी जानु, त्यसरी लैजानु त्यो आचार संहिता विरुद्ध हो एउटा। अर्को बालबालिकालाई प्रयोग गरेर कुनै पनि किसिमको प्रचार सामग्री बनाउन, बालबालिकालाई प्रयोग गरेर कुनै पनि हिसाबले प्रसार प्रसार गर्न मिल्दैन, दुईटा। तेस्रो बालबालिका र नियमित जाने पढ्ने विद्यालय जुन छ विद्यालयमा गएर राजनीतिक दलको कार्यक्रम गर्न र त्यहाँ बालबालिकासँग कुनै पनि हिसाबले राजनीतिक दलले दलगत हिसाबले छलफल गर्न पाइँदैन। यी तीनटा कुराहरू चाहिँ प्रश्नसँग निर्वाचन आचार संहितामा राखेको छ। र यसपटक हेर्नु छ भने अझ बालबालिकालाई यो दलगत हिसाबले संरक्षण गर्न जोगाउनको लागि अरू दुईटा प्रावधानहरू पनि राखेको छ। त्यो अरू दुईटा प्रावधान भनेको यसपटक अघिल्लो स्थानीय तहको चुनावमा भन्थ्यो शिक्षकहरू पनि कुनै पनि हिसाबले दलगत रूपमा विभाजित भएर राजनीतिक दलको प्रचार प्रसार गर्न मिल्दैन। किन मिल्दैन भनेको भने ती शिक्षकहरू चाहिँ त्यो समुदायमा रहेको विद्यालयमा पढाउने उनीहरू चाहिँ निष्पक्ष हुनुपर्ने भएको भए शिक्षकहरूलाई पनि दलगत हिसाबले प्रचार प्रसार गर्न मिल्दैन। त्यो बालबालिकासँगै जोडिएको विषय हो। त्यसै गरी अर्को बालबालिकासँग कार्यरत बाल अधिकारमा क्रियाशील नागरिक संस्था सञ्जालका पदाधिकारी कर्मचारीहरू पनि दलगत हिसाबले विभाजित हुन मिल्दैन किनभने त्यो पनि बालबालिकासँग जोडिएको यी पक्षहरू निर्वाचन आचार संहितामा लेखिएको छ र यो स्थानीय तहको निर्वाचनमा पनि थियो र त्यसलाई अझ परिषद गरेर यो पालिको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको आचार संहिता 2079 पनि यो कुरा उल्लेख छ।
1: यो आचार संहितामा प्रष्ट लेखिया छ यो चुनाव पहिलो पटक मात्रै भएको छैन पटक पटक भएको छ। गत स्थानीय तहको चुनाव पनि भयो त्यहाँभन्दा अगाडि पनि भयो होइन पटक पटक चुनाव हुँदै आएको छ यो आचार संहितामा उल्लेख पनि गरिन्छ। तर आचार संहितामा उल्लेख गरे पनि अनि यो राजनीतिक दलहरूले चाहिँ यो बालबालिकाको दुरुपयोग विद्यालयको दुरुपयोग चाहिँ पटक पटक नै भइरहेको हुन्छ। यो बुझेर पनि नबुझ्या हो कि अथवा यो खास के हो यो किन यस्तो पटक पटक भइरहन्छ?
3: अब यसमा हामीले एउटा सकारात्मक पाटोबाट पनि हेरौँ। जस्तै हजुरको यो 74 सालको चुनावसम्म आइपुग्दा हामीसँग एउटा लाइनमा बालबालिका प्रयोग गरेन हुन्न चुनाव प्रचार प्रसारमा बालबालिका प्रयोग गर्न हुन्न भन्ने थियो। त्यति हुँदाहुँदै पनि हामीले चाहिँ त्यो अभियानमा लागेर यो बालबालिकालाई प्रयोग नगरौँ है दलगत विभाजित नगरौँ है भनेर अलिकति गरेको थियौँ। पछि 2075 सालमा बालबालिका सम्बन्धी ऐन आएर ऐनले चाहिँ यो कुरा प्रष्ट रूपमा बालबालिकालाई दलगत हिसाबले प्रयोग गर्नु बालबालिका विरुद्धको कसुर हो भनिसकेपछि यो गएको स्थानीय तहको चुनावमा अलि यो आचार संहिता विस्तृत रूपमा आयो र त्यसकारण चाहिँ यो घटनाहरू हुँदा अलि रिपोर्टिङ गर्ने यो समुदायले पनि यो कुराहरू भन्ने राजनीतिक दलहरूले पनि एउटा राजनीतिक दलले प्रयोग गरेकोदेखि अर्कोले चाहिँ तुरन्त उजुरी गरिदिइहाल्ने खबर गरिदिइहाल्ने प्रक्रिया भयो। यो एउटा सकारात्मक पाठ हो। र अर्को चाहिँ अहिले प्रतिनिधि सभा प्रदेश सभा चुनावसम्म आइपुग्दाखेरि हेर्नुहुन्छ भने पहिलाको चुनावदेखि अहिलेको निर्वाचनमा आइपुग्दाखेरि हामी विद्यालय प्रयोग गर्ने चाहिँ लगभग लगभग कम भएको स्थिति छ। अब बालबालिका प्रयोग गर्ने चाहिँ कुन प्रयोग हो कुन चाहिँ प्रयोग होइन त्यसमा हामी चाहिँ कसरी सचेत हुने भन्ने कुरा सचेतनाको कुराहरूले पुगेको छैन। र एउटा दुईवटा घटनाहरू चाहिँ निर्वाचन आयोगले कारवाही गर्यो कम्तीमा निर्वाचन आयोगले दण्डित गर्यो भन्ने उदाहरण दिन सकियो भने चाहिँ त्यसले केही न केही प्रभाव पार्छ र हजुरले भने जस्तै चाहिँ राजनीतिक दललाई थाहा छ कार्यक्रम आयोजकलाई थाहा छ तर पनि हेरचक्राइ गरेको कुरा हो नि त्यस कुरालाई चाहिँ यो गर्छ। र अहिले जसरी निर्वाचन आयोगले तुरन्त एक्सन लिएर दुई चारवटा घटनामा भयो भने स्पष्टीकरण सोध्यो त्यसले राष्ट्रिय मिडियाहरूमा चर्चा पायो त्यसले गर्दा अलिकति सचेत भएको देखिन्छ। र यद्यपि घटनाहरू भइरहेर उजुरी हुने प्रक्रिया चाहिँ यसपटक अलि राम्रो देखिएको छ। त्यस कारण अब अरू अरू निर्वाचनहरूमा चाहिँ सायद अलि यो अझै कम भएर जान्छ कि भन्ने चाहिँ अपेक्षा लिएको छु।
1: अब यो निर्वाचनलाई हेर्दाखेरि चाहिँ जस्तो अब अलिकति तुलना गरौँ स्थानीय तहको निर्वाचनका बेला र अब यो प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनको बेला चाहिँ बालबालिकाको दुरुपयोग हुने यो जोखिम चाहिँ को हिसाबले हेर्दाखेरि सङ्ख्याको हिसाबले हेर्दाखेरि कुनमा बढी हुने सम्भावना देख्नुहुन्छ यहाँ?
3: स्थानीय तहको चुनावमा अलिकति स्कुलहरू बढी प्रयोग भयो भन्ने कुरा थियो र हामी शिक्षकहरू पनि कर्मचारीहरू पनि प्रयोग भयो भन्ने कुरा थियो। बालबालिकाको घटनाहरू त्यति बेला धेरै जसो चाहिँ हजुरको यो सामाजिक सञ्जाल प्रयोग गर्ने टिकटकहरू बनाउन लगाउने र अलि बालबालिकालाई चाहिँ समुदाय स्तरमा पनि भोट माग्न पठाउने क्रम थियो त्यसलाई हामीले घटना इभिडेन्स बेसमै उजुरी गर्ने त्यसको योग यस्तो गर्न मिल्दैन भनिसकेपछि अहिले अलिक त्यो परिष्कृत भएको अथवा अहिले चाहिँ अलिकति यो आमसभाहरूमा बालबालिकालाई अलि भिड देखाउनका लागि किनभने स्थानीय तहको चुनाव भयो भने कम्युनिटीमै समुदायमा हुने भयो को कस्तो भयो थाहा हुने भयो। अब यो प्रदेश सभा र प्रदेश सभाको चुनाव अलि ठुलो धेरै भिड देखाउनु पर्ने अनि भिड देखाउनका लागि कसलाई ल्याउँदा बालबालिका लिएर आउने बालबालिका भएको ठाउँमा जान्ने। अब अहिले त राजनीतिक दलहरूले दुईवटा घटना अस्ति भेटियो राजनीतिक दलहरूले कस्तोसम्म गरेको देखियो भने हजुरको अगाडि फ्रन्टमा ठुलो मान्छे हुन्छ पछाडि पनि ठुलो मान्छे छ बिचमा चाहिँ बालबालिका छ तर नदेखिने हिसाबले छ तर हेर्दा मास ठुलो छ। अब त्यो फोटो राम्रोसँग खिच्दाखेरि मात्रै बालबालिका लिएर आएको रहेछ स्कुलबाट भन्ने देखिने भयो। अब स्कुल ड्रेसमै लिएर आउने क्रम चाहिँ अलि कम भएछ तर स्थानीय तहको चुनावमा भन्दा यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चाहिँ बालबालिका प्रयोग हुने चाहिँ अलि बढी हुँदो रहेछ भन्ने हामीले त्यो 74 सालको र यो 79 सालको चुनावलाई तुलना गर्दाखेरि चाहिँ त्यस्तो अलि देखिएको छ। यो चाहिँ यो राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग गरेर भिड देखाउने कुरा सोचेर मात्रै यस्तो भयो है फेरि उहाँहरूले चाहिँ त्यो बालबालिका देखाउने बित्तिकै हाम्रो ठुलो भिड भयो भन्ने होइन भन्ने जुन दिन बुझ्नुहुन्छ यो अटोमेटिक कम भएर जान्छ कि
1: त्यो त थाहा हुन्छ नि त, स्थानीय तहमा अथवा कसैले कसैले त त्यो हेरिरहेको हुन्छ, देखिरहेको हुन्छ। त त्यति हुँदाहुँदै पनि राजनीतिक दलहरूले चाहिँ अझै पनि अघि यहाँले भन्नुभएको जस्तो भिड देखाउनलाई बालबालिकाको प्रयोग दुरुपयोग भइरहेको अवस्था छ। हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी आज चाहिँ यो निर्वाचनका बेला बालबालिकाको दुरुपयोग हुने विषयलाई लिएर आज छलफल गरिरहेका छौँ। हामीसँग बाल अधिकार कर्मी राजेश शर्मा हुनुहुन्छ। राजेशजी, हामी कुराकानीकै क्रममा थियौँ, यहाँले भन्नुभयो जस्तो यो विभिन्न घटनाहरू हुन्छन् अनि त्यसको रिपोर्टिङ हुन्छ, त्यसको उजुरी हुन्छ, अनि त्यस पछाडि निर्वाचन आयोगले अहिलेसम्म देखिएको स्पष्टीकरण सोध्ने हुन्छ, होइन? अब स्पष्टीकरण सोधेको एउटा कुनै एउटा घटना चाहिँ कुनै एकजना व्यक्तिलाई चाहिँ यसो किन गरेको भनेर सोद्धाखेरि त्यो व्यक्ति म होइन भनिसके पछाडि त्यस पछाडि फर्दर के भयो, अगाडि के भयो भन्ने कुराको बारेमा थाहा हुँदैन। सोधिसके पछाडि होइन भनिसके पछाडि त्यसको प्रक्रिया पुरा हुन्छ कि त्यो स्पष्टीकरण पछाडि त्यसका प्रक्रियाहरू पनि छन्?
3: यही प्रश्न चाहिँ अघिल्लोपटक स्थानीय तहको चुनाव पछि म निर्वाचन आयोगसँग हामीले सोधेको छौँ। हामीले त्यति बेला 155 उजुरी गरेर चाहिँ निर्वाचन आयोगमा गएको स्थानीय तहको चुनावमा, त्यति बेला सिजबसँग अलिक सानो टिम थियो यो काम गर्नको लागि, र हामीले देशभरिबाट जति कलेक्सन गऱ्यौँ 155 त्यो इभिडियन्स बेस हामीले उजुरी गरेपछि निर्वाचन आयोगलाई सोध्यौँ हामी। त्यति बेला पनि भिरकुटी मण्डपमा स्कुल बस सहित आएको र चितवनमा स्कुल बस ल्याएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो। स्पष्टीकरण सुन्नुभयो, इभिडियन्सले देखिन्छ, तपाईँहरूले आचार संहितामा लेखेकै आधारमा पनि अन्तिमसम्म जाँदा उम्मेदवारी खारेजीसम्म हुने र त्यहाँभन्दा अगाडि चाहिँ अरू कारवाहीको प्रक्रियाहरू 5,000 जरिवाना गर्ने भन्ने प्रावधान छ। तपाईँहरूले कसैलाई किन कारवाही गर्नु भएन भनेर मैले प्रमुख निर्वाचन आयुक्तज्यू र त्यहाँका अरू पदाधिकारीहरूलाई जसले आचार संहिता हेर्नुहुन्छ उहाँ आयुक्तज्यूलाई पनि सोधेपछि उहाँहरूले अब अर्को चुनावमा चाहिँ हामी यो विषयमा एकदम डेडिकेटेड भएर काम गर्छौँ भन्नुभयो। र यो पटक हेर्दाखेरि चाहिँ उहाँले स्पष्टीकरण तुरुन्तै सोध्ने, डोर्याएर स्पष्टीकरण सुन्ने पनि गरेको देखेको छ। तर जुन आचार संहितामा लेखेको प्रावधान अनुसार कारवाही गर्ने, जस्तै अस्ति एउटा घटनामा 5,000 जरिवाना गरेको सुन्यो तर त्यो बालबालिका प्रयोग गरेको थिएन, बालबालिकालाई दुरुपयोग गरेको घटनामा पनि उहाँहरूले त्यो जरिवाना तोक्ने, अन्तिममा गएर उम्मेदवारी खारेजीसम्म जान सक्ने उहाँ प्रावधान छ। त्यति मात्रै होइन, अहिले त हामीले यो बालबालिका सम्बन्धी ऐनको दफा 66 आउने हो भने त यो बालबालिका विरुद्धको कसुर हो, यो चाहिँ अरू घटनामा जस्तो प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता हुन्छ, जाहेर दर्ता हुन्छ, र त्यो भनेको 75,000 जरिवाना र 3 कैद हुने व्यवस्था छ।
1: त्यसलाई कसरी व्याख्या गरिएको छ त्यो उसमा चाहिँ, जस्तो बाल यो श्रम शोषण भने जस्तो अथवा चाहिँ शोषण अथवा अनुचित प्रयोग भनेर त्यसरी भनिएको छ, कसरी भनिएको छ त्यो?
3: यो बालबालिका सम्बन्धी ऐनको दफा 66 प्रष्ट के लेखेको छ भने बालबालिका विरुद्धका कसुरहरू के हुन् भन्दा, बालबालिकालाई दलगत हिसाबले सङ्गठित गर्ने, धरना जुलुस आमसभामा लाने, दलगत प्रयोग गर्ने, जस्तै 18 मुनिको बालबालिकालाई कुनै पनि पार्टीको हो भनेर प्रयोग गरियो, जस्तै अब हामीले एउटा पार्टीको आमसभामा लगियो बालबालिकालाई भने त त्यो पार्टीको भनेर लग्यौँ नि त्यहाँ हामीले, अर्को पार्टीको आमसभामा लग्यो भने अब पार्टीको भनेर लग्यौँ। जस्तै अब प्रचार प्रसारमा चाहिँ कार्ड बाँड्न लाग्यौँ, तपाईँ चुनाव चिन्ह बाँड्न लाग्यो भने पार्टीको हिसाबले प्रयोग गर्यौँ नि दलगत रूपमा, भने त्यो दलगत रूपमा प्रयोग गरेको विषय पनि बालबालिका विरुद्धको कसुर हो भनेर ऐनमा लेखेको छ, र 3 कैद र 75,000 जरिवाना भनेको विषय कारणले यो विषयलाई चाहिँ हामी अगाडि बढाउन सकिन्छ, यो तपाईँहरूले अगाडि बढाउनु छ निर्वाचन आयोगका भनेका छौँ। र निर्वाचन आयोगको कुरा के छ भने, आचार संहिताको कुरा यो भनेर हामी भन्छौँ, मुद्दा दर्ता गर्ने कुरा चाहिँ हामीले प्रहरीलाई लेखी पठाउने हो भन्नुभयो, उहाँले त्यसरी प्रहरीलाई लेखेर पठाएको अरू घटनाहरू सुन्यो, तर बालबालिकाको विषयमा पनि तपाईँहरूले लेखेर पठाउनुहोस् न भनेपछि हामीले दुईपटक स्पष्टीकरण सोध्छौँ, त्यति बेसपछि अनि कुन एक्सनमा जाने भन्ने कुरा गर्छौँ भनेर हामीलाई चाहिँ जवाब दिनुभएको छ। आशा छ निर्वाचन आयोगले चाहिँ कम्तीमा एउटा दुईवटा घटनामा भए पनि यो बालबालिका विरुद्धको कसुर रहेछ, यो चाहिँ प्रहरीले छानबिन गरोस्, यो आखिरीमा अन्तिममा त मुद्दा दर्ता हुने त नेपाल प्रहरीले सरकारी कार्यालय हुँदै लाने हो, प्रहरीले चाहिँ यो घटना छानबिन गर्नुपर्छ भनेर निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालयसम्म यो कुरा लेखेर पठाओस् भन्ने हामीले अपेक्षा राखेको छ भन्न पनि हामी
1: हामीसँग दुईजना सहभागी टेलिफोनमा आइसक्नु भएको छ। लभदेव धामी हुनुहुन्छ बैतडीबाट। लभदेवजी, यहाँलाई स्वागत छ कार्यक्रम नेपाल चौतारीमा।
4: नमस्ते, अनि अतिथिलाई पनि नमस्ते।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
4: मेरो प्रश्न यो छ कि पछिल्लो समयमा बालबालिका आफै के दलगत जस्तैमा जनप्रतिनिधिका छोराछोरीहरू के भन्छन् भने हाम्रो बाबा त होइन के एमाले अनि काङ्ग्रेस हो भनेर पछिल्लो समयमा आफै के त्यो दलगत कार्यक्रमहरू सहभागी हुँदै आफै स्वयंसेवक हुने होइन त्यस्तो कार्यक्रमहरू सहभागी भइरहेका छन्। यो अब हामीले कसरी यसले मुद्दाको रूपमा अथवा इस्युको रूपमा कसरी उठाउने अथवा यो भनेको ती पनि बालबालिका हुन् तिनलाई कसरी त्यो कार्यक्रमबाट कम गर्ने होइन तिनलाई पछि पार्ने होइन ती कार्यक्रममा नजान बन्देज गर्ने त्यो के गर्ने होइन हामीले आफैले मुद्दा उठाउने कि त्यो मुद्दा हामीले हान्ने हो कि अनि त्यो निर्वाचन आयोगले अथवा अचार संहिता आफूले के गर्छ भन्न चाहन्छु।
1: हस्, धन्यवाद प्रश्नको लागि। लभदेव धामी बैतडीबाट हुनुहुन्थ्यो। त्यसै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
5: नमस्ते दुवै।
1: नमस्ते, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
5: मेरो प्रश्न के छ भनेदेखि आजको अतिथिजीलाई अब हामीले यो फेसबुकमा अब यो युट्युबमा है बालबालिकाहरूलाई विभिन्न पार्टीहरूले प्रयोग गरेर अहिले चुनावको प्रचार प्रचार गरेको देखिन्छ, सुनिन्छ पनि, पढिन्छ पनि होइन। अब त्यो फेसबुकमा युट्युबहरूमा त्यो बालबालिकालाई प्रयोग गरेर आफ्नो पार्टीको लागि त्यहाँ होहल्ला गरेर हिँडेकोलाई त्यसले निर्वाचन आयोगले के कसरी हेरेको छ त्यसको बारेमा प्रश्न
1: राखिदिनुहोस्। हस्, धन्यवाद। हामीसँग अर्का सहभागी पनि आउनुभएको छ, टिकाराम घिमिरे बुटवलबाट। उहाँको पनि प्रश्न विचार लियौ। टिकारामजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
6: नमस्कार दुवैजनालाई।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् टिकारामजी।
6: आजको विषयमा मेरो चाहिँ दृष्टिकोण चाहिँ खास के हो भन्दाखेरि जस्तो 74 पनि र 63 पनि जुन बेलामा चाहिँ 70 पनि 70 पढ्दाखेरि चाहिँ म त्यो बेलामा स्कुल पढ्थेँ र त्यो बेलामा स्कुल पढ्दाखेरि हामीलाई त्यो निर्वाचन सम्बन्धी चेतना चाहिँ हुन्थ्यो होइन। अब त्यो निर्वाचनले चाहिँ त्यो बालबालिकालाई अछुतो पनि भयो किन प्रक्रियाका बारेमा बालबालिकालाई चाहिँ जानकारी दिने र दलगत प्रयोग हुनबाट रोक्ने चाहिँ एउटा सबैभन्दा राम्रो उपाय र उपाय भनेको चाहिँ के हुनसक्छ भन्दाखेरि जस्तो चुनावको बेला हामी लामो ग्यापिङ गर्छौँ नि र अर्को चाहिँ यो विभिन्न कार्यक्रमहरूमा चाहिँ बालबालिकाको प्रयोग गर्ने कुरालाई रोक्ने कुरामा चाहिँ एउटा कानुन बने पनि र आचार संहिताले रोके पनि चाहिँ त्यो सबैभन्दा ठुलो प्रश्न चाहिँ नैतिकताकै प्रश्न हुँदो रहेछ भन्ने लाग्छ मलाई चाहिँ। किनभने त्यो नैतिकताको प्रश्नले जबसम्म चाहिँ बाँच्दैन तबसम्म चाहिँ त्यो बालबालिकाहरू चाहिँ सधैँ प्रयोग भइरहन्छन्। जस्तो कतिपयहरूले चाहिँ के भनेको सुनिन्छ भने यो चुनाव भन्ने कुरा तिमीहरूलाई चाहिन्छ, यो चुनावमा चाहिँ कसरी प्रचार प्रसार हुन्छ, कसरी के हुन्छ, मतपत्र कस्तो हुन्छ, घोषणापत्र के हुन्छ, यो हेर्नका लागि तिमीहरू चुनावमा जानुपर्छ भन्ने खालको कतिपय ठाउँमा
1: भनेको त्यो प्रक्रियामा सहभागी हुनुपर्छ भनेर चाहिँ भन्ने गरेको पनि यहाँले
6: तिमीहरूको पढाइलाई काम लाग्छ भनेर चाहिँ अलिक बेसिकली अलिक ठुलाहरूलाई चाहिँ प्रयोग गरेको पाइन्छ त्यो शिक्षाका नाममा। त्यो चाहिँ किनभने एउटा प्रयोगात्मक शिक्षा नभएको कारण पनि वर्ष 5 आउँदाखेरि चाहिँ तिमीहरूले यसको युज गर भनेर अलि बढी चाहिँ प्रोत्साहित पो गरेको हो कि यहाँको विचार चाहिँ के छ भन्ने मेरो जिज्ञासा हो।
1: हस्, धन्यवाद टिकाराम घिमिरे, उहाँ बुटोलबाट हुनुहुन्थ्यो। राजेशजी, तिनजनाले प्रश्न सोध्नु भयो।
3: हजुर, धन्यवाद तिनैजनालाई। म पहिलो प्रश्नबाट लिन्छु। पहिला उहाँले जनप्रतिनिधिका छोराछोरी हुन्छन्, राजनीतिक दलको उम्मेदवारका छोराछोरी हुन्छन्, उहाँहरू स्वयं चाहिँ हाम्रो बुवा आमा अरू दाजुभाइ दिदीबहिनीहरू अङ्कल आन्टीहरू सबैलाई जिताउनुहोस् भनेर लाग्नुहुन्छ स्वेच्छाले भन्ने हिसाबले कुरा गर्नु। अब त्यो कुरा चाहिँ हाम्रो कानुनले र व्यवहारले बालबालिकाको हिसाबले हेर्दा बालबालिका जोसुकै भए पनि उम्मेदवार भए पनि त्यो प्रयोग हुन मिल्दैन, उहाँहरूले त्यसो गर्न हुन्न र त्यसो गर्नुभयो बालबालिकाले बालापन भनेको उत्सुक हुन्छ, हामी चाहिँ बुझ्छौँ जानकारी लिन्छौँ भन्ने उत्सुकता हुन्छ नि, त्यो बेला चाहिँ त्यो स्वयं जनप्रतिनिधि उम्मेदवारहरूले यो कुरा सचेत गराउनुपर्छ। आचार संहितामा लेखेको विषय छ यो कुरा गर्न मिल्दैन, यो तिम्रो उमेर चाहिँ यो दलगत हिसाबले विभाजित हुने उमेर होइन, अहिले भनेको यो पढ्ने अरू कुराहरू जानकारी लिने भन्ने हो भनेर उहाँहरू सम्झाउनुपर्छ। स्वेच्छाले लागेका बालबालिकाहरूलाई पनि त्यसरी कन्भिन्स गर्नुपर्छ, त्यो जनप्रतिनिधिहरूको दलको र त्यहाँ रहेका सामाजिक संस्था शिक्षकहरूको दायित्व हो र हजुरले एउटा हेर्नुभयो तपाईँले आचार संहिता भनेको त्यही कारण स्वयं मतदाताहरूलाई पनि यसबाट आचार संहितामा लेखिएको छ, मतदाताहरूले पनि अरू विभिन्न आचरणहरू मान्नुपर्ने मान्नेहरूमध्ये एउटा चाहिँ बालबालिकालाई प्रयोग गरेर चुनाव प्रचार प्रसार गर्न हुन्न भनेर त्यस कारण मतदातालाई पनि लेखेको छ, भनेको मतदाताले पनि आफ्ना छोराछोरीलाई प्रयोग गरेर त्यसो गर्न मिल्दैन, यो पहिलो प्रश्न। दोस्रो प्रश्न चाहिँ सामाजिक सञ्जालबाट बालबालिकालाई प्रयोग गरेको भन्ने कुरा, यो घटना देख्ने बित्तिकै निर्वाचन आयोग कमजोरी गर्ने र सामाजिक सञ्जालको चाहिँ सकेसम्म निर्वाचन आयोगले त्यो हटाइदिने, यो फेसबुकसँग अहिले निर्वाचन आयोगको साझेदारी छ त्यसको अनि त्यहाँबाट त्यसलाई हटाइदिने, त्यसपछि यो हटाउन आग्रह गर्ने त्यस्तो गरेको छ। यस्ता घटनाहरू देख्नुभयो यहाँहरूले भने त्यो निर्वाचन आयोगमा उजुरी गरिदिन सक्नुहुन्छ। त्यसै गरी बालबालिका प्रयोग भएको छ भने यो बाल हेल्पलाइन 10 नम्बर छ त्यहाँ खबर गरिदिन सक्नुहुन्छ, राष्ट्रिय मानवाधिकार आयोगको हटलाइनमा खबर गर्न सक्नुहुन्छ। र फेसबुकमा गएर हेर्नु भने CJ2P भन्ने सिजप बालबालिका शान्ति चेतना राष्ट्रिय अभियान भन्ने एउटा क्याम्पेन छ, त्यसमा गएर पनि हजुरले त्यो घटनाको लिङ्क पठाइदिनु भयो त्यस्तो भने हामी चाहिँ त्यसलाई तुरन्त हटाउन र त्यो प्रयोग गर्नेहरूको लागि कारवाही प्रक्रियामा लानको लागि निर्वाचन आयोग सहायता गर्छौँ। र तेस्रो चाहिँ एकदमै महत्त्वपूर्ण भ्यालिड कुरा गर्नुभयो टिकारामजीले, यो चाहिँ सही हो, बालबालिकाहरूले मतपत्र कस्तो हुन्छ यसको प्रक्रिया के हो थाहा पाउनुपर्छ, घोषणा पत्रमा के लेखेको छ भन्ने कुरा थाहा पाउनुपर्छ, घोषणा पत्रमा आफ्नो विचार दिनुपर्छ। यो भनेको के हो भने बालबालिकाका कुरा राजनीतिक दलहरूले सुन्ने, यो प्रक्रियामा सम्मान भएका व्यक्ति पदाधिकारीले सुन्नुपर्छ भन्ने कुरा एकदमै जायज,
1: बाल दृष्टिकोणबाट त्यो उपयुक्त कुरा हो,
3: एकदमै सही हो। तर त्यो होइन कि त्यसरी सुन्ने नाममा चाहिँ धरनामै लानुपर्छ, जुलुसमै लानुपर्छ, त्यो होइन। बालबालिकाहरूलाई एक ठाउँमा राख्नुहोस्, दलगत हिसाबले कार्यक्रम आयोजन नगर्नुहोस्, यो कुनै पार्टीको अमुक पार्टीको कार्यक्रम भन्न भनेकिन बालबालिकाहरूलाई तपाईँहरूको विचार के छ, यो ठाउँमा चाहिँ राजनीतिक दलहरू के गरिदिनुपर्छ, तपाईँहरूलाई चाहिँ समस्याहरू के छन् भनेर कुरा गर्न सकिन्छ नि, त्यसरी नै हो राजनीतिक दलहरूले मन जित्ने। तर त्यहाँ अहिले हामीले के गरिरहेको छौँ, एउटा पार्टीको बनाइदिने, अर्को पार्टीको बनाइदिने र दलगत विभाजित गरिदिइरहेको छौँ, त्यसले चाहिँ बाल संरक्षणमा जोखिम ल्याउँछ, बालबालिकाहरू चाहिँ समस्यामा पर्छन् भनेर दलगत हिसाबले विभाजित नगरौँ भनिएको र बालबालिकाले त्यस कारण नै अहिले पनि हेर्नुभयो भने देशभरि बाल क्लबका प्रतिनिधिहरूले त्यसपछि गएर किशोर किशोरीहरूका सञ्जालहरूले राजनीतिक दलहरूलाई ज्ञापन पत्र बुझाउने, घोषणा पत्रमा यी विषयहरू राखिदिनुहोस् भनेर आग्रह गर्ने, त्यसै गरी हजुरको यो प्रक्रिया के हो भनेर प्रक्रियाको बारेमा जानकारी लिने यस्तो कामहरू त गरिरहेको छ, तर गरिराख्नु भएको हुन्छ बालबालिकाहरूले। फेरि पनि म दोहोऱ्याएर भन्छु, बालबालिकाहरूले त्यो कुरा राजनीतिक प्रक्रिया निर्वाचनको प्रक्रिया थाहा पाउनुपर्छ, त्यसको प्र्याक्टिकल अनुभव गर्नुपर्छ भन्ने नाममा बालबालिकालाई दलगत हिसाबले विभाजित गर्न मिल्दैन, कुनै पनि राजनीतिक दलको ट्याग लगाएर बालबालिकालाई प्रयोग गर्न मिल्दैन।
1: हजुर, हामीसँग अर्का सहभागी पनि आउनु भएको छ, बसन्त बोहरा हुनुहुन्छ बैतडीबाट। बसन्तजी, स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
7: हजुर नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् बसन्तजी।
7: अतिथिजीलाई नमस्कार, त होइन यो अब मान्छेहरू उमेर पुगेका हुन्छन् होइन, अब ठुलै हुन्छन् होइन, उमेर नपुगेका व्यक्तिहरू चाहिँ प्रचार प्रसार जान्छन्, अब 18 वर्ष भन्दा कम उमेरका भनौँ न, त्यस्ता व्यक्तिहरू ठुलै हुन्छन् व्यक्तिहरू पनि हुन्छन् 16-17 त्यस्ता व्यक्तिहरूलाई
1: बसन्तजीको आवाज त्यति प्रष्टसँग आउन सकेन, उहाँले भन्न खोज्नुभएको कुरा चाहिँ 17-18 वर्षभन्दा उमेर नपुगिसकेका बालबालिकाहरू चुनावी प्रचार प्रसारमै सहभागिताको कुरा उहाँले गरिरहनु भएको थियो, दुरुपयोगकै कुरा जोड्न खोजिरहनु भएको थियो, उहाँको आवाज चाहिँ प्रष्टसँग बुझ्न सकिएन। रायजी, हामीले यसबारेमा अलि अगाडि पनि कुराकानी गरिसकेका पनि छौँ, उहाँले फेरि कल गर्नुभयो भने उहाँका फेरि आवाज कुराहरू सुन्छौँ हामी। रायजी, जस्तो अब हामीले कुराकानी गरिरहँदाखेरि चाहिँ यो बालबालिकाको दुरुपयोग, विद्यालयको दुरुपयोगको कुरा गरिरहँदाखेरि चाहिँ मतदान केन्द्रका रूपमा चाहिँ प्राय विद्यालयलाई नै बनाउने गरिएको छ, यो विद्यालयभन्दा अरू ठाउँलाई मतदान केन्द्र बनाउन किन नसकेको अथवा त्यो सम्भावना कति देख्नुहुन्छ यहाँले?
3: एकदमै अहिलेको समस्या नै हो यो होइन, बालबालिकाको पढ्न पाउने अधिकारमाथि यो कसरी यसले चाहिँ असर गरिरहेको छ, बालबालिकालाई अरू घटनाहरूमा जोड्नको लागि यसको पनि कुनै भूमिका छ भन्ने हिसाबले हामीले निर्वाचन आयोगसँग स्थानीय तहको चुनावको बेला आचार संहिता ड्राफ्ट हुँदै गर्दा हामीले 3 मुख्य माग राखेर कुरा गरेका छौँ, प्रमुख आयुक्त दिनेश थपलिया र आचार संहिताको हेर्ने आचार संहिता हेर्ने आयुक्त रामप्रसाद भण्डारीजीसँग सहित र त्यहाँ कति पदाधिकारीहरूसँग बसेर हामीले 3 पर्सपेक्टिभबाट कुरा गरेका थियौँ। पहिलो, 18 वर्ष उमेर पुरा नभएका कुनै पनि बालबालिका राजनीतिक दलको हिसाबले प्रचार प्रसार धरना जुलुस सामसभा लान मिल्दैन, त्यो गर्ने दण्डनीय हो भन्ने त्यो कुरा आचार संहितामा छ। दोस्रो, विद्यालयमा कुनै पनि हिसाबले कार्यक्रम गर्न मिल्दैन भन्यो, यो चाहिँ यसपटक स्थानीय तहको चुनावबाट बल्ल विद्यालयमा गर्न मिल्दैन भन्ने आएको, अघिल्लो पटक चाहिँ विद्यालयमा गर्ने परम्परा थियो। त्यो किन हामीले टेकेको हो भने यो भइसकेपछि राजनीतिक दललाई र अरूलाई चाहिँ तपाईँले विद्यालयमा कार्यक्रम नगर्नुहोस् भनिसकेपछि अहिले हजुरले जे प्रश्न गर्नुभयो कम्तीमा निर्वाचन आयोग प्रति पनि यो प्रश्न हुन्छ है अब भन्ने हिसाबले हामीले लाई कुरा गऱ्यौँ र निर्वाचन आयोगले हामीले अन्तिममा भन्यौँ निर्वाचन आयोगले अब मतदान केन्द्रहरू अर्को ठाउँमा सिफ्ट गरिदिनै पर्छ विद्यालयमा गर्न हुन्न यसले गर्दा धेरै दिन पढाइ डिस्टर्ब भएको छ भने त्यति बेला हाम्रो नेगोसिएसनमा निर्वाचन आयोगले के कमिटमेन्ट गर्नु हो भने गएको स्थानीय तहमा त अब मतदान केन्द्र तत्कालले सार्न सक्ने कन्डिसन छैन तर हामी एउटा काम चाहिँ गर्न सक्छौँ नि के हो त्यो भने निर्वाचन अधिकृतको कार्यालय विद्यालयमा नखोलौँ त्यसका लागि हामी सक्दो पहल गर्छौँ भन्नुभयो र स्थानीय तहको निर्वाचनमा विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय सम्पर्क कार्यालयहरू खोल्नुभयो कि भएन भनेर हामी देशभरि बुझ्न प्रयास गऱ्यौँ र हाम्रो सम्पर्कमा त्यति बेला त्यस्तो खोलेको घटनाहरू आएन अब अहिले यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चाहिँ निर्वाचन अधिकृतको कार्यालय खोलेका तिनवटा घटनाहरू हामीले भेट्टायौँ सप्तरी त्यसपछि गएर सर्लाही र हजुरको कञ्चनपुरमा निर्वाचन आयोगको वेबसाइटमा नै यो विद्यालयमा चाहिँ निर्वाचन अधिकृतको कार्यालय खोलेको छ भनेर लेखेको भेट्यौँ त्यसै गरी केही पालिकाहरूको सदरमुकाम जिल्ला सदरमुकाम भनेर लेखिकाहरूमा पनि एक दुईवटा विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो भनेपछि हामीले निर्वाचन आयोगसँग कुरा गऱ्यौँ आयोगकै विरुद्ध पनि हामीले उजुरी गऱ्यौँ निर्वाचन आयोगको आचार संहिता किनभने आचार संहिता निर्वाचन आयोगलाई पनि लाग्छ होइन हामीले निर्वाचन आयोगमा निर्वाचन आयोगका विरुद्ध पनि उजुरी गरिसकेपछि कञ्चनपुरको र हजुरको सप्तरीको र सर्लाहीको चाहिँ हटायौँ भन्ने हामीलाई खबर आयो होइन अरू पनि हामीले त्यस्तो निर्वाचन अधिकृतको कार्यालयहरू छ छैन भनेर बुझ्यौँ त्यो चाहिँ दुई तिन दिन तिन चार दिनको लागि थियो उहाँले त्यो हटाइसक्नुभयो र मतदान केन्द्र पनि कुनै पनि हालतमा तपाईँहरूले अब राख्नुहुन्न भन्दा प्रमुख निर्वाचन आयुक्तले हामी सबैको अगाडि भन्नुभयो कि यो पटक चाहिँ अब हामीले यो मतदाता परिचय पत्र खिचाउँदाखेरि सबैको अप्सन हुन्छ त्यहाँ सफ्टवेयरमा जाँदा लेखिसकेको छ अब यो एउटा चुनाव सकियो भने त कमसे कम हामीसँग पाँच वर्षको त अनुभव के अरे समय छ त्यो पाँच वर्षको अवधिभित्र चाहिँ हामीले विकल्प खोज्यौँ भने जस्तै अहिले जति मतदान केन्द्रहरू छन् तिनको विकल्प जस्तै क मतदान केन्द्र छ कुनै एउटा जिल्लामा त्यसको विकल्प अर्को कुन हुनसक्छ नजिकै एउटा कार्यालय छ नजिकै पालिकाको कार्यालय छ नजिकै सामुदायिक भवन छ नजिकै वाचनालयको छ नजिकै अर्को युवा क्लबको होला कुनै त्यस्तो भवन छ जहाँ चाहिँ निर्वाचन गराउन सकियोस् भने हामीले कम्तीमा यता मतदान केन्द्रहरू कति हुन् भन्ने एउटा लिस्ट र यसको विकल्प यो हो भन्ने एउटा लिस्ट पायौँ भने हामी त्यसमा चाहिँ प्रोग्रेसिभ छौँ हामीले चाहिँ मतदान केन्द्र विद्यालयबाट निकाल्न प्रयास गर्छौँ भनेर हामीलाई कमिटमेन्ट गर्नुभएको छ र त्यसको लागि अब यो निर्वाचन सकेपछि हामी त्यस त्यो अभियानमा लाग्छौँ विकल्पहरू दिए सहित हामी चाहिँ तपाईँहरूले निर्वाचन बेला मतदान केन्द्र विद्यालयमा बनाउने कुरा चाहिँ त्यो हटाइदिनु भन्छौँ त्यो मतदान केन्द्रको बेला विद्यालय बनाउँदाखेरि कति जोखिम हुँदो रहेछ भने अहिले हामीले हेर्छौँ तिन दिन त चार दिन त डिस्टर्ब हुन्छ नि यो भोट हाल्छ भोट हालिसकेपछि सकिहाल्यो नि यो प्रक्रिया भन्ने सोच्छौँ तर त्यसको त्यसले चाहिँ बालबालिकालाई यति ठुलो असर गर्दो रहेछ जस्तै अब तिन चार दिनदेखि त्यहाँ गएर बाँस टाङ्ने डोरी टाङ्ने मतदान अधिकृत कार्यालय हुने
1: विद्यालय वरिपरि
3: मतदानको लागि सबै सेटिङहरू गरेको हुन्छ अब त्यहाँ चाहिँ भोलिपल्ट त्यो त्यो दिन मतदान सकिसकेपछि अब हामीले हेरौँ शान्तिपूर्णै भयो भने पनि शान्तिपूर्ण भएन झैझगडा भयो त फर्निचरहरू भाँचिने विद्यालय तोडफोड हुने त यावत तमाम घटनाहरू हुन्छन् त्यसले त विद्यालयलाई क्षति पुर्याएको कति घटनाहरू नै छन् हामीले कति भिडियोहरू देखेका छौँ कति घटनाहरू छन् तर केही भएन शान्तिपूर्ण नै भयो भने पनि त्यहाँ चाहिँ अरू जोखिमहरू आउने रहेछ र हामीले निर्वाचन आयोगले आग्रह के गरेको थियौँ भने जस्तो अवस्थामा तपाईँले विद्यालय लिनुभएको छ त्यस्तै अवस्थामा त्यो विद्यालय फिर्ता गर्नुपर्छ यसको मतलब तपाईँहरू विद्यालयमा छिर्दाखेरि त्यहाँको विद्यालयको वातावरण जस्तो थियो तपाईँहरू फर्कँदा त्यस्तै हुनुपर्छ भने र उहाँहरूले निर्वाचन अधिकृतहरूलाई मतदान अधिकृतहरूलाई उहाँहरूले उसले आफ्नो त्यो प्रशिक्षण दिँदाखेरि पनि विद्यालय जस्तो अवस्थामा लिएको छ त्यस्तै अवस्थामा छोड्नुहोस् है भनेर भन्नु चाहिँ भन्नुभएको छ तर त्यो व्यवहारमा कार्यान्वयन भएको छैन अब भोलिपल्ट पर्सिपल्ट विद्यालय खुल्छ त्यहाँ हेर्नु विद्यार्थीलाई त्यो काँटीले कुप्ने सामानहरू यत्रतत्र छरिएको हुने अनि त्यहाँ रहेका ती प्रचार सामग्रीलाई लिएर बालबालिका एक आपसमा तपाईँको एउटा पार्टीको अर्को पार्टीको भनेर प्रयोग हुने एवं तमाम घटनाहरू हुँदो रहेछन् त्यो निर्वाचन सकिएपछि पनि हुने बालबालिकाका जोखिमहरू चाहिँ धेरै देखिएको कारणले गर्दा विद्यालय चाहिँ कम्तीमा प्रयोग नगरौँ जस्तै हामीले एउटा सामान्य उदाहरण हेरौँ न मन्दिरमा गएर हामीले डिजे पार्टी त गर्दैनौँ नि मन्दिर त मान्छे किन जान्छ पूजा गर्न जान्छ गुम्बा किन जान्छ पूजा गर्न जान्छ मस्जिद किन जान्छ पूजा गर्न आफ्नो एउटा भक्ति भाव देखाउन जान्छ नि त्यसै गरी विद्यालय भनेको त एउटा सिक्ने सिकाउने मन्दिर हो नि सिक्ने सिकाउने थलो हो नि त्यो सिक्ने सिकाउने बाहेक हामी अरू किन प्रयोग गर्ने त्यस कारण विद्यालयलाई चाहिँ मतदान केन्द्रबाट हामीले मतदान केन्द्र राख्न हुन्न यस्तो छिटैभन्दा छिटो यसको विकल्प खोज्नुपर्छ निर्वाचन आयोगले कम्तीमा अब पाँच वर्ष पछि हुने निर्वाचन गर्छ भन्ने विश्वास लिएको छ
1: भनेपछि यो त मतदाता परिचय पत्रमा नै चाहिँ तपाईँको मतदान गर्ने केन्द्र विद्यालय भनेर तोकिएको कुरालाई पनि अब चाहिँ त्यो सिस्टममै चेन्ज गर्नु पर्यो चाहिँ सफ्टवेयरबाटै त्यो कुरालाई चाहिँ रिप्लेस गर्नु पर्यो नयाँ कार्ड इस्यु गर्नु
3: हो, हामीले फोटो खिच्दैखेरि हामीसँग त्यहाँ अप्सन हुन्छ तपाईँको मतदान केन्द्र कुन हो भने छैन, त्यति बेलै त्यो सिस्टमबाट हामीले निकाल्यौँ भने चाहिँ अनि बल्ल त्यो हुन्छ। त्यस कारण चाहिँ निर्वाचन आयोगलाई हामीले विकल्प दिनु पनि जरुरी छ।
1: तथापि यसपटकको निर्वाचनमा विद्यालय प्रयोग त भइरहेको छ,
3: यसपटक मतदान केन्द्र चाहिँ उहाँले सबै मतदान केन्द्र राख्नुहुने भयो। अब यो कस्तो भयो भने त्यो अघिल्लो पटक बरु केही कम थियो, विद्यालयहरू भनेको 100% कम होइन कि, जस्तै तपाईँ हजुरले 50-60 नयाँ विकल्पहरू खोजेर उहाँले कुनै ठाउँमा मन्दिर लाने, कुनै ठाउँमा कहाँ कहाँ लानुभएको थियो। तर अब के भयो भने मन्दिरमा मतदाताहरू आएनन्, अब यो अरू हिसाबले मन्दिरमा आउन सकेनन् भने ती मन्दिरहरू पनि हटाएर फेरि विद्यालय नै भयो। त्यस कारण हामीले चाहिँ के भनिरहेको छौँ भने जसरी तपाईँले मन्दिरलाई हटाएर फेरि विद्यालय लानुभयो, त्यस्तै अर्को मन्दिर हो नि त यो बालबालिकाले सिक्ने सिकाउने ठाउँ हो, यो त एकदम जीवन्त एउटा विश्वास रहेको ठाउँ हो। विद्यालय नै गएन भने त मान्छे परिपक्व नै हुँदैन, सिक्न पनि सिक्दैन। त्यस्तो ठाउँलाई हामीले किन दुरुपयोग गरिरहेको छौँ, मतदान केन्द्रको रूपमा विद्यालय प्रयोग गर्नु पनि आफैमा दुरुपयोग हो, यसलाई चाहिँ हटाउँ भनेको छौँ।
1: आशा गरौँ, आशा गरौँ अबको 5 वर्ष पछाडि विद्यालय चाहिँ मतदान केन्द्रको रूपमा हामीले देख्न पाउँदैनौँ,
3: त्यो नहोस्। हामीलाई एकदम सबैलाई खुसी साट्ने दिन हुन्छ पक्कै।
1: हामीसँग दुईजना सहभागी हुनुहुन्छ टेलिफोनमा, आजको लागि अन्तिम सहभागी उहाँहरू दुईजना, राम पाण्डे हुनुहुन्छ लमजुङबाट। रामजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
8: हजुर, दुईजना
1: नमस्कार। हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
8: मेरो प्रश्न राख्न चाहन्छु, मेरो प्रश्न यस्तो छ, हरेक निर्वाचनमा चाहिँ बालबालिकाको प्रयोग हुन्छ किन है, यो चाहिँ पहिलो प्रश्न भयो। अनि अर्को दोस्रो प्रश्न भनेको चाहिँ विद्यालयमा चाहिँ म यो मतदान केन्द्र राख्न पाइँदैन भन्ने थियो, तर पनि विद्यालयमा मतदान गर्ने निर्वाचन आयोगले नै विद्यालयमा राखेको छ, किन होला, यसको उत्तर दिनु होला त भन्न चाहन्छु।
1: हस्, धन्यवाद राम पाण्डेजी लमजुङबाट। बसन्त बोराको प्रश्न चाहिँ के थियो भन्दाखेरि, अचेल बालबालिका चाँडै परिपक्व देखिन्छन्, म्याच्योर देखिन्छन्, कम उमेरका हुन्छन् तर परिपक्व देखिन्छन्, तर उनीहरूको प्रयोग चुनावमा भएको हुन्छ, यस्तो अवस्थामा कसरी कन्ट्रोल गर्ने भन्ने उहाँको प्रश्न रहेछ। दुईजनाको मैले प्रश्न, उहाँको चाहिँ प्रश्न बसन्तजी, बसन्त बोराको प्रश्न मैले यसरी लिएँ, राम पाण्डेले त कल गर्नुभएको थियो। राजेशजी
3: हजुर, पहिला बसन्तजीकोबाटै गरौँ। हो, बसन्तजीले भनेको छ यो हाम्रो अहिले हुर्काई खानपान हेर्दाखेरि चाहिँ हाम्रो बालापनमा अलिकति परिपक्व देखिएको हुनसक्छ, तर ती प्रतिनिधिमूलक कतै घटना हुन्छ, सबै ठाउँमा त्यस्तो कन्डिसन छैन, र परिपक्व छ या छैन, वयस्क देखिन्छ देखिन्न भन्ने कुराले मापन गर्दैन कि, उसको उमेर चाहिँ 18 वर्ष घटेको छ कि छैन। 18 वर्ष कम उमेरको छ भने जति नै परिपक्व देखिए पनि त्यो दुरुपयोग हो, बालबालिका त्यसरी प्रयोग गर्न मिल्दैन। हाम्रो एउटा लिमिटेसन हामीले राखेको छौँ, जस्तै हाम्रा कति चिजहरू त्यो पार नगरेसम्म हामीले प्रयोग गर्न पाउँदैनौँ नि त, त्यस्तै गरी 18 वर्ष पुरा नभएसम्म बालबालिका राजनीतिक दलमा दलगत हिसाबले प्रयोग हुन मिल्दैन, दलगत हिसाबले विभाजित हुन मिल्दैन भयो। अब अर्को लमजुङबाट राख्नु भएको साथीले हरेक पटक किन प्रयोग हुन्छ भन्ने कुरा, अब विगतदेखि हेर्नुभयो भने यो प्रयोग हुने क्रममा यसरी नै छलफलहरू भयो, तपाईँहरू जस्तो सचेत व्यक्तिहरूले कुरा उठाउनु भयो, त्यस कारण चाहिँ अलि कम भएको, उजुरी त्यस्ता घटनाहरू भए पनि तुरुन्तै उजुरीमा हुने छलफलको विषय हुने क्रम आएको छ, त्यसले गर्दाखेरि फेरि बिस्तारै कम हुन्छ, र यो एउटा दुईवटा घटनाहरूमा चाहिँ कम्तीमा कारवाहीको प्रक्रिया अगाडि बढ्यो भने सचेत हुने अवस्था बन्छ र बालबालिकाको दुरुपयोग रोकिन्छ भन्ने कुरा हामी विश्वास गर्छौँ। र आज तपाईँले जुन यसरी सचेततापूर्वक यो कुरा गर्नुभयो, यो पनि आफैमा एउटा परिवर्तन हो, र हामी सबैले यस्तो बालबालिकाहरू प्रयोग भएको देख्न साथ त्यसलाई सप्रमाण उजुरी गर्ने कुरा गरौँ। र अर्को चाहिँ मतदानको कुरा हुन, मतदान केन्द्रको बारेमा त अघि पनि मैले भने, मतदान केन्द्र विद्यालयमा राख्नु हुन्न, निर्वाचन आयोगसँग हामीले माग गरिरहेका छौँ, सायद निर्वाचन आयोगले यो कुरामा सुन्नुहुन्छ, हाम्रो कुराहरू सुनिदिनुहुन्छ, बालबालिकाको कुरा सुनिदिनुहुन्छ भन्ने कुरा हामी विश्वस्त छौँ।
1: हजुर, अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ, जस्तो अब यो बालबालिका दुरुपयोग अथवा विद्यालयको दुरुपयोग आदि इत्यादिको कुराहरू हामी गरिरहँदाखेरि चाहिँ अब यसको लागि चाहिँ जस्तो कुनै त्यस्तो संयन्त्रको कुरा गरौँ अलिकति, त्यो संयन्त्र कस्तो छ, जहाँ चाहिँ त्यो संयन्त्रले कसरी काम गरिरहेको छ भन्ने कुरालाई पनि जोडौँ।
3: जस्तै अहिले यो निर्वाचनको बेला मतदानभन्दा पूर्व सन्ध्यामा अहिले जुन राजनीतिक दलहरूले प्रचार प्रसार गर्न प्रचार प्रसार आमसभाहरू गर्दैछ गरिराख्नु भएको छ, यो बेला बालबालिका र विद्यालयको दुरुपयोग भयो भने त्यसलाई चाहिँ कसरी
1: अनुगमन गर्ने भन्ने कुराको संयन्त्रको कुराहरू,
3: कमन रेस्पोन्स कसरी गर्ने, त्यस्तो भनेर कसरी लिने भन्ने कुरामा अहिले हेर्नुभयो भने, एउटा चाहिँ हामीले बाल अधिकार केन्द्रित बालबालिका नै प्रयोग भएको छ छैन भनेर हेर्नलाई बालबालिका शान्ति राष्ट्रिय अभियान सिजपले देशभरि सदस्य संस्थाहरू मार्फत यो अभियान गरेको छ, र हामी त्यहाँबाट यो

0: कुरा भनेको हाम्रो हरेक जिल्लामा निर्वाचन आयोगको कार्यालय छ र त्यहाँ एउटा आचार संहिताको समिति बनाइएको छ र त्यहाँ पनि हामीले यो कुरा उजुरी गर्न सक्छौँ र त्यो समितिले पनि यो कुराहरूलाई सूक्ष्म तरिकाले नियालिरहेको छ र यी सबै ठाउँ हामी जोडियौँ र हामीले घटना देख्ने बित्तिकै यहाँ यी ठाउँहरूमा खबर गऱ्यौँ भने यो स्पष्टीकरण सोध्ने कानुनी प्रक्रियामा अगाडि बढाउने र बालबालिका चाहिँ र विद्यालय प्रयोग गर्ने कुरा रोकिने हुन्छ एउटा कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने हामीले बेलैमा सचेततापूर्वक डिल गऱ्यौँ भने त्यो परिवर्तन पनि आउँछ जस्तै अहिले हामीले यो काम गर्दै जाँदाखेरि केही घटनाहरू कस्तो भयो भने अब अहिले त सामाजिक सञ्जालमा प्रसार प्रसार गर्न पाइन्छ सामाजिक सञ्जालमा प्रसार गर्दा हामीले के देख्यौँ भने निर्वाचनको लागि राजनीतिक दलहरूले आमसभा गर्दाखेरि त्यो आमसभा स्कुलमा राखेको देख्यौँ यो तिन चार दिन पछाडि पाँच सात दिन पछाडि हुने कार्यक्रम विद्यालयमा राखेको देखेपछि हामीले तुरुन्त उहाँहरूलाई खबर गऱ्यौँ यो विद्यालयमा गर्न मिल्दैन उहाँले हटाउनुभयो र अर्कै सार्नुभयो त्यस्तै बालबालिकालाई प्रसार सामग्री बनाएर पोस्टरहरू डिजाइन गरेको देख्यौँ देख्ने बित्तिकै हामीले खबर गऱ्यौँ यसो गर्न मिल्दैन उहाँहरूले त्यसलाई चेन्ज गर्नु त्यस कारण यस्ता घटनाहरू देख्ने बित्तिकै हामीले त्यो एउटा प्रक्रियामा लग्यौँ भने परिवर्तन पनि हुन्छ है परिवर्तन पनि सम्भव छ है त्यस कारण हामीले यस्ता घटनाहरू चाहिँ यी प्रक्रियाहरूमा लगौँ म सबैलाई आग्रह
1: हजुर अब यो उजुरी गर्ने कुरा गरिरहँदाखेरि अन्तिममा कहाँ कहाँ उजुरी गर्न सकिन्छ कुन कुन नम्बरहरूमा उजुरी गर्न सकिन्छ फेरि एकचोटि दोहोऱ्याइदिनुहुन्छ प्लिज
0: जस्तै बालबालिकालाई त्यस्तो घटना दुर्घटनाहरू भयो बालबालिकालाई तुरुन्तै उद्धार गर्नपर्नेछ उनीहरूलाई स्वास्थ्य उपचारमा लानुपर्नेछ उनीहरू जोखिममै परेको छ बालबालिका विरुद्ध का अरू खालका यौन दुर्व्यवहारदेखि बेचबिखन बलात्कार यस्ता हुन सक्छ है चुनावको बेला यस्तो घटनाहरू देखियो भने 10-9-8 छ 10-9-8 यो बाल हेल्पलाइन हो त्यहाँ खबर गर्न सकिन्छ त्यसै गरी बालबालिका निर्वाचनको बेला राजनीतिक दलहरूले दलगत हिसाबले प्रयोग गर्नुभयो भने पनि हामीले 10-9-8 अलिक खबर गर्न सक्छौँ र सँगै यो हाम्रो सिजपको बालबालिका सञ्चयन राष्ट्रिय अभियान सिजपको चाहिँ हजुर पेजमा गएर फेसबुक पेजमा गएर हेर्नुभयो सिजपको पेजमा भने त्यहाँ सिजपको हटलाइन टेलिफोन नम्बर मोबाइल नम्बर छ व्हाट्सएप छ भाइबर छ त्यसै गरी राष्ट्रिय मानव अधिकार आयोगको हटलाइन छ बाल अधिकार परिषदको नम्बरहरू दिएको छौँ हामीले र निर्वाचन आयोगको स्वयं हटलाइन र साइट पनि हामीले त्यहाँ सिजपको पेजमा राखेको छौँ त्यसरी बालबालिका र विद्यालय प्रयोग छ भने यी ठाउँमा हामी सम्पर्क गर्न सक्छौँ र जिल्लामा हुने निर्वाचन आयोगको कार्यालयमा पनि र आचार संहिता अनुगमन समितिमा पनि हामी कभर गर्न सक्छौँ
1: हजुर जति हामीले उजुरी गऱ्यौँ जति देखेका घटनाहरूको बारेमा उजुरी जानकारी गरायौँ भने त्यस उप कारवाही हुने क्रम बढ्छ र यो बालबालिकाको दुरुपयोग कम हुन्छ भन्ने हामी अपेक्षा राख्न सक्छौँ
0: हो डेफिनेटली हो र फेरि हामीले यो बालबालिका संरक्षण राष्ट्रिय अभियान सिजपले के गर्छौँ भने हरेक निर्वाचन सकिने बित्तिकै यो कतिवटा घटना भेटियो र कुन पार्टीले कस्तो कस्तो प्रकृतिको घटनाहरू गर्नुभयो त बालबालिका र विद्यालय दुरुपयोगको भनेर हामीले सार्वजनिक गर्छौँ र राजनीतिक दलहरूलाई त्यो कुरा भन्छौँ भन्दाखेरि उहाँहरू पनि सचेत भएर हामीले चाहिँ यो गलत रहेछ हामी यो गर्दैनौँ भन्नुहुन्छ र एउटा राम्रो हेर्नुभयो भने हामीले जुन जुन राजनीतिक दलहरूलाईको पदाधिकारी व्यक्तित्वहरू ल्याएर अहिलेसम्म कार्यक्रम गरेको छौँ सम्भवतः उहाँहरूको आमसभामा बालबालिका दुरुपयोग भएको चाहिँ अहिलेसम्म भेटिएको छैन यो पनि एउटा सबको भएर हामीले चाहिँ यो उजुरी गर्ने प्रक्रिया सुरु गरौँ हामी निर्वाचन सकिने बित्तिकै घटनाहरू यति थिए राजनीतिक दलले यस्तो गर्नुभयो तपाईँले यसो नगरिदिनुहोस् भनेर उहाँहरूलाई भन्छौँ
1: हस् नेपाल चौतारीमा आज हामीले निर्वाचन र बालबालिकाका सवालमा रहेर विशेष गरी बालबालिकाको दुरुपयोगको बारेमा छलफल गर्यौँ नेपाल चौतारीका आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा राजेश शर्माजी यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद यहाँलाई पनि
1: हस् कार्यक्रम सुन्नुहुने फेसबुकमा हेर्नुहुने साथै आफ्नो प्रश्न तथा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनसँगै सम्बन्धित अर्को विषयमा लिएर हामी फेरि आउने नै छौँ तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु हवस् त नमस्ते तपाईँको दिन शुभ रहोस्।

0: चौसठी
1: लौ नानी होइन के गरेको सन्देश तैँले यो त्यही मोबाइललाई
2: के भयो आमा किन चिच्याउनु भएको
1: तेरो छोराको उपद्रवले हद पार गरिसक्यो उत्सव
2: के गर्यो भन्नुहोस् त
1: हेर्न त्यहाँ आफै
2: टक्क लाएर चिया पकाइरहेछ त केटोले गरी खाने पारा ल्यायो है अब
1: गरी खान्छ तेरो छोरोले खुब गरी खान्छ
2: किन र दुध र पत्तीमा नुन हालेर पकाइदियो कि क्या हो केटोले
1: चियाभित्र के छ राम्रोसँग हेर्न अनि थाहा पाउँछस्
2: होइन के गरेको केटा तैँले यो चियामा मोबाइल हाल्दो
3: आमाको मोबाइल हो के बाबा
2: यसरी चियामा मोबाइल उमालेपछि काम लाग्छ त्यो तेरो दिमाग त ठिक छ नि
1: दिमाग भए यस्तै उपद्रव गर्थ्यो
3: जोटोमा डेरेको कोकमा मोमाल पकाएको अनि मैले पनि पकाएको
2: यहाँ आइज त टाँका
3: नै कि तपाईँले मैले फेरि पिट्नुहुन्छ
2: अनि यस्ता यस्ता हरकत गरेपछि तँलाई नपिटेर के कन्द कुटी हालेर माझकोट बजार जुलाउँ त म तँलाई
1: होइन दिमाग पनि के भएको यसको के भनेदेखि कहिले घडी फुटाछ कहिले रेडियो फुटाछ रेडियो त दुई तिनवटै बिगारिसक्यो यसले
2: खै के हो के हो होइन कसरी चाहिँ यस्तो जन्मियो यो कुपात्र
1: बाउको बैगुन जम्मै सरेको हो कि के हो तेरो पनि चकचक्क कम थिएन के अरे गुरेली लिएर गाउँतिर निस्किस् भने एउटा न एउटाको अवगाह लिएरै आउँथिस्
2: अनि बाघको पिटाइ पनि त कमता थिएन
1: के भनेदेखि त्यति नगरेको भए सुध्रि त होस् र
2: थप्पड त यसले पनि पाकको उपाय छ होइन किन फेरि यो झन्झन झन्झन उग्र हुँदैछ त
1: भकुरै थोरै भा होला ऊ देखिस् हामी उसकै कुरा गर्दैछौ एकैछिन के रोकिया थियो ऊ अब त्यही उसिनिया मोबाइलको बोक्रा छोडाउन थाल्यो
2: एकछिन अडिन सक्दैन चुर्न परेछ कुकुर खै आमै ऊ त्यो नाम्लो दिनुहोस् त खाँबोमा बाँधेर लडाउँछ आज यसलाई म
1: इला यो नाम्लो लि अनि मजाले हान के पिटिसकेपछि जुनीभर याद होस् अनि त इखले पनि सुध्रिन्छ तैँले टोइलेट थुनिस् छिस्किनी उखिलेर भाग्यो के भनेदेखि गाला यसो प्याट पार्छ पिन्चे मात्रै हुन्छ बानी त जस्ताको तस्तै
2: झन्झन झन्झन उग्र भएको भाइ कसैको कुरा नसुन्ने जिद्दी मात्रै गर्ने घरि यता फुत्त घरि उता फुत्त कति चाहिँ गर्न सकेको तैँले तँलाई कुकुर यता
3: आइजु न
1: अलि चरप्प कसेर बाँधे अलि मुखा पनि टेप्लाइदिएको बोले
2: के स्वभाव त हजुरआमाको जस्तै पनि रहेछ
1: नकार तापनि तिमीहरूको मायाले फुलफुलेर यस्तो भएको यो मैले मात्रै हुर्काउने भइदिए ठट्टा र ठेगान
2: लाउँथे बानी गएर झन् भन्न झन् बिग्रेन अब यसरी हात खुट्टा बाँधेपछि के छस् नि केटा पहन
1: के भन्नु हेर हेर त्यो मोबाइलको गति उसिनेको घुइना पिराउनु जस्तो बनाइदियो
2: रोएर मेरो मन पग्लेला भन्ने नठान केटा तैँले गल्ती गर्न नि नछोड्ने रोएर जित्न खोज्ने
1: मेरो त्यति बोल्यो मोबाइल बाहिरको खोल समेत उम्लेको दुधेर बाख्राको काम जस्तो भएछ कुहिनेबाट किन भाँचिएनन्
2: खै खै आमै यता आउनुहोस् त त्यही भरेको खामा बाँधेर दिनभरि लगाउँछ आज यसलाई म
1: घाउ चोट नलाग हात खुट्टा नभाँच्यो तर जिन्दगीभर याद रह त्यति त गर्दै बस्यो यसलाई
2: लौखा अब दिनभरि यही भरेको खाम्रोसम्म त रुँदै भयो खाना पानी टोइलेट केही नपाएपछि त्यो पाँच होला नि त्यो होइन
1: डोरी चुटेर भर्याङबाट खसेको बाजे

0: झन् नै लडाइदिएन
1: मैले हो त बाटो नै हेर्नु न कस्तो खल्ड्याङ खुल्डुङ छ
0: आफूलाई राम्रोसँग चलाउन आउँदैन अनि बाटोलाई दोष दिँदो रहेछ
1: चलाउनु त राम्रोसँग चलाएको हो नि भन्ने बित्तिकै ब्रेक नै लागेन अब म के गर्नु
0: अब फेरि ब्रेकलाई दोष देऊ
1: अब राम्रोसँग चलाउँछ आउनु बस्नु
0: भो घ्याच घ्याच ब्रेक लगाएको लगाइ गरेछ कहाँ लगाएर खाल्डो भर्ने होस् बरु म त हिँडेरै जान्छु
1: ए दिदी पनि बस्नु क्या केही हुन्न
0: बिस्तारै चलाऊ है त
1: हस्
0: के भयो फेरि
1: खोइ बाइक नै स्टार्ट भएन भने
0: थोत्रो न थोत्रो बाइक बोकेर हिँडेपछि यस्तै हुन्छ भो म हिँडेरै जान्छु बरु
1: एकछिन क्या दिदी पर्खन न म बनाइहाल्छु प्लिज क्या
0: होस् छोडिदेऊ सधैँ हिँडेर ओहोरदोहोर गरेर ठाउँ त हो एकैछिनमा पुगिहाल्छु नि
1: ए तपाईँ कस्तो क्या दिदी झनाको चाहिँ चट्ट बाइक चढेर कुसुमको भर अगाडिबाट सर जाउला भनेर यी हेर्नु नयाँ जुत्तासम्म लाएर आएको छु
0: ए कुरा त्यस्तो पो हो यस्तो धुलो बाटोमा जति नै नयाँ जुत्ता लाए पनि के ऊ कालो जुत्ता सेतै भइसक्यो
1: ए बाटो नै खत्तम छ हिरो जस्तै चट्ट पर हिँड्ने वातावरणै छैन भने
0: त्यही भने घरबाट जति नै हिरो बनेर निस्किए पनि एकैछिनमा जिरो भइसक्छ हाम्रो अरे
1: दिदी जिरो त नभन्नु न एकछिन है दिदी झन् तपाईँलाई घर पुर्याइदिन्छु भनेर सन्तोष दाइले बल्ल बल्ल फकाएर बाइक मागिरहेको छु बरु बिस्तारै चलाउँछु
0: क्या मलाई पुर्याइदिन अरे आफूलाई सिक्न पर्या छ अनि
1: सिक्न भन्दा पनि आज त कुसुमलाई देखाउँछु भनेर हो के
0: अनि
1: हेर्नु न आजभोलि कुसुमले मलाई पहिलाको जस्तो बाल्नै दिन्न भने दिदी केटीहरूलाई बाइक चढ्ने केटा मनपर्ने भन्छन् मैले पनि स्वयं बाइक हुर्काएर हिँडेपछि कुसुमले कस्तो भावना दिली त
0: अरे त्यही भएर पो घरमा बाइक किनिदिनु भनेर झगडा गरिरहे
1: कसले भने नि तपाईँलाई
0: मितिनी आमाले हरिशले मोटरसाइकल किन्दे के किन्दे भनेर धुरुक्कै पारिसक्यो भनेर भन्दै हुनुहुन्थ्यो
1: अनि किनिदिने कि नकिनिदिने रे दिदी के भन्नुभयो तपाईँलाई आमाले
0: मैले भने मानेर त्यो कुसुम भनाउदीलाई वास्ता गर्न छोडे किनिदिन्छु नत्र लागिरहेछ भन्दै हुनुहुन्थ्यो
1: पनि केही नबुझ्ने क्या आफूलाई बाइक नै कुसुमको लागि चाहिएको
0: अब अहिले आएर तिमीले कुसुमलाई लोभ्याउन तस्खरी गर्नुपर्छ त भने
1: कुसुम मसँग टाढा टाढा भइरहेको छ अनि परेन त के थाहा यही रिसाइरहेको बेलामा अर्कैले उडाइदियो भने
0: उडाउँदैन हो उडाउँदैन कुसुम तिमीबाट टाढा होली भनेर पिरै नगरे हुन्छ है
1: खै आजकल कुसुम मसँग राम्रोसँग गफ त गर्दिन त्यसमाथि आमाले पनि सौगात दाईसँग झगडा गर्नुभयो
0: सौगात बाबुसँग झगडा गर्नुमा मितिनी आमाको केही पनि गल्ती छैन है हरिश घरमा बसिरहे मान्छेसँग न्यू खोज्न आएपछि को चुप लाएर बस्छ त
1: उसको दाईलाई जे पाए त्यही भनौँ भनेर कुसुम मसँग रिसाइरहेछ
0: कतिजनाले रिसाउली र सारा समाजका अघि तिमीसँग नाम जोडिसक्यो अब त कुसुमले चाहे पनि उसलाई यो समाजले तिमीबाट टाढा हुन दिँदैन बुझ्यौ
1: अनि उसलाई नै अरू केटा मन पर्यो भने
0: अर्काको जुठो कसलाई मनपर्छ केटासँग कोठामा एक्लै बसिसक्यो केटीलाई कसले आफ्नो बनाउँछ भन त
1: एउटा कुरा सोध्छु है दिदी
0: के
1: तपाईँलाई त्यस दिन कुसुम र मेरो बिच केही भएको छैन भन्ने थाहा हुँदा हुँदै पनि किन मलाई झुट बोल्न लगाउनु भयो
0: सानो सोले बोल न मैले भने त तिमीलाई पछि भन्छु भनेर
1: ए जहिले पछि भन्छु भनेर टार्नुहुन्छ अहिले नै भन्नु न के
0: कसैलाई नभन है त
1: हस्
0: तिमीले कसैलाई भनेको थाहा पाएँ भने नि म तिमीसँग कहिले बोल्दिन नि फेरि
1: कसम कसैलाई भन्दिन के
0: हेर मैले यो सब कुसुम र तिमीलाई मिलाउनका लागि गरे हो नितिनी आमा पनि आफ्नै जातको बुहारी भित्राउँछु भन्नुहुन्छ कुसुमको परिवार पनि त्यस्तै छ चुपो लागेर बस्यो भने तिमीहरूको बिहा हुन्छ जस्तो लागेको छ तिमीलाई
1: अह त्यो त लाग्दैन दिदी
0: हेर हरिश मैले एकदम सोचेर नै होलीको दिनमा तिमी र कुसुमलाई बोलाएर आफू घर पछाडि लुकेर बस्या हो तर यो कुरा तिमी र म बिच मात्रै रहोस् नि कुसुमलाई पनि थाहा नदिनु है
2: अरे आयुष तिमीलाई कति खोजे यहाँ क्यान्टिनमा आएर बसिहालेछ
3: ए खुसबु हेर न कस्तो भोक लाग्यो त्यही भएर
2: ए अनि खाजा खान बस्दा पनि पुरा मोबाइलमा गेम खेल्ने
3: नास्ता नआइन्जेल यसो टाइम पास गरे नि बरु बस न
2: हुन्छ अनि अहिले क्लास छैन र तिम्रो
3: छैन श्याम सरको हो आज आउनु भएको छैन रे
2: ए ए ए श्याम सरले हिजै हामीलाई पनि भोलि आउँदैन भन्दै हुनुहुन्थ्यो
3: ए हामीलाई त के भन्नु भएन त फेरि अनि तिम्रो पनि खाली पिरियड हो अहिले
2: ए होइन होइन हाम्रो त काइदे सरको पिरियड हो सर कक्षामा आउनु भएको थियो फेरि चिफ सरले बोलाउनु भएर अफिसमा जानुभएको छ
3: भनेपछि आज पनि सरहरूको मिटिङ रहेछ क्या हो
2: मिटिङ है त होइन होला अरू केही काम परेर बोलाउनु भयो होला चिफ सरले
3: ए अनि केही कामले खोजेको थियो कि मलाई खुसबु
2: तिमीलाई दिपु गुरुले भेट्नु भयो कि भएन भनेर
3: मलाई त भेट्नु भएको छैन त, किन त्यस्तो भेट्ने कुरा थियो र?
2: तिमीलाई एउटा कुराको नोटिस आउनु पर्ने हो, सायद गुरुले फोन गर्नुहुन्छ होला एकछिनमा।
3: के कुराको नोटिस हो र? तिमीलाई थाहा छ भने भन न, नोटिस भनेपछि त कस्तो खुल्दुली खुल्दुली हुन्छ मलाई त।
2: गुरुले भन्नुभएको हामीलाई फेरि अर्को अवसर आइरहेको छ रे।
3: के अवसर?
2: त्यो अलि पहिला हुने भनेको हाम्रो सेलेक्सन गेम थियो नि प्रदेशवाला,
3: बजेट भएन यस्तै के भनेर क्यान्सल भएको थियो होइन?
2: हो त्यही गेम सुरु हुने भयो, भोलिदेखि प्र्याक्टिस गर्ने रे। दिपु गुरुले अघि फोन गरेर तिमीले केटी खेलाडीलाई थाहा दिनु, केटाहरूलाई खबर गर्न म आयुषलाई भन्छु भन्दै हुनुहुन्थ्यो।
3: अनि भोलिदेखि नै सुरु हुने रे?
2: भोलि 7 बजे उपस्थित हुनु भन्दै हुनुहुन्थ्यो, अब केटा साथीहरूलाई खबर गर्दै गरे हुन्छ।
3: भोलि त
2: के भयो, मुख बिगार्यौ त? केही प्लान गरेको थियो कि के?
3: त्यस्तै त्यस्तै, भोलिलाई टाइम मिलाउन अलिक गाह्रो पर्ला जस्तो छ।
2: हो र,
3: उता पनि टाइम दिइसके।
2: कसलाई टाइम दिइसके हो र?
3: साथीलाई, भोलि बाहिर घुम्न जाने प्लान छ त्यही भएर।
2: घुम्न जान त पछिलाई पोस्टपोन गर्न नि मिल्ला नि,
3: बल्ल बल्ल टाइम मिलेछ उसको, कसरी सार्नु, कस्तो गाह्रो पो भयो त।
2: यस्तो इम्पोर्टेन्ट गेम छोडेर घुम्न जान्छौ, अलिक ख्याल गर न, यो त क्यारियरको सवाल छ।
3: त्यो त हो, तर यता पनि वचनको सवाल छ के, हुन्छ भनिसके, त्यही भएर साथीहरूलाई चाहिँ खबर गरिदिउला म।
2: उसो भए तिमी गेम खेल्न आउँदैनौ?
3: खेल्नै नआउने भन्दा पनि भोलि र पर्सि चाहिँ मिलाउन गाह्रो होला, बरु निको पर्सिबाट जोइन गर्दा हुन्न।
2: अब यो त दिपु गुरुसँगै कुरा गर, गेम चाँडै हुँदैछ, प्र्याक्टिसको लागि समय नै छैन भन्दै हुनुहुन्थ्यो।
3: हो र, मैले कुरा गरेँ भने गाली गर्ला, तिमीले मिलाएर कुरा गरिदेऊ न खुसबु है।
2: कस्तो कुरा गर्छौ कि तिमी आयुष, अब गेम छोडेर घुम्न जान दिनु न गुरु भनेर मैले कसरी भन्ने भन त? तिमी यस्तो बुझेको खेलाडीले यस्तो कुरा गर्न कतिको सुहाउला ल भन त।
3: यता पनि हुन्न भन्न नमिलेर हो कि खुसबु,
2: को साथीसँग जान लागेको हो र हुन्न भने नमिल्ने?
3: यतै बजारतिरको हुन्।
2: बजारतिरको को हो र? बजारतिरको, उतातिर त म अलिअलि चिन्छु।
3: डिम्पल हो, उसैसँग जाने हो।
2: ए, केटीसँग घुम्न जान लागे रहेछ र पो भन्न गाह्रो भएको।
3: तिमी जसरी बुझ।
2: भनेपछि तिम्रो लाइफमा करियर भन्दा केटीहरूसँग घुम्न जाने कुरा नै ठुलो भयो भनेर बुझ्दा भयो होइन?
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबु आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात चैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ? प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN मा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। देशभर अहिले चुनावको रौनक छ। उम्मेद्वारहरू घर दैलोमा भोट मागिरहेका छन् भने नागरिकहरू कस्तो व्यक्तिलाई भोट दिने, कसलाई जिताउँदा गाउँठाउँको विकास हुन्छ अथवा आफ्ना कुरा राख्न सहज हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छन्। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 16601 34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: विक्रम सम्वत 1997 बागलुङका भगवत सर्वजीत विश्वकर्मा लगायतले शुरू गरेको छुवाछुत विरोधी जनअभियानदेखि नेपाली दलित आन्दोलनको शुरूआत भएको मानिन्छ। त्यसपछि 2011 सालमा हर्षनाथ कपाली, सिद्धबहादुर खड्गी र गणेश योगीको सक्रियतामा पशुपतिनाथको मन्दिर प्रवेश आन्दोलन, 2017 सालदेखि तिखे नगरजी र टीकाराम पार्कीको नेतृत्वमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन, 2021 सालमा भोजपुर जिल्लामा पदम सुन्दास र लालकुमारी विश्वकर्माको अगुवाईमा सिद्धकाली मन्दिर प्रवेश आन्दोलन प्रमुख रहेका छन्। शुरूदेखि 2023 सालसम्मको दलित आन्दोलनको मुख्य नारा छुवाछुतको विरोध थियो। 2029 सालमा आरक्षणको नारा थपियो। 2024को ओरपर तत्कालीन कम्युनिष्ट नेता रूपलाल विश्वकर्माको नेतृत्वमा दलित आन्दोलनलाई कम्युनिष्ट आन्दोलनसँग जोड्ने प्रयत्न भयो। 2043को सेरोफेरोमा दलित मुक्तिको प्रश्नलाई राजनीतिक व्यवस्थासँग जोडेर हेर्नुपर्ने भन्ने कुराको सैद्धान्तिकीकरण गरियो। 2046 सालको परिवर्तनपछि बल्ल नेपालमा दलित आन्दोलनको गुणात्मक रूपले अघि बढ़ने आधारभूमि बन्यो। हालसम्म नेपाली सामाजिक आन्दोलनको सबैभन्दा जेठो दलित आन्दोलनको रूपमा रहेको दलित आन्दोलनले जातीय विभेद एवं छुवाछुत प्रथालाई कानूनी एवं सामाजिक अपराधको रूपमा संविधानमा व्यवस्था गर्न पनि सफल भएको छ। राज्यका निकायमा क्षतिपूर्ति सहित समानुपातिक प्रतिनिधित्वको माग स्थापित गरेको छ। सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक गरी तीनै क्षेत्रका समस्याको पहिचान सहित दलित मुक्तिको स्पष्ट कार्यदिशा निर्माण गर्ने प्रयास पनि गरेको छ। छुवाछुत, भेदभावको विरोध, मन्दिर प्रवेश र सहभोजबाट आज विशेष अधिकारको राजनीतिसम्म पनि आइपुगेको छ। राजनीतिक परिवर्तनसँगै दलित समुदायका मुद्दा प्रमुख चासोको रूपमा लिन शुरू गरिएको छ, तर अझै पनि वास्तविक रूपमा राजनीतिमा दलित सहभागिताको कुरा गर्दा अझै दलित सहभागिता भने राम्रो भएको पाइँदैन। आज हामी यही विषयमा 2021 सालमा भोजपुर जिल्लामा सिद्धकाली मन्दिर प्रवेश गरेर आन्दोलन गर्नुभएका पदम सुन्दाससँग कुराकानी गर्छौं। कार्यक्रममा यहाँलाई स्वागत छ।
3: धन्यवाद हजुर।
1: हजुर, केमा व्यस्त हुनुहुन्छ आज भोलि?
3: सामाजिक काम अनवरत रूपमा चलिआएकै छ अहिले, यही छुवाछुत विषयमा र खास गरी यो चुनावको, अहिले जुन मङ्सिर 4 गते चुनाव छ, त्यसको लागि चाहिँ दलित समुदायहरूको डाटा कलेक्सन गर्ने, कुन ठाउँमा कुन साथीहरू उठेका छन् त्यसको लागि पनि अलिकति क्रियाशील भएर लागिरहेको छ।
1: हजुर, अब यहाँको आन्दोलन, दलित आन्दोलनको 75 वर्ष पार गरिसकेको छ होइन, अहिलेसम्म यो दलित आन्दोलनको कुरा गर्दाखेरि मुक्तिका लागि कस्ता कस्ता आन्दोलनहरू भए, तपाईँ आफै पनि स्वयं कुन कुन कस्ता कस्ता आन्दोलनमा सहभागी हुनुभयो, अलिकति विस्तृत हामी पहिलेको कुरा फर्क्यौं न है, सम्झौं न एकपटक।
3: खास गरी अब नेपाल र भारतको जुन यो जातीय छुवाछुतको समस्याले एउटा सिङ्गै वर्ग करिब करिब 26 उपजातहरूको एउटा ठुलो समूह नेपालमा छन्। हजारौँ वर्षको यिनीहरूको यो जातीय उत्पीडनकोले गर्दाखेरि जुन हिसाबले उनीहरूको आर्थिक सामाजिक शैक्षिक सबै ठाउँमा उनीहरू पछाडि परेका छन्। यो 2007 सालमा जब नेपालमा चाहिँ राणा शासनको अन्त्य भयो त्यसपछि मात्रै यस विषयमा थोरै कुराकानी मतलब सुरु भएर हुन त 2003 भगत सर्वजित विश्वकर्माले बागलुङमा के अरे विश्वकर्माहरू पनि के अरे अछुत होइनन्, उनीहरूले जनै लाउनु पाउनुपर्छ र आरणको लागि जुन के अरे कोइलाहरू चाहिँ सरकारले दिन्छ त्यसको लागि ट्याक्स दिनुपर्छ, त्यसको विरुद्धमा 2003 सालमा नै उहाँले छुवाछुत विरोधी आन्दोलन सुरु गर्नुभएको। भले त्यो आन्दोलन केही सीमित जातहरूको मात्रै संलग्नताले गर्दाखेरि त्यसले व्यापक रूप लिन सकेन, तर 2003 सालदेखि नै यसको सुरुवात भएको र 2003 साल 4 सालमा काठमाडौँ तथा पोखरा के अरे धरानमा यो छुवाछुत विरोधी संगठनहरू स्थापना हुन थाल्यो। 2008 सालदेखि चाहिँ खास गरिकन अलिक व्यापक रूपमा नै यो दलितहरूको सहभागितामा चाहिँ आन्दोलन सुरु भयो। सुरुको यसको आन्दोलनको चाहिँ खास गरिकन यो छुवाछुत सबभन्दा बढी प्रत्यक्ष रूपमा देखिने भोगिने ठाउँ चाहिँ मन्दिर हो, त्यस कारण मन्दिर प्रवेश अभियानबाट नै यो छुवाछुतको आन्दोलन सुरु भयो। 2008 सालदेखि नै अनवरत रूपमा यो आन्दोलनको रूप अगाडि बढिरहेको थियो। त पछि गएर चाहिँ 2017 सालमा जब पञ्चायती व्यवस्था सुरु भयो, पञ्चायती व्यवस्था सुरु भइसकेपछि यो आन्दोलनका गतिहरू अलिकति मतलब पहिलेको गतिमा यसले चाहिँ अगाडि बढ्न सकेन, तथापि ठाउँ ठाउँमा मन्दिर प्रवेश अभियानहरू चाहिँ सञ्चालन भएको नै हुन् र यो मन्दिर प्रवेशको अभियान पछि सहबजको पनि पछि त्यो अर्को कार्यक्रम थपियो। मन्दिर प्रवेशको साथसाथै सहबज गैर दलित सङ्घ र दलितभित्रको पनि आफ्नो यो दलित समुदायभित्र पनि भएका जुन उचनिचकोलाई चाहिँ सहबजको तर्फबाट चाहिँ यसलाई चाहिँ निराकरण गर्ने भन्ने हिसाबले सुरु भयो। पछि अब 2048 सालमा जब 2046 सालको 2046-47 सालको पञ्चायतको अवसानपछि जुन प्रजातान्त्रिक उसमा चाहिँ लोकतन्त्र स्थापना भयो, त्यसपछि दलितहरूको मुद्दाहरू पनि राजनीतिक रूपमा पनि अगाडि बढ्न थाले र त्यसपछि 48 सालदेखि चाहिँ मन्दिर प्रवेश तथा सहमतको साथसाथै यो चाहिँ राज्य सत्तासँग जोडिएको कारणले चाहिँ राज्य सत्तामा जबसम्म दलितहरूको पूर्ण सहभागिता हुँदैन तबसम्म यो हट्दैन भन्ने हिसाबले चाहिँ हाम्रो आन्दोलनले चाहिँ के अरे सिंहदरबार प्रवेश अभियानको रूपमा चाहिँ अगाडि बढेर आइरहेको छ र यो सिंहदरबार प्रवेशको जुन अभियान छ त्यो अहिले अनवरत रूपमा विभिन्न कालखण्डमा विभिन्न रूपबाट अगाडि बढिरहेको छ।
1: हजुर, भनेपछि 2008 सालमा सुरु भएको आन्दोलन अहिले पनि सुरु छ, जारी नै छ होइन? अब जुन अब अहिले हेर्दाखेरि हामीले अब यहाँले राजनीतिको कुरा पनि अब सिंहदरबार भनेपछि राजनीतिलाई हामीले बढी जोडेर हेर्न सक्छौ होइन, पहिलेको भन्दा दलित सहभागिता अहिलेको यो मंगसिर 4 गतेको निर्वाचन हेर्ने हो भने सहभागिता उम्मेद्वारको संख्या नै घट्दो क्रममा छ। अहिले पनि हामीले करिब 10 जति पनि उम्मेद्वार हुनुहुन्न, किन यो झन्झन खस्किँदैछ? तपाईँहरूको आन्दोलन कहाँनिर कमजोर भयो अथवा यो किन दलितलाई अहिलेसम्म पनि सहभागितामा त्यति प्राथमिकता दिइँदैन?
3: खास गरी अब यो 2007 सालको प्रजातन्त्रपछि नेपालमा जुनसुकै व्यवस्था हुँदाखेरि पनि दलित समुदायबाट एकजनालाई टिपेर एउटा नामको रूपमा पनि सहभागिता गराउने प्रचलन पञ्चायत के अरे 15 साल अगाडि पनि थियो। 15 सालको चुनावमा नेपाली काङ्ग्रेसको जुन सरकार भन्यो त्यस बेला पनि दलित समुदायबाट एकजना सहस्नातक कपालीलाई चाहिँ सांसद बनाएको, माथिल्लो सभाको सांसद बनाएको थियो। त्यसपछि 2017 सालको पञ्चायती व्यवस्थाको सुरुपछि 2020 सालदेखि जब के अरे राष्ट्रिय पञ्चायत गठन भयो, राष्ट्रिय पञ्चायतमा प्रत्येक अवधिमा चाहिँ एक एकजना दलितलाई ल्याउने परम्परा चाहिँ कायमै थियो
1: पञ्चायत।
3: यो चाहिँ 2046 सालको भनौँ न जनआन्दोलनपछि जुन पञ्चायत व्यवस्थालाई खारिज गरियो त्यसपछि पनि पहिलो 48 सालको पहिलो चुनावमा नेपाली काङ्ग्रेसको तर्फबाट एकजना कृष्ण सिंह परियार नेपाल बाँकेबाट प्रत्यक्ष रूपमा चुनावमा जितेर आउनुभयो र त्योदेखि बाहेक अन्य कुनै पनि पार्टीहरूले पनि दलितलाई उठाउने पनि प्रचलन थिएन र के अरे दलित समुदायहरू पनि प्रत्यक्ष रूपमा राजनीतिक रूपमा त्यति अग्रसर थिएनन्। पछि 48 सालपछि जब कृष्णसिंह परियारले चुनाव जितेर आए त्यसपछि भनौँ न 2052 सालमा जुन के अरे नेकपा माओवादीले चाहिँ यो जनयुद्ध सुरु गर्यो, जनयुद्ध सुरुको अन्तिममा भने के अरे त्यसको शान्ति प्रक्रियामा आएपछि 2062-63 संविधानपछि अन्तरिम संविधानमा दलित समुदायको चाहिँ के अरे समानुपातिक प्रतिनिधित्वको कुरा उठ्यो र अन्तरिम संविधान जब माओवादीसँग चाहिँ 7 राजनीति 8 राजनीति पार्टीहरूको भनौँ संयुक्त भयो त्यसपछि चाहिँ पहिलो अन्तरिम संविधानमा एकैचोटि नेकपा माओवादीबाट 8 जना सांसदहरू चाहिँ दलित समुदायको तर्फबाट चाहिँ प्रतिनिधित्व गरेर आएको देखिन्छ र 2064 सालको जुन चुनाव हो 2064 सालको चुनावमा नेकपा माओवादीबाट प्रत्यक्ष रूपमा 7 जना के अरे दलित समुदायबाट प्रत्यक्ष रूपमा चाहिँ चुनाव जितेर आए र त्यस सभामा पहिलो संविधान सभामा चाहिँ करिब दलित समुदायको तर्फबाट सबै राजनीतिक पार्टीबाट जोड्दाखेरि 51 जना सांसदहरू चाहिँ सदनमा दलित अधिकारको लागि क्रियाशील थियो। विडम्बना कुरो त्यसपछि 64 सालको जुन संविधान सभा विघटन भएर चाहिँ अर्को भयो, अर्को पटक दोस्रो पटकको संविधान सभामा दलित समुदायको प्रत्यक्ष निर्वाचन संख्या घटे हुँदाहुँदै अहिले आएर चाहिँ अब यो अब 2072 सालमा जुन नयाँ संविधान बन्यो, नयाँ संविधानमा चाहिँ दलित समुदायको यसरी प्रतिनिधित्व हाम्रो दलित समुदायको माग अनुसार चाहिँ संविधान सभामा हाम्रो कुरा उठे अनुसार चाहिँ समानुपातिक प्रतिनिधिको साथसाथै क्षतिपूर्तिको रूपमा थप प्रतिनिधित्व पनि हुनुपर्छ भन्ने हामीले जुन अडान लिएर चाहिँ मागहरू राखेर चाहिँ आन्दोलन पनि गऱ्यौँ तर संविधान बन्ने बेलामा 2072 सालको संविधान बन्ने बेला ती क्षतिपूर्तिका कुराहरू सबै हटे र चुनावमा प्रतिनिधित्व आउने व्यक्तिहरू पनि क्रमशः पार्टीहरूले घटाउन थाले। खास गरी राजनीति पार्टीमा लाग्ने दलित के अरे समुदायहरू क्षमताको रूपमा अथवा हरेक क्षेत्रमा उनीहरू चाहिँ एक प्रकारले प्रतिनिधित्व दिन सक्ने अवस्थामा अब आइसकेका छन्। यस अवस्थामा पनि अहिले पनि नेपालको राजनीति पार्टीहरूमा के छ भने एउटा भ्रम नै भन्नुपर्छ र वास्तवमा त्यो राजनीति पार्टीले अठोट गरेर मेरा क्यान्डिडेटहरूलाई जिताउँछु भने अठोट गरेर चाहिँ त्यसलाई चाहिँ त्यही अनुसार चाहिँ उसले निर्देशन दिनु चाहे गर्यो भने त त्यो प्रतिनिधि चुनेर आउँदो रहेछन् भन्ने कुरो त 2064 सालको चुनावमा जुन प्रत्यक्ष रूपमा 7 जना जितेर आए त्यसले पनि दिएको छ। तर पछि अब यो राजनीति पार्टीहरूको चाहिँ के भयो भने संविधान सभामा पनि आफ्नो के अरे आफ्नो एजेन्डाहरू आफ्नो मुद्दाहरू चाहिँ स्थापित गर्ने हिसाबले चाहिँ कसरी चाहिँ के अरे फेरि पनि आफू सत्तामा आइन्छ भनेपछि आम जनताको पक्षमा काम गर्ने भन्दाखेरि पनि अलिकति टाठाबाट अलिकति नाम चलेका व्यक्तिहरूबाट मात्रै चुनाव जितिन्छ भन्ने खालको एउटा मनस्थिति बनाएर भन्नुपर्दाखेरि एउटा राजनीति पार्टीहरूको अस्थिरताले गर्दाखेरि पनि दलित समुदायहरू महिलाहरू दलित मात्रै नभनेर महिलाहरूको पनि प्रतिनिधित्व अथवा प्रत्यक्ष निर्वाचनमा चाहिँ उनीहरूको सङ्ख्या घट्दै गएको छ। महिलाको लागि चाहिँ भन्नुहुन्छ भने प्रत्यक्षको साथसाथै समानुपातिकबाट पनि कुनै पनि हालत दुवै उसबाट चाहिँ प्रत्यक्ष र समानुपातिकबाट चाहिँ 33% अनिवार्य चाहिँ पुर्याउनु पर्ने भएको हुनाले चाहिँ प्रत्यक्षमा कम भए तापनि समानुपातिक प्रतिनिधित्वबाट चाहिँ महिलाहरूको चाहिँ सङ्ख्या 33% पुर्याइएको छ। जबकि हाम्रो दलित समुदायले उठाएको र महिलाहरूले पनि उठाएको कुरा चाहिँ के थियो भने के अरे समानुपातिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व पाउनुपर्छ भने तर त्यसको बदलामा 33% भएर पनि कमसेकम महिलाहरू अहिले 33% पुर्याउन सकेको छ। तर दलितको हकमा चाहिँ के भयो भने दलितहरू चुनाव जित्न पनि सक्दैनन्, यिनीहरूसँग आर्थिक रूपमा कमजोर छ भन्ने हिसाबले चाहिँ पार्टीहरूले नै दलित के अरे चाहिँ उम्मेदवार दिने उसमा नि कन्जिसा गर्न थाले। समानुपातिक रूपमा संविधानमै लेखिएको हुनाले उनीहरू अनिवार्य रूपमा उनीहरू प्रतिबन्ध के अरे बाध्यकारी नै भएर उनीहरूले त्यो समानुपातिकमा ल्याएका छन् तर प्रत्यक्ष रूपमा जित्न सक्ने व्यक्तिहरूलाई पनि दिने चाहिँ क्रम यो चाहिँ राजनीति पार्टीले आफू जसरी पनि सत्तामा आफू चाहिँ एक नम्बर आउनुपर्छ भन्ने हिसाबले आफू जित्नुपर्छ भन्ने हिसाबले चाहिँ पार्टीको समानुपातिक हिसाबले सबै जात जातिलाई सबैलाई समेटेको बदलामा चाहिँ खास गरी फेरि पनि ऐकमवाला भने टाठाबाट व्यक्ति आफूसँग सम्पत्ति के अरे पैसा खर्च गर्न सक्ने त्यस्तै व्यक्तिहरूलाई मात्रै फेरि पनि चुनावमा टिकट दिने जुन परम्पराको यो विडम्बना नै भन्नुपर्छ। 2000 के अरे अहिलेको चुनावमा त प्रत्यक्ष रूपमा चाहिँ तपाईँको के अरे सङ्घमा भनौँ न प्रतिनिधि सभामा चाहिँ यत्रो करिब करिब 60-70 पार्टीहरूले चाहिँ भाग लिइरहेका छन् त्यसमा प्रत्यक्ष रूपमा चुनावमा भाग दिने नेपाली काङ्ग्रेस के अरे नेकपा माओवादी नेकपा एमाले यस्ता ठुल्ठुला पार्टीबाट पनि जम्मा माओवादीबाट 2 जना र नेकपा एमालेबाट एकजना मात्रै प्रतिनिधित्व दिएको छ।
1: हजुर यहाँले भन्नुभयो यो 2064 सालको चुनाव यता चाहिँ अब बीचमा राम्रो उपस्थिति भयो होइन, संसदमै पनि 51 जना संसद पनि बनी होइन हजुर, अनि यो पछिल्लो चरणमा चाहिँ नेतृत्वमा पुग्न भनौँ न संख्या झन बढ्नु भन्दा पनि घट्दै घट्दै क्रममा गएको छ, ठ्याक्कै मुख्य समस्या चाहिँ कहाँनिर आयो?
3: मुख्य समस्या भनेको राजनीतिक पार्टीले चाहिँ कुनै पनि हालतमै आफू के अरे अब एउटा यो अस्थिर हो नि, यो त यसले एउटा अन्तरिम कालको एउटा क्रिटिकल स्टेजमा नै पार्टीहरूको भएको हुनाले चाहिँ उनीहरूले जसरी पनि पार्टी चाहिँ जसरी पनि जित्नुपर्छ भन्ने हिसाबले चाहिँ के अरे खास गरिकन अलिकति भनौँ न जोसँग आर्थिक हैसियत छ, जसले चाहिँ त्यहाँ जिल्लामा चाहिँ आफ्नो हैकम गर्न सक्छ त्यस्तै खालको व्यक्तिहरूलाई मात्रै अहिले फेरि चुनावमा के अरे टिकट दिने हुनाले जसरी पनि आफू जित्नुपर्छ भन्ने आफ्नो नीति अथवा ती समाज परिवर्तनको लागि भएका एजेन्डाहरू सबैले थाँती राखेर पनि कुनै पनि हालतले चाहिँ हामी चाहिँ बहुसङ्ख्यामा जित्नुपर्छ भन्ने हिसाबले चाहिँ उनीहरूले महिलालाई र दलितहरूलाई चाहिँ टिकट नदिने हिसाबले एउटा गलत नीति लिए। त्यसको कारण मेन कारण चाहिँ राजनीति पार्टीले चाहिँ यो समस्यालाई चाहिँ निराकरण गर्ने आफ्नो मेन एजेन्डाबाट चाहिँ हटाएर नै यो कारण भएको।
1: यहाँनिर जुन सोचको पनि कुराकानी आउँछ आन्दोलन गर्दाखेरि पनि होइन, सहभागिताको कुराकानी गर्दा पनि मान्छेको जुन मुखले भने पनि होइन, यो व्यवहारमा जुन सोच छ नि दलितलाई त दिन हुँदैन अथवा यस्तो गर्न हुँदैन, हामीले नै गर्नुपर्छ, हैकम जमाउनुपर्छ भन्ने चाहिँ यो राजनीतिक दलको नेतृत्व गर्ने नेताहरूमा सोचमा परिवर्तन नहुनु पनि कारण हो।
3: यसको मूल कारण नै त्यही हो, यदि राजनीति पार्टीले आफ्नो क्याडेटहरूलाई कुनै पनि हालत पार्टीको सदस्य भएको नाताले चाहिँ दलित होस् या महिला होस् या जुनसुकै उसको होस् पार्टीबाट उठाएको व्यक्तिले चाहिँ तिमीहरूले जिताउनु पर्छ भन्ने खालको अलिकति कडा निर्देश जसरी 64 सालको चुनाव भएको थियो त्यसरी चाहिँ आफ्नो पार्टीलाई चाहिँ त्यसरी चाहिँ अलिकति निर्दिष्ट रूपमा चाहिँ निर्देशन दिएर गरायो भने चुनाव जितेर नआउने कुरै छैन। तर अहिले पनि सामाजिक बनोट मात्रै होइन कि राजनीतिक पार्टीको नेतृत्वमा बस्ने व्यक्तिहरूलाई चाहिँ के सोच्छ भने महिलालाई दलितहरूलाई दियो भने चुनावभित्र आउन सक्दैनन्, हाम्रो सङ्ख्या घट्छ भन्ने जुन उनीहरूको सोच छ त्यो सोचमा अहिलेसम्म पनि खासै परिवर्तन आएको छैन भन्ने कुरा हामीले महसुस गराएका छौँ।
1: हजुर, अब यो माओवादीले होइन सबैभन्दा पहिले चाहिँ अब दलित गरिब महिलाका कुराकानी गर्दै आइरहेको पार्टी भनेको माओवादी नै हो होइन, अहिले माओवादीले पनि 2 जनालाई मात्र उम्मेद्वार बनाएको कुरा यहाँले नै भन्नुभयो, खासमा होइन माओवादीले चाहिँ किन बीचमा मुद्दा सुरुवात गरेर बीचमा मुद्दा छोडेको हो जस्तो लाग्छ?
3: यो सिधै भन्नुपर्दाखेरि माओवादीले नै आफ्नो एजेन्डाहरू जुन पहिले जनयुद्ध कालमा गरेका जुन के अरे वचनहरू थिए त्यो क्रमशः उसले चाहिँ आफ्नो लाइनबाट अलिकति खस्किँदै गएको हामीले महसुस गरेको छौँ। स्वयं म पनि स्वयं त्यो पार्टीमा त्यस पार्टीकै व्यक्ति भएकोले र माओवादी पार्टीमा लाग्ने सम्पूर्ण दलितहरूले महिलाहरूले चाहिँ त्यो कुरो महसुस गरिरहेका छन्, पार्टीलाई फेरि पहिलेको रूप नलाइकन फेरि पनि हाम्रो चाहिँ सम्बन्धित प्रतिनिधित्व हुँदैन भन्ने कुरोहरू चाहिँ दलितहरूले बुझिसकेका छन्।
1: हजुर, अब यहाँले आफैले पनि 2021 सालमा मन्दिर फडवेश गरेर नै आन्दोलन सुरुवात गर्नुभएको होइन, यहाँसम्म अब राजनीतिको कुरा गर्दा अहिलेको यो अवस्था हेर्दाखेरि जुन 3 जना मात्र दलित प्रतिनिधि उम्मेद्वार हुनुपर्ने अवस्था आउँदाखेरि यो आन्दोलनले व्यर्थ अथवा होइन व्यर्थै आन्दोलन गरियो कि अथवा आन्दोलन के भन्ने तपाईँलाई कस्तो लागिरहेको छ आफूले गरेको आन्दोलन र अहिले
3: यो आन्दोलन? अब यो छुवाछुतको जुन ऊ छ जातीय असमानताको जुन व्यवहार छन् यो हजारौँ वर्षदेखि चलिआएको हो, यो तत्कालै त्यति छिटै नै सजिलैसँग हट्छ भन्ने कुरोमा हामी विश्वस्त छैनौँ। समय त लाग्छ नै तर जुन हिसाबले चाहिँ यसको चाहिँ आन्दोलनले र दलित समुदायले पनि आफ्नो प्रत्येक नेपालमा भएको हरेक परिवर्तनमा जसरी साथ दिएर उनीहरूले आफ्नो जिम्मेवारी पुरा गरे त्यस आधारमा चाहिँ नेतृत्वमा बस्ने व्यक्तिहरूले चाहिँ त्यसको मूल अवमूल्यायन चाहिँ गरेको हो। हुन त भन्नुपर्दाखेरि चाहिँ जति पनि परिवर्तन भएको छन् हामी 2021 सालमा अब एउटा साह्रै कलिलो उमेरदेखि नै म यो आन्दोलनसँग जोडिएको मान्छे त्यो र त्यस अवस्था र अहिलेको अवस्था हेर्दाखेरि धेरै नै परिवर्तन भएको छ। कमसेकम प्रत्येक दलितहरूले प्रत्येक महिलाहरूले चाहिँ अब हामी शिक्षित हुनुपर्छ, हामी चाहिँ के अरे आफ्नो आन्दोलनप्रति सचेत हुनुपर्छ भन्ने कुरो चाहिँ उठेको छ। तर अहिले पनि के छ भने राजनीतिक पार्टीको यो भनौँ न यो संविधान बनिसकेपछि संविधान बन्नुभन्दा अगाडि पनि एउटा संसारमै नभएको चाहिँ के अरे संविधान सभाको दोस्रो पटक पनि चुनाव भएको भन्ने कुरो नसुनिएको कुरो हाम्रो नेपालमा मात्रै भयो दोस्रो पटक संविधानको सभा किन प्रति पहिलो संविधान सभाबाट नै त्यो पास हुन सक्ने कुराहरू थियो तर अब राजनीतिक पार्टीहरूको आफ्नो चलखेलले गर्दाखेरि दोस्रो संविधान सभा हो. दोस्रो संविधान सभामा जति पनि नीतिहरू निर्माण भए त्यो पहिलो संविधान सभा जति प्रगतिशील हुन सकेको थिएन. तथापि अब हामीले सिधै हेर्नु पर्दाखेरि आन्दोलनको कुरा हेर्दाखेरि दलित आन्दोलनको समीक्षा गर्दाखेरि चाहिँ के अरे जुन रूपमा यसको के अरे हुनुपर्ने उपलब्धि हुनुपर्ने नभएको होइन, धेरै उपलब्धि त भएको छन् तर जति दलित समुदायले सोचेका छन् अथवा सरकारले जति के अरे नेतृत्वमा बस्ने पार्टीहरूले जुन जुन हिसाबलेलाई चाहिँ यो समस्यालाई हटाउनको लागि जुन जुन तत्परता देखाउनु पर्ने हो त्यो तत्परता देखाउनमा चाहिँ कन्जुसाइ गरेकै हो. र पार्टीहरू पनि स्वयं यस अवस्थामा चाहिँ के छन् भने उनीहरू पनि एउटा चाहिँ के अरे यो के अरे उसमा भनौँ न क्रिटिकल अवस्थामै छन्. त्यसकारण आफ्नो नीति जोगाउनको लागि आफूले चाहिँ वर्चस्व कायम गर्नको लागि चाहिँ उनीहरूले अहिले पनि त्यो पहिलेदेखि परम्परा पञ्चायत कालदेखि नै परम्परादेखि सुरु भएको जुन भनौँ न चाहिँ जिल्ला के अरे उसमा स्थानीय लेभलमा जसले एकदम जसको हाइकम छ जसले पैसा खर्च गर्न सक्छ जसले चाहिँ के अरे भनौँ सामान्यमा जनताले जे गर्न सक्छ त्यस्तो व्यक्तिलाई नै फेरि सत्तामा पुर्याउने जुन एउटा फेरि गलत परम्परा सुरु गर यसको लागि चाहिँ हामी सचेत हुनुपर्छ र हामीले यसको लागि फेरि नयाँ ढङ्गले चाहिँ आन्दोलनलाई अथवा सङ्गठनहरूलाई चाहिँ नयाँ ढङ्गले चाहिँ
1: जस्तै अब जसै गरी तपाईँहरूले सार्वजनिक ठाउँमा गरिने छुवाछुतको लागि आन्दोलन गर्दै आउनुभयो गर्नुभयो यसले एक किसिमले परिवर्तन पनि भयो. त्यसै किसिमको अब राजनीतिमा पनि आन्दोलन गर्नु पर्यो सहभागिताका लागि भन्ने हो तपाईँहरूको कि त्यस्तो गर्न आवश्यक छ?
3: आफ्नो पार्टी प्रत्येक के अरे दलित समुदायहरू अब कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राखेर अब पार्टीमा लाग्नुपर्छ भन्ने मनस्थितिमा पुर्याइएको छ. आखिर राजनीतिक पार्टीमै नलागिकन नीति निर्माण गर्ने ठाउँमा चाहिँ सहभागिता नभइकन हाम्रा सबै समस्याहरू समाधान हुँदैन हाम्रा कुरा उठ्दैनन् भन्ने कुरा हामीले बुझ्यौँ. त्यस आधारले नै हामीले चाहिँ के अरे प्रतिनिधि राजनीतिक रूपमा पनि समानुपातिक प्रतिनिधित्व मात्रै नभएर चाहिँ हाम्रो माग त क्षतिपूर्ति सहितको थियो तर कमसेकम संविधान बन्दाखेरि एउटा कम्प्रोमाइजको रूपमा हामीले चाहिँ समानुपातिक प्रतिनिधित्वको लागि जुन स्वीकार गरेर अगाडि आयौँ. अब यसलाई फेरि पनि समानुपातिक हिसाबले जुन संविधानमा किटान भएको छ संविधानमा किटान भएको कुराहरू मात्रै लागू भइदियो भने पनि धेरै उपलब्धि हुन सक्छन् र अब यस कुरामा हामीले आफ्नो आफू समाहित भएको पार्टीहरूमा चाहिँ यस विषयमा चाहिँ उनीहरूसँग हामीले चाहिँ एक प्रकारले ठुलै बहसै गरेर चाहिँ यसलाई फेरि सही ट्र्याकमा ल्याउनुपर्छ भन्ने कुरो चाहिँ हामीले महसुस गरिसक्यौँ.
1: अहिलेको अवस्थामा हेर्दाखेरि यो चाहिँ महसुस भएको हो हजुर भने यो समानुपातिकको कुराकानी गर्दा समानुपातिक त अब होइन पछाडि पारिएका दलित अपाङ्गता भएका व्यक्ति सबैहरूलाई समावेश गर्नुपर्ने हो तर पनि अहिले अब यसमा पनि समावेशिताको ठाउँमा पनि आफन्त नातेदार होइन नजिकको मान्छेलाई राखियो भन्ने कुराहरू पनि आएको छ. यो दलितको सन्दर्भमा पनि त्यस्तै भएको हो
3: सही कुरो चाहिँ वास्तवमा यो समानुपातिक प्रतिनिधित्व भन्ने नै जुन समाजमा अपहेलित व्यक्ति जुन समाजबाट चाहिँ उठ्न नसकेका समुदायहरू सीमान्त कृतिहरू अथवा पछाडि परेको समुदायलाई नै ल्याउनको लागि नै समानुपातिक प्रतिनिधित्वको कुरा हो. तर विडम्बना भन्नुपर्छ यो पहिलो संविधान सभा के अरे पहिलो चुनावदेखि नै के अरे जसलाई उठाउनु पर्ने त्यसलाई उठाउनुको बदलामा चाहिँ राजनीतिक पार्टीका नेतृत्वमा बस्ने व्यक्तिहरूको चाहिँ आफन्तदेखि लिएर पैसा दिन सक्ने व्यक्तिले त्यसरी चाहिँ गरेको छ. यो चाहिँ एकदमै गलत समानुपातिक प्रतिनिधित्वको चाहिँ जुन के अरे जुन एउटा असल नियतबाट चाहिँ सुरु भएको यो नीति थियो यसलाई चाहिँ गलत उसमा चाहिँ प्रयोगमा आएको हुनाले चाहिँ अब यो चाहिँ वास्तवमा हामीले चाहिँ फेरि यसको विषयमा पनि यो समानुपातिक प्रतिनिधित्वको पनि सही ठाउँमा लागू हुनु गराउनुपर्छ सही ठाउँ सही व्यक्तिले पाउनुपर्छ भन्ने विषयमा फेरि पनि राजनीतिक पार्टीसँग हामीले फेरि बहसमा सुरु नगरी नहुने स्थिति आएको छ.
1: हजुर अब नेतृत्वमै दलितबाट पनि अगुवाई गरेर जुन नेतृत्वमै पुग्नुभएका हाम्रा दलित जति पनि हुनुहुन्छ होइन पहिलाका सांसदहरू पूर्व सांसदहरू उहाँहरू नै फेरि दोहोरिनु भएको छ उहाँहरूले नेतृत्वमा पुगेर पनि नेतृत्वको ध्यान आकर्षण गराउन नसकेको हो अथवा उहाँहरूले खेल्नुपर्ने भूमिकालाई यहाँले कसरी हेर्नुभएको छ?
3: अब अहिलेको यसपालिको चुनावमा चाहिँ पहिले पटक दुईपटकसम्म सांसद भइसकेको व्यक्तिहरूलाई समानुपातिको प्रतिनिधित्वमा पनि नदोहोऱ्याउनु भने जुन नयाँ नीति लियो यो राम्रो नीति लिएको छ. त्यति बेला पनि अब पहिलो संविधान सभाको बेला चाहिँ के अरे दोस्रो संविधान सभामा चाहिँ जब संविधान बन्यो त्यसपछि के अरे यो संविधान जोगाउनको लागि भनौँ न के अरे बहुदलीय व्यवस्था जोगाउनकै लागि भए पनि, गणतन्त्र जोगाउनकै लागि भए पनि दलित समुदायले पनि आफ्ना धेरै मागहरूलाई के अरे कम्प्रोमाइज रूपमा छोडेका छन्। र अहिले त्यति बेलाको समयमा पनि अब के अरे जुन संविधानमा दलित हक अधिकारहरू किटान भए, धारा 40 चाहिँ तपाईँको दलितको शिक्षा स्वास्थ्य रोजगारदेखि हरेक कुरामा चाहिँ के अरे प्रावधानहरू राखिएका छन्, ती प्रावधानहरूलाई अन्तिम समयमा गएर चाहिँ के अरे एउटा भनौँ न त्यो गलत सोचै भन्छ, गलत नियतले चाहिँ हो त्यसलाई चाहिँ प्रत्येक उयोहरूमा चाहिँ बुदाहरूमा चाहिँ कानुन बनाएर भनेर जुन थपियो त्यसको विषयमा दलित सांसदहरूले त्यति बेला धेरै ठुलो विरोध गरेका हुन्। तर अब त्यही संविधान सभालाई चाहिँ जसै पनि अब दोस्रो पटक जोगाउनै पर्छ, यसलाई चाहिँ फेल गराउन दिनु हुँदैन भन्ने, अब त्यहाँ पनि संविधानमा संविधान सभामा एकदम पुरानो विचार राख्नेदेखि लिएर क्रान्तिकारी विचार राख्ने दुइटैको त्यतिकै उपस्थित थियो। त्यसले गर्दाखेरि संविधान जोगाउनको नाममा पनि धेरै सभासदहरूले नेपाल के अरे दलित सांसदहरूले आफ्नो हक अधिकारीहरू काटिएको देख्दा देख्दाखेरि पनि उनीहरूले कम्प्रोमाइज गर्नुपर्ने स्थिति चाहिँ आएको हो संविधान जोगाउनको लागि। तर त्यसपछि जुन अब यो तिन के अरे कानुन बनाएर लागू हुने जुन धारा 40 दलितको लागि सबभन्दा एउटा के अरे उपलब्धिमूलक जुन एउटा ऊ थियो धारा थियो, धारा 40 जति पनि 7 अधिकारहरू छन्, ती 7 अधिकारीहरूमा चाहिँ कानुन बनाएर भनेर जुन एउटा पनि राखेको थियो त्यो कानुन चाहिँ संविधान बनिसकेको 3 ती कानुनहरू बनेर चाहिँ लागू हुनुपर्ने हो। त्यो 3 लागू गराउने कुरामा चाहिँ त्यति बेला उपस्थित भएका सांसदहरू अब सङ्ख्या त पहिलेको अनुपातमा 51 बदलामा घटेर चाहिँ 39 मात्र झरेको थियो, त्यति सांसदहरूले पनि त्यो 3 चाहिँ कानुन बनाउनेको लागि चाहिँ धेरै अलिकति अथक प्रयास गरेको भए के अरे त्यो राम्रो के अरे उपलब्धि हुन्थ्यो। त्यसको साथसाथै आन्दोलनमा लागेका जसले हामी नागरिक समाज जुन बाहिरबाट चाहिँ सांसददेखि बाहिरदेखि भातृ संगठन र नेपाली के अरे नागरिक समाजहरू पनि थियौँ, हामीले पनि संविधान बनिसकेपछि त्यसलाई चाहिँ त्यो के अरे कानुन बनाएर 3 भित्रमा त्यो लागू गराउनको लागि चाहिँ कानुन बनाउनको लागि चाहिँ जुन पहल गर्नुपर्ने हो त्यो पहल गर्नमा चाहिँ हामीलाई त्रुटि भएकै हो। त्यसले गर्दाखेरि पनि अहिले जुन खालको चाहिँ एउटा उपलब्धि जसले चाहिँ हामीले के अरे प्रयोग गर्नको लागि भोग्न पाउँथ्यौँ त्यो कुरोमा चाहिँ हामी पछि परेको छौँ।
1: भनेपछि नेतृत्वमा अलि पुग्न सकेकाहरूले पनि कानुन बनाउन होइन त्यतातिर जोड दिन सक्नु भएन र तपाईँहरूले पनि घसघच्याउन सक्नु भएन, मुख्य कमजोरी चाहिँ त्यहाँनिर देखियो त्यो कानुनहरू। हजुर, त्यहाँनिर जुन त्यो कानुन 3 भित्रमा बनाउनु पर्ने थियो त्यो कानुन अहिलेको अवस्था के छ, त्यो निर्माण भएको छ या छैन?
3: अहिले हामीले चाहिँ दलित समुदायको तर्फबाट यो के अरे कानुन बनिएन भनेर चाहिँ हामी सर्वोच्चमा के अरे मुद्दा हाल्यौँ, रिट हाल्यौँ, र सर्वोच्चले चाहिँ एउटा ऐतिहासिक रूपमा चाहिँ 3 महिनाभित्रमा चाहिँ यो दलित समुदायको धारा 40 उल्लेख भएको अधिकारहरूको लागि चाहिँ 3 महिनाभित्रमा चाहिँ कानुन बनाएर चाहिँ त्यसलाई चाहिँ लागू गरेको र त्यो कानुन बनाउनको लागि एउटा उच्च स्तरीय कमिटी समेत बनाएर चाहिँ त्यसलाई चाहिँ तुरन्त लागू गर्ने भनेर चाहिँ सर्वदलले जुन ऐतिहासिक फैसला गरेको छ त्यो स्टेजमा पुगेको छ। अब विडम्बना नै भन्नुपर्छ, ठ्याक्कै सर्वोच्चको फैसलापछि त हामी अब फेरि सबै नयाँ चुनावमा लागिहालेको छौँ, त्यो हामीले त्यो सर्वोच्चको फैसलालाई कार्यान्वयन गराउनको लागि त फेरि संसद हुनु पर्यो, अहिले संसद नभएको अवस्था भएको हुनाले चाहिँ सर्वोच्च भएको जुन त्यो निर्णय छ त्यसलाई चाहिँ लागू गराउनमा चाहिँ हामी अहिले पछि के अरे
1: निष्क्रिय जस्तै भएको छ भनौँ न। अहिले अब एका उतातिर संसद पनि नहुँदा यतातिर तपाईँहरूका मुद्दा पनि ओझेलमा परे। हजुर, यो दलित आन्दोलनले नयाँ संविधानलाई ठूलै उपलब्धिका रूपमा पनि स्वीकारेको छ होइन, यो स्वीकारेसँगै यसका औपचारिक अनौपचारिक संरचना पनि लगभग निष्क्रिय भएका छन्। दलितका मुद्दा र संगठनहरूको उद्देश्य टुङ्गिएकै हो त?
3: टुङ्गिएको होइन, वास्तवमा त्यो अलिकति अलमलमा परेको हो। जसरी संविधान सभाको 72 चुनावपछि जुन नयाँ सरकार बन्यो, एउटा के अरे दुई तिहाई बहुमतको सरकार बनेपछि यो सरकारले जति पनि संविधानमा उल्लेख भएको प्रावधानहरू छन् त्यसलाई चाहिँ के अरे तदारुकता साथ लागू गर्ने कानुन बनाउने कुरामा अगाडि बढ्छ भन्ने जुन हामीले विश्वास लिएको थियौँ, वास्तवमा त्यो त्यति बेलाको अब दलित अधिकारको लागि चाहिँ काम गर्ने राष्ट्रिय दलित आयोग जुन बन्यो, राष्ट्रिय दलित आयोग भन्दाखेरि पनि सिर्फ के अरे पार्टीका एक प्रकारले भनौँ न खास गरी दलित आन्दोलनसँग जोडिएका भन्दाखेरि पनि अथवा दलित आन्दोलनमा लागेका प्रखर व्यक्तित्वहरू भन्दा पनि बाहेक पार्टीको एउटै पार्टीको व्यक्तिहरूमा चाहिँ दलित राष्ट्रिय दलित आयोगको नियुक्ति भएर आए। त्यसको साथसाथै अर्को के अरे एउटा विकास समिति, दलित विकास समिति भनेर जुन दलितको छात्रवृत्तिको लागिदेखि लिएर चाहिँ एउटा एवेरनेस कार्यक्रमको लागि जुन सरकारको अर्को अलगै एउटा निकाय थियो, त्यसमा विकास समितिलाई पनि निष्क्रिय बनाउने काम हो, वादी विकास समितिलाई निष्क्रिय बनाउने काम हो। त्यसले गर्दा यो नयाँ जुन बहुमतको द्वितीय भएको सरकारको बेलामा चाहिँ जुन जुन खालको आशा र भरोसा दलितले लिएका थिए, त्यसमा चाहिँ सबै ठ्याक्कै फेरि पनि पुरानै उसमा चाहिँ फर्काउने हिसाबले चाहिँ सरकारको रोबाइहरू देखियो। त्यसले गर्दाखेरि अब विकास समिति अहिलेसम्म निष्क्रिय नै छ। राष्ट्रिय दलित आयोगले अहिलेसम्म जति पनि दलितका विपक्षमा भएका जति पनि थिचो मिचेका कुराहरू छन् अथवा हक अधिकारकै कुरा, अब यो कानुन बनाउने कुरामा पनि दलित आयोगले पनि धेरै काम गर्न सक्थ्यो, तर दलित आयोग पनि सिर्फ एउटै पार्टीको मात्रै त्यसमाथि पनि फेरि एउटै हुनु न, हामी करिब करिब 26 जातका दलित समुदायहरू 26 जात छन्, त्यसमध्येमा समानुपातिक रूपमा तल तराईमा मधेसमा भएका दलितहरू, काठमाडौँ नेपाली दलितभित्र भएका दलितहरू र पहाडी मूलका दलितहरूको एउटा सम्मिश्रणको रूपमा चाहिँ आयोग बन्नुपर्ने, तर त्यो पनि एउटै जातको एकै क्षेत्रको चाहिँ व्यक्तिहरूबाट चाहिँ आयोग बनेर, त्यो आयोग पनि कै प्रकारले अलिक के अरे निष्क्रिय रूपमा मात्र नभएर एउटा के अरे नामको लागि मात्रै थपना भयो जस्तो लागेको छ। त्यसले गर्दा यो जुन बिचमा यो सङ्गठन विघटन के अरे संविधान संसद विघटन हुनेदेखि लिएर यो जुन अस्थिर सृजना हो, त्यो अस्थिरताले गर्दाखेरि पनि हाम्रो जति पनि हक अधिकारीहरू चाहिँ ओझेलमा पर्ने र हामीले त्यसलाई चाहिँ मुखदर्शक भएर मात्रै हेर्ने अवस्था सृजना भएको।
1: हजुर, भनेपछि पहिलेको अवस्थामा भन्दा अहिले अवस्था झन् खस्किँदै खस्किँदै अवस्था गएको छ, त्यो पनि यहाँले भनिसक्नुभयो। राष्ट्रिय दलित आयोग लगायतका विभिन्न जति पनि दलितको हक अधिकारको लागि आवाज उठाउने पर्ने निकायहरू हुन्, उहाँहरू अहिले सबै निष्क्रिय अवस्थामै पुगेका छन् भनौँ न, होइन? अब यसका लागि तपाईँहरूले
3: अन्यलमा
1: के गर्ने के नगर्ने अथवा गर्न पनि उसले उसँग अधिकार नै छैन होइन काम गर्ने? हजुर, यस्तो अवस्था हुँदाखेरि चाहिँ अब चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ नेपालको यो भनौँ न तपाईँहरूको आन्दोलन जुन जस्तो तरिकाले तपाईँ सुरु गर्नुभयो र अहिले जस्तो भइरहेको छ, यसले भविष्य अथवा भोलिको दिनहरू चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ?
3: होइन, हामी अहिले अहिले तत्कालै हामी निराश हुने उसमा अवस्थामा छैनौँ। यो अब यो अहिलेको जुन मङ्सिर 4 गतेको चुनावपछि भनौँ न, अब मङ्सिर 4 गते जुन हिसाबले चाहिँ अब 3 राष्ट्रिय के अरे प्रतिनिधि सभामा केन्द्रीय स्तरमा चाहिँ प्रतिनिधि सभामा 3 मात्रै उठे क्यान्डिडेट छन् उठेका छन्। त्यसमा अब आशा गरौँ 3 जित्छन् अथवा नहुन पनि सक्छ, 3 अब 3 हार्न पनि सक्ने स्थितिपछि दलितहरूले अब प्रतिनिधित्वको लागि फेरि पनि नयाँ सिराबाट हाम्रो आन्दोलनलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुरो राजनीति पार्टीमा लागेका केन्द्रीय नेताहरूले पनि अब अवश्य नै महसुस गर्नुहुनेछ। हामी के अरे सडकमा रहेका नागरिक समाजको तर्फबाट त यसमा हामीले चाहिँ एक प्रकारले एउटा स्ट्राटेजी नै बनाइसकेको छौँ, चुनावपछि हामी फेरि आफ्नो आन्दोलन समीक्षा गरेर फेरि पनि यो समानुपातिक प्रतिनिधि र जुन आरक्षणको पनि कुरा गर्नुहुन्छ भने अहिले भर्खरै पनि यो के अरे समावेशी आयोगले नेपालमा भर्खर भर्खर सुरु भएको 8-10 वर्षभित्र मात्रै 8-10 वर्षबीचमा मात्रै अलिकति राम्रोसँग लागू भएको चाहिँ आरक्षण नीति छ, त्यो आरक्षण नीति पनि फेरि तरमारा वर्गहरूले अथवा क्रिमी लेयरले मात्रै खायो भन्ने हिसाबले चाहिँ आरक्षण ठिक छैन भन्ने हिसाबले चाहिँ एउटा नयाँ एउटा षड्यन्त्र सुरु गरेका छन्। यी सबैको विरोधमा आरक्षणलाई केही वर्ष हाम्रो सम्पूर्ण दलित समुदायहरूले आरक्षण मागेको कुरा चाहिँ दलितले मात्रै नभएर पछाडि परेको सबै समुदाय महिलाहरूले सबै अहिले जो आरक्षणको कुरा छ सबै समुदायलाई करिब करिब समानुपातिक रूपमा नै वितरण भएको छ। यसलाई अझै के अरे सही ठाउँमा चाहिँ जसलाई आवश्यक छ त्यसलाई मात्रै दिने र यो आरक्षण भन्ने कुरो चाहिँ केही वर्ष 20-15 वर्षभित्रमा त्यसलाई चाहिँ त्यसको चाहिँ रिभ्यू गरेर आरक्षणको एउटा स्टाटसमा चाहिँ पछाडि पढेको समुदायहरू दलितहरू महिलाहरू जनजातिहरू त आइसकेपछि त्यसलाई चाहिँ सधैँको रूपमा हामीले दलित समुदायले माग गरेको थियो यो आरक्षण भन्ने सधैँको लागि चाहिन्छ भन्ने हामीले माग गरेको थियौँ। कमसेकम एउटा स्टाटसमा हाराहारीमा पुग्न सक्ने मात्रै आधार तयार भएपछि हामी आरक्षणको के अरे रोक्न पनि हामी तयार छौँ, तर त्यसलाई लागू हुने भर्खरै 9-10 वर्षको बिचमा भर्खर 2-4 सेक्सनमा फेरि देख्न थालेका छन्। भर्खर 2-4 चाहिँ के अरे डक्टरहरू पढ्न पाइरहेका छन्। यस्तो अवस्थामा अहिले नै तत्कालै चाहिँ यो चाहिँ ठिक भएन भनेर के अरे यसलाई चाहिँ हटाउनुपर्छ भन्ने आरक्षणलाई हटाउनुपर्छ भन्ने हिसाबले जुन एउटा समावेशी आयोगले चाहिँ एउटा षड्यन्त्र सुरु गरेको छ, यी सबैको विरोधमा चाहिँ एक प्रकारले फेरि नयाँ सिराबाट नागरिक समाज पार्टीको लागेको भारतीय सङ्गठन तथा के अरे राजनीति नेतृत्वमा भएका संसदमा भएका सांसदहरूलाई पनि सँगै राखेर चाहिँ हामी नयाँ हिसाबले चाहिँ आफ्नो हक अधिकारलाई सुनिश्चित गराउनलाई त्यसलाई चाहिँ लागू गराउनको लागि हामी प्रयत्नशील हुन्छौँ। यो एउटा अनुभव हो, यो अनुभवले हामीलाई चाहिँ फेरि नयाँ हिसाबबाट चाहिँ आन्दोलनलाई चाहिँ परिचालन गर्ने एउटा शिक्षा दिएको छ हामीले चाहिँ मसिङ
1: हजुर नयाँ कुरा महसुस दिलायो भनेपछि अब दलितभित्र पनि दलित महिलाहरूको अवस्थाको कुराकानी गर्दा तिनजना मध्ये एकजना हुनुहुन्छ है अञ्जना विसंख्या हुनुहुन्छ हजुर अब यो खासमा दलित सहभागिता सँगसँगै दलित महिलाको दलित भित्रै पनि महिला सहभागिताको कुराको लागि यहाँहरूले चाहिँ कस्तो पहल थाल्नुहुन्छ
3: हाम्रो आन्दोलन अब अगाडि आउने आन्दोलन हाम्रो दलितको मात्रै नभएर महिलासँग जोडेर हामी लाँदैछौँ दलित समुदायभित्रका पनि महिलाहरूको पनि त्यही हालत छ भनेपछि आम राजनीतिक उसमा पृष्ठभूमिमा आएका महिलाहरूको पनि त्यही हालत छ र कमसेकम समानुपातिक रूपमा उनीहरूलाई चाहिँ 33% चाहिँ ग्यारेन्टी नै भएको हुनाले अहिले प्रत्यक्ष रूपमा जितेर नआए तापनि समान के अरे समानुपातिकबाट चाहिँ महिलाहरू 33% त अनिवार्य रूपमा पुग्नुहुन्छ त्यसमा नेपाली दलित महिलाहरू पनि पुग्नु नै हुन्छ खास गरी अब समस्या अहिले तत्काल देखेको चाहिँ के छ भने यो 33% महिलालाई पुर्याउनु पर्दाखेरि चाहिँ पुरुषहरू चाहिँ समानुपातिक प्रतिनिधि आउँछन् भन्ने कुरो अहिले नै भनौँ न आउन नसक्ने स्थिति हामीले देखिसकेको छौँ त्यसकारण यसलाई यसको लागि चाहिँ फेरि पनि हामीले महिलाहरूसँग पनि प्रत्यक्ष रूपमा पनि महिलाहरूलाई चाहिँ त्यहाँनिर बनाउनुपर्छ भन्ने चाहिँ हामी चाहन्नु छ यो पछाडि परेको सबै समुदायसँग त हामीले सहकार्य गरेर नै आन्दोलन अगाडि बढाउनु पर्ने हुन्छ र तत्काल देखिएको चाहिँ महिला र दलितहरूको चाहिँ समस्याको लागि हामी एकजुट भएर अगाडि बढ्नेछौँ
1: हजुर यो विद्यमान निर्वाचन प्रणालीले दलित समुदायको जुन राजनीतिक प्रतिनिधित्व पूर्ण रूपमा कायम गर्न सक्छ कि सक्दैन त
3: अहिलेको यही हिसाबले नै यही यही परम्परा यही नै राजनीति पार्टीहरूको सोच होइन आम के अरे समाजको पनि यही नै ऊ भने यही खालको चाहिँ सोच कायम रह्यो भने फेरि पनि दलितहरू अथवा महिलाहरू चाहिँ चुनावभित्र आउन सक्दैनन् त्यस कारण दलित समुदायले त्यति बेला संविधान सभामा उठाएकै कुराहरू फेरि पनि कमसेकम केही समयको लागि महिलालाई दलितहरूलाई चाहिँ एउटा के अरे निश्चित पटक एकपटकको चुनावमा चाहिँ निश्चित क्षेत्रमा चाहिँ महिलालाई दलितलाई महिलामा के अरे प्रतिष्ठा गर्ने दलित दलित मात्रै प्रतिष्ठा गर्ने खालको एउटा हामीले त्यो मोबाइल चुनाव के अरे निर्वाचन क्षेत्रको माग अगाडि सारेको थियौँ त्यति बेला संविधान सभाको टाइममा त्यही कुरालाई नै फेरि पनि अगाडि नसारिकन अब फेरि पनि यही नै परम्परा रहने हो भने फेरि महिला पनि आउन सक्दैन दलितहरू पनि चुनावभित्र आउन सक्दैन त्यस अवस्थामा चाहिँ हामीले त्यति बेला उठाएको के अरे माग चाहिँ मोबाइलको रूपमा चाहिँ एकपटकको चुनावमा चाहिँ एउटा क्षेत्रबाट दलितहरू आउने अर्कोपटकको चुनावमा चाहिँ अर्को क्षेत्रबाट दलितहरू आउने उनीहरूको समानुपातिक रूपमा चाहिँ त्यसरी चाहिँ क्षेत्र निर्धारण गर्नुपर्छ भने हामीले जुन माग अगाडि सारेको छौँ त्यसलाई पनि हामी मूल मुद्दाको रूपमा अगाडि बढाएर लिएर जान्छौँ
1: हजुर मुख्य रूपमा अब यहाँले माग राख्दै आन्दोलन गर्दै माग राख्दै आन्दोलन गर्दै यहाँसम्म पुग्नुभयो होइन अहिलेसम्म पनि यहाँले भनौँ न एउटा जिल्लाबाट मन्दिरको यात्रा मन्दिर प्रवेश गरेर आफ्नो आन्दोलन सुरु गरेर यहाँसम्म अहिले दलितका हक अधिकारको माग गरिराख्नु भएको छ अब दलित मुक्तिका लागि यहाँले देखेको अबका उपायहरू के हुन्
3: एक त यो राजनीतिक प्रतिनिधित्वको लागि सुनिश्चित हुनु पर्यो केही वर्षको लागि यो शिक्षा स्वास्थ्यमा के अरे शिक्षामा खास गरिकन उच्च शिक्षामा चाहिँ अनिवार्य रूपमा चाहिँ उनीहरूलाई कोटा जुन निर्धारण गरेको छ त्यसलाई त अब क्षतिपूर्तिको रूपमा पनि अब अलिकति संख्या बढाएर पनि उनीहरूलाई शिक्षा दिनुपर्छ त्यसको साथसाथै दलित समुदायको त आर्थिक सामाजिक हरेक क्षेत्रमा नै उनीहरूको चाहिँ के अरे पछाडि परेको के अरे समस्याग्रस्त भएको हुनाले शिक्षा स्वास्थ्य रोजगारी लगाएर उनीहरूको चाहिँ भूमिहीन दलितहरूलाई चाहिँ भूमि उपलब्ध एकपटकलाई भूमि उपलब्ध गराउने यी समस्या जुन चार पाँचवटा एजेन्डाहरू हुनु यी समस्या चार पाँचवटा एजेन्डालाई चाहिँ सँगसँगै चाहिँ सरकारले चाहिँ एउटा के अरे त्यसलाई चाहिँ नीतिकै रूपमा अगाडि सारेर चाहिँ त्यो लागू गरेको खण्डमा चाहिँ धेरै छिटो छिटो नै यो समस्या समाधान हुन्छ र खास गरी अहिले पनि हामीले बुझ्नुपर्ने महसुस गर्नुपर्ने मूल कुरा चाहिँ के छ भने राजनीतिक पार्टीमा भएको सोच र स्थायी सरकारमा किनभने स्थायी संरचनामा जुन भनौँ न सरकारी कर्मचारीमा त उच्च तहमा रहेको जुन सरकारी कर्मचारीको नीति निर्माण बनाउने ठाउँमा बसेका सरकारी कर्मचारीहरूको चाहिँ यो समस्यालाई महिलाको समस्यालाई दलितको समस्यालाई चाहिँ तुरुन्तै नै के अरे हटाउनको लागि उनीहरूले पहल गर्नुपर्छ र त्यसलाई चाहिँ उनीहरूको मूल एजेन्डा बनाउनुपर्छ भन्ने हिसाबले नै हामीले एउटा नीति निर्माण गर्ने तहमा चाहिँ हामीले यसको कुरा राख्नुपर्छ
1: हुन्छ पदमज्यू आफ्नो व्यस्तताको बावजुद यहाँले आफूलाई समय दिनुभयो हामीलाई र अहिलेको यो निर्वाचनमा अथवा दलित राजनीतिमा दलितको सहभागिताका विषयमा

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 98।
2: एक्सक्युज मी।
1: हजुर भन्नु त।
2: यहाँ सतीश सर हुनुहुन्छ होला? हिजो फोन गर्नुभएको थियो, रेड क्रसबाट बोलाएको, भोलि भेट्नु है भन्नुभएको थियो।
1: ए, ब्लड डोनेट गर्नुभएको थियो होइन?
2: हजुर, 4-5 दिन अगाडि कलेजको कार्यक्रममा गरेका थिए।
1: ए, बस्दै गर्नु न सर, भर्खरै उता प्रशासन जानुभएको छ, म पठाइदिन्छु।
2: ए, ल ल।
3: तपाईँले ब्लड डोनेट गरे त मलाई भन्दै गर्नुभएको थिएन त।
2: तैँले पनि त सोध्दै सोध्या थिइनस् नि।
3: भन्यो भए त म पनि दिन्थेँ नि।
2: ल, मलाई पो भन्छ, कलेजमा त्यत्रो साथीहरू हुँदा त चाहिँ कहाँ हरा थिस् र? कि डेटिङतिर गएको थिस्?
3: कहीँ गएको थिएन, त्यस्ता डेटिङ जाने त तपाईँले पो भेटिन्छ नि त, हामीलाई त कसले पत्याउँछ र?
2: ए, त्यस्तो पो, अस्ति बिहानै बिहानै प्रतीक्षालयमा बसेर खुब मस्किरहेको थिस् त, कि थाहा छैन भन्ठाने छस्?
3: कसले भन्यो तपाईँलाई?
2: जसले भयो नि भन्यो, हो कि होइन भन् त।
3: बिहान साइक्लिङ गएको बेला भेट भएको थियो, छाड्नु यस्ता कुरा। बरु भन्नु न, किन बोलाएको हो तपाईँलाई यहाँ?
2: त्यही कुरा त बुझ्न सकिरहेको छैन नि मैले नि।
3: ब्लड डोनेसन गर्नेलाई प्रमाणपत्र पनि दिने भएर हो कि?
2: खै, त्यस्तो भयो त अरूलाई नि बोलाउनु पर्ने।
3: अब तपाईँलाई कलेजको लिडर जस्तो मानेर बोलाएको पनि त हुनसक्छ नि।
2: खै, के हो?
3: आए जस्तो छ। ए, हो क्या हो सतीश सर हेर्नु त,
2: म पनि कहाँ चिन्छु त।
4: भाइहरू नि हो भेट्न आउनु भएको?
2: हजुर सर, नमस्कार।
4: ए, नमस्कार। ए, तपाईँहरू जनता क्याम्पस विलासनगरबाट होइन?
3: हजुर सर, हजुर।
4: ल, ठिक छ। अनि विवेक?
2: हजुर सर, मै हो।
4: ए, तपाईँ नै हो? अनि उहाँ चाहिँ?
2: मेरो साथी आयुष।
4: ए, ए, उहाँले नि ब्लड दिनुभएको थियो?
2: उसले होइन सर, मैले मात्रै हो।
4: ए, ए, ल ठिकै छ। म चाहिँ विवेकजीसँग एक्लै कुरा गर्छु होइन। आयुषी, तपाईँ चाहिँ दुःख नमानिकन एकछिन बाहिरतिर बस्दै गर्नुहोस् न है।
3: ए, भइहाल्छ नि सर, यसमा के के दुःख मान्नु र?
4: अनि छ नि विवेकजी।
2: हजुर सर।
4: तपाईँले यसभन्दा पहिले कतै ब्लड दिनुभएको थियो?
2: छैन सर, पहिलो पटक हो।
4: अनि कस्तो फिल भयो त ब्लड डोनेट गर्दा?
2: रमाइलै भयो।
4: एउटा कुरा बताइदिनु न मलाई।
2: के कुरा सर?
4: कहिले एक्सिडेन्ट भएर वा बिरामी भएर तपाईँलाई ब्लड चढाउनु पर्ने भएको थियो?
2: एक्सिडेन्ट त परेको छु, ब्लडै चढाउनु पर्ने त भएको छैन सर।
4: अनि विवाह गर्नुभएको त छैन नि?
2: गरेको छैन सर।
4: साथीभाइसँग रमाइलो कतिको हुन्छ त?
2: यसो कहिले काहीँ,
4: कहिले काहीँ केटी साथीसँग पनि बस्ने घुम्ने पनि हुन्छ होला नि होइन?
2: अहिलेको जमानामा अलिअलि नगर्ने को होला र सर? तर यो सबै किन सोध्नु भएको छ?
4: मैले यो सबै सोध्नुको कारण तपाईँको ब्लडमा खराबी देखाएको छ।
2: ए,
4: जुन ब्लडहरूलाई दिन पनि मिल्दैन, त्यही भएर तपाईँलाई बोलाएको। अब यहाँ हामीले जाँच गर्ने भनेको प्रारम्भिक मात्र हुन्छ।
2: हजुर।
4: अब यहाँ खराबी देखिँदा बित्तिकै त्यस्तो भइहाल्छ भन्ने पनि हुँदैन।
2: हजुर, हजुर।
4: त्यसैले विवेकजी, म तपाईँलाई एउटा सल्लाह दिन्छु।
2: के सल्लाह छ?
4: तपाईँले एकपटक अन्त गएर पनि जचाउनुहोस् विवेकजी, किनभने तपाईँको ब्लडमा एचआइभी देखाएको छ।
5: असनको रातो सारी।

0: आम न भित्रै आम।
1: नमस्कार दाई, नमस्कार।
0: नमस्कार नमस्कार, बसम बसम। अब अनि के छ खबर?
2: ठिक छ दाई, हतार हतारमा डेरा सरियो, सरसाउन मिलाउनै बाँकी छ भने।
0: एकछिन है त, यो रेडियोको आवाज
3: ल हेर, हामी भन्दा पछाडि कोठा सरीको मान्छेले सरसामान मिलाइवरी कस्तो चिटिक्क पारिसक्नु भएछ, कस्तो राम्रो।
2: त्यही त, हामी भने ललिता भाउजू अफिसमा बिजी हुनुहुन्छ, दाइलाई एक्लै सामान मिलाउनु गाह्रो हुन्छ होला भनेर सहयोग गर्न आइटो बोलेको।
0: ए हो र,
2: हो नि त, बरु टक्क लगाएर जगतलाई पनि हाम्रैमा सामान मिलाउन पो लैजानु पर्ला जस्तो छ त। ऊ त हाम्रोमा पनि सामान असरलै छ।
0: हो र,
3: त्यही त, यहाँ त हेर त कस्तो राम्रो बनाउनु भएको कि, भित्तामा काटिनु नठोकेर पनि सामान यसरी मिलाउन सकिँदो रहेछ है। बच्चाहरू पढ्ने टेबल, किताब कापी र खेलौना समेत कति मजाले मिलाउनु भएको कि एक्लै पनि।
4: कति राम्रो है आमा,
0: यो सबै मैले एक्लैले मिलाएको होइन नि।
2: ल अनि कसले त, भाउजूले? यी ललिता भाउजू पनि सक्ने हुने काम गर्न त, टक्क लगाएर अफिस पनि भ्याएकै छ, घरमा पनि सम्हालेकै छ भने।
0: ललिताले त झन् हात समेत लागेको छैन यसमा।
3: अनि कसले मिलायो त दाई?
0: कन्सेप्ट लजुको, काम सबै मेरो।
3: ए आमैनी, लजुलाई यस्तो डिजाइन पनि आउँछ?
0: यो घरमा आइसकेपछि यी सबै सरसामान कुन कता राख्ने, पढ्ने कोठा कुनलाई बनाउने, कोठाहरू कसरी सजाउने भन्ने कुरा सारा कन्सेप्ट उसैको। मैले त उसले हराएको काम मात्रै गरिदिएको, यताको यता यताको यता।
2: बच्चाहरूलाई बेलैमा सबै कुरा सिकाउँदै लाँदा त्यसको फाइदा पनि देखिहाल्ने है जगत दाई।
0: अनि त मलाई पो जता पुगे पनि डेराइमा बस्नुपर्ने थियो, त्यसमाथि अन्टीले पनि कोठा खाली गरिदिनु भनिसक्नु भएको थियो, सर्नुपर्ने बाध्यता आयो। तिमीहरूले चाहिँ तातो रिस नगराए हुन्थ्यो क्या उत्सव भाइ।
2: दाई पनि अब सबै घटना तपाईँ केही आँखै अगाडि भएको होइन र, सबै कुरा देखे पनि नसोध्नु नरहर हो कि बाध्यता भनेर दाई।
0: त्यो त हो, अब हामी पनि अरू 12-15 दिन जति बसिन्थ्यो होला, अब तिमीहरूले नि त्यो घर छोडेर हिँडेपछि 3-4 दिनमा हामी पनि सरिहाल्यौँ।
2: रहरले त आफ्नो घर छोडिने नि जगत दाई, ठुल्दाईले पनि आमाको कचकच सहन नसकेर घर छोडेर विलासनगर हानिएको हो, बहिनीसँग पनि आमाको खासै कुरै मिल्दैन।
0: अनि
2: अब आमासँग कुरा मिल्ने भनेको मेरै थियो जगत दाई, म कहिले बाजाबाज गर्दैनथेँ, आमाले बोले पनि मैले फर्काउँदैनथेँ, अब मैसँग पनि आमाको कुरा मिल्नै छाडे, कतिन्जेल अर्काको डहन सहेर बस्न सकिन्छ र दाई। मैले पनि त मेरो बच्चाको भविष्य त हेर्नु पऱ्यो नि, होइन र?
0: बच्चाकै लागि भनेर त्यो घर नै छोडेछौ, के गरी आमाले भइगयो, तितो नमिठो कुरा बिर्सिम, फर्की आइज भन्नुभयो भने जाँदैनौ?
2: जान्न दाई, त्यसै त्यो घर छोडेर कहाँ आऊ त म?
0: किन त अनि,
2: बच्चा बच्ची जन्मदैमा सबै कुरा राम्रो हुँदो रहेनछ दाई, उनीहरूलाई कतिलो चालचलन, बानी बेहोरा र आनी बानी पनि सिकाउनु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल यति बेला सिक्दैछु।
0: अनि त्यसो भए समस्या के भयो त?
2: तर हाम्रो आमाले कहिल्यै सिक्नु भएन, समस्या त्यहाँ भयो दाई, खाली संस्कार, रीतिथिति, भाग्य भनेको छ, रूढिवादी कुरा मात्रै गरेका छ, मैले केही गर्न खोजे पनि उल्टो उल्टो कुरा मात्रै बुझ्दिने, त्यसरी कहाँ हुन्छ र जगत दाई?
0: अब सधैँभरि निम्कोली आन्टीले यस्तो किन गर्नुहुन्छ होला र? अब एक न एक दिन त ठिक हुन्छ होला कि उत्सव भाइ।
2: खै दाई, मलाई त त्यस्तो लाग्दैन, त्यही भएर मेरो लागि त्यो घरमा फर्केर जान सधैँको लागि ढोका बन्द भइसक्यो दाई, सायद अब कहिल्यै खुल्दैन।
5: तारा दिदी, बराडीको टपरा ठिक पार्नु भएको छैन, जन्ती तल्लो परेर नि आइसके
6: पारिसके त,
5: उत्तम दाई त जग्गामा छैन भन्दै हुनुहुन्छ त।
6: होला होला, राखे जस्तो लाग्छ त, जग्गामा टपरा छैन र?
7: छैन,
6: कहाँ राखे त? भित्र अगेना छेउ पो राखेको छु कि, एकपटक हेर त रिता।
8: सस्ल्याइहाले,
9: अब जग्गामा राख्नु पर्ने टपरा भित्र राखेर हुन्छ त?
6: खै म त अलमल्ल परेको छु भने गुडादेवी काकी, आफ्नै घरमा पनि केही मेसो नपाएको जस्तो भएको छ।
8: हो त्यो त, आफ्नै घरमा मैले जति पनि मेसो पाउनुहुन्न तारा दिदीले, काममा भन्दा धेरै दौडा दौड गरेर छोरीको बिउ तार्ने हुनुभयो दिदीले।
6: कस्तो केही थाहा नपाएको जस्तो गरे कि होला हो यो इन्दुले, म आत्तिएको कारण तिमीलाई थाहा छैन र?
10: अब हेर, यस्तै हो पहिलो पहिलो व्यवहार, कहाँ मेसो पाइन्छ र, बिस्तारै सबै कुरा सिकिन्छ नि, यत्रो ठुलो व्यवहार गर्दा अलिअलि अलमल त भइहाल्छ नि।
6: व्यवहारको तनाव त आफ्नै ठाउँमा छ, हामीलाई त नि त्योभन्दा ठुलो तनाव
5: तपाईँको भतिजोले पो दिएको छ गुरुदेवी काकी, हिजो पनि आएको थियो त्यो सौगाते
10: हो र
5: अत नि कुनै पनि हालतमा बिहे हुन दिन्न भनेर पो गएको छ त। आफ्नो छोरीको बिहे गर्नु पनि अर्काको डरमा बस्नु परेको छ, त्यस्तो भनेर कहाँ पाइन्छ? तिनले दिएर गरिदिने, नदिएर नगरिदिने भन्ने हुन्छ र?
10: खै मेरा देवरका छोराछोरी त कस्ता भए भए, बाजे बराजुले यत्रो दुःख गरेर राख्या नाम माटोमै मिलाइसके
5: हो भने।
7: ए इन्दु,
5: हजुर,
7: एकपटक यता आऊ न, एक्लै टपरा ल्याउन अप्ठ्यारो भयो के?
5: ल ल इन्दु, एकपटक कञ्चनलाई सिँगारी सके कि सकेनन् पनि हेर है, जन्ती आइसके त।
10: हुन्छ।
11: खै जाब त्यति टपरा ल्याउन पनि कति बेर लगाएको?
5: इन्दु कति बेर लगाएको भन्या? आयौ आयौ, यहाँ राख्ने हो पण्डित बा?
12: हो, त्यो कलशमा नर्याम है, हो त्यसै राख्छ।
11: गुरु पहिला जन्ती पर्सि नि कि?
12: होइन होइन, पहिला बेहुलीको बाबुले बेहुलाको हात समातेर ल्याएर बरणी सक्ने, बरणी सकिसकेपछि मात्र जन्तीलाई पर्सिने हो।
11: ए ल ल हुन्छ गुरु।
12: ए उत्तम भाइ, बेहुलालाई उडाउने छात छ होइन?
11: गुरु छ छ।
12: ए खै कहाँ छ त, निकालेर राख्नु पर्यो नि।
11: हुन्छ गुरु।
10: सुन्नुहोस् न, एकछिन यता आउनुहोस् त, त्यहाँ पण्डित बालाई नि छिटो छिटो बिहा सक्न भन्नुहोस्।
11: किन?
5: हिजो पनि आएको थियो त्यो सौगाते।
11: त्यस्ता जाबाले भनेर को डराउँछ? मेरी छोरीको बिहे त्यसले गर्न दिएर पाउँछ?
12: उत्तम भाइ ल छिटो गरौँ छिटो, बेहुलालाई छाता उडाउन जानु पर्यो।
11: हस् गुरु।
13: उहाँ नै हो सर बेहुलीको बुवा।
0: ए तपाईँले त आफ्नो छोरीको उमेर नै नपुगी बिहे गरिदिँदै हुनुहुन्छ अरे, हँ के हो कुरो?
11: होइन, कसले भने तपाईँलाई, हाम्री कञ्चन त 22 वर्षकी भइसक्यो कि। ए होइन त?
5: हो हो, असारदेखि त 22 लागेर आयो नि।
13: नचाहिने कुरा नगर्नु है तपाईँहरू।
11: सौगात बाबु
13: कञ्चन कहाँ 22 पुगी? हेर्नु है हजुर सर, कञ्चनमा मेरो पनि सँगै काम, भर्खर सौराका भए, मेरो कुरा विश्वास नलाई जन्म दर्ता हेर्न सक्नुहुन्छ तपाईँहरू।
0: ए कुरो यस्तो पो हो, कानुनलाई ढाँट्ने?
5: त्यस्तो होइन नि सर।
0: तपाईँहरूले यो बिहे गर्न पाउनुहुन्न?
11: किन? मैले आफ्नो छोरीको बिहे गर्न किन नपाउने?
13: तपाईँले आफ्नो छोरीको बिहे गर्न किन पाउनुहुन्न भनेर मैले तपाईँलाई धेरै पटक भनिसकेँ उत्तमलाई,
11: त वरदान होइ सौगात, मेरो घरको आँगनमा मेरी छोरीको बिहे गर्न कसले रोक्दो रहेछ?
0: कानुनले रोक्छ,
13: म त्यही त भन्दैछु।
0: हेर्नुहोस्, तपाईँको छोरी भनेर हुँदैन, 20 वर्षभन्दा कम उमेरमा बिहे गर्नु र गराउनु गैर कानुनी मानिन्छ, अनि तपाईँले जबरजस्ती आफ्नै छोरीको बिहे गरिदिनु भएमा कानुनी सजाय हुन्छ भन्ने थाहा छ कि छैन?
14: नमस्ते, मेरो नाम गोमालुङ्गेली मगर हो, मेरो घर चाहिँ सिन्धुली जिल्ला तिनपटन गाउँपालिका कक्षा 11 पढ्दछु। रोपे गुना फल नाटक मलाई एकदमै मन पर्छ, म चाहिँ यो प्रत्येक अङ्कहरू नछुटाइ गर्न सुन्ने गर्दछु। यो नाटक एकदमै सन्देशमूलक रहेको छ, यो नाटकको मलाई सबै पात्रहरू एकदमै मन पर्छ, कुसुम जगत सौगा दाजु एकदमै मन पर्ने पात्र हो, म साथीहरूलाई पनि रोपे गुना फल नाटक सुन्नु पनि आग्रह गर्दछु। रोपे गुना फलले चाहिँ बाल विवाह गर्नु हुँदैन, अन्धविश्वास गर्नु हुँदैन र छोरा र छोरी बराबरी रहेको जस्ता धेरै सन्देशहरू प्रदान गरेको छ।
15: गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? यसको सही उत्तर हो सौगात। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट चन्द्र कलाउनी, सिन्धुलीबाट उर्मिला सुनवार, कैलालीबाट हिमाल सिंह दास र काठमाडौँबाट कर्ण विक्रम साई विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विवेकको रगत जाँच गर्दा के देखिएको छ? प्रश्न पुनः एकपटक, विवेकको रगत जाँच गर्दा के देखिएको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार, त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसी चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौ। आज हामी नेकपा एमालेका चुनावी एजेण्डा के कस्ता छन् भन्ने विषयमा नै केन्द्रित हुनेछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज शुक्रबार, आज पनि निर्वाचनसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी छलफल गर्न आएका छौँ र आजको विषय चाहिँ छ चुनावी मुद्दा के कस्ता छन्, त्यसमाथि विशेष गरी नेकपा एमालेको। आजको विषयमा छलफल गर्नको लागि मसँग नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ। विशाल भट्टराईज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, अब हामी चुनावको अहिले चुनावको तयारीमा छौँ। अब करिब 58 दिन बाँकी छ, 2 महिनाभन्दा पनि कम बाँकी छ। छोटोमा भनिदिनु, अहिले नेकपा एमाले चुनावको तयारी कसरी गरिरहेको छ?
3: खास गरी निर्वाचन भन्ने बित्तिकै सम्बन्धित राजनीतिक पार्टीको एजेन्डा र उम्मेद्वार महत्वपूर्ण दुईटा पक्षहरू हुन्छन्। हामी नेकपा एमालेको अहिले तयारीको सिलसिलामा कमरेड ईश्वर पोखरेलको नेतृत्वमा विज्ञहरू सम्मिलित एउटा घोषणापत्र तयारी समिति बनेको छ र त्यो समितिले अनवरत रूपमा काम गरिरहेको छ र विभिन्न क्षेत्रका विज्ञहरू, जानकारहरू, अनुभवी व्यक्तित्वहरूसँग राय परामर्श लिने मात्रै होइन, आम रूपमा पब्लिकसँग पनि हामीले खुला रूपमा सुझावहरू आह्वान गरेका छौँ। आगामी दिनमा 5 वर्षका लागि नेकपा एमाले कस्तो नीतिहरू अख्तियार गर्नुपर्छ भन्ने कुरामा हामी सुझाव मागिरहेका छौँ र पार्टीभित्रका सम्पूर्ण विभागहरू, जिम्मेवार व्यक्तिहरू, तलका सबै कमिटीहरू सबैसँग सुझाव सङ्कलन गर्ने काम अहिले भइरहेको छ। दोस्रो पक्ष भनेको निर्वाचनको उम्मेद्वार पनि हो, किनभने हामी पहिलो हुने निर्वाचित हुने प्रणालीमा 60% सीट संख्या हाम्रो छ भने 40% समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था हामीले गरेका छौँ। यसलाई हामीले मिश्रित निर्वाचन प्रणाली भनेका छौँ। 60% सीटमा जब प्रत्यक्ष निर्वाचन हुने र जनताले प्रत्यक्ष निर्वाचित गर्ने भनेपछि स्वाभाविक रूपमा एजेन्डा सँगसँगै उम्मेद्वार पनि अगाडि आउनै पर्छ। उम्मेद्वारलाई हेरेर उम्मेद्वारको चरित्र, व्यवहार, काम, क्रियाकलाप, एजेन्डा र उसको व्यक्तित्व हेरेर पनि मतहरू प्रभावित हुन्छन्। त्यो उम्मेद्वार छनौटको काम पनि एक हिसाबले समानुपातिक तर्फको हामीले निर्वाचन आयोगमा बन्द सूची प्रस्तुत गरिसकेका छौँ भने प्रत्यक्ष तर्फको घनीभूत तयारीमा छौँ र छिटोभन्दा छिटो प्रत्यक्ष तर्फका उम्मेद्वारहरू पनि हामी तय गर्ने तयारीमा रहेका छौँ। अर्को सँगसँगै के हो भने निर्वाचन भन्ने बित्तिकै अब हाम्रो अहिलेको प्रणालीले सितिमिति कसैको पनि बहुमत नआउने हुनाले एक वा सोभन्दा बढी राजनीतिक पार्टीहरू मिलेर उठ्ने एउटा पहिलेदेखिको एउटा प्रचलन पनि छ। त्यसो भएको हुनाले चाहिँ कुन कुन राजनीतिक पार्टीहरूसँग हाम्रो विचार मिल्छ, एजेन्डा मिल्छ र चुनावमा सँगै जान सकिन्छ भन्ने कुराको खोजी पनि गरिरहेका छौँ। यस अर्थमा निर्वाचनको तयारीमा नेकपा एमाले घनीभूत रूपमै तयारीमा छ र अब यसमा एउटा जोडिएको पक्ष के हो त भने यस बेला चाहिँ हाम्रो पार्टी र गठबन्धनका बीचमा प्रतिस्पर्धा हुँदैछ। त्यो गठबन्धन 2078 सालको असार 28 गतेको सर्वोच्च अदालतको फैसलापछि निर्माण भएको गठबन्धन हो र त्यो गठबन्धनमा पाँचवटा राजनीतिक दलहरू देखिएर हुनुहुन्छ, घोषित रूपमै हुनुहुन्छ भने त्यस बाहेक पनि अरू एमालेसँग नमिलुन् भनेर अरूलाई पनि त्यसमा आबद्ध गर्न प्रयास उहाँहरू निरन्तर जारी राख्नु भएको छ। त्यस यस अर्थमा चाहिँ यदि हाम्रो पार्टीसँग पनि मिल्न कुनै चाहने राजनीतिक दलहरू आउनु भयो भने उहाँहरूसँग स्थानीय स्तरमा तालमेल गर्ने प्रयास पनि हामी गरिरहेका छौँ। यस अर्थमा चुनावका यी बहुआयामिक पाटामा एमाले लागिरहेको छ।
1: अघि यहाँले भन्नुभयो नि हामी घोषणा पत्रको अहिले निर्माणको क्रममा हुनुहुन्छ भन्नुभयो र यहाँ आगामी 5 वर्षको लागि चाहिँ कस्ता नीति बनाउने, कस्ता एजेन्डाहरू तय गर्ने भनेर कुरा गरिरहनु भएको छ। हामी किन 5 वर्षसम्म मात्रै सोध्छौँ? यो जस्तो चुनावभन्दा अगाडि आउने चाहिँ घोषणा पत्र बनाइन्छ अनि सोध्छौँ हामी 5 वर्ष मात्रै, फेरि दीर्घकालीन अलि दिगो विकास दिगो चाहिँ रूपमा चाहिँ समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ, कसरी रूपान्तरण गर्न सकिन्छ भनेर चाहिँ हामी त्यो लेभलसम्म किन पुग्न सकिरहेका छैनौँ? नेकपा एमालेको मात्रै होइन,
3: एमालेको कुरा गर्ने हो भने हामीले 10 औं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले अख्तियार गर्नुपर्ने नीतिहरूको बारेमा हामीले व्यापक रूपमा छलफल गरेर प्रतिवेदन पनि पास गरेका छौँ। त्यसभन्दा अलि अगाडि हामीले भिजन नेपाल भनेर एउटा झन्डै 300 पृष्ठको बुक प्रकाशित गरेका छौँ। भिजन नेपालको मूलभूत भित्रको त्यसमा अन्तरिय के हो त भन्दाखेरि अब नेपालले अख्तियार गर्ने भिजन कस्तो हुन्छ, कसरी हामीले दीर्घकालीन रूपमा नेपालको विकास गर्न सम्भव छ भन्ने कुराको चाहिँ खोजी नीतिमा हामी लागेका छौँ। यस अर्थमा चाहिँ 5 वर्षको घोषणा पत्र त 5 वर्षै हुन्छ किनभने त्यसपछि आवधिक निर्वाचन 5 वर्षमा हुन्छ। हाम्रो सरकार बन्यो भने हामी 5 वर्षमा के गर्छौँ भन्ने कुरा त्यसमा उल्लेख हुन्छ, बुँदागत हुन्छ, राष्ट्रिय जीवनका सबै क्षेत्रलाई हामीले त्यसमा समेटेका हुन्छौँ। सँगसँगै कतिपय कुराहरू चाहिँ दीर्घकालीन पनि हुन्छन्, जस्तो कि हामीले 20 वर्षमा 80 मेगावाट बिजुली उत्पादन गर्छौँ भनेर लेखेका हुन्छौँ। त्यसका लागि त 5 वर्ष के गर्ने भन्ने कुरा हुन्छ, 5 वर्षपछिको पनि कतिपय त्यसमा प्लानिङहरू हुन्छ। जस्तो कुनै एउटा मेगा प्रोजेक्ट सुरु गर्नु पर्यो भने त्यो सम्भवतः 5 वर्षमा पुर्याउन हामीलाई गाह्रो हुन्छ। जस्तो कि मानौ पूर्व पश्चिम रेल मार्गको कुरा गरौँ, रेलको कुरा केपी शर्मा ओलीले नै उठान गर्नुभयो नेपालको सन्दर्भमा र हामीले त्यसलाई अगाडि पनि बढायौँ, कतिपयले उडाउने पनि काम गरे, तर त्यो नभई नहुने अपरिहार्य र दुनियाँका हरेक देशहरूमा भइरहेकै कुरा हो। तर रेल मार्ग चाहिँ 5 वर्षमा सम्भव छैन किनभने अरू राष्ट्रसँग जोड्ने रेल मार्ग पनि हाम्रो अन्तर्देशीय रेलमार्ग पनि अलिकति दीर्घकालीन प्रोजेक्ट नै हो। आन्तरिक रूपमा हाम्रो देशभित्रका सहरहरू र ग्रामीण भेगहरूलाई जोड्ने रेलमार्ग पनि अलिक दीर्घकालीन महत्वकै हुन्छ। एकछिनलाई मैले उदाहरण मात्रै भन्न खोजेको हो। यस अर्थमा चाहिँ दीर्घकालीन भिजन पनि हामी त्यसमा राख्छौँ र मूलत 5 वर्षभित्र सरकार बनाएर हामी के गर्छौँ भन्ने कुरा चाहिँ हामी घोषणा पत्रमा समेटेका हुन्छौँ।
1: अब जस्तो कस्ता मुद्दा एजेन्डा चाहिँ लिएर जनतामा जाँदै हुनुहुन्छ, अलिकति विशेष के छन्, जस्तो पहिलेकाभन्दा विशेष के छन्?
3: यसपल्ट अब घोषणा पत्र नआइकन मैले अगाडि नै भने पनि त्यति धेरै सान्दर्भिक नहोला किनभने घोषणा पत्र तयारी गर्ने एउटा समितिले घनीभूत रूपमा काम गरिरहेको छ, सबैको राय सुझाव पनि लिइरहेको छ। अलिकति त्यसको अन्तर्यमा नगइकन म बाहिर अलिकति सर्फेसली म एक दुईवटा कुरा के भन्न चाहन्छु भने विशेषतः यो चुनावमा हामी जनताका बीचमा स्थायित्व र विकासको कुरा नै मेन एजेन्डाको रूपमा लान्छौँ किनभने हाम्रो मुलुक चाहिँ 2007 सालमा लामो राणा शासनबाट मुक्त चाहिँ भयो तर त्यसपछि पनि नेपाललाई हामीले आधुनिकतातर्फ लान सकेनौँ। त्यस बेला नै करिब करिब चाहिँ विकासको बाटोमा लागेका छिमेकी राष्ट्रहरू र अरू देशहरू पनि राम्रैसँगले अग्रगतिको बाटोमा लागे तर हामीले सही बाटो पक्रिन सकेनौँ र 7 साल पछिका कैयौं सरकारहरू पनि वर्ष दिन नकट्ने खालका सरकारहरू बने। 15 सालमा निर्वाचन भएरै आएको दुई तिहाईको सरकार पनि 18 महिनाभन्दा बढी टिक्न सकेन। त्यसपछि पञ्चायतकाल त्यस्तै रह्यो। बहुदल आइसकेपछि पनि कोही पनि न संसदले 5 वर्ष कार्यकाल पूरा गर्यो न सरकारको कोही प्रधानमन्त्री 5 वर्ष हुन पाए। अहिलेसम्म नेपालमा 5 वर्षको प्रधानमन्त्री देशले देख्नै पाएन। यो खालको जुन सुखद दुःखद अवस्था हो त्यो दुःखद अवस्थालाई हामीले अन्त्य गर्न खोजेका थियौँ। अघिल्लोचोटि पनि प्रयास गर्यौँ तर एक्लै बहुमत नआउने भएपछि एमाले पार्टनर खोज्यो तर हामीले जे अपेक्षा गरेका थियौँ त्यो अनुरूपको 5 वर्ष स्थायी सरकार हामीले दिन सकेनौँ। जसले गर्दा जनतामा एउटा नकारात्मक छाप परेको छ। यसपटक हामी जनतालाई के भन्छौँ भने हामी अब जोडजाड गरेर आएका छैनौँ, एक्लै आएका छौँ। हामीलाई अहिले बहुमत दिनुभयो भने हामीले 74 सालमा प्रारम्भ गरेका दीर्घकालीन विकासका जे योजनाहरू छन्, हाम्रा जे सपनाहरू छन्, त्यो सपना पूरा गर्न हामी लाग्छौँ भनेर हामी जनताका बिचमा यसपल्ट जान्छौँ। र किन हामीले पार्टी एकतालाई जोगाउन सकेनौँ, किन हामीले स्थायित्व विकासको नारालाई व्यवहारमा रूपान्तरित गर्न सकेनौँ भन्ने कुरा, केही हाम्रा तर्फबाट भएका कमीहरू छन् भने त्यसलाई हामी आत्मालोचना पनि गर्छौँ, हामी सच्याउन पनि तयार छौँ। तर जनतालाई हामी के भन्छौँ भने दुनियाँको कुनै पनि राष्ट्रको इतिहास पढ्यो भने गठबन्धनबाट राष्ट्र निर्माण भएको रेकर्ड छैन, किनभने गठबन्धन आफैमा कुनै राजनीतिक विचार सिद्धान्तमा आधारित होइन, त्यो केवल फगत एउटा चाहिँ बहुमत आर्जन गर्नका लागि खडा गरिएको झुण्ड जस्तो मात्रै हो। त्योसँग दीर्घकालीन कार्यक्रम पनि हुँदैन, दीर्घकालीन महत्त्वका कुनै सपनाहरू पनि हुँदैनन्, किनभने उनीहरूको एउटै मकसद हुन्छ, त्यो भनेको आफू बहुमतमा पुग्ने, केही मान्छेहरू मन्त्री प्रधानमन्त्री मिलेर खाने जस्तो हुन्छ। त्यसो भएको हुनाले चाहिँ खास पार्टीगत रूपमा यो चुनाव लड्ने त एमाले हो, त्यस कारणले गर्दा एमालेलाई मतदान गर्नुहोस् भनेर पनि हामी जनताका बिचमा आह्वान गर्छौँ। अब दीर्घकालीन महत्वका आयोजनाहरूको हकमा त मैले अघि भनिहालेँ, हामी लामो एउटा पिछडिएको अवस्थाबाट गुज्रियौँ। यसपल्टको मूल एजेन्डा नेपालको के हुनुपर्छ भने हामी परनिर्भर अर्थतन्त्र र रेमिटान्सको भरमा देश चल्यो, हाम्रो आफ्नो राष्ट्रिय उत्पादन केही भएन, निर्यात गर्ने वस्तु असाध्यै कम छ, आयातमुखी अर्थतन्त्र भयो, सधैँ व्यापार घाटा बढ्यो, पुँजीगत खर्च राम्रोसँग हुन सकेन, यी चिजहरूलाई सच्याउनका लागि हाम्रा आन्तरिक कानुनी र अरू जति पनि कमजोरीहरू छन् त्यसलाई सच्याउनु पर्छ, र सँगसँगै राष्ट्रिय उत्पादनलाई कसरी अब बढोत्तरी गर्ने, कसरी हामीले निर्यात गर्ने वस्तु देशभित्र उत्पादन गर्ने, हामीले त्यो गर्न सकेनौँ भने देश श्रीलङ्काको बाटोमा जाने खतरा छ, हामीसँग विदेशी मुद्रा सञ्चिति असाध्यै कम छ, जब शोधनान्तर घाटा यो रूपमा रहिरहन्छ भने देशले आर्थिक उन्नति प्राप्त गर्न सक्दैन, रोजगारीको सिर्जना हुन सक्दैन, राष्ट्रिय उत्पादन नहुने बित्तिकै स्वाभाविक छ हाम्रा सारा युवाहरू विदेशमा रोजगारीका लागि भौतारिनुपर्छ, यसले हाम्रो देश विकासको बाटोमा जाँदैन। त्यसको अनुभवको हुनाले पाखुरी भएका श्रम शक्ति भएका लगानी गर्न सक्ने हाम्रो त्यो युवा जनशक्तिलाई देशभित्र लगाउनका लागि हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउनु पर्यो, औद्योगिकरण गर्नु पर्यो, राष्ट्रिय पुँजीको विकास गर्नु पर्यो, र देशभित्रका सबै उद्योग कल कारखानाहरूलाई हामीले प्रमोसन गर्नुपर्छ। त्यस कारणले एमाले यसपल्ट यी कार्यक्रमहरू सहित चाहिँ चुनावी मोर्चामा जान्छ।
1: अब यो एजेन्डा अथवा हामी घोषणा पत्रको कुरा यहाँले जोडिसक्नु भयो, प्राय चाहिँ यो घोषणा पत्र आइसके पछाडि त्यस पछाडि चाहिँ त्यसका विषयमा टिका टिप्पणी चर्चा परिचर्चा हुने गर्छ, प्राय चाहिँ कस्तो हुन्छ भने यो कपी पेस्ट गरियो, यी मुद्दाहरू त हामीले यी विषयहरू त हामी पहिले पनि सुन्या हौँ पहिले पनि पढ्या हौँ भन्ने चाहिँ चल भन्ने चाहिँ गरिन्छ, यो अवस्था चाहिँ फेरि पनि दोहोरिन सक्ने सम्भावना कति देख्नुहुन्छ यहाँले?
3: खास त के भने हाम्रो देशका मूलभूत समस्याको पहिचान गर्ने कुरामा सबैका साझा धारणा हुन सक्छन्, किनभने अघि मैले भने त्यसलाई किन दोहोऱ्याउनु परेर हाम्रो देशका राष्ट्रिय समस्या चाहिँ के हुन् त भन्ने कुरामा सबैले पहिचान गरेका छन्, खुट्याएका छन्, खालि एउटै हो समस्या, त्यसको उपचार के हो, कसरी ती राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने र कसरी हामीले देशलाई भ्रष्टाचारबाट मुक्त गरेर अनियमितता अराजकतालाई रोकेर कसरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने भन्ने कुरा चाहिँ मेजर प्रश्न हो। अर्थात् हामीले डायग्नोसिस त गर्यौँ तर हामीले ट्रिटमेन्ट कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यस कारणले एमआरएले यसपल्ट प्याकेजमा समाधानका कुराहरू लिएर आउँछ, समाधानका उपायहरू लिएर आउने गरी हामी नयाँ ढङ्गले नै यसपल्ट घोषणा पत्र लिएर आउँछौँ।
1: यस्तो पनि हुनसक्छ जस्तो चाहिँ हामी एजेन्डाहरू चाहिँ नेतृत्वको बुझाइमा मात्रै अथवा पार्टीको विचारसँग विचार र पहिले गरेका अभ्यासका आधारमा तयार गरिन्छ, खोज अनुसन्धान गर्ने अलिकति जस्तो यहाँले भन्नुभयो नि डायग्नोस चाहिँ हुन्छ तर ट्रिटमेन्ट कसरी गर्ने भन्ने, जब त्यो खोज अनुसन्धान हुँदैन र ट्रिटमेन्टको लेभलमा कसरी जाने भन्ने बारेमा त्यति थाहा हुँदैन र मुद्दाको बारेमा मात्रै बढी थाहा हुन्छ भने अनि यो मुद्दा मात्रै बन्ने त्यसको ट्रिटमेन्ट नहुने भएको समस्या चाहिँ त्यो हो कि
3: हामी कहाँ चाहिँ नेकपा एमालेको एउटा महत्वपूर्ण नीति अनुसन्धान प्रतिष्ठान छ, हामी नीतिलाई कसरी अलिकति संस्थागत गर्न सक्छौँ सूत्रीकरण गर्न सक्छौँ भनेर हामीले एउटा बनाएका छौँ। पार्टीको त्यो महत्वपूर्ण विङ्सले लगातार काम पनि गरिरहेको छ, मैले भनिहालेँ भिजन नेपाल भनेर हामीले एउटा पुस्तक पनि एमालेको तर्फ हामीले प्रकाशन गरेका छौँ र त्यो पनि एक किसिमले सार्वजनिकै छ, हामी नीतिहरूमा अस्पष्ट छैनौँ। खालि कस्तो भयो भने हाम्रो देशको संरचना बदल्न चाहिँ नसकेकै यथार्थ हो। हाम्रो देशको संरचना नबदलिकन हुँदैन र राष्ट्रिय रूपमा हामीले जनतालाई राष्ट्रिय जागरणको भावना सिर्जना गर्ने अठोट चाहिँ नेतृत्वले गर्न जरुरी छ। जस्तो कि यो देश मेरो हो, म आज जुन जिम्मेवारीमा छु, जे भूमिकामा छु, जुन कुर्सीमा छु, जुन ओहदामा छु, मैले त्यहीबाट राष्ट्र निर्माण गर्नुपर्छ। मेरो काम भनेको चाहिँ बाटोमा बिस्कुट खाँदै हिँड्ने र बिस्कुटको खोल चाहिँ सडकमा फालिदिने, अनि अस्ति नै मैले भोट हालेर जिताएको प्रतिनिधिले त्यो उठाउने काम चाहिँ उसले गरिहाल्छ नि भन्ने प्रकारको मानसिकता जनतामा रहनु हुँदैन। त्यो मत दिएको प्रतिनिधिले नीतिगत काम पनि गर्ला, अरू पनि गर्ला, तर यो देश मेरो हो र मैले बनाउनु पर्छ, मेरो काम फोहोर फ्याँक्ने होइन फोहोर उठाउने पनि हो भन्ने कुराको भावना चाहिँ हामीले विकास गर्न देशमा अझै सकेका छैनौँ। त्यो एउटा यसपल्ट हामीले निर्वाचनमा एजेन्डा लिएर जाँदा ध्यान दिनुपर्ने कुरा त्यसो हो। सिंहदरबारमा धेरैजनाको प्रधानमन्त्रीको फोटो टाँसिएको छ, तपाईँ हामी जान देख्न सक्छौँ, योजना आयोगमा पनि छ प्रधानमन्त्रीहरूको फोटो, अब मन्त्रालय पछि मन्त्री भएका मान्छेहरूका फोटोहरू हामी देख्न पाउँछौँ। तर मूल कुरा के रहेछ भने हामीले प्रशासनिक नेतृत्व खोजेको होइन, प्रशासन त जसले पनि चलाउन सक्ला, प्रधानमन्त्री प्रशासक मात्रै होइन, खालि चाहिँ उहाँले एडमिनिस्ट्रेटिभ काम गर्ने होइन, उहाँले प्रधानमन्त्रीले विकासको भिजन दिन सक्नुपर्छ भन्ने कुरा हो। हाम्रो प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भिजनका कुराहरू अलिकति गर्दा मान्छेहरूले अलिकति उडाउने काम गरे, यद्यपि त्यो आजै कारणले नहुन्थ्यो होला, तर भिजन त प्रधानमन्त्रीसँग हुनुपर्छ नि। र एउटा प्रधानमन्त्रीले बोलेका प्रत्येक मुद्दामा जनताको तहमा छलफल होस् न। घाँस काट्न गएका मान्छेहरूका बीचमा पनि प्रधानमन्त्रीले रेलको कुरा गरे नि, सुन्नुभयो यो सम्भव छ कि छैन भनेर छलफल होस् न। पानी जहाजको कुरा गर्नुभयो, यो सम्भव छ कि छैन भन्ने कुरा होस् न। पेट्रोलियम पाइपलाइनबाट हामी ल्याउने, किन जनवरी ट्याङ्करबाट ल्याउने भन्ने कुरा बहस गर्दा मान्छेले यस्ता हावा कुरा किन गरे होला, कहाँ पेट्रोलको पाइपलाइन बिछाएको सबै ठाउँमा सेक्युरिटी दिन सकिन्छ र त्यो त प्रज्वलनशील पदार्थ हो, त्यो खतरा छ भन्नुभएको थियो। आखिरमा हामीले चाहिँ तपाईँको भारतबाट अम्लेखनसम्म त जोडेरै देखायौँ, अहिले फेरि त्यसलाई अझै नजिक हेटौँडासम्म ल्याउने प्रयत्न भइरहेको छ भनेपछि गर्दा नहुने कुरा त होइन रहेछ। झन्डै 3 अरब वर्षको त्यसबाट सुरक्षा बजेट चाहिँ हाम्रो खर्च चाहिँ जोगियो राष्ट्रको खर्च। त्यसै गरी सेटेलाइटको कुरा गर्दाखेरि मान्छेहरूले उडाए, हामीले आकाश किन्नु परिरहेको छ अरूसँग, हामीले आफ्नो सेटेलाइट कोसिस त गरियो, पहिलोपल्ट फ्रान्समा बनाएर त्यसलाई आकाशमा पठाउने काम गरियो, त्यसलाई अझै पनि हामीले व्यवस्थित गर्न सकेका छैनौँ। यी कुराहरू गर्दाखेरि मान्छेहरूले हाँस्य पात्रको रूपमा या हँस्यौलीको रूपमा उडाउने चिजको रूपमा होइन, वास्तवमा राष्ट्रलाई यी आवश्यक कुरा हुन है भनेर चाहिँ एउटा भिजनको रूपमा ग्रहण गर्नुपर्छ हामीले। त्यस कारणले गर्दा यसपल्ट एमआलएले ध्यान दिने भनेको के भने राष्ट्र निर्माणमा हाम्रा जे चुनौतीहरू छन् त्यो चुनौतीको सामना गरेर देश बनाउने बाटोमा जानु पर्यो। 40 लाख युवाहरू चाहिँ विदेशमा बसेर कसरी राष्ट्र निर्माण हुन सक्छ, यी कुराहरूमा वास्तवमा हामीले चाहिँ ध्यान दिनै पर्दछ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारी सुन्दै गर्दाखेरि हामीलाई दुईजना सहभागीले फोन गर्नुभएको छ। पुष्कर थापा हुनुहुन्छ दैलेखबाट। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ।
4: नमस्कार,
1: राखिदिनुहोस्।
4: अहिले नेकपा एमआलएलाई कानून विपरीत संसद विघटन गर्यो भनेर आरोप भएको छ, यसलाई कसरी लिएर नेकपा एमआलए जनताको अगाडि जाँदैछ र एमआलएले घोषणा पत्रमा अटाउने मुख्य एजेन्डाहरू के लिएको छ? मेरो प्रश्न यति नै हो।
1: प्रश्नको लागि धन्यवाद पुष्कर थापाजी दैलेखबाट। त्यस्तै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी, नेपाल चौतारीमा स्वागत छ यहाँ।
5: नमस्कार दुवैजनालाई।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ।
5: मेरो प्रश्न आजको अतिथिजीलाई के छ भने यो राजनीतिकै नभएर यो फेसनको रूपमा मात्रै अगाडि बढ्यो, यो विकासिकी राजनीतिले गर्दाखेरि देशमा विकास पनि हुन सकेन। अनि राजनीतिको विशेषता के हो, त्यो विशेषता बारे यहाँले अलिकति प्रष्ट पारिदिनुहोस् र जो सही इमान्दारी जो देशको लागि केही गर्छु आफ्नो ठाउँको लागि केही गर्छु भन्ने व्यक्ति रात दिन अवरात खटिएर बसिएका छन् त्यस्ताले टिकट नपाउने, यो सुकिला मुकिला लुगा लगाए यसो रिबन काटे दुई चारवटा कुराहरू यसो बात गर्यो राजनीतिको अनि त्यस्ताले दुईटै टिकट पाउनुको मुख्य अर्थ के हो? अनि यसले गर्दाखेरि स्वतन्त्र उम्मेद्वारहरू भर्नुको कारण
1: तिलकजी, तपाईँलाई प्रश्न, जस्तो अहिले प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ, हामी आज चुनावी मुद्दाका कुरा गरिरहेका छौँ, नेकपा एमाले कस्ता मुद्दा लिएर आइरहेको छ, कस्ता मुद्दा लिएर आउनुपर्छ नेकपा एमाले मात्रै नभएर जो जो चुनावमा जाँदै हुनुहुन्छ उहाँहरूले, तपाईँका सुझाव चाहिँ त्यस्तो हामीले अपेक्षा गरेका छौँ।
5: ए हस्, अब अब अब आउने आगामी चुनावमा जितेर गइसकेपछि कस्ता कस्ता मुद्दाहरू लिएर जनताको सामुन्ने ऊ पुग्छ र उसले कतिसम्म काम गर्न सक्छ त्यसको बारेमा भनिदिनु।
1: हस् धन्यवाद, प्रश्नको लागि धन्यवाद पुष्कर थापा।
6: अगाडि पुष्करजीले भन्नुभएको कुरामा अलिकति मैले त्यो कानुनी के कुरा भन्नुभएको छ अलिकति क्लियर भएन। म नेकपा एमालेलाई कानुनी रूपमा त्यस्तो खास समस्या केही पनि छैन, हामीले निर्वाचन आयोगमा पुरा गर्नुपर्ने प्रक्रियाहरू सबै पुरा गरेका छौँ र आन्तरिक व्यवस्थापनका हिसाबले नेकपा एमाले धेरै व्यवस्थित पार्टी हो। आन्तरिक रूपमा चाहे त्यो लेखा राख्ने कुरा होस्, चाहे सदस्यता अपडेट गर्ने कुरा होस्, हाम्रो कार्यालयमा गएर जो कोहीले हेर्न सक्नुहुन्छ अनलाइनबाट सदस्यता भर्न सक्नुहुन्छ। आजको विज्ञान र प्रविधिसँग एमालेलाई एट्याच गर्ने कुरामा त हामीले असाध्यै धेरै व्यवस्थित गर्ने प्रयत्न गरेका छौँ। जो कोही सदस्यले हाम्रो नेपाली नागरिकले हाम्रो पार्टीको सदस्यता भर्न सक्छ र हेरेर स्वीकृत गर्छ। कानुनी रूपमा वा यस्ता प्रविधिसँग सम्बन्धित कुरामा खास एमालेलाई समस्या छैन। अब जहाँसम्म एजेन्डाको कुरा भन्नुभयो, उम्मेद्वारको कुरा पनि गर्नुभयो, स्वाभाविक हो पार्टीलाई गम्भीर घाटा हुन्छ यदि हामीले उम्मेद्वार गलत छान्यौँ भने, जनताले रुचाएका मान्छे ल्याएनौँ भने स्वाभाविक रूपमा असर पर्छ। स्थानीय चुनावले केही चुनौतीहरू अवश्य पनि सिर्जना गरिदिएको छ राष्ट्रिय राजनीतिक पार्टीहरूलाई, किनभने पार्टीहरूले ठोस निर्णय गर्न, ठोस कार्यान्वयन गर्न र जनताको अपेक्षा पूरा गर्न सकेनन् भने पार्टीभन्दा बाहिरबाट पनि मान्छेहरूले विकल्प खोज्दा रहेछन् है भन्ने कुराको उदाहरण हामीले काठमाडौँ धरान लगायतका ठाउँबाट हेर्न सक्छौँ। यद्यपि संसदमा र स्थानीय तहमा अलिकति फरक पर्छ, किनभने संसदमा चाहिँ नीति बनाउने ठाउँ हो संसद भनेको, खास कार्यान्वयन गर्ने ठाउँ होइन, त्यो कार्यपालिकाले गर्छ तर कार्यपालिका निर्माण चाहिँ फेरि पनि संसदले नै गर्छ। तर स्थानीय तहमा चाहिँ हामीले कानुनी रूपमा कस्तो व्यवस्था गरेका छौँ स्थानीय सरकार सञ्चालन ऐनमा भने त्यहाँको प्रमुख भनेको चाहिँ त्यो प्रेसिडेन्सियल नै हुन्छ, अर्थात् सर्वाधिकार सम्पन्न हुन्छ स्थानीय तहको प्रमुख चाहिँ, यदि प्रमुख सहितको बहुमत भन्ने हामीले व्यवस्था गरेका छौँ। अर्थात् प्रमुख एकातिर भयो, अरू जम्मै एकातिर भयो भने पनि कार्यान्वयन चाहिँ प्रमुखको सहभागिता बेगर सम्भव छैन। त्यस कारणले गर्दा कतिपय प्रमुखहरू, मेयरहरूले चाहिँ, अध्यक्षहरूले चाहिँ ठोस रूपमा कार्यान्वयन गरेको देखिन्छ, तर संसद फेरि कार्यान्वयन गर्ने ठाउँ होइन। मैले चाहेँ भने मैले कुनै कार्यकारी निकायमा निर्णय गर्न सक्दिनँ, मेरो गोजीमा बोकेको कालो कलम कहिलेकाहीँ लेख्न काम लाग्छ तर रातो मसी मेरो चल्दैन, अर्थात् निर्णय गर्ने ठाउँमा सांसद हुँदैन। त्यसकारण स्वतन्त्रहरूको यसमा खास अर्थ र भूमिका हुँदैन र जिताएर पनि केही हुँदैन, किनभने उहाँहरूको सरकार बन्दैन, प्रधानमन्त्री हुनुहुन्न, मन्त्री पार्टीले नभई स्वतन्त्रलाई बनाइदिँदैन, भनेपछि के आधारमा चाहिँ स्वतन्त्रले संसदमा गर्न सक्नुहुन्छ? र बोल्ने हो, बोल्ने कुरा त बाहिर बोलेको र भित्र बोलेको चाहिँ सबैले सुनेकै हुन्छन् मिडिया मार्फत। त्यसकारण म के आग्रह गर्न चाहन्छु भने उम्मेदवार चयन गर्दा पार्टीहरूले पार्टीभित्रका असल इमान्दार मान्छेहरू छान्नुपर्छ। राजनीतिमा तपाईँले भने जस्तो केही विसङ्गतिहरू देखिएका छन् अवश्य पनि, के भने यहाँभित्र कतिपय मान्छेहरूलाई के लाग्छ भने पैसा सर्वे सर्वा हो, शक्ति ठुलो कुरा हो, पैसा भयो भने जे पनि गर्न सकिन्छ भन्ने मानसिकता कतिपय नेतृत्वमा देखिन्छ। ठुला ठुला प्रोजेक्टहरूबाट पैसा जसरी पनि असुल गर्ने, ठेकेदारहरूबाट असुल गर्ने, अनि त्यो पैसा प्रयोग गरेर पार्टीको आन्तरिक जीवनमा पनि आफू बलियो हुने र निर्वाचन पनि त्यसको दुरुपयोग गर्ने खतराहरू र त्यो प्रवृत्ति नेपालमा जबरजस्त रूपमा देखिएकै छ, तपाईँ हामी सबैले देखेका छौँ। यो खालको चलखेल चाहिँ नेकपा एमाले गर्दैन, गर्नु हुँदै हुँदैन र यदा कदा त्यस्ता कुराहरू छन् भने त्यसलाई कम्प्लिटली हटाउनु पर्छ भन्ने पक्षमा म लामो समयदेखि आवाज उठाउँदै आएको मान्छे पनि हुँ। पार्टीभित्र पनि जोसँग पैसा छ त्यसले टिकट पाउने होइन, जो लोकप्रिय छ त्यसले टिकट पाउनुपर्छ र पैसाको शक्तिको दुरुपयोग गर्ने कुरा चाहिँ निर्वाचनका लागि हानिकारक हुन्छ। मतदाताले मन जितेर चुनाव जित्ने हो, पैसाले जित्ने होइन भन्ने मान्यता राख्दै आएको हुँ म, र पार्टीभित्र पनि त्यो आवाज मैले उठाएको छु र हाम्रो पार्टी पनि त्यो मान्यता राख्छ। हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी शर्मा ओली स्वयं पनि आफूसँग भएको सम्पत्ति उहाँले राष्ट्रियकरण गर्छु भनेर भन्नुभएको छ र राष्ट्रलाई दिन्छु भनेर निर्माण पनि गरिसक्नु भएको छ। उहाँलाई खास सन्तान पनि नभएको कारणले गर्दा पनि उहाँलाई कुनै सम्पत्तिको जरुरत पनि छैन, उहाँले त्यसमा कुनै रुचि पनि राख्नु भएको छैन। र एउटा कुरा के हो त भने आज हामीले एउटा चुनौतीको सामना गर्नु परिरहेको छ, त्यो के हो भने देशमा व्याप्त रहेको भ्रष्टाचार पनि देश निर्माणको एउटा बाधक हो। त्यो बाधा हटाउनका लागि नेतृत्व सफा र पारदर्शी हुन जरुरी छ। नेतृत्वको व्यवहारले गर्दाखेरि पनि तल तल मान्छेहरूले एकैपल्ट सिक्छन्, यो नराम्रो बानी चाहिँ मान्छेलाई सिक्न एकदम सजिलो हुन्छ। त्यसकारणले नेतृत्वले पारदर्शिता, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माणमा चाहिँ योगदान गर्नै पर्छ। गर्न सकिएन भने हरेक ठाउँमा चाहिँ तपाईँको करोडौं खर्च गरेर चुनाव जित्ने अनि त्यसमा असुल गर्ने भइसकेपछि स्वाभाविक रूपमा जनप्रतिनिधि बिग्रिएपछि अरू सबै संस्कार बिग्रिन्छ। यो विषयमा बुलन्द आवाज उठाउने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ यसपल्ट। र उम्मेद्वार छान्दा पनि हामीले भोट माग्न जाँदा यो चाहिँ निरीह रहेछ, योसँग पैसा रहन्छ, यसले तेल हालिदिएन, यसले भात मासु खुवाएन, यसले चाहिँ गाडीमा मान्छे ओसारेन, यसले चाहिँ तडक भडक भड्किलो प्रचार गरेन, है यसले केही गर्न नसक्ने रहेछ, होइन। उसको विचार सुनेर, उसका समग्र क्रियाकलाप हेरेर, व्यवहार हेरेर मतदान गर्नुपर्छ भनेर पनि म मतदातालाई आह्वान गर्न चाहन्छु।
1: हामीसँग दुईजना सहभागी फेरि आइसक्नु भएको छ, गम्भीर अधिकारी हुनुहुन्छ दैलेखबाट। गम्भीरजी, नेपाल चौतारीमा स्वागत छ।
7: धन्यवाद, नमस्कार। आदरणीय पाहुनालाई नमस्कार गर्न चाहन्छु।
1: हजुर, तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
7: मेरो मेरो मेरो क्वेसन रहेको छ, नेकपा एमाले धेरै आवाज त उठाइराख्नु भएको छ र कतिपय कार्यान्वयन लग्नु भएको छ, कतिपय लग्नु पनि भएको छैन। किनभने के भइरहेको छ भने अझै नै कुरा गरिरहनु भएको थियो, त्यो कुरालाई मैले बिराउन चाहे। किनभने जब जो फटा गुन्डा दादागिरी हुन्छ त्यस अथवा जो धनी हुन्छ त्यस्ता मान्छेलाई उठाउने हामीले देखिरहेका छौँ र हाम्रो गाउँघरमा उठिराख्नु भएको छ र उहाँहरूले भ्रष्टाचार धेरै गर्नुभएको छ र यहाँ के भइरहेको छ, आफ्नो मान्छेलाई छान्ने र आफ्नो मान्छेलाई भोट दिने गरिरहनु भएको छ। र अलिकति के भनेपछि नेकपा एमाले चाहिँ अलिकति अपाङ्गता भएका व्यक्तिलाई चाहिँ जो दिनुभएको छ नदिनु भएको भने भन्नु मिल्दैन, दिइराख्नु भएको छ र अपाङ्गता भएका व्यक्तिलाई चाहिँ अलिकति टिकट देखेका छैनौँ र टिकट पनि दिनुभएको छैन, यो किन होला भनेर मेरो क्वेसन उत्तर दिनुहोला।
1: प्रश्नको लागि धन्यवाद। गम्भीर अधिकारी दैलेखबाट हुनुहुन्छ। त्यसै गरी सिद्धराज बिक हुनुहुन्छ डोटीबाट। सिद्धराजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
8: नमस्ते, धन्यवाद। आजको प्रमुख अतिथिलाई पनि नमस्कार भन्न चाहे।
1: हजुर, तपाईँ प्रश्न विचार के छ राखिदिनुहोस्।
8: हजुर, म के भन्न चाहेँ भने नेकपा एमाले होइन अबका दिनमा चुनावी आमसभामा जाँदा कस्तो एजेन्डा लिएर जाँदै हुनुहुन्छ र नेकपा एमाले कुनै नयाँ मुहारलाई पनि स्थान दिएको छ कि होइन? नेकपा एमाले विगतमा पुस 5 गते संसद विघटन गर्दा पनि त्यो जनताले त त्यो भुलेका छैन, त्यो पीरलाई भुलाएर अखाडि जाँदै हुनुहुन्छ कि त्यसै पीरलाई अझ जनताको टाउकोमा खेप्ने हुन् भन्न चाहे। हजुर,
1: हस्, धन्यवाद तपाईँको प्रश्न विचारका लागि धन्यवाद। विशालजी,
6: सिद्धराजी, गम्भीरजी, दुइटैलाई म धन्यवाद दिन चाहन्छु प्रश्न राख्नुभयो। तपाईँहरूको प्रश्नमा केही समानताहरू पनि छन्, खुसी लाग्यो। एमाले प्रति यतिविधि चासो राखिदिनु भयो। खास गरी नेकपा एमाले एउटा लामो इतिहास भएको पार्टी हो, यसले 74-75 वर्षको इतिहास चाहिँ कायम गरिसकेको पार्टी हो र यो पार्टीले वास्तवमा नेपालको सबै निर्वाचनहरूमा कि पहिलो कि दोस्रो हुँदै आएको छ। यसलाई आम जनताले चाहिँ आशाको नजरले पनि हेरेका छन्। 2074 सालमा हामीले मुलुकको स्थायित्व र विकासका लागि जनताका बीचमा मत माग्न गयौँ, तर एउटा पार्टीको बहुमत आउन मुस्किल हुने हुनाले हामीले एउटा भरपर्दो र विश्वासिलो एउटा शक्ति खोजौँ न त पार्टनरको रूपमा भन्यौँ र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो, अन्तिम घडीमा गएर सहमति पनि भयो र हामीले जनतालाई हामी तालमेल गरेर आयौँ। यसपछि हामी चाहिँ पार्टी एकता गर्छौँ भनेर मत पनि माग्यौँ र जनताले हामीलाई अनुमोदित पनि गरे। तर जब पार्टी एकता गर्ने बेला भयो, असाध्यै ठुलो सकसको सिर्जना भयो र हामीले छानेको पार्टनरले विश्वासिलो काम पनि गरेन, धेरै ठुलो भारी अल्पमतमा परेर केपी शर्मा ओलीले चाहिँ प्रधानमन्त्री हुने बेलामा पार्टी एकताको सम्झौता पनि गर्नुभयो आफू अल्पमतमा परेर, पछाडि के भयो भने एमालेभित्रको एउटा असन्तुष्ट पक्षसँग खेल्दै, एमालेभित्रको अन्तर्विरोधमा खेलेर पार्टी र मुलुकै कब्जा गर्न केही मान्छेहरूले प्रयास गर्नुभयो। तपाईँहरूका बिचमा जग जाहेर छ, मैले नाम लिन चाहिँ त्यसो भइसकेपछि जब 74 सालको जनादेशको खण्डित हुने अवस्था सिर्जना भइसकेपछि केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो। विघटन आफैमा प्रिय कुरा होइन, त्यो मन परेर गरेको कुरा पनि होइन, त्यो राम्रो कुरा पनि होइन। तर कुरा के रह्यो भने जब 74 सालमा उहाँलाई 5 वर्षे प्रधानमन्त्रीको रूपमा जनताले आशाले मतदान गरेका थिए, उहाँ देशका 165 मध्ये 150 क्षेत्रमा पुगेर भाषण गर्नुभयो, स्वयं प्रचण्ड माधव नेपालका क्षेत्रमा पनि उहाँ दुईचोटि गएर उहाँले भोट मागिदिनु भयो, त्यस बेला चाहिँ भोट मागिदिनु भयो। जब देशभरि चुनाव जितेर आइसकेपछि त उहाँको कारणले मात्रै कहाँ मत आएको र छोड्नु पर्यो नि प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि छोड्नु पर्यो नि भनेपछि चाहिँ स्वाभाविक रूपमा एमालेको रक्षा गर्न 74 सालको जनादेश र मतादेशको रक्षार्थ उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो। र विघटन गर्दा संसद सदाका लागि अन्त्य गरेको वा संविधान सदाका लागि अन्त्य गरेको होइन, 6 महिनाभित्र ताजा जनादेशमा चुनाव आउने गरी चुनाव गर्ने गरी गरेको थियो। त्यसकारण यसलाई प्रतिगमन भनेर कतिपयले भनिरहेका छन्। निर्वाचन आफैमा प्रतिगमन होइन, जनताका बीचमा जाने कुरा अग्रगमनै हो। अब स्वाभाविक रूपमा जनताको मनमा ठेस लागेको छ, किनभने हामीले स्थायित्वका लागि विकासका लागि 5 वर्षे प्रधानमन्त्रीका लागि दिएका थियौँ, तर त्यो बीचमा खण्डित भयो, आफैले विघटन गरे, आफै पार्टी फुटे भन्ने जे जनताको गुनासो छ त्यो गुनासोप्रति पूर्ण रूपमा हामी सहमत छौँ। हामी अलिकति हाम्रो तर्फबाट कमीलाई आत्मालोचना पनि गर्छौँ, हाम्रो तर्फबाट कमजोरी भएको छ, आगामी दिनमा त्यो प्रकारको कमजोरी नदोहोऱ्याउने वचनबद्धता जनताका बीचमा व्यक्त गर्न पनि चाहन्छौँ। जहाँसम्म उम्मेद्वारको प्रसङ्ग हो, उम्मेद्वार छान्दाखेरि तपाईँले भने जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न प्रयास गर्नुपर्छ, त्यसमा हामीले पर्याप्त ध्यान दिएका छौँ। अपाङ्गहरूको हकमा संविधान निर्माण गर्दै गर्दाको मलाई झल्झली सम्झना आउँछ, उहाँहरूले हामीलाई समेटिएन भनेर, म आफै पनि त्यो बेला संविधान सभाको सदस्य थिएँ, मलाई पनि भेटेर भन्नुभयो, अरूलाई पनि भन्नुभयो, अनि हामीले सबै ठाउँमा समावेशी जहाँ जहाँ हामीले प्रयोग गरेका छौँ शब्दहरू त्यहाँ सबै ठाउँमा अपाङ्गता भएका व्यक्तिहरू भनेर हामीले चाहिँ थपेका पनि छौँ, र हामीले त्यसलाई त्यो प्रतिनिधित्वको व्यवस्था पनि गरेका छौँ। आगामी दिनमा पनि त्यसमा हामी ध्यान दिन्छौँ। अब उम्मेद्वार छनौटमा केही विसङ्गतिहरू देखिए होलान्, अलिकति डन टाइपका पैसा भएका भनेर तपाईँले प्रयोग गर्नुभएको छ, एमाले सकेसम्म त्यस्तो प्रवृत्ति एमालेभित्र दोहोऱ्याउँदैन। म आफै पनि खोटाङमा लगातार चुनाव लडिरहेको छु, अब पार्टीले यदि चाहिँ पैसा हेरेर पार्टीले शक्ति हेरेर चुनावमा टिकट दिने हो भने मैले सुरुदेखि नै टिकट पाउँदिन थिएँ, तल्लो तहमै पनि पाउँदिन थियो होला, म एकदम आधारभूत तहबाट आएको मान्छे हो, तर कन्टिन्यू खोटाङमा मैले संसदको टिकट पाइरहेको छु। त्यो के हो त भने पार्टीको एउटा योगदानका कारणले पाएको हो, कुनै अरू चिज हेरेर मलाई पार्टीले दिएको होइन, यहाँहरूले बुझ्न पनि सक्नुहुन्छ। त्यसो भएको हुनाले सबै ठाउँमा त्यस्तो भएको छ पनि म भन्दिनँ, र कहीँ कहीँ हुँदै भएन पनि म भन्दिनँ, कहीँ कहीँ त्यस्ता कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामीले सच्याउँदै जानुपर्छ। आम रूपमा नेकपा एमाले स्वच्छ छवि भएका, इमान्दार, भिजन भएका, राष्ट्र निर्माणको अठोट भएका र दायाँ बायाँ नगर्ने मान्छेहरू, इमान्दारीपूर्वक निष्ठापूर्वक जनताको काममा लाग्ने मान्छेहरूलाई नै छनौट गर्छ, त्यही भएर एमालेको संगठन बलियो पनि छ,
9: व्यक्ति होइन कि
6: मुद्दा चाहिँ एमाले आफूलाई बलियो पोजिसनमा उभ्याएका छन्।
9: हजुर, व्यक्ति मात्रै होइन मुद्दा पनि बुझेको र मुद्दा बुझ्ने र मुद्दा बुझाउन सक्ने मान्छे पनि, व्यक्ति पनि उम्मेद्वारको लागि यहाँ कुरा गर्नुभयो। मसँग केही सहभागी आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। विष्णु सापकोटा हुनुहुन्छ चितवनबाट, विष्णुजी नेपाल चौतारीमा स्वागत छ। हेलो विष्णुजी।
10: हेलो
9: हजुर, तपाईँको प्रश्न विचार के छ विष्णुजी? विष्णु सापकोटा चितवनबाट
10: हुनुहुन्छ। मेरो प्रश्न विचार रहेको छ,
9: हजुर भन्नुहोस्।
10: अब आउने चुनावमा नेपाल एमाले जित्यो भने त्यसको मुख्य कामहरू के रहेका छन्?
9: हस्, प्रश्नको लागि धन्यवाद विष्णु सापकोटा चितवनबाट। त्यसै गरी ललितनाथ योगी हुनुहुन्छ सुर्खेतबाट, ललितजी नेपाल चौतारीमा स्वागत छ।
11: धन्यवाद सर,
9: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई
11: हुनुहुन्छ। आजको अतिथि हाम्रो कमरेड विशाल भट्टराईजीलाई पनि
9: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् छोटोमा।
11: नेकपा एमालेमा 18-19 वर्ष लगानी गरेको व्यक्ति पनि हो म, यहाँभन्दा अगाडि यो नेकपा एमाले पनि थिएन, नेकपा माओवादी केन्द्र पनि थिएन, पार्टी एकता हो भने जनताले अब राष्ट्रमा विकास हुन्छ, अब समृद्धि आउँछ कि भन्ने आश जनताले मानेर हिजो बिहान 2/3 बहुमत लिएर पठाए, बिचमा 5 वर्ष प्रधानमन्त्री तपाईँ पनि हुनुहोस् भनेर केपी ओलीजीलाई पनि भने, पार्टी अध्यक्ष पनि तपाईँ हुनुहोस् भने, हाम्रा केपीवाले के प्रधानमन्त्री 5 वर्षमा चलाउन सक्दैन भनेर 2 पटक नै संसद विघटन गर्नुभयो कि, अझै पनि मानव उदाहरण लागि योचोटिको निर्वाचनमा पनि बहुमत आयो अरे, यदि बहुमत आएको खण्डमा
9: त्यो विश्वास देखिएन भन्ने आएको
11: अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ, जो संसदीय दलको नेता जो पार्टी अध्यक्ष छ
9: उनी
11: प्रधानमन्त्री हुने प्रावधान छ यो व्यवस्था।
9: प्रधानमन्त्री त हुनु होला विश्वास, उहाँले पाँच वर्ष कार्यकाल पुरा गर्न सक्नु सक्नुहुन्न भने यहाँको प्रश्न मुख्य रह्यो।
11: अझै पनि मानव गर्नु भने पाँच वर्ष प्रधानमन्त्री भएर चलाउन सक्नुहुन्न कि जस्तो लाग्यो। अनि अर्को कुरा हाम्रो अस्मितजीलाई के भन्यो भने अब नेकपा एमालेमा अब पैसा नभएका व्यक्तिहरूलाई पनि टिकट दिन्थ्यो भनिन्छ, यो कुरा सरासर झुटो। जोसँग पैसा छ जोसँग पैसा छैन त्यसको सिफारिस पार्टीले गर्दा गर्दै पनि त्यो मनोनित टिकट पाउँदैन। जसले मासु भात खुवाउन सकेन, जसले तेल हाल्न सकेन, जसले तडकबडक गर्न सकेन, जसले हजारौँ कार्यकर्ता पाल्न सकेन त्यस्तोलाई टिकट पाउँदैन। यो निर्वाचनसँग जोडिँदाखेरि सबै प्रावधान मिलाएर के गर्नु पर्यो भनेपछि पार्टीले अब चुनाव हारे पनि हारौँला, बरु हामी चाहिँ कि मजदुर किसान पार्टी राष्ट्रिय जनमोर्चा पार्टी नै किन नहोस्, एकफेर हामी चुनावमा पैसा खर्चै नगर्दै नगरौँ भनेर एउटा अभ्यास मात्र गर्न सक्नुहुन्छ कि नहीं तपाईँ?
9: हस् हस् धन्यवाद, यहाँलाई धन्यवाद। त्यसै गरी अनमोल खत्री हुनुहुन्छ बागलुङबाट, अनमोलजी नेपाल चौतारीमा स्वागत छ।
12: हजुर नमस्कार,
9: तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस् न।
12: हाम्रो विशाल भटारे कमरेडलाई पनि मेरो नमस्कार।
13: नमस्कार,
12: यो मेरो प्रश्न के छ भन्दा जुन अहिले हाम्रो नेकपा एमाले जुन अहिले जुन 2079 को जुन अहिले सङ्घ र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदैछ होइन, जुन यसको जुन अब हाम्रो जुन घोषणा पत्रहरू पनि विभिन्न समयमा विभिन्नमा जुन घोषणा पत्रहरू गराइन्छ, तर त्यो घोषणा पत्र अनुसारको हाम्रो पार्टीले काम त्यो नेकपा एमाले काम गरेको पो खासै देखिँदैन होइन। अनि अर्को कुरा के छ भन्दा नेकपा एमाले एउटा सशक्त र एउटा राष्ट्रियताको पार्टी पनि हो र राष्ट्र जोगाउने पार्टी पनि राष्ट्रवादी पार्टी पनि नेकपा एमाले देखिन्छ अहिलेको अवस्थामा, र नेकपा एमाले अबका एजेन्डाहरू के के छन् नेकपा एमालेको, अनि तपाईँलेहरू जुन घोषणा पत्रहरू ल्याउनुहुन्छ अब त्यो घोषणा पत्रहरू त्यो कागजमा मात्र सीमित नगरेर अब जनताको जीवन स्तरलाई उकास्ने तरिकाले तपाईँले काम गर्नु पर्यो, तपाईँको पार्टीहरूमा पनि अलि त्यो गुट उपगुटहरू छ भने त्यो गुट उपगुटलाई पनि हटाएर जाँदा जनताको साथ पनि मिल्छ, त्यही नै मेरो प्रश्न।
9: हस् धन्यवाद अनुमोल खत्रीजी बागलुङबाट। त्यस्तै गरी कृष्णबहादुर खत्री हुनुहुन्छ जाजरकोटबाट, कृष्णजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
14: हजुर धन्यवाद, नमस्कार।
9: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ नेकपा एमाले प्रमुख सचेतक।
14: सर्वप्रथम नेकपा एमालेका सचेतक आदरणीय विशाल भट्टराई कामलाई अभिवादन पनि भन्न चाहे।
13: नमस्कार अभिवादन।
14: म चाहिँ एउटा दुर्गम बस्ती है कर्णालीको एकदमै विकट क्षेत्र जाजरकोटबाट बोलिरहेको छु अहिलेको अवस्थामा, जाजरकोट छ गाडाको वडा नम्बर 6 है। र मेरो प्रश्न के हो भन्दाखेरि नेकपा एमालेमा ती अब नेकपा एमालेका कुनै पनि ती विधि विधान नीति नियमहरूमा अझ भनौँ ती ऐनहरूमा होइन अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ नै पार्टीमा स्थान दिने अथवा त्यो आरक्षणको व्यवस्था गर्ने अथवा गरिएको छ भनौँ होइन, तर कुनै पनि कुराहरू हामीले दस्तावेजमा सीमित गर्दाखेरि त्यो त लागू त हुँदैन, व्यावहारिक त हुँदैन। यदि कुनै पनि व्यक्ति अहिले ल म गर्न सक्छु है मेरो त्यो किसिमको क्षमता छ भनेर तपाईँको अगाडि आउन चाह्यो भने नेकपा एमाले यसलाई कसरी लग्छ व्यवहारमा लागू गर्न र नीतिमा ल्याइदिन त एकदमै के अरे व्यवहारमा लागू गर्न र नीतिमा ल्याउनु त धेरै फरक कुरा हो, किनभने लागू गर्न जति सजिलो गाह्रो छ नीतिमा ल्याउन त्यति
9: नीति बनाउन जति सजिलो छ कार्यान्वयन गर्न त्यति गाह्रो छ भन्ने यहाँको प्रश्न रह्यो।
14: यसमा नेकपा एमाले के कसरी लग्छ यो प्रश्नको जवाब।
9: धन्यवाद धन्यवाद कृष्णबहादुर खत्रीजी। उहाँकै प्रश्नमा जोड्दाखेरि जस्तो अपाङ्गताका कुरा आयो, मुद्दाका कुरा हामी छलफल गरिरहेका छौँ, जस्तो बालबालिकाका कुरा, महिलाका कुरा, सीमान्तकृत वर्गको कुरा, चाहिँ यस्ताका मुद्दाहरूको बारेमा समान सहभागिताका कुरा, समावेशिताका कुरा पनि सँगसँगै जोडिन्छन्। ती कुराहरूले नै मुद्दाहरूलाई अझ बलियो बनाउँछन्। यस्ता कुराहरू कसरी चाहिँ लिएर चाहिँ कसरी समेट्दै हुनुहुन्छ, कसरी घोषणापत्र कुरा पनि हाम्रा श्रोताहरूले गर्नुभएको छ। विशालजी अब समग्रमा हामी चारजनाको चाहिँ विचार पनि समय पनि कम छ, अब समग्रमा यहाँले राखिदिनु होला।
13: कृष्णजी तपाईँहरूलाई प्रश्नका
3: धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक दुईजनाको चाहिँ मैले अगाडि नै जवाब दिइसकेका कुराहरू नै करिब करिब चाहिँ दोहोरियो, पार्टी एकता र त्यसले सिर्जना गरेका समस्याहरूको हकमा मैले एउटै एकै वाक्यमा के भन्छु भने, खास गरी ललितजीले र अनमोलजीले भन्नुभएको थियो पार्टी बहुमत दियो भने पनि टिकाउँदैन कि भनेर भन्नुभएको थियो। त्यो बेला एकल हाम्रो बहुमत नभएको कारणले गर्दा र 74 जनादेश र मतादेशलाई कुल्चिएर पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट पनि हटाउने र त्यसपछि अध्यक्षबाट पनि हटाउने भनेर उहाँहरू लाग्नुभयो बहुमत सिर्जना गरेर। र त्यो कस्तो थियो भन्दाखेरि त्रिपक्षीय गुटलाई बनाएर चाहिँ एउटा पार्टी एकता गर्नु पर्यो, दुईटा मिलेपछि त स्वाभाविक रूपमा केपीओली अल्पमत परि नै हाल्नुभयो। त्यस्तो बेलामा चाहिँ उहाँले 5 प्रधानमन्त्री पनि भन्ने, अहिले राजीनामा दियो भन्ने, यहाँलाई याद होला संसद विघटन पुस 5 भयो, त्यस दिन उहाँहरूले चाहिँ अविश्वासको प्रस्ताव लिएर चाहिँ जानुभएको थियो, संसदमा दर्ता गर्नुभएको थियो। त्यस कारणले सरकारै ढाल्ने र परिवर्तन गर्नतिर लागेपछि प्रतिनिधि सभा विघटन जस्तो अप्रिय कदम चाल्नु पर्यो। मैले अघि नै भनिहालेँ यो राम्रो कुरा थिएन, तर पनि बाध्यात्मक कदम थियो जसले गर्दा एमाले मुलुकमा एउटा जीवित पार्टीको रूपमा रह्यो र राष्ट्र, तपाईँले भने जस्तो राष्ट्र निर्माणमा एमाले योगदान गर्न पायो। अन्यथा जबरजस्ती सत्ता कब्जा गर्न खोज्ने एउटा शक्तिले एमालेलाई बलात् आक्रमण गर्ने र त्यो पार्टी कब्जा गरेर देश कब्जा गर्ने जुन एउटा चाहिँ कलुषित मनसाय थियो, त्यो मनसायलाई पराजित मात्रै गरेको हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। र केपीओलीले त्यो चाहेर मन लागेर गरेको होइन। दोस्रो कुरा चाहिँ के हो त भन्दाखेरि, तपाईँले भन्नुभयो अपाङ्गता भएका व्यक्तिहरूको हकमा एकदमै जायज कुरा गर्नुभएको छ। मैले अघि पनि भने संविधानमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेर लाने कुरामा नेकपा एमालेको तर्फबाट मैले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ, हामी सबै लाग्यौँ र त्यो व्यवस्था पनि गऱ्यौँ र हामीले एक हिसाबले भन्दाखेरि त्यो प्रतिनिधित्व पनि गराउँदै आएका छौँ। हाम्रै प्रत्येक जिल्लादेखि माथिल्लो तहसम्मका केन्द्रीय कमिटी सम्बन्धमा सबै ठाउँमा हामीले कुनै न कुनै हिसाबले अपाङ्गताको प्रतिनिधित्व गराएका छौँ। हामीलाई राम्रो थाहा छ अपाङ्ग भएका व्यक्तिहरू हामीले सम्मान गर्नुपर्ने नागरिकहरू हो, हामी सबलाङ्गहरूले नै लाई समेटेर लिएर जानुपर्छ र कुनै पनि प्रकारको हिंताबोध नहुने गरी कुनै पनि प्रकारको उहाँहरूलाई हामीले चाहिँ कुनै अपमान बोध कहिल्यै नहुने गरी एउटा सम्मानित राष्ट्रको नागरिकको रूपमा हामीले सम्मान गर्नुपर्छ। यो कुरामा हामी सिङ्गो नेकपा एमाले यसमा प्रतिबद्ध छ, हामीले विधानमा त्यो कुरा लेखेका छौँ, हाम्रो कार्यक्रममा स्पष्ट लेखेका छौँ, यसमा नेकपा एमालेको तर्फबाट कुनै तलमाथि हुँदैन। र जहाँसम्म कस्ता एजेन्डा लिएर एमाले चुनावमा जान्छ, मैले फेरि पनि सायद कुरा दोहोरिन्छ होला, यहाँले
9: समय पनि कम छ
3: दिनुपर्छ। मुख्य कुरा के हो त भन्दाखेरि, हाम्रो देश निरन्तर व्यापार घाटामा छ, हाम्रो राष्ट्रिय उत्पादन केही पनि छैन, निर्यात गर्ने वस्तु छैन, खालि आयात मात्रै हामी गर्छौँ। हामीले 100 खर्च गऱ्यौँ भने हामी चाहिँ तपाईँको झन्डै 9 चाहिँ सामान बेच्छौँ भने 91 सामान चाहिँ हामी किन्छौँ। यति ठुलो चाहिँ नि व्यापार घाटा भइसकेपछि त देश त उँभो लाग्दैन, जसले गर्दा हाम्रो राष्ट्रिय उत्पादन पनि हुँदैन, उद्योग छैन, कल कारखाना हुँदैन, जसले गर्दाखेरि एकातिर शोधनान्तर घाटा सधैँ भइरहने, हाम्रो ठुलो संख्यामा युवाहरू विदेशमा बस्नुपर्ने, उमेर भएका र पाखुरी बजाउन सक्ने युवाहरू विदेश पठाएर कसरी हामी देश बनाउन सक्छौँ। त्यस कारण हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउने, उद्योगहरू खोल्ने र हामीले जस्तै कि हामीले एउटा कपडा उद्योग खोलेर देशभित्र हामीले आफ्ना नागरिकहरू विशेष त राष्ट्र सेवामा लगाएकालाई मात्रै हामीले कपडा उपयोग गर्ने अवस्था बनाउँ त ठुलो मात्रामा चाहिँ नि हाम्रो कपडा आयात रोकिन्छ। त्यसै गरी खाद्यान्नमा हामी आत्मनिर्भर हौँ, हामीले धेरै तरकारी, चामल, अरू जम्मै उपभोग्य वस्तुहरू हामीले देशभित्र उत्पादन सबै नसके पनि केही गर्न सक्यौँ भने स्वाभाविक रूपमा राष्ट्र समृद्ध हुन्छ, रोजगारी पनि हामी सिर्जना गर्न सक्छौँ। यो विषयमा राष्ट्रले पर्याप्त ध्यान दिन सकेन, विगतमा हामीले केही कामहरू त थाल्यौँ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा र देशभित्र युवाहरूलाई रोजगारी दिने प्रयास गर्यौँ, अरू थुप्रै कामहरू थाल्यौँ, तर बिचमा सरकार ढल्यो, जसले गर्दाखेरि अहिले गठबन्धन आइसकेपछि ती सबै कामहरू चाहिँ एक किसिमले भन्दा बेपत्ता भएका छन्, हराएका छन्। अब यसपल्टको चुनाव त एउटा गठबन्धनका बीचमा, एउटा एमालेको बीचमा हुँदैछ, पार्टीको रूपमा त एमाले चुनाव लड्दैछ, अर्को त गठबन्धन हो, त्यो पार्टी होइन, पार्टीहरू भेला भएको हो, त्यो एमाले हराउनु हो, उहाँहरूले भनिसक्नु भएको छ एक्लै लड्न सक्दैन भन्नुभएको छ, भनेपछि त्यो गठबन्धनसँग विचार छैन, दृष्टिकोण छैन, सिद्धान्त छैन, कार्यक्रम छैन, लक्ष्य छैन, गन्तव्य छैन, देश कसरी बनाउने भन्ने कुरा छैन, खालि भागभण्डाको राजनीति छ। त्यस कारणले नेकपा एमाले पार्टीको रूपमा एउटा बलियो शक्तिको रूपमा

0: आफै स्वयं पनि पैसा हेरेर पार्टीले टिकट दिने भने म वडा अध्यक्षको टिकट पनि पाउँदिन थिएँ होला, तर म चारपल्ट खोटाङ जिल्लाबाट चाहिँ प्रतिनिधि सभामा चुनाव लडिरहेको छु भनेपछि पार्टीले सबै ठाउँमा त्यसो गर्छ भन्ने कुरा चाहिँ सच्चाइ होइन। एकादि त्यस्ता भएका छन् भने हामी त्यसलाई
1: सच्याउँछौँ। हस्, नेपाल चौतारीमा आज हामीले चुनावका मुद्दा के कस्ता हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर छलफल गऱ्यौँ। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईज्यू तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क अब आउँदो मङ्गलबार निर्वाचनसँग सम्बन्धित अर्को विषय लिएर हामी पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्। Oh, oh, oh.

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा छलफल गर्दैछौ र आजको नेपाल चौतारीमा हामी मतदाता शिक्षाको महत्वका बारेमा कुराकानी गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेति हुनुहुन्छ। डाक्टर उप्रेतीज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ? हजुर। अब यो हामी मंगसिर चारको निर्वाचनको अब 32-33 दिन बाँकी छ करिब, होइन, अब चुनावी माहौलमा छौँ अहिले हामी, चाडपर्व पनि सँगसँगै छन्। अब यहाँले चाहिँ अहिलेको यो चुनावी माहौललाई कसरी हेर्नु भएको छ, कसरी लिनुभएको छ? आजको छलफल यहाँबाट सुरु गरौँ, बाँकी हामी विषयमा प्रवेश गर्छौँ त्यसपछि।
3: चुनाव दैनिक रूपमा चाहिँ जसरी तापक्रम बढ्दै जान्छ अथवा घट्दै जान्छ, अहिले त घट्दै जाने क्रम हो, जसरी फागुनदेखि चाहिँ तापक्रम बढ्दै जान्छ त्यस्तै चुनावको तापक्रम पनि अब यो 30-35 दिन तपाईँले भन्नुभयो त्यो दैनिक रूपमा बढ्दै जान्छ। तापक्रम जब नजिक नजिक आउँछ त्यति नै प्रेसर बढ्छ, मेन्टल मानसिक प्रेसर बढ्छ, त्यो चाप चाहिँ उम्मेदवारलाई बढी बढ्छ, दलहरूलाई बढी बढ्छ, त्यसपछि व्यवस्थापन निकायलाई पनि त्यत्तिकै चाप बढ्छ, किनभने सम्पूर्ण काम समाप्त गरिसकेर मतदानको दिन मुक्सित 4 गते मतदान केन्द्रमा सबै कुरा पुग्नुपर्छ, त्यहाँ चाहिँ मतदाता पनि पुग्नुपर्छ, मतदातालाई चाहिँ 2-3 दिन अगाडिदेखि चाप बढ्छ, अहिलेदेखि चाहिँ पक्का पनि चाप बढेको छैन, किनभने उहाँहरूलाई चाप दिनेहरू चाहिँ अहिले उहाँहरू कहाँ पुग्नु भएको छ, त्यस्तो किसिमको उहाँहरू छ जस्तो मलाई लाग्छ। यो नेचुरल छ, स्वाभाविक छ, यो सँगै यस्तै किसिमले बढ्छ नै,

0: अहिले फरक किसिमले बढ्या छ भनेर भनिहाल्ने अवस्था चाहिँ मैले देख्दिनँ यो निर्वाचनको प्रक्रियामा. यसका खास गरेर स्टेक होल्डरहरू जो जवाफ संलग्न भएका छन् सम्पूर्ण तिनीहरू नै तिनीहरूको लागि चाहिँ विभिन्न समयमा साथ बढ्दै जान्छ.
1: अब जस्तो हामी यो स्थानीय तहको निर्वाचन पनि समापन गरेर अगाडि आइसकेका छौँ होइन, अब यो दुईवटा एउटा त हामीले भर्खरै चाहिँ यो निर्वाचन सकाइसकेका छौँ अलि अगाडि, अब यो दुईवटा निर्वाचन अबको तयारीको क्रममा छ. अब यो प्रतिनिधि सभा सदस्य निर्वाचन अथवा प्रदेशसभा सदस्य निर्वाचन, यो दुईवटा निर्वाचनको बीचमा रहेर चाहिँ समीक्षा गर्नुपर्दाखेरि चाहिँ यहाँले के त्यस्तो नयाँ कुरा पाउनु भएको छ जुन चाहिँ अब यहाँ पनि पहिले निर्वाचन आयोगमा चाहिँ काम गरिसक्नु भएको भएर चाहिँ फरक के पाउनु भएको छ जुन पहिलेको निर्वाचनमा थिएन अहिले तपाईँले फरक देख्नु भएको छ के कुरा?
0: अहिले चाहिँ फरक देख्ने कुरा स्वतः फरक केमा हुन्छ भन्दा यो राष्ट्रको विधायिकाको इलेक्सन हो, चुनाव हो, र त्यो राज्य सञ्चालनमा पुरा देशको सञ्चालनमा संघीय सरकार निर्माण गर्नलाई चाहिँ बन्ने चुनाव पनि हो, निर्वाचन पनि हो. यसको निर्वाचन र स्थानीय तहको निर्वाचन स्थानीय लेभलमा जति तापक्रम बढेको हुन्छ यो चाहिँ राष्ट्रिय लेभलमै चाहिँ तापक्रम बढ्छ. मैले अघि तापक्रमको शब्द प्रयोग गरिरहेको छु. र फरक देख्नुपर्ने कुरा त हामीहरूले जेनरली के हो भने स्थानीय लेभलमा स्थानीय सरकारका प्रतिनिधिहरूको लागि हुने चुनाव चाहिँ स्थानीय लेभलमै हुन्छ, स्थानीय नै हुन्छन् ती व्यक्तिहरू. र यी चाहिँ अहिले प्रदेश र संघीय निर्वाचनमा उम्मेद्वार हुने उम्मेद्वारहरू कुनै पनि क्षेत्रबाट कुनै देशको कुनै पनि भागमा बसोबास गरेका तर जहाँ गएर पनि जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उठ्न पाउने अधिकार सम्पन्न व्यक्तिहरू दलले चाहिँ टिकट दिए अनुसार चाहिँ, त्यस कारणले यो फरक किसिमको छ. र आफू नयाँ ठाउँमा जाने र नयाँ क्षेत्रमा चाहिँ त्यो निर्वाचनमा सहभागी हुने उम्मेद्वारको रूपमा चाहिँ जानुपर्ने ठाउँमा चाहिँ उहाँहरूलाई बढी प्रेसर परेको हुन्छ र धेरै परिचय दिनुपर्ने पनि हुनसक्छ, धेरै जानकारी दिनुपर्ने आवश्यकता पर्दछ. त्यस कारणले यस किसिमको एउटा महत्त्वपूर्ण फरक चाहिँ हामीले देख्छौँ. त्यसको साथसाथै स्थानीय तहमा दैनिक रूपमा चाहिँ भेटघाट हुने उम्मेद्वारहरू सबै मतदातासँग झन्डै गाउँ विकास गाउँपालिका अथवा नगरपालिका त्यहाँ चाहिँ सधैँ जसो वर्षमा धेरैचोटि भेट हुने उम्मेद्वारहरू तिनै व्यक्तिहरू तिनै मतदाताहरू उम्मेद्वारको रूपमा हुन्छन् भने अब यी अहिलेको संघीय प्रतिनिधि सभाको र संघीय सभा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिनेहरू कहिल्यै नभेटेका, देख्दै नदेखेका, टेलिभिजनमा देखेका अथवा त्यही पनि नदेखेका, मतदाताले चिन्दै नचिनेका व्यक्तिहरू हुने हुनाले परिचय दिनलाई चाहिँ पनि मारमार भएको अवस्था छ जस्तो मलाई लाग्छ.
1: अतिथि उम्मेद्वार पनि भनेर भनिने गरिँदो रहेछ होइन त?
0: अतिथि भनिन्छ. वास्तवमा देश पुरै देशमा चाहिँ हामी जहाँ बसे पनि जहाँ गएर पनि निर्वाचनमा उठ्न पाउने जुनसुकै क्षेत्रबाट भन्ने जुन अधिकार कानूनले दिएको छ त्यो हिसाबमा चाहिँ देशको लागि अतिथि त होइन, प्रदेश सभाको लागि अतिथि त होइन, प्रदेश सभाको लागि पनि अतिथि होइन,
1: मतदाताको लागि चाहिँ कुनै पनि
0: मतदाताको लागि अपरिचित अथवा अनुहार नयाँ अनुहार अथवा आफ्नो क्षेत्रमा बसोबास नगरेको व्यक्ति भएको हुनाले चाहिँ त्यसले अतिथि भन्नु स्वाभाविकै हो. तर त्यो अतिथिलाई चाहिँ बढी प्रेसर पर्छ अर्को चाहिँ सदा त्यहीँ बसिरहेको व्यक्ति भन्दा, किनभने उसले त्यहाँ केही प्रभाव पारेका हुन्छ, केही त पहिलेदेखि नै प्रभुत्व पनि हुनसक्छ र पहिलेदेखि नेगेटिभ प्रभाव पनि पर्या हुनसक्छ जुन नयाँ व्यक्ति गइरहेछ त्यसलाई चाहिँ सम्पूर्ण रूपमा उसले आफूले पूर्ण रूपमा परिचय दिनुपर्ने हुन्छ, मतदातासँग पुग्नुपर्ने हुन्छ. यो चाहिँ भिन्नता हो.
1: हजुर, अब हामीले समग्र अलिकति पृष्ठभूमिका कुरा गऱ्यौँ, यहाँको अनुभवका कुरा पनि यसैमा जोडियो. हामी विशेष गरी आज चाहिँ मतदाता शिक्षाको कुरा गरिरहेछौँ, यसको महत्त्व के छ, किन हुनुपर्छ यो मतदाता शिक्षा प्रभावकारी जस्ता कुराहरू गरिरहेका छौँ. अब म यहाँलाई सोध्न जान्छु, जस्तो यो मतदाता शिक्षा अब चाहिँ भन्या के हो खासमा, यसमा यसलाई कसरी बुझ्नेबाट अब यसमा चाहिँ अलिकति विषय प्रवेश गरौँ.
0: लोकतान्त्रिक निर्वाचन प्रणालीको प्रयोग र लोकतन्त्रमा सहभागी हुनको लागि प्रत्येक नागरिक जो मतदाता हुन योग्य भइसकेको छ 18 वर्ष पुगेको छ, नागरिक हुँदा 16 वर्ष पुग्छ तर मतदाता हुन 18 वर्ष पुग्नु पर्दछ। 18 वर्ष पुगेको प्रत्येक नेपाली नागरिकले मतदाता हुन अधिकार प्राप्त गरेको हुन्छ र साथसाथै त्यही व्यक्ति चाहिँ भोलि निर्वाचनमा उम्मेद्वारको रूपमा पनि ऊ सहभागी हुन सक्छ। त्यो सर्टेन उमेर 25 वर्षको तोकेको छ, 18 वर्षदेखि 25 वर्षको बीचमा चाहिँ राजनीतिक पृष्ठभूमि तयार गर्नको लागि होला त्यसरी सोचेर बनाइएको। र यस्तो खालको जुन निर्वाचन हामी गर्न गइरहेका हुन्छौँ त्यो निर्वाचनमा मतदाता हुनको लागि गर्नुपर्ने कुरा के, आफू मतदाता हुनलाई के गर्नुपर्छ भन्ने जानकारीदेखि लिएर अनि मतदान गर्नेसम्मका दिन मत कसरी खसाउनुपर्छ, कहाँ खसाउनुपर्छ, कसलाई चाहिँ मत दिने हो भन्नेसम्मका कुरा मतदाताले विवेकपूर्ण रूपमा अध्ययन गरेर जानकारी लिएर सबैतिरबाट जानकारी लिएर चाहिँ तयार हुनुपर्ने हुन्छ र सहभागी हुनुपर्छ। यो सो नगरेको खण्डमा मतदातालाई मतदाताको मत खेर जान्छ, उसको अधिकारको दुरुपयोग भएको मान्नु पर्दछ, उसको खेर जानु भनेको उसले एकजना नेपाली मतदाता अथवा हाम्रा नेपाली नागरिक जो मतदाता हुन योग्य भएको छ त्यो व्यक्ति चाहिँ मतदानमा एकजना मात्रै ले मतदान दिन पाएन भने उसको 100% उसको अधिकार चाहिँ वञ्चित भयो, अधिकारबाट वञ्चित भयो। त्यस कारणले अधिकारबाट वञ्चित नहुनको लागि महत्वपूर्ण राष्ट्र निर्माणको प्रक्रियामा, नीति निर्माणको प्रक्रियामा, विकासको प्रक्रियामा आफ्नो प्रतिनिधिलाई छानेर पठाउने अधिकार र यो नङको चाहिँ यो औँलाको बीचमा जुन कालो लगाएर चाहिँ बाहिर निस्कँदाखेरि जुन किसिमको चाहिँ एउटा म भएँ, म चाहिँ नेपालको नागरिक हुँ, मैले प्रतिनिधि छाने भन्ने किसिमको एक किसिमको जुन फिलिङ हुन्छ जुन मतदातामा सबैमा आउँछ होला, त्यो चाहिँ गर्ने विषयमा त्यो गर्न नपाउने व्यक्ति नेपाली नागरिकलाई कति चित्त दुख्दो होला भित्रभित्रै। र उसले पाएको त्यो अधिकारलाई उसले प्रयोग गर्नको लागि मतदाता नावलीमा नाम पनि लेखाउन भुल्यो अथवा लेखाएन, फोटोसहितको मतदाता नावली पनि तयार गरेन, अनि त्यसको साथसाथै त्यति मात्रले भएन, फेरि राष्ट्रिय परिचय पत्र वा निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचय पत्र हातमा लिएर मतदान केन्द्रमा जान भुल्यो अथवा मतदान केन्द्रले थाहा पाएन कुन मतदान केन्द्र हो, कहाँ हो, अनि कति बेलादेखि मतदान हुन्छ र कति बेलासम्म मतदान हुन्छ, आफ्नो मत खेर जाने हो कि भन्ने किसिमको चाहिँ उसले विचार गर्न सकेन। र अझ भन्नुपर्दा आफूले मतदान गर्दाखेरि चाहिँ कसलाई मतदान गर्यो भने त्यो देशको, त्यो राष्ट्रको, त्यो प्रदेशको, त्यो क्षेत्रको, त्यो गाउँको समग्र विकासमा मद्दत हुन्छ र मेरो परिवारको लागि पनि त्यो विकासले चाहिँ मेरो परिवारलाई पनि छुन्छ भनेर छुन्छ अथवा चाहिँ त्यसको प्रभाव मलाई पनि सकारात्मक पर्छ भनेर चाहिँ मतदाताले सोच्यो भने मात्र चाहिँ बुझ्यो भने मात्र चाहिँ निर्वाचनको शुद्धता, निष्पक्षता अथवा उसको अधिकार सम्पन्न लोकतान्त्रिक निर्वाचन प्रक्रियामा हामी अगाडि बढ्न सक्छौँ। त्यस कारणले यी सबै कुराको लागि चाहिँ मैले अगाडि भनिसकेँ मतदाता शिक्षा, त्यस कारणले चाहियो कि म अब मतदाता हुन योग्य भएँ, मैले चाहिँ कहिले मैले मतदाता नामलीमा नाम लेखाउने, कहिले मैले आइडी कार्ड लिने, कहिले निर्वाचन हुँदैछ, कुन निर्वाचन हुँदैछ, मैले कहाँ मतदान गर्ने भन्ने यी समग्र विषय, त्यति मात्र होइन मतदान कसरी गर्ने, कसलाई गर्ने भन्ने कुरा चाहिँ हामीले शिक्षामा सिकाउँदैनौँ। त्यो उहाँहरूले विवेकपूर्ण रूपमा चाहिँ अध्ययन गरेर त उम्मेद्वारलाई चिनेर जानेर बुझेर दललाई चिनेर जानेर बुझेर यो यसले पक्का पनि देशको लागि काम गर्छ, हाम्रो लागि काम गर्छ भनेर बुझेर दिने कुरा हो। तर कसरी, कहिले र कसरी भन्ने कुरा चाहिँ अवश्य पनि मतदाता शिक्षाले कभर गर्नुपर्दछ। र त्यो त्यसको अभावमा हामी निर्वाचनमा धेरै मत खेर जान सक्ने र मतदाताको मतको सदुपयोग हुन नसक्ने अवस्था हुन्छ।
1: त्यही त ग्याप चाहिँ त्यहीँनिर छ भनेर जस्तो पछिल्ला निर्वाचनहरूलाई पनि हेर्दाखेरि चाहिँ मत बदर धेरै भएको, जहाँ उम्मेद्वारै नभएको ठाउँमा पनि धेरै मत आएको जस्ता एउटा उदाहरण मैले त्यो भने, त्यस्तो हुँदाखेरि अनि त्यस्तै गरी भोट पनि कम खसेको जस्ता कुराहरू पनि छन् होइन। यी सबै चिज गर्दाखेरि चाहिँ अघि यहाँले भन्नुभयो मतदाताले आफूले जान्ने बुझ्ने कुराहरू त छँदैछ, तर त्यसको लागि त जस्तो निर्वाचन आयोग छ त्यस्तै गरी चाहिँ उम्मेद पार्टीहरू छन्, राजनीतिक दलहरू छन्, उनीहरूलाई पनि यो विषय त्यति चासोको विषय नभएको अथवा किन चाहिँ त्यो ग्याप कहाँ देख्नु भएको छ यहाँले जसले गर्दाखेरि चाहिँ यो प्रभावकारी हुन सकेन?
0: एउटा कुरा के हामीले सम्झिनुपर्छ भने धेरै पहिलादेखि हामीले मतदान गर्दै आएका छौँ, धेरै पहिलाभन्दा मैले अहिले 48 सालसम्म भन्छु, त्योभन्दा पहिला पनि मतदान गरेका थियौँ, पञ्चायत व्यवस्थामा पनि मतदान गरेका छौँ हामी, कति पञ्चायत व्यवस्थाको अवस्थामा हुने गरेका निर्वाचनहरूमा पनि मतदान गरेका व्यक्तिहरू अहिले पनि जीवित छौँ र निरन्तर रूपमा चाहिँ त्यति बेलाभन्दा अहिलेको शिक्षाको स्तर धेरै माथि पुगेको छ, सबैले चाहिँ धेरै किसिमले जानकारी प्राप्त गर्ने व्यवस्था छ, किनभने यो तपाईँ हेर्नु संसार कस्तो भइसक्यो, तपाईँ हामी यसरी कुरा गर्न पाइरहेका छौँ र यो कुरा नेपालका सबै ठाउँमा पुग्न सक्ने अवस्था आजको स्थितिले चाहिँ सिर्जना गरेको छ। यो अवस्थामा हाम्रा मतदाताहरूले मतदान गर्ने र आफूले निर्वाचनमा सहभागी हुने विषयमा चाहिँ सरोकार राखेको खण्डमा शिक्षा चाहिँ धेरै दृष्टिकोणले चाहिँ उहाँले प्राप्त गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ र बुढाबुढीहरू जो वृद्धावस्थामा छन् र जो अलि अशक्त छन्, जसलाई निर्वाचनमा भाग लिनलाई कठिन भइरहेको छ, उहाँहरूलाई एक किसिमले चाहिँ हामीले हेर्नुपर्ने र पुर्याउन शिक्षा पुर्याउनु पर्नेछ भने, सुविधा पुर्याउनु पर्नेछ भने, अन्यहरूलाई चाहिँ आवश्यक सूचना मात्र दिए पनि उहाँहरूले धेरै कुराहरू आफैले थाहा पाउन सक्नुहुन्छ, यस्तो किसिमको स्थिति हुँदै हो। तर पनि अलिकति लापरवाही पनि चाहिँ मतदाताहरूबाट अथवा चाहिँ शिक्षा दिने प्रक्रियामा पनि अलि धेरै सिस्टमेटिकली विधिवत रूपमा काम सञ्चालन नहुँदाखेरि चाहिँ समस्या भएको एकातिर छ भने, अर्कोतिर चाहिँ यो निर्वाचन प्रणाली र मतदान गर्नको लागि तयार गर्ने मतपत्र को डिजाइन र मतपत्रको कति चाहिँ सहज मतपत्र छ, कति कठिन मतपत्र छ, त्यसले पनि चाहिँ तपाईँले गरेका प्रश्नहरूलाई चाहिँ
1: मतपत्रको कुरा गर्नु त कन्फ्युजन छ धेरै, चाहिँ दुविधा भयो के गर्ने कसो गर्ने, त्यो मतपत्र यति ठुलो हुन्छ जस्ता कुराहरूले गर्दाखेरि पनि मत चाहिँ बदल भएका जस्ता कुराहरू पनि आएको थिए, त्यही चिज चाहिँ कसरी गर्ने भन्ने कुराको पनि प्रपर बेसिक आधारभूत जुन शिक्षाको कुरा गर्छौँ हामी त्यो नै नपुगिरहेको हो कि भन्ने खालको कुराहरू पनि बारम्बार सुन्ने गर्छ।
0: एउटा सिस्टमेटिक एजुकेसन, एउटा चाहिँ राउन्ड द इयर एजुकेसन चाहिँ मैले विचार गरेको, पहिले पनि विचार गरेको थियो, हामीहरूले सोचेका पनि थियौँ, त्यसलाई कार्यान्वयन गर्नलाई समयले भ्याएन, कारण वर्षभरि शिक्षा दिने लोकतान्त्रिक शिक्षा, लोकतन्त्र तथा निर्वाचनको विषयमा वर्षभरि शिक्षा दिने इन्स्टिट्युसनल संस्थागत शिक्षा उपलब्ध गराउने प्रक्रिया एउटा, त्यो हामीहरूले निर्वाचन आयोगले सुरु गरेको थियो, त्यो भनेको स्कुलको विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकालाई कमसेकम सामाजिक शिक्षा तर्फका शिक्षकलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाको विषयमा जानकारी दिएर उहाँहरूलाई तालिम दिएर उहाँहरूद्वारा स्कुल प्रत्येक विद्यालयमा 8 क्लासदेखि 12 क्लासभित्रका विद्यार्थीलाई चाहिँ हामीहरूले शिक्षा कोर्सको रूपमै एक किसिमले चाहिँ प्र्याक्टिकल पनि गराएर वर्षको 1-2 चोटि चुनाव पनि गराएर देखाएर हामी कहाँ भइरहेका चुनावहरूलाई चाहिँ एउटा मक इलेक्सन भन्छौँ नि हामीले, त्यस्तो खालको इलेक्सन गराएर तिनीहरूलाई परिपक्व बनाउँदै गयो भने तिनीहरूले आफ्ना बुवा आमालाई र जो चाहिँ अलि अनपढ हुनुहुन्छ, पढ्नु भएको छैन, शिक्षित हुनुहुन्न, पूर्ण रूपमा अशक्त पनि हुनुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई पनि उहाँहरूले चाहिँ सिकाउन सक्ने र अनि उहाँहरू नै चाहिँ साँच्चैकै पहरेदार, लोकतन्त्रका पहरेदार हुने, भोलिको लागि के गर्न हुने के गर्न नहुने कुरा चाहिँ केही लेभलबाट चाहिँ तलैदेखि उहाँले सिकेर जाने अवस्था हुन्थ्यो, त्यो चाहिँ हामीले काम गर्न सकेनौँ। हामीले त मोबाइल भोटर एजुकेसन सिस्टम पनि प्रारम्भ गर्ने विचार गरेका थियौँ, मोबाइल भनेको प्रत्येक क्षेत्रमा प्रत्येक जिल्लामा कमसेकम एउटा दुईवटा भ्यान राख्ने, त्यसमा तपाईँको जस्तै यो रेडियो राख्ने, तपाईँको जस्तो टेलिभिजन राख्ने, त्यही अनि अरू चाहिँ पत्र पत्रिका अथवा चाहिँ उनीहरूलाई वितरण गर्ने डकुमेन्ट राख्ने, महिनाको वर्षको कतिचोटि त्यो गाउँमा पुग्ने
1: घर दैलो कार्यक्रम जस्तो भयो, यहाँले भन्नुभयो
0: त्यस्ता खालका कुराहरू पनि हामीले चाहिँ विचार गरेका छौँ, त्यो जुन कुरा कारण भएको छैन, तर अहिले मैले चाहिँ यहाँ तपाईँको प्रश्नमा भन्नुपर्ने छुट्याउनु नहुने कुरा के छ भने, आज मैले हिजो मात्रै निर्वाचन आयोगसँग कन्सल्ट गरेको थिएँ, किनभने यो विषय अत्यन्त महत्वपूर्ण विषय हो। लोकतन्त्रलाई संस्थागत गर्नलाई अधिकार सम्पन्न व्यक्तिले अधिकार प्रयोग गर्नलाई र राज्य निर्माण र राज्यको विकास र खास गरेर राज्यको विकासभन्दा समग्र विकासको लागि मानसिक शारीरिक भौतिक विकासको लागि चाहिँ निर्वाचनले ठूलो काम गर्छ र त्यो निर्वाचनमा भाग लिनेहरूले यी सबै कुरालाई बुझेर गर्न सकुन् भन्ने दृष्टिकोणले नै शिक्षा दिइरहनुपर्छ। त्यो शिक्षा चाहिँ विभिन्न किसिमबाट दिन पर्छ र सधैँ दिइरहनुपर्छ। तर मतदान गर्नको लागि मतपत्रको अवस्था, मतपत्रको डिजाइन, कहाँ मत दियो भने, कसरी मत दियो भने मत शुद्धसँग मत खस्छ र मत किन दिने हो, किन दिने हो, कसरी मतदानमा मतपत्रमा छाप लगाउनुपर्छ, कहाँ लगाउनुपर्छ, कसरी यसलाई चाहिँ शुद्धसँग छाप लाग्यो भने चाहिँ यो खेर जाँदैन र सम्बन्धित व्यक्तिले पाउनुपर्ने, दलले पाउनुपर्ने, पाउँछ भन्ने विषयमा शिक्षा चाहिँ धेरै पहिल्यैदेखि दिन सक्ने अवस्था हुँदैन। मतपत्र भर्खरै छापिएको छ, केही प्रदेशमा मतपत्र पुगिसकेको छ, केही प्रदेशमा आज भोलि पछि तीन चार दिनमा मतपत्र पुग्दछ। तर मतपत्रको डिजाइन सबै दलहरूलाई पनि उपलब्ध गराइएको अवश्य पनि छ होला र मतपत्र कम्प्लिकेटेड जटिल मतपत्र भयो भने मतदान मत धेरै खेर जान्छ भन्ने कुरा स्थानीय निकायको निर्वाचनमा हामीले देख्यौँ। धेरै मत धेरै चिन्हहरू एक आपसमा कन्फ्युजन ल्याउने खालका पनि भए र आफ्नो आफूले मतदान दिन खोजेको उम्मेद्वारको चाहिँ चिन्ह पाउनलाई धेरै समय खर्चिनु पर्यो र अनि एउटा सानो गल्तीले चाहिँ त्यो मतपत्र पुरै मतपत्र खेर जाने स्थिति रह्यो र 74 को निर्वाचनमा पनि एउटै मतपत्रमा दुइटै समानुपातिक पनि अनि प्रत्यक्ष भन्ने गरिएको यो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुइटैको एउटै मतपत्रमा राखेको हुनाले थुप्रै मत खेर गए। पहिला चाहिँ प्रदेश संघीय निर्वाचनको उम्मेद्वारहरूको लागि दुईटा मत दियो अनि अर्को चाहिँ प्रदेश सभाको एउटा मत दिएर तेस्रो मत चाहिँ समानुपात चौथो मत चाहिँ समानुपातिको दिँदै नदिएर चाहिँ छोपेको कारणले थुप्रै चाहिँ मत खेर गएको अवस्था पनि हो। यसपटक पनि स्थानीय निकाय निर्वाचनमा गएको स्थानीय निर्वाचन धेरै मत खेर गएको छ त्यो डिजाइनको कारणले। यसपटक निर्वाचन आयोगले कमसे कम 4 मतपत्र बनाएको छ। त्यो संघीय निर्वाचन संघीय प्रतिनिधि सभाको निर्वाचन को लागि चाहिँ प्रत्यक्ष निर्वाचनको लागि एउटा मतपत्र, अर्को दलहरूले भाग लिने समानुपाती निर्वाचनको लागि अर्को मतपत्र, त्यसै गरेर प्रदेशमा पनि गरिएको छ। यसो हुँदाखेरि चाहिँ पहिलाको जुन त्रुटि भएको थियो त्यो त्रुटि सन्चिन्छ अवश्य पनि, तर कतिवटा कहाँ कसको चाहिँ चिन्ह छ र कसलाई मत दिने भन्ने कुरा हिसाब किताब गर्नको लागि निर्वाचन आयोगले केन्द्रदेखि वडासम्म एउटा संस्थागत रूपमा चाहिँ निर्वाचन शिक्षा सञ्चालन गर्नको लागि कार्यक्रम बनाएर तालिम दिएर जिल्लाको मत यो इलेक्सन फोकल पर्सन भनेर छ, इलेक्सन फोकल अफिसर चाहिँ तालिम दिएर अहिले आफ्नो जिल्लामा पठाएको छ। त्यो जिल्लाले चाहिँ गाउँ नगरका नगरमा एक एकजना फोकल अफिसर बनाएर उसले चाहिँ त्यो वडा लेभलको एउटा कमिटी बनाएर
1: संयन्त्र चाहिँ त्यसरी बनाएको छ, जुन चाहिँ गाउँ घरसम्म घर दैलोसम्म पुग्ने गरी संयन्त्र बनाएको
0: छ। त्यसपछि एउटा समिति हुन्छ त्यो वडा लेभलमा, त्यो समिति तिनजनाको चारजनाको समिति किन नहोस्, त्यो वडा लेभलमा कहिले चाहिँ मतदाता शिक्षालाई घर घर दैलो गर्ने हो, को को जाने हो र दलहरूले उम्मेद्वारहरूले कसरी सहयोग गर्ने हो भन्ने विषय चाहिँ पनि राखेर त्यो काम चाहिँ हुन गइरहेको भन्ने कुरा मैले जानकारी प्राप्त गरेको छु। यसमा चाहिँ मतदाताहरू र यसका सरकारवालाहरू सम्पूर्णले चाहिँ विचार गर्नुपर्ने अवस्था छ।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आउनु भएको छ, उहाँको कल लिउँ, त्यस पछाडि थप कुराकानी गर्छौँ। सुशील बोगटी हुनुहुन्छ रूपन्देहीबाट। सुशीलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। हेलो सुशीलजी, सुशील बोगटी टेलिफोनमा आउनुभएको थियो, उहाँसँग सम्पर्क हुन सकेन। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 98015750008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौं। आज चाहिँ हामी मतदाता शिक्षाको बारेमा कुराकानी गरिरहेका छौं। मतदाता शिक्षाको महत्व के छ, कसरी प्रभावकारी मतदाता शिक्षा कार्यक्रम बनाउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल गर्दैछौ। हामीसँग डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ, पूर्व निर्वाचन आयुक्त। नीलकण्ठ सर, यहाँसँग हामी कुराकानी गरिरहेका छौँ। जस्तो यो जुन मतदाता शिक्षाको कुरा गरिरहँदाखेरि चाहिँ अघि यहाँले भन्नुभयो विद्यालय शिक्षाको कुरा पनि गर्नुभयो होइन, तर जस्तो अब यो सरस्वती हेर्दाखेरि चाहिँ यो जब निर्वाचन आउँछ त्यतिखेर मात्रै अलि बढी चासो भएको अलि बढी तातेको निर्वाचन शिक्षाका लागि विभिन्न चाहिँ सामग्री उत्पादनदेखि लिएर त्यसको चाहिँ प्रचार प्रसारदेखि लिएर घर दैलो कार्यक्रम चाहिँ अलि बढी यो चुनाव आउने बेलामा बढी केन्द्रित भएको हाम्रो चाहिँ त्यो खालको चलन छ। यसले गर्दाखेरि
0: अलिक कम सुनिएको छ है?
1: हजुर, सुन्नु भएको छ अहिले? सुनिरहनु भएको छ?
0: अलिक कम सुने, अलिक पातलो सुने। त्यो तपाईँको प्रश्नलाई मैले चाहिँ रिपिट गर्न चाहन्छु। मतदाता शिक्षा महत्वपूर्ण विषय हो। मतदाताले जानकारी प्राप्त नगरे भने निर्वाचन खास गरेर जस्तो सोचेको त्यस्तो निर्वाचन हुँदैन। त्यसकारण मतदाता शिक्षाको विषयमा जहिले पनि हामी निर्वाचनको एकदम नजिक आइसकेपछि मात्रै तात्छौँ भन्ने तपाईँले प्रश्न गर्नुभएको जस्तो लाग्यो।
1: मैले चाहिँ त्यस्तो देखिन्छ
0: प्रायः भने त्यो वास्तवमा एउटा नेपाली उखान छ, तर मैले भन्न चाहिनँ। त्यो हामी गाउँमा उखान गर्छौँ नि, राति भएपछि ताती भन्ने भन्छ नि, तपाईँलाई सम्झना होला, बुवा आमा अथवा गाउँले भनेको त्यही कुरा चाहिँ मैले चाहिँ रिपिट गरिनँ त्यो शब्दलाई चाहिँ। तर पनि तात्ने चाहिँ त्यति बेलै रहेछ जति बेला चाहिँ रात पर्दो रहेछ। यहाँ चाहिँ अहिले निर्वाचनको बिहानी हुन थालेको छ, बिहानी भएपछि चाहिँ बल्ल चाहिँ हामी सबै तात्ने क्रममा हुन्छौँ। त्यसो किन त्यसो भएको भन्दाखेरि चाहिँ हामीहरूले आवधिक निर्वाचन, पहिला आवधिक निर्वाचन ग्यारेन्टी गरेका छैनौँ। म त्यहाँ पुग्न चाहन्छु। आवधिक निर्वाचन कानूनले ग्यारेन्टी गरेको छ, तर हामी सरकारमा बस्नेहरूले हामीहरूले चाहिँ त्यसलाई चाहिँ म्यानिपुलेसन गर्न खोजिरहेका छौँ। कहिले समयमा निर्वाचनको मिति घोषणा गर्न पनि छटपटाउने, कहिले काहीँ नगरिदिने, अनि कयौं समयसम्म निर्वाचन नहुने हाम्रा विगतका तपाईँ हामीहरूले सुनेको देखेको भोगेको कुराहरू छ। त्यसमा चाहिँ अहिले पनि यो मुक्सिर 4 गति हुने निर्वाचनमा पनि निर्वाचनको मिति तोक्नलाई चाहिँ अनकान भएको अवस्था पनि थियो, र बिचमा पनि अनेक कुराहरू हामी सुन्छौँ त नेपालमा यो खालको कुरा नभएको होइन, पहिला पनि हुने गर्थ्यो, कयौँ निर्वाचनहरूमा त्यस्तो हुन्छ। त्यसकारणले हामी आवधिक निर्वाचनको ग्यारेन्टी पनि गरौँ, र कसले के गर्नुपर्छ र के गर्ने हो भन्ने कुरा ग्यारेन्टी पनि गरौँ, र निर्वाचनको सन्दर्भमा चाहिँ सम्पूर्ण यसका सरकारवालाहरू हुन् त, उमेर नपुगेका पनि सरकारवाला हुन्, तर उमेर पुगेका मतदाता हुन योग्य भएका नेपाली नागरिकले सबैले मतदान गर्न पाउने र मत ठिकसँग सहजसँग गर्न पाउने स्थिति सिर्जना गर्नको लागि हामी होमवर्क गर्दै गर्दैनौँ, योजनाबद्ध रूपमा काम गर्दैनौँ। निर्वाचन आयोगले पनि कहिले चुनाव हुने भनेर चाहिँ पुरेर बस्नुपर्ने हुन्छ, उसलाई थाहा छैन 5 वर्षमा निर्वाचन हुनुपर्छ, तर उसले योजनाबद्ध रूपमा काम गर्न पनि 5 वर्षको कार्यकालमा उसले चाहिँ प्रशस्त मात्रामा सुधारका कुराहरू, रिफर्म्सका कुराहरू गर्न सक्थ्यो, त्यो गर्न पनि नपाउने स्थिति सिर्जना भएको हामीले देखिरहेका छौँ। त्यसकारणले यसतर्फ पनि संसद, प्रतिनिधि सभा, प्रदेश सभा, हामी सबै नेपाली निर्वाचन आयोग त अवश्य हुने हो, हामीहरूले विचार गर्नुपर्ने आवश्यकता छ।
1: हामीसँग तेजबहादुर बोगटी हुनुहुन्छ, डोटीबाट उहाँले कल गर्नुभएको छ। तेजबहादुरजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् हामीसँग आज अतिथि डाक्टर नीलकण्ठ उप्रेती।
3: शिक्षा अधिजीले भनि नै सक्नुभयो, समय जतिखेर चुनाव आउँछ त्यतिखेर मात्रै गर्छौँ, तर मलाई लाग्छ एक चुनावबाट अर्को चुनाव आउनुभन्दा बिचको समयमा पनि मतदाता शिक्षाहरू दिने अनि त्यसै गरी नमुना मतदान गराउने गरिदिएको खण्डमा जनताहरू सूचित अलि जानकारी पाउँथे। नम्बर एक, दोस्रो अपाङ्गता भएको व्यक्ति म आफू स्वयं पनि भएकोले हामी डिस्ट्रिब्युटरहरूले आफ्नो हातले आफै मतदान गर्ने परिस्थिति कहिले आउँछ सर, अनि अर्को गाउँमा सहयोगी राखेर मतदान गर्दा एकजना भन्छ मलाई लग, अर्कोले भन्छ मलाई लग, अनि त्यो पार्टीको तानो तानो हो नि, त्यो बेला हामी अपाङ्गता भएका व्यक्तिहरू बोल्न सबैले सक्दैन अनि त्यतिखेर निषेध हुन पनि अथवा एउटा पार्टी भन्छ मेरो अर्को भन्छ अर्को तानातान्त्रिक परिस्थितिमा पनि परिने अवस्था आएको छ. अनि अनि दोस्रो एकजना व्यक्तिले कतिजनाको भोटसम्म हाल्न पाउँछ सहयोगी भनेर जसो गाउँमा यसो बुझ्दाखेरि हामी अपाङ्गता भएको व्यक्तिको मात्र नभएर अलि बुढो मान्छे छ उसले आँखा देख्छ तर उनको छोराछोरीहरू अथवा उनको पार्टीको मान्छेले यो त हाम्रो हो भनेर अलि मैले देख्न सक्दिनँ अलमल हुन्छु भन्नु होला र हामी भोट दिउँला भनेर छ सातजनाको भोट पनि एउटैले हालेको पनि उदाहरणहरू भेटिन्छन्. त्यसको अन्त्यमा के गर्नु होला?
1: धन्यवाद प्रश्नको लागि धन्यवाद. अरू दुईजना सहभागी हुनुहुन्छ उहाँको पनि प्रश्न लिइहालौँ. उहाँले कल गर्नु भएको छ, त्यस पछाडि हामी कुराकानी गर्छौँ. तिलक अधिकारी हुनुहुन्छ चितवनबाट. तिलकजी नेपाल चौतारीमा स्वागत छ.
4: हजुर नमस्कार. यहाँ दुवैजनालाई मेरो
1: नमस्कार. तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न.
4: मेरो प्रश्न अतिथिजीलाई के छ भनेदेखि अब हामी अब मतदान गर्ने समय त बिस्तारै बिस्तारै नजिक नजिक आउँदैछ. जुन त्यो मतदान गर्ने क्षेत्रमा भोलिन्टियर त राखिन्छ, अब त्यो पार्टीले राख्ने हो कि सम्बन्धित निकायले राख्ने हो कि आफ्नो मनोखुसीले बस्ने हो कि त्यहाँ गएको स्थानीय चुनावमा पनि हामीले देख्यौँ कि त्यहाँ भद्रगोल देख्यौँ कि अब त्यहाँ कसले तानेर लछ यसमा हाल भनेको छ, उसले तानेर लछ यसमा हाल भनेको छ, अब त्यहाँ जस्ता पनि मान्छे छिरेका छन्, अब त्यो सम्बन्धित निकायले पनि अलिकति गेटमा कडा गरिएको छैन, अब त्यहाँ कस्तो किसिमको भोलिन्टियरहरू कसले खटाउने हो, यसको बारेमा प्रश्न पारिदिनु.
1: प्रश्नको लागि धन्यवाद. हामीसँग अर्का एकजना सहभागी हुनुहुन्छ, राम पाण्डे हुनुहुन्छ लमजुङबाट. रामजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ.
5: नमस्कार, यहाँहरू दुवैजनालाई स्वागत छ.
1: नमस्कार. तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न.
5: हजुर मेरो प्रश्न पनि मेरो प्रश्न राख्न चाहिँ मैले प्रश्न चाहिँ छ यो मतदान शिक्षा र यसको महत्वको विषयमा मलाई जानकारी गराइदिनुहोस् है.
1: हस् धन्यवाद राम पाण्डेजी. हामी आज त्यसकै बारेमा कुराकानी गरिरहेका छौँ. उहाँले मतदाता शिक्षाको मतदाता शिक्षाको महत्वको बारेमा उहाँले कुरा गरिरहनु भएको छ, जुन विषयमा आज हामी छलफल गरिरहेका छौँ. नीलकण्ठ सर, तिनजनाले फोन गर्नुभएको छ, पालै पालो उहाँहरूको प्रश्नको जवाब चाहिँ.
0: बोगडीजीको प्रश्न चाहिँ महत्वपूर्ण प्रश्न, सबै महत्वपूर्ण छन्. बोगडीजीको महत्वपूर्ण प्रश्न छ, यो चाहिँ किसिमको अलि फरक खालको र महत्वपूर्ण प्रश्न किन रह्यो भने फरक किसिमले क्षमतावान भन्न पर्यो. एक एक किसिम हाम्रो सबैको जेनरली क्षमतावान भन्दा नि फरक किसिमको क्षमता भएका व्यक्तिहरूलाई चाहिँ मतदान गर्नको लागि कसैले हात नचल्ने, कसैको खुट्टा नचल्ने, कसैको आँखाले नदेख्ने, कसैले हिँड्न नसक्ने, यी सबैको लागि चाहिँ ध्यान दिएर अवश्य पनि उनीहरूले मतदान गर्नको लागि आफ्नो प्रतिनिधि लिएर जान पाउने, आफ्नो प्रतिनिधि आफैले रोजेर लान पाउने विधि चाहिँ बनाइएको छ. त्यही अनुसार चाहिँ उहाँहरूले गर्ने हो र उहाँहरूले आफैले अब यसो गर्दा अहिलेसम्म पनि कोही पनि ल्याउन नपाएको भए निर्वाचन आयोगले मतदान केन्द्रमा खटाएका आफ्ना कर्मचारी मध्ये तपाईँले कुनलाई लान चाहनुहुन्छ तपाईँ भन्नुहोस् भनेर लिएर जान पाउने अवस्था छ. अब त्यो एउटा संवेदनशील कुरा के भयो भने आँखा नदेखेको कारणले मतदान गर्नलाई अर्को मान्छे लानुपर्ने, अर्को मान्छेले मैले भनेकै ठाउँमा मतदान गर्छ कि गर्दैन, त्यस कारणले मैले आफैले मतदान गर्न पाउने दिन कहिले आउँछ भन्ने उहाँले महत्वपूर्ण प्रश्न.
1: त्यसमै विद्युतीय मतदानको कुरा हामीले पटक पटक सुनिरहेका छौँ, विद्युतीय मतदानले बा त्यो समस्याको समाधान गर्थ्यो कि, हामी त्यो धेरै वर्षदेखि कुरा गरिरहेका छौँ.
0: त्यस कारणले मैले के मात्र भनेको भने अब प्रविधिको प्रयोग गर्न सक्यो भने, प्रविधिको प्रयोग गरेर सबैले मतदान गर्ने व्यवस्था गर्न सक्यो भने हामीले यो आँखा नदेखिने हाम्रा मतदाताहरूले पनि हातले चाहिँ पढेर ब्रेल लिपिमा पढेर चाहिँ मतदान गर्न इलेक्ट्रोनिकली चाहिँ गर्न सक्ने अवस्था हामीले सिर्जना गर्न सक्छौँ र हुने गरेको छ संसारभरि. हामी त्यसको लागि योजनाबद्ध रूपमा काम गराउनुपर्छ जस्तो मलाई लाग्छ. त्यो पाँच वर्ष कार्यकालको कुरा पनि आएको छ त्यहाँ अहिले प्रश्नमा. निर्वाचन आयोगले पाँच वर्षको कार्यकालमा योजनाबद्ध रूपमा काम गर्न किन नसक्ने सक्नुपर्छ. तर गर्ने पञ्चवर्षीय रणनीति योजना पनि नबनेको होइन. निर्वाचन आयोगको 2009 हामीले चाहिँ सुरु गऱ्यौँ अनि 13 अध्यावधि गऱ्यौँ, पछि फेरि 74 मलाई लाग्छ 17 अर्को आएको छ. त्यो बुकलेट आयो, त्यो अनुसार चाहिँ हामी रिफर्म गर्न सक्यौँ कि सकेनौँ त्यसलाई चाहिँ रिभ्यू गर्न आवश्यक छ. त्यो चाहिँ पञ्चवर्षीय रणनीति योजना जुन चाहिँ समग्र मतदाता शिक्षादेखि लिएर अरू विधि विधानका कुराहरू र टेक्नोलोजीको प्रयोगको विषयमा त्यहाँ उल्लेख नभएको होइन गर्ने भन्ने हो, ती कुराहरू हुन सकेका छैनन्। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा छ। मैले यति मात्रै भने हाम्रो बोगरीजीको तिलकजीको भोलिन्टियर कसले खटाउने भन्ने हो, आफ्नो प्रतिनिधि मतदान केन्द्रमा दलले खटाउँछ त्यो चाहिँ भोलिन्टियर होइन। भोलिन्टियर जसले त्यो भित्र भोलिन्टियर गर्नुको लागि कसले खटाउँछ, निर्वाचन आयोगको निर्वाचन मतदान अधिकृतले चाहिँ त्यो भोलिन्टियर खटाउने हो। माग्न चाहिँ सक्छ स्थानीय त्यहाँ तत्काल स्थानीय सरकारका कुनै पनि प्रतिनिधिहरूलाई कर्मचारीलाई भोलिन्टियरको रूपमा प्रयोग गर्न सकिन्छ। प्राय सहयोगीहरूको रूपमा स्कुलको स्कुलमा सेन्टर छ भने त्यही विद्यालयको सहयोगी कुनै अफिसर शिक्षक वा सहयोगीले चाहिँ भोलिन्टियरको काम गर्न सक्छ। नपुग्यो भने अर्को विद्यालयबाट प्राप्त गर्न पनि सक्छ। यसरी चाहिँ भोलिन्टियरको त्यो चाहिँ मतदानको प्रक्रियालाई सहज पार्नको लागि र सबै लाइन लगाउनेदेखि लिएर अन्य कुराहरू गर्नलाई भोलिन्टियर खटाउने कुरा चाहिँ निर्वाचन आयोगको मतदान अधिकृत जुन खटेर गएको छ उसले गर्ने कुरा हो। र पाल्नेजीले चाहिँ शिक्षाको महत्वको विषयमा कुरा गर्नुभयो, हामी त त्यसैको विषयमा कुरा गरिरहेका छौँ। हामी निरन्तर काम गर्नुपर्छ, बाह्रै महिना काम गर्नुपर्छ भन्ने कुरा हामीले अघि पनि कुरा गरिसकेका छौँ यस विषयमा।
1: हजुर, अब यही ठ्याक्कै यहाँनिर एउटा प्रश्न चाहिँ अलिक एकचोटि फेरि म दोहोऱ्याउन चाहन्छु। यो जुन यो विद्युतीय मतदानको कुरा हामीले यो बिचमा गर्यौँ, प्रविधिको कुरा गर्यौँ। यो विद्युतीय मतदानको कुरा त हामीले धेरै वर्षदेखि अगाडिदेखि सुनिरहेको, तर यो गर्न सम्भव चाहिँ किन नभएको, यो मेरो मात्रै प्रश्न होइन, अरू सर्वसाधारणको प्रश्न पनि हो, यो सबैजनाको प्रश्न।
0: मलाई मनपर्ने प्रश्न पनि हो यो।
1: हजुर,
0: मैले हामीहरूले चाहिँ 2064 निर्वाचनमा विद्युतीय मतदान गर्ने प्रक्रिया सुरु गर्यौँ। छिमेकी राष्ट्रबाट, मित्र राष्ट्रबाट चाहिँ केही सहयोग लिएर त्यहीँको प्रविधि लिएर आएर म आफैले प्रयोगमा ल्याएर चाहिँ यहाँ प्रयोग गर्ने प्रक्रियामा हामी संलग्न रह्यौँ। केही कर्मचारीहरू तालिम दियौँ, 7 क्षेत्र हामीले चाहिँ त्यसलाई प्रयोग पनि गर्यौँ निर्वाचन क्षेत्रमा। यो सफलतापूर्वक प्रयोग भयो, त्यसको प्रशंसा पनि भयो। अनि त्यसपछि 64-70 पनि त्यसलाई चाहिँ हामीले कन्टिन्यू गऱ्यौँ। त्यसपछि चाहिँ यसलाई हामीले निरन्तर दिन सकेनौँ। यो समानुपातिक तर्फको निर्वाचनमा 16 बढी दलहरू उठ्ने, तर चाहिँ त्यो मिसिनले 16 बढी चाहिँ एक्सेप्ट नगर्ने भएको हुनाले चाहिँ हामीले त्योलाई निरन्तरता दुइटै सिस्टममा प्रयोग गर्न पनि सकेनौँ। त्यो परीक्षणको रूपमा प्रयोग भएको हो। तर मैले के भन्ने गर्छु भने अब हामी 64-70 कुरा गरेर बस्ने होइन, 74 कुरा पनि गर्ने होइन। आज हामी धेरै नै अगाडि बढिसकेका छौँ प्रविधि प्रयोगमा। बोलेर मिसिनले जवाफ दिन्छ, बोलेर चाहिँ तपाईँले मत खसाउन पनि सक्नुहुन्छ, बोलेरै फोन गर्न सक्नुहुन्छ, बोलेर घरैबाट फोन गरेर फोनबाट मतदान दिन सक्नुहुन्छ, जहाँ हुनुहुन्छ त्यहीँबाट पनि मतदान दिन सक्ने हुनुहुन्छ। यदि हामी साँच्चीकै प्रविधिलाई व्यवस्थित रूपमा प्रयोग गर्न सक्यौँ भने, त्यस कारणले हामीले गर्न नसक्ने कुरा होइन, आज चाहिँ गर्नु पर्यो, योजना हुनु पर्यो। अनि यसमा कसको महत्त्वपूर्ण रोल छ भन्दाखेरि चाहिँ तपाईँले सोच्नुभयो होला, निर्वाचन आयोगको, निर्वाचन आयोगको त छँदैछ, जहिले पनि निर्वाचन व्यवस्थापन कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगको रोल नहुने कुरा होइन, उनीहरूको भूमिका नै महत्वपूर्ण हो। तर यसका चाहिँ स्टेक होल्डर, मुख्य स्टेक होल्डरको राजनीति दल
1: विश्वासै गरेर, राजनीति दललाई विश्वासै छैन यो विद्युतीय मतदानमा भन्ने खालको कुराहरू पनि सुनिन्छ।
0: राजनीति दललाई सहमतिमा ल्याउनको लागि चाहिँ हामीले पहिला पनि निकै कोसिस गरेर त्यतिसम्म गरेको हो। अहिले त हेरिहाल्नुभयो तपाईँले, उनीहरूको चाहिँ यो 4 कि 5 हुन्छ नि, के भन्छ त्यसलाई, महाधिवेशन। महाधिवेशन पनि डुवम राखेर भोट खसाउने चाहिँ व्यवस्था गर्नुभयो उहाँले, लाजस्पद खालको भयो मलाई चाहिँ पर्टिकुलरले, किनभने
1: खानेपानीको ट्याङ्कीमा भोट खसाल्ने व्यवस्था गरिएको
0: लाएर गर्नुभयो भन्नु त। आजको विद्यार्थीहरू, आजको शिक्षित व्यक्तिहरू, आजका चाहिँ युवाहरूले त्यसलाई देख्दाखेरि के भन्ला हामीलाई, हामीसँग नभएको त होइन नि, हाम्रो देशमै क्षमता छ त्यो, अमेरिकाको लागि, युरोपको लागि, अस्ट्रेलियाको लागि, विभिन्न देशको लागि यहाँ बसेर हामी कम्प्युटर चलाएर सफ्टवेयर डेभलप गरेर प्रोसेस गरेर सबैलाई सेवा दिन सकेका छौँ। हाम्रो एकजना, मैले एक्जाम्पल दिने गर्छु, एकजना बुढी आमा मोबाइल लिएर बस्नुहुन्छ 90 वर्षको कुनै एउटा बुढी आमा, उनको नातिसँग पनातिसँग कुरा गर्न मन लाग्छ मिडल इस्टमा अथवा युकेमा अथवा अमेरिकामा, उनले चाहिँ पढेकै छैन तर उनले त्यो पोजिसनल भ्यालु, त्यो किबोर्डको पोजिसनल भ्यालु उनलाई थाहा छ, यहाँ यहाँ यहाँ यहाँ दबायो भने मेरो छोराका नातिका फोन पुग्छ भनेर, त्यतिसम्म पनि हामी प्रविधि प्रयोग गर्नमा हिचकिचा छैनौँ भने हामी सबै लेखेका पढेका जानेका बुझेकाहरू र एकदम युजर फ्रेन्डली प्रयोगकर्तालाई को लागि अत्यन्त सहज साथीको रूपमा चाहिँ राख्न सकिने खालको चाहिँ सफ्टवेयर डेभलप गरेर त्यही किसिमको मिसिन प्रयोग गरेर हामी मतदान गराउन सक्छौँ र जुन यावत कुरा मतदान गर्नको लागि अहिले चाहिँ ढुवानी गर्नु परेको छ, प्रिन्ट गर्नु परेको छ, काउन्टिङ गर्नु परेको छ, यी सबै कुरा जुन झन्झट भइरहेछन् र गल्ती हुने सम्भावना बढी हुने भइरहेछ, ती सबैबाट चाहिँ मुक्त हुनको लागि हामी इलेक्ट्रोनिक भोटिङ मिसिन इलेक्ट्रोनिक कल्ली चाहिँ भोट हाल्ने व्यवस्था चाहिँ हामी गर्नुपर्छ, गर्न सकिन्छ, त्यो योजनाबद्ध रूपमा गर्नुपर्ने हो, तर दलहरूले यसमा सहमतिमा आउनुपर्छ, उहाँहरूले चाहिँ सहमति नआएसम्म चाहिँ हामी जान सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ, र उहाँहरू सहमति हुनलाई दलमा पनि अहिले अब युवा पुस्ताहरूले चाहिँ यसलाई लिड गर्नुपर्छ र उहाँहरूले यसलाई विश्वासको रूपमा उहाँहरूलाई सबैलाई चाहिँ चित्तबुझ्ने किसिमले चाहिँ उहाँहरूले शिक्षा दिनुपर्ने हुन्छ आफ्नो गार्जियनहरूलाई अब हाम्रो सिनियर लिडर्सहरूलाई।
1: हजुर, अब जस्तै अब हामी मतदाता शिक्षाका कुरा गरिरहेछौँ, अब यो मतदाता शिक्षालाई चाहिँ एकदमै प्रभावकारी बनाउनको लागि राजनीतिक दल निर्वाचन आयोग बाहेक चाहिँ अरू कसको भूमिका कस्तो हुनुपर्छ, कसरी काम गर्नुपर्छ, अब समय पनि कम छ, 33 दिन 32 दिन
0: अरूको भूमिका तपाईँको भूमिका मेरो भूमिका त सही छ, खास गरेर मिडिया, यसमा मैले भन्दा मिडियाहरू जति खालका मिडियाहरू हामीसँग छन्, प्रिन्ट मिडिया भन्दा पनि आज चाहिँ तपाईँले अहिले प्रयोग गर्नुभएको मिडिया,
1: सामाजिक सञ्जालको कुरा पनि छ,
0: सामाजिक सञ्जाल, यिनीहरूमा चाहिँ हामी अत्यन्त सजगताका साथ, किनभने गलत मेसेज गइसकेपछि हात्तीको दाँत जस्तो हुन्छ, शिक्षामा चाहिँ जहिले पनि हामी विचार गर्नुपर्ने कुरा शब्दको प्रयोग छान्ने, के बोल्ने, के दिने, के कसरी पठाउने, एकचोटि गइसकेपछि चाहिँ त्यसलाई फेरि अर्कोले काट्नलाई गाह्रो हुन्छ, त्यो मान्छेले सुनिरहन्छ भन्ने होइन, त्यस कारणले निरन्तर चाहिँ त्यही खालको मेसेज चाहिँ बरु जाओस्, धेरैचोटि जाओस्, र हामी सबै सिभिल सोसाइटी खास गरेर भन्दा मिडियाहरू र अनि चाहिँ सिभिल सोसाइटीमा अन्य शिक्षा दिने संस्थाहरूले चाहिँ यसमा सहभागी भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: यो मिसइन्फर्मेसन डिसइन्फर्मेसनको कुराहरू पनि छ, यो कुप्रचार दुष्प्रचार हेट स्पिचका कुराहरू पनि चाहिँ यही बेलामा सुनिन्छ।
0: अब यो चाहिँ एउटा यो परम्परा बनेको छ, यदि इलेक्ट्रोनिक सिस्टममा प्रयोग नभइदिएको भए त्यहाँ बोलेपछि सकिन्थ्यो, रेकर्ड पनि हुन्थ्यो, हुन्थेन तपाईँ पुग्नुभएको भए रेकर्ड हुन्थ्यो होला, तर अहिले त रेकर्ड हुने व्यवस्था पनि छ, अहिले जहाँ पनि जसले पनि फोटो खिचेर पठाउने अवस्था पनि छ, र त्यस कारणले यो यो यसलाई कम गर्नको लागि हेट स्पिच गर्नुहुन्न, कसैको चरित्र हत्या गर्नुहुन्न, निर्वाचनमा चाहिँ कसले कसलाई के भन्न मिल्छ र के भन्दा बढी भन्न मिल्दैन भन्ने विषयमा चाहिँ सिकाइरहनु पर्ने विषय त होइन, तर उहाँहरूले त्यसमा आनन्द लिनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ खास गरेर हामी सबै समाजमा काम गर्ने सकारात्मक रूपमा यसलाई बुझ्नेहरू र अनि निर्वाचन आयोगले यसलाई यो सोसल मिडियालाई प्रयोग गरेर यसो नगर्नुहोस् र यस यो प्रक्रियाबाट गर्नुपर्छ भन्ने कुरा चाहिँ इन्फर्मेसन निरन्तर चाहिँ गइरहोस् सोसल मिडियामा, बुझ्ने भाषामा, सबैले चाहिँ पढ्न सक्ने भाषामा, र त्यसले गर्दा त्यताप्रतिको चाहिँ जुन विकृति छ त्यसलाई चाहिँ त्यसले काट्न सक्छ अटोमेटिकली, त्यस्तो मलाई लाग्छ।
1: अनि त्यस पछाडि हामी यो मतदाता शिक्षाको कुरा गर्दाखेरि अब यो मुख्य गरी चाहिँ यो मतपत्रको कुरामा पनि अलिक बढी फोकस हुनुपर्ने स्थानीय तहको निर्वाचनले पनि देखाएको छ, त्यो कुरालाई चाहिँ अलिक त्यसबाट सिकेर अब के गर्नुपर्ला,
0: खास गरेर मैले मतपत्रको कुरा के छ भने यसपटकको मतपत्र पहिला स्थानीय तहको भन्दा अलि सहज छ, त्यसलाई चाहिँ त्यति धेरै चिन्तित हुनु त पर्दैन, तर पनि कति दल उठेका छन्, कति उम्मेद्वार उठेका छन्, कसको चिन्ह के हो, त्यो कुरा चाहिँ उम्मेद्वारले आफ्नै किसिमले पनि भन्दै जाने चलन छ। एउटा कुरा मैले भनिहाल्छु अनन्तजी, के छ भने हामी निर्वाचन आयोगको तर्फबाट ओडाबाट घर घर भन्दै भन्दै गइरहेको अवस्थामा आज चाहिँ निर्वाचन आयोग गएर एउटा कुरा सिकाउँदै गयो, बताउँदै गयो, अनि भोलिपल्ट चाहिँ अर्को एकजना उम्मेद्वार ए भाउजू मलाई त एउटा भोट चाहिँ त्यसमा हालिदिनु होला है फलानुमा हालिदिनु होला भनेर चाहिँ उसले भन्दै भन्दै भन्दै जान्छ अनि भाउजूले दिदीले अथवा बहिनीले अथवा आमाले के बुझ्नुहुन्छ भने एउटा भोट दिनुपर्नेछ फलानाकोमा हाल्नु पर्नेछ भने चाहिँ अरू हाल्ने चाहिँ बन्द गर्ने अथवा त्यस्तो खालको त्रुटिपूर्ण काम पनि भएको छ त्यस कारणले दलहरूले पनि शिक्षा दिँदाखेरि उम्मेद्वारहरूले पनि शिक्षा दिँदाखेरि एउटा भोट मलाई दिँदाखेरि चाहिँ अरू कसकसलाई दिनुपर्ने हो धेरै भोट दिनुपर्ने पनि छ कि अथवा एउटा भन्दा बढी मतदान दिनुपर्ने त चारवटा मतपत्र छ अहिले चारवटा मतपत्रमा चारवटा छाप लगाउनु पर्छ भिन्न भिन्दै ठाउँमा अथवा फरक फरक दललाई र उम्मेद्वारलाई अनि कस कसलाई कहाँ दिने हो कसरी दिने हो भन्ने कुरा चाहिँ उम्मेद्वार भन्दा पनि हाम्रा मतदाताले त्यो दिनमा म कहिले कति बेला जाने के लिएर जाने कसलाई मत खसाउने कस्तो खालको व्यक्तिलाई मैले मत दिनुपर्छ त्यसको चिन्ह के हो ढुक्क भएर अनि घरमा परिवारका सबै सदस्य चाहिँ मतदान केन्द्रमा जानुपर्छ तर मतदान दिन मतदान योग्य व्यक्तिहरू तर तिनीहरूलाई कसरी व्यवस्थित गर्ने त्यो त घरको परिवारहरूले सल्लाह गरेर गर्दै जानुपर्ने त एक दुई दिन पहिल्यै चाहिँ सबै आइडी कार्ड परिचय पत्र पनि तयार गरेर राख्नुपर्ने यस्तो महत्वपूर्ण यज्ञ हो नि यो ठुलो यज्ञ हो लोकतान्त्रिक यज्ञ यसमा चाहिँ सबैले त्यसरी विचार गर्नु पर्यो मतदाताले विचार गरेन भने हामी सुधार गर्न सक्दैनौँ
1: हस् नेपाल चौतारीमा आज हामीले मतदाता शिक्षाको महत्वको बारेमा छलफल गर्यौं नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्ना अमूल्य विचार राखिदिनु भएकोमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेतीज्यू यहाँलाई धेरै धेरै धन्यवाद
0: यहाँलाई धन्यवाद छ अनन्तजी र सम्पूर्ण हाम्रा श्रोता दर्शक र सम्पूर्ण सुन्ने साथीहरू नेपाली नागरिक सम्पूर्ण मतदाताहरूलाई मुक्सी 4 गतेको निर्वाचनलाई सम्झेर सबै कुरा विचार गरेर बुझेर यो लोकतन्त्रलाई संस्थागत गर्ने र अनि विकास गर्नमा चाहिँ आफ्नो सहभागिता जनाउनु हुनेछ भन्ने मलाई विश्वास छ
1: हस् कार्यक्रम सुन्नुहुने फेसबुकमा हेर्नुहुने साथै आफ्ना प्रश्न राख्नुहुने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक सभा 8 बजी अर्को महत्वपूर्ण विषयका साथ पुनः आउने नै छौ तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु हवस् त नमस्ते तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 26। आयुष, दिपु गुरुले भेट्ने भन्दै हुनुहुन्थ्यो, एकछिन बसेर है।
2: कहाँ, यही हलमै बस्ने?
1: अँ, यही बस्नु भन्नुभएको छ।
2: अनि गुरु खै त?
1: एकैछिनमा आउने रे। अनि आयुष, एउटा कुरा सोध्छु, नढाटी भन ल।
2: के हो, भन न।
1: झुट नबोली भन्नुपर्छ नि।
2: म के, तिमीसँग कहिले झुटो बोल्छु र? भन न, के हो
1: त्यो आज मेरो वेलकम स्पिच कस्तो भएको थियो भन न।
2: म त के किन होला भने त राम्रो भएको थियो नि। अब तिमीले गरेपछि नराम्रो हुने त कुरै भएन नि।
1: ए, एक्ज्याक्ट कुरा भन न, राम्रो कि नराम्रो?
2: सबै राम्रो थियो। पहिला पहिला स्पिच दिँदा गेस्टहरूको नाममा हल्का कन्फ्युज हुन्थ्यो, होइन? अहिले चाहिँ सबै मिलाएर कन्फिडेन्सका साथ भन्यो, अनि भूमिका पनि राम्रो मिलाएको थियो।
1: ए, ल ल, थ्याङ्क्यु थ्याङ्क्यु। अनि तिम्रो पनि त आज धेरै प्रशंसा भयो नि है।
2: भयो भनौँ।
1: दिपु गुरुले त झनै आयुष क्लबको गहना हो, आयुष जस्ता खेलाडीलाई अझै हामी निखार्दै लगेमा देशकै इज्जत राख्न सकिन्छ भन्नुभएको कि है।
2: गुरुले त्यसरी नामै लिएर प्रशंसा गर्दा त कस्तो के आँखाबाट आँसु आउला जस्तो भएको थियो मलाई त।
1: मैले पनि पलबाट हेरिरहेको थिएँ, तिम्रो आँखा रसाइरहेको थिएँ। अनि स्पिची त फोटो खिचाएको थियो होइन, खोइ देखाऊ त कस्तो आरे छ
2: हेर्ने र।
1: देखाउ न कस्तो खिचाए रहेछौ।
2: यो त आ गरेको रहेछ, खाजा नखाएको थियो क्या।
1: चुप लाग, अब बोल्दा बोल्दै फोटो खिचेपछि यस्तो त भइहाल्छ नि।
2: अनि यो हेर त, नाक कस्तो रातो आएको क्या।
1: यसलाई त डिलिट गर।
2: राम्रै त छ नि, अझ यसलाई फेसबुकमा पोस्ट गर्नुपर्छ, बाल कमेन्ट आउँछ।
1: तिमीलाई त जे पनि फेसबुकमै राख्नुपर्छ है, धेरै फेसबुक फेसबुक नभन पछि दुःख पाउनु पर्ला।
2: फेसबुक भनेकै फोटो सेयर गर्ने, साथीहरूलाई देखाउनु त हो नि, नत्र यसको के काम भएर
1: हो भन्दैमा अब जस्तो पाए त्यस्तै फोटो सेयर गरिहाल्नुहुन्छ त।
2: अहिलेको जमानामा फोटो सेयर गर्ने त सामान्य कुरा हो नि।
1: कस्तो कुरा गर्छ, सामाजिक सञ्जालमा पब्लिक हुने कुरालाई सामान्य रूपमा लिनुहुन्छ त।
2: ल ल, भइहाल्यो, कहाँ कहाँ कुरा कहाँ गयो। लै फोटो हेर त।
1: तिम्रो मोबाइलमा हेर्ने भन्दा नि मलाई मेरो मेसेन्जरमा सेन्ड गर न, म आफै हेर्छु बरु।
2: ए ल, मैले गरिहालेँ, पख है त। यो अनि यो पनि सबै, अनि यो आयो नि होइन।
1: तिमी आ गरे भन्थ्यौ, यो त झन् पुरै चिम्म गरेर यहीँ गरे फोटो रहेछ त।
2: अरू पनि हेर न, के गरेको छौ।
1: हेरिरहेको छु, तिमीले फोटो चाहिँ राम्रै निकाले रहेछौ।
2: इफेक्ट लगाइ लगाइ खिचा, राम्रो देखिहाल्छ नि।
1: ओइ पागल, के हो यो चिची चिची ची। होइन आयुष, तिम्रो दिमागले सही काम त गरिरहेछ नि, के हो यस्तो छ्या।
2: ल के भयो र, कस्तो फोटो हो र, खै देखाउ त।
1: अझ देखाउ भन्छ, लाज लाग्दैन यस्तो फोटो सेयर गर्न।
2: ला, कस्तो फोटो गएछ र, यहाँ त सबै ठिक छ त।
1: यस्तो नेकेट फोटो आइरहेछ, दिमाग त ठाउँमा छ नि होइन।
2: ओ माई गॉड, त्यो पनि गएछ, झुक्केर गएछ। सरी सरी सरी।
1: ए, झुकेर है? अनि यो फोटो पनि झुकेर खिच्यो होला, ग्यालेरीमा पनि झुकेर राख्यो होला होइन।
2: त्यो साथीहरूसँग जिस्किँदा
1: यस्तो कुरामा पनि कोही जिस्किन्छ? यस्तै गरी अरूलाई पनि पठायो भने के हुन्छ, बदमास काहीँको छ्या। हेर आयुष, मैले तिमीलाई यतिसम्मको होला भनेर सोचेको पनि थिएन।
2: सरी भने त खुसबु, प्लिज त्यो फोटो चाहिँ डिलिट गरिदेऊ न प्लिज।
1: किन किन डिलिट गर्ने, के सोचेको छौ तिमीले? अब यो फोटो र तिमीलाई के गर्नुपर्छ मैले जानेछु।

0: पवित्र बाबा यो कुञ्ज भनेको चाहिँ के हो खासमा?
1: कुञ्ज भनेको लहरा र पातहरूले ढाकिएको ठाउँ।
0: त्यहाँ लुकामारी पनि खेल्न मिल्छ?
1: मिल्छ, तर त्यहाँ चरा जीव जन्तु पनि बस्छन्। लजु खै ऊ त्यो भाँडा दियो त मलाई।
0: ए लिनु बाबा, तर सल्लेरी वनमा पनि कुञ्ज छ है बाबा?
1: छ नि
0: बाबा, हामी पनि शनिबार सल्लेरी वन घुम्न जाउँ न।
1: अहिले त जाडो हुन्छ, अलि पछि जाउँला नि।
0: बाबा बाबा, स्कुलमा यो शनिबार के गर्ने अनि कहाँ कहाँ जाने भनेर रुटिन बनाऊ भन्नु भएको छ नि सरले।
1: ए हो र, अनि बनाउनु थालिसक्यो त तिमीले?
0: अलिअलि बनाउँछु, एकछिन पक्नु है, म लिएर आउँछु।
1: लजु आउँदा पानीको जग पनि लिएर आऊ है।
0: हस्,
1: यो माटो अलिक थोरै भयो कि के हो?
0: लिनु जग, ल सुन्नु है त।
1: ल,
0: बिहान 5 बजे उठ्ने है, फ्रेस हुने अनि ब्रेकफास्ट खाने अनि त्यसपछि एकछिन पढ्ने।
1: अनि त्यसपछि?
0: त्यसपछि हामी सबजना नयाँ ठाउँ घुम्न जाने।
1: ए अनि कहाँ जाने सोच्यो त?
0: मलाई त थाहा छैन बाबा, तपाईँ भन्नु न कहाँ जाने।
1: कहाँ जाने त यसपालि? यसो गर न लजु, मामु अनि बहिनीलाई पनि सोध अनि डिसाइड गरौँला नि, हुन्न?
0: अनि बाबा, घुम्न जाँदा खानेकुराहरू पनि घरबाटै लिएर जाने है?
1: किन नि?
0: त्यसो गर्यो भने खर्च पनि कम हुन्छ नि। हाम्रो सरले भन्नुभएको अनावश्यक खर्च गर्नुहुन्न रे।
1: हो मेरी छोरी त स्मार्ट हुन थालिसकेछ त।
0: अनि बाबा, हामी गएको ठाउँको बारेमा सबै कुरा भन्नु है, त्यो पनि लेख्नुपर्छ भन्नु भएको छ सरले।
1: ए भइहाल्छ नि, खै अब ऊ त्यो सिडहरू देऊ त यता, यहाँ पास गर।
0: लिनु
1: ल, हेर अब यो सिडलाई यसरी माटोमा राख्ने अनि माथिबाट हल्का पाराले माटोले छोप्ने अनि यसमा सधैँ पानी राख्ने अनि केही दिनपछि यो उम्रन्छ, यसैलाई जर्मिनेसन प्रोसेस भनिन्छ, बुझ्यौ?
0: थ्याङ्क यू बाबा, यो त हामीले नि पढ्नुपर्छ नि।
2: के गर्न लाग्नुभयो जगत दाई?
1: लजुको स्कुल प्रोजेक्ट रहेछ, त्यही बनाइदिन लागे। अनि लुगा धुन लाग्नुभयो यतिखेर?
2: अँ हेर्नु न, बाबुले ड्रेसमा फोल बनाउँदैछ, त्यही धोइदिउँ भनेर।
1: ए
0: बाबा, यसलाई भित्र लगौँ।
1: हुन्छ, सुन त, पहिला अलिअलि पानी राखेर लग है।
0: हुन्छ आन्टी, अलिकति पानी थाप्छु है।
2: हुन्छ, थाप न।
0: सन्देश खै त आन्टी?
2: सन्देश सुताएछ नानी।
0: ए अब लगौँ।
1: लग जाऊ। अनि रमा बहिनी, सन्चो नभएर त होइन नि सन्देशलाई?
2: होइन, सन्चै छ दाई।
1: ए त्यही त, स्कुलबाट पनि अफिसतिर नै लानुभएको रहेछ चाँडै नै, म त अब केही भएर पो हो कि भनेर।
2: होइन होइन दाई, घरमा आमा पनि हुनुहुन्न, त्यही भएर हो।
1: ए साँच्ची कहाँ जानुभएको हो र आन्टी? बिहानैदेखि देख्नु भएको छैन त।
2: बड्डाचौर जानुभएको छ।
1: बड्डाचौर केही
2: खै पूजा छ नि माइतीमा।
1: ए म त रिसाएर नै पो हिँड्नु भएको हो कि भन्ने लागिरहने।
2: होइन होइन,
1: त्यही त बेलुका नि आन्टीले कराइरहेको सुनेको थिएँ।
2: सधैँ त्यस्तै हो दाई, तिनका आमा छोराको ताल त। कुन दिन म सबै छोडेर हिँडिदिन्छु अनि थाहा पाउँछु।

0: बच्चा होइन जिउमै चढ्न आयो त यो पाठो होइन उता जा भनेको ल हाँसेर बसे यो कुसुम त भनेको मान्दै मान्दैन लैजा त कुसुम लैजा
1: आऊ मुनु मुनु आऊ यता कस्तो रहेछ सबै पोते छर्छ
0: आज त पोते उनेर बसिसेस् नि नानी
1: चुली आमा आमाले पोते चुड्यो उन्न भ्याएन भन्नुभएको थियो अनि मैले हुँदिन लागेको
0: अब आमालाई पनि काम छोटिने तँलाई पनि यसो भविष्यमा काम लाग्ने काम सिकेकै राम्रो
1: ठुली आमा पनि
0: ल हेर अहिले अँ र उ गर्छे बिहा गरेर गएपछि योभन्दा प्यारो चिजहरू केही हुन्न हेर नानी अलिक दिनमा थाहा पाउनेस् है यो कुरा चाहिँ
1: के भन्नुभयो ठुली आमा मलाई बुझिन त
0: हरे बिहा गरेर गएपछि थाहा पाउलिस् भने नि अनि खोइ तेरी आमा त देख्दिनँ त म
1: पानी लिन जानुभएको छ आमा
0: ल हेर प्रेम कुमारीको पनि आयु चाहिँ लामै रहेछ है पक्कै तिम्रो कुरा गरेको टुप्लुक्कै आइपुग्यो
2: धारामा नुहाउने लुगा धुनेको भिड पालो पाउनै गाह्रो बल्ल बल्ल एउटीको पालो मिचेर थापे
3: ल हेर यति एउटा पोते पनि उनिसकाएर हुन्छ यो कान्छीले
1: उन्दैछु
3: खै त्यो यतादेखि म हुन्छु पर जा त
2: ओहो कान्छी अलिकति पिठो चालेर राख है भरे तेरो बुवाले ढिँडो खाने भन्नुभएको थियो पिठो चालेर राख्छु भने भुस्सुकै बिर्सेछु
1: मकैको पिठो
2: हो भण्डार कोठाको ढोका पछाडि छ
1: हस् लिनु आमा पोते
2: त्यो पानीको गाग्रो पनि भित्रै राख है
1: हस्
2: गुरुदेवी दिदी हिजोदेखि तपाईँसँग कुरा गर्छु भने हेर्नु न भ्याउँदै नभ्याएर
0: अनि तिमीले सौगातको अगाडि कुरा नगर्नु भन्या भएर म पनि नआएको नि सौगात निस्केको देखेपछि हत्तलपत्त आइहाले
2: त्यही त हेर्नु न बहिनीको बिहेको कुरा गर्यो कि रिसाउँछ बहिनीको बिहा गरिदिए घर छोडेर जान्छु भन्छ के गर्ने गर्ने भने
0: अब घुर्की लाउँछ नि भोलि पर्सि बहिनी सुने सुने छपक्क भएको देखेपछि दङ्ग पर्छ
2: त्यही त हामीले नि त्यही नै ठाने छौँ अनि कुरा अगाडि बढ्यो त दिदी केटापट्टिकाले के भने
0: ओ सुन है प्रेम कुमारी हाम्रो कुसुमलाई केटोले असाध्यै मन पराए रे हेर्न दिएको फोटो आफैसँग राख्या छ अरे बुझ्यौ
2: हो र मलाई त मन नपराउने हो कि भनेर डर नै लागेको थियो त्यतिको राम्रो घर पछि पाइएला नपाइएला
0: त्यही त मलाई त केटाले हाम्रै कान्छीलाई मन पराउँछ जस्तो त लागेको थियो मान्छे उतौली भए पनि राम्री छ कि मोरी
3: उतौली पनि कहाँ छ र दिदी व्यवहारमा नपस्या मान्छे अलिअलि अल्लारे त भइहाल्छ नि
0: अब जस्ती भए पनि मान्छे चाहिँ भाग्य मानिरहेछ है कान्छी बरु केटाले एकपटक भेटेर गफ गर्नु खोज्या छ अरे बुझ्यौ
2: ए अनि कहिले भेटाउने होला त सकेसम्म यही हप्तामै भेटाउन पाए टिका लगाइदिइहाल्नुहुन्थ्यो
0: अनि तिमीहरूले कुसुमसँग चाहिँ बिहाको कुरा गरेको छौ कि छैनौ
2: छैन दिदी कुरा अगाडि बढेपछि भनौँला भनेर अहिलेसम्म थाहा नै दिएको छैन फेरि सौगातले थाहा पाउने गरी कुरा गर्नु नि भएन
0: ए प्रेम कुमारी अब चाहिँ भन्नुपर्छ है बरु छोरीलाई बोलाऊ त म कुरा गर्छु
2: हुन्छ दिदी
3: कान्छी
4: हजुर
3: तल आ त
2: मैले भनेको त केही नखाने भएको छ त्यही भएर दिदीले अलि मिलाएर कुरा गर्नु न है दिदी
0: ल ल
3: किन बोलाउनु भएको आमा
0: ए नानी तसँग एउटा सल्लाह गर्नु छ आइज यहाँ बस
3: के सल्लाह
0: हेर नानी छोरी मान्छेले बिहा गरेर एक न एक दिन अर्काको घर

0: भएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, तपाईले भर्खरै सुन्नु भएको नाटकको नाम के हो? प्रश्न फेरि एक पटक, तपाईले भर्खरै सुन्नु भएको नाटकको नाम के हो?
1: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता विनय शेखर गुरागाई।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति हो।
0: नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारीमा तपाईँ अहिले हामीले भनेका नम्बरहरूमा अथवा तरिकाहरूमा केन्द्रित रहेर आजको अतिथिसँग तपाईँले हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। आजको विषयवस्तुमा केन्द्रित रहेर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको लागि मंगसिर 4 गते चुनाव हुँदैछ। अब 72 दिन बाँकी छ चुनाव हुनको लागि र चुनावको सरगर्मी बढ़ेको छ, चुनाव लागेको छ। विशेष गरी अहिले हामीले पत्र पत्रिका अथवा संचार माध्यमलाई हेर्यौं अथवा हाम्रा छलफलहरू, सामाजिक सञ्जाल, हाम्रा टोलटोलमा हुने चिया पसलका गफहरू, कुराकानीमा हामीले चाहिँ चुनावलाई केन्द्रित गरेर नै हाम्रा छलफलहरू अथवा हाम्रा चाहिँ औपचारिक अनौपचारिक बहसहरू त्यसमा केन्द्रित हुन्छन्। किनभने लोकतन्त्रमा चुनाव एउटा उत्सव पनि हो। चुनावमा नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर 5 वर्षको लागि कम्तीमा आवधिक निर्वाचन 5 वर्षको बीचमा हुने भएकोले गर्दाखेरि 5 वर्षको लागि हामीले चुनेका सांसदहरू हामीले चाहिँ हाम्रो मतद्वारा प्रतिनिधि सभा र प्रदेश सभामा पठाउँछौ। त्यही मध्येबाट हामीले मुख्यमन्त्री पाउँछौ, मन्त्री पाउँछौ, जुन चाहिँ प्रदेश सभामा अनि प्रधानमन्त्री, मन्त्री लगायत अन्य विभिन्न पदाधिकारीहरू चाहिँ हामी प्रतिनिधि सभा मार्फत पाउँछौ। त्यसकारण चुनाव एकदमै महत्वपूर्ण घटना हो भन्ने विषयमा नेपाल चौतारीमा केन्द्रित रहेर हामीले विगत केही

0: समयदेखि यो आगामी चुनाव मंगसिर 4 गतेको चुनाव केन्द्रित बहसहरू गरिरहेका छौं। चुनावसँग जोडिएर जहिले पनि एउटा नागरिक तहमा उत्साह जगाउने अथवा अपेक्षाहरू चाहिँ बढाउने यो नेताहरूले चाहिँ आफ्ना विभिन्न तरिकाहरू अप्नाउँछन्, त्यसमध्ये घोषणापत्र पनि एउटा हो। घोषणापत्रमा विशेष गरी धेरै त्यस्ता खालका कुराहरू आउँछन् जो प्रति नागरिकहरूको विशेष लगाव हुन्छ अथवा रुचि हुन्छ अनि ती पूरा हुन्छन् भन्ने अपेक्षा हुन्छ। चुनावसँग जोडिएर नागरिक तहमा पनि धेरै अपेक्षा किन हुन्छ भने चुनावपछि चाहिँ हामीले भोगिरहेका धेरै समस्याहरू सम्बोधन हुन्छन् होला भनेर हामीले सोच्छौं, किनभने नेताहरूले पनि अथवा उम्मेद्वारहरूले पनि हामीलाई त्यही किसिमले चाहिँ आफ्ना प्रस्तुतिहरू कुराकानीहरूमा बताइरहेका हुन्छन् अथवा भोट माग्न आउँदाखेरि भनिरहेका हुन्छन्। यसै सेरोफेरोमा आजको नेपाल चौतारी चाहिँ निर्वाचनसँग जोडेर आगामी मंगसिर 4 गते हुने जुन प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको लागि हुने निर्वाचन छ, के कुराहरू हामीले अपेक्षा राख्ने, निर्वाचन साँच्चीकै जादूको छडी हो भनेर सोच्ने अथवा निर्वाचन पछि आउने सरकारका पनि सीमाहरू हुन्छन्, उसले काम गर्ने एउटा योजना हुन्छ, त्यो योजना र बजेटभित्र बसेर काम गर्नुपर्छ, त्यसकारण जति धेरै अपेक्षाहरू राख्यो भने ती पूरा नहुन पनि सक्छन् अथवा हो के त, कति अपेक्षा राख्ने कति नराख्ने, अपेक्षा पूरा भएन भने के गर्ने, यस्तै विषयमा केन्द्रित रहेर आज हामी छलफल गर्दैछौ। र यो छलफलमा आजको हाम्रो अतिथि हुनुहुन्छ डाक्टर दिलीप कुमार मल्ल। दिलीप कुमार मल्ल समाजशास्त्री हुनुहुन्छ, सामाजिक सुरक्षाको क्षेत्रमा पनि उहाँको विज्ञता छ। दिलीपजी स्वागत छ नेपाल चौतारीमा।
1: धन्यवाद विनय गुरुगाई सर अनि एन्टिना फाउन्डेसन नेपालको नेपाल चौतारी कार्यक्रमलाई आज यो निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी विषयमा चाहिँ मलाई अतिथि बोलाउनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु।
0: तपाईँ आफै पनि मतदाता हो है डाक्टर
1: सर? हजुर।
0: जस्तो मत दिँदाखेरि अथवा मतदान गर्दाखेरि एउटा नागरिकको रूपमा तपाईँले के कुरालाई ध्यान दिएर चाहिँ मतदान गर्नुहुन्छ?
1: ओके, त्योभन्दा म सानो कुरा केही राख्न चाहे भने आजको यो विषयवस्तु निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी केही कुरा राख्न चाहन्छु। निर्वाचन, हामीले यो निर्वाचनलाई एउटा एकदम सजिलो रूपमा हेर्नु हुँदैन। यो निर्वाचनले आउने अब नेतृत्वले चाहिँ भोलिको नेपाल समृद्ध नेपालको लागि चाहिँ खाका कोर्ने व्यक्तिको छनौट गर्ने निर्वाचन हो।
0: हजुर,
1: यसलाई हामीले हाम्रो सामाजिक मनोविज्ञान के छ भने यो चुनाव पैसाको लागि केही समय स्वार्थको लागि हेरिने गरिएको छ। अबको हाम्रो समाजले, हाम्रो नेपाली समाजले के सोच्नुपर्छ भने यो निर्वाचन भनेको हाम्रो देश समृद्धिको लागि खाका कोरिने एउटा 5 वर्षको लागि वा यो विश्व समाजमा नेपाली समाज पहिचान गराउने एउटा खाका निर्धारण गर्ने चुनाव हो, निर्वाचन हो भनेर सोचिनुपर्छ। र अर्को कुरा चाहिँ जस्तो तपाईँको यो नागरिक अपेक्षा छ नि, नागरिक अपेक्षा हो नेपाली समाजमा वा मानिसको आवश्यकता धेरै हुन्छन् तर स्रोत साधनहरू चाहिँ एकदम कम हुन्छ। त्यो स्रोत साधनलाई हेरेर हाम्रो अपेक्षालाई चाहिँ अब आउने नेतृत्वले चाहिँ मिट गर्न सक्नुपर्छ।
0: म त्यो विषयमा आउँछौँ, हामी एकदमै अनौपचारिक रूपमा यो विषयमा हामी प्रवेश गर्छौँ, छलफल गर्छौँ। यो म अझ यसमा तपाईँका कुरा प्रष्टसँग नि सुन्छु। जस्तो यही कुराकानीलाई एकदम सजिलो बनाउनको लागि मैले सुरु गरेको चाहिँ जुन यो अपेक्षासँग जोडेर कुरा गर्दाखेरि जुन यहाँ पनि एउटा मतदाता हो, म पनि एउटा मतदाता हो, जस्तो हामीले त्यो अपेक्षालाई चाहिँ अथवा के सोचेर अथवा के चाहिँ हामी गरेर चाहिँ मतदान गर्छौँ भन्ने कुरामा हामी आफ्नै अनुभवबाट पनि कुराकानीमा हामी प्रवेश गर्न सक्छौँ।
1: यही तपाईँको प्रश्नमा म आधारित हुन लागिरहेको थिएँ।
0: हजुर,
1: मैले एकदम साधारण वेमा चाहिँ मैले भोट म एज अ भोटर चाहिँ मैले त्यो दिने व्यक्ति जो नेता हुनुहुन्छ नि, जो इलेक्सनमा खडा हुनुहुन्छ, उहाँको भिजन योजना के छ, देश निर्माण गर्ने उहाँको सक्षमता कति छ त, मेरो अपेक्षाको कुरा गर्दा उहाँको अब भोलिको समाजलाई, हाम्रो त्यो क्षेत्रलाई कसरी उहाँले चाहिँ विकास गर्नुहुन्छ, उहाँको खाका के हो त, उहाँको मोडल के हो, मेरो अपेक्षा त्यति मात्रै हुन्छ। त्यो अपेक्षा हेरेर, त्यो मेनिफेस्टो, त्यो घोषणा पत्र हेरेर, अनि त्यो घोषणा पत्रमा पनि उहाँले गर्न सक्ने आधारहरू के हो त, त्यो आधारहरू स्ट्रङ छ कि छैन, उहाँलाई कसरी फुलफिल गर्नुहुन्छ, उहाँको सामाजिक सांस्कृतिक आधारहरू के हो त, त्यो हेरेर मैले चाहिँ भोट हाल्ने गर्छु। मेरो अपेक्षा लगभग यति नै हुन्छ
0: भने चाहिँ तपाईँको कुराबाट स्पष्ट मैले बुझ्ने अथवा हामीलाई अहिले श्रोताहरूले ज जसले सुनिरहनु भएको छ उहाँहरू सबैले बुझ्न सक्ने एउटा कुरा चाहिँ के हुन्छ भने नेताहरूले अथवा उम्मेद्वारहरूले चुनावको सिलसिलामा पार्टीहरूले जस्तो घोषणा पत्र ल्याउँछन् अथवा जस्ता सपना देखाउँछन् त्यसलाई हुबहु पत्याउनुहुन्न किन पत्याउनुहुन्न भनेर फेरि एकचोटि भनिदिनु त डाक्टर।
1: यसमा चाहिँ जस्तो उहाँ अहिलेसम्म हामीले धेरै यो इतिहास हेरौँ 2007 सालदेखिको इतिहास हेरौँ भने सबै पार्टीले चाहिँ जसरी साम दाम दण्ड भेल ल्याएर हामी जसरी सत्तामा जानुपर्छ जित्नुपर्छ होइन अनि घोषणा पत्रमा एकदम त्यो ललिपप भन्छ नि त्यस्तो देखाएर जनतालाई भ्रम बनाएर उहाँले जितेको छ। तर हामीले अबको नागरिक समाजले के गर्नुपर्छ भने उहाँको घोषणा पत्र सबै पार्टीको घोषणा पत्र हेरेर त्यो घोषणा पत्रमा उहाँहरूले गर्न सक्ने आधारहरू के हो त त्यो घोषणा पत्रमा लेखिएको कुरालाई चाहिँ गर्न सक्ने उहाँहरूसँग त्यो सक्षमता छ कि छैन उहाँसँग त्यो आर्थिक सामाजिकता गर्ने सक्षमता छ कि छैन त्यसको अध्ययन गर्नुपर्छ। त्यो अध्ययन गरेर यो पार्टी यो व्यक्तिले कुनै पनि व्यक्तिलाई छनौट गर्दा त्यसको सामाजिक आर्थिक सबै परिवेश हुन्छ नि त त्यो अध्ययन गरेर त्यो अनुभव गरेर उसलाई चाहिँ राम्रोसँग नजिकसँग नियालेर चाहिँ हामीले त्यो घोषणा पत्रलाई चाहिँ विश्वास गर्न सक्नुपर्छ। नत्र हामीलाई सधैँ उहाँहरूले चाहिँ सधैँ हामीलाई यो होइन नयाँ नयाँ झुट्टो आश्वासन दिँदै हामीलाई यो भोट ब्याङ्कको रूपमा प्रयोग गरेको देखिन्छ। अब हामीले यो नागरिक समाजले यो यसलाई यति आवश्यकता छ कि जतिभन्दा छिटो हामीले त्यो सेलेक्ट गर्न सकेन त्यसलाई हामीले निर्कल गर्न सकेन भने हामी अझै पनि ब्याकवार्ड पछाडि हिँड्न नै धकेलिनेछौँ।
0: जस्तो हाम्रो समाजको अध्ययन गर्दाखेरि तपाईँ समाजशास्त्रकै क्षेत्रको एउटा विद्यार्थी हुनुहुन्छ त्यही विषयमा अध्ययन गर्नुहुन्छ यो समाजलाई अध्ययन गर्दाखेरि यो झुटा आश्वासन अथवा भनेको कुरा पत्याउने अनि त्यसपछि त्यो हो जस्तो गरेर यो भोट हाल्ने जुन खालको एउटा चलन छ नि देखिन्छ नि यसको पछाडि कुनै कारण छ हाम्रो समाजको बनावट अथवा हाम्रो चाहिँ संरचना केही छ
1: यस्तो संरचनामा जस्तो मैले मेरो अनुभवमा चाहिँ मलाई के लाग्छ भने हामीले यो चुनावी माहौल यो एक दुई महिना मात्रै हामीले यसको प्रचार प्रसार गर्छौँ यसलाई बजारीकरण गर्छौँ होइन त्यसको लागि चाहिँ हामीले नागरिक सक्षमता बनाउनु पर्ने आवश्यकता छ। नागरिक समाजले चाहिँ हामीले अबको समाज अबको नेतृत्वमा आउने व्यक्ति कस्तो हुनुपर्छ त कस्तो व्यक्तिलाई चाहिँ हामीले हाम्रो के अरे केन्द्रमा पुर्याउनुपर्छ हाम्रो यो नेता हुन सक्छ भनेर चाहिँ चुनावको भोलिपल्टदेखि नै गाउँ गाउँ दूर दराजमा बसेका नेपाली समाजलाई चाहिँ हामीले सामाजिक परामर्श दिन आवश्यकता छ एकदम ठुलो। त्यो एक डेढ महिनाको आवश्यकतामा जता त्यो लह चल्छ नि जता त्यो बारी चल्छ जता हावा चल्छ अनि त्यो एक डेढ महिनाको त्यो अवधिमा चाहिँ मानिसले चाहिँ त्यो के फ्रड वा होइन हुन्छ नि झुस्टा बनाउन सक्ने पनि देखेको हाम्रो त्यो संरचना त्यो भएको कारणले गर्दा हामीले यो निर्वाचनलाई यस्तो राम्रो तरिकाले हेर्नुपर्छ। मैले अघि नै भनिसकेँ यो त देश विकास निर्माणको लागि चाहिँ बनाउने एउटा ढाँचा निर्धारण गर्ने पोलिसी नीति नियममा बस्ने व्यक्तिको छनौट गर्दैछौँ नि चुनाव लगत्तै नै हामीले यो 4 वर्षको अवधिमा यो नागरिक समाजले गर्ने हो वा नेपाली समाजले गर्ने हो यसको चाहिँ परामर्श चाहिँ एकदम आवश्यकता छ।
0: एउटा मतदाता कस्तो कुराले चाहिँ एकदम प्रभावित हुन्छ होला कि यो झुटा आश्वासनले किन विश्लेषण गर्न सक्दैन
1: हो कस्तो भयो भने जस्तो झुटा मानिसलाई चाहिँ जस्तो त्यही एउटा फर्स्ट कारण चाहिँ छोटो समयमा उसले गर्न सक्छ सक्दैन सेकेन्ड कारणमा उसले चाहिँ त्यो मान्छेले होइन अहिले मैले भने जस्तो गर्न सकिने आधारहरू उसले हेर्न सक्दैन होइन त्यो समय अवधिमा उसलाई पनि चिन्न पर्यो त्यो सर्ट टाइमको कुरा भयो अनि अर्को कुरा चाहिँ जस्तो हे यिनीहरूले गर्दैनन् भनेर त्यो पास्ट हाम्रो ट्रेन्ड छ नि त कसैले गर्न सकिराखेको छैन झुट्टो आसन दिएको छ यसलाई दिए पनि यस्तै भन्ने हिसाबले पनि हाम्रो होइन भोटरहरू हिँडिराखेको देखेर डिपेन्ड अपन त्यो मुड के हुन्छ नि जुनको मुडमा चाहिँ होइन हामीले भोटहरू चाहिँ होइन यो झुटा आश्वासनतिर दुब्रिराखेको हालिराखेको चाहिँ देखिन्छ जस्तो मलाई लाग्छ।
0: तपाईँ नेपाल चौतारी सुनिरहनु भएको छ नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति हो। नेपाल चौतारीमा आज हामी नागरिकका अपेक्षाहरू निर्वाचनसँग जोडिएका कुराहरूमा केन्द्रित रहेर के कुरा पत्याउने के नराख्ने कस्ता अपेक्षा नराख्ने नेताहरूको अथवा उम्मेद्वारको आश्वासनलाई चाहिँ कसरी हेर्ने जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। हामीसँग डाक्टर दिलीप कुमार मल्ल हुनुहुन्छ आजको अतिथि उहाँ समाजशास्त्री हुनुहुन्छ। नेपाल चौतारी तपाईँ सुन्दै गर्नुहोला।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
0: डाक्टर साहब, अब हामी विषयवस्तुमै केन्द्रित रहेर फेरि कुरा गरौँ। यो जुन घोषणा पत्र अनि त्यसपछि भाषणहरूमा यो चाहिने भन्दा बढी गर्न सक्ने नसक्ने कुरालाई विचार नगरिकन यो धेरै सपना देखाउने ट्रेन चाहिँ किन चल्छ होला के यो नेताहरूमा?
1: जस्तो अब यस्तो उहाँहरूको घोषणा पत्रमा धेरै कुराहरू अब यो होइन 2047-48 सालदेखि हेर्दा पनि उहाँहरूले धेरै सपनाहरू बाँड्नु भएको छ अनि नयाँ नयाँ सपना बाँड्नको लागि फेरि नयाँ घोषणा निर्धारण गर्नु पर्यो होइन। अनि अब अलिक केही कुरा चाहिँ हाम्रो नेपाली समाजमा पनि विकास चाहिन्छ भन्ने एकदम धेरै मानसिकता छ। विकास छिटो विकास हुनुपर्छ भने हाम्रो नेपाली समाजको सामाजिक मनोवैज्ञानिक सोच छ होइन। त्यो कारणले गर्दा हामी नेपाली समाजका जनता भोटरहरूमा चाहिँ यसले विकास यही यो नयाँ कुरा रहेछ यसले विकास हुन्छ क्या हो भन्ने होइन सामाजिक मनोविज्ञान छ। त्यो कारणले गर्दा त्यो सामाजिक मनोविज्ञान नै बुझेर चाहिँ नेताहरूले वा पार्टीले चाहिँ नयाँ नयाँ कुराहरू राख्ने। अब अहिलेको नयाँ समाजमा के दिने त? उहाँहरूले त धेरै होइन सपनाहरू बाँड्नु भएको छ नि त। अब नयाँ के दिने त? पुरानो सपना बाँड्ने त हुँदैन। अब नयाँ सपना के दिने त? नयाँ योजना के दिने भनेर उहाँले गर्नै नसक्ने सपनाहरू बाँड्नु भएको छ। मैले अघि पनि भनिसकेँ त्यो गर्न नसक्ने सपनाहरू चाहिँ हामीले सेलेक्सन गर्न सक्नु पर्यो। मैले सानो उदाहरण दिन्छु। जस्तो नेपाली चाइनाबाट नेपालमा काठमाडौँमा के अरे रेल मार्ग ल्याउनलाई 2 वर्षमा त सम्भव छैन नि होइन। यहाँ त 1 वर्षमा पानी जहाज ल्याउँछु होइन, यति वर्षमा 1 वर्षमा भनेर यो सम्भावना छ कि छैन? हामी भोट मतदाताले चाहिँ यसलाई सेलेक्सन गर्न सक्नु पर्यो। एउटा इमेजिन सानो साधारण सोचमा सोचौँ कि चाइनाबाट नेपालमा रेल ल्याउनलाई कति पहाड छेडेर ल्याउनुपर्छ हेर्नुहोस् होइन, कति सुरुङ मार्ग खोजेर ल्याउनुपर्छ, त्यसको लागि चाहिँ कति समय लाग्छ। हामी आफ्नै आँखा अगाडि पनि एउटा ढल व्यवस्थापन गर्नलाई नेपाली राजनीतिक पार्टी वा नेपाली होइन यहाँको व्यवस्थापन यो सबैले चाहिँ कति वर्ष 1-2 वर्ष कुर्नुपर्छ हेर्नुहोस् भनेपछि यस्ता सपना बाँडेका नेताहरूले छन्। यसलाई चाहिँ हामीले चाहिँ अब चाहिँ सेलेक्ट गरेर एकदम हामीले चाहिँ होइन निर्कुल गर्नुपर्ने आवश्यकता छ। यसैको फलस्वरूप नै उहाँहरूले चाहिँ हामीलाई यो नयाँ नयाँ सपना जस्तो पानी जहाज ल्याउने, रेल ल्याउने, हाम्रोमा अब चाहिँ मोनोरेल चल्दैछ, मोनोरेल ल्याउनलाई चाहिँ कति समय लाग्छ भन्ने कुराको हामीमा अध्ययन गर्नु पर्यो, हामीले बुझ्नु पर्यो होइन, यो समाजले बुझ्नुपर्छ अनि त्यो अनुसारको चाहिँ हाम्रो सेलेक्ट नेता गर्नु पर्यो। अब उहाँहरूको घोषणा पत्रलाई चाहिँ के गर्नु पर्यो भने यो आधारमा गर्न सक्छ कि सक्दैन, हाम्रो नेपालको आर्थिक क्यापेसिटी क्षमता कति हो त यो पनि अध्ययन गर्नु पर्यो होइन। यो कारणले गर्दा हामीले यस्तो घोषणा पत्रलाई
0: भनेपछि नेताहरूको मनोविज्ञान पनि समाजको मनोविज्ञान अनुसार चाहिँ उहाँहरूले समाजलाई
1: खेलिदिनुहुन्छ। सामाजिक हाम्रो नेपाली समाजले के सोचेको छ त, के खोजेको छ त, यो सबै अहिले घोषणा पत्र के को लागि बन्दैछ भन्दा भोट ब्याङ्कको लागि बन्दैछ होइन। र अब अहिले केही ट्रेन चाहिँ देखिएको छ हाम्रो अहिले यो स्वतन्त्र होइन उम्मेदवारहरू आएर हाम्रो संरचनामा चाहिँ केही परिवर्तन हुने हो कि भन्ने ट्रेन चाहिँ देखिएको छ होइन। त्यसले गर्दा अहिलेको अबको नेतालाई पनि एकचोटि घोषणा पत्र बनाउँदा चाहिँ सोच विचार गरेर अबको जनताले मलाई चाहिँ सिलेक्ट गर्ने हो कि नगर्ने हो, मेरा झुट्टा आश्वासनले चाहिँ म फेरि तल होइन माइनसमा पुग्ने हो कि जिरो धरातलमा पुग्ने हो कि भन्ने एउटा केही मार्गदर्शन चाहिँ अहिलेको यो स्थानीय चुनावको 2-3 वटा यो स्वतन्त्र क्षेत्रमा आउनुभयो नि होइन नेताहरू, त्यसले चाहिँ केही न केही अबको यो पुरानो पुरातन हाम्रो सत्ता छ नि त्यसलाई चाहिँ केही न केही मार्गदर्शन चाहिँ दिन्छ होला जस्तो लागिरहेको छ।
0: हामीसँग उषा ढुङ्गानाले फोन गर्नुभएको छ अछामबाट, म उषाजीको कुरा सुन्छु। उषाजी
3: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
0: हजुर तपाईँको कुरा के छ राखिदिनुहोस्।
3: हजुर मेरो प्रश्न चाहिँ राजनीतिक दलहरूले राज्य र नागरिक समाजबीच मध्यस्थताको कार्य कसरी गर्छन्, नागरिक समाजको महत्वपूर्ण राजनीतिक भूमिका किन हुन्छ र संघीय संसदको सदस्य हुन कुन कुन योग्यता चाहिन्छ?
0: संघीय संसदको सदस्य हुने योग्यता, त्यो विषयमा फेरि हामी नेपाल चौतारीमा विस्तृतमै बहस गरौंला। आजको टपिक्समा चाहिँ हामी खास गरी जुन विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं त्यो भनेको चाहिँ हामीले राख्ने अपेक्षाहरू र यो जुन नागरिक र राजनीतिक दलहरूको बीचको सम्बन्धको कुराहरू, यसमा केही भन्नुहुन्छ डाक्टर साहब उहाँले भनेका कुरामा?
1: एकदम राम्रो प्रश्न उषा ढुङ्गेनाजीको। यो राजनीतिक दल र नागरिकको यो समावेशिता, यो सम्बन्ध एकदम आवश्यकताको होइन, एकदम आवश्यकता ठ्याक्कै अपेक्षाको कुरामा पनि जोडिन्छ यहाँ चाहिँ। तर हाम्रो नेपाली समाजमा हाम्रो नेतृत्व वर्गले त्यो दुई महिना चाहिँ नेपाली जनता भोटरलाई चाहिँ एउटा सामाजिक सम्बन्ध, आफ्नो सम्बन्ध होइन, भोट ब्याङ्कको लागि राखेको देखिन्छ। जब उहाँ जितेर आउनुहुन्छ त्यसपछि चाहिँ उहाँहरूको कुनै खोजीनीति नै छैन, उहाँको दुःख समस्याहरूको कुनै सम्बोधन नै छैन होइन। त्यो कारणले गर्दा यो राजनीतिक दलले नै नागरिक समाजको होइन सम्बन्ध के अरे त्यो बनाउने हो, तर हाम्रो नेतृत्व वर्ग नै त्यो भइथेन। त्यसको कारण चाहिँ हामी नागरिक समाज पनि छौँ नि त, हामीले यही भनेको, हामीले राम्रो नेतृत्वलाई चाहिँ हामीले चयन गर्न सकेनौँ नि त होइन। राम्रो नेतृत्व चयन गर्ने हो होइन, यो 99% केही पर्सेन्ट मान्छे त छन् अझै पनि हाम्रो त्यो के अरे नागरिक समाजसँग सामाजिकता राख्ने, सम्बन्ध राख्ने, उहाँको वेदना पीडाहरू चाहिँ के अरे सम्बोधन गर्ने पनि केही मात्रामा त छन्, तर धेरै प्रतिशत चाहिँ जब चुनाव सकियो उहाँहरूले चाहिँ कुनै केही सम्बोधन पनि गर्दैन, चिन्न पनि चिन्दैनन्। त्यो कारणले गर्दा यो राजनीतिक दललाई चाहिँ अब नागरिक समाजसँग सम्बन्ध बनाउनलाई हाम्रै नागरिक समाज, हामी भोटरकै ठुलो हात छ, हामीले नै अब सेलेक्सन गर्नुपर्छ, हामीले नै यो पहिचान गर्न सक्नु पर्यो, यो पहिला आउन सक्नुपर्छ जस्तो
0: जस्तो कसरी त त्यो कसरी गर्ने त हामीले नि
1: अब त्यसको लागि चाहिँ हामीले सिलेक्सन गर्दा अब अब अब आउँदैछ चुनाव, चुनावमा चाहिँ हाम्रो नेताहरू सबै पार्टीबाट जान्छन्, हाम्रो नजिक हामीलाई सामाजिक सुधार, हाम्रो सामाजिक सांस्कृतिक रूपमा चाहिँ उसले कति बुझेको छ, हामीलाई कति सम्बोधन गर्छ, उसको इतिहास कस्तो छ त, उसले गर्ने कार्यक्रम कस्तो छ, उसले पहिलाको गरेको एक्टिभिटिज हुन्छ नि क्रियाकलाप कस्तो छ, ऊ पैसा लिएर भर्खरै चुनावमा आएको हो कि उसले होइन वर्षौँदेखि चाहिँ उसको के अरे त्यो समाजमा कतिको कन्ट्रिब्युसन योगदान छ, त्यसका यसलाई चाहिँ अब म समाज साथीले के भन्छु भने यसको फाउन्डेसन कस्तो छ, क्या जस्तो उसको बाबुबाजेको हिस्ट्री इतिहास कस्तो छ, अबको त समयमा त बाबुबाजे उसको ट्रेन उसको होइन संस्कृति कसको उसको होइन उसको अहिलेको इन्भाइरोमेन्ट वातावरण कस्तो छ। त्यो कारणले गर्दा हामीले नेतृत्वलाई चयन गर्न सक्यौँ भने डेफिनेटली त्यसले चाहिँ नागरिक समाजसँग राम्रो सम्बन्ध पनि राख्न सक्छ र त्यसले चाहिँ सूक्ष्म अध्ययन गरेर नेपाली समाजको आफ्नो क्षेत्रको सूक्ष्म अध्ययन गरेर नेपाली समाजको लागि त्यो समाजको लागि विकासको नीति निर्माण भाषा पनि मोडल पनि निर्धारण गर्न सक्छ।
0: हामीलाई ललितनाथ योगीजीले सुर्खेतबाट फोन गर्नुभएको छ। ललितनाथ योगीजी नमस्कार।
4: नमस्कार सर, हाम्रो प्रस्तुतता हजुरलाई पनि धेरै धेरै धन्यवाद, आज फेरि सहभागी हुने मौका मिल्यो। आजको अतिथि हाम्रो डाक्टर साहब हाम्रो दिलीप
0: कुमार मल्ल हुनुहुन्छ।
4: हजुर हजुर, हाम्रो डाक्टर साहबलाई पनि मेरो नमस्कार छ।
0: तपाईँलाई स्वागत छ, धेरै पछि तपाईँसँग कुराकानी गर्न पाइयो ललितजी, पहिले भेट भइरहन्थ्यो। तपाईँको कुरा के छ, आफ्नो कुरा राखिदिनुहोस्।
4: मेरो यो यही निर्वाचन सम्बन्धी आजको विषय सम्बन्धी नै हो। मैले एउटा प्रश्न राखेँ, जस्तो कि चुनाव बेला सस्तो लोकप्रियता देखाउने नेताहरू तथा तिनका कार्यकर्ताहरू पछि लागि सत्तामा पुगेपछि त्यो बिर्सिने नानी नेताहरूमा रह्यो र अनि यदि नेताहरूले चाहेको खण्डमा यो देशलाई समृद्धि बनाएर जनताका जीवन स्तरहरू माथि उठाउन सकिने सम्भावना हुँदा हुँदै पनि जनताहरूलाई भोट हाल्नलाई भोटरको रूपमा प्रयोग गर्ने, लोकप्रियता देखाएर आश्वासन दिने, जालजेल बुन्ने र अनि यदि चाहेपछि नेतामा हाम्रो देश जस्तो मुलुकमा समृद्धि भन्ने सम्भावना छ कि छैन हाम्रो आजको अतिथिज्यूलाई, र हामी जनताहरूले पनि विश्वास गर्ने आधार केही पनि छैन। हिजो प्रजातन्त्रको लागि, पञ्चायतको लागि, 46 सालको बहुदलको लागि, 62-63 लोकतन्त्र गणतन्त्र र यो संहितासम्म आइपुग्दा नै मुहार छ नि, यिनले यस हिसाबले देश परिवर्तन गर्न नचाहेका हुन् कि, मलाई त्यस्तो पनि लाग्छ। र अनि एउटा नेताहरूले चाहेको खण्डमा यो देश समृद्धि बनाउन सकिन्छ कि सकिँदैन, जनताको शासनहरू लिएर सार्वभौम सत्तामा पुगेपछि यदि चाहेपछि नेताहरूले यो देश सम्भावना बनाउन सक्ने छ कि छैन भनेर म यो बुझ्न चाहन्छु।
0: ललितजी
4: हजुर,
0: तपाईँलाई म एउटा प्रश्न सोध्छु है त, अनि तपाईँको प्रश्नको उत्तर पनि हामी दिउँला। तपाईँ आफै मतदाता हो कि होइन? तपाईँले मत दिने बेलामा अथवा योभन्दा अगाडि जुन मतदान गर्नुभएको छ, के कुरालाई चुनावसँग जोडिएर तपाईँ के सोच्नुहुन्छ, तपाईँ के होस् भन्ने चाहनुहुन्छ, तपाईँको चाहिँ कस्तो कस्तो अपेक्षा हुन्छ?
4: अब यस्तो सर, मैले त अहिलेसम्म भोट हालिदियो, अब हामी धेरैलाई स्वाद राखियो, कसैले आखिर उही सत्ताको मै रहेछ जसलाई पनि म यो सालबाट त म चुनावको बहिष्कार पनि गर्छु होला जस्तो लाग्छ। म त भोट हाल्दिनँ, यिनी नेताहरूसँग अगाडि सके
0: भनेपछि तपाईँले जे सोचेर चाहिँ चुनावमा योभन्दा अगाडि विश्वास गरेर भोट हाल्नुभयो, मतदान गर्नुभयो, त्यो अनुसारको केही पनि पुरा भएन, त्यही भएर अहिले भोट हाल्न मन छैन है?
4: मन छैन।
0: तपाईँ जस्तो अरू धेरैजनालाई पनि त्यस्तो लागेको हुन सक्छ। आजको विषय पनि त्यही हो कि, हामीले धेरै अपेक्षा राख्यौँ, धेरै राम्रो गर्छन् भनेर सोच्यौँ भने अन्तिममा यस्तो दिन आउने रहेछ। तर ललितजी, तपाईँ भोट हाल्नुहोस्, हाम्रो अपेक्षा भोट हालेरै यो परिवर्तन ल्याउने। भोट हालिएन भने फेरि अहिले हामी कहाँ नो भोट सिस्टम अथवा म भोट हाल्दिनँ भन्ने किसिमको प्रणाली पनि अहिले लागू नभएकोले गर्दा हामीले दबाब दिने लोकतन्त्रमा चाहिँ मतै हो, र मत त्यस्ता मान्छेलाई दिउँ जसले हामीले सोचे अनुसार गर्छन्। डाक्टर, अर्को एउटा प्रश्न छ, म उहाँको लिन्छु अनि त्यसपछि हामी छलफल गरौँला। श्याम सुन्दर रावलले हामीलाई अछामबाट फोन गर्नुभएको छ। श्यामजी
5: हजुर, दादा नमस्ते, आजको अतिथिलाई पनि नमस्कार।
0: हजुर, आफ्नो कुरा भन्नुहोस् त।
5: विभिन्न दलको घोषणा पत्रमा यस्तो घोषणा पत्र हुन्छ कि जुन पहिले साँच्चै गरिन्छ कि भन्ने हुन्छ, र पछि त्यस्तो गरेको पाइँदैन, किनभने पनि त्यस्तो घोषणा पत्र यस्तो हुन्छ कि जुन ठुलो हुन्छ, जुन समाजको अगुवा गरेको मान्छे हुन्छ त्यसलाई, त्यसको हातमा मात्र परेको हुन्छ घोषणा पत्र, त्यही अनुसारको उसले गाइड गर्छ कि त्यो जुन आफ्नो पार्टी हुन्छ त्यसैमा मात्र भोट हाल्नु भनेर उसले गरेको हुन्छ। त्यसको घोषणा पत्र जुन सर्वसाधारण हुन्छ, जुन गरिब र असहाय जस्ता हुन्छन् उहाँलाई घोषणा पत्रको बारेमा केही पनि थाहा हुँदैन, र जुन ठुलो बडाले हुन्छ उसले पैसा खाएर उसैमा हाल्नुपर्छ भनेर उसलाई वहीँतिर मोडिफाई गरेको पाइन्छ, र आगामी दिनमा त्यसको लागि के गर्न सकिन्छ भन्नुपर्छ आगामी दिनमा।
0: दर्शक, दुईटा कुरा सुन, उहाँहरूको कुरा नागे तपाईँको आफ्नो केही कुरा राखिदिनुहोस्, त्यसपछि अर्को प्रश्न लिन्छु। हामीलाई तीर्थप्रसाद अधिकारीजीले पालबाट फोन गरिसक्नु भएको छ, तर उहाँको फोन लिनुभन्दा अगाडि ललितनाथजी र श्याम सुन्दरजीको कुरालाई तपाईँको छोटकरीमा सम्बोधन।
1: धन्यवाद ललित र हाम्रो श्याम सुन्दरजीलाई, मेरो पनि नमस्कार तपाईँलाई। यो जस्तो ललित नाथ एबीजीले भन्नुभएको, जस्तो अब मैले त्यसको एन्सर्स तपाईँले पाइसक्नु भएन, हामी नै एउटा होइन अब सबै हुनुपर्नेछ, हामी नै जागरुक हुनुपर्नेछ, हामी नै हामी जनता नै हामी भोटर नै जनचेतना हुनुपर्नेछ, किनभने चुनावको बेलामा सत्तामा होइन, चुनावको बेलामा दुई चार दिन मात्रै होइन गर्ने, सत्तामा गएपछि जनतालाई भुल्ने भन्ने कुरा एकदम यथार्थता छ, त्यो रियालिटी नै हो होइन, त्यसको लागि त्यो यथार्थ छ। अब हामीले कसरी चेन्ज गर्ने भनेर योभन्दा अगाडिकोमा पनि आउनु बुझ्नु भएको होला। र अर्को चाहिँ समृद्धिको विकास गर्ने छ, नेपाली समाजमा हाम्रो समाजशास्त्री वा हेर्दा चाहिँ नेपाललाई समृद्धि विकास गर्न सकिन्छ, धेरै समय पनि लाग्दैन, र त्यसको लागि चाहिँ हाम्रो नेतृत्ववर्ग नै राम्रो हुनु पर्यो। अहिले नै मैले भने कि हाम्रो एउटा गाउँपालिकामा गाउँपालिका हुने अध्यक्षले त्यहाँको नेताले चाहिँ कस्तो घोषणा पत्र बनाउँछ, उसको ढाँचा के हो कि, संरचना के हो, उसले बनाउने नीति निर्माण के हो, उसले कुन साधन र स्रोत प्रयोग गरेर त्यहाँको विकास गर्न सक्छ, त यो योजना बनाउन सक्ने सक्षम नेता भयो भने नेपाल समृद्धि विकास हुन्छ र नेपालको जीवनस्तर सुधारिन्छ होइन। र अब विश्वास गर्ने आधार त होइन, हामीले त्यही मैले आधारको कुरामा चाहिँ के भने, उसको अब फाउन्डेसन नै हेर्नु पर्यो, नेताको फाउन्डेसन उसको के हो त, कतिको नैतिक छ होइन। अब हामीले नैतिकवान समाज त अझ बनाउन सकेका छैनौँ होइन, कतिको नैतिकता छ उसमा, कति एथिक्स छ, यो कुराको अध्ययन गरेर, यो कुराको सेलेक्सन गरेर हामीले अबको इलेक्सनमा चाहिँ होइन नेता त्यसरी नै चयन गर्नुपर्छ। अर्को कुरा चाहिँ जस्तो श्यामसुन्दर रावतजीले चाहिँ भन्नुभएको घोषणा पत्रमा ठुल्ठुला सपना बाँडेकै छन् त्यो यथार्थता नै हो, तर यो घोषणा पत्र पनि गाउँका ठुला बडा मानिसका मात्रै हातमा हुन्छ त्यो पनि यथार्थता हो। तल होइन जो गरिब छन् जो होइन पिछडिएका छन् उहाँहरूको हातमा घोषणा पत्र पुग्दैन, त्यो कारण के हो भन्दा उहाँलाई दिनमा हातमुख जोड्नै समस्या छ, उहाँ कहिले पनि भाषण सुन्न पनि आउनुहुन्न कि भोटको बेलामा दुई चार दिनको त्यो माहौलमा अहिले मलाई मोटिभेट गरिन्छ पैसाले केले भन्छ होइन। त्यही भएर मैले सुरुमै अब चाहिँ चुनावको जो दुई महिना यो होइन दुई महिना तिन महिना चुनावी माहौल बनाउने होइन कि चुनाव सकिँदै पनि नेपाली समाजमा बसेका दूर दराजका गरिब पीडित पिछडिएका जनतालाई चाहिँ अब हामीले सामाजिक परामर्श नेतृत्वको परामर्श दिन आवश्यकता चाहिँ छ। त्यो गर्न सक्यो भने अनि उनीहरूमा सक्षमता आउँछ नि त होइन, सक्षमता आएपछि त उहाँले त आफ्नो नेतृत्वलाई चयन गर्न सक्नुहुन्छ, उहाँ पैसामा बिग्नु हुँदैन, उहाँ चाहिँलाई केही गुमराहमा राख्न सकिँदैन। त्यो कारणले गर्दा तपाईँ हामी नै अब होइन तपाईँ हामी नै चुनाव जाँदाखेरि सक्षम व्यक्तिलाई देऊ यही आधारमा यो देखिन्छ होइन भन्ने हिसाबले अब हामी प्रचार प्रसार गर्नुपर्छ। अनि हाम्रो ठ्याक्कै के अरे ललितनाथजीले चाहिँ भने जस्तै भोट होइन मत दिनेवाला छैन, हाम्रो होइन विनय सरले भने जस्तै हामीले यो लोकतन्त्रमा भोटै दिएर हामीले यसलाई सुधार गर्नुपर्छ, तर तपाईँलाई त्यो नेता मन पर्दैन भने तपाईँले अरू नेतालाई जो सक्षम छ अमङ देम को चाहिँ सक्षम छ त्योलाई भोट हाल्नुहोस् र नेपाली समाजमा अबको मार्गदर्शन देखाउँ हामीले। भोलि त ठिकै छ नि एकजना होइन तपाईँलाई चित्त बुझ्ने राम्रो मान्छेले अहिले नजितेर पाँचै हजार भोट ल्याए पनि भोलिको अबको पाँच वर्षपछि त हाम्रो समाज त अब सक्षम व्यक्तिले आउँदैछ है भनेर हामीले त्यो मार्गदर्शन देखाउन त सकिन्न त हामी मतदाताले, यो चाहिँ गर्नै पर्छ भन्ने होइन मलाई लाग्छ।
0: तीर्थ प्रसाद अधिकारीले हामीलाई पाल्पाबाट फोन गर्नुभएको छ। तीर्थजी
6: हजुर नमस्कार।
0: नमस्कार, तपाईँलाई कुरा है तपाईँको कुरा राखिहाल्नुहोस्।
6: मेरो प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरू तथा लक्षित समुदायका व्यक्तिहरू किन चुनावमा जनताद्वारा निर्वाचित हुँदैन, के उनीहरूको पूर्ण नभइकन हो वा उनीहरूको क्षमता नभइकन हो, यो विषयमा जान्न चाहे।
0: तपाईँलाई के लाग्छ?
6: हजुर
0: तपाईँलाई चाहिँ के लाग्छ किन होला त्यस्तो?
6: मलाई के चाहन्छ भने किनभने क्षमता नभइकन हुन सक्छ भनेर मैले मलाई लाग्छ, किनभने ऊ एउटा किसिमको अपाङ्ग भएको कारणले ऊ गर्न सक्दैन, यो काम गर्न सक्दैन,
0: त्यो सोचाइ चाहिँ त्यस्तो आउँछ भन्ने तपाईँलाई लाग्छ?
6: हजुर हजुर।
0: आजको अतिथि हुनुहुन्छ हाम्रो दिलीप कुमार मल्ल, उहाँ समाजशास्त्री पनि हुनुहुन्छ। हामी कहाँ किन यो हाम्रो जुन सामाजिक बनोट अथवा हाम्रा विभिन्न खालको शारीरिक कुरालाई लिएर पनि यस्ता किसिमका सोचहरू बन्छन् जुन सोचले गर्दा एउटा समुदाय कहिले पनि नेतृत्वमा पुग्दैन अथवा अगाडि बढ्दैन, जुन तीर्थजीको प्रश्नसँग पनि सम्बन्धित रहेर केही कुरा भनिदिन्न
1: कि? होइन एकदम राम्रो प्रश्न उठाउनु भयो तीर्थ प्रसाद अधिकारीजीले। हाम्रो एउटा जस्तो यो सामाजिक संरचनाको मानसिकता सोच चाहिँ छ यो अपाङ्गता भएका व्यक्तिले गर्न सक्दैनन् भनेर होइन, र यो चाहिँ हामीलाई चुनौती र अवसर पनि हो अपाङ्गता भएका व्यक्तिहरूलाई। अब अपाङ्गता भन्ने होइन भएका हामीहरूले चाहिँ म अपाङ्गता छु भन्ने सोचै राख्नुहुन्न होइन, हामीबाटै सुधार गर्नुपर्छ। अपाङ्गता म छैन म सक्षमता छु भन्ने होइन मानसिकताको सोच विचार गर्नुपर्छ। र अब उहाँहरू कसरी अघि आउने भन्दा उहाँहरूको अध्ययन अनुसन्धान अबको नेपाली समाजले चाहिँ डेफिनेटली सक्षमता व्यक्ति चाहिँ खोज्दैछ है, अब पहिचान पनि गर्दैछ। हामी अपाङ्गता भएका व्यक्तिको अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, अहिले हाम्रा विभिन्न सोसियल मिडियाहरू छन्, हाम्रो विचार राख्नु पर्यो, हाम्रा विचारहरू विचारको अध्ययन अनुसन्धान गर्ने त्यसको अनुगमन गर्ने त्यसलाई चाहिँ होइन सेलेक्सन गर्ने एकदम वातावरण आएको छ यो। त्यस कारणले गर्दा अपाङ्गता भएँ भनेर त्यो मानसिकता सोचबाट हटाउनु पर्यो, र हामी अपाङ्गता भएकाले नै त्यो मानसिकता राख्ने सोचलाई पनि हामीले चाहिँ अब चाहिँ के गर्नुपर्छ भने परामर्श गर्नु छ तपाईँसँग, तपाईँ र मेरो बौद्धिकताको क्षमता लडाइँ गरौँ न त होइन, तपाईँ र मेरो होइन भिजनको लडाइँ गरौँ न त, हामी फिजिकल लडाइँ गर्ने हाम्रो भौतिक होइन कम्पेरिजन गर्ने हाम्रो बौद्धिकता हाम्रो क्षमता हामीले गर्न सक्ने र अबको समाज निर्माण गर्न सक्ने क्षमताको हामीले चाहिँ बहस गरौँ न त भन्ने हामीले यो मानसिकता बनाउनुपर्छ। यो मानसिकता बनायो भने त्यसमा चाहिँ यो अपाङ्गता हामीले नै समाजलाई चाहिँ परिवर्तन गर्नुपर्छ, हामीले नै यो सोचलाई परिवर्तन गर्नुपर्छ। जो सत्तामा पुग्न चाहन्छ नि त्यसले त त्यो अपाङ्गता उठेकालाई नै के भन्छ भने यो अपाङ्गता छ यो महिला छ यो छ भनेर चाहिँ होइन यो यो सत्तावादी सोचले चाहिँ त्यसरी चाहिँ प्रचार प्रसार गर्छ, हामीले चाहिँ त्यसको डिफेन्समा चाहिँ हामी एबल छौँ, हामी गर्न सक्नेछौँ भन्ने मानसिकताको विकास गर्न सक्यो भने हामी अगाडि बढ्न सक्छौँ र हाम्रो चुनावी मैदानमा पनि हामी उठ्न सक्छौँ र चुनावी मैदानमा पनि सक्षमता व्यक्ति, बौद्धिक सक्षमता व्यक्ति छ भने सायद होइन जितेर
0: भोज नारायण भोज कुमारी नेउपानी हुनुहुन्छ चितवनबाट। भोज कुमारीजी नमस्कार।
7: हजुर हजुर नमस्कार।
0: तपाईँको के छ कुरा राखिदिनुहोस्।
7: ए मेरो कुरा चाहिँ जस्तो नागरिकको अपेक्षा चाहिँ अब जस्तो उम्मेदवारहरू भइसकेपछि अपेक्षा एकदम ठुलो रहन्छ अनि त्यो अपेक्षाहरू पुरा गर्नका लागि हाम्रा सांसदहरू हाम्रो उठाएका व्यक्तित्वहरू चाहिँ त्यति सक्रिय हुनुहुन्न होइन, सधैँ हाम्रो आशा चाहिँ हाम्रो आशा सबै पुरा होस् भन्ने सबै नागरिकको चाहना नै हुन्छ। त्यसको लागि राज्यकै तर्फबाट पनि उहाँहरूलाई प्रशिक्षित गर्नुपर्ने र त्यसपछि हामी मतदातालाई पनि त्यो प्रशिक्षित गर्ने योजना छ कि छैन होला, मलाई त्यसको उत्तर चाहियो।
0: डाक्टर
1: धन्यवाद हाम्रो भोज कुमारजीलाई, मैले पहिला पनि यो कुरा राखिसकेँ सामाजिक परामर्श चाहिन्छ भनेर। यो जस्तो अपेक्षा कस्तो गर्ने भनेर हामीले नागरिक समाजलाई पनि हामीले सामाजिक परामर्श चाहिन्छ हेर्नुहोस् अहिलेको नेपाली समाजमा जस्तो हो, मैले पनि कुरा गरेँ हाम्रो मानिसका आवश्यकता असीमित हुन्छन्, स्रोत साधन सीमित छन्, त्यो यथार्थता हो होइन, हाम्रो सिद्धान्तले पनि त्यही भन्छ। र अबको अपेक्षा हामीले के राखौँ भने ठुला सपना हाम्रो नेपालको आर्थिक सामाजिक सांस्कृतिक धरातलले त्यति ठुला सपना नराखौँ, बेसिक एउटा बेसिक हामीले चाहिँ अपेक्षा राखेर त्यसलाई फुलफिल गर्न सक्ने एउटा नेता सेलेक्सन गरौँ न। हाम्रो धेरै ग्रामीण समस्यामा खानेपानीको समस्या छ, हामी नेपालको जल स्रोतको धनी दोस्रो नम्बरमा धनी देश तर गाउँ पहाडमा चाहिँ खानेपानीको समस्या छ, त्यति अपेक्षा राखेर त्यो अपेक्षा मिट गर्ने मात्र नेतालाई भेटाउन सकौँ न, त्यसलाई पहिचान गर्न सकौँ न, त्यसले त धेरै परिवर्तन गर्छ नि। एउटा पानी मात्रै हुँदा चाहिँ त्यसले चाहिँ एउटा होइन हाउस वाइफ त्यहाँको महिलाहरूलाई त्यहाँको समाजलाई कति परिवर्तन गर्न सक्छ त्यसको जीवन स्तरमा, त्यही कारणले गर्दा अपेक्षा अब हामीले एकदम र सूक्ष्म अपेक्षा आफ्नो समाजको अपेक्षा हाम्रो समाजमा के हो त एकदम सूक्ष्म लेभलको आवश्यकता चाहिँ पहिलो प्रायोरिटीमा दिने त्यो आवश्यकता फुलफिल गर्न सक्ने दुई चारवटा आवश्यकता फुलफिल गर्न सक्ने आधार हेरेर चाहिँ हामीले चाहिँ नेतृत्व चयन गरौँ। त्यो भयो भने त्यसले आवश्यकता पनि पूर्ति गर्न सक्छ नि त होइन, हामीलाई चाहिँ ठुला सपना देखाउनलाई हामी चुज गर्छौँ उसले त सक्दै सक्दैन न होइन, नेपालको आर्थिक बेले सक्न सक्छ, त्यो कारणले गर्दा त्यो काउन्सिलिङ चाहिँ हामीले नागरिक समाजलाई गर्नुपर्ने छ। अब नेताहरूको कन्डिसनमा चाहिँ म अलिकति धेरै किनभने हाम्रो नेताहरूकोमा चाहिँ नैतिक मोरलै छैन, नैतिक वान बनाउनुपर्छ नेपाली समाज, अबको नेपाली समाज नैतिक वान हुनुपर्छ, नैतिक वान हुनलाई पनि धेरै आधारहरू छन्, त्यसको सूचकहरू मानक सूचकहरू हुन्छ होइन, नैतिक कसरी बन्ने त एउटा एजुकेसन होला शिक्षा हो होइन र एउटा चाहिँ मान्छेको अनुभव होला, एउटा चाहिँ होइन समाजमा गएर चाहिँ त्यो के अरे हुन्छ नि फेस गर्न चाहिँ सधैँ ढान्ने अनि समाजमा गएर त्यो समाजले बनाएका लान्छनाहरूलाई पनि होइन त्यो त्यसले गर्दा पनि मान्छेलाई नैतिक मान बनाउँछ, धेरै त्यो सूचकहरू धेरै इन्डिकेटर हुन्छन्, त्यसलाई चाहिँ हामीले चाहिँ होइन अब नेतामा चाहिँ हेर्न सक्नु पर्यो, नेता सुर दिनलाई त हामी समाजले बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
0: कार्यक्रमको समयको पाबन्दीमा रहेर अब म एकजनाको टेलिफोन लिन्छु, कृष्ण बहादुर खत्रीजी हुनुहुन्छ सुर्खेतबाट नै हुनुहुन्छ उहाँ पनि। कृष्णजी
8: हजुर
0: नमस्ते, तपाईँको कुरा के छ भन्नुहोस् त।
8: सर्वप्रथम हाम्रो डाक्टर साहबलाई पनि नमस्कार छ है। मेरो भनाइ के छ भन्दाखेरि अब हामी निर्वाचनको मुखमै छौँ, अहिले निर्वाचनको मुखमा आइरहँदाखेरि जनताहरूका अपेक्षा त कति छन् कति छन् होइन, अब सर्वसाधारण जनताहरूको अपेक्षा त्यो मैले भनेर साध्यै छैन, यहाँहरूलाई पनि अवगत नै छ होइन, अब सपना साध्ने सपना बाँड्ने तर पुरा गर्ने बेला चाहिँ नि उता मौज मस्तीमै व्यस्त हुने नेताहरू, यो प्रवृत्ति त हामीले विगतमा देखिएकै हो, सम्भवत अब अहिलेका आउने अनुहारहरूको पनि मति त्यही हो। तर मलाई एउटा पृथक कुरा हुन त यो कुरा त्यति पृथक त होइन, त्यति नयाँ त होइन, र पनि मलाई हिजो मात्र न्युज सुनेको थिएँ कता कता हत्याराहरूलाई चाहिने गुन्डाहरूलाई तपाईँको संसदको लागि सिफारिस गरियो फलाना दलबाट भन्ने कुराहरू न्युजमा आए, हामीले यस्ता नेताहरूबाट के कस्तो अपेक्षाहरू गर्ने कि, जबकि होइन गुन्डा भनेर चिनिएका, हत्यारा भनेर चिनिएका, कोही बलात्कारी भनेर चिनिएका, यस्ता कुराहरूले यस्तो होइन दलहरूको यस्तो निर्णयले जनतामा कस्तो किसिमको प्रभाव पर्ने होइन, यसलाई न्यूनीकरण गर्नको लागि के गर्नु पर्ला त होइन, अब त्यसमा कतै न कतै त अब हाम्रो भूमिका पनि हुन्छ हामी मतदाताहरूको होइन, त्यही भएर यसमा के कस्ता कुरा होइन, यसमा यसलाई न्यूनीकरण गर्नको लागि के कस्ता कुराहरू गर्नु पर्ला, र अब राज्य स्तरबाट के हुनु पर्थ्यो यसको लागि चाहिँ यो जवाफ पाएको भए आभारी हुने थिएँ। धन्यवाद।
0: हस् कृष्णजी, म एउटा टेलिफोन लिन्छु, लिन्न भन्दा भन्दै उहाँ आइहाल्नुभयो। अधिकारी जी हुनुहुन्छ चितवनबाट, तिलकजीको कुरा सुनिसकेपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौं। तिलकजी
9: हजुर नमस्कार।
0: नमस्कार, आफ्नो कुरा राखिदिनुहोस्।
9: ए, मेरो कुरा अब यहाँलाई राख्छु। अब पार्टीले टिकट त दिन त दिन्छ, जो त्यागी इमानदारी केही गर्छु देशको लागि केही गर्छु भन्ने त्यागी व्यक्तिले टिकट नपाउनु र खालि गुन्डागिर्दी गर्ने, दादागिरी गर्ने, दुराचार गर्ने, समाजमा विकृति फैलाउने त्यस्ता व्यक्तिहरूलाई पार्टीले टिकट दिनुको कारण के हो? त्यही कारण अहिले जनताहरूमा निराश आइरहेको छ कि कहिले आफूले भनेको जस्तो व्यक्तिहरू कहिले नपाउने, अनि बाध्यता भएर मान्छेले त्यहाँ चुनावमा पनि भाग लिन पनि नजाने, अनि बाध्यता भएर दिनु पनि पर्ने, यो कारण खास के हो यसको बारेमा भनिदिनु होला नि।
0: डाक्टर साहब, यो दुईवटा प्रश्न र अथवा विचारसँग सम्बन्धित रहेर आफ्नो कुरा राखौँ, अनि त्यसपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौँ।
10: धन्यवाद हाम्रो तिलक अधिकारीजी र कृष्णजीलाई। यो अलि व्यक्तिगत अब होइन, पार्टीको व्यक्तिगत भए तैपनि जस्तो कृष्णजीको कुरा चाहिँ होइन, जस्तो अपेक्षा होइन, अब अपेक्षाको बारेमा हामीले धेरै कुरा गरिसक्यौँ। अपेक्षा हाम्रा धेरै हुन्छन्, त्यो अपेक्षामा हाम्रो फुलफिल गर्न सक्ने हाम्रो बेसिक फर्स्ट प्रायोरिटीमा हुने निड एसेसमेन्ट गरेर चाहिँ त्यो अपेक्षालाई चाहिँ हामीले फुलफिल गर्ने नेताको चयन गरौँ। र अब नयाँ नेतृत्वको चयन गर्नलाई तपाईँको यहाँ नयाँ नेतृत्व आए पनि मोज मस्ती नै गर्ने भन्ने छ, नयाँ नेतृत्वलाई पनि हामीले चाहिँ अब सेलेक्सन गर्नुपर्छ। उसको होइन आर्थिक, सामाजिक, सांस्कृतिक आधारहरू के छ, उसले गर्ने भिजन्स होइन, त्यो ढाँचाहरू के छ, उसले गर्ने मोडलहरू के छ, उसको रियालिटी छ कि छैन, ग्राउन्ड लेभलको रियालिटी छ कि छैन उसको घोषणा पत्रमा, त्यसलाई पनि सेलेक्सन गरेर अबको नेतृत्व चयन गर्नुपर्छ होइन। त्यसले गर्दा हाम्रो अपेक्षा पनि मिट हुन्छ। अब के अरे, तिलक अधिकारीजी र कृष्णजीको कुरा चाहिँ हतेरा गुन्डालाई दिएको हाम्रो यो यथार्थ छ, तपाईँ हामीले भोगेकै हो। योभन्दा अगाडि पनि हामीले चुनावमा हजारौँ होइन होइन सयौँजना मान्छे देखेकै छौँ हतेरा गुन्डा गर्दी। अब त्यो पार्टीमा चाहिँ अब बाहिरबाट हामीले हेर्दा चाहिँ जसले पैसा दियो त्यहाँ पनि पैसाको पैसा बाद पैसा चलखेल गर्यो, त्यसले पैसा दिएर पार्टीको टिकट पाउने होइन, त्यो पार्टीको नीति नियम बनाएका छन्। र अर्को कुरा चाहिँ तपाईँले एकदम यथार्थ कुरा के गर्नु भने त्यागी यहाँ केही गर्न सक्छु भिजन भएकोले त्यो ठाउँै पाएको छैन। त्यस कारणले अब म के भन्छु भने हामीले यो संरचना चेन्ज परिवर्तन गर्न सक्नुपर्छ। हामी भोटरले अबको यो संरचना छ नि, यो जो होइन संरचना हामीले भोग्दै आएछौँ, यो संरचनालाई हामीले परिवर्तन गर्न पर्छ पर्छ। नेपाली समाजमा यो पहिलेदेखि आउँदै आएको यो निर्वाचन पद्धति वा पार्टी नेता चयन गर्ने पद्धतिको संरचना छ, त्यो संरचनालाई हाम्रो परिवर्तन गर्न सक्नुपर्छ। त्यो परिवर्तन गर्नलाई चाहिँ मैले एउटा एउटा पोइन्ट होइन एउटा के भन्छु भने हामी भोटर मात्र होइन तपाईँ हामी, तर हाम्रो नेपाली समाजमा के छ भने 47 सालदेखि म नेपाल कम्युनिस्ट पार्टीको पार्टीमा हालेको, म त्यो 10 वर्षसम्म त्यही पार्टीलाई हाल्छु, हामीले चाहिँ त्यहाँ नेता हेर्दैनौँ। हेर्नुहोस् है, हाम्रो यो संरचना छ कि नेपाली काङ्ग्रेसमा हाल्ने मान्छेले 20 वर्ष 30 वर्ष भयो त्यसलाई हालेको छ हालेको छ, त्यहाँ नयाँ नेताको सक्षमता छैन, त्यहाँ पार्टी मात्रै छ। यो संरचनालाई हामीले परिवर्तन गर्न सकेन भने अझको समाजमा, अझको भोलिको समाजमा पनि त्यही गुन्डागर्दी, त्यही पैसा दिने व्यक्ति नै रिपिट हुन्छन्। अनि त्यसलाई चाहिँ हामी अब यो मैले सुरुमै भने नागरिक समाजलाई यस्तो अबको नेतृत्व हुनुपर्छ भनेर सामाजिक नेतृत्व परामर्श चाहिँ दिनैपर्छ होइन भन्ने लाग्छ। त्योसँगै मैले सानो कुरा जोडेँ होइन, जस्तो हाम्रो यो संविधानमा अब हाम्रो नागरिक समाजले वा हामीले हाम्रो संविधानमा सामाजिक सांस्कृतिक रूपान्तरण नीति छ, त्यसलाई कति कार्यान्वयन गर्यो कि होइन? अब सामाजिक सांस्कृतिक रूपान्तर भन्यो होइन, अब पार्टीले कुनै पार्टीले सामाजिक के रूपान्तर गर्यो त, हामी हाम्रो सामाजिक सांस्कृतिक धरातल के हो त, यसको पहिचान गर्न सक्यो भने त्यो नैतिकता आउँछ, त्यहाँ नैतिक वहन आउँछ, नैतिक मोरलको कुरा आउँछ, धेरै कुरा आउँछ। यो राज्यले पनि यो सामाजिक सांस्कृतिक रूपान्तरलाई चाहिँ स्वस्थ सक्षम व्यक्तित्वको विकास होइन, सामाजिक समानताको विकास, लैङ्गिक समानताको विकास भन्नेमा चाहिँ नेपाली राष्ट्रले नेपाल सरकारले कतिको लगानी गर्यो, कतिको योगदान गर्यो त, यो प्रश्न चिन्ह छ कि। यसमा चाहिँ हामीले आवाज उठाएर हामीले चाहिँ यसलाई चाहिँ परिचालन गर्न सक्यो भने पक्का पनि भोलिको देशको समाज चाहिँ राम्रो बन्छ, समृद्धि बन्छ र नेतृत्व पनि विकास हुन्छ जस्तो मलाई लाग्छ।
0: हस् धन्यवाद डाक्टर दिलीप कुमार मल्लजी नेपाल चौतारीमा तपाईँको समय र विचारको लागि धेरै धेरै धन्यवाद।
10: धन्यवाद तपाईँ कार्यक्रम प्रस्तुतकर्ता विनय शेखर गुरुङज्यूलाई पनि
0: नेपाल चौतारीमा आज हामीले कुरा गर्यौं। आगामी निर्वाचन छ जुन मंगिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको लागि त्योसँग जोडिएर घोषणा पत्र बन्ने क्रममा छन् अथवा विभिन्न भाषणहरूमा आश्वासनहरू आउने क्रममा छन्, पुराना घोषणा पत्रहरू पनि पूरा भाषण छैनन् आदि इत्यादि कुरा बहस भइरहेका बेला हाम्रा अपेक्षाहरू फेरि बढ्दैछन्, पहिले भन्दा परिवर्तन भइरहेका छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा के अपेक्षा राख्ने के नराख्ने, कसरी चाहिँ उम्मेद्वार सही रूपमा छनौट गर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। नेपाल चौतारीमा आउने मंगलबार र शुक्रबार पनि हामी यस्तै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। चुनाव केन्द्रित नेपाल चौतारी सुन्दै गर्नुहोला। आजको नेपाल चौतारी यति नै। यहाँको दिन शुभ रहोस्। उत्पादन समूहका सबै सहकर्मी सहित म विनय पनि बिदा माग्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 47 म त उसको चिस्तै भएछु
2: मलाई पनि त भिजायो नि तिमीले एकैछिन यहीँ बस्छौ अनि बस्दा बस्दै सिकिहाल्छ नि
1: यहाँ भन्दा नि उठ त्यहाँ चाहिँ बसौँ न त्यहाँ बस्न पनि त्यस्तो मिलेको ठाउँ रहेछ ल म चाहिँ बसेँ
2: खै थोरै सर नि त
1: ल आयुष तिमी यहाँ पहिला पनि आएको थियो
2: एकपटक आएको थिएँ साथीहरूसँग ग्वार खोलामा घुम्न जाने भनेपछि त यतै हो सबै
1: को साथीसँग आएको केटा साथी हो कि केटी हो
2: कस्तो कुरा गरे होला केटी साथी लिएर आयो हुन्ला जस्तो लाग्छ तिमीलाई
1: अहिलेको केटाहरूको के भर कुरा एउटा हुन्छ व्यवहार चाहिँ अर्को हुन्छ
2: खासमा भन्ने भने रोजिन म यसरी कुनै केटीसँग घुम्न हिँडे पनि थिइनँ र हिँड्ने पनि छैन
1: हिँडा थाहा पाउनुपर्छ मैले के गर्छु त त्यति बेला थाहा हुन्छ
2: के गर्थ्यौ
1: अहिले किन भन्ने त्यति बेला थाहा होला नि अनि खै त तिमीले मुङफली ल्याएन कि फाल्यो त्यो पनि पानी छाप्दा छाप्दै
2: ए फाले छैन यहीँ छ धन्न प्लास्टिकमा बाँधेको थियो र नत्र त यो पनि पानी पानी हुने रहेछ ए ल्याऊ अनि यो नुन चाहिँ यता छ है ल खाउ
1: तिमी पनि खाऊ न
2: अनि तिमीलाई म अरूसँग हिँड्यो भने त्यस्तो रिस उठ्छ है
1: किन नउठ्नु पर्ने हो
2: होइन त्यस्तो भन्न खोजे होइन
1: तर कहिलेकाहीँ त तिमीले छोड्छौ कि जस्तो लाग्छ
2: तिमीलाई छोड्ने त के यस्तो कुरा सोच्न पनि सक्दैन बुझ्यौ
1: मनदेखि भनेको हो नि
2: हो भने तिमीलाई कहिले यस्तो फिल हुन दिन्न बरु एउटा कुरा थाहा छ भने भन्दैन रोजिन
1: के कुरा
2: मान्छेहरूले आफ्नो मायालाई कहिल्यै नछुटोस् भन्ने बनाउनलाई के गर्छन् होला तिमीलाई थाहा छ
1: खै मलाई त थाहा छैन किन र
2: मलाई पनि हाम्रो माया कहिल्यै नछुट्टिने बनाउनु छ
1: केही गर्नु पर्दैन हाम्रो माया आफैमा दरिलो छ कसैले पनि छुटाउन सक्दैन
2: रजिना एकपटक ऊ त्यो रुखमा हेर त उस्तो राम्रो ढुकुरका जोडी बसेको है
1: कहिलेकाहीँ त त्यही ढुकुर जस्तै हुन मन लाग्छ बिन्दास भएर उड्यो अनि आनन्दसँग बस्यो कसैले देख्ला भन्ने डर पनि हुँदैन है
2: त्यही त कस्तो रमाइलो जिन्दगी के आनन्दले बस्यो एकअर्कालाई माया गर्यो रजिना हामी पनि त्यो ढुकुर जस्तै एकअर्कामा हराम न भन्न
1: के भनेको त्यस्तो आयुष
2: हो कि रोजिना यसले हाम्रो मायालाई झन् प्रगाढ बनाउँछ अरे रोजिना लभ यु
1: उता जाऊ तिमी यतिसम्म हरकत गर्छौ भने मैले सोचेको पनि थिइनँ आइन्दा यस्तै गर्ने सोच हो भने म तिमीसँग कहिले पनि भेट्दिन बुझौ तिमीले
3: मेरा बाबै मेरो त होस हवासै गइसकेको धन्न
4: होइन रामा तिमी पनि कुरै नबुझी डराउँछौ क्या डक्टरले बेला नपुगी जन्मेका बच्चाहरूमा अरू बच्चामा भन्दा बढी समस्या हुनसक्छ पो भनेको त त्यसै आतिएर
3: त्यही पनि कुनै के हुन्छ भन्दै थिएँ त अनि
4: केही होइन सुनेर डक्टरले भनेको पहिला भन्दा नानीलाई अहिले राम्रो भएको छ भनेर
3: सुने सुन्न त
4: अनि चिन्ता लिन पर्दैन कि रमा अब
5: तपाईँहरू के लिनुहुन्छ
3: के पाइन्छ साउजी
5: पुरी तरकारी चिउरा तरकारी जेरीपुरी मिठाईहरू समोसा
3: समोसा दिनु न
5: ए हस् हुन्छ
4: के समोसा भन्यो होला टक्क लाएर अन्डा चना खाऊ न तागत हिलो पनि हुन्छ साउजी मलाई चाहिँ एक हाफ चाउमिन है त्यो चना सना हालेर टक्क पाएर पर्क्क भटेर ल्याउनुहोस् त ल
6: ए हस् हस् हुन्छ चिया पनि बनाऊ
4: चिया अहिले नबनाउनुहोस् खाजा खाइसकेपछि खाउँ ल खै छोरी यता देऊ त म समाउँछु
3: भइगयो छोडिदेऊ अहिले दुध खान खोज्छ फेरि
4: अरे खान खोजे तिमीले समाउल्यौ नि खैले अहिले ल्याऊ
3: ल ल ल ल ल्याऊ बिस्तारै
6: हुनु सुन्यो तिम्रो आमाको धन्नै साधो गएको अरे
4: रमा नानी पनि बिस्तारै बिस्तारै पुकुली पुकुली पो हुन थाले त
3: बाउको माया पाएर होला नि त जन्मिँदा यत्री थिए है
4: देख्यौ त रमा टक्क लाएर सुत्केरीको निहो पारे मैले टाउको मात्र खाएको रहेनछु नि, सेवा सुसार पनि त गरेकै रहेछु।
3: आफ्नो तारिफ आफैले नगरेकै उच्च, छोरी पनि राम्री बाकी छे, म पनि फेरिकी छु, डाक्टरले पनि भनिहाले नि
4: हो है।
3: अहिले यो सबै देख्दा कस्तो खुसी लाग्छ नि उत्सव मलाई, पुरानो तिम्रो व्यवहार सम्झौ भने त।
4: फेरि त्यो पुरानो कुरा नसम्झौ न, अब त म टक्क लगाएर पुरी बदलिसक्यो त।
5: ल समस्या लिन
3: यहीँ राखिदिनु न।
4: अनि चाउमिन खोइ त
5: ए बन्दैछ, एकछिन आउँछ है।
4: ए ल उसो भए सुन्नु त, त्यो चना र अन्डा पनि ल्याइदिनुहोस् न साउजी।
3: पर्दैन कि उत्सव, यति खाएपछि अगाइ हाल्छु नि।
4: खाऊ न खाऊ, दिनुहोस् दिनुहोस् साउजी, एउटा अन्डा हाफ प्लेट चना है।
3: साँच्चै उत्सव, आमाले त मलाई यसपालि माइत जा कि माइत जा भनेर अचम्मैसँग माया देखाउनु भएको छ, किन हो?
4: ल अब माइत जा भनेको पनि माया देखाएको हुन्छ त।
3: होइन सुत्केरी भएपछि मान्छेहरू एक महिनासम्म माइत गएर बस्छन् रे, धेरै भयो। तँ पनि माइत जान पाएकी छैनस्, यसपालि गएर ढुक्कले बसे हुन्छ, म यता हेरिहाल्छु भन्नुभएको छ।
4: आमाको दिमाग त हो के, खिचडी पाकिरह होला, छोडिदियो। होइन त्यो जगतै होइन त रमा, हेर त कता आएछ नि त बड्डा।
3: अँ हो त, के काम परेर आएका होला नि
4: जगत दाई। ए जगत दाई,
3: कुनै काम भएर आएका होला नि, छोडिदिउ न अहिले।
4: बोलाइ त सके, ए उत्सव कतातिर हिँड्नु भयो भन्नु नि दाई। के टाढाबाट बोल्नु, पखमा त्यहीँ आउँछु। ए ल ल ल, हस् हस् आउनुहोस् न आउनुहोस्, हामी पनि चिया खाऊँ भनेर बसेको। ए साउजी
7: हजुर,
4: एउटा चिया थप्दिनुहोस् है।
7: ए एउटा चिया, हस् हस्।
4: ए उत्सव आउनु नि दाई, बसौँ। ए
8: अनि दुईजना त पुरै ठाँटिएर आएका छौ त, जात्रा जाने ला जस्तै गरेर।
4: जात्रा त होइन दाई, तीर्थ जस्तै भएको छ, स्वास्थ्य चौकी अचेल हाम्रो। छोरी लिएर घरिघरि धाइरहनु पर्ने। बरु दाई चाहिँ कता नि, कि भाउजूलाई फेरि
8: पटा कुरा गर्छ। अभिभावक समूह भनेर बाउहरूको पनि समूह बनाउनु लागेको, वडा अध्यक्षसँग कुरा गर्दा पहिला स्वास्थ्य चौकीको इन्चार्जसँग पनि कुरा गर्नुहोस् भने, त्यही भएर आएको म चाहिँ।
4: होइन फेरि यो क्या हो बाउहरूको समूह भने नि?
8: आमा समूह जस्तै के, छलफल योजना बचत धेरै कामहरू गर्न सकिन्छ नि, तिमी पनि सामेल हुनुपर्छ है उत्सव।
4: दाईले भनेपछि भइहाल्छ नि दाई।
8: श्रीमती या बालबच्चासँग नियमित स्वास्थ्य चौकी आउने बाउहरूको चलन र समूहलाई कसरी प्रभावकारी बनाउने भनेर इन्चार्जसँग छलफल गर्नु छ।
4: ए
8: अब जे होस्, तिमीले पनि आजसम्म बाउको कर्तव्य राम्रैसँग पुरा गर्दैछौ। नियमित रूपमा रमालाई र पूर्णिकालाई हेरचाह गरेकोमा बधाई छ है तिम्रो उत्सव।
4: धन्यवाद दाई, सक्दो गरिरहेको छु दाई।
8: बच्चा हुर्काउनु 4-5 महिनाको काम होइन, अब सबै ठिक भयो भनेर बिचमै लत्तो छोड लाउनु। यसै गरी नै 12-15 वर्षसम्म छोराछोरीलाई हुर्काउन सक्छौ नि उत्सव भाइ।

0: ए घिचलास खानै नदिएको जस्तो गर्छन् बा पखाउन ए दिँदैछु त घाँस
1: बाख्राहरूले दुःख दियो क्या हो दाइलाई
0: जति घाँस हाले पनि अगाउँदैनन् त टाट्नुमा हालुन्जेल पनि कुर्दैनन् भने डान्नाहरू घाँसको बारी सानो छ त सौगात
1: हिजो ठुलपदेरतिर तन्नै घाँस देखाएको थियो त्यहाँ गएको कसले काटिसकेछ फेरि टाढा जान सन्चो पनि भएन
0: के भयो
1: हिजैबाट टाउको दुखाएको छ सिटामल खाइसक्यो अझै ठिक भएको छैन भने
0: कामको तनाव लिइस् होला
1: कामको तनाव त लिँदिन भन्दा पनि हुने भइगयो नि दाई
0: त्यही भने मैले त तँलाई पहिला नै भनेको थिएँ सौगात ठुलो आँट नगर भनेर मानिनस् अब अहिले तँलाई पनि दुःख मलाई पनि दुःख
1: मेरो कारणले तपाईँले अप्ठ्यारो परेको छ भन्ने थाहा हुँदाहुँदै पनि थाहा नपाएको जस्तरी बस्नु परेको छ दाई के गर्ने यत्रो महिना भइसक्यो कामअनुसारको पैसा बढाउन सकेको छैन
0: अप्ठ्यारो त परेको छ नि के गर्नु आफ्नै भाइलाई पैसा बढाइदिए भनेर किचकिच गर्न पनि मिलेन
1: सधैँ यस्तै त नहोला नि दाई एक न एक दिन त कसो राम्रो नहोला र
0: हुन त होला तर कुरो त्यो एक दिन कहिले आउला भन्ने मात्र त हो
2: सौगात बाबु ए सौगात बाबु
0: भित्रै आउनुहोस् ठगुन्ना बा हामी भित्रै छौँ बिहानै आए त बुढा के हो
1: केही अप्ठ्यारो पऱ्यो कि क्या हो ठगुन्ना बा सबैले आइपुग्नु भयो त
3: म त हिजै बेलुका तिमीलाई भेट आउन लागेको थिएँ अप्सराले आउन दिन मात्रै
1: किन र ठगुन्ना बा
3: हामी पनि इज्जत भएको मान्छे हो टन्नै सम्पत्ति नभए पनि आजसम्म छाती फुलाएरै बाँचिएको छु गाठे
0: कुरा के हो पहिला भन्नु न ठगुन्ना बा त्यत्तिकै रिसाउनुहुन्छ
3: किन नरिसाउने सबैका अगाडि सौगातको बाले मेरी छोरीमाथि औला उठाउन पाउने म चाहिँ रिसाउन पनि नपाउने
1: बुवाले के भन्नुभयो र ठगुन्ना बा
3: तिनको हिम्मत कसरी भयो मेरो पसलमा आएर मेरी छोरीलाई तह लगाएर राख भन्ने गाठे
1: मेरो बुवाले त्यसो भन्नुभएको
3: भने त गल्ती गर्ने तिमी भनाई मेरी छोरीले सुन्नुपर्ने यो सबै तिमीले गर्दा भएको हो बुझ्यो
0: गल्ती सौगातको मात्र छैन बुझ्नुभयो अप्सराले पनि आफ्नो ठाउँ बिर्सन हुन्नथ्यो हाम्रो सोझो भाइलाई फसाउने तपाईँको छोरी
3: मेरी छोरीको पछि पछि लाग्ने तिमी अझ मेरी छोरीले दोष लगाउने लाज लाग्दैन
1: तपाईँहरू शान्त हुनु न
0: अर्काको स्वाइनीको पछि त्यत्तिकै लाग्यो होला त हाम्रो सौगात
1: नेत्र भाइ तपाईँ पनि चुप लाग्नु न मेरो कुरा त सुन्नुहोस्
3: हेर सौगात तिम्रो कारणले मेरी छोरीलाई केही भयो भने
1: हेर्नुहोस् ठगुन्ना बा बुवाले तपाईँले त्यस्तो भन्न नहुने थियो त्यसका लागि म तपाईँसँग बुवाको तर्फबाट माफी माग्छु जसले जे भने पनि मैले अप्सरालाई मनदेखि नै मन पराएको हो हामीले एकअर्कालाई जीवनभरि साथ दिने बाचा गरिसकेका छौँ
0: सौगात तेरो दिमाग त ठिक छ
1: दाइ एकछिन नबोल्नु न तपाईँ पिर नगर्नु ठगुन्ना बा अप्सरालाई म बिहे नै गरेर घर भित्राउँछु
3: तिमीले मिलाउँछु भनेर मात्र हुन्छ हेर सौगात मेरी छोरी बुहारी भनेर त्यो घरमा कुनै पनि हालतमा जान्न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ यसको सही उत्तर हो 20 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी खोटाङबाट युनिसा राई बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 को रिचार्ज कार्ड जित्नु भएको छ अब यो हप्ताका लागि प्रश्न रहेको छ कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ प्रश्न पुनः एकपटक कति